0: एकै दिन 80 जना व्यक्ति र संस्थाले चेक मार्फत रकम दिएको जनाएको छ। नेपाल आयल निगमले तत्कालका लागि इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि भोटे कोसी बाढीका कारण सिर्जित समस्यालाई मध्यनजर गर्दै निगमले पुरानो मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। मूल्य वृद्धि नगर्दा भने ठूलो आर्थिक भार पर्ने देखिएको निगमको भनाइ छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3.34 रुपियाँ र डिजेलमा 4.33 रुपियाँले मूल्य बढेर आएको छ। मटितेलमा 10.19 रुपियाँ, हवाई इन्धनमा 4.96 रुपियाँ र एलपी ग्यासमा प्रति सिलिन्डर 35.62 रुपियाँले बढेर आएको छ। काठमाडौँमा हाल पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रति लिटर 200 रुपियाँ पर्छ। यस्तै एलपी ग्यास प्रति सिलिन्डर 2060 रुपियाँ पर्छ। नेपाल आयल निगमले जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गरी आपूर्ति व्यवस्था मिलाउन ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपीजी विभागले विभिन्न उद्योगलाई पत्राचार गर्दै पृथ्वी राजमार्ग सञ्चालनमा नआउन्जेलसम्म अन्य ब्रान्डका सिलिन्डरमा पनि ग्यास भर्न निर्देशन दिएको हो। निर्देशन लगत्तै हेटौँडाको सहारा ग्यास उद्योगमा एभरेस्ट र सुगम ब्रान्डको सिलिन्डर भर्न थालिएको छ। नेपाल ग्यासले चितवन र धनुषाको प्लान्टमा ग्यास भर्न थालेको निगमले जनाएको छ। सगर ग्यासले नवलपरासीको चण्डेश्वरी प्लान्टमा ग्यास भर्न थालेको छ भने निगमले विभिन्न ब्रान्डका सिलिन्डरमा ग्यास भर्दाको लागत र सुरक्षाको दायित्व सम्बन्धित उद्योगलाई नै बेहोर्न भनेको छ। अब खबर फटाफट।
1: मकवानपुरको बाल जागृति विद्यालयमा कक्षा 3 पढ्दै गरेका हेटौँडा 5 का 9 वर्षीय श्रीयांश श्रेष्ठले 3 वर्षदेखि खुत्रुकेमा जम्मा गरेको बचत बाढी पीड़ितको सहयोगमा खर्च। खुत्रुके फुटाउँदा जम्मा भएको 47,580 रुपियाँबाट 20,970 दैवी प्रकोप उद्धार कोष र बाँकी रकमबाट भाँडाकुँडा किनेर बाढी प्रभावित क्षेत्र पठाइयो। रसुवा बाढीपछि हराइरहेका जुम्लाका 76 जना मध्ये 28 जना र भक्तपुरका 19 मध्ये 6 जना सम्पर्कमा अरूको खोजी हुँदै। भोटे कोशीमा नयाँ जलमापन केन्द्र राख्ने बाढी पूर्वानुमान महाशाखाको तयारी। जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न केन्द्रको टोली रसुवागढी, स्याफ्रुबेसी र बेत्रावती क्षेत्रमा खटियो। पूर्व यातायात व्यवस्थापन प्रालीले रसुवा बाढी प्रभावित क्षेत्रमा निशुल्क बस चलाउने। रसुवा, नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला कम्पनीलाई सम्पर्क गर्न सक्ने। धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग बन्द भएपछि अब मकवानपुरको भीमफेदी सिस्नेरी सड़कको दिन फेरिने। 35 किलोमिटर लामो भीमफेदी, कोगटे, इपा, सिस्नेरी सड़क सञ्चालनका लागि बागमती सरकारले तत्काल मर्मत गर्ने। र इराक पठाइदिने भन्दै 10 लाख ठग्ने सिन्धुपाल्चोकी महिला प्रहरी फन्दामा 3 जनाको रकम ठगेको खोलेपछि बुढा नीलकण्ठबाट पक्राउ परेकी सिन्धुपाल्चोकी 55 वर्षीय सञ्चमाया तामाङलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाइयो।
0: नमस्कार।

नमस्ते, स्वागत गर्ने फेरि पनि यहाँलाई आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं एड्रियन प्रधानको गीत सिर सिर सिरिरीबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु, अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ युके विशेष। बीएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल। आजको राशिफल सुरु गरौं मेष राशिबाट। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्दै जानेछन्। वृष राशि, सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन् अनि प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिथुन राशि, नयाँ काम प्रारम्भ हुनेछ। गरेको कामले राम्रै लाभ दिलाउनेछ अनि साझेदारीमा पनि राम्रो फाइदा हुने देखिन्छ मिथुन राशि हुनेहरूको। कर्कट राशि, विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ अनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। सिंह राशि, परिस्थितिवश फाइदा नहुने काममा अलमल हुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिएला अनि आफ्नो कमजोरीको फाइदा अरूले उठाउने कोसिस गर्नेछन्, सचेत रहनुहोला। कन्या राशि, परिस्थितिवश काममा अलमल हुनेछ। लाभांश बाहिरिनाले समस्या पर्ने देखिन्छ अनि सामान्य काममा धन र श्रम खर्च हुनुपर्ला। तुला राशि, काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ अनि विभिन्न सहयोग र उपहार आदि प्राप्त हुनेछन्। वृश्चिक राशि, रोकिएका काम पुनः प्रारम्भ गर्न सकिएला। ईर्ष्या गर्नेहरूले हार खानेछन् अनि प्रतिस्पर्धामा विजयी भइनेछ। धनु राशि, समयमा काम नगर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च हुनुपर्ला अनि अवसर आए पनि नयाँ काम थाल्न नसकिएला। मकर राशि, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या भने सुल्झनेछन् अनि पहिलेका कमजोरीमा सुधार ल्याउन सकिएला। कुम्भ राशि, परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् अनि रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। मीन राशि, काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचे जस्तो नतिजा नआउन सक्छ अनि धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ, सचेत रहनुहोला मीन राशि हुनेहरू। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ जितेन लेप्चाको, तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो।

0: गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

माथि माथि लेकैमा सुरज पण्डित र बेनिसा पौडेलको स्वरमा बडो मिठो गीत सुनिरहनु भएको थियो। समय बिहानको 8 बजेर ठिक 23 मिनट गएको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रमको यो दोस्रो घण्टामा अब पालो भएको छ युके विशेषको। हजुर, हामी हरेक दिन कार्यक्रमको दोस्रो घण्टामा नयाँ नयाँ विषय वस्तुको उठान गर्दै आएका छौँ र सोमबारको दिन स्पोर्ट्स राउन्डअप, मङ्गलबार सोसियल मिडिया ट्रेन्ड्स, बुधबार युके विशेष, बिहिबार टेक्नोलोजी ट्रेन्ड्स अनि शुक्रबारको दिन आजको सन्दर्भ हुनेछ। र आज बुधबार परेकाले हामी युके विशेषतर्फ यहाँहरूको ध्यान आकर्षण गराउँछौँ। अब स्टुडेन्टहरू युनिभर्सिटी जाने बेला भयो, यो सेप्टेम्बरदेखि अब सुरु हुन्छ र स्टुडेन्टहरूले अब लोन नलिकन पढ्न गाह्रो हुन्छ। प्यारेन्ट्सलाई एकदमै थप व्यभार पर्ने हुनाले प्राय स्टुडेन्टहरूले लोन लिने गर्दछन्। तर अहिले स्टुडेन्ट लोन्स कम्पनी एसएलसी भनिएको छ, एसएलसीले स्टुडेन्टहरूलाई रिमाइन्ड गराएको छ युकेमा एकदमै अहिले स्क्याम जताततै चल्दैछ त्यसबाट जोगिनुपर्छ भनेर सुझाएको छ। किनभने त्यो मेन्टेनेन्स लोन पेमेन्ट्स अब यो 2026-27 को एकाडेमिक इयरमा अब सुरु हुन्छ, नयाँ स्टुडेन्टहरू आउने र अरूले कन्टिन्यू गर्ने आदि हुने बेलामा स्क्यामरहरू अहिले छ्याप्छ्याप्ती त्यसको नाजायज फाइदा उठाउँदैछन् भनेर भनिएको छ। र तपाईँहरू प्यारेन्ट्स विशेष गरी आफ्नो छोराछोरीलाई यसमा एकदमै चनाखो बनाउन जरुरी छ। किनभने एसएलसी अर्थात् अघि हामीले भन्यौँ स्टुडेन्ट लोन्स कम्पनी सँग भनिएको कम्युनिकेसन अथवा एसएलसीकै इम्प्लोइ भएर स्टुडेन्टसँग स्क्यामरहरूले जाल फिजाउँदैछन् भनिएको छ। यस वर्ष झन्डै 2.6 बिलियन पाउन्ड अप्रोक्सिमेटली एसएलसीले पे गर्दैछ र स्टुडेन्टहरूको मेन्टेनेन्स सपोर्टका लागि झन्डै 1.1 मिलियन स्टुडेन्टहरूले यो लोन लिन्छ भनेर भनिएको छ। र स्क्यामरहरूले यो एकदमै बिजी पेमेन्ट पिरियडको मौका छोपेर एकदमै कन्भिन्सिङ खालको टेक्स्ट मेसेजहरू पठाउने, इमेल पठाउने र फोन कलहरू गर्ने थालिसकेका छन् त्यस्तो गर्न भनेर भनिएको छ। स्टुडेन्टहरू विशेष गरी अब युनि जाने स्टुडेन्टहरू एकदमै होसियार। र तपाईँ हामीले देखेकै हो कति स्क्यामरहरूले फिसिङ इमेलहरू पठाएर अनेक गर्छन् तपाईँको पैसा धुत्नका लागि, तपाईँबाट साइफन गर्नका लागि अनेक उपाय रच्छन्। त्यसमा बिल्कुलै नफसिनु होला। विशेष गरी प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई एकदमै सतर्क बनाउनु पर्यो र स्टुडेन्टहरू उनीहरू अब नयाँ उमङ्गका साथ युनि गएको बेलामा फसिने सम्भावना एकदमै बढी हुन्छ। र उनीहरूको एकदमै रेगुलर त्यो ढाँट यस्तो हुन्छ, पेमेन्ट ब्लक भएको छ, ब्याङ्क डिटेल्स निड टु बी अपडेटेड र यदि त्यसो गरिएन भने अकाउन्ट विल बी क्लोज्ड इन 2 डेज टाइम आदि इत्यादि कुराहरू गरेर स्टुडेन्टलाई जालमा फसाउन सक्छन्। तपाईँहरू सबै सावधान हुन जरुरी छ यसबाट। तर एउटा कुरा के बुझ्नुपर्छ भने एसएलसी
स्टुडेन्ट लोन्स कम्पनीले कहिले पनि स्टुडेन्टहरूलाई त्यस्ता डिटेलहरू पठाउनु भनेर कहिले पनि माग गर्दैनन्। पर्सनल अनि फाइनेन्सियल इन्फर्मेसनहरू इमेल, टेक्स्ट मार्फत र सोसल मिडिया प्लेटफर्म मार्फत उनीहरूले कहिले पनि सोध्दैनन्। र जस जसले यस्ता खालका मेसेजहरू प्राप्त गरेका छन् ती स्क्याम मेसेजहरू हुन् भन्ने कुरो बुझ्न एकदमै जरुरी छ। विशेष गरी त्यस्ता इमेलहरूमा पठाइएका लिङ्कहरू बिल्कुलै क्लिक नगर्नु बेस हुन्छ। र एसएलसीको टप टिप्स त्यस्ता स्क्यामहरू स्पट गर्नका लागि के छन् त? याद गर्नुपर्ने कुरा, क्रिमिनलहरू यदि स्टुडेन्ट लोन्स कम्पनीको अब झुट्टा इम्प्लोइ भएर यदि तपाईँलाई सम्पर्क गर्छन् भने तिनीहरू सजायका भागीदार हुन्छन्। तर सजायका भागीदार हुनुभन्दा अगाडि तपाईँलाई फँसाइसकेको हुन्छ, त्यसर्थ तपाईँ नफस्नु। सबभन्दा पहिलो कुरो, बिल्कुलै फस्न भएन। र कुनै टेक्स्ट, इमेल, कल आउँछ र एकदमै अर्जेन्ट एक्सन चाहियो भनेर भन्छ भने उनीहरूले त्यो फसाउने दाउ हो, त्यही भएर त्यो बिल्कुलै नपत्याउनु। किनभने एसएलसीले पर्सनल इन्फर्मेसन, फाइनेन्सियल इन्फर्मेसन इमेल, टेक्स्ट मेसेजबाट बिल्कुलै सोध्दैन अनि पठाउँदैन पनि। र एक दुईवटा क्याच हामीले बुझ्नुपर्छ, जस्तै फेलियर टु रेस्पोन्ड इन 24 आवर्स विल रिजल्ट इन योर अकाउन्ट बिइङ क्लोज आदि आदि, यसरी मानिसहरूलाई तर्साउने गर्दछन् उनीहरूले र विश्वास गर्ने वातावरण बनाउँछन् उनीहरूले, त्यही भएर नझुकिनु होला। हुन त यो स्टुडेन्ट लोनसँग मात्रै लागू हुने कुरा होइन, समग्रमा हामी सबैलाई यस्ता स्क्याम र फिसिङ इमेलहरू समय समयमा आउने गर्दछन्। तिनीहरूप्रति हामी एकदमै सावधान रहन जरुरी छ। र अहिले स्टुडेन्टहरू युनि जाने बेलामा यस्ता अप्रत्याशित घटनाहरू घट्न सक्छन् र यसबाट हामी पहिल्यै एकदमै चनाखो भएर बस्न जरुरी छ। अनि अभिभावकहरूले आफ्नो छोराछोरीलाई राम्ररी सम्झाइ बुझाइ गर्नुहोला अनि सावधान गराउनुहोला। आजको लागि युके विशेष यति नै। अब गीत सुन्छौँ हामी स्वप्न सुमन एन्ड दि एस्टर्सको यो गीत आज फेरि।

Swap Nusselman and the Astors go as a pity. British forces Brunei as a UK visa and immigration brief hunday sa sari dos bajee suru huncha chit chat community center ma ra British forces Brunei ma rahanu hune sabai didi baini haru ka lagi yo atyantai zaruri ani upayogi brief bhayekale nasutaunu hola. साढे दस बजे सुरु हुन्छ चिट च्याट कम्युनिटी सेन्टरमा युके भिजा एन्ड इमिग्रेसन ब्रिफ. भोलि बिहिबार हुने भनिएको योगा एन्ड मेडिटेसन विथ पण्डितजी कारणवश रद्द हुन गएको छ. स्मरण रहोस् भोलि चिट च्याट कम्युनिटी सेन्टरमा हुने भनिएको योगा एन्ड मेडिटेसन विथ पण्डितजी कारणवश रद्द हुन गएको छ. र तपाईँहरू जस जसले आफ्नो नाम रेजिस्टर गर्नुभएको थियो उहाँहरूले याद गर्नुहोला, भोलिको कार्यक्रम रद्द भएको छ. बेइमानी अब पालो अल्का सुवेदी र कुशल सिंहको.

0: BFBS गोर्खा रेडियो हो।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

अलिअलि वाङदेन शेर्पाको अलिअलि मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ यतिखेर र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा प्रभातकालीन आवाज कार्यक्रममा। कार्यक्रमको यो दोस्रो घण्टा हो। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि अब 15 मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा अहिले काम सुरु भएपछि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले आफ्नो क्रियाकलापहरू फेरि सुरु गर्न थाल्ने भएको छ र क्लबहरू अब बिस्तारै सुचारु हुनेछन् र आउँदो 7 तारिकदेखि सुरु हुँदैछ। चिटचाट कम्युनिटी सेन्टरमा पहिलो कार्यक्रम प्यारेन्ट्स एन्ड टडलर्स। चिटचाट कम्युनिटी सेन्टरमा यो प्यारेन्ट्स एन्ड टडलर्स कार्यक्रम सोमबार अनि बुधबार बिहान 9:30-11 बजेसम्म हुने गर्दछ अनि मुमोङ कम्युनिटी सेन्टरमा भने बिहिबारको दिन बिहान 9:30-10 बजेसम्म हुने गर्दछ र अब यसको सुरुवात 7 सेप्टेम्बरदेखि हुँदैछ र कम्युनिटी सपोर्ट टिमका यस्ता क्रियाकलापहरू अब बिस्तारै बिस्तारै बाक्लिँदै जानेछन्। अर्थात् अब धेरै कार्यक्रमहरू हुँदै गर्नेछन् र प्यारेन्ट्सले विशेष गरी आफ्नो छोराछोरीको लागि पाएक पर्ने कार्यक्रमहरू नछुटाउनुहोला। सुरु हुने 7 सेप्टेम्बरबाट हो। प्रशान्त लिम्बू र जेस्मी लिम्बूको गीत अब हामी सुन्छौँ आउँदैछु।

आउँदैछु प्रशान्त लिम्बु र जेस्मी लिम्बुलाई सुन्नुभयो। ब्रुनाईमा अहिले हेज लागिरहेको छ, यानि कि तुवालो लागिरहेको छ केही दिन भयो र सुन्नमा आएको छ यहाँ बोर्नियो आइल्यान्ड यो कालिमान्तानतिर भएका आग लागीको यो नतिजा हो। किनभने आग लागी भएपछि वातावरण अलिकति धुमिल भएको छ अनि प्रदूषित पनि भएको छ र त्यही अब हावाहुरीले बगाएर ल्याएको छ। अहिले साउथ वेस्टर्ली विन्डले ब्रुनाईतिर त्यो सर्दै गएको हो र अहिलेको करेन्ट पोल्युटन्ट स्ट्यान्डर्ड्स इन्डेक्स पिएसआई भनिन्छ, ब्रुनाईका चारवटा डिस्ट्रिक्टहरूमा यो बेलायत डिस्ट्रिक्टमा अहिले हाई देखिन्छ। हुन त मोडरेट नै भनिएको छ अहिलेसम्म, पिएसआई 98 देखाइएको छ, यो हिजोको आँकडा हो र मोडरेट टु अनहेल्थी मोडरेट टु क्लोज टु अनहेल्थी भनेपछि एकदमै दोसाँधमा अब अनहेल्थी पिएसआई हुन हुन आँटेको अवस्था छ यहाँ कोला बेलायत क्षेत्रमा, कोला बेलायत मात्रै नभएर बेलायत डिस्ट्रिक्ट भरि नै र ब्रुनाईको चारवटा डिस्ट्रिक्टमध्ये सबभन्दा बढी पिएसआई अहिले बेलायत डिस्ट्रिक्टमा देखिन्छ। त्यही भएर हामीहरूले सावधानी अप्नाउनु जरुरी छ। ब्रुनाई मुआरा त्यसपछि 79, टुटोङ 77 र तेम्बुरोङ 68 मापन गरिएको छ र बेलायत डिस्ट्रिक्टमा रहनुहुने सबैका लागि यो अलि खतराको सङ्केत हो। र यसैलाई मध्यनजर गरेर नानीहरूको स्कुल पनि अहिले बन्द भएको छ। होर्नबिल स्कुल र फनागा स्कुलमा अहिले विद्यार्थीहरू गएका छैनन्, उनीहरूको अहिले एकैछिन ब्रेक भएको छ किनभने यो अवस्था नसुध्रिन्जेल उनीहरू स्कुल जाँदैनन्। र आउने तिन चार दिनसम्मको पनि मोटामोटी अन्दाजी गरिएको छ र त्यसमा हेजी कन्डिसन यस्तै नै रहिरहने बताइएको छ। अझै एक हप्तासम्म, सेप्टेम्बर महिनाको यो पहिलो हप्तासम्म यस्तै रहने अवस्था हुनेछ अनि यो भएको कारण एकदमै हट एन्ड रिलेटिभली ड्राई अनि एकदमै लिमिटेड रेनफल भएर यस्तो हुन गएको हो। हुन त सेप्टेम्बर अक्टोबर प्राय ड्राई नै हुने गर्दछ यो इलाकामा, नोभेम्बरदेखि अब वर्षायाम सुरु हुन्छ तर त्यसभन्दा अगाडि यो ड्राई अवस्था छ र अहिले हेजको बिगी त नभनिहालौँ तर पनि हामीले सावधानी अप्नाउनु पर्ने हुन्छ। बाहिर कुनै फिजिकल एक्सर्साइजमा अलिक कडा खालको फिजिकल एक्सर्साइज नगर्ने, हुनसक्छ भने इन्डोर्स रहने र सावधानी अप्नाउने र बाहिर लामो समयसम्म बाहिर रहनुपर्ने अवस्थामा सायद मास्क लगाएमा फाइदा नै होला। हजुर, अब हामी कार्यक्रमको यो पहिलो घण्टाको अन्त अन्ततिर आइपुगेका छौँ र गीत सुनौ अब आरोग्य फिचरिङ रब्सको तिमीलाई।

तिमीलाई आरोग्य फिचरिङ रब्सको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको अन्ततिर आइपुग्यौँ। पूर्णाको समय अहिले 9 बज्नको लागि 3:30 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्दैछु स्नेहा साक्यको एउटा गीतबाट, शब्द निशब्द। इन्जोय।

0: रसुवा बाढीको आठौँ दिन आज पनि उद्धारका प्रयास जारी राखिएका छन्। त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सुरुङभित्र थुनाइएकाको उद्धारका लागि गैराती वर्षाले अवरोध गरेको छ। पुरिएका सुरुङ खोल्दा ठूला चट्टान फेला परेकाले फुटाउने काम भइरहेको उद्धारमा संलग्न सांसद श्रीराम नेउपानेले बताउनु भएको छ। नेउपानेले उद्धारका लागि चाहिए जति उपकरण र जनशक्ति पाएको भन्दै धैर्य गर्न आग्रह गर्नु भएको छ। गृहमन्त्री सुदन गुरुङले त्रिशुली थ्री बी लगायत आयोजनामा पनि खोजी प्रयास गरिरहेको बताउनु भएको छ।
1: अझै पनि हामीले आशा राखेको नै छौँ। मेरो विचारमा लेट्स प्रे, यस्तो केही पनि नहोस्। हामीले अझैसम्म नै तपाईँको होप लुज गरेको छैनौँ। विभिन्न टनलको माथिको ठाउँहरूमा नै हामीले अवलोकन गरेका छौँ, जसमा चाहिँ हामीले माथिबाट पनि छिर्न सकिन्छ कि नियरेस्ट पोइन्ट भेटाउनु पो सकिन्छ कि बा उहाँहरूले त्यहीको पानीहरू खाएर र त्यहाँ पानीको सुविधा भयो भने मेरो विचारमा त्यहाँ अलिकति लिकेज हुने ठाउँहरू, सिपेज हुने ठाउँ छ। मेरो विचारमा त्यो पानी पनि खाइराख्नु भएको छ जस्तो लाग्छ मलाई, होइन। लेट्स प्रे, होप फर द बेस्ट। र हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यो टनल्सहरूमा काम गरिराख्नु भएको छ।
0: सरकारले भोटेको सिपाडीबाट करिब 16 लाख मानिस प्रभावित भएको तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। दार्जिलिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित भनिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीका अनुसार बाढीबाट गएको साँझसम्म 1000 बढीको मृत्यु पुष्टि भएको छ। उद्धारमा 21,000 बढी सुरक्षाकर्मी खटिएका छन्। हाल 3,400 बढीलाई उद्धारपछि होल्डिङ सेन्टरमा राखिएको अफ्रेतीको भनाइ छ।
2: नेपाल प्रहरीबाट 7,912 जना, नेपाल सेनाबाट 9,100 जना, सशस्त्र प्रहरी बलबाट 4,203 जना फिल्डमा उहाँले खोज उद्धार र राहतमा पनि स्वास्थ्य उद्धार समेतमा पनि उहाँले चाहिँ सपोर्ट गरिरहनु भएको छ। र राहत सामग्रीको हकमा हालसम्म 37 ट्रक र 37 बोलेरोमा

0: विभिन्न गैर सरकारी संस्था व्यक्ति र दत्ताले पठाएका खाद्यान्न, लत्ता कपडा र अन्य सामग्री नुवाकोटको बट्टार र रसाको धुन्चे सैनिक ब्यारेक तथा अन्य गोदाममा थुप्रिएका छन्। ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका नागरिक, सुत्केरी महिला एक बोरा चामलका लागि समेत ब्यारेकमा लाइन लाग्नुपर्ने अवस्था छ। राधा फाउन्डेसनकी अध्यक्ष राधा पौडेल,
1: सुत्केरी वृद्ध ज्येष्ठ नागरिकहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ विपदले फरक किसिमले प्रभाव पार्छ, होइन? उहाँहरूको चाहिँ कस्तो हुन्छ भने आवश्यकता, प्राथमिकता, अधिकार नै फरक हुने, तर त्यस्ता मान्छेहरूलाई सोलोडोलो गरेर एउटै खालको खानेकुराहरू दिएको, चाउचाउ दिइरहेको देखिरहेछ, बिस्किट दिएको देखिराखेको छ, होइन? त्यसले चाहिँ जुन गर्भवती सुत्केरीहरूलाई खानुपर्ने फरक खालको खानेकुरा चाहिन्छ, धेरै कुरा चाहिन्छ नि त उनीहरूलाई। विपद व्यवस्थापन समन्वय समिति हुन्छ, उहाँहरूले त्यसलाई चाहिँ प्राथमिकतामा पारेर सुरुदेखि नै एजेन्डा बनाउने बेलादेखि नै त्यसलाई राख्नुपर्ने हो, त्यो कुराहरू छुटिराखेको छ, होइन?
2: नुवाकोटमा बाढी पीडितका लागि अब राहतको चाहिँ ओहिरो नै लाग्यो। खासमा चाहिएको राहत चाहिँ महिला, सुत्केरी, वृद्ध वृद्धालाई चाहिँ चाहिएको राहत चाहिँ नपुगेको हो, यसो भन्न मिल्छ?
1: सहजीकरण गर्नु पर्यो, नियमन गर्नु पर्यो, अनुगमन गर्नु पर्यो, होइन भने राज्यले आफैले, विशेष गरी स्थानीय सरकारले चाहिँ त्यसलाई, त्यसको जिम्मेवारी लिन पर्यो, होइन? त्यतिखेर चाहिँ रुन मन लाग्नेलाई रुन दिने, अङ्गालो हाल्न आउनेलाई अङ्गालो हाल्न दिने, होइन? एकछिन बसेर भैरहेका चाल सुनिदिने, अनि त्यसपछि त्यो बालिका, किशोरी, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिने, खास खास चाहिने सामग्रीहरूको व्यवस्थापन गरिदिने, सहजीकरण गरिदिने भयो भने चाहिँ साँचो अर्थमा चाहिँ विपद व्यवस्थापन हुन्छ जस्तो लाग्छ कि मलाई।
0: रसुवा बाढीमा ज्यान गुमाएका 50 जनाको शव काठमाडौँको कर्णेश्वरको जङ्गलमा पुरिएको छ। गएको बेलुका 3 सुरक्षाकर्मीको टोलीले गोकर्णेश्वर 7 नेपाल ट्रस्टको नाममा रहेको जङ्गलमा शव पुरेको हो। र पूर्वाधार विकास मन्त्रालयले कृष्णभेरमाथिबाट नयाँ ट्र्याक खोलेर सडक सुचालु गर्ने निर्णय गरेको छ। पृथ्वी राजमार्ग सञ्चालन र समस्या समाधानका सम्बन्धमा बसेको बैठकले निर्णय गरेको हो। बैठकले कृष्णभीरमा गेब्रियन प्रेस्ट वालमाथि सवारी साधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको छ। खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: iHeartRadio.
1: नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा. ब्रुनाईको समय अहिले बिहानको 9:10 गएको छ र हामी कार्यक्रमको तेस्रो घण्टामा अगाडि बढिसकेका छौँ. र भर्खरै सुन्नुभएको गीत स्वप्न सुमनको बाचा भयो, बडो मिठो गीत. कार्यक्रमको यो तेस्रो घण्टामा केही समयपछि हामी एउटा अन्तर्वार्ता सुन्नेछौँ. गत शुक्रबार मेजर दिल्ली कुमार राई एमभिओ साहेबले गोर्खा मेजर 2 RGRको पदभार मेजर कृष्ण लोकसम एमभिओ साहेबलाई हस्तान्तरण गरेर उहाँ बेलायततर्फ गइसक्नु भएको छ. र जानुभन्दा अगाडि उहाँ बिएफएस आउनुभएको थियो र उहाँसँग हाम्रो छोटो कुराकानी भएको थियो. त्यो कुराकानी म कार्यक्रमको तेस्रो घण्टामा यो घण्टामा केही समयपछि सुनाउनेछु. एकैछिन प्रतीक्षा साँच्दै गर्नुहोला. अहिलेको लागि स्वीकार्नुहोस् पवित्र सुब्बाको यो गीत पाएँ मैले तिम्रो.

सुन्दै हुनुहुन्थ्यो पवित्र सुब्बालाई मिठो गीत। पवित्र सुब्बा केही वर्ष अगाडि यहाँ ब्रुनाईमा नै हुनुहुन्थ्यो। उहाँको श्रीमान गोर्खा रिजर्भ युनिट, त्यति बेलाको गोर्खा रिजर्भ युनिटमा कार्यरत हुनुहुन्थ्यो र उहाँ पनि ब्रुनाईमा रहनुहुन्थ्यो र हाम्रो भेट पनि भएको थियो त्यो बेला जब उहाँ यहाँ हुनुहुन्थ्यो। पवित्र सुब्बा एकदमै मिठो स्वरगीत धनी हुनुहुन्छ। उहाँका थुप्रै मिठा मिठा गीतहरू हामीसँग सुरक्षित छन्। हुन त असल गीत गाउन छाड्नु भयो जस्तो लागेको छ, तर पनि उहाँ कुनै समय एकदमै चर्चित गायिकामा पर्नुहुन्थ्यो। आज ब्रिटिस फोर्सेस ब्रुनाईमा युके भिसा एन्ड इमिग्रेसन ब्रिफ हुँदैछ 10:30 बजे चिटच्याट कम्युनिटी सेन्टरमा। यो एकदमै उपयोगी ब्रिफिङ हो, त्यसर्थ दिदी बहिनीहरूले बिल्कुलै नछुटाउनुहोला र धेरै इन्फर्मेसनहरू युके भिसा र इमिग्रेसन सम्बन्धी प्राप्त गर्नुहुनेछ। तपाईँ हामी सबैका लागि यो अत्यन्तै उपयोगी हुनेछ, बिल्कुलै नछुटाउनुहोला। 10:30 बजे सुरु हुनेछ युके भिसा एन्ड इमिग्रेसन ब्रिफ ब्रिटिस फोर्सेस ब्रुनाई स्पाउजेसका लागि आज चिटच्याट कम्युनिटी सेन्टरमा। अब स्वीकार्नुहोस् सबिन राई एन्ड द फेरोको यो गीत सम्झन्छु।

0: रेडियो रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org।

0: हजुर, सुन्दै हुनुहुन्थ्यो धीरज राईको डिजायर। गत शुक्रबार मेजर डिली कुमार राई एमभिओ साहेबले गोर्खा मेजर टू आरजीआरको पदभार मेजर कृष्ण लोकसम एमभिओ साहेबलाई हस्तान्तरण गरेर त्यसको भोलिपल्ट युकेतर्फ लाग्नु भएको हो र प्रस्थान गर्नु अघि बिएफएससँग कुराकानी गर्ने क्रममा मसँग उहाँको छोटो भलाकुसारी भएको थियो र मैले उहाँलाई तपाईँको यो लामो आर्मी करियरमा के पाउनुभयो, के गुमाउनुभयो भनी सोधेको थिएँ मैले त्यति बेला र हाम्रो कुराकानी यसरी अगाडि बढ्छ।
1: पाउने गुमाउने भन्दा पनि मैले ओभर द लास्ट 33 years, 6 months, 3 days भयो आई सर्भ्ड हाम्रो पल्टन अनि ब्रिगेड अफ गोर्खास, बट लास्ट 2 years चाहिँ हाम्रो पल्टन पिपल एन्ड परिवार सर्भ गरेँ अनि मैले उहाँहरूको माया पाएँ। मैले ब्रिगेड अफ गोर्खास धेरै साथी बनाएँ पाएँ। र्याङ्कहरू भन्ने कुरा त त्यो अब ओभर द टाइम भाग्यको खेलको कुरा हो, बट मैले सबभन्दा धेर साथी बनाएँ अनि त्यो जुन फ्रेन्डसिप इस्टाब्लिस भएको छ त्यो चाहिँ कहिले हराएर जाँदैन। सबभन्दा मेरो उपलब्धि नै त्यही हो साहब।
0: तपाईँले पुराना पिँढीका साहेबहरू गुरुजीहरूलाई पनि झेल्नुभयो अनि आफ्नो आर्मी करियरमा नयाँ पिँढीका भाइहरूलाई निर्देश गर्नुभयो र मझौला टोलीहरूसँग पनि खेल्नुभयो। पुराना र नयाँ पिँढीमा तात्विक भिन्नता के पाउनुभयो तपाईँले?
1: यो पुरानो जेनेरेसन नयाँ जेनेरेसन नम्बर अफ जेनेरेसनको कुरा आउँछ। मैले 1975 भर्ती भएको गुरुजी साहबहरूदेखि लिएर अहिलेको इन्टेक 2025 पल्टनमा आइपुगेको छ भाइहरू अनि बिचमा इन्टेक 23 र 24 भाइहरू त अब रिक्रुटमा उहाँहरूसँग खेल्ने मौका पाएँ एज एन ओसी। के चाहिँ फरक भन्दा पनि एभ्री जेनेरेसन इज बेटर देन बिफोर। हामी समय र समयले धेरै कुरो परिवर्तन ल्याउँछ, त्यसलाई हामी एक्सेप्ट पनि गर्नुपर्छ। तर भिन्नता धेरै भए पनि हामी कतिपय ठाउँमा अलिकति ओल्ड जेनेरेसन अनि पहिलाको त्यो 2, 6, 7, 10 जिआरको मेन्टालिटी भएको त्यो बेलाको पल्टनलाई ले चाहिँ अब यङ जेनेरेसनलाई अहिले भाइहरू यताउति भनिन्छ। तर एउटा ग्यारेन्टी चाहिँ यति रहेछ कि जुनसुकै जेनेरेसनको आए पनि उहाँहरूलाई पल्टनमा आइसकेपछि कस्तो खालको गाइडेन्स डाइरेक्सन नर्चर गर्नुहुन्छ त्यसमा मात्रै फरक पर्दो रहेछ। आई थिङ्क त्यो सबभन्दा ठुलो कुरो हो। तर जेनेरेसन पहिला र अहिले नयाँमा त धेरै फरक छ। अहिले हामी म सरफ एकाडेमिक उसबाट फोकस गरेको भाइहरू ल्याउँछौँ, सो दे अन्डरस्ट्यान्ड भेरी क्विकली, अहिलेको टेक्नोलोजिजहरूसँग कम्पाटेबल भेरी क्विकली हुने अनि त्यो जेनेरेसन पनि चाहिन्छ। सो पहिला र अहिलेकोमा चाहिँ अलिकति हाम्रो हाई एकाडेमिक छ के अरे अनि हाम्रो भाइहरू दे आर थिङ्किङ मोर क्विकर देन बिफोर, त्यति मात्रै हो। त्योभन्दा अरू फरक छैन किनभने कहीँ न कहीँ यङ्गर जेनेरेसनहरू पनि उनीहरू कनेक्सनमा भएकोहरू हुन्छ, बाबा बाजेहरू आफ्नो फ्यामिलीमा पल्टने कायदा बुझेकोहरूले हुन्छ के अरे, त्यति मात्रै हो। अनि अरू ठुलो त्यति साह्रो ग्याप छैन, बट इट इज अस हाउ वी नर्च देम।
0: अब दुईटा पिँढीलाई सन्तुलनमा ल्याउनको लागि मुख्य के कुरामा ध्यान दिनुपर्छ होला हजुर?
1: पहिला पल्टनमा चाहिँ अब डिफ्रेन्ट लाइफ स्टाइल थियो, त्यतिखेरको हाम्रो कायदाहरू समयअनुसारको ठिकै थियो, तर अहिले समय चेन्ज भयो ऱ्यापिडली अनि त्यसले गर्दाखेरि बिचमा धेरै कुरोहरू चेन्ज भएको छ अनि त्यो चेन्जको साथसाथै हाम्रो पल्टनको अहिले लाइफ स्टाइल एकदमै चेन्ज भएको छ, धेरै चेन्ज भएको छ। त्यसले गर्दा त्यसले ब्यालेन्स गर्नुलाई चाहिँ एज अन अ सिनियर फिगर दुइटै कुरोलाई मध्यनजर गरेर बिचमा बसेर वाट इज राइट वाट इज रङ भन्ने कुरा त अब छुटाउनु पर्ने हुन्छ। तर अहिलेको जेनेरेसनमा चाहिँ मोर फ्यामिली ओरिएन्टेड अनि हाम्रो भाइ बहिनीहरू दे ओल निड सम फ्यामिली टाइम, यो डाउन टाइमदेखि लिएर अलिकति लेजर टाइम। पुरानो समयमा त्यस्तो थिएन, मान्छे जस्तो थियो त्यसैमै खुसी थियो। तर अहिलेको समयमा चाहिँ यो नम्बर अफ कारणले गर्दाखेरि अहिलेको जेनेरेसन र फ्यामिलीजहरू एभ्रिबडी निड्स डाउन टाइम। अहिलेको जेनेरेसनमा त्यो चाहिँ एकदमै जरुरी छ जस्तो त्यहाँनिर चाहिँ वेलफेयर एन्ड वेलबिङ साइडमा अनि मोरल कम्पोनेन्टमा त्यो पार्टहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ गर्दाखेरि त्यो चाहिँ एकदमै विचार गर्नुपर्ने हुन्छ ताकि पहिला हामीले यस्तो गरेको थियो गर्नुपर्छ भन्ने नभएर त्यो ब्यालेन्स चाहिँ हामीले मिलाउनै पर्ने हुन्छ।
0: लामो समय नोकरी गर्नुभएको छ, धेरै अनुभव बटुल्नु भएको छ र यो अवस्थामा आइपुग्नु भनेको एउटा गोर्खाली सिपाहीको लागि एकदम पिनकल हो आफ्नो करियरको। तपाईँले आफ्नो गोर्खा मेजरको कार्यकाललाई आफैले मूल्याङ्कन गर्नुपर्दा कसरी गर्नुहुन्छ?
1: सब यो गोर्खा मेजरको अभिभार लिँदाखेरि मलाई यस्तो खालको फिलिङ भएको थियो कि मैले गोर्खा मेजरको अभिभार गर्नु सक्छु सक्दिनँ त भन्ने खालको क्वेसन थियो मलाई आफैलाई। अनि त्यसमा मैले सोनक्लिफको गार्डरुमको अगाडि अनि त्यहाँनिर हाम्रो निशानीमा आए पनि हुन्छ पक्का छातीमा हात राखेर मैले प्रमिस गरेको थिएँ आजदेखि मैले यो पल्टन हाम्रो दाजुभाइहरू अनि परिवारलाई सर्भ गर्छु भनेर। सो त्यो दुई वर्ष त्यही तिनवटा पिज पल्टन पिपल एन्ड परिवारलाई फोकस गरेर मैले सर्भ गरेँ अनि त्यो चाहिँ जस्ट वान आवर बिफोरसम्म एउटा गोर्खा मेजरको अभिभार लिएर मैले त्यही तिनवटा पिलाई सर्भ गरेँ भन्ने लाग्यो। अनि ओभर द टाइम यति साह्रो बिजी तरिकाले समय बित्यो त्यो थाहै भएन। त्यसको मतलब चाहिँ जुन तरिकाको रेस्पेक्ट जुन तरिकाको फ्रेन्डसिप बोथ फ्यामिलीज अनि हाम्रो साहबहरू गुरुजी भाइहरूदेखि लिएर पाउँदाखेरि चाहिँ आई थिङ्क मैले केही न केही उहाँहरूको लागि पल्टनको लागि र हाम्रो परिवारको लागि गरेछु भन्ने फिल भयो। सो लट अफ टियर्स लट अफ क्राइज दायाँ बायाँ गर्दाखेरि उहाँहरूको सायद मनमा मैले केही कुराले गर्दाखेरि सायद छुयो होला त्यही भएर उहाँहरूको आँखाहरूमा आँसु देखियो। त्यसको मतलब चाहिँ अब केही न केही गरियो भन्ने मलाई लाग्छ। तर फ्याक्ट कुराहरू चाहिँ यहाँ नम्बर अफ प्रोजेक्टहरू युके अनि ब्रुनाईमा हुँदाखेरि गरियो अनि त्यो प्रोजेक्टहरू चाहिँ एकदमै अब फ्याक्ट एभिडेन्स हो के अरे। अनि मेरो वान अफ द मोस्ट इम्पोर्टेन्ट अनि यो लङ टर्म भेरी भेरी सिग्निफिकेन्ट लेगेसी प्रोब्ली वुड बी हाम्रो हिज म्याजेस्टी द सुल्तान कप 63 इयर्स भयो हामी ब्रुनाईमा बसेको। त्यो पहिला भएको थिएन तर यसपालि हामी त्यसलाई सक्सेसफुल तरिकाले फुटबल टुर्नामेन्ट गरियो अनि हाम्रो प्रिन्स मार्टिन रोयल फ्यामिली रिप्रेजेन्ट गरेर हाम्रो प्रिन्स आइदिनु भयो प्राइज गिभिङको लागि। आई थिङ्क द्याट इज वान अफ द बिगेस्ट एचिभमेन्ट अनि त्यो पर्पज बिहेन्ड भएको भएर एभ्रीबडीले साथ सपोर्ट दिनुभयो के अरे अनि हामीले सक्सेसफुल तरिकाले गऱ्यौँ। सो आई एम क्वाइट प्राउड अबको म 15-20 वर्षमा ब्रुनाई भिजिट गर्दाखेरि होपफुली पिपल विल टक यो चाहिँ हाम्रो फलना जिएम साहबले 2026 इस्टाब्लिस गर्नुभएको है टु सेक्युर आवर फ्युचर इन ब्रुनाई भनेर। त्यो म एउटा ठुलो एचिभमेन्ट भनेर लिन्छु। बट देयर आर नम्बर अफ एचिभमेन्टहरू र हामीले जुन पहिला गुमाएकोहरूलाई चाहिँ ब्याक टु उसमा लिएको छ के अरे। होपफुली अब हाम्रो नयाँ जिएम साहब मेजर कृष्ण लक्ष्मण साहबले त्यसलाई कन्टिन्यू लिएर जानुहुन्छ प्लस अझै एनदर लेभल एनदर हाइटमा लिएर जानुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। गर्दाखेरि त्यो एक दुई कुराहरू छ लाइफमा हाइलाइट अनि सायद त्यसले गर्दाखेरि आई एम फुल्ली सेटिस्फाइड मेरो जबबाट अनि देयर इज नो रिग्रेट सो व्हाटएवर सर।
0: कति राम्रो कुरा। गोर्खालीको भविष्य सुनिश्चित गर्नका लागि जुन तपाईँको प्रयास थियो त्यो पक्कै पनि कदर गर्नै पर्ने हुन्छ। हजुर सुन्दै हुनुहुन्थ्यो मेरो कुराकानी मेजर दिल्ली कुमार राई एमभिओ साहेबसँग र यो कुराकानीको बाँकी अंश एकैछिनपछि सुन्न सक्नुहुनेछ। त्यतिन्जेलका लागि सुनौ यो छोटो मिठो गीत ओसिन कार्कीको सम्हाला।

0: सुन्दै हुनुहुन्थ्यो ओसिन कार्कीको सम्हाल। अब प्रस्तुत छ मेजर डिली कुमार राई एमभीओ साहेबसँग गरिएको कुराकानीको बाँकी अंश। गोर्खालीको भविष्य कस्तो देख्नुहुन्छ?
1: अहिलेको यो 34 वर्ष म हरेक कुराहरूलाई निहालेर हेर्दाखेरि साहब, हाम्रो गोर्खालीको भविष्य एकदमै राम्रो छ। जबसम्म हामीले गोर्खालीपना भुल्दैनौँ तबसम्म गोर्खाली रहन्छ। अस्ति 26 अगस्तमै हामी युकेमा बालमोरोमा हाम्रो राजालाई भेट्ने मौका पायौँ अनि उहाँले पनि यति राम्रो कुरा गर्नुभयो। हि सो प्राउड हाम्रो गोर्खा रेजिमेन्ट गोर्खा पल्टनलाई देखेर सम्झेर अनि हाम्रो एचिभमेन्ट्सहरू देखेर अनि उहाँले जय रोयल गोर्खा राइफल्स भनेर टोस्ट गर्नु, हिज म्याजेस्टी किङले चाहिँ टोस्ट गर्नु भनेको इट्स अ बिग थिङ। सो त्यो पर्सपेक्टिभबाट अनि उहाँले जुन किसिमको स्पिच दिनुभयो द किङ्स गोर्खा आर्टिलेरीको फर्मेसनको बेलामा, देन हाम्रो अनरेबल फिल्ड मार्सल साहबले जुन स्पिच दिनुभयो नि हाम्रो गोर्खाली हाम्रो पल्टन हाम्रो इतिहासको बारेमा, त्यो कुराहरूलाई सम्झेर ल्याउँदाखेरि चाहिँ हाम्रो गोर्खालीको भविष्य निकै लामो छ। तर त्यो भविष्य हाम्रै हातमा छ र गोर्खालीपना र म गोर्खाली हुँ त्यो तिनवटा आई विचार गरेर हामीले काम गर्छौँ भने हाम्रो भविष्य लामो समय छ। त्यो तिनवटा आई भनेको हाम्रो आइडेन्टिटी इमेज अनि इम्प्रेसन टु द पब्लिक इज भेरी इम्पोर्टेन्ट।
0: भेरी वेल सेड साहब। अब ब्रुनाई छाडेर जाँदै हुनुहुन्छ, कता जाँदै हुनुहुन्छ, हामी पनि जानौँ न
1: साहब। अब ब्रुनाई अब भोलि छाडिँदैछ 29 अगस्त। यो 1994 एज अ लास्ट चक युकेबाट ब्रुनाई आउँदाखेरि म 29 अगस्तमै यहाँ आएको। सो सेम डे टुमारो हामी परिवार दुइटा छोरी, ठुली छोरी त युकेमै छ अहिले, दुइटा छोरी अनि हामी चारजना ब्याक टु युके स्यान्डर्स जाँदैछौँ। अनि देयर आफ्टर मेरो 4 हप्ता जस्तो पिडिटी प्री डिप्लोइमेन्ट ट्रेनिङ हुन्छ। सो म झनै 6-7 मन्थ्सको लागि चाहिँ अपरेसनल डिप्लोइमेन्ट साउदी अरबमा अपक्रस वेज भन्छ के अरे पिपिसी अपक्रस वेज बिल्डिङ क्यापासिटी भन्ने जुन एउटा ब्रिटिस आर्मीको एउटा ट्रेनिङ टिमले चाहिँ गएर अरू नेसनको आर्मीहरूले ट्रेनिङ दिने हो, त्यहाँ जाँदैछु 4-7 मन्थ्स। अनि अब उताबाट आएपछि मेरो अलमोस्ट 6-7 मन्थ्स बाँकी हुन्छ अनि 2028 फेब्रुअरीमा रिटायर हुन्छु। ह्याप्पिली रिटायर, नो रिग्रेट वाट्स ओभर। अनि जति पल्टन र ब्रिगेड अफ गोर्खासले मलाई दियो त्यो मैले कहिले पनि भुल्न सक्दिनँ। नेक्स्ट चाहिँ त्यो छ
0: साहब। शुभकामना छ हाम्रो ब्रुनाईको बसाइ पक्कै पनि फलदायी भयो भन्ने मलाई लागेको छ र जुन हिसाबले तपाईँले यहाँ योगदान दिनुभएको छ त्यो पक्कै पनि अनुकरणीय छ र नयाँ गोर्खा मेजर साहेबलाई अब निकै ठुलो जुत्ता लगाउनु परेको छ जस्तो मलाई लाग्छ। जे होस् त्यो पनि राम्रो कुरा हो। अघि यहाँले भन्नुभयो उहाँले उत्तिकै सफलतापूर्वक काम गर्नुहुनेछ, इफ नट बेटर, त्यो भनिसक्नु भएको छ। अब पल्टनका सदस्यहरू तथा उहाँहरूको परिवारजनलाई मेजर दिल्ली कुमार राई एमभीओ साहेबको सन्देश के छ?
1: साहब अब यो म चाहिँ यो जहिले पनि हाम्रो नट ओन्ली पल्टन खालि ब्रिगेडलाई नै मध्यनजर गरेर पहिलादेखि नै मेरो त्यो एउटा भिजन थियो र उहाँलाई स्पेसली हाम्रो 2RJR अनि वाइडर बिजीको मेम्बर्सहरू जस्तै यहाँ हाम्रो किओजेला डेट बिएसटी सानो परिवार अनि हाम्रो इन्जिनियर्स अनि हाम्रो जेएसपिएस ब्रिगेडकै 4-5 क्याप ब्याच हामी यहाँ छौँ, उहाँहरूलाई के भन्छु भने तपाईँहरू जुन सुकै ठाउँमा बसे पनि हाम्रो ब्रिगेड अफ गोर्खा जस्तो अर्गनाइजेसन कहीँ पनि छैन, कहीँ पनि छैन। गर्दाखेरि त्यो वान अफ द मोस्ट प्रोफेसनल अर्गनाइजेसनमा एज अ पार्ट अफ फ्यामिली एज अ मेम्बर अफ फ्यामिली भएर भइसकेपछि चाहिँ तपाईँहरू खुसी भएर बस्नुहोला, आफ्नो क्याब ब्याजको नाम राख्नुहोला, आफ्नो पल्टनको नाम राख्नुहोला। अनि हामी जुनसुकै ठाउँमा जतिसुकै जस्तै ठाउँमा गए पनि हाम्रो जो गोर्खालीपना हाम्रो त्यो बाबुबाजेहरूले 211 वर्ष नाम राखेको कुरालाई कहिले भुल्नु भएन अनि त्यो माइन्ड सेटमा तपाईँहरू बस्नु भने हरेक दिन हरेक उसमा सफल हुनुहुन्छ। गर्दाखेरि स्पेसली 2RJR समर 2028 बसाइ एकदमै सफल होस् अनि अरू अरू डिपार्टमेन्ट अरू अरू क्याबेजको साहबहरू अनि परिवारलाई पनि उहाँहरूको 2 वर्षको टुर एकदमै आउनुहुन्छ जानुहुन्छ एकदमै सफलताको साथमा उहाँहरूले बिताओस् र जुनसुकै ठाउँमा गए पनि खुसीको साथ आफ्नो फ्यामिली परिवारसँग बस्नु होला, त्यो नै सबभन्दा ठुलो कुरो हो. सो अल द बेस्ट भन्न चाहन्छु, अनि तपाईँहरूको आउने भविष्यहरू पनि एकदमै राम्रो होस्. लभ ब्रिगेड अफ वर्कर्स, लभ यु फ्यामिली, अनि स्टे ह्याप्पी, त्यति नै भन्न चाहन्छु.
0: साहब धेरै धन्यवाद छ यहाँको बहुमूल्य समयको लागि र तपाईँको योगदान पल्टनलाई अनि ब्रिटिस फोर्सेस ब्रुनाई एज अ होल सबैलाई जुन दिनुभयो त्यसको लागि हामी एकदमै आभारी छौँ. अनि तपाईँको लेगेसी लामो समयसम्म रहिरहोस् पल्टनमा, बाँकी तपाईँको मिलिट्री करियर अनि त्यसपछिको रिटायरमेन्टको लागि हाम्रो हार्दिक शुभकामना छ यहाँलाई. धेरै धन्यवाद छ हजुर.
1: सर थ्याङ्क यू, एन्ड स्पेसल्ली हजुरको टिम, बेस्ट टिम ब्रुनाई. तपाईँहरूले हाम्रो फ्यामिली परिवार, हाम्रो हरेक इभेन्ट एक्सर्साइज ट्रेनिङमा आइदिनुहुन्छ अनि हाम्रो इन्फर्मेसनहरू सोसियल मिडियामा पास गर्नुहुन्छ, विच इज भेरी इम्पोर्टेन्ट. अनि तपाईँहरूको डेडिकेसन, तपाईँहरूको एभ्रिथिङ फर हाम्रो पल्टन अनि ब्रिटिस फोर्सेस ब्रुनाईको लागि चाहिँ गर्नुहुन्छ, त्यसको लागि अल्दो मैले पल्टन छोडेर जाँदैछु, बरु सम्पूर्ण पल्टन परिवारको तर्फबाट तपाईँ लगायत टिमलाई, बेबेस टिमलाई एकदमै हृदयदेखि नै थ्याङ्क यू. अनि यो सपोर्ट दिइराख्नु होला अब आउने भावी सन्ततिहरूलाई पनि भन्दै दुई चार शब्द बोल्ने मौका दिनुभएको थियो, त्यसको लागि पनि हृदयदेखि नै धन्यवाद.
0: सर, प्लेजर इज आवर्स. थ्याङ्क यू भेरी मच हजुर.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोरखा रेडियो हो।

सम्झना मेरो होइन क्षमा चाहे सपना मेरो विमोचना लम्जेलले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो। यतिखेर हामीलाई बिमला थेबे पान्तक लिम्बुजीले सम्पर्क गर्नुभएको छ काठमाडौँबाट र भन्नुहुन्छ फेसबुक मार्फत, आज हाम्रो छोरा लेक्स नेपाल आउँदैछ लन्डनमा 2 महिनाको बिदा मानेर र बेलुकीको समयमा आउँदैछ भनेर भन्नुभएको छ। अब एउटी आमालाई छोराछोरी आउँदा कतिको खुसी हुन्छ भन्ने कुरो मैले यहाँ वर्णन गरिरहन पर्दैन, एकदमै खुसीको क्षण पक्कै पनि आमा छोराको मिलन, त्यहाँभन्दा राम्रो अनि सुन्दर समय अथवा त्यो अवसर कहाँ हुन्छ र उहाँले कुनै एउटा मिठो नेपाली गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ। उहाँको निकै मनपर्ने गीत मध्येको एक हो जहाँसम्म मलाई याद छ, त्यो गीत म टक्र्याउँछु, गङ्गा वरदानको छपनीले छान छान।

छपनीले छान्छान्बाट मिठो गीत सुन्दै हुनुहुन्थ्यो र यो गीत सुन्नको लागि हामीलाई काठमाडौँबाट सम्पर्क गर्नुहुने श्रोता हुनुहुन्थ्यो बिमला थेबेज्यू. गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला. तपाईँको छोरासँगको पुनर्मिलन एकदमै सुखमय होस्, रमाइलो होस्, हामी यही नै चाहन्छौँ. हामीलाई योन्जन पाराङ, उहाँको पक्का नाम हर्क योन्जन तामाङ हो, उहाँले नेपालबाट सम्पर्क गर्नुभएको छ. कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ धरानबाट र भरपूर मनोरञ्जन लिँदै मेरो 90 वर्ष पुग्नु भएको आमाजीको सेवा गर्दैछु भनेर लेख्नु भएको छ. यो सुन्दाखेरि नै एकदमै ढक्क फुलेर आउँछ. कति भाग्यमानी तपाईँ, 90 वर्षको आमा हुनुहुन्छ र सेवा गर्ने मौका पाउनु भएको छ. यो मौका कहिले नचुकाउनु होला. हजुर, हामी अब भने कार्यक्रमबाट बिदा लिने बेला भइसक्यो. जाँदा जाँदै B8 को मैच्याङ भन्ने गीत यहाँहरूलाई सुम्पाउँदै म छुट्टिन्छु. भोलि बिहान ठिक 7 बजे बुढनाईको समयमा भेटौँला. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते, बाई बाई.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोल प्रसाद दयालले भोटेपछि पारी र त्यसले निम्ताएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। रसुवाको टिमोरे, स्याफ्रुपेसी, बेत्रावती, नुवाकोटको त्रिशुली र देवीघाट लगायत धादिङ, चितवन र गोर्खाका त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्ने प्रस्तावमा उल्लेख छ। यस्तै आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधान व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठकमा रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभावको बारेमा छलफल हुनेछ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सुरुङ थुनिएका ठाउँमा हेलिकप्टर अवतरण गर्न नसकिएको जानकारी दिनुभएको छ। पीडित समेतको छलफलमा आक्रोश व्यक्त भएपछि मन्त्री श्रेष्ठले गाली नै खानु परे पनि जवाब नफर्काउने भन्दै प्रयास गर्दा पनि नसकिएको बताउनु भएको छ।
4: त्यहाँको जनशक्तिको हिसाबले काम गर्न मिल्ने क्याम्प बनाउन मिल्ने छ भने त्यो पनि चिलिमेमा चाहिँ क्याम्प बनाउन मिल्यो। चिलिमेमा चाहिँ कस्तो रहेछ भन्दा हेलिकप्टर ल्यान्ड गर्दा नै जमिन भाषा होइन। सो यहाँ क्याम्प केही छ भनेदेखि एटलिस्ट गर्नु। मैले यहाँबाट समन्वय गर्दा मैले के भन्नु भन्दा हरेक कम्पनीको सिइओ अथवा त्यहाँको के सिस्टम्सहरू चाहिँ पीडितहरूसँग कम्युनिकेट चाहिँ गरिरहेको, सूचनाको मिस ग्यापहरू चाहिँ नहोस्।
3: उहाँले हेलिकप्टर पाइलट समेत बिरामी पर्ने अवस्था आएको र सब उठाउन पनि समस्या भएको बताउनु भएको छ।
4: त्यहाँ गएर हेर्दाखेरि अवस्था लास्टको कुराहरू गर्नुभयो तपाईँले, लास्ट उठाउनसँग त्यहाँ मैले यसो देख्दा के अप्ठ्यारो भएको छ भन्दाखेरि हामीले तपाईँहरूले नै यहाँबाट 200 फिट उता लास्ट दियो भने उठाउन जाने अवस्था छैन, घिसेर जानुपर्छ त्यहाँसम्म। त गयो उठाउन खोज्यो त्यो पानीले लास्ट खुलेर तपाईँको त्यो ब्यागमा राखेको त्यो ब्याग फाटिरहेको छ। अहिले रेस्क्यु गर्ने हेलिकप्टर पाइलटहरू बिरामी
3: श्रेष्ठले रसुवा बाढीबाट प्रभावित जलविद्युत आयोजनाको सुरुङ मार्गमा फँसेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। मन्त्री श्रेष्ठले हेलिकप्टरको अभाव हुँदा समेत उपकरण लैजान चुनौती भएको उल्लेख गर्नुभएको छ। भदौ 10 गतेको बाढीले 7,000 बढी निजी घरमा क्षति पुगेको पाइएको छ।
5: शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागका महानिर्देशक रविन्द्र बोहराले बाढी

0: सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ। यसको आर्थिक भार करिब 4.5 अर्ब रुपियाँ बराबर रहेको अनुमान गरिएको छ। हाल बाढी पहिरो प्रभावित 3,450 जना 18 वटा विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 साताभित्र अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ। प्रीफ्याब प्रविधिको प्रयोग गरी प्रति आवास करिब $1,000 लागतमा अस्थायी घरहरू निर्माण गर्ने योजना छ। यसका लागि करिब 90 करोड रुपियाँ खर्च हुने अनुमान छ। घरको निर्माणमा विभिन्न दात्री निकायको समेत सहयोगको अपेक्षा गरिएको छ।
1: बाढीपछि त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका र पहिचान खुल्न नसकेका शवको व्यवस्थापन पोखरामा शुरू भएको छ। पहिचान खुल्न नसकेका शवलाई पोखरा 16 उपल्लो दिप्सी सोघारीको सिंचाईको सरकारी जग्गामा व्यवस्थापन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभएको छ।
2: 102 वटा शव मध्ये 19 वटा पहिचान भइसकेको अवस्था छ र जो शवहरू पहिचान हुन सक्नु भएन उहाँहरूको चाहिँ डिएनए निकाल्ने कामहरू पनि सँगसँगै पोस्टमार्टम सँगसँगै भइसकेको छ। डिएनएको स्याम्पल र अब यो डिएनएको स्याम्पल चाहिँ अहिले हामीले निर्देशन आए अनुसार हस्पिटलसँगको समन्वयमा हामी विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ।
1: केही परिवारले दावी गरेका र विदेशी नागरिकका लागि गरी 5 वटा शव भने शवगृहमै रहेको प्रहरीले जनाएको छ। अहिले 78 शवको व्यवस्थापन शुरू भएको कार्कीले बताउनु भएको छ। अस्ट्रेलियामा नेपाल ए पुरुष क्रिकेट टोलीले तास्मेनियासँगको एक दिवसीय खेलमा टस सारेर ब्याटिङको निम्तो पाएको छ। नेपाली टोली टप एन्ड टी20 सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एक दिवसीय खेल खेल्न लागेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुल कर्म रेडियो हो।

0: is Gorkha Radio. Gorkha Radio.
1: नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईबाट सुरु भयो मझेरी कार्यक्रम श्रोता म तपाईँको साथमा छु धनराज राय र सदा जस्तै आज पनि तीन घन्टे मझेरी कार्यक्रमको बसाइलाई लिएर म उपस्थित भइसकेको छु ब्रुनाईको स्थानीय समय बिहानको 10 बजेदेखि मध्याहको 1 बजेसम्म सदा यो कार्यक्रम चल्ने गर्दछ हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म र यी 5 दिनमा तपाईँलाई हामीले विभिन्न किसिमका रोचक जानकारीहरू गीत सङ्गीतहरू अन्य केही समाचारहरू चाहिँ सुन्दै सुनाउने गर्दै कार्यक्रमलाई समापन गर्ने गर्दछौँ र सोही क्रममा आज पनि उपस्थित भइसकेका छौँ तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत गर्न चाहेँ आज बुधबार हो श्रोता 2 सेप्टेम्बर 2026 साल तदनुसार भदौ 17 गते विक्रम सम्बत 2083 साल र मझेरी कार्यक्रमको पहिलो घण्टाको पहिलो गीत स्वरूप मैले राखे मिलन राई र सुनिता थेगिमले गाउनुभएको निकै मिठो गीत पूर्वेली लोकभाकाको गीत जस्तो लाग्यो मलाई यो सोल्टिनी हजुर ओखलढुङ्गा जिल्लाको कुरा गर्दै हुनुहुन्थ्यो यो गीतमा र म पनि ओखलढुङ्गाकै भएकोले गर्दाखेरि पहिलोपल्ट सुनेको यो गीत रमाइलो लाग्यो मलाई त तपाईँलाई पनि पक्कै पनि रमाइलो लाग्यो होला भन्ने पूर्ण विश्वासको साथमा कार्यक्रमलाई अगाडि बढाएँ हजुर ब्रुनाईमा अहिले अलिकति मौसमले साथ नदिइरहेको अवस्था छ तपाईँहरूले समाचारतिर कति पढ्नुभयो होला देख्नुभयो होला सोसियल मिडियातिर हेर्नुभयो होला भिडियोहरू यो विशेष गरी इन्डोनेसियाको कालिमान्तान प्रान्त यो जुन चाहिँ बोर्नियो टापुभित्र पर्छ त्यहाँ चाहिँ भीषण आगलागी भएर यो पिट फायर भन्दो रहेछ जमिनमुनि यो पाम ओइलको प्लान्टेसनमा चाहिँ आगलागी भएकोले गर्दा त्यो मुनि विभिन्न टनलहरू खन्ने हुँदो रहेछ त्यो जमिन के ड्राई गर्नलाई हो कि अथवा के गर्नको लागि हो र त्यो त्यसमा चाहिँ त्यो पाम ओइल फार्मर गर्नेहरूले चाहिँ जानी जानी आगो लगाउँदो रहेछ तर यसपालि भने आगो अनियन्त्रित भएर कालिमान्तान एरियाभरि नै सबै यो प्रोभिन्स भनौँ न प्रदेश अथवा राज्यभरि नै फैलिएर त्यसको असर चाहिँ मलेसिया त परिगयो ब्रुनाईलाई छोइ गयो अब हिजोदेखि चाहिँ अब फेरि फिलिपिन्सतिर पनि त्यसको असर यो अलिकति प्राणघातक नै त नभनौँ अनहेल्दी निकै यो एयर क्वालिटीलाई असर पारिराखेको रहेछ र त्यसै कारणले अब ब्रुनाईमा होनबिल स्कुल बन्द भएको छ हाम्रा छोराछोरी घरमै छन् हिजो राति अबेर गरेर समाचार आएको थियो इमेलमा आएको थियो नानीहरूलाई स्कुल नपठाउनु भनेर स्कुल बन्द भएको अवस्था छ त्यस्तै जेरुडोङ इन्टरनेसनल स्कुल जो चाहिँ अब हाम्रा सिनियर स्कुलले नानी केटाकेटीहरू छन् उनीहरू पनि बन्द भएको छ उनीहरूको स्कुल पनि आज बिहान 7:30 बजेको बसमा उनीहरूलाई चाहिँ बोर्डिङ हाउसबाट घरतिर फर्काइँदैछ अब आइ पनि सके होला नि कति बस स्टपतिर पिकअप गर्न जाँदै हुनुहुन्छ होला अथवा आफै हिँड्दै आउँदैछन् त्यस्तै पनागा स्कुल पनि बन्द रहेको स्थिति छ हजुर यस्तै छ र बाहिर सकेसम्म ननिस्कनका लागि अनुरोध गरिएको छ विशेष गरी यो जो श्वास प्रश्वासमा चाहिँ समस्या हुने श्रोता हुनुहुन्छ बालबालिका केटाकेटी अनि वृद्ध वृद्ध प्रेग्नेन्ट महिलाहरूलाई पनि बाहिर ननिस्कनका लागि विशेष अनुरोध गरिएको छ र आउटडोर एक्टिभिटिजहरू पनि नगर्नु अनि नगराउनु भन्ने एक किसिमको जानकारी आएको छ यहाँको स्वास्थ्य मन्त्रालयबाट र सोही अनुरूप नै आज ग्यारिजनमा पनि साह्रै एक्टिभिटी भए जस्तो लागेन एक्लोमाटाइजेसन पिटी हुँदै गरेको थियो हिजो अस्तिदेखि त्यो आज भएन जस्तो लाग्यो कि मैले मिस गरेँ के कसो छ यसो जानकारी गराउँदै गर्नुहोस् है त

शाश्वत खड्का अनि ओसिन कार्कीले गाउनुभएको गीत सुन्यो अनिश्चित भन्ने. अनिश्चित निश्चित केही पनि छैन श्रोता, निश्चित केही पनि छैन, पक्कै हो. यहाँ मौसम कति रमाइलो छ भनेर हिजो अस्तिसम्म कुरा गर्दै थियो. निश्चित रूपमा मौसम राम्रो छ तर अनिश्चित छ. आज हेर्नुहोस् त यो विभिन्न घटनाहरू भइरहेका छन्. स्कुलहरू बन्द छन्, सबै कलेजहरू बन्द छन्, यहाँको जनजीवन नै एक किसिमले ठप्प छ. हजुर, अनिश्चित शाश्वत खड्काको आवाजमा साथ दिँदै हुनुहुन्थ्यो ओसिन कार्की. ब्रुनाईमा अहिले बिहानको 10:18 गयो. 23 डिग्री सेल्सियस एरिया वरिपरिको तापक्रम रहेको छ. 32 डिग्री सेल्सियससम्मको अधिकतम तापक्रम निकै न्यानो छ. आज हप्प परेको छ. यो हुन त यो तुवालो लागेर पनि होला. हावा त्यति चलेको जस्तो महसुस भएको छैन. बिहान आउँदाखेरि पनि न्यानो अलिकति यो अलिकति मोइस्चरले ज्यान छोपेको जस्तो भइराखेको थियो. घमाइलो छ तर तुवालोले चाहिँ भिजिबिलिटी अलिक कम्ती छ. तपाईँहरू ब्रुनाईमा अहिले त देशव्यापी रूपमा नै भनौँ, ब्रुनाईमा विशेष गरी ड्राइभ गर्दै हुनुहुन्छ भने अलिकति होसियार हुनुहोला. बेन्डतिर विशेष त देखिँदैन, स्पिड हुन्छ यहाँको गाडी, त्यही भएर अलिकति तपाईँहरूलाई होसियार हुन अनुरोध गरे ब्रुनाईका श्रोता. नेपालमा बिहानको 8:04 गयो. 27 डिग्री अधिकतम तापक्रम रहेको छ आजको लागि काठमाडौँ उपत्यकामा. 19 डिग्री सेल्सियसको वरिपरि न्यूनतम तापक्रम. मेघगर्जनसहित पानी पर्ने भनेर भनिएको छ. निकै के अरे यो प्रोबेबिलिटी चाहिँ हाई छ. 80%सम्म पानी पर्ने चान्सेस देखाइएको छ र मन्द गतिमा हावा चल्ने भनेर भनिएको छ. अब नेपालको पनि कहर त्यस्तै छ. बाढी भोटे कोसीको बाढी पहिरोले चाहिँ निकै धस नस गरेको स्थिति छ. त्यो सबैलाई अवगतै छ. अब यो त ठुलो भयो. अब त्यसमा अब अन्य तपाईँहरूको गाउँठाउँतिर चाहिँ अब सानातिना पहिरोहरू बाढीहरू गइरहेका हुन्छन्। खेतीहरू खेत बारीहरू चाहिँ विनाश भइरहेका छन्। त्यो सबै तपाईँहरूले भोगिराख्नु भएको छ. ज्यान भने जोगाउने कोसिस गर्नुहोला सकेसम्म. बेलायतमा बिहानको 3:20 गएको छ. अहिले 15 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ. हल्का बादलले छेकेको अवस्था छ लन्डनको आकाशलाई भने. आज दिनभरिमा 17 डिग्री सेल्सियस वरिपरिको न्यूनतम तापक्रम सहित 21 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ. आज दिनभरि जसो नै लन्डनको आकाशलाई हल्का बादलले छेक्ने अनि मध्यम गतिमा हावा चल्ने अनुमान गरिएको छ. अन्य स्थानका श्रोताहरू तपाईँहरूले पनि यसो आफ्नो स्थानीय मौसमको जानकारी दिनुहोस्, ताजा मौसमी विवरणहरू पठाउनुहोस्. पठाउने माध्यम तपाईँहरूलाई थाहा छँदैछ. स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ अथवा फेसबुक मेसेन्जर मार्फत पनि हामीलाई लेखेर पठाउन सक्नुहुनेछ. अब एकदेव लिम्बू अनि जे अथरले गाउनुभएको फन फनी सुनौ.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर आ यो जिन्दगानीमा कुनै स्वर्ग चाहिँदैन भन्ने गीत सुन्यो सुमन सरगमको आवाजमा श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ बिहानको 10:30 हुने आँट्यो श्रोता अब भइ नै सक्यो भनौँ बोल्दा बोल्दै र यो समयमा भने ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोताका लागि अब एकैछिनमा सुरु हुने अब इनफ्याक्ट सुरु पनि भइसक्यो यो रिजनल कमान्डले आयोजना गरेको G1 ब्रिफ यो चाहिँ विशेष गरी युके भिजा एन्ड इमिग्रेसन सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू आज चाहिँ ब्रिफ हुँदैछ तपाईँहरू जानुहोस् यदि भुल्नुभयो भने यो सुनेर दौडिहाल्नुहोस् अब हुन त कति प्रायः जसो सबै गइसक्नुभयो यो चाहिँ विशेष गरी नेपालीहरू अनि हामी नेपाली अनि कमनवेल्थ कन्ट्रिजका जो स्पाउज हुनुहुन्छ उहाँहरूका लागि इङ्गित गरेर बनाइएको कार्यक्रम हो चिटच्याट कम्युनिटी सेन्टरमा हुन्छ यो कार्यक्रम 12:30 मध्याहको 12:30 हुन्छ र तपाईँहरूको केही समस्याहरू छन् केही इस्युहरू परिराखेका छन् भने तपाईँहरूले आज ब्रिफ दिने टोलीलाई पनि तपाईँहरूले सोध्न सक्नुहुनेछ अथवा अनि उहाँहरूले के उत्तर दिनुहुनेछ तपाईँहरूको समस्या त्यहाँदेखि समाधान भयो भने भइहाल्यो भएन भने उहाँहरूले कता चाहिँ ठोकिने सोध्ने भनेर साइन पोस्ट पनि गर्न सक्नुहुन्छ उहाँहरूले त्यही भएर नछुटाउनका लागि अनुरोध गरिएको छ अब यो चाहिँ अघि भनिहाले नेपाली नागरिक जो जो हुनुहुन्छ उहाँहरू अनि कमनवेल्थ कन्ट्रिजका चाहिँ स्पाउज हुनुहुन्छ भने तपाईँहरूको लागि नै हो यो युके भिजा र इमिग्रेसन सम्बन्धीको ब्रिफिङ आज अब सुरु भइसक्यो नछुटाउनु होला

विपुल छेत्रीले गाउनुभएको भावना सुन्यो श्रोता. र अहिले ब्रिटिस फोर्सेस ब्रुनाईमा अब 4-6 सेप्टेम्बरका लागि पानाका क्लबले आयोजना गरेको पानाका समर फेस्ट 2026 हुन गइरहेको छ. तर यो पेन्डिङमा नै छ श्रोता, अहिलेसम्मको लागि गो अहेड नै छ. तर अघि हामीले सुरुवाती चरणमा अलिकति कुरा गऱ्यौँ यो हेज के अरे यो पिट फायरको हेजले गर्दा तुवालोले गर्दाखेरि धेरै कार्यक्रमहरू पब्लिक इभेन्टहरू रद्द भएका छन्. रद्द हुने क्रममा नै अब यो पनि बा रद्द हुन्छ कि भन्ने कुराहरू पनि आइरहेका छन्. तर यसो पानाकाको अफिसियल वेबसाइटमा गएर भर्खर मात्रै हेर्दै थिएँ, अहिलेसम्म चाहिँ रद्द भएको अथवा हुन आँटेको भन्ने जानकारी चाहिँ आएको छैन. त्यसैले गर्दा अहिलेसम्मलाई 4-6 सेप्टेम्बरमा प्लान गरिएको यो पानाका समर फेस्ट चाहिँ हुने नै छ. र यसो आँखा चाहिँ लगाउँदै गर्नुहोला ब्रुनाई ग्यारिजनका श्रोता. तपाईँले जाने निकै जनाले इन्ट्रेस्ट देखाउनु भएको छ. मैले यसो साथीभाइहरूसँग भेट्दा कुरा गर्दाखेरि धेरै इभेन्टहरू पनि छन्, रमाइलो हुनेछ यो 3 दिन. क्यान्सल नभएको खण्डमा जानको लागि चाहिँ अनुरोध गर्ने गरेँ मैले पनि, किनभने रमाइलो हुन्छ. केटाकेटीहरूले भरपूर मनोरञ्जन गर्नेछन्. यहाँ धेरै इभेन्टहरू छ केटाकेटीहरूको लागि, लाइभ इभेन्टहरू छ, त्यस्तै फुडहरू अनि अन्य सपिङहरू पनि. लोकल भेन्डर्सहरू आउनुहुनेछ. जाँदाखेरिमा खासै घाटा नहोला, रमाइलो नै होला यी 3 दिन पक्कै पनि. अब डेभिड लिम्बुलाई सुनौ पुरानो कुपीमा.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो PFBS गोर्खा रेडियो हो।

सर्की र म जेत्रो शीतल अनि सुवानी मोक्तानले गाउनुभएको गीत सुन्ने श्रोता, अब शीतल अनि सुवानी मोक्तानका बारेमा तपाईँले पक्कै पनि जानकार नै हुनुहुन्छ, तपाईँहरू जानकारै हुनुहुन्छ। यिनीहरू दिदी बहिनीहरू कुन्ती मोक्तान अनि शिलाबहादुर मोक्तान का चाहिँ छोरीहरू हुन्। उनीहरू आफ्नो प्रतिभा, मेहनत र सङ्गीतप्रतिको लगावका कारण चाहिँ नेपाली दर्शक श्रोतामा चाहिँ लोकप्रिय छन्। सुवानी मोक्तानको कुरा गर्दा विशेष गरी उनी चाहिँ नेपाली आधुनिक तथा पप सङ्गीतमा सक्रिय धेरै छिन्। उनका गीतहरूमा चाहिँ प्राय हामीले प्रेम, भावना र जीवनका विभिन्न पक्षलाई प्रस्तुत गर्ने गरेको पाइन्छ। अनि यता शीतल मोक्तान पनि सङ्गीत र कलाप्रति रुचि राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन् भनौँ न। उनीहरू दुवैजनाले आफ्नो ठाउँबाट योगदान दिइरहेको छन् र सयौँ नवयुवाहरूलाई चाहिँ नेपाली सङ्गीत क्षेत्रमा लाग्नलाई प्रेरित गरेको पाउन सक्छौँ। अब यो सर्किएको मजेत्रो त अब तपाईँहरूले पक्कै पनि थाहा छँदैछ। यसमा पनि अघि माथि भने जस्तै माया, प्रेम र प्रिय व्यक्तिप्रतिको आकर्षणले भरिएको गीत हो भन्दाखेरि फरक नपर्ला। अब प्रेमी प्रेमिका बीचको आत्मीयता र मनमा बसेको मायाले चाहिँ मजेत्रोले चाहिँ बाँध है बाँध, नत्र हिउँ जस्तै छ हामी त, पग्लेर गइहाल्छौँ, चिप्लिन्छौँ, तिम्रो हातबाट गयौँ भने अरू कसैको हातमा पर्न सक्ला है भन्ने एउटा के भन्छ वार्निङ जस्तो थियो श्रोता। तपाईँले यो गीतको भाव यस्तै बुझ्नुभयो पक्कै पनि। अब म तपाईँहरूलाई केही क्षणमा महेश गुरुङले गाउनुभएको हृदय मेरो भन्ने गीत सुनाउँछु। तर त्योभन्दा अगाडि अब भोलि 3 तारिक चाहिँ योगा एन्ड मेडिटेसन विथ पण्डितजी भनेर भनिएको थियो ब्रिटिस फोर्सेस ब्रुनाईमा चिरचाट कम्युनिटी सेन्टरको मेन हलमा हुने कार्यक्रम रद्द भएको छ। अब यो कारण किन भनिराख्नै परेन, अब यो इन्डोनेसियाबाट फैलिएको धुवाको असरले गर्दाखेरि नै हो यो पनि। भोलि 9:15 पाउने 11 बजीसम्म हुने भनिएको योगा र मेडिटेसन विथ पण्डितजी चाहिँ क्यान्सल भएको छ, सस्पेन्ड भएको छ। नजानु होला भुलेर पनि, र अन्य कार्यक्रमहरू पनि एवमृतले अपडेट हुँदै आउने नै छन् पक्कै पनि। तपाईँहरूले त्यतातिर पनि यसो आँखा लगाउनु होला ग्यारिजनभित्र हुने एक्टिभिटीहरूका बारेमा र ओभरअल ब्रुनाईभरि नै हुँदै गरेको विभिन्न कार्यक्रमहरू क्यान्सल भएको छ। जस्तै अब मेरो माइला छोराको अब यो शनिबार चाहिँ स्विमिङ कम्पिटिसन थियो, त्यो पनि अब नयाँ डेटहरू आउने क्रम जारी रहेको छ, अर्को हप्ताको लागि पुस फरवर्ड गरिएको छ, पुस टु द राइट भनिन्छ नि, त्यसरी नै पुस फरवर्ड भएको छ। तपाईँका छोराछोरी पनि उक्त क्लबमा छन् भने अथवा अन्य क्लबमा छन् भने यो ब्रुनाईको सबै स्विमिङ क्लबहरूबाट चाहिँ यो कम्पिटिसनमा भाग लिने गर्नुहुन्छ। त्यहाँ अब नपठाउनु होला, नजानु होला, क्यान्सल नै भन्ने आइसकेको छ। अब गीत सुन्नतर्फ लाग्यो, अघि भनिहालेँ महेश गुरुङले गाउनुभएको छ हृदय मेरो।

हजुर, हृदय मेरो भन्ने गीत सुन्यो महेश गुरुङको आवाजमा, र तपाईँ हुनुहुन्छ प्रभातकालीन आवाज कार्यक्रम होइन श्रोता, यो मझेरी कार्यक्रममा ब्रुनाईमा बिहानको 11 बज्नका लागि अब 6 मिनट बाँकी रहेको छ। युएस ओपन टेनिस भइरहेको छ, आजको खेलहरू हेर्दै हुनुहुन्छ तपाईँहरूले, कहाँबाट हेर्दै हुनुहुन्छ? मेन्स सिङ्गल्समा तपाईँहरूले कसको गेम हेर्दै हुनुहुन्छ? अहिले जिब्रेभ र सोनेगो बीच खेल भइरहेको छ, जिब्रेभले 1 सेट जितेर अग्रता लिइरहेका छन्। त्यस्तै अब विमेन्स सिङ्गलमा पनि खेलहरू भइरहेका छन्, थुप्रै खेलहरू भइरहेका छन्, 5, 6, 7, 8 खेलहरू भइरहेका छन् अहिले। तपाईँले कुन चाहिँको लाइभ हेरिराख्नु भएको छ, तपाईँहरूले अब अलि अलि चासोको साथ हेरिएको चाहिँ स्टोई याना र एयाला भन्ने अमेरिकी र फिलिपिन्सका खेलाडीहरू बीच भइरहेको खेल अलि चासो साथ हेरिएको रहेछ। इयालाले 6-1 र 3-2 अग्रता लिइरहेको रहेछन्। एउटा सेट उनले जित हासिल गरिसकेको छिन्, दोस्रो सेटमा अग्रता लिइरहेको छिन् 3 अङ्कका सहित। अब एसडी योगी र रेशमा पुन मगरले गाउनुभएको 7 भन्ज्याङ सुन्छौँ, र यो गीत नै आजको हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको अन्तिम गीत स्वरूप रहनेछ। यो गीत सुन्नु भए पश्चात तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि त्यस पछाडि हामी दोस्रो घण्टामा भेट्नेछौँ।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: रसुवा बारीको आठौँ दिन आज पनि उद्धारका प्रयास जारी राखिएका छन्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र थुनेकाको उद्धारका लागि गैराती वर्षाले अवरोध गरेको छ। पुरिएका सुरुङ खोल्दा ठूला चट्टान फेला परेकाले फुटाउने काम भइरहेको उद्धारमा संलग्न सांसद श्रीराम नेउपानेले बताउनु भएको छ। नेउपानेले उद्धारका लागि चाहिए जति उपकरण जनशक्ति पाएको भन्दै धैर्य गर्न आग्रह गर्नुभएको छ। खनेको ठाउँमा पानी भरिएपछि निकाल्ने प्रयास भइरहेको छ। गृहमन्त्री सुदन गुरुङले त्रिशुली 3B लगायत आयोजनामा पनि खोजी प्रयास गरिरहेको बताउनु भएको छ।
4: अझै पनि हामीले आशा राखेको नै छौँ। मेरो विचारमा लेट्स प्रे यस्तो केही पनि नहोस्। हामीले अझैसम्म नै तपाईँको होप लुज गरेको छैनौँ। विभिन्न टनलको माथिको ठाउँहरूमा नै हामीले अवलोकन गरेका छौँ, जसमा चाहिँ हामीले माथिबाट पनि छिर्न सकिन्छ कि, नियरेस्ट पोइन्ट भेटाउनु पनि सकिन्छ कि, बा उहाँहरूले त्यहीको पानीहरू खाएर र त्यहाँ पानीको सुविधा भयो भने मेरो विचारमा त्यहाँ अलिकति लिकेज हुने ठाउँहरू, सिपेज हुने ठाउँ छ, मेरो विचारमा त्यो पानी पनि खाइराख्नु भएको छ जस्तो लाग्छ मलाई। होइन, लेट्स प्रे होप फर द बेस्ट। र हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यो टनल्सहरूमा काम गरिराख्नु भएको छ।
3: सुरुङमा फँसेकाको उद्धारमा निर्यातता प्रकट भएको भन्दै विपक्षी दलका सांसदहरू आक्रोशित भएका छन्। रासोपाले डाकेको बैठकमा नेकपा नेता वर्षमान पुनले देशको सम्पूर्ण साधन स्रोत र प्रशासनको जिम्मा लिएर उद्धार गर्न सकेनौँ भन्न नमिल्ने बताउनु भएको हो।
5: सातौँ दिन आएर हामी सुरुङमा फँसेकाहरूको उद्धार गर्न सक्दैन, तपाईँहरू आफै गर्नुहोस् भन्ने कुरा भयो। विगत हामी कोभिडको बेला 72 सालको भूकम्पको बेला के भएको थियो भने सरकारले आफ्नो प्रयत्न गर्ने साथसाथै प्राइभेट सेक्टरहरूले पनि सँगसँगै काम गर्दा चाहिँ त्यतिखेर राम्रो अनुभवहरू थियो,
6: उदाहरण
5: त्यसो गर्नु पर्थ्यो।
3: सांसद पुनले उद्धारमा निजी क्षेत्रको सहयोग लिएको भए छिटो काम हुन्थ्यो कि भन्नुभएको छ।
5: 12-15 जो चाहिँ हाइड्रो पावरमा फँसेका मजदुरहरू थिए, उनीहरूसँग त्यो कस्तो कुन अवस्थामा काम भइरहेको थियो, कुन ठाउँमा जोखिम थियो, कहाँनिर बच्ने अवस्था थियो, टनेलका अलाइनमेन्टहरू उनीहरूसँग थियो र उनीहरूसँग त्यो डिजाइनहरू ड्रइङहरू हुन्थ्यो र प्राइभेट सेक्टरले आफै खर्च पनि गरेर कोसिस गर्न सक्थ्यो, त्यो कुरा अलि रोकियो सुरुका दिनमा कि भन्ने कुरा पनि हामीले आज राखेका छौँ, यद्यपि आरोपको रूपमा होइन।
3: कङ्ग्रेसका देवराज चालिसले अन्तर्राष्ट्रिय सहयोग लिने कि नलिने भन्ने विषयमा नीतिगत अन्यलका कारण धेरैको ज्यान गएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ।
7: लिने र नलिने बीचको अन्तरालले गर्दा कतिजना मान्छेको त्यहाँ हताहत भयो होला, भित्र 100 मान्छे भित्र छ अनि यस्ता खालका नीतिगत त्रुटिका कारणले यस्तो क्याजुअलिटिज बढ्नु भनेको हाम्रो असक्षमता हो, त्यो देखिन्छ त्यसबाट। राइट टाइममै हामीले लिने निर्णयले राइट डिसिजन लिन सक्छौँ, आउन सक्छ।
3: सरकारले बाढीबाट करिब 16 लाख मानिस प्रभावित भएको तथ्याङ्क सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। उद्धारमा 21,000 बढी सुरक्षाकर्मी खटिएका छन्। हाल 3,400 बढीलाई उद्धारपछि होल्डिङ सेन्टरमा राखिएको प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनु भएको छ।
8: नेपाल प्रहरीबाट 7,912 जना, नेपाल सेनाबाट 9,179 जना,

0: व्यसन। प्रधानमन्त्री प्रकोप उद्धार कोषबाट 1 अर्ब रुपियाँ तत्कालीन बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ।
1: कोष सञ्चालन समितिको बैठकले तत्काल 1 अर्ब परिचालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डाक्टर गुणाकर भट्टले गृह सचिवको नेतृत्वमा कोष परिचालन हुने गरी विपद व्यवस्थापन कोषमा रकम निकासा गरिएको जानकारी दिनुभएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा एभरेस्ट ब्याङ्कको खाताबाट 1 अर्ब रुपियाँ कोषमा पठाइएको हो।
0: पूर्वाधार विकास मन्त्रालयले कृष्णभीरमाथिबाट नयाँ ट्र्याक खोलेर सड़क सुचालु गर्ने निर्णय गरेको छ। पृथ्वी राजमार्ग सञ्चालन र समस्या समाधानका सम्बन्धमा बसेको बैठकले निर्णय गरेको हो। बैठकले कृष्णभीरमा केभ्रियन ब्रेस्ट वालमाथिको सवारी साधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको सड़क विभागका महासचिव चुडराज ढकालको भनाइ छ।
2: हाललाई चाहिँ पानीको बहाव धेरै नै ठुलो भएको हुनाले अहिले तल केही नगर्दाखेरि पनि तत्काललाई चाहिँ माथिबाट डाइभर्सन निकालेर बाटो खोल्न सकिन्छ जस्तो सम्भाव्यता देखिन्छ।
0: खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो।

नमस्ते बीएबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीको दोस्रो घण्टाबाट म धनराज राई छु तपाईँहरूको साथमा र हामी दोस्रो घण्टामा प्रवेश गर्यौं गैरी खेतको आशा भोसले गाउनुभएको मिठो पुरानो चलचित्र प्रेम पिण्डको गीतबाट हामीले कार्यक्रमको दोस्रो घण्टा थालनी गर्यौं। तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत गर्न चाहे फेरि पनि। 31 डिग्री सेल्सियस छ सेरियामा श्रोता अहिले, अधिकतम तापक्रम भने 23 डिग्री सेल्सियस न्यूनतम तापक्रम, यसको वरिपरि हामी चाहिँ आजको दिन व्यतीत गरिरहेका छौँ। घमाइलो भनिएको छ तर अघि भनिहाले पहिलो घन्टामै तुवालो अलिकति हटेको जस्तो भएको थियो, फेरि अलिकति तुवालोको यो डेन्सिटी चाहिँ बढ्दै गएको अनुभव भइरहेको छ। अलिकति आकाश धुमिएको छ, अँध्यारै अँध्यारै हुन आँटेको देखिरहेको छु मैले, र आज दिनभरि नै यस्तो नै क्रम जारी रहनेछ। अझै केही दिन पनि यो सेटल नहुने सङ्केतहरू देखिएका छन् भनेर ब्रुनाईको वेदर रिपोर्टले भनिरहेको छ। अहिले ब्रुनाईमा 11:11 गयो। ब्रुनाई गारिजनका श्रोता तपाईँहरू मध्येमा धेरैजना स्पाउस जो जो हुनुहुन्छ, डिपेन्डेन्ट जो जो हुनुहुन्छ, विशेषत दिदी बहिनीहरू भनौँ, तपाईँहरू अहिले चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ युके भिजा एन्ड इमिग्रेसन को ब्रिफिङ हुँदैछ, त्यतातिर हुनुहुन्छ। यहाँबाट पनि बहिनी बिना गुरुङ जानुभएको छ के कसो रहेछ बुझ्नको लागि, भरे उहाँले केही त्यसमा थैथप उहाँको कार्यक्रममा चाहिँ साङ्गीतिक तरङ्गमा पक्कै पनि गर्नुहुनेछ तपाईँहरूसँग। र अन्य स्थानमा के कति भयो, बिहानको 4:12 गयो। बेलायतमा, नेपालमा 9:00 लागि 3 मिनट बाँकी रहेको छ। अन्य स्थानमा सोही अनुसारले आफ्नो आफ्नो समयमा तपाईँहरू चलिराख्नु भएको छ। तपाईँहरू सम्पूर्णलाई एकमुष्ट फेरि स्वागत गरिहाले। अब गन्थन एकैछिनमा गरौँला। मोहन छेत्री अनि साथीहरूले गाउनु भएको छ यो गीतलाई, कुखुरे बैंसले आँखा भन्दै हुनुहुन्छ। के गरेछ कुखुरे बैंसको आँखाले, सुन्नतर्फ लागिहालौँ।

हजुर, सासुजीकी छोरीले मलाई चिनेन भन्ने कलाकार हुनुहुन्थ्यो मोहन छेत्री, र चिनेन आँखा देखेन भन्ने कुरासँगै जोड्दै लाँदाखेरि भोटे कोसीको कुरा गर्न मन पर्यो श्रोता। यो बाढी पहिरो आएको हुन त धेरै दिन भइसक्यो, अब आफ्नो आफ्नो ठाउँबाट सरकारले गरि नै रहेको छ, तर यो भोटे कोसीले आँखा नदेख्दाखेरि चाहिँ नेपालको अर्थतन्त्रमा गोल मटोल भएको छ, धेरै क्षति भएको छ, 33 अर्ब बगायो भन्ने कुरा आएको छ। यो त विशेष गरी यो सडक सञ्जाल अनि संरचनाहरूको मात्रै कुरा आयो, त्यसलाई पुनर्निर्माण गर्नलाई कम्तीमा पनि 50 अर्बको हाराहारी लाग्न सक्ने प्रारम्भिक चाहिँ अनुमान सडक विभागले गरेको छ, नेपालको सडक विभागले। त्यसमा अब नयाँ पुल निर्माण, सडकको नयाँ मार्ग निर्धारण, अग्ला तथा लामा पुलहरूको निर्माण, नदी नियन्त्रण र जोखिम अनुकूल पूर्वाधार विकास जोडिँदाखेरि चाहिँ 50 अर्बको वरिपरि पुग्ने, अब क्षति 30 अर्बको भयो, त्यसलाई रिबिल्ड गर्नका लागि चाहिँ अब झन्ने 50 अर्ब। त्यस पछाडि त्यस्तै गरेर अब रसुवातर्फको करिब करिब 40 किलोमिटरभन्दा बढी सडक खण्ड चाहिँ व्यापक क्षति पुर्याएको खबरहरू तपाईँ हामीले हेरिराखेका छौँ, देखिराखेका छौँ। विशेष प्रभावित, सबैभन्दा बढी प्रभावित गल्छी बेत्रावती रसुवागढी सडक चाहिँ निकै प्रभावित भएको छ, बगाएकै छ, अब सडकको नामो निशानै छैन, तपाईँ हामीले देखिराखेका नै छौँ। यो त भयो अब यो पैसाको कुरा, यो फिजिकल ड्यामेजको, अब त्यसमा मान्छेहरूको कुरा त नगरौँ, मानिसहरू कति अझै हराइरहेका छन्, बेपत्ता छन्, के अरे सर्च एन्ड रेस्क्यु हुन सकिरहेको छैन। टनलको कुराहरू तपाईँ हामीले सुनिराखेका छौँ, टनल चाहिँ धुलो पारेर भित्र छिरेर कतिवटामा चाहिँ अझै पनि त्यहाँ रेस्क्यु हुन सकिरहेको छैन भन्ने कुराहरू के कारणले हो त्यो अब त फिल्डमा खटेका मान्छेहरूले नै जान्लान्, तर हामीले हेर्दाखेरि अझै पनि सुन्दाखेरि अझै पनि धेरै गर्न बाँकी छ रेस्क्युकै साइडमा पनि। रिबिल्ड रिकन्स्ट्रक्सनको कुरा त पर नै जाओस्। हजुर, यस्तो चर्चा हामी गर्दै जाउँला। मिङ्स लामा र सुमी मोक्तानको गीत सुनौ पहिला, स्याजी होई भन्दै हुनुहुन्छ।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: यो BFBS गोर्खा रेडियो हो।

रोल नम्बर वान प्रशान्त शिवाकोटीले गाउनुभयो यो गीतलाई श्रोता. मौसमको कुरा गर्दै थियौँ हामीले, पानी पर्ने हो कि नपर्ने हो भन्ने कुराहरू. यो हेज तुवालोको पिरलो सबैतिर छ अहिले ब्रुनाईमा. र कुरा गर्दा गर्दै यो दोस्रो घन्टाको पहिलो चरणतिर नै पानी हरर परिग कति मजा आयो. अब हामी आशा गरौँ यो धुवा तुवालो हेज जे भनौँ यो चाहिँ अलिकति घट्नेछ पक्कै पनि, र आकाश खुलिनेछ, वातावरण चाहिँ अलिकति सफा हुनेछ. अहिले चाहिँ निकै ब्रुनाईको स्वास्थ्य मन्त्रालयले निकै स्ट्रिक्ट गरेको छ, ले गर्दाखेरि आशा गरौँ यो पानीले केही राहत भने हामीलाई पक्कै दिन्छ. आज बुधबार श्रोता, र दोस्रो घन्टामा मझेरी कार्यक्रमको दोस्रो घन्टामा हामी यो समयमा प्राय फुड एन्ड कल्चर बारेमा केही जानकारीहरू आदान प्रदान गर्ने गर्दछौँ. र आज मैले सदा जस्तै लिएको छु, र आज चाहिँ खाना अनि बसाई सराईसँग के सम्बन्ध छ भन्ने कुराहरू तपाईँहरू समक्ष छोटकरीमा राख्ने प्रयास गरिरहेको छु. हामी प्राय नेपाल बाहिर बसोबास गरिरहेका छौँ, प्राय भन्नाले अब धेरै जसो नेपाली विदेशमा काम अब अथवा विभिन्न सिलसिलामा चाहिँ हामीले यो जीवन यापन गरिरहेका छौँ. आफ्नो जन्मथलो छोडेर हजारौँ कोसौँ हजारौँ कोस भनौँ न टाढा नयाँ अपरिचित देशमा छौँ. कति अब धेरै भइसक्यो यहाँ बसेको, त्यहाँ बस्नुभएको तपाईँहरू, नयाँ घर, नयाँ भाषा, नयाँ मानिस र नयाँ वातावरण. कतिपय सन्दर्भमा हामीले नेपालका खानेकुराहरूको स्वादको सम्झना गर्ने गर्दछौँ. त्यो भए आहा योसँग यो कति मजाले जान्थ्यो भन्ने कुराहरू तपाईँको पनि हुन्छ, मेरोमा पनि हुन्छ, कहिलेकाहीँ अवश्य नै हुन्छ. सायद त्यो स्वादले एकैछिनमा हामीलाई आफ्नो घर परिवार बाल्यकाल र पुराना सम्झनाहरूमा पुर्याउँछ. यही कारणले गर्दाखेरि मानिसहरू बसाई सराई गर्दा आफ्नो खाना भाषा चाडपर्व सङ्गीत लुगा संस्कार जस्ता संस्कृति पनि नयाँ ठाउँमा लैजाने गर्दछन्. अनुसन्धानहरूले खाना केवल पेट भर्ने वस्तु होइन भन्ने देखाएका छन् श्रोता. यो तथ्य नै हो, हामी सबैलाई थाहा भएकै कुरा. यो मानिसको पहिचान र ठाउँसँगको आफ्नो ठाउँसँगको सम्बन्ध व्यक्त गर्ने एउटा शक्तिशाली माध्यम हो. यो युनेस्कोले पनि फुड वेज अर्थात् खाना बनाउने ठाउँ बाँड्ने र खाने परम्परालाई जीवित सांस्कृतिक सम्पदाको रूपमा व्याख्या गरेको पाइन्छ. यस्तो परम्पराले मानिस को हो, उसको समुदाय कहाँबाट आएको हो र उसको इतिहास के हो भन्ने कुरा छर्लङ्गै बताउने गर्दो रहेछ. र विभिन्न कारणहरू रहेका रहेछन् यो किन हुन्छ भनेर. पहिलो कारण हो घरको सम्झना. हामीले बाल्यकालदेखि खाएको खानाको स्वाद र बासना हाम्रो स्मृतिसँग जोडिएको हुन्छ गहिरोसँग. दाल भात, गुन्द्रुक, मोमो होइन, अचार, सेलरोटी वा कुनै अन्य विशेष परिकार, कति त जाति विशेष परिकार पनि हुन्छन्, यी केवल रेसिपिज होइनन् श्रोता. यिनमा मानिस र ठाउँसँग जोडिएका सम्झनाहरू हुन्छन्. भारतबाट नेदरल्यान्ड्स पुगेका माइग्रेन्ट्स माथि एउटा अध्ययनले पनि घरको खाना, खाना पकाउने तरिका र खाना बाँड्ने अभ्यासले उनीहरूको बिलोङ्गिङ अर्थात् म आफ्नो ठाउँमा छु भन्ने भावनालाई चाहिँ बलियो बनाएको देखाएको छ उक्त अनुसन्धानले. अनि दोस्रो कारण पनि रहेछ आफ्नो पहिचान जोगाउनु. नयाँ ठाउँ पुगेपछि मानिसले धेरै कुरा परिवर्तन गर्नुपर्छ. नयाँ चाहिँ भाषा सिक्नु पर्यो, नयाँ नियम जान्नु पर्यो, बुझ्नु पर्यो, नयाँ काम र सामाजिक वातावरणमा घुलमिल हुन सिक्नु पर्यो. तर आफ्नो परम्परागत खाना पकाउनु भनेको म कहाँबाट आएको हुँ भन्ने कुरा आफैलाई सम्झाइरहनु पनि हो रहेछ. अध्ययनहरूले इमिग्रेन्टहरूका लागि परम्परागत खाना अहिले चाहिँ आफ्नो कल्चरल आइडेन्टिटी कायम राख्ने र अर्को पुस्तामा संस्कृति हस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यम बनाएको देख्न सकिन्छ. तपाईँहरू आफैले पनि अनुभूति गरौँ न अहिले यो कुरा गर्दै गर्दाखेरि. म यहाँ बोल्दैछु, मेरो दिमागमा चाहिँ भरे चाहिँ आज यो कुरा निस्किँदै गर्दाखेरिको कुरा जोडिहालेँ मैले. आज चाहिँ यो खान पर्ला भनेर मैले प्लान गरिराखेको छु.
अनि तेस्रो कारण भनेको परिवार अनि नयाँ पुस्ता। आफ्नो संस्कृति बचाउने जिम्मेवारी धेरै जसो चाहिँ पहिलो स्टेप भनेको परिवारबाट नै सुरु हुन्छ। आमा बुवा वा हजुरबुवा हजुरआमाले आफ्ना छोरीछोरीलाई परम्परागत परिकार बनाउन सिकाउँछन्। यसरी नै रेसिपी मात्र होइन त्यससँग जोडिएका कथा, संस्कार अनि पारिवारिक इतिहास पनि पुस्तान्तरण हुन्छ। त्यसैले विदेशमा जन्मिएका बच्चाले पनि हाम्रो घरको खाना यस्तो बन्छ भनेर आफ्नो पारिवारिक पहिचान बुझ्न सजिलो हुन्छ र बुझ्न सक्छन्। त्यसैमा अलिकति जोड्दाखेरि अब यस्तो माइग्रेन्ट्सले चाहिँ आफ्नो संस्कृति जस्ताको तस्तै राख्न भने सक्दैनन्। नयाँ ठाउँमा पुगेपछि स्थानीय संस्कृतिसँग उनीहरूको खानपिन मिसिन थाल्छ। कुनै सामग्री आफ्नो देशमा आफू बसेको देशमा पाइँदैन भने स्थानीय सामग्री प्रयोग गरेर त्यसको परिपूर्ति गर्नुपर्ने हुन्छ। त्यसो गर्दा स्वाद परिवर्तन हुन्छ। कहिलेकाहीँ पुरानो रेसिपी र नयाँ देशको कुकिङ स्टाइल मिसाएर बिल्कुलै नयाँ परिकार जन्मिन्छ। अनुसन्धानहरूले यसलाई फुड एकल्चरेसन भन्दोरहेछ, अर्थात् नयाँ समाजको खानपानसँग बिस्तारै घुलमिल हुने प्रक्रिया भनेर हेरिँदो रहेछ। माइग्रेन्ट्सले आफ्नो पुरानो खानालाई कायम राख्दै नयाँ ठाउँका खानेकुरा पनि अपनाउन सक्छन्। त्यसैले माइग्रेसनले केवल मानिसलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउँदैन, बुझ्न चाहिँ यति पर्यो कि खाना र संस्कृतिलाई पनि त्यो सँगै यात्रा गराउँछ। त्यो पनि यात्रामा हामी सँगसँगै गएको हुन्छ र अहिलेका लागि यो विषय यतिमै थाती राखौँ। गीत सुन्न जाउँ। टाढाको बाटो गाउँदै हुनुहुन्छ सुरज पण्डितले।

बहिनीले बिडी पो छैन भनिन् भन्ने गीत सुन्यो सुरज पण्डितको आवाजमा। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, अघि मैले पानाका क्लबको समर फेस्ट हुन गइरहेको छ भनेको थिएँ, क्यान्सल होला नहोला जानकारी आएको छैन भनेको थिएँ मैले, त्यो चाहिँ अहिलेको लागि क्यान्सल्ड, पोस्टपोन्ड, क्यान्सल भन्दा पनि के अरे पोस्टपोन गरिएको छ। अब नयाँ मिति सहित यो पक्कै पनि आउनेछ, तपाईँहरू त्यसको लागि तयारी अवस्थामा रहनुहोला। 4-6 सेप्टेम्बरको लागि तयार गरिएको यो कार्यक्रम रद्द भएको छ, अब नयाँ मिति, नयाँ उत्साह, नयाँ उमङ्गका साथ तपाईँहरू पक्कै आफ्नो उपस्थिति, सपरिवार उपस्थिति जनाउनु हुने नै छ। अब यो जानकारी पछाडि सिन्धु मल्ल र महेश बुढाथोकीले गाउनुभएको होस गर है सोल्टिनी सुन्नेछौँ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

नाकैमा ढुङ्ग्री भन्ने गीत सुन्यो रुक्साना लिम्बू अनि सूर्याङ्ब. रुक्साना लिम्बू सानी नानीले गाएको जस्तो लाग्यो यो स्वर सुन्दाखेरि. सूर्याङ्बको चाहिँ आवाज मलाई राजेश पायल राईसँग कता कता मिलेको पो हो कि भन्ने लाग्यो. अनि यसो युट्युबमा खोज हेरेको सूर्याङ्बले नै गाउनुभएको रहेछ. मिठो गीत सुन्यो. ब्रेस्ट फोर्सेस ब्रुनाईका श्रोता तपाईँका लागि अब प्री डिपार्चर क्लिनिकको नयाँ मिति तय गरिएको छ. अस्तिको क्यान्सल भएको थियो, सस्पेन्ड भएको थियो विविध कारणले. अब 9 सेप्टेम्बर 2026 दिन चाहिँ बिहानको 10 बजेदेखि 11 बजेसम्म मुमङको हाइभ अफिसमा हुन्छ. अब यो कतिले सुन्नुभएको छैन भने यो प्री डिपार्चर क्लिनिक किन हुन्छ भन्ने जस्तो लाग्छ भने चाहिँ यो ब्रुनाई को टुर तपाईँको सकियो, अब नयाँ ठाउँ जाँदै हुनुहुन्छ, विशेष गरी बेलायततिर फर्किँदै हुनुहुन्छ भने तपाईँहरूलाई अब यहाँको ब्रुनाईको बसाइभरिको पुलिस रिपोर्ट चाहिन्छ, गुड कन्डक्ट सर्टिफिकेटहरू चाहिन्छ, अनि नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन क्रेडिटहरू कसरी क्लेम गर्नेहरू थाहा नहुनसक्छ. ती कुराहरू तपाईँहरूलाई सुनाइने छ, देखाइने छ. अनि तपाईँ मुभ हुँदाखेरि तपाईँको परिवार अनि बालबच्चा बालबच्चा मुभ हुँदाखेरि स्कुलमा असर पर्छ. स्कुलको बारेमा तपाईँले जान्ने बुझ्ने गर्नुपर्ने हुन्छ. कहाँ घरदेखि कति टाढा क्याचमेन्ट एरिया भन्ने हुन्छ युकेमा, क्याचमेन्ट एरियामा पर्छ कि पर्दैन भन्ने कुराहरू, थुप्रै कुराहरू समावेश हुन्छन् उक्त यो के अरे प्री डिपार्चर क्लिनिकमा. तपाईँहरू भ्याउनुहुन्छ भने यो कार्यक्रम नछुटाउनुहोस् होला. निकै जानकारीमूलक इभेन्ट हुन्छ यो, र यो ड्रप इन क्लिनिक हो. अपोइन्टमेन्ट मिलाइराख्न पर्दैन. तपाईँहरू चाहिँ सो एन्ड गो जस्तो हुनेछ. अब अझै धिमाललाई सुनौ को आयो भन्ने गीतमा.

माया लगाउनलाई कुवायो भन्ने गीत सुन्यो अजय धिमालको आवाजमा। बीएफबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। म झेरी कार्यक्रमको दोस्रो घण्टामा छौ। ब्रुनेमा अब मध्याहको 12 बज्नको लागि 6 मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूका लागि यो बिएफपिओ फोर्सेस पोस्ट अफिसबाट आएको नयाँ यो सेप्टेम्बर महिनाका लागि एक्सचेन्ज रेट को जानकारी अपडेट भएको छ। 1 पाउन्ड बराबर अब यो सेप्टेम्बर महिनाभरि तपाईँहरूले ब्रुनाई डलर 1.73 पाउनुहुनेछ। तपाईँहरूले चाहिँ युकेको ब्याङ्कबाट पैसा यहाँ झिक्नु हुँदाखेरि 1 पाउन्ड बराबर यो महिनाभरि सेप्टेम्बर महिनाभरि $1.73 पाउनुहुनेछ। सेन्ट भन्छ क्या हो यहाँ, $1.73 पाउनुहुनेछ तपाईँहरूले। र अब नर्मल ओपनिङ आवर्समा आइसकेको छ फोर्सेस पोस्ट अफिस। सोमबारदेखि बुधबार बिहानको 8 बजेदेखि 12 बजेसम्म खुला हुन्छ। बिहिबार 10:30 बजेदेखि मध्याहको 2 बजेसम्म अनि त्यस पछाडि शुक्रबार बिहानको 8 बजेदेखि 12 बजेसम्म खुला रहन्छ। यो समयमा चाहिँ यी समयहरूमा तपाईँहरू गएर पार्सलहरू पोस्ट गर्ने अनि पैसाहरू झिक्ने डिपोजिट गर्ने काम गर्न सक्नुहुन्छ। अब नयाँ सपना नयाँ सहर सुरेन्द्रमान सिंहले गाउनु भएको गीत सुन्दै सुन्दै कार्यक्रमको दोस्रो घण्टाबाट बिदा हुन्छौँ हामी। यो गीत पछाडि हामी नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नेछौँ अनि त्यस पछाडि तेस्रो घण्टामा हामी फेरि भेट गर्नेछौँ। तबसम्म बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र यो गीत पनि स्वीकार गर्नुहोला।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा
3: भारतले राहत सामग्री सहित पाँचौं विमान नेपाल पठाएको छ। थप 11 जना उद्धार विज्ञ र विशेष उपकरण सहितका उद्धार कर्मी पठाएको विदेश मन्त्री एस जयशंकरले बताउनु भएको छ। सो विमानमा 5.5 टन अत्यावश्यक औषधि, गाड़ी र अन्य राहत सामग्री पनि पठाइएको छ। बाढ़ी पीड़ितका लागि राहत सामग्री लिएर कोरियन एयरफोर्सको जहाज पनि काठमाडौँमा अवतरण गरेको छ। यसअगाडि नै कोरियाको उद्धार टोली आएर बाढ़ी प्रभावित क्षेत्रका सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रोगको संक्रमण बढ्ने ठूलो जोखिम छ। संगठनका प्रवक्ता क्रिस्टियन प्लानमेयर:
4: फ्लडिङ, डिस्प्लेसमेन्ट, ओभरक्राउडिङ, स्टेग्नेंट वाटर can increase the risk of disease outbreaks. WHO is supporting surveillance to monitor the potential increase in these areas of dengue, scrub typhus and other communicable diseases.
3: IFRC ka operation manager Matt Baden le bacheka manisharu parivar ka sadasya khojna afai aghi sareka dekheko bataun bhayeko cha.
5: Search and rescue is still ongoing and the monsoon hasn't stopped. People are coming back to look for their homes and what's left of them. We met a group digging through the mud for their mother, 82 years old, home alone when the water came. She had nowhere to go.
3: राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रतिले वर्षाका कारण पानी भरिँदा सुरुङको उद्धार कार्यमा चुनौती थपिएको बताउनु भएको छ। उहाँका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्प समेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ। राष्ट्रिय युवा संघले खाद्यान्न र राहत वितरण सहज बनाउन आग्रह गरेको छ। बाढ़ी प्रभावित धुन्सेमा रहेका संघका अध्यक्ष महाराज गुरुङले परिवारका सदस्य गुमाएका नागरिकका घरमै राहतको व्यवस्था गर्न भन्नुभएको छ।
6: मान्छे खाना नपाउने अवस्था भइरहेको छ तर राहत लिनकै निम्ति आफ्नो घरमा मान्छे मरेको छ तर फेरि सिडियो कार्यालयमा लाइन बसेर आर्मीको घरमा आर्मीको ब्यारेकमा पुगेर राहत लिन उनीहरूलाई धेरै अप्ठ्यारो परिस्थिति भएको छ।
3: भटेकुसी त्रिशुलीमा भदौ 10 गते आएको बाढ़ीले 7,000 बढी निजी घरमा क्षति पुगेको छ।
7: शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागका महानिर्देशक रविन्द्र बोहराले बाढ़ी पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्थापना योजनाबारे जानकारी गराउनु भएको छ। विभागको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति भएको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ। यसको आर्थिक भार करिब 4.5 अर्ब रुपियाँ बराबर रहेको अनुमान गरिएको छ। हाल बाढ़ी पहिरो प्रभावित 3,450 जना 18 विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 साताभित्र अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ। प्रीफ्याब प्रविधिको प्रयोग गरी प्रति आवास करिब $1,000 लागतमा अस्थायी घरहरू निर्माण गर्ने योजना छ। यसका लागि करिब 90 करोड रुपियाँ खर्च हुने अनुमान छ। घरको निर्माणमा विभिन्न दात्री निकायको समेत सहयोगको अपेक्षा गरिएको छ। स्थायी बसोबासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त ठाउँका रूपमा प्रारम्भिक अध्ययन सुरु गरेको छ।
3: बाढ़ीपछि त्रिशुली तथा नारायणी नदी किनारमा फैला

अहिले 78 सबको व्यवस्थापन सुरु गरिएको छ। बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोशन लामिछानेले रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका क्षेत्रमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभएको छ। विभागका अनुसार पछिल्लो 12 घण्टामा सबभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटी मौसम मापन केन्द्रमा 60.2 मिलिमिटर भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते बीएबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा छौँ श्रोता. मझेरीको अब हामी तेस्रो घन्टामा प्रवेश गऱ्यौँ. सत्यकला राईले गाउनुभएको हुँदैन बिहानी भन्ने मिठो गीतबाट कार्यक्रमको तेस्रो घन्टाको सुरुवात भयो र तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ. बेलायतमा बिहानको 5:10 गएको अवस्था छ भने नेपालमा बिहानको 9:10 लागि 5 रहेको छ. ब्रुनाईमा मध्याहको 12:10 गयो, 11 जान आँट्यो. र अब ब्रुनाईको कुरा गर्दाखेरि भर्खर यो समाचार सुन्दै गर्दा अनि यो गीत बस्दै गर्दाखेरि मैले यसो के छ त यो तुवालोको स्थिति, धुवाको स्थिति भनेर यसो हेर्दै थिएँ, इमेजहरू हेर्दै थिएँ. कहाली लाग्दो इमेजहरू चाहिँ छ, धुवाको मुस्लो चाहिँ यो इन्डोनेसियाको कालिमान्तान, यो बोर्नियो आइल्यान्ड टापुमा पर्छ यो इन्डोनेसियाको कालिमान्तान राज्य प्रान्त, अब के भन्ने भनिन्छ फेडरल टेरिटोरी कि के भन्छ जस्तो लाग्यो. निकै भयावह छ श्रोता यो कालिमान्तान वेस्टर्न सेन्ट्रल र के अरे यो कालिमान्तान एरियाबाट उडेका धुवाहरू चाहिँ यो मलेसियाको सारावाक, साबा, ब्रुनाई, अब हुँदै हुँदै फिलिपिन्सतिर पनि पुगिसकेको खबरहरू चाहिँ तपाईँहरूले यता कदा सोसियल मिडियातिर देख्नु नै भएको होला, टिकटकतिर हेर्नुभएकै होला, अनि फेसबुकतिर, अनि कतिले चाहिँ अब अनलाइन समाचारपत्रहरू पनि हेर्ने गर्नुहुन्छ, त्यहाँबाट पनि थाहा पाइसक्नु भएको नै होला. यहाँ भने अलिकति शीतल भएको छ अहिले, पानी अघि पर्यो एकैछिन, तर धेरबेर परेन, थोरै मात्रै 5-7 सरर पानी पर्यो, त्यतिले पनि धेरै राहत प्रदान गरेको छ. अनि अलिकति यो तुवालो पनि घटेको पो हो कि भन्ने महसुस चाहिँ गराएको छ. अब त्यो चाहिँ अब मैले भन्न सकिनँ, वेदर फोरकास्टले त्यो भनिरहेको छैन. वेदर चाहिँ अब सेरियामा अहिले यसो हेर्ने हो भने 31 अधिकतम तापक्रमको वरिपरि रहेको छ, 23 न्यूनतम तापक्रम सेरिया ब्रुनाईमा. अब अन्य स्थानमा के कसो छ त्यो भने मलाई त्यति हेक्का भएन. आज दिनभरि जसो नै यो के अरे तुवालोले नै छेकिने चाहिँ देखाइएको छ. अलि हेभी फग भनिएको छ, हेज भनिएको छ. तपाईँहरूकोतिर के कस्तो छ? ब्रुनाईका अन्य स्थानका श्रोता तपाईँहरूले सुनिराख्नु भएको छ भने यसो पठाउनुहोस् है. पठाउने माध्यमहरू छन् फोन गरेर, इमेल गरेर, अथवा फेसबुक मेसेन्जर मार्फत. ओम प्रकाश कोइरालालाई सुन्यो त्यो केसमा भन्दै हुनुहुन्छ.

हजुर, त्यो किस लेखा साह्रै सुहाएको छ मायालु भन्ने भाव बोकेको गीत सुन्यो ओम प्रकाश कोइरालाको आवाजमा। ब्रिज फोर्सेस ब्रुनाईको चिल्ड्रेन्स लाइब्रेरी बन्द रहेको अवस्थामा छ। गत अक्टोबर 14 शुक्रबारदेखि बन्द रहेको लाइब्रेरी अब यो हप्ताको शुक्रबार 4 सेप्टेम्बरसम्म बन्द नै रहनेछ। लाइब्रेरियन बहिनीको चाहिँ अब छुट्टी मनाउने कार्यक्रम तय भएकोले यो लाइब्रेरी चाहिँ बन्द रहेको अवस्था छ। अब तपाईँहरू 7 सेप्टेम्बरदेखि सुचारु हुन्छ, तब चाहिँ तपाईँहरूले नयाँ बुकहरू लिने, पुर्याउने, पुराना फर्काउनु पर्नेहरू चाहिँ गर्न सक्नुहुन्छ। लाइब्रेरी फुल्ली ओपन हुन्छ, सुचारु हुन्छ 7 सेप्टेम्बरदेखि। तृष्णा गुरुङलाई सुन्ने पालो आएको छ लैबरी लैबरीमा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS गोर्खा रेडियो।

सेल्फी खिचौँला छुट्ने बेलामा किन पो सेल्फी खिच्नु, यस्तै कुराहरू गर्नुभयो मेलिना राई र विल्सन विक्रम राईले। विल्सन विक्रम राईको गीतहरू मैले त्यति नसुनेको रहेछु। सेल्फी खिचौँला राम्रै लाग्यो, तपाईँलाई पनि मन पर्यो होला। अरू अन्य गीतहरू कुन कुन छन् विल्सन विक्रम तक्मै बुढाले गाउनुभएको, यसो छ भने लिस्ट पठाइदिनुहोस्, हामी तपाईँहरूलाई अवश्य सुनाउँछौँ मन परेको छ भने। तपाईँहरूले नयाँ गाडी किन्नुभएको छ होला भर्खरै, र तपाईँहरूले यसो अहिले अन्दाज गर्नुहोस् त, तपाईँको नयाँ गाडीमा स्पेयर टायर छ कि छैन, व्हील भनौँ न, चक्का। पुरानो गाडीहरूमा त अब हुडतिर मुनि कारको बटममा झुन्डिएको अवस्थामा हुने गर्दथ्यो, यो नयाँ कारहरूमा चाहिँ स्पेयर टायरहरू हराउँदै गएका रहेछन्, किन रहेछ यसो बुझ्ने कोसिस गरौँ है त श्रोता। हजुर, अहिले हिजो आज नयाँ गाडी किन्दाखेरि पहिले जस्तो स्पेयर टायर स्पेयर व्हील भनौँ नदेखिनुको मुख्य कारण चाहिँ रहेछ कारलाई हल्का, बढी इन्धन चाहिँ कुशल र थप ठाउँ भएको बनाउन खोज्नु रहेछ। स्पेयर टायर, ज्याक र अन्य उपकरणहरू हटाउँदा कारको तौल घट्छ, जसले इन्धन खपत कम गर्न र उत्पादन लागत घटाउन समेत मद्दत गर्ने रहेछ। अब पहिला पहिला गाडीमा बुटमा विशेष त यो स्पेयर टायरले गर्दाखेरि चाहिँ धेरै ठाउँ खाने गर्दथ्यो, अब त्यसको सट्टामा चाहिँ बुटमा टायर नराख्दाखेरि चाहिँ सामान राख्ने थप ठाउँ पनि उपलब्ध हुने रहेछ। त्यसको सट्टा धेरै आधुनिक गाडीमा चाहिँ टायर रिपेयर किट भन्ने एउटा प्याक हुँदो रहेछ, त्यस्तै अर्को कम्प्रेसर वा के अरे यो रन फ्ल्याट टायर्स भन्ने प्रयोग गरिँदो रहेछ। अब रन फ्ल्याट टायरमा चाहिँ अब टायर फुटिहाल्यो, प्वाल परिहाले पनि केही दुरीसम्म चाहिँ, तर धेरै टाढा त होइन, सीमित दुरीसम्म चाहिँ गाडी कुदाउन सक्दो रहेछ। सेल्फ इन्फ्लेटिङ टायर पनि भन्छ क्या कतिपय देशहरूमा त, तर अब मैले चाहिँ यो अहिलेसम्म चलाएको छुइनँ, चलाउनु परेको अवस्था सृजना भएको छैन। तर यसको अर्थ आपतकालीन अवस्थामा समस्या हुँदैन भन्ने चाहिँ पक्कै होइन रहेछ। ठुलो क्षति वा टायर नै फुटेको अवस्थामा अब रिपेयर किटले काम नगर्न पनि सक्छ। त्यसैले अब तपाईँले नयाँ कार किन्ने सोच्दै हुन्छ, किनिसक्नु भएको छ भने त तपाईँलाई अवश्य पनि अवगत छ नै, सोच बनाउँदै हुनुहुन्छ, अब नयाँ गाडी किन्ने समय आएको छ, कुन किन्ने कस्तो किन्ने भन्ने सोचमा हुनुहुन्छ भने चाहिँ अब यो पनि तपाईँको प्रश्नको लिस्टमा चाहिँ थप्नुपर्ने बेला आएको छ, स्पेयर टायर छ कि छैन यो गाडीमा भनेर। र छ भने त्यो ठिकै छैन भने त्यसको अल्टरनेटिभ अप्सन के होला, विकल्प के होला, के हुनसक्छ, कसरी चाहिँ तपाईँ नजिकैको के अरे सर्भिस पोइन्टसम्म जान सक्नुहुन्छ अथवा ग्यारेजसम्म पुग्न सक्नुहुन्छ, त्यो चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ। म्यानुअल राम्ररी पढ्नुहोला, सोधखोज अनुसन्धान राम्ररी गर्नुहोला। एकपल्ट किन्ने चिज हो, अब फेरि महिनै पछि फेरि राख्ने कुरा पनि होइन गाडी भन्ने कुरा। किनेपछि केही वर्ष मजाले पिर बिना ओहो के पो भइहाल्छ कि भन्ने कुरा दिमागमा नलिकन यात्रा गर्न सकियो भने त्यो एक किसिमले एउटा स्ट्रेस पनि कम हुन्छ मान्छेको, हामी हाम्रो जिन्दगीबाट भन्ने चाहिँ मैले यो लेखबाट बुझेँ श्रोता। तपाईँहरूको पनि अब किन्ने सोच हुनुहुन्छ भने शुभकामना दिएँ मैले तपाईँलाई।

मायाले जन चामलिङ राईले गाउनुभयो, निकै भावुक गीत श्रोता। र यो गीत मैले मेरी श्रीमती विधाता राईलाई नै डेडिकेट गरेर त्यही हेतुले नै सुनाए। उनले यो गीत निकै मन पराउँछिन् अहिले, र अस्ति पनि भनेको थिएँ मैले गत हप्ताको कार्यक्रममा पनि, उनले चाहिँ यो गीत यता जाँदा नै सुनिराखेकी हुन्छन्, किचनमा पनि सुनिराखेकी हुन्छन्, लिभिङ रुममा बसिराख्दा पनि ब्याकग्राउन्डमा बजाइराखेकी हुन्छन्। र मलाई पनि मनपर्ने गीतहरूमा अब निकै माथि नै आइपुगिसकेको छ यो गीत। जति सुन्दै गयो त्यति मिठो मिठा मिठा शब्दहरू, सङ्गीत पनि उस्तै, आवाज पनि निकै मजाले मुटु छुने, माया गर्न मैले तिमीबाट सिकेँ भन्ने कति राम्रा शब्दहरू छन्। श्रीमतीज्यूले सुन्दै हुनुहुन्छ, सुन्दै छिन् भने पक्कै पनि मुस्कुराइन होला एकपल्ट। ब्रिज फोर्सेस ब्रुदाइका श्रोता, तपाईँहरूका लागि ट्री टप्स नर्सरी ओपन डेको एउटा छोटो जानकारी। अब बुधबार 9 सेप्टेम्बरका दिनमा मध्याहको 2 बजेदेखि 3 बजे 1 घन्टाका लागि ओपन डे हुँदैछ। तपाईँहरूले नानीहरूलाई अब प्री नर्सरी मा भर्ना गर्न चाहनुहुन्छ भने ट्री टप्स नर्सरीले ओपन डे आयोजना गरेको छ। तपाईँहरू चाहिँ अब उक्त दिन चाहिँ ट्री टप्सका स्टाफ मेम्बरहरूसँग भेटघाट कुराकानी के कस्तो छ बुझ्ने कुराहरू चाहिँ गर्न सक्नुहुन्छ। तपाईँहरूको मनमा केही प्रश्नहरू छन् भने तपाईँहरूले उहाँहरूलाई सोध्न पनि सक्नुहुनेछ। तपाईँहरूको लागि जानकारीका लागि चाहिँ यदि जान चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ ब्याक गेटबाट जानुपर्ने हुन्छ, हर्नबिल स्कुलको फ्रन्ट गेटबाट होइन। ब्याक गेट भन्नाले चाहिँ यो हाम्रो मेडिकल सेन्टर PCMF भनिन्छ, त्यो साइडमा रहेको गेट प्रयोग गर्न होला। त्यहाँनिर फेन्समा चाहिँ एउटा व्हाइट बोर्ड झुन्डाएको छ, त्यो व्हाइट बोर्डमा चाहिँ डोरबेल घन्टी पनि झुन्डाएको छ, त्यो डोरबेललाई चाहिँ बजाउनु भयो भने भित्रबाट तपाईँहरूलाई स्वागत गर्न एकजना कोही न कोही स्टाफ मेम्बर आइपुग्नुहुनेछ र तपाईँहरूलाई भित्र चाहिँ लगेर जानुहुनेछ र देखाउनुहुनेछ, सोध्नुहोस् बुझ्नुहोस् राम्ररी के कसो हो भनेर। हजुर, अब यो जानकारी पछाडि जुनुरी जालकाफले लेगाउनु भएको सानो बोल्नै छाड्यो भन्ने गीत सुन्नतर्फ लागौँ।

0: गोर्खा रेडियो। साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFPS गोर्खा रेडियो हो।

हजुर सोल्टी र सोल्टिनीको नमस्कार ढोगा ढोग भेटाभेट भइरहेको थियो. करुणा राई र राजकुमार बगरले गाउनु भएको थियो यो गीतलाई. तपाईँ हाम्रो घरमा श्रोता यो पुराना नचलेका अथवा अब चाहिँ यसको चल्ती हराएका केबलहरू के गर्नुहुन्छ? युएसबी केबलहरूको कुरा, युएसबी केबल मात्र होइन अन्य बिजुलीका तारका सामानहरू के गर्नुहुन्छ? फाल्ने गर्नुहुन्छ, बिनमा फाल्ने गर्नुहुन्छ? म त फाल्ने गर्छु. मलाई चाहिँ अब अलि त्यो अब त्यसको युज सकेपछि बिनमा, अब बेलायत जस्तो अथवा अन्य देशहरू जस्तो ब्रुनाईमा चाहिँ सेग्रिगेसन गर्नुपर्ने बाध्यकारी नियम अहिलेसम्म चाहिँ आएको छैन. त्यही भएर अब त्यो डस्टबिनमा नै जान्छ, वेस्टबिनमा नै जान्छ, खानाको बिनमा पनि पस्न सक्छ. र हामी ब्रुनाईमा अलिकति त्यसमा चाहिँ लचक पना छ ब्रुनाईमा. तर यहाँ कहाँ फाल्ने भन्ने कुरा भन्दा पनि नभए त्यही प्रयोग नभएका पुराना केबलहरू छन् भने तुरुन्तै फोहोरमा नफालेको राम्रो भन्ने कुरा चाहिँ मैले गर्ने जमर्को गर्दैछु श्रोता. हामीलाई काम नलाग्ने जस्तो अथवा काम नगरेको जस्तो देखिने भए पनि केही केबल चाहिँ अझै पुराना फोन, पावर ब्याङ्क, स्पिकर वा अन्य उपकरणहरूमा उपयोगी हुन सक्छन् श्रोता. तपाईँ हाम्रो घरमा भएको आइटी इक्विपमेन्टमा काम नगर्ला, तर अरू कसैकोमा भने गर्न सक्छ. त्यसैले पहिले केबल चार्ज र डेटा ट्रान्सफरका लागि काम गर्छ कि गर्दैन जाँच गर्नु पर्यो. फाल्नुभन्दा अगाडि केही उपयोगी केबललाई यात्रा गर्दा, कतै जर्नी गर्दा ब्याकअपका रूपमा राख्न पनि सकिन्छ. सधैँ नयाँ बोकेर मात्रै पनि हुँदैन. कोही बेला तपाईँले बिर्सेको ठाउँमा राख्नुभयो भने त्यो चाहिएको बेलामा कति काम लाग्छ अब हामीलाई त्यो भन्नै परेन. काम नलाग्ने केबललाई भने अब तपाईँले चेक गर्नुभयो, सबै जाँच गर्नुभयो, कुनैले काम गरेन भने अब त्यसलाई चाहिँ ती तारहरूलाई चाहिँ सामान्य फोहोरमा फाल्नुको सट्टा यो इलेक्ट्रोनिक वा केबल रिसाइक्लिङ सेन्टरहरू हुन्छ त्यतातिर दिँदाखेरि राम्रो हुन्छ. उनीहरूले त्यसलाई प्रपर रिसाइक्लिङ गर्ने कुराहरू गर्नुहुन्छ. पुराना केबलमा रहेको तामा अनि अन्य सामग्री रिसाइकल गरेर पुनः प्रयोग गर्न पनि सकिन्छ, जसले यो इलेक्ट्रोनिक वेस्ट चाहिँ घटाउन मद्दत गर्छ. अब हामीले इलेक्ट्रोनिक के अरे वेस्टमा अथवा रिसाइक्लिङ सेन्टरहरूमा पठाउनु पनि झन्झट मान्ने छौँ भने हामीले अब डोनेट गर्न सक्छौँ. कस्तो कस्तोलाई? एजुकेसन र च्यारिटीहरूलाई, कति अब सबै अब राम्रो स्थिति भएको विद्यालयहरू हुँदैन, च्यारिटीहरूले त्यस्ताहरू खोजिराखेका हुन्छन्. अब त्यस्ता चिजहरू अनलाइन, अहिले त अनलाइनको गिफ्ट सिस्टम पनि छ धेरै, त्यता पनि दिन सक्छौँ. के अरे रिसाइक्लिङ गर्ने ड्रप अफ पोइन्टहरू छुट्याइ दिइएको हुन्छ र ती ठाउँहरूमा पनि लगेर हामीले राख्न सक्छौँ. अब डिआइवाई इलेक्ट्रोनिक प्रोजेक्ट्सहरूतिर हामीले डोनेट गर्न सक्छौँ. गार्डन प्लान्टहरूलाई, बगैँचामा यसो लहरे फुलहरूलाई होइन, फलफुलहरूलाई चाहिँ यसो झुन्ड्याउन मद्दत गर्ने, त्यो सपोर्ट गर्नेमा पनि चलाउन सक्छौँ. अब स्क्राप मेटलमा पनि हामीले बेच्न सक्छौँ, एक दुई रुपियाँ पनि आउने रहेछ त्यहाँ पनि. अब यो कोइल कोस्टरहरू बनाउन सक्छौँ, चिया कफीको कपहरू, भाँडाहरू राख्ने कोस्टर बनाउने. त्यसो गर्यो भने पैसा जोगिने अनि अलिकति घरमा इनोभेटिभ आइडिया रहेछ भन्ने पनि देखिने मान्छेहरूले देख्दा. विभिन्न कामहरू गर्न सक्छौँ यी पुराना केबलहरूबाट. त्यसैले है पुरानो भयो फालिहालौँ भन्ने नगर्नुहोस् अबदेखि श्रोता. रियुज, रिसाइकल अनि डोनेटको कुराहरू चाहिँ अबदेखि हामीले मनमा राख्नुपर्ने रहेछ. अब गीत सुनौ नितेश जङ कुँवरको पालो परेको छ हो नै रहेछौमा.

सोझो मान्छे लाग्दथ्यो हुने रहेछ, नितेश जङ्कुवरले गाउनुभयो। देखेको जस्तो हुँदैन, कहिले अलिकति झुक्क्याउँछन् भन्ने कुरा हामीले बुझ्यौँ। ब्रुनाईमा मध्याहको एक बज्नको लागि अब 6 मिनट बाँकी रहेको छ। श्रोता, अब एउटा अनुरोधको गीत सुन्दै सुन्दै हामी कार्यक्रमबाट बिदा हुन्छौँ। अनुरोधकर्ता श्रोता आउनुभएको छ खर्क गुरुङ मामा, र उहाँ चाहिँ अहिले धरान भनेछु पोखरा पुग्नु भएको रहेछ, नेपालमा हुनुहुँदो रहेछ, र उहाँले चाहिँ एउटा गीतको अनुरोध गर्नुभएको छ पोखराबाट। र धनराज भान्जा पोखराबाट बिएफगेस गोर्खा रेडियो सुन्दैछु, समय मिलेमा एउटा गीत बजाइदिनु होला भन्नुभएको छ उहाँले। र गीतको बोल छ, मलाई चाहिँ दिल्ली पुर्यायो बसैले भन्ने गीतको अनुरोध गर्नुभएको छ शान्तिश्री परियार, र गणेश अधिकारीको आवाजमा रहेको छ गीत। ब्याकग्राउन्डमा बज्न थालिसकेको छ मामा। अघि गीत अलिकति नभेटेर तनाव भएको थियो, हाम्रा सहकर्मी वृन्दा बहिनीले गीत खोजेर भेटाइदिनु भएको छ, उहाँलाई पनि धन्यवाद दिउँ। र सम्झना चाहिँ हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई पोखराबाट म खर्क बहादुर गुरुङको भन्नुभएको छ, अनि धेरै धेरै सम्झना व्यक्त गर्दछु, धन्यवाद भनेर बिदा पनि भइसक्नु भएको छ। हजुर, यो खर्क गुरुङ मामाको अनुरोध गीतसँगै हामी पनि अब कार्यक्रमबाट बिदा लियौँ। श्रोता, तपाईँहरूको बाँकी समय शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस् र स्वास्थ्य रहनुहोस्। अब यो गीत पछाडि नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, तत्पश्चात ब्रुनाईका श्रोताले साङ्गीतिक तरङ्ग कार्यक्रममा बिना गुरुङलाई भेट्नुहुनेछ भने अन्य श्रोताले नमस्ते युकेसँग जोडिने हुनेछ बेलायतबाट प्रसारित हुने कार्यक्रमसँग। मलाई भने बिदा दिनुहोस्, भोलि भेट्नेछौँ। अहिलेका लागि नमस्ते, बाई बाई।

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
3: Panima Padi Mrityu Huneko Sankhya 1118 Pugeko Cha. फेला परेका मध्ये 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। हालसम्म 869 वटा शव माटोमा नि सुरक्षित राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिचान नभएको 911 वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बेपत्ता भएका 5,015 जनाको खोजीकारी भइरहेको प्रहरीको भनाइ छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3,247 जना व्यक्तिलाई राखिएको छ। सुरुङमा फसेकाको उद्धारमा निरीहता प्रकट भएको भन्दै विपक्षी दलका सांसदहरू आक्रोशित भएका छन्। रासोपाले डाकेको बैठकमा नेकपा नेता वर्षमान पुनले देशको सम्पूर्ण साधन स्रोत र प्रशासनको जिम्मा लिएर उद्धार गर्न सकेनौ भन्न नमिल्ने बताउनु भएको हो।
4: सातौँ दिन आएर हामी सुरुङमा फसेकाहरूको उद्धार गर्न सक्दैन, तपाईँहरू आफै गर्नुहोस् भन्ने कुरा भयो। विगत हामी कोभिडको बेला 72 सालको भूकम्पको बेला के भएको थियो भने सरकारले आफ्नो प्रयत्न गर्ने साथसाथै प्राइभेट सेक्टरहरू ले पनि सँगसँगै काम गर्दा चाहिँ त्यतिखेर राम्रो अनुभवहरू थियो, त्यसो गर्नु पर्थ्यो।
3: सांसद पुनले उद्धारमा निजी क्षेत्रको सहयोग लिएको भए छिटो काम हुन्थ्यो भन्नुभएको छ।
4: 12-15 वटा जो चाहिँ हाइड्रो पावरमा फसेका मजदुरहरू थिए, उनीहरूसँग त्यो कस्तो कुन अवस्थामा काम भइरहेको थियो, कुन ठाउँमा जोखिम थियो, कहाँनिर बत्ने अवस्था थियो, टनेलका अलाइनमेन्टहरू उनीहरूसँग थियो र उनीहरूसँग त्यो डिजाइनहरू ड्रइङहरू हुन्थ्यो र प्राइभेट सेक्टरले आफै खर्च पनि गरेर कोसिस गर्न सक्थ्यो। त्यो कुरा अलि रोकियो सुरुका दिनमा कि भन्ने कुरा पनि हामीले आज राखेका छौँ, यद्यपि आरोपको रूपमा होइन।
3: कङ्ग्रेसका देवराज चालिसाले अन्तर्राष्ट्रिय सहयोग लिने कि नलिने भन्ने विषयमा नीतिगत अन्यलताका कारण धेरैको ज्यान गएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ।
5: लिने र नलिने बीचको अन्तरालले गर्दा कतिजना मान्छेको त्यहाँ हताहत भयो होला, भित्र 100 मान्छे भित्र छ भने यस्ता खालको नीतिगत त्रुटिका कारणले यस्तो क्याजुअलिटिज बढ्नु भनेको हाम्रो असक्षमता हो, त्यो देखिन्छ। त्यसमा राइट टाइममै हामीले लिने निर्णयले राइट डिसिजन लिन सक्छ आउन सक्छ।
3: यता ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सुरुङ थुनिएका ठाउँमा हेलिकप्टर अवतरण गर्न नसकिएको जानकारी दिनुभएको छ। पीडित समेतसँगको छलफलमा आक्रोश व्यक्त भएपछि मन्त्री श्रेष्ठले गाली नै खानु परे पनि जवाब नफर्काउने भन्दै प्रयास गर्दा पनि नसकिएको बताउनु भएको छ।
6: त्यहाँबाट जनशक्तिको हिसाबले काम गर्न मिल्ने क्याम्प बनाउन मिल्ने छ भने त्यो पनि चिरिमेमा चाहिँ क्याम्प बनाउन मिल्यो। चिरिमेमा चाहिँ कस्तो रहेछ भन्दा हेलिकप्टर ल्यान्ड गर्दा नै जमिन भाषा होइन, सो यहाँ क्याम्प केही छ भनेदेखि एटलिस्ट गर्नु। मैले यहाँबाट समन्वय गर्दा मैले के भन्न भन्दा हरेक कम्पनीको सिइओ अथवा त्यहाँको के सिस्टम्सहरू चाहिँ पीडितहरूसँग कम्युनिकेट चाहिँ गरिरहनु, सूचनाको मिस ग्यापहरू चाहिँ नहोस्।
3: उहाँले हेलिकप्टर पाइलट समेत बिरामी पर्ने अवस्था आएको र सब उठाउन पनि समस्या भएको बताउनु भएको छ।
6: त्यहाँ गएर हेर्दाखेरि अवस्था लास्टको कुराहरू गर्नुभयो, तपाईँले लास्ट उठाउनुसँग त्यहाँ मैले यसो देख्दाखेरि के अप्ठ्यारो भएको छ भन्दाखेरि हामीले तपाईँहरूले नै यहाँबाट 200 फिट उता लास्ट दियो भने उठाउन जाने अवस्था छैन, घिसेर जानुपर्छ त्यहाँसम्म। त गयो उठाउन खोज्यो त्यो पानीले लास्ट पुगेर तपाईँले त्यो ब्यागमा राख्यो त्यो ब्याग फाटेको छ। अहिले रेस्क्यु गर्ने हेलिकप्टर पाइलटहरू बिरामी हुन थालेको छ, त्यो लास्ट दियो भने उनीहरू सब कि यस्तो सर्ट मान्छ भनेपछि यो महाविपद हामीले अलिकति जिम्मेवार भएर काम गर्नु।
3: मन्त्री श्रेष्ठले हेलिकप्टरको अभाव हुँदा उपकरण लैजान चुनौती भएको उल्लेख गर्नुभएको छ। बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालय अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको बिदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द हुँदा बेलकोट गढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन गर्न अनिश्चित भएको जनाएको छ। बाढीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका विद्यालयको संरचना सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन भएको बिदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्न सक्ने भएपछि मात्र विद्यालय सञ्चालन हुनेछ। त्रिशुली नदीमा आएको बाढीले सबभन्दा बढी प्रभावित भएको बिदुर नगरभित्र सञ्चालित 83 मध्ये 1 दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्याङ्क अनुसार 4 विद्यालयको भवन पूर्ण क्षति भएको छ। किस्पाङ गाउँपालिकाका विद्यालय भवनमा क्षति नपुगेको भए पनि विस्थापित भएकालाई राख्न 2 विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ। बेलकोटगढीमा 1 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा गरिएको छ।

भी एफपीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता, बुधबार हामी लक्ष्मीपति भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। पालनकर्ता देवताको रूपमा उपासित भगवान विष्णु मुक्तिदाता देवता पनि हुनुहुन्छ। भगवानको रूपमा पूजित हुनुहुने भगवान विष्णु मनुष्यका सुहृद हुनुहुन्छ, आफन्त हुनुहुन्छ र अति निकट हुनुहुन्छ। त्यसैले उहाँबाट नै हाम्रो जीवन पालित हुन्छ र अन्तिममा यदि सदैव रहने आनन्दको इच्छा छ, सुखको इच्छा छ भने त्यो मोक्ष स्वरूप अर्थात् आफ्नै स्वरूप प्रदान गरेर पनि प्रदान गर्नुहुने त्यस्ता भगवानको बुधबारका दिन हामीले उपासना गर्ने गर्दछौँ। भक्तहरूले दैनिक रूपमा क्षण क्षणमा सास सासमा भगवान विष्णुको उपासना गर्ने गर्दछन्। तर सामान्य जो धार्मिक व्यवस्थालाई मात्रै स्वीकार गर्छन्, मोक्षका इच्छा राख्दैनन्, त्यस्ताले भगवान विष्णुलाई पनि एउटा देवताको रूपमा बुधबारका दिन सीमित गरेर मान्ने गर्दछन्। बिहिबार पनि मान्ने गर्दछन्, आइतबार पनि मान्ने गर्दछन्। समग्रमा भगवानकै स्वरूप भए पनि यो दैनिकीको जो व्यवस्था छ त्यसमा बुधबारलाई विशेष रूपमा भगवानको बारको रूपमा लिने गरिन्छ। त्यस्ता भगवानबाट हामीद्वारा उपासित जो उपासना छ, तुच्छ उपासना छ, त्यसैबाट प्रसन्न भएर हामीलाई सही मार्गमा कर्तव्य पथमा अग्रसर हुने र भगवानको चरणको प्रेम प्राप्तिको मोक्ष प्राप्तिको इच्छा हुने चित्तवृत्ति प्राप्त होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा छौँ र मनुष्य जीवनको सार्थकतातर्फ अग्रसर हुने मार्गको खोजीमा हामी निरन्तर रूपमा यस कार्यक्रममा विविध शास्त्रीय चर्चाहरू गर्ने गर्दछौँ, जसको वास्तवमा चर्चा गरेर मनुष्यले आफ्नो कर्तव्य रूपी मार्ग प्राप्त गर्नेछ र त्यो मार्गबाट अगाडि बढेर ऊ आफ्नो गन्तव्यमा पुग्नेछ। यही अभिलाषाका साथ हामी यस कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ। हामी विभिन्न चर्चाहरू गर्छौँ, शास्त्रहरूका चर्चाहरू गर्छौँ, विभिन्न धार्मिक सम्प्रदायमा रहेका मनुष्यहरूको कल्याणका कामना गर्ने विषयहरूलाई हामी उठाउँछौँ, विभिन्न धर्म संस्कृतिहरूलाई हामी हेर्छौँ, धर्मसँग सम्बन्धित रहेर विभिन्न सम्प्रदायहरू सञ्चालित छन् संसारमा, तिनीहरूका पनि हामी संक्षिप्त चर्चाहरू हामीलाई जसले हृदयमा एउटा प्रकाश दिन्छ त्यसलाई हामी यो ऊ भनेर छाड्दैनौँ। सबैको हामी चिन्तन चर्चा विद्वानहरूको पनि हामी धारणाहरू कहिलेकाहीँ सुन्ने गर्छौँ, किनभने त्यहाँ पनि हाम्रा हृदयमा गाँठो परेर रहेका विषयहरूलाई बाहिर निकाल्ने तेज हुनसक्छ र त्यो शब्द मार्फत श्रवण कान मार्फत हाम्रो हृदयमा गएर त्यो बाणीले हामीलाई पवित्र गर्न सक्छ। त्यसैले तिनीहरूको पनि हामी विद्वानहरूको वचनलाई पनि हामी ग्राह्य मान्ने गर्दछौँ। शास्त्रहरू सत्शास्त्रहरूको हामी निरन्तर रूपमा अनुशीलन गर्ने चेष्टा गर्छौँ र तामसी शास्त्रहरूबाट हामी टाढै रहने चेष्टा पनि गर्छौँ, किनभने हाम्रो जीवन हत्या हिंसा लुटपाट र यी अनेकौँ वित्तण्डाका विषयहरूले पीडित भएर संसारमा खडा छ र यो वास्तवमा शरीर कुन दिन शान्त हुने हो थाहा छैन, तर हामीले यो सम्पूर्ण रूपमा भोगेका पीडाहरूलाई पोको पारेर हामी जानुपर्छ र त्यही पोकोहरू विभिन्न जन्ममा 84 लाख योनिका विभिन्न शरीरहरूमा खोल्दै खोल्दै हामी रुहावासी गर्दै अगाडि बढ्नुपर्छ। एउटा पशु के हाँस्न सक्छ र एउटा वृक्ष के आनन्दित हुनसक्छ र एउटा किरा फट्याङ्ग्रा कसरी आनन्दको सास लिन सक्छ र एउटा पशु कसरी खुसी हुनसक्छ र एउटा जीव जो अत्यन्तै पीडित छ त्यो कसरी हाँस्न सक्छ र त्यो कसरी आनन्दित हुनसक्छ र त्यसले त्यहाँ त भगवान्लाई स्मरण गर्न पनि सक्दैन, त्यसले यो महान अवसर गुमाइसकेको छ, किनभने मनुष्य भएको बेलामा त्यसले त्यो चेष्टा गर्दै गरेन, अब त्यसले गर्ने अधिकारै राख्दैन। चाहे त्यो पुण्यकर्मको प्रतापबाट देवता होस् त्यसले त्यहाँ पनि भगवान भनेर भन्न सक्दैन, किनभने कर्म गर्ने अधिकार त्यसलाई त्यहाँ पनि छैन, त्यो केवल भोग भोग्ने योनिमा पुगेको छ, त्यो महामहिम छ, त्यो पूजनीय छ, तर ऊ केही गर्न सक्दैन, केवल प्राप्त पुण्यको भोगबाट ऊ सन्तुष्ट रहन बाहेक उसँग अर्को कुनै विकल्प छैन। भगवानकै महिमा उसले थाहा पाए पनि त्यहाँ उसले केही गर्न सक्दैन, त्यो फेरि मनुष्य हुनै पर्दछ र मनुष्यमा शरीरमा आएर मात्रै उसले भगवानलाई स्मरण गर्न सक्छ। त्यसैले हामी त मनुष्य शरीरमै अहिले वर्तमान छौँ, के हामीले यो अवसर प्राप्त गरेका छौँ भने हामीले यो त्याज्य मान्न सक्छौँ। हामी भगवानलाई परपर राखेर संसारका विषय भोगहरूबाट सन्तुष्टिको एउटा विशिष्ट अवस्थाको प्राप्तिको खोजी गरिरहेका छौँ, के त्यो प्राप्त हुनसक्छ? शास्त्रले, सन्त परम्पराले, धार्मिक व्यवस्थाहरूले, सत्सङ्गका महिमाहरूको वकालत गर्ने विभिन्न व्यवस्थाहरूले यो कुरालाई मानेका छैनन्। त्यहाँ त केवल सत्सङ्गको एउटै मात्र रटान छ र त्यो सत्सङ्गले नै मनुष्यलाई आफ्नो कर्तव्य पथमा अग्रसर गराएर त्यसले अगाडि बढाउँछ र त्यसले गन्तव्यमा अवश्य पनि पुर्याउँछ। यसै सन्दर्भमा भगवान् उद्धवजीलाई पात्र बनाएर मनुष्यहरूलाई बताउनुहुन्छ सत्सङ्गको महिमा, जान सताम सङ्घ सत्सङ्ग भनेर महापुरुषहरूको सँग नै सत्सङ्ग हो भनिएको छ। त्यसैले भगवानको आज्ञा छ जीवलाई कि सत्सङ्गको महिमालाई जान र तिमी अगाडि बढ, अवश्य पनि तिम्रो कल्याण हुनेछ। किन हुँदैन? तिमीले अवश्य पनि तिम्रो कल्याण हुन्छ, किनभने यसो गर्नाले कल्याण भएका जीवहरू हेर त को को छन् त्यो म तिमीलाई बताउँछु भनेर भगवान् बताउनुहुन्छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभजागरण कार्यक्रममा भगवानको स्मरण गरेर सत्सङ्गको महिमालाई जानेर भगवानलाई प्राप्त गर्ने विभिन्न जो जीवको कोटि छ, ती जीवहरू छन्, तिनीहरूको बारेमा भगवान यसरी उल्लेख गर्नुहुन्छ। कसले पाए त सत्सङ्गको माध्यमबाट भगवान्लाई, भगवान स्वयं उद्धवजीसँग भन्नुहुन्छ, सत्सङ्गे नै दैतेया या तु धाना मृगा खगाः गन्धर्वाप सरसो नागा सिद्धाचारण गुह्यकाः विद्याधरा मनुष्येषु वैश्याः शूद्रा स्त्रियो त्यजाः रजस्तम प्रकृतयस् तस्मिन् युगे नगः बहवो मत्पदं प्राप्ता त्वराष्ट्र कामधवादयः वृषभ पर्वा बलिर्बाणो मयश्चाथ विभीषण सुग्रीव हनुमान ऋक्षु गजो गिद्रो वणिक पथ व्याध कुब्ज ब्रजे गोप्यो यज्ञपत्न्यस तथा परे भनेर भगवानले ती जीवहरू, ती विभिन्न प्राणीहरू जसले सत्सङ्गको प्रभावबाट मलाई प्राप्त गरे भनेर भगवान तिनीहरूको नामै लिनुहुन्छ। ककले गरेछन् त हामी हेरौँ। निष्पाप उद्धव, यो एउटा मात्रै युगको कुरा होइन, यो अनेकौँ युगमा, सबै युगमा यस्तै हुन्छ। सत्सङ्गको महिमा कुनै पनि युगमा कम हुँदैन। सत्सङ्गद्वारा नै दैत्य, राक्षस, पशु पक्षी, गन्धर्व अप्सरा, नाग, सिद्ध, चारण, गुह्यक र विद्याधरहरूलाई मेरो प्राप्ति भयो। मनुष्यहरूमा वैश्य, शूद्र, स्त्री र अन्त्यज आदि रजोगुणी, तमोगुणी प्रकृतिका धेरै नै जीवहरूले मेरो परमपद प्राप्त गरेका छन्। वृत्रासुर, प्रह्लाद, वृषपर्वा, बलि, बाणासुर, मय दानव, विभीषण, सुग्रीव, हनुमान, जाम्बवान, गजेन्द्र, जटायु, तुलाधार वैश्य, धर्मव्याध, कुब्जा, ब्रजगोपी, यज्ञपत्नी र अन्य जीवले पनि सत्सङ्गको प्रभावले नै मलाई प्राप्त गर्न सकेका थिए भनेर भगवान भन्नुहुन्छ उद्धवजीलाई। हे उद्धव, त्यसैले मनुष्यहरूले किन सत्सङ्गको महिमालाई जान्ने चेष्टा गर्दैनन्? तिमी पनि सत्सङ्गको महिमालाई जान। हरेक जीव, हरेक मनुष्य उद्धव हो, किनभने जीवलाई भगवान भनिरहनु भएको छ। त्यसैले भगवानको बाणीलाई मान्न सक्ने एउटा सामर्थ्य कसरी आउँछ जीवनमा, वास्तवमा त्यसको खोजी गर्नु नै धर्म हो। योभन्दा अर्को कुनै चेष्टा गरिन्छ भने त्यो कुनै पनि हालतमा धर्म होइन, रामो विग्रहवान धर्म भनेर धर्मलाई उल्लेख गरिएको छ। त्यसैले धर्मको स्वरूपलाई नजानिकन वास्तवमा भगवानको एउटा अवस्थालाई जान्न सकिँदैन, र भगवानको अवस्थालाई नजानेसम्म त्यो वास्तवमा कुनै पनि काम लाग्दैन। चाहे शास्त्र पढौँ, चाहे यज्ञ गरौँ, चाहे व्रत गरौँ, चाहे जेसुकै गरौँ, भगवानलाई प्राप्त गर्न सकिँदैन, शान्तिको सास फेर्न सकिँदैन, आनन्दको प्राप्ति हुँदैन, र कामनाको नाश नभएसम्म ती सबै प्राप्त हुँदैनन्। र कामनाको नाश केवल भगवानको स्मरणबाट अथवा सत्सङ्गको महिमाको ज्ञानबाट र सत्सङ्गबाट मात्रै हुने गर्दछ भनेर भगवान अगाडि भन्नुहुन्छ। ते नाधित श्रुतिगणा नोपासित महत्तमाः अव्रता तत्तपसः सत्सङ्गान् मामुपागताः भनेर भगवान् भन्नुहुन्छ। हे उद्धव, तिनीहरूले जसले भगवान्लाई प्राप्त गरे विभिन्न समयमा सत्सङ्गको माध्यमबाट, तिनीहरूले न त वेदको स्वाध्याय गरेका थिए र न विधिपूर्वक महापुरुषको नै उपासना गरेका थिए। त्यसै गरी उनीहरूले कृच्छ, चन्द्रायण आदि व्रत र कुनै तपस्या पनि गरेका थिएनन्। बस केवल सत्सङ्गको प्रभावले नै उनीहरूले मलाई प्राप्त गरे। त्यसैले सत्सङ्गको महिमालाई जान। सताम सङ्ग सत्सङ्ग अर्थात् महापुरुषको सङ्ग नै सत्सङ्ग हो, सत्शास्त्रको सङ्ग नै सत्सङ्ग हो, र भगवान्को स्मरण नै सत्सङ्ग हो, र भगवान्को नाम स्मरण नै सबैभन्दा ठुलो सत्सङ्ग हो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी भगवानका बाणीहरूको चर्चा गर्दैछौँ जसले सत्सङ्गको महिमालाई जान्न आज्ञा दिइरहेको छ। र भगवान् भन्नुहुन्छ, गोपीहरू, गाई, यमलार्जुन आदि वृक्ष, ब्रजका हरिण आदि पशु, कालीय नाग आदि नागहरू, यिनीहरू त साधन साध्यको सम्बन्धमा सर्वथा मूढ बुद्धि थिए। यिनीहरूलाई के गर्नुपर्छ, के गर्नु पर्दैन पनि थाहा थिएन। यति मात्रै होइन, यस्ता अनेक र अन्य धेरै भए जसले केवल
प्रेमपूर्ण भावद्वारा अनायास नै मेरो प्राप्ति गरे र कृतकृत्य भए भनेर भगवान् भन्नुहुन्छ र सत्सङ्गतर्फ अगाडि बढ भन्ने भगवान्को आज्ञा छ। केवल हे नहि भावे न गोप्यो गावो नगा मृगा एन्ने मुड दियो नागा सिद्धा मावि पिवरञ्जसा। त्यसै गरी भगवान् भन्नुहुन्छ यम न योगे न साङ्ख्येन दान व्रत तपो धोरै व्याख्या स्वाध्याय सन्यासै प्राप्नुयात् यत्न वाहनपि। अर्थात् हे उद्धव, ठुल्ठुला प्रयत्नशील साधक योग साङ्ख्य दान व्रत तपस्या यज्ञ श्रुतिहरूको व्याख्या स्वाध्याय र सन्यास आदि साधनहरूद्वारा मलाई प्राप्त गर्न सक्दैनन्, तर सत्सङ्गद्वारा त म सुलभ हुने गर्दछु। त्यसैले सत्सङ्गको महिमालाई जानेर सत्सङ्गतर्फ अगाडि बढ र मेरो प्राप्ति गर। हे मनुष्यहरू, हे कलियुगी मनुष्यहरू हो, तिमीले मेरो बाणीलाई मान र तिमी मसम्म आऊ, म तिमीलाई सुख र आनन्द प्रदान गर्छु भनेर भगवान् जीवलाई आज्ञा दिनुहुन्छ। मान्ने नमान्ने जीवको आफ्नो इच्छा, माने आनन्द सुख भगवत प्राप्ति, नमाने 84 लाखको यो यात्रा, यसमा रोज्ने जीवकै मनुष्यकै इच्छा हो, त्यसमा कसैको जबरजस्ती छैन भनेर भगवान् भन्नुहुन्छ। यही भगवान्को बाणीको चर्चाका साथसाथै भगवान्को बाणीलाई मान्ने हामीलाई सामर्थ्य प्रदान गर्नुहोस्। यही भगवान्को चरणमा प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रह।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले 6:38 गएको छ यति बेला यहाँ बेलायतमा। हजुर, बेलायतकै यो बिहानी समय हो। नेपालमा त अहिले 11:30 हुन लागेको छ, 11:23 गयो। अनि अन्य ठाउँ ब्रुनाई हङकङतिर हेर्ने हो भने दिउँसोको 1:38 गएको छ। र यतिखेर हामीले आरम्भ गरेका छौँ नमस्ते युके कार्यक्रम, जुन कार्यक्रमलाई हामीले आज राजकुमार तामाङ अनि श्याम पाखरिन साथीहरूले गाउनुभएको गीतसँगै आरम्भ गरेका छौँ। आज बुधबारको मर्निङ सो नमस्ते युकेमा यहाँहरू सबै सबैलाई न्यानो न्यानो स्वागत गर्न चाहन्छु। म आशा अनि फुलमाया पनि यहाँहरूले दिनुभएको नाम, र यहाँहरू सबै सबैलाई हजुर शुभ शुभ समयको कामना पनि गरौँ। जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, राम्रो गर्नुहोस्, राम्रो रहनुहोस्, शुभ रहोस् तपाईँको समय र तपाईँले गर्न चाहेका कामहरू सबै पूर्ण हुन्। आज पनि 9 बजेसम्म हामी साथ रहने हो, साथसाथै र कार्यक्रममा विविध सरसामग्रीहरूका साथ आज पनि उपस्थित भइसकेको छु। तपाईँ पनि उपस्थित भइसक्नु भयो होला भन्ने सोचिरहेको छु। हजुर, बिहान अर्ली बर्डहरूले त ब्रुनाईको कार्यक्रमदेखि लिएर शुभ जागरण सबै सुनिसक्नु भएको छ। अब भने नमस्ते युकेलाई 9 बजेसम्म सुन्नुहुनेछ। अनि आज काठमाडौँको सौगात कार्यक्रम यहीँ बेलायतबाट नै सञ्चालन हुन्छ। हाम्रो यहाँ सहकर्मी साथीहरू पालो पालो आउनुहुन्छ कार्यक्रम लिएर। अब आजको बुधबारको कार्यक्रमलाई अगाडि बढाउन आउनुहोस् किरण भुजेल र ममता गुरुङले गाउनुभएको प्रस्तुत गीतबाट।

0: रेडियो
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू
1: खोलेको थिएँ
2: अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

सुगम पोखरेलले गाउनु भएको गीत हो हाम्रो पाठशाला टाइटलको। बिहानको 6 बजेर अहिले 50 मिनट गएको छ बेलायतको टाइम। अब समाचार सुन्नुभन्दा अगाडि अझै एउटा गीत छ, हामी पाथ ब्यान्डको गीत सुन्दै अगाडि बढ्नेछौँ। र अहिले अब एकचोटि क्यालेन्डर पनि हेर्नुपर्छ, यो साताको लागि राखिएको प्रश्न पनि हामी राख्ने गर्छौँ अर्ली बर्डहरूको लागि। र अर्ली बर्डहरू आउँदै पनि हुनुहुन्छ फेसबुकको मेसेन्जरमा, यहाँहरूले लेख्दै पनि हुनुहुन्छ, र अब इन्स्टाग्राममा पनि तपाईँहरू धेरै एक्टिभ हुनुहुन्छ होइन। र इन्स्टाग्राममा एक्टिभ हुनुहुनेहरूको लागि पनि फेरि इन्स्टाग्राममा हाम्रो अर्को सर्भिस त्यताबाट पनि आउँछ, सुरुवात हुनेछ, हेर्दै गर्नुहोला है त। हामी जब ल्याउँछौँ त्यो छलफलको विषय भइरहेको छ, अब जब आउँछ तब हामी तपाईँलाई जानकारी गराइहाल्छौँ। र यो साताको प्रश्न यस्तो छ, BFBS गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? फेरि एकचोटि है त प्रश्न, यसको लागि अप्सनहरू पनि यहाँ राखिएको छ। एक्चुली अप्सनहरूमा 1951 मलाया, 1952 सिङ्गापुर, अनि 1953 हङकङ। ओके, यीमध्ये तपाईँले छान्नुपर्छ। प्रश्न फेरि एकचोटि राखौँ, BFBS गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सेवा सुरु गरेको थियो? हजुर, अब इतिहासका पाना पल्टाएर अलिकति हेर्नुपर्ने हुन्छ यहाँहरूले, तर हामीले सजिलो पनि बनाइदिएका छौँ यहाँहरूलाई। अप्सनहरूमा 1951 मलाया, 1952 सिङ्गापुर, 1953 हङकङ। हजुर, कुन ठाउँबाट हो? बस एउटा छान्नुहोस्। प्रश्न यति नै हो, सिम्पल छ, लेख्दै गर्नुहोला। अघि बिहानदेखि अर्ली बर्डहरू आइसक्नु भएको छ। हाम्रो नुतन भुषालजी, तारा प्रसाद चेमजोङजी एकदम सबभन्दा पहिला आउनुहुन्छ कि, उहाँहरूले गुड मर्निङ, नमस्कार, शुभ प्रभात भन्दै, यस्तै गरिकन हाम्रो फुलमाया बहिनी भनेर एन्सर पनि पठाइसक्नु भएको छ हाम्रो तारा प्रसाद चेमजोङजीले। आज त सिद्धार्थजी पनि पहिल्यै आउनु भएको रहेछ, मर्निङ, गुड मर्निङ भन्दै। हाम्रो ललिता मल्ल पनि आइसक्नु भएको छ सुन सिङ्गापुरबाट है। बोम गुरुङज्यू पनि आउनु भएको छ, दिना उहाँ पनि र अशोक मल्ल पनि आइसक्नु भएको रहेछ। आज त उहाँहरू चाँचाँडै आउनु भएको छ है। हजुर, वीरबहादुर पुन पनि आउनु भएको छ, मैले आज भर्खरै अघि आइसक्नुहुने श्रोताहरूको नाम छट्टा यसो हेर्दै थिएँ कि एन्सर आइसकेको छ ग्लोस्टरबाट होइन। अनि रामनारायण राई पनि भर्खर आउनु भएको छ, यसरी यहाँहरू बिहानै अर्ली आइसक्नु पनि भएको छ। हाम्रो रामनारायण राईजी भर्खर आउनुभयो होइन। हाम्रो धनु गुरुङ पनि आइसक्नु भएको छ, काममा अघि नै हिँड्ने बेला भइसक्यो, गुरुआमा नमस्कार भन्दै लु आएँ है हप्ताको एन्सर लिएर हजुर भनेर आइसक्नु भएको छ यहाँहरू। फटाफट हेर्नुहोस् त, हजुर मैले एन्सर नराख्दै हिजोकै लागि आइसक्नु भएको छ। हाम्रो ओम गुरुङ पनि भर्खरै आउनुभयो फिनल्यान्डबाट, दिजु सुन्दैछु है फिनल्यान्डबाट, नारायण सापकोटाको नारायण सापकोटा भनेर उहाँले लेख्नु भएको छ। केही पनि यहाँ केही चिज पठाउनु भएको छ, तर यो भिडियो खोल्न अलिकति टाइम लाग्छ, किन भन्दा भर्खर मात्र मैले उहाँको नाम देखेको छु। अब एकचोटि क्यालेन्डर हेरौँ, आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 17 गते बुधबारको दिन, तदनुसार 2 सेप्टेम्बर सन् 2026 दिन हो आज। र आज चन्द्र खष्टी व्रत लिनुहुनेहरूको लागि चाहिँ, हिजो मङ्गल चौथी व्रत थियो, आज चन्द्र खष्टी व्रत लिनेहरूको लागि, लिनुहुनेहरूको लागि अर्को व्रत छ होइन। अब श्रीकृष्ण जन्माष्टमी व्रत लिनुहुनेहरूको लागि यो शुक्रबार छ, पूर्णिमा पर्यो शुक्रबार, श्रीकृष्ण जन्माष्टमी व्रत छ। र त्यसपछि चाहिँ पिता सम्मान दिवस आइहाल्छ, खुसी औँसी, बुबाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन चाहिँ नेक्स्ट विक फ्राइडे पर्छ। त्यसपछि हरितालिका तिज आइहाल्यो होइन, र तिज आउनुको लागि दरखाने दिन आउनु लागि आउने दिन चाहिँ सेप्टेम्बर 13 तारिक पर्छ है, दरखाने दिन भदौ 28 गते। त्यसपछि भोलिपल्ट चाहिँ व्रत लिने चलन छ। अब गीत सुनाऊ, आउनुहोस् पाथ ब्यान्डको गीत सुनाउँछु भनेको थिएँ अघि नै। हजुर, हामी पाथ ब्यान्डको गीत सुन्दैछौँ। अब यो गीत सुन्दै सुन्दै समाचारतिर लाग्छौँ।

0: The Lion Party.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bhanhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज प्रतिले वर्षाका कारण पानी भरिँदा सुरुङको उद्धार कार्यमा चुनौती थपिएको बताउनु भएको छ। उहाँका अनुसार रातभर परेको वर्षाका कारण सुरुङभित्र पानी भरिएपछि पानी तान्ने पम्प समेत डुबेको छ। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ। रसाबाडीको आठौं दिन पनि आज पनि उद्धारका प्रयास जारी राखिएका हुन्। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र धुनेकाको उद्धारका लागि गैराति वर्षाले अवरोध गरेको छ। पुरिएका सुरुङ खोल्दा ठुला चट्टान फेला परेकाले फुटाउने काम भइरहेको उद्धारमा संलग्न सांसद श्रीराम नेउपानेले बताउनु भएको छ। नेउपानेले उद्धारका लागि चाहिए जति उपकरण र जनशक्ति पाएको भन्दै धैर्य गर्न आग्रह गर्नुभएको छ। गृहमन्त्री सुदन गुरुङले त्रिशुली 3B लगायत आयोजनामा पनि खोजी प्रयास गरिरहेको बताउनु भएको छ।
4: अझै पनि हामीले आशा राखेको नै छौँ। मेरो विचारमा लेट्स प्रे यस्तो केही पनि नहोस्। हामीले अझैसम्म नि तपाईँको होप लुज गरेको छैनौँ। विभिन्न टनलको माथिको ठाउँहरूमा नि हामीले अवलोकन गरेका छौँ, जसमा चाहिँ हामीले माथिबाट पनि छिर्न सकिन्छ कि नियरेस्ट पोइन्ट भेटाउनु पनि सकिन्छ कि बा उहाँहरूले त्यहीको पानीहरू खाएर र त्यहाँ पानीको सुविधा भयो भने मेरो विचारमा त्यहाँ अलिकति लिकेज हुने ठाउँहरू सिपेज हुने ठाउँ छ। मेरो विचारमा त्यो पानी पनि खाइराख्नु भएको छ जस्तो लाग्छ मलाई। होइन, लेट्स प्रे होप फर द बेस्ट। र हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यो टनल्सहरूमा काम गरिराख्नु भएको छ।
3: भारतले राहत सामग्री सहित 5 विमान नेपाल पठाएको छ। थप 11 उद्धार पिङ्गे र विशेष उपकरण सहितका उद्धारकर्मी पठाएको विदेश मन्त्री एस जयशंकरले बताउनु भएको छ। सो विमानमा 5.5 टन अत्यावश्यक औषधि र अन्य राहत सामग्री पनि पठाइएको छ। बाढी पीड़ितका लागि राहत सामग्री लिएर कोरियन एयरफोर्सको जहाज पनि काठमाडौँमा अवतरण गरेको छ। यसअगाडि नै कोरियाको उद्धार टोली आएर बाढी प्रभावित क्षेत्रमा सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण बढ्ने ठूलो जोखिम रहेको छ। संगठनका प्रवक्ता क्रिस्टियन ल्यान्डमेयर:
5: Flooding, displacement, overcrowding, and stagnant water can increase the risk of disease outbreaks. WHO is supporting surveillance to monitor the potential increase in these areas of dengue, scrub typhus, and other communicable diseases.
3: IFRC-का अपरेसन म्यानेजर म्याट प्याडिनले बाँचेका मानिसहरू परिवारका सदस्य खोज्न आफै अघि सरेका देखेको बताउनु भएको छ।
6: Search and rescue is still ongoing, and the monsoon hasn't stopped. People are coming back to look for their homes and what's left of them. We met a group digging through the mud for their mother, 82 years old, home alone when the water came. She had nowhere to go.
3: राष्ट्रिय युवा संघले खाद्यान्न र राहत वितरण सहज बनाउन आग्रह गरेको छ। बाढी प्रभावित धुन्सेमा रहेका संघका अध्यक्ष महाराज गुरुङले परिवारका सदस्य गुमाएका नागरिकका घरमै राहतको व्यवस्था गर्न भन्नुभएको छ।
7: मान्छे खाना नपाउने अवस्था भइरहेको छ तर राहत लिनकै निम्ति आफ्नो घरमा मान्छे मरेको छ तर फेरि छिटो कार्यालयमा लाइन बसेर आर्मीको घरमा आर्मीको ब्यारेकमा पुगेर राहत लिन उनीहरूलाई धेरै अप्ठ्यारो परिस्थिति भएको छ।
3: बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका क्षेत्रमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभएको छ।
8: 24 घण्टाको लागि चेतावनी नक्सा हेर्दाखेरि चाहिँ सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ आसपासको क्षेत्रहरूमा जुन बाढी प्रभावित क्षेत्रहरू रहेको छ त्यो क्षेत्रहरूमा चाहिँ मध्यम पानी पर्ने धेरै जस्तो ठाउँहरूमा र एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने पनि सम्भावना रहेको छ।
3: विभागले अझै 3 दिनसम्म वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा थप समस्या हुन सक्ने जनाएको छ। संघीय सांसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोल प्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्ताएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची राखिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्ने प्रस्तावमा उल्लेख गरिएको छ। यसैगरी आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधान व्यवस्थापन समितिको बैठक पनि डाकिएको छ। बैठकमा रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभावका बारेमा छलफल गर्ने कार्यसूची राखिएको छ। र बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालय अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको बिदुर नगरपालिका सहित किस्पाङ गाउँपालिका भित्रका सबै विद्यालय बन्द हुँदा बेलकुटगढी र ताराकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

वाङदेन शेर्पा अनि साथीहरूले गाउनु भएको गीत हो यो जुन हेरी भन्ने गीत हजुर. समय बिहानको 7:09 गएको छ. वेलकम, फेरि पनि वेलकम ब्याक. आजको यो नमस्ते युके कार्यक्रममा पुनः स्वागत गरेँ म आशा छु स्टुडियोमा र यहाँहरूसँगै रहनेछु आज पनि 9 बजेसम्म नै. आशा गर्छु तपाईँ पनि साथै हुनुहुन्छ. र आज मौसमको चर्चा हामी यतिखेर गर्छौँ. मौसम मात्र होइन अन्य सरसामग्री पनि छन् हाम्रा. तपाईँको मेसेजहरू फटाफट आउँदैछन्, लेख्दै गर्नु होला. अघि मैले अलिकति यसो हेर्दै थिएँ कस कसले पठाउनु भएको रहेछ भनेर, निकै पो आइसक्नु भएको थियो होइन. र भरेसम्म त अझै आउनुहुन्छ होला पक्कै पनि, एन्सरहरू पठाउँदै गर्नु होला. अब आजको यो मौसम के छ, यो साताको मौसममा अलिकति ध्यान दिन्छौँ हामी. र यो अहिलेको मौसम चाहिँ कस्तो भने, यो एकदमै हटेस्ट रेकर्ड भयो कि 2026 सालको समरको बारेमा पनि आइरहेको छ अहिले. यहाँ मेट अफिसको यो डाटा अनुसार चाहिँ समर महिना 2026 सालको गर्मी महिना युकेको एकदमै हटेस्ट र लामो पनि रह्यो, रेकर्ड भयो भन्ने कुरा आइरहेको छ. विशेष गरिकन यो स्प्रिङ र समरसम्म हेर्दाखेरि, त्यो टाइम पिरियडमा हेर्दाखेरि चाहिँ 5 चोटि चाहिँ हिट वेभ आयो र 40 दिनको टेम्परेचर 40 दिनभन्दा बढी चाहिँ 30 डिग्री सेल्सियसभन्दा बढी टेम्परेचर रहिरह्यो, जसले चाहिँ पहिलाको रेकर्डलाई ब्रेक गरेको छ. पहिला चाहिँ

कन्टिन्यू हिट वेभ आउँदाखेरि 34 दिनसम्म कन्टिन्यू तातोपना रहिरहेको थियो, 30 डिग्री सेल्सियसभन्दा माथि थियो टेम्परेचर यहाँ युकेको, र यो साल चाहिँ 40 दिनभन्दा बढी 30 डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहिरह्यो यो लन्डन एरिया वरपर, विशेष गरिकन इङ्ल्यान्डमा हो, वेल्समा पनि निकै नै भयो तातो, र यो रेकर्ड भएको छ र पहिलेको रेकर्डलाई यसपालिको रेकर्डले तोडेको छ, र अब 2027 सालमा यस्तै अझै गर्मी हुन्छ भनिन्छ है, जाडोमा त्यस्तै जाडो हुने, गर्मीमा त्यस्तै गर्मी हुने प्रकारको मौसमहरू आगामी दिनहरूमा हुन्छन् भन्ने कुराहरू चाहिँ अलिअलि फोरकास्ट त नभनौँ तर यहाँनिर चाहिँ वेदरका मौसम विज्ञहरूले भनौँ न, मौसम विज्ञहरूले चाहिँ त्यो अनुमान चाहिँ गरेका छन्। एनिवे अब मेट्रियोलोजिकल अटम सुरुवात भएको छ हिजोदेखि, अब युकेमा स्टोर्म सिजन सुरु भयो, आँधी बेरी आउने कि समुद्री आँधीहरू आउने, हरिकेनहरू आउने सिजन सुरु भयो बेलायतमा, र यही स्टोर्महरूको लागि युकेमा आउने अब 2026-27 सिजनमा आउने यो स्टोर्ममा स्टोर्मको लागि चाहिँ नामाकरण गरिँदैछ है भनेर हिजो भनेको थिएँ। हजुर आज त मेट अफिसले निकाली पनि सकेछ नाम, हजुर यो सालको यो आँधीहरूको लागि, समुद्री आँधीहरूको लागि चाहिँ नाम अब दिएको छ, अब जुन नाम अब यो हुरी आउँदैछ है भनेपछि चाहिँ यो नामको हुरी आउँदैछ भनेपछि बुझ्नु पऱ्यो कि अब यसले चाहिँ एम्बर वार्निङ, यल्लो वार्निङहरू, अलर्टहरू ल्याउँछन् भनेर, यसले असर गर्छ बेलायतलाई भनेर, हजुर र यी नामहरू चाहिँ आइसकेका छन्, झन्डै 40,000 भन्दा बढी नामहरू सब्मिट भयो अरे कि त्यहाँनिर दिए अरे, हिजो मैले पेट अनि साना बच्चाहरूको भनेर भनेको थिएँ नि होइन, अलिक चकचके बच्चाहरू, कुकुरहरूको पेट एनिमलहरू जो हामीले पाल्छौँ उनीहरूको लाई चाहिँ नाम दिए, उनीहरूको नाम चाहिँ राख्ने भनेर भनेको थियो होइन, र मेट अफिस अनि मेट एरेन र केएनएमआई तिनवटा मिलेर चाहिँ यो नर्दर्न आयरल्यान्ड, नर्दर्न ला यो युके, आयरल्यान्ड अनि नेदरल्यान्डबाट चाहिँ पुरा कलेक्ट गरेको थियो कि नामहरू यी सबै कम्युनिटीबाट, अनि कलेक्ट गर्दाखेरि झन्डै 40,000 भन्दा बढी नामहरू आए अरे, र यसमा सेलेक्सन पनि भइसकेको रहेछ नामहरू एबिसिडीबाट, पहिला एबाट सुरु हुन्छ होइन यो स्टोमहरूको नाम चाहिँ 2026-27 सालको लागि, अब सिजन सुरु भयो भनिहालेँ, र एदेखि जेड, एदेखि जेडसम्म त जेडसम्मको नाम कलेक्सन गरिन्छ, अहिले यसपालि चाहिँ 12 नाम 12 होइन पुरै यो अल्फाबेट सबै नभए पनि डब्ल्युसम्मको चाहिँ आएको छ है, हजुर सबै नामहरू यहाँनिर आइ पनि रह सकेको रहेछ, जस्तो एबाट अस्टिन भयो, अनि बीबाट बुल, क्लोई, डानो, अनि एभलिन, फिन, ग्वेन्डलिन, हिथ, आइभी, जेड, किलियन, लिसा, मिरियम, निकोला, ओल्फ, फेलिन, अनि रुबन, साउन, थियो, वेस्ना, अनि वेन्डे, वेन्डे, हजुर यतिवटा नाम चाहिँ आइसकेको छ प्रकाशित, अब योभन्दा धेरै त स्टोम न नआउला नआओस् पनि होइन, यस्तो स्टोमहरू आधी हुरी बेहरी नआओस् पनि, तर नाम चाहिँ अगाडि आइसकेको छ। एनिवे यो चाहिँ आज प्रकाशित भएको रहेछ। अब आजको वेदरको पनि चर्चा गरौँ हामी, अब वेट एन्ड विन्डी वेदरहरू आइरहेको छ होइन, बेलायतमा आज पनि हेभी रेन भइरहेको छ उत्तरी इङ्ल्यान्डतिर हेर्ने हो भने, र यो हेभी रेन चाहिँ विशेष गरिकन बिहान पख हुन्छ, भारी वर्षा उत्तरी इङ्ल्यान्डतिर, र बिस्तारै बिस्तारै कम पनि हुँदै जान्छ, र आज प्रायः अरू ठाउँमा पनि बादल लागिरहेको हुन्छ एकदम सबै ठाउँतिर, प्रायः नर्दर्न आयरल्यान्ड, उत्तरी इङ्ल्यान्ड, मध्य इङ्ल्यान्ड, वेल्समा हल्का हल्का छिटफुट पानी परिरहेको पनि हुनसक्छ कहीँ कतै मात्रै हिट एन्ड मिस, तर धेरै ठाउँमा चाहिँ बादल लाग्छ, र पछि मध्य इङ्ल्यान्डमा चाहिँ आकाश पनि उग्रने सम्भावना चाहिँ रहेको छ। तापक्रम लन्डन र कार्डिफतिर 22 डिग्री सेल्सियस हुन्छ आज म्याक्सिमम्, बेलफास्टतिर 20 डिग्री सेल्सियस हुन्छ भने, माथि स्कटल्यान्डमा चाहिँ 14-18 डिग्री सेल्सियसको तापक्रम हुन्छ। यो आजको कुरा गर्नु पर्दाखेरि, र भोलि बिहिबार हो, भोलि चाहिँ दक्षिण पश्चिमी हावा चल्छ यहाँ, अनि घाम बादल पनि हुन्छ धेरै ठाउँमा, नर्दर्न आयरल्यान्ड, इङ्ल्यान्डको दक्षिणी भेगतिर भयो, त्यता इङ्ल्यान्डको यता पश्चिमी भेगतिर होइन, नर्दर्न आयरल्यान्डतिर
त्यो बादल पनि लाग्छ, फेरि बादल पनि घाम त्यो हट्छ पनि घाम पनि होइन, उत्तर इङ्ल्यान्ड स्कटल्यान्डमा अलिक बढी घाम लाग्ने हुन्छ, पहिले दक्षिण भेगतिर बादल बढी लाग्ने होइन, पछि फेरि घाम लाग्ने वेल्स एन्ड इङ्ल्यान्डमा त्यो पनि हुन्छ, पानी पनि अलिअलि नर्दर्न आयरल्यान्डतिर उत्तर इङ्ल्यान्डतिर परेको देखिन्छ थोरै मात्रामा स्कटल्यान्डको पश्चिम भेगतिर। यो भोलि बिहिबारको कुरा भयो र फेरि दिउँसो इङ्ल्यान्ड वेल्समा घमाइलो पनि हुने तल दक्षिण भेगमा मिडल्यान्डसम्म, र तापक्रम फेरि बिहिबारको दिनमा अलिकति बढी हुन्छ है भनेर हामीले हिजोदेखि नै भनेका थियौँ। लन्डनमा विशेष गरिकन लन्डनमा 25-26 डिग्री सेल्सियसको तापक्रम हुन्छ म्याक्सिमम्, कार्डिफतिर 24, नरिचतिर कार्डिफतिर 23, बर्मिङहाममा पनि भयो, कार्डिफ बर्मिङहाम हल एरियातिर 23 डिग्री, प्लेमाथतिर होइन हुनसक्छ, र बेलफास्टतिर चाहिँ 20, माथि स्कटल्यान्डतिर 17-20 डिग्री सेल्सियस हुनसक्छ। यो भोलिको कुरा भयो, अलिकति तातोपना दक्षिणी हावासँगै आउँदाखेरि हो यस्तो हुने। र फ्राइडे हेर्दाखेरि चाहिँ फ्राइडे एकचोटि फेरि पानी पर्दो रहेछ, र पानी चाहिँ स्कटल्यान्डको उत्तरी इलाकातिर वेल्समा अनि इङ्ल्यान्डको मध्य भूभागतिर पश्चिम भेगमा पनि उत्तरी इङ्ल्यान्डमा पानी पर्छ, र पछि यो नर्दर्न आयरल्यान्डतिर भयो उत्तरी इङ्ल्यान्डमा स्कटल्यान्डको दक्षिणी भेगतिर फेरि घाम पनि लाग्छ, यो पानी एकचोटि पर्छ अनि त्यसपछि इस्ट एङ्ग्ल्या हुँदै त्यो हराउँछ, इङ्ल्यान्डको पानी चाहिँ अलिक कम हुँदै जान्छ हराउँछ, तर माथि स्कटल्यान्डमा चाहिँ परिरहन्छ र घाम पनि लाग्छ अलिअलि फेरि पानी सुकेपछि इङ्ल्यान्ड वेल्समा। यो पर्सि शुक्रबारको दिनको कुरा भयो, तापक्रम घट्छ, 23 डिग्री सेल्सियस हुन्छ म्याक्सिमम् भनेको लन्डनमा, माथि स्कटल्यान्डतिर उही फेरि 15-17 डिग्री सेल्सियस। हजुर, यस्तै छ आगामी दिनहरूमा मौसमको जानकारी यसो चर्चा गर्नुपर्दाखेरि। अब अहिलेलाई यति नै गरौँ है, विकेन्ड शनिबार चाहिँ अलिक बढी घमाइलो नै देखेको छु है, अहिलेलाई यति मात्रै भनौँ। निकिता थापा अनि बृजेश श्रेष्ठले गाउनुभएको गीत अबको क्षणमा हामी राख्दैछौँ।

0: गोर्खा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.ukमा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
0: यो PFBS गोर्खा रेडियो हो

सुनसँग जोख्न नसकै नै कुरा गर्दै हुनुहुन्थ्यो उहाँले, मायासँगको तुलना गर्दै हुनुहुन्थ्यो राजेश पायल राईले. एक्चुअली हजुर, बिहानको 7:26 गएको छ बेलायतको समय, अहिले नेपालमा दिउँसोको 12:00 11:11 गइसकेको छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 2:00 अहिले 26 गइसकेको छ. अब आजको पात्र एकचोटि फेरि पनि हेर्न चाहन्छु म. आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 17 बुधबारको दिन, तदनुसार 2 सेप्टेम्बर सन् 2026 दिन. आज निवृत्तिवरण दिवस परेको छ क्यालेन्डरमा, चन्द्र षष्ठी व्रत पनि परेको छ. अब श्रीकृष्ण जन्माष्टमी व्रत चाहिँ अब 2 दिनमा छ होइन, 4 सेप्टेम्बरमा पर्यो, पर्सि शुक्रबारको दिनमा, र त्यसपछि चाहिँ पिता सम्मान दिवस 11 सेप्टेम्बरमा छ भदौ 26, तिजको दर खाने दिन 13 सेप्टेम्बरमा छ भदौ 28 पर्छ. एकचोटि यहाँहरूले रिमाइन्ड गराइहाल्यो. अब आजको एक वैदेशिक विनिमय दर हेरौँ. पाउन स्टर्लिङ एकको खरिद दर 205.30 रुपियाँ, बिक्री दर 206.11 रुपियाँ. पाउन स्टर्लिङ एकको खरिद दर 205.30 रुपियाँ र बिक्री दर 206.11 रुपियाँ. अनि आज सुन र चाँदीको मूल्य, प्रति तोला सुनको मूल्य आज 2,97,300 रुपियाँ घटेको छ. आज 2,97,300 रुपियाँ सुन प्रति तोलाको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य 4,580 रुपियाँ, 4,580 रुपियाँ यो समयको रहेको छ. हजुर, अब फेरि पनि गीत सुनाउँछु म यहाँहरूलाई. अर्को गीत सुजन चापागाई र सुनिता थेगिमले गाउनु भएको. अब त हामीले यहाँ अलिअलि तिजका गीतहरू पनि बिचबिचमा राखिरहेका छौँ, कति यहाँहरूले बजाइदिनु होला पनि भन्नुहुन्छ. सो आजको यो गीत मखमली गीत छ, अलिकति भिन्दै शैलीको गीत हामी सुन्छौँ यो बेलामा. अनि त्यसपछि राशिफलतिर लागौँला.

सय सय भन्ने कलाकारहरूमा सुजन चापागाई हुनुहुन्थ्यो, सुनिता थेगिम पनि हुनुहुन्थ्यो यो गीत गाउने कलाकारहरूमा। बिहानको 7:34 गइसकेको छ, अब चाहिँ राशिफल सुन्ने बेला भयो। सबभन्दा पहिले मेष राशि, आज कामको गति आफ्नै हातमा रहनेछ। आमदानीसँग जोडिएको एउटा राम्रो सम्भावना देखिन्छ। नयाँ जिम्मेवारी आए पनि सम्हाल्न सकिएला, मनलाई अनावश्यक दबाव नदिनु होला। वृष राशिको किनमेलमा आज मन लागेको हुँदा लागेको कुरा भेट्न सकिने देखिन्छ। व्यवसायमा सफलता मिल्ला, पढाइमा साथीको साथ उपयोगी हुनेछ, घरमा सामान्य कुराले खुसी ल्याउनेछ। मिथुन राशिको छोटो यात्राको काम बन्न सक्छ आज। कार्यक्षेत्रमा नयाँ कुरा सिक्ने अवसर पाइएला, भेटघाटबाट नयाँ परिचय थपिनेछ, धेरै बेर स्क्रिनमा नबस्नुहोला। कर्कट राशिको खर्च घटाउने उपाय भेटिनेछ आज। काममा अनुभवी व्यक्तिको सुझाव काम लाग्नेछ, पढाइमा एकाग्रता बढ्नेछ, खानपानमा समय मिलाउनुहोला। सिंह राशिको आज व्यापारमा नयाँ सम्झौताको कुरा उठ्नेछ, सामाजिक रूपमा आफ्नो परिचय बढाउने मौका मिल्ला, व्यक्तिगत चाहनाका लागि केही समय निकाल्नुहोला। कन्या राशिको पुरानो योजना फेरि उपयोगी बन्नेछ, आर्थिक हिसाबमा सन्तुलन आउला, प्राविधिक विषय सिक्न मन लाग्नेछ आज, आफन्तसँग छोटो भेटघाट पनि होला। तुला राशिको बाहिरी ठाउँसँग जोडिएको काम अघि बढ्नेछ, साझेदारीमा स्पष्ट कुरा गर्नु राम्रो होला, साथीभाइसँग रमाइलो समय बित्नेछ, मन हलुका पनि होला। वृश्चिक राशिको आज आर्थिक कागजपत्र लिए मिलाएर राख्नुहोला, सामाजिक काममा कसैको साथ दिनुपर्ने हुन सक्छ, घरको एउटा निर्णयमा तपाईँको मत महत्त्वपूर्ण होला, बिहानको व्यायाम लाभदायक हुनेछ। अब धनु राशि, आज व्यवसायमा नयाँ बजारबारे जानकारी मिल्नेछ, कुनै नयाँ विषय पढ्ने इच्छा जाग्ला, यात्रामा समयको ख्याल गर्नुहोला, पेटलाई हलुका राख्नु राम्रो होला। अब मकर राशि, जिम्मेवारी भन्दा परिणाममा ध्यान जानेछ बढी, कामको मूल्याङ्कन राम्रो हुन सक्छ, घरमा आफ्नो समय दिनुपर्ने होला आज, निद्रा पूरा गर्नु राम्रो हुनेछ, साथै बाहिरको खाना खाँदाखेरि सावधानी अपनाउनु होला। कुम्भ राशिको भने नयाँ डिजिटल माध्यमबाट काम सहज हुनेछ, आमदानीको फरक बाटोबाट सोच आउला, बाटोबारे सोच आउला, कुनै सामाजिक भेटले नयाँ अवसर दिलाउन सक्छ, व्यक्तिगत रूपमा आत्मविश्वास पनि बढ्नेछ। अब अन्तमा मीन राशि, मनलाई शान्त राख्ने विषयतर्फ रुचि बढ्नेछ, काममा आफ्नो प्राथमिकता आफै तय गर्नुहोला, आर्थिक विषयमा भावनामा आएर निर्णय नगर्नुहोला, आरामका लागि समय छुट्याउनु राम्रो हुनेछ। राशिफल यहीसम्म आएर समाप्त भयो, अब चाहिँ हामी फेरि पनि गीत सुन्छौँ। खेम सेन्चुरी र समीक्षा अधिकारीले गाउनु भएको गीत छ यो बेलामा।

0: तपाईले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस् छोडिदिऊ, ठिकै छ, बरु फेरि फेरि नआउला नि यहाँ।
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
3: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

मोहनी लगायो मिठो बोलीले भन्दै हुनुहुन्थ्यो मुकेश र साथीहरू. हजुर, बिहानको समय अहिले 7:48 जानै लागेको छ यहाँ बेलायतमा. अब समाचारतिर हामी लाग्ने बेला हुन लागेको छ. यहाँ 8 समाचार, हजुर, यहाँ 8 हुन्छ, तर नेपालमा चाहिँ दिउँसोको 12:33 गइसक्यो अहिले. अब एकछिनमा समाचार सुरु हुन्छ. हाम्रा न्युज टिमका मेम्बरहरूबाट समाचार तपाईँले सुन्न सक्नुहुन्छ आज उजेल. र अहिले त्यसपछि चाहिँ म फेरि यहाँ बेलायतबाट प्रकाशित भएका पत्र पत्रिकाका हेडलाइनहरू राख्नेछु. अनि यो बेलामा चाहिँ समाचार त एकछिनमा छ, प्रश्न चाहिँ एकचोटि सुन्न पर्छ. हजुर, यो बेलामा प्रश्न एकचोटि सुनाऊ यहाँहरूलाई. यो साताको लागि राखिएको प्रश्न, बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? प्रश्न यही नै हो. फेरि एकचोटि, बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? ओके, यहाँहरूलाई अलिकति एक्जाम्पल भन्दाखेरि पनि अप्सनहरू पनि छ यहाँनिर. अप्सन सजिलैको लागि, 1951 मलेया, 1952 सिङ्गापुर, 1953 हङकङ. हजुर, यो तिनवटा मात्रै एउटा छान्नुहोस्, सिम्पल. बस यति नै हो हाम्रो यो प्रश्न र अप्सनहरू पनि छन्, तपाईँहरूलाई सजिलो हुन्छ है. र अब हामी यो बिहानीको समय अर्को एउटा गीत सुन्छौँ. खाजा खाने बेला पनि हुन लाग्यो है. खाजा कुन टाइममा कति बेला खानुहुन्छ, भोक लागेर खानुहुन्छ कि नलागिकन खानुहुन्छ, तपाईँ हामीले खानु चाहिँ कुन टाइममा खाने राम्रो होला, कसरी स्मार्ट भएर खाने होला, होइन त्यो कुरा पनि अलिकति चर्चा गरौँ न है. अहिलेलाई म गीत सुनाउँछु. यो गीत छ बृजेश श्रेष्ठ र वर्षा कर्माचार्यले गाउनुभएको.

समय बिहानको 7:53 गएको छ। बृजेश श्रेष्ठ र वर्षा कर्माचार्यले गाउनु भएको छोटो मिठो गीत हामीले सुनिरहेका थियौँ। अब अर्को गीत पनि यस्तै छोटो मिठो छ, हामी त्यो सुन्दै अगाडि बढ्छौँ। एकैछिनमा है त, खाजा खाने बेला भएको छ तपाईँ हाम्रो। खाजा कुन समयमा खानुहुन्छ? खानुहुन्छ या खानुहुन्न? स्किप गर्नुहुन्छ कि चाहिँ नखाएर? यो खानेकुरा के खानुहुन्छ भन्दा पनि अहिले चाहिँ खाने कुन बेला हो त, खाना खाने बेला तपाईँको कुन हो भन्ने हिसाबले पनि तपाईँ हाम्रो स्वास्थ्यमा फरक पर्दो रहेछ अरे। र बिहानको पहिलो खानेकुरा चाहिँ अब पहिले भनाएअनुसार चाहिँ अब पहिले ब्रेकफास्ट राजाले जस्तै खानु, दिउँसोको खाना लन्च चाहिँ राजकुमारले जस्तो खानु अथवा रानीले जस्तो खानु, अनि बेलुकाको खाना चाहिँ बेगरले जस्तो खानु भन्ने चलन थियो पहिले होइन। र आजभोलि पनि स्टिल कतिको छ त्यो, तर पनि यो देश हेरिकन, ठाउँ ठाउँ समय हेरिकन हुन्छ। स्पेनमा दिउँसोको खाना सबभन्दा ठुलो आकारको हुन्छ र साँझ एकदमै थोरै हुनु चाहिँ यो सामान्य हो। र युके र युएसएमा चाहिँ दिउँसो हल्का र राति धेरै खाने चलन रहेछ। हजुर, नेपालमा पनि बेलुका धेरै खाने नै चलन छ। र यो एकजना महिलाले चाहिँ, एकजना वैज्ञानिकले यो एउटा अध्ययन गरिरहेको हामीले यो बिबिसीले लेखेको देखिरहेका छौँ होइन। र यसमा खाना चाहिँ के हुन्छ भने, यो दुईजना घरको दुईजना मान्छे, उनीहरू घरमा एकै घरका मान्छे दुईजनामा अध्ययन गरियो कि यो कुरा चाहिँ। र यो अध्ययन गरिँदाखेरि चाहिँ एकजनाको तौल थोरै, एकजनाको धेरै भएछ अरे। र के हुँदो रहेछ भने, उनीहरूको तौल कसरी फरक गर्न पर्न गयो त भन्दाखेरि, एकजनाले करिब 1 बजे दिउँसोको खाना खान्थे अरे होइन, र अर्कीले चाहिँ, अब महिला दुईवटा महिलाको कुरा छ यहाँनिर, अर्की महिलाले चाहिँ क्लासको समय पछि, क्लास भएको कारणले गर्दाखेरि दिउँसो अलिक पछि खाना खान्थिन् रे। हजुर, र 6 हप्तापछि नाप्दाखेरि, हेर्दाखेरि चाहिँ पहिला खाना खाने महिलाको तौल चाहिँ निकै कम भयो। स्टुडेन्टहरूमा गरिएको यो अध्ययन हो र स्पेनको एउटा युनिभर्सिटीमा गरिएको, एउटा त्यहाँकै वैज्ञानिकले गर्नुभएको। र यसमा चाहिँ दुईजनामा यति फरक पऱ्यो अरे कि, अगाडि खाना खानेको चाहिँ तौल कम्ती रहेछ अरे, पछाडि खानेको चाहिँ बढी भएछ अरे। र यो दुईजना महिलामा, यो एउटै घरमा बस्ने, एउटै विद्यालयमा जाने विद्यार्थीहरू, कलेजमा जाने विद्यार्थीहरूको पनि तौल यति फरक पर्न गएछ अरे। त्यसैले गर्दाखेरि तौल नियन्त्रण गर्नु छ भने चाहिँ खाना ढिलो खानु भएन, अगाडि नै खानु पऱ्यो। हेभी मिल चाहिँ अगाडि खानु पऱ्यो कि, दिउँसो खाना खाँदाखेरि त्यो चाँडै पच्छ र बेलुका खाँदाखेरि चाहिँ त्यो पच्दैन। र त्यो अब बेलुका अलिक ढिलो खाँदाखेरि अथवा अलिक बढी खाँदाखेरि चाहिँ त्यो पचाउन सक्दैन हाम्रो शरीरले, र त्यो चाहिँ ढिलो पच्छ अरे कि। इन्सुलिन पनि, शरीरले बेलुका पख इन्सुलिन पनि कम बनाउन थाल्यो होइन, कम बनाउँदै जान्छ। जति बिहान पख बनाउँछ, जसले पचाउँछ हाम्रो खाना, त्यो चाहिँ बेलुका पख कम इन्सुलिन बन्छ। त्यसैले हाम्रो शरीरले अब रेस्ट लिन थाल्छ नि बिस्तारै होइन, र त्यो खाना पस्ने काम पनि कम हुन्छ र त्यो चाहिँ फेरि बोसो बन्दै जान्छ। त्यसैले गर्दाखेरि त्यो स्थिति छ मुटुको स्वास्थ्यको लागि, बिहान बरु धेरै खाने होइन, यसले मुटुको स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ, बेलुका चाहिँ कम्ती खाने। अब यो बिहान चाहिँ मुटुको स्वास्थ्यमा फाइदा पुर्याउँछ अरे कि, चाँडै खाँदाखेरि तपाईँले अब धेरै खानुहुन्छ भने बिहानै खाने होइन। र यो पनि फ्रान्समा गरिएको, यो 1000 बढीको मानिसमा गरिएको अध्ययनले यो पनि भनेको छ कि, पहिला अब खाना ढिला खाने मानिसहरूमा चाहिँ मुटु सम्बन्धी रोग पनि धेरै देखिने खतरा भएको रहेछ अरे। हजुर, त्यसैले सचेत हुनुपर्छ यसमा। ओके, खाजा खाँदै हुनुहुन्छ, मजाले खानुहोस्। अब गीत सुनौ, आस्था राउतले गाउनुभएको तीजको गीत उहाँले यसरी गाउनु भएको छ। गीत सुन्दै समाचार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: त्रिशुली त्रिय सुरुङको मुख्य खोज राति 3 बजेबाट काम नियमित गरिएको छ। सांसद श्रीराम नेउपानेले वर्षाका कारण राति 3 बजेबाट काम सम्भव भएको भन्दै सुरुङको प्रवेश ढोकामा फेरि पनि ठूला ढुङ्गा भेटिएका भन्दै फुटाउने प्रयास भइरहेको बताउनु भयो। ती ढुङ्गा विस्फोट गराई फुटाएर प्रवेशद्वार खोल्ने काम शुरू गरिन लागेको उहाँको भनाइ छ। काँग्रेसका रसुवा सांसद मोहन आचार्यले त्रिशुली 1, त्रिशुली 3A र बी बाहेकका प्रभावित आयोजनामा सुरुङ उद्धारको काम दोस्रो दिन पनि चलिरहेको बताउनु भएको छ। बाढीपछि रसुवामै राहत र उद्धारमा संलग्न सांसद आचार्यले पहुँचका दृष्टिले सजिलो र धेरै श्रमिक उद्धार हुन सक्ने 3A र बीमा सुरुदेखि नै काम भइरहेको जानकारी दिनुभयो।
4: सुरुङभित्रको उद्धारको बारेमा धेरैले चासो व्यक्त गरिराखेका छन्।
5: 2 सेकेन्डदेखि हामीले उठाइरहेको हो यो होइन, अब त्यसमा चाहिँ एकदम ढिला भएको छ। त्यो जति चाँडै हुनु पनि थियो भएन, त्यो गर्नुपर्ने थियो। त्योभन्दा फेरि अगाडि प्रायोरिटाइजहरू गर्दै गर्दा त्यो समस्याहरू आए। तर यो विषयमा सुनिल टनेलको विषयमा त टनेल त हाम्रो रसुवा जिल्लामा 6 टनेल छ, अहिले पर्व टनेलको छ। त्यो चाँडा बल्ल अहिले चाहिँ अलिअलि 400 दिएर अगाडि बढिएको मात्रै देखाएको छौँ। हामी त अनुमानमा अझ मिसिङहरू चाहिँ बाँचबुन भएको छ भन्ने हाम्रो लागेको छ। हामी त वी हेभ लस्ट आवर लभ वान, हाम्रो मान्छेहरू त अहिले भर्खरै चाहिँ छैन भनेर लाग्ने त हामी त्यो त हुनै भएन नि।
4: कतिवटा सुरुङमा कसरी काम हुँदैछ अहिले?
5: अनि तपाईँको सगडीको सुरुङभित्र त्यो रनिङ हाइट भयो 111 मेगावाटको। त्यहाँभित्र त्यो रन गरिरहेको प्रोजेक्टभित्र त त्यहाँ उहाँहरूको सिस्टम स्टेसन म्यानेजरदेखि सबै कम्प्लिट त्यहाँ टिमले काम गरिरहेको होइन। अब तपाईँको त्यहाँभित्र सुरुङभित्र नै त्यहाँ पावर हाउसदेखि एकदमै सिस्टम छ। त्यसले गर्दा हामी मासतिर गएर बस्नु भएको छ भने हाम्रो एकदम होपफुल छ। जस्तै चिलिमी हाइड्रो पावर पनि त्यसरी नै छ होइन। अब 216 को त काम गरिरहनु भएको भएर काम गरिरहेको ठाउँमा अझ त्यहाँ पनि कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सन थियो, कुनै ठाउँमा गएर जोगिनु भएको छ होला भन्ने हाम्रो अनुमान छ। अब लाङडाङ भोटेकोसीको त तपाईँको अलमोस्ट त्यहाँ चाहिँ गइसकेको छ होइन। त्यहाँ चाहिँ लाङडाङ भोटेकोसीको चाहिँ आफ्नो ठाउँ रह्यो। अब मेन अरू हाइड्रो पावरहरूको चाहिँ हामी छन् भने आशावादीमा छौँ कि त्यसरी 3A र 3B त यता हामी यताबाट एक्सिस सजिलो हो, उहाँले त्यसमा अहिले लागिरहनु भएको छ होइन, गर्ने मन्छ। उतातिर मासिकतिर त एटमै भएको थिएन, बल्ल हिजोबाट अब अलिअलि बढी सुरु भएको छ। अब आजबाट म्यान पावर थप बढ्दै बढ्दै गइरहेको अवस्था।
4: अनि खाद्यान्नको अब मजदातको अवस्था कति समयलाई पुग्छ, त्यसपछि समस्या हुन्छ भन्ने छ?
5: होइन, अब त्यो विषय चाहिँ कस्तो छ भन्नुहुन्छ भने अहिले चाहिँ कतिपय ठाउँहरूमा अझ बाँकी छ होइन। अब राहतहरू चाहिँ खाद्यान्नहरू आइरहेको छ, प्रपर ठाउँमा प्रपर खाद्यहरू पुग्नु पर्ने कुराहरू चाहिँ अझ गर्न बाँकी हुन्छ। अब यहाँको सेक्युरिटी पर्सनलहरूको उहाँहरूको सिस्टमै मिलाउन बाँकी छ कि हजुरको। हिजो जुन स्टाइलले काम गरेर आएको थियो त्यो आफ्नो ठाउँमा भयो होइन। कतिपय जनपदी अब त्यहाँ तपाईँको किन राज्य र स्थानीय तहको चाहिँ कोर्डिनेसनै अझ के अरे सडक सञ्जाल टुट्या भएर तपाईँको कम्युनिकेसन टुट्या भएर त्यो मेन्टेन गर्नै गाह्रो भइरहेको।
3: बाढीमा परि मृत्यु हुनेको संख्या 1118 पुगेको छ। फेला परेका मध्ये 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। हालसम्म 869 वटा शव माटोमुनि सुरक्षित राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिचान नभएको 911 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बेपत्ता भएका 5015 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 3247 जनालाई राखिएको छ। भोटेको त्रिशुलीमा भदौ 10 गते आएको बाढीले 7000 बढी निजी घरमा क्षति पुगेको छ।
6: शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा 7570 वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागका महानिर्देशक रविन्द्र बोहराले बाढी पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनस्थापना योजनाबारे जानकारी गराउनु भएको छ। विभागको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति नुवाकोट, रसुवा र धादिङ जिल्लामा भएको छ। नुवाकोटमा 3977, धादिङमा 3451 र रसुवामा 1779 घरमा क्षति भएको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 वटा घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति भएको छ। यसको आर्थिक भार करिब 4.5 अर्ब रुपियाँ बराबर रहेको अनुमान गरिएको छ। हाल बाढी पहिरो प्रभावित 3,450 जना 18 विद्यालय र विभिन्न सामुदायिक भवनमा आश्रित छन्। विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न विभागले 3 साताभित्र अस्थायी आवास निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ।
2: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 8:11 गइसकेको छ। हामीले अहिले मेलिना राई अनि कुलेन्द्र विकले गाउनु भएको गीत सुनिरहेका थियौँ। अब आजको पत्र पत्रिकाका हेडलाइनहरूतर्फ हामी एकैछिन ध्यान दिन्छौँ र आजको हेडलाइन

हरूमा धेरै चाहिँ हिजै हाम्रो यहाँ बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले के भन्नुभएको थियो र उहाँले चाहिँ के कस्ता क्वेसनहरू आज फेस गर्नुहुन्छ भन्ने कुराहरू धेरै छन् र अब आउने बजेटमा के हुन्छ भन्ने कुराको आँकडा पनि यहीबाट गर्न सकिन्छ र अब चान्सलर अर्थमन्त्रीले चाहिँ 28 अक्टोबरमा अटम बजेट ल्याउनुहुनेछ यहाँ बेलायतमा र यो बजेटमा के हुन्छ भन्ने कुरा चाहिँ आउने दिनमा त्यो छँदै नै छ त्यसलाई तर यसभन्दा अगाडि चाहिँ प्रधानमन्त्रीको जुन स्पिच हिजो थियो पहिलोचोटि उहाँले एड्रेस गर्नुभएको र पार्लियामेन्टलाई हिजो संसद भवनमा आफ्नो पहिलो स्टेटमेन्ट दिँदाखेरि चाहिँ उहाँले अब अगाडि आउँदा आउने समयमा हामीले के गर्छौँ भन्ने कुराहरू नै उहाँले गर्नुभएको छ र प्रधानमन्त्रीले यसरी भन्दाखेरि चाहिँ आफ्नो प्लानहरू आउटलाइनहरू राख्ने गर्छन् प्रायः जसो अगाडि आएर स्पिच दिँदै गर्दाखेरि आफ्नो स्पिचमा र उहाँको स्टेटमेन्टमा अब अगाडि दिनहरूमा कसरी गर्ने हामी भन्ने कुरा नै छ र यसमा पनि पहिलो चाहिँ उहाँले हामी किन यो अवस्थामा पुग्यौँ त भन्ने कुरा अब हामीले के राम्रो गर्न सक्यौँ गर्न सकेनौँ कसरी किन हामीलाई केले असर गर्यो भन्ने कुरा उहाँले डायग्नोस गर्ने कुरा गर्नुभएको थियो होइन र त्यो गर्नु पनि भएको छ र उहाँले चाहिँ ब्लेम गर्नुभएको छ पुराना प्रधानमन्त्री पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई र ब्रेक्जिटलाई अहिलेको ब्रिटेनको प्रब्लमको लागि चाहिँ उहाँले त्यतातिर पोइन्ट पनि गर्नुभएको छ कि यो समस्याहरू आउनुमा यी कुराहरू चाहिँ छन् थिए भनेर भनेका प्रधानमन्त्री मार्गरेट थ्याचर पूर्व प्रधानमन्त्रीलाई उहाँले चाहिँ भन्नुभएको छ होइन तर अब यति मात्रै होइन अब यस्तो यस्तो समस्या भयो यो कारणले गर्दाखेरि तर अब यो समस्यालाई हामीले कसरी समाधान गर्ने हो त अब अगाडि हामी कसरी बढ्ने हो त्यो समस्या त सधैँ नै भइहाल्यो होइन कसरी बढ्ने हो भन्ने कुरा उहाँले अगाडिहरू गर्नुभएको छ र यसमा अब के कुराहरू हिजो गर्नुभएको थियो तिनै कुराहरू नै आज पत्र पत्रिकामा धेरै उल्लेख गरिएको छ कि आज चाहिँ र उहाँले चाहिँ अब आफ्नो पावर चाहिँ सेन्ट्रल जुन केन्द्रमा रहेको पावर छ त्यो चाहिँ बाहिर अरू ठाउँमा पनि पुर्याउने भन्ने कुराहरू उहाँले त्यो गर्नुभएको छ होइन र यसैले गर्दाखेरि उहाँले स्कटल्यान्ड वेल्स अनि नर्दर्न आयरल्यान्डका लिडरहरूलाई र त्यहाँका लोकल हरूलाई लिडरहरूलाई भेट्ने र त्यहाँ अब लोकल पावर स्थानीय रूपमा कसरी पावर चाहिँ हस्तान्तरण गर्ने भन्ने कुरा उहाँले गर्नुहुन्छ होइन र यसरी नै उहाँले अब नम्बर 10 चाहिँ म्यान्चेस्टरमा नम्बर 10 उहाँले अर्को पनि बनाउनु भएको होइन र धेरै काम उताबाट नै गर्नुहुन्छ भन्ने कुरा पनि आएको छ र यसमा उहाँले त्यो अब पावर चाहिँ शक्ति अब हस्तान्तरण गर्ने लोकल काउन्सिलहरूमा अरू अरू ठाउँहरूमा पनि भन्ने कुरा उहाँले गर्नुभएको छ त्यो अलावा अब डिफेन्स स्पेन्डिङको कुरा पनि होइन यस्तै गरिकन अब युएन क्लाइमेट समिटको कुरा पनि उहाँले गर्नुभयो लिज होल्ड रिफर्मको कुरा पनि आदि इत्यादि थुप्रै उहाँले गर्नुभएको छ र यसमा अब युएन क्लाइमेट समिटमा उहाँ जानुहुन्छ भन्ने कुरा पनि गर्नुभएको छ नोभेम्बरमा होइन र अब यो क्लाइमेट च्यालेन्जलाई हामीले कसरी मिट गर्ने हो त भन्ने कुरामा पनि हामी एकदम जोडतोडले लाग्ने उहाँ लाग्नेदेखि लिएर चाहिँ उहाँ आउने बित्तिकै यो नर्थ सीमा चाहिँ ड्रिलिङ गर्ने या नगर्ने ग्यास फिल्डमा ग्यास तेलहरू निकाल्ने या ननिकाल्ने भन्ने कुरामा पनि अब उहाँले डिसिजन गर्नुहुन्छ यो समिटको समयतिर भन्ने कुरा पनि आइरहेको छ होइन र यो प्रसङ्गहरू धेरै नै छन् यसै हिजो उहाँको यस समयमा चाहिँ उहाँले फेरि प्रधानमन्त्री स्टार केयर स्टामर जसले चाहिँ राजीनामा दिनुभयो उहाँले चाहिँ सांसदबाट पहिले दिन्न भन्नुभएको थियो पछि चाहिँ दिनुभयो होइन र हिजो नै उहाँले दिनुभएको एज अ एमपी होलबोर्न र सेन्ट प्यानक्रियास लन्डनको यो एरियाको बाट चाहिँ उहाँले राजीनामा दिनुभएको र उहाँप्रति नै उहाँले एन्ट्रिब्युट गर्नुभएको त्यो पनि प्रसङ्गहरू आज रहेका छन् उहाँले भन्नुभएकै कुराहरू अब अनि उहाँले अब ट्याक्स कतिको बढाउने नबढाउने भन्ने कुरामा चाहिँ केही पनि भन्नुभएको छैन तर अब ब्रिटेनलाई चाहिँ हामीले चाहिँ हाम्रो लाइफ चाहिँ एक्सपेन्सिभ हुँदैछ र अझै कस्ट अफ लिभिङका हामीले अझै पनि अब कस्ट झेल्नुपर्ने भन्ने कुराहरू गर्नुभएको छ होइन गर्नुपर्नेछ तर यसलाई उहाँले कसरी सक्ने सकुन्जेल चाहिँ मिलाउने भन्ने कुरा गर्नुभएको छ यस्तै गरिकन उहाँको चाहिँ यो अर्को चाहिँ के छ भने अब उहाँले ट्याक्स घटाउँदिन भनेर चाहिँ भन्नुभएको छैन
ट्याक्स बढ्ने कुराले चाहिँ धेरै कुरालाई असर गर्छ र यही बढ्ने कुराको अब उहाँले घटाउँदिन भनेर भन्नुभएको छैन होइन त्यसैले चाहिँ मार्केट पनि हिजो निकै तल झऱ्यो यहाँको मार्केट पनि बेलायतको हलचल भयो भन्ने कुराहरू पनि छन् उहाँको स्पिचपछि होइन र यस बारेमा उहाँले अरू भन्नुभएको कुराहरू चाहिँ अब सरकारले कस्ट अफ लिभिङसँग डिल गर्छ भन्ने कुरा त छँदै नै छ अब उहाँले भन्नुभएको जुन कुरा उहाँले हिजो पार्लियामेन्टमा भन्नुभयो यस पछाडि चाहिँ यता कन्जर्भेटिभ पार्टीका लिडरले चाहिँ उहाँलाई चाहिँ हामीलाई चाहिँ प्रधानमन्त्री एन्डी बर्नमले 1970s अर्थात् 1970 सालतिर फर्काउँदै हुनुहुन्छ उहाँ चाहिँ लिभिङ इन द पास्ट गर्नुभएको छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो र अरू अरू अरू कुरामा सजेसनहरू पनि गर्नुभएको छ अब ट्याक्स राइज अर्थात् कर बढाउने हो भने चाहिँ फेरि पनि हाम्रो अर्थतन्त्रलाई यहाँनिर यहाँको बिजनेसहरूलाई यहाँको परिवारलाई अझै पनि गाह्रो हुन्छ भन्ने कुरा पनि उहाँले गर्नुभएको छ कन्जर्भेटिभ पार्टीका लिडरले हजुर त्यो कुराहरू छन् र यतातिर ग्रिन पार्टीका लिडर ज्याकले अहिले चाहिँ पूर्व प्राइम मिनिस्टर सर केयर स्टार्मरको सिट जुन खाली भयो उहाँले राजीनामा दिएपछि अब बाई इलेक्सन हुन्छ र त्यहाँ चाहिँ ग्रिन पार्टीका मेम्बर उठ्ने भन्ने कुरा उहाँले गर्नुभएको रहेछ सो यिनै कुराहरू नै आज एकदमै धेरै छन् र आज चाहिँ प्रधानमन्त्री एन्डी बर्नम अब हिजो चाहिँ पार्लियामेन्टमा तिन झन्डै 3.5 घन्टासम्म उहाँको त्यो सेसन थियो क्वेसन एन्सर भयो भने आज फेरि उहाँले क्वेसन फेस गर्नुहुन्छ आज पनि उहाँलाई धेरैले क्वेसन गर्नेछन् लाइभ 12 बजे आज तपाईँले स्काई न्युजमा पनि हेर्न सक्नुहुन्छ के अरे आज र उहाँलाई एकदमै हिजोको उहाँको स्टेटमेन्टको पछि चाहिँ आज क्वेसनहरू धेरै हुन्छन् हिजै धेरै थिए आज पनि छन् एनिवे यो प्रसङ्गहरू आज पत्रिकामा खासमा उहाँकै बारेमा आज एकदमै धेरै छ उहाँले के भन्नुभएको थियो अब आगामी दिनहरूमा के हुन्छन् होइन त्यस्तै कुराहरू नै धेरै छ र अर्को प्रसङ्ग हेर्ने हो भने हस्पिटलको एएनईमा यहाँ बेलायतको हस्पिटलको एएनई डिपार्टमेन्टमा इमर्जेन्सी डिपार्टमेन्टहरूमा चाहिँ बच्चाहरू साना साना बच्चाहरू पनि मेन्टल इलनेसको कारणले गर्दाखेरि भर्ना भएको भन्ने कुराहरू देखिन्छ अर्को न्युजले चाहिँ यो पनि भन्छ झन्डै 6 वर्षका बच्चाहरू समेत एएनईमा चाहिँ मेन्टल हेल्थ प्रब्लम भएर उनीहरू त्यहाँ गएका रहेछन् एकदमै यङ्गेस्ट एजको ग्रुपमा पर्छन् यस्ता बच्चाहरू झन्डै 6 वर्षदेखि 9 वर्षका 2019 सालदेखि यता हेर्ने हो भने 6 देखि 9 वर्षका बच्चाहरू पनि मेन्टल हेल्थको कारणले हस्पिटल गएका रहेछन् झन्डै 62% यो बच्चाहरूमा पनि मानसिक समस्याहरूको कारणले गर्दाखेरि हस्पिटल जाने सङ्ख्या 62% बढेको छ अरे 2019 भन्दा यतातिर सो यो पनि एउटा अर्को विषय पत्रिकाले लेखेको छ भने हामीले निकोल किडम्यानको तस्विर देख्छौँ म्याजिकल मुभी प्र्याक्टिकल म्याजिक 2 निकोल किडम्यान र सान्ड्रा बुलकको तस्विर हामी आज देखिरहेका छौँ पत्रिकामा र उहाँहरू प्र्याक्टिकल म्याजिक 2 भन्ने चलचित्रमा अभिनय गरिसक्नु भएको छ र उहाँहरूको यो रिलिज हुने क्रममा छ यो फिल्म 11 सेप्टेम्बर रिलिज हुन्छ त्यसैले उहाँहरू दुईजनाको चाहिँ तस्विर हामीले देख्न सक्छौँ हजुर र अहिले ब्रिटेनमा चाहिँ एकदमै रेकर्ड ब्रेकिङ समर लामो समयसम्म भएको र रेकर्ड ब्रेक भएको कुरा पनि छ होइन पहिले चाहिँ 34 दिनसम्म 30 डिग्री सेल्सियसभन्दा माथिसम्म तापक्रम रहिरहेको थियो भने यसपालि चाहिँ 2026 सालमा 5 हिटवेभमा 40 दिनभन्दा बढी चाहिँ 30 डिग्री सेल्सियसभन्दा बढी तापक्रम रह्यो यहाँ पहिलेको रेकर्ड ब्रेक भएको भन्ने कुरा पनि आज पत्रिकामा फेरि त्यो पनि छ यति नै गरिकन अब गीत सुन्न पर्छ आउनुहोस् हामी एकछिन गीत सुनौँ यहाँहरूले नै भन्नुभएको गीत छन् हाम्रो खड्क गुरुङ मामाले पनि एउटा दामी गीत हामीलाई सुनाउनु भएको छ तिजको हामी एकछिनमा सुन्छौँ अहिलेलाई भने मर्सिया अधिकारीको गीत छ मन मेरो भन्ने एकछिन उहाँलाई सुनौँ

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर, त प्रिय श्रोता पनि बिएपिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. यहाँहरूलाई कार्यक्रम दिवाको शैलीको यो अन्तिम चरणको यात्रामा मैले स्वागत गरेँ. र आज भने हामी हेल्थ पोडकास्ट अन्तर्गत हाम्रो गत महिनाहरूमा गरिएको कुराकानीको रिक्याप सुन्दै आइरहेका छौँ. यही सिलसिलामा आज भने डाक्टर सुप्रिया राई, कार्डियोलोजिस्ट हुनुहुन्छ, उहाँसँग मुटु रोगसँग सम्बन्धित कुराकानी गरेका थियौँ. यस विषयवस्तुमा गरेको कुराकानीको केही छोटो अंश हाइलाइट्स तपाईँसँग सेयर गर्दैछु. सबैभन्दा पहिला त मैले हाम्रो डाक्टर सुप्रिया राई, जो कार्डियोलोजिस्ट हुनुहुन्छ, उहाँहरूलाई चाहिँ नि कार्यक्रममा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै हाम्रो चाहिँ यो मुटु रोगको बारेमा बताइदिनुको लागि आग्रह गरेको थिएँ. विशेष गरिकन मुटु रोगभन्दा पनि अगाडि चाहिँ मुटुको काम के हो त, हाम्रो शरीरमा यसको महत्त्व के छ भन्ने प्रश्न राखेकी थिएँ.
1: सो अब मुटु तपाईँले भन्नुभएको जस्तै एकदम एउटा महत्त्वपूर्ण खालको युनो अर्गन हो. आई थिङ्क आइम बायस्ड बिकज आई एम अ कार्डियोलोजिस्ट, सो आई वुड लाइक टु से अब सबसेभन्दा इम्पोर्टेन्ट हो. तर लाइक यु करेक्टली सेड एज तपाईँको त्यो इग्नोरेन्ट होइन, ए एभ्री पार्ट अफ आर ओर्गन इज भेरी इम्पोर्टेन्ट होइन. अब हार्ट हुन्छ कि ब्रेन हुन्छ, तर हार्ट चाहिँ आई वान्ट यु टु थिङ्क अफ एज अ मसल के, बिकज इज अ लट अफ हार्ट डिजिज भनेको चाहिँ अब मुटु सम्बन्धी नै एउटा रोग हो. तर त्यसमा चाहिँ के पनि हुन्छ भने हाम्रो रक्त नलीहरूको पनि रोग एड अन हुन्छ. सो द्याट्स वाइ ब्लड प्रेसरहरू पनि आइन्छ, स्ट्रोकहरू पनि आइन्छ खासमा चाहिँ. तर ओल इट इज हार्ट इज अ मसल एन्ड उसले चाहिँ के गर्नु, वाट्स हिज function is it's to pump blood, you know, every minute it pumps like a muscle and then it's given to transfers blood all across the body giving oxygen and giving nutrients, you know. So that's the simplest way I like to think about it. It's like water pipe, you know, nawa cargo engine just theo, every little nutrients, every little theo pipe ma water flow gareko, you know, it needs some kind of a circulation. And all of that circulation, so rakta nali haru sangai ani theo heart chai, it it's basically, this is the cardiovascular system. That's the simplest way I like to think about it. Now, it's very important abo heart disease pati nai lagda heri chai, that people think, you know, old people are like matra affect unsa asar lak asar parcha bhanera lagcha hola, which is true, because as you age hajur ko abo mutu 9 barsako nani ko jasto ta hudaina, because 9 barsa 10 barsa haru ma ta stronger huncha haina, ani पाइपहरू पनि क्लिन हुन्छ. तर जति ओल्डर हुँदै गएपछि त्यस्तै नै अब डिजेनरेसन भन्छ होइन, कति खाएको हुन्छ, कतिले के गरेको हुन्छ, लाइफभरि स्ट्रेसहरू हुन्छ, त्यो सबै असर पारेर चाहिँ ओल्डर एजमा यु गेट मोर हार्ट डिजिज होइन. तर टु really really encompass everything say sabai milera hernu paryo bhane is literally just a pump ke pump and the pump lai cha ekdam zaruri cha to keep it healthy and functioning and then we can talk about how to do that later down the line. The other thing about the heart itself say there's different things ke heart ma chai abo pumping side pani bhayo hamle layman's terms bhanchu tyo chai abo doctor haru na medical professional haru lai bujhauna lai chai plumbing aspect huncha electrical aspect huncha structural building aspect jasto huncha ke heart ma chai kiniki manche le heart disease bhanda kheri chai it bujhna garo huncha because it is an umbrella term ni the heart disease ta haina. So when people tell me mala esto bhairakho chha यस्तो भइरहेछ भनेर त्यो सिम्टम्स अनुसार चाहिँ वी क्यान टेल क्या यो प्लम्बिङ साइडपट्टि असर भएको हो कि इलेक्ट्रिकलपट्टि भएको हो कि के या अथवा स्ट्रक्चरलपट्टि भएको हो भनेर चाहिँ क्या. सो आइम स्योर विल गेट अन टु द रेस्ट अफ द उयो.
0: एकदमै इन्ट्रेस्टिङ कुरा सुप्रियाले गर्नुभयो. अब यही कुराहरू गरेर भन्दाखेरि स्पेसली अब जनरल पपुलेसनमा देखिने चाहिँ मुटुको रोग चाहिँ सबैभन्दा धेरै देखिने चाहिँ कुन हो, स्पेसली त्यसमाथि पनि अब हामी नेपालीहरूलाई एसियन पपुलेसनलाई हुन सक्ने चाहिँ मुटुसँग सम्बन्धित रोग चाहिँ के हो.
1: हजुर, सो द्याट्स अ भेरी गुड क्वेस्चन. आई थिङ्क टु स्टार्ट अफ अगाडिको कन्टेक्स्ट दिनु चाहन्छु हाम्रो यो दर्शकबिनलाई. हार्ट डिजिज इज द नम्बर वान किलर इन द होल of the world, yes. globally. Yes. So this is why it's very important to talk. And I'm very glad again to be here. So heart disease is the number one killer globally. 7 million people in the UK have currently or are living, उहाँहरूको चाहिँ कार्डियोभास्कुलर डिजिज अफ सम सोर्ट छ. अब हामीले क्याटेगोरिज त अब छुट्याउनु अर्कैपट्टि हो होइन, तर अम्ब्रेला टर्ममा हार्ट डिजिज हेऱ्यो भने चाहिँ 7 मिलियन जना युकेमा चाहिँ दे आर लिभिङ एन्ड सफरिङ डेली विथ कार्डियोभास्कुलर डिजिज. नेपालमा पनि इट्स वान अफ द मोस्ट लिडिङ कोजेस अफ डेथ होइन बट तपाईँले भन्नुभएको जस्तै अघि प्रिभेन्सनमा जानु त पर्छ हामी अहिले भरै होइन तर आई डोन्ट वान्ट टु अलार्म हाम्रो भ्युवर्स हाम्रो लिसनर्सहरू क्या बिकज वी हेभ अ चान्स टु प्रिभेन्ट कार्डियोभास्कुलर डिजिज दिस इज द वान थिङ द्याट वी क्यान प्रिभेन्ट इफ वी टेक अर्लियर एक्सन सो डेथ भनेपछि तपाईँले भनेको चाहिँ मुटु रोग भन्ने बित्तिकै अब के भइहालेर मुटु स्टप भयो भने त अब डेट्रिमेन्टल हुन्छ फेटल हुन्छ फ्यामिलीलाई कस्तो उयो हुन्छ होइन तर वी हेभ अ चान्स टु स्टप इट सो दिस आई वान्ट दिस टु बी अ भेरी होपफुल खालको टक नाउ द मोस्ट कमनली कज अफ कमन हार्ट डिजिज चाहिँ इट्स अक्युट कोरोनरी सिन्ड्रोम भन्छ सो इट्स प्लम्बिङपट्टि हो क्या हार्ट एट्याकहरू सुन्नुहुन्छ तपाईँहरूले होइन त्यो चाहिँ प्लम्बिङ वर्क अफ द हार्ट डिजिज चाहिँ इज भेरी कमन के हुन्छ भने अब तपाईँले यु लुक एट द पम्पिङ अफ द हार्ट होइन हार्टको पनि आफ्नै रक्त नलीहरू हुन्छ क्या जो चाहिँ यो मसललाई सप्लाई गर्छ यु हेभ अभियसली रक्त नलीहरू अरू ब्रेनलाई सप्लाई गर्ने किडनीलाई होइन तर यो हार्ट पनि आफ्नो एक एउटै मसल हो नि त त्यो मसललाई पनि चाहिन्छ नि त ब्लड त होइन अक्सिजन चाहिन्छ सो आफ्नै रक्त नलीहरू हुन्छ क्या तिन चारवटा हुन्छ मेनवाला अनि त्यो पाइप भएर बुझ्नु चाहनु अलिकति जरुरी छ जस्तो लाग्छ सो पाइपहरू अब यताउता ओभर टाइम नयाँ पाइप किन्यो भने त क्लिन हुन्छ सबै भित्र होइन तर कोही कोही बेला अब एज द इयर्स गो अन तपाईँको त्यो पत्ताहरू जमिला होइन तपाईँको के के त्यो नराम्रो मैलाहरू जमिला जति जम्यो त्यति नै अब फ्लो अफ द वाटर वुड नट बी ग्रेट स्मुथ हुँदैन नि त सो अलिकति त्यो एउटा मोडमा आउँछ जहाँ चाहिँ यति साह्रो मैला जमेको हुन्छ जहाँ चाहिँ यताउतापट्टि चाहिँ वाटर जानै सक्दैन भनेपछि लेट से गार्डन छ अरे यतापट्टि त्यो गार्डनमा पानी नै गएन क्या गार्डन त मर्छ नि त त्यसरी नै त्यो गार्डनलाई चाहिँ हार्ट मसल हार्ट मसल भएर बुझ्नुहोस् त्यो पानी यतापट्टि गएन भने होइन डिस्टल टु त्यो अब्स्ट्रक्सन होइन हार्टको त्यो मसल त्यो पार्ट त मर्छ नि त सो द्याट इज हार्ट एट्याक क्या एसेन्सियली सो पाइप ब्लक भयो ओभर टाइम बिकज अफ अ लट अफ रिस्क फ्याक्टर्स होइन त्यो इभेन्चुअल आउटकम चाहिँ हार्ट एट्याक बिकज मसल एउटा हार्टको चाहिँ अनफोर्चुनेटली कुडन्ट सर्भाइभ त्यो ब्लकेजले गर्दाखेरि खुन पुगेन नि त अनि त्यो चाहिँ वान अफ द मेन लिडिङ कजेस अफ डेथ लाग्छ मलाई प्लस अल्सो वान द्याट इज भेरी कमन यु हेभ अब हार्ट एट्याक भन्दाखेरि मान्छेले चाहिँ अन्डरस्ट्यान्डेबली अब त्यो अचानक मरिहाल्छ खालको सेन्सेसन अब त्यस्तो एक्सपिरियन्स एनेक्डोटलहरू हुन्छ नि त and something that's happened quite close to my family as well right now that it is something that can you get signs ke so you can look out for these signs and you can try to prevent as much as you can you know so topic of answer question long way round is plumbing side of the heart that is the most common diseases surrounding that

0: BFPS BFPS Gorkha Radio
1: TV social media update ma byasta ho
2: ho
1: ke garde gareko
2: e ma ek anjan byakti lai afno bare ma thuprai samvedanshil byaktigat vivaran haru pathaudai chu
1: tapai le jani jani yesto ta pakke pani garnu hunna tar kahile kahi galti bas yesto huna pani sakcha साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: BFBS.

0: Express Gorka Radio.
1: हजुर दादुनी श्रोता पनि बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा आज हामी डाक्टर सुप्रिया राई जो कार्डियोलोजिस्ट हुनुहुन्छ उहाँसँग गरेको कुराकानीको रिक्याप सुन्दैछौँ र मुटुसँग सम्बन्धित कुराहरू उक्त पोडकास्टमा हामीले सुनेका थियौँ र उहाँसँग गरेको कुराकानीलाई अगाडि बढाउनु पर्दा मैले उहाँसँग चाहिँ रिस्क फ्याक्टर्सहरू के छन् त अब यो मुटु रोग लाग्नको पछाडि भन्ने कुरा गरेकी चाहिँ खतराको कुराहरू पनि मैले सोधेकी थिएँ र यस विषयवस्तुमा उहाँ यसरी बताउनुहुन्छ हामीलाई
2: फ्याक्टर्स चाहिँ इट्स भेरी इम्पोर्टेन्ट कार्डियोलोजीमा हामी जहिले पेसेन्टहरू नयाँ आउँदाखेरि पनि के हो रिस्क फ्याक्टर्स भनेर एउटा त्यो जानकारी लिन्छौँ बिकज यो रिस्क फ्याक्टर्समा जति नै टिक गर्नुभयो हजुरले त्यति नै लाइक्लीहुड अफ तपाईँको कार्डियोभास्कुलर डिजिज अर मुटुको रोग हुन्छ क्या. सो देयर आर रिस्क फ्याक्टर्स अब एउटा मोडिफाएबल हुन्छ जुन चाहिँ अब आफूले त्यो डे टु डे लाइफमा चेन्जहरू लाइफस्टाइल चेन्ज गर्यो भने त्यसमा यु क्यान गेट अन टप अफ इट टु रिड्युस यर रिस्क. द अदर साइड इज नन मोडिफाएबल होइन. अब नन मोडिफाएबलको कुरा गर्यो भने चाहिँ अनफोर्चुनेटली अब इट्स नट अप टु यु इट्स जस्ट वाट इट इज खालको. सो फर इक्जाम्पल एज अब नो वान क्यान स्टप अस ग्रोइङ ओल्डर. अनि तपाईँलाई मैले लास्ट विक भनेको जस्तै नै अब जति नै ओल्ड हुन्छ हाम्रो पाइप्सहरू दे नट गर्नु बी क्लिन होइन. नयाँ पाइप लिएर जस्तो गरेको हुँदैन. 10 वर्ष 15 वर्ष इफ नट 50-60 इयर्स हुन्छ नि त हाम्रो पाइप्सहरू त अलिकति ओल्ड. सो त्यही के बिल्डअपहरू भइसकेको हुन्छ. सो एज इज वान अफ द रिस्क फ्याक्टर्स द्याट यु क्यानट मोडिफाई. इफ यु फाइन्ड अ वे टु मोडिफाई देन एब्सोल्युटली हुन्छ नि आइम स्योर वी आर ऑल इन्ट्रेस्टेड. सेकेन्ड चाहिँ जेन्डर. सो मेनहरू दे आर एट मोर हायर रिस्क of cardiovascular disease. And then the third one is sometimes afno background pani huncha afno family history haina. There is no like genetic link huncha ni kun kun chai abo genetic diseases haru huncha abo waha ko ama lai bhaye pani definitely ama lai pani huncha testo chai testo halko genetic link chai haina tara हजुरको आमा बुवा ग्रान्डफादर होइन फर्स्ट डिग्री रिलेटिभ्स भन्छु. सो हजुरको आमा बाबा सिब्लिङ्सहरूलाई केही हार्ट डिजिजको रोग छ भने देन यु डु हेभ अ रिस्क एज वेल अफ डेभलपिङ द्याट. त्यो चाहिँ हो. नाउ गोइङ अन टु दि मोडिफाएबल रिस्क फ्याक्टर्स जो चाहिँ त्यो चाहिँ तपाईँको हातमा छ इच एन्ड एभ्री वानको हातमा छ यस चेन्ज गर्ने होइन. यो चेन्ज गर्यो भने यु रिड्युस यर रिस्क अफ कार्डियोभास्कुलर disease and death care by a significant amount.
1: Wow.
2: So number one is we are very Nepali community ma we are very prone to do this which is alcohol haina. Abo hamro Nepali community we are very hospitable ke jata pani auncha and that's very good ke I like that eh jata tai ghar ma gaye pachi oh hello namaste aunus khanus piunus haina. This is our nature ke we love doing that, we love hosting people you know. And unfortunately tara alcohol is a great part of that as well ke and I think everything comes in moderation you know. So just the targets are less than 14 units a week for men and females. So alcohol hajuraru tyo dasai party ma huncha haina ani yo diwali haru bhai tika haru ke huncha ni ta and kati era social abo obligations huncha ke tara your health is very important when you lose it you can't get it back. So tei bhayera alcohol ma chai 14 units less than 14 units a week is the target, national target. There everything abo hajurlai nai abo uyo huncha abo if you can stop it, stop it haina. That's alcohol. Second thing is smoking. It's a big thing as well. And especially hamro younger generation pani haina. Smoking is something that abo socially nai mancheharu they talk to each other and it's a way of communicating maybe or making friendships haru haina. Tara smoking is a huge risk factor because it causes a lot of inflammation भन्छ क्या हामीले. अब रक्त नलीहरूमा एकदम इन्फ्लेम हुन्छ होइन. त्यो कोलेस्ट्रोल बिल्डअपहरू हुन्छ अनि दिस इज द थिङ द्याट क्यान इन्क्रिज यर रिस्क अफ यर प्लम्बिङ डिजिज क्या त्यो हार्ट एट्याकहरू होइन. अब सो द्याट्स द सेकेन्ड वान. थर्ड थिङ इज इफ यु हेभ हाई कोलेस्ट्रोल. द कोलेस्ट्रोल चाहिँ एकदम अब दिस इज द कल्प्रिट क्या फेरि. त्यो कोलेस्ट्रोल चाहिँ किन हाई कोलेस्ट्रोलले गर्दाखेरि चाहिँ किन कल्प्रिट हुन्छ बिकज तपाईँले मैले भनेको छ कि पाइप हुन्छ नि. सो नयाँ पाइप हुन्छ त्यो पत्ताहरू बिल्डअप हुन्छ नि त्यो पाइपमा त्यसरी नै त्यो कोलेस्ट्रोलहरू चाहिँ जिउभरि गएर चाहिँ त्यो कहाँ डिपोजिट हुन्छ क्या. रक्त नलीहरूको त्यो ब्रेनको हुन्छ नि अब ब्रेनको रक्त नलीहरूमा बस्न सक्छ, किडनीको रक्त नलीहरूमा बस्न सक्छ, मुटुको रक्त नलीमा बस्न सक्छ. अनि मुटुको रक्त नलीमा बस्यो भने एकदम ब्लक भयो भने हार्ट एट्याक हुन्छ होइन. सो तर यो हाई कोलेस्ट्रोल कसरी हुन्छ भन्नाले यो खानापिनामा हुन्छ. सो एल्कोहल नै भयो, स्मोकिङ नै भयो फेरि, एन्ड देन हाई फ्याटी फुड, सेचुरेटेड फुड, म्याकडोनल्ड्स, केएफसी त्यस्तो खालको यु नो वी लभ अब यस्तो फास्ट फुडहरू. तर एभ्रिथिङ इज इन मोडरेसन. तर यो हाइपर कोलेस्ट्रोलिमा इज द थर्ड वान. The fourth one is lack of exercise. In alikati to cardiovascular health ko lagi, we're not talking about like climbing Mount Everest, right? Na? Walking at least 10,000 steps or 8 to 10,000 steps a day, and then salt by alio. I think the national targets recommendations ke bhane to small teaspoon huncha ni tyo bhanda kam khanu haina. To summarize, tapale afle you can take into control is number one, alcohol, reduce your alcohol intake. So smoking dhumrapan no garnus sake samma activity garnus tapeko khana pina ma khana pina ma dhyan dinus and then last but not least salt ko intake alik kam garnus.
1: Yeah, you say especially your lifestyle changes are hamle garna sakne so that you pani alikati prevention tira pani gayo ni ta yo kura haina ra aba prevention is better than cure bhanera bhancha
2: yo kanle
1: garda khere aba prevention nai garyo bhane aba upchar samma pugnai parena tara unfortunately it's really difficult to stick to these rules aba medical perspective bata herda khere karan sabhanda agadi auncha tara aba hami aba as a bhanau na your patient ko perspective bata herda khere chai lakshan paila auncha jasto lagyo malai
2: supriya
1: hai aba lakshan ko kura garau ke kasto prakar ko chai signs haru tell tale signs bhanera bhancha ni hai
2: hajur hajur
1: testo kura haru jun chai hamile dekhera chai e mutu rok lagisake athwa mutu lai ke bhaisake bhanne kura tha huncha let's talk about symptoms
2: huncha so aba plumbing side of heart disease kura garda kheri manche le heart attack haru bhanda kheri sidhai chhati dukhne ma auncha haina aja chhati dukhne ma kura garnu thalum haina abo hajur le harle main thing to look out for is chest pain chhati dukhne ani kun chai chai more worrying huncha bhane chai jha chai abo afor hinude cha hinda kheri athwa tapai haru steps climb garnu hude cha athwa afnai siri ma janu hude cha ghar kai siri ma jati mathi jancha teti nai afulai tyo chhati dukhne haina ani eksing rokera chai ए यो त अलिक राम्रो पो भयो भन्यो भने त्यस्तो कुराहरू चाहिँ एकदम हार्टको डिजिजकोमा टेल टेल हुन्छ क्या साइन्स हो सो द्याट्स वान अफ द थिङ चेस्ट पेन भइहाल्यो हुनु त अब चेस्टमा निकै धेरै अर्गन धेरै अङ्गहरू त छ होइन तर हार्टको पनि अब हजुरहरूले पहिल्यै हेर्नु पर्यो होइन त्यो त्यो टेल टेल साइन्स चाहिँ मलाई लाग्छ चेस्ट पेन सेन्टरमा स्पेसली तपाईँको यो यो देब्रे यो आमपट्टि गयो भने अथवा यो घाँटीमाथि गयो भने द्याट्स वान अफ देम अनि तपाईँ एक्जर्ट गर्नुहुन्छ नि एक्सर्साइज गर्नुहुन्छ नभए सिरीमा चढ्नुहुन्छ त्यताखेरि जाँदाखेरि झन् त्यो दुख्ने त्यो हो अर्को कुरा चाहिँ ब्रेथलेसनेस भन्छ हामीलाई दम भन्छ नि अब एकदम सास फेर्नु गाह्रो भयो भने त्यो पनि हेर्नुपर्छ जस्ट लाइक आई सेड अब हुनु त हाम्रो फोक्सोहरू पनि त छ होइन कतिजना मान्छे चाहिँ देख्छु म मेरो आस्मा छ नभए मेरो यो दमको बिरामी छ भनेर त्यसमा उनीहरूले चाहिँ उहाँहरूले चाहिँ अब त्यो होला भनेर बुझिरहनुहुन्छ होला तर त्यो दमको उयोहरू गर्दाखेरि त इनहेलरहरू दिन्छ होइन तर त्यो एकदम पर्सिस्टेन्ट क्या अब जति सके जति ट्रिटमेन्ट गराए पनि दमको लागि त्यो नजाने नजानेहरू त्यो अलिकति त्यो अलार्मिङ बेल्स हो क्या त्यो चाहिँ मेबी सायद मुटुले होला भनेर पनि सोच्नुपर्ने हुन्छ क्या सो छाती दुख्ने भनेको जस्तै यो ब्रेथलेसनेस होइन कोही कोही बेला चाहिँ अब बुढापाकामा चाहिँ त्यो खुट्टाहरू सुन्निने होइन खुट्टाहरू सुन्यो भने चाहिँ त्यो तपाईँलाई मैले भने नि हार्टको मसल अलिकति त्यो मसल हो त्यसलाई पनि चाहिन्छ होइन त्यो कम त्यो अलिकति राम्ररी काम गरेन भने त्यो खुट्टाहरू सुन्निने पनि जारी हुन्छ क्या सो खुट्टाहरू सुन्निने अनि तपाईँको अब त्यो मुटुहरू त्यो पाल्पिटेसन्स भन्छ इङ्ग्लिसमा चाहिँ बट बेसिकली तपाईँको यो हार्ट चाहिँ नि होइन एकदम त्यो त्यो अलिकति अवेरनेस हुन्छ नि एकदम छिटो चलेको जस्तो कोही कोही बेला अनि त्यो छिटो चल्दाखेरि कोही कोही बेला छाती पनि दुख्ने गर्छ कोही कोही बेला चक्कर चल्ने होइन कोही कोही बेला सास फेर्नु गाह्रो हुने त्यस्तो पनि हुन्छ सो आई थिङ्क द मेन थिङ टु लुक आउट फर अब लाइक आई सेड हार्ट डिजिज अब यत्रो अम्ब्रेला टर्म हो तर हजुरहरूलाई सास फेर्नु गाह्रो भयो भने छाती दुख्यो भने स्पेसली हिँड्दा माथि चढ्दाखेरि झन् दुख्यो भने त्यसपछि त्यो छाती एकदम त्यो रेस गरेको जस्तै क्या त्यो एकदम बढी चलेको जस्तै तपाईँलाई सेन्सेसन भयो भने खुट्टा सुनेको छ भने होइन त्यस्तो चक्करहरू पनि चलेको छ भने चाहिँ द्याट समटाइम्स यु नो इट्स अ रेड फ्ल्याग क्या अब यो म चेक चाहिँ गर्नु पऱ्यो है भन्नेमा चाहिँ तपाईँ पुग्नु पऱ्यो क्या इट माइट बी नथिङ तर यु विल बी भेरी थ्याङ्कफुल क्या यु नो सो जिपीकोमा गएर चाहिँ कुरा गर्दा हुन्छ
0: हेल्थ पोडकास्ट अन्तर्गत तिनै कुराकानीहरू यहाँहरूले सुन्दै हुनुहुन्थ्यो समय बिहानको 9 बज्नै लागेको छ झन्डै 5 मिनट जति बाँकी रहेको छ अब छुट्टिने बेला भयो आजको कार्यक्रम नमस्ते युकेबाट हजुर हाम्रो श्री सुनारजीले तयार पार्नुभएको यो हेल्थ पोडकास्टको रिक्याप अलिकति सुन्नुभयो यहाँहरूले. अहिले सुन्नुभयो भन्नु पर्यो. अब कार्यक्रम नमस्ते युकेको समय सकिएको छ. म आशा यहीँसम्म आएर छुट्टिन्छु. जानुभन्दा अगाडि अफकोर्स यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. सबैको नाम लिन नसके पनि यहाँहरूको धेरै मेसेजहरू आएका छन्, उत्तरहरू पनि आएका छन्. र आज तपाईँहरूको यो उत्तर प्रश्न उत्तरहरू निकै धेरै मैले देखिरहेको छु. मेसेजहरूको लागि धन्यवाद, साथ दिनुभएकोमा धन्यवाद. जानुभन्दा अगाडि प्रश्न पनि एकचोटि राख्न चाहन्छु र एउटा बर्थडे गीत पनि छ, त्यो पनि राख्दै छुट्टिन्छु आजको कार्यक्रमबाट. प्रश्न यस्तो छ, यो साताको लागि राखिएको. बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? बिएफबिएस गोर्खा रेडियोले कुन सालमा कुन देशबाट आफ्नो प्रसारण सुरु गरेको थियो? अप्सन वान, टू, थ्री छ. 1951 मलयाबाट, 1952 सिङ्गापुरबाट, 1953 हङकङबाट. एउटा छान्नुहोस्. हजुर, यति नै हो मेरो प्रश्न, यो साताको लागि राखिएको प्रश्न. हजुर, धन्यवाद यहाँहरू सबैलाई. आज इमेल पनि निकै नै आएको छ. इमेलमा पनि तपाईँहरूको प्रशस्त देखेको छु. र हाम्रो मिमकाजी गुरुङजीले बन्टोक लन्डनबाट चाहिँ आज उहाँले चाहिँ एउटा गीत पनि बजाइदिनु होला भन्नुभएको छ, यो बाढी पहिरोमा परि सबैको लागि भनेर. तर आज मैले यहाँ राखिनँ, अरू मेसेजहरू पनि छन्. भोलि पनि, भोलि पर्सिका दिनहरूमा हामी अवश्य पनि फेरि ती गीतहरू पनि राख्ने कोसिस गर्छौँ तपाईँहरूको मेसेजसहित. अहिलेलाई चाहिँ अब मैले बर्थडे सङ राखेको छु. भो आज, हजुर आज चाहिँ पर्सु तामाङ फेल्थम लन्डन निवासी हुनुहुन्छ. उहाँको श्रीमती प्यारी प्यारी जीवन सङ्गिनी अम्री तामाङको चाहिँ जन्मदिन परेको रहेछ. त्यसैले गर्दाखेरि उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै पर्सु तामाङज्यूले उहाँप्रति नै यो गीत समर्पण गर्न चाहनुभएको छ. जन्मदिनको शुभकामना, धेरै धेरै मायासहित र धेरै धेरै शुभकामना होइन. उनको सुस्वास्थ्य, उहाँको सुस्वास्थ्य, सुख जिन्दगी को सुख शान्तिको लागि कामना गर्दै उहाँले सदैव गर्नुहुन्, त्यो सदैव कामना गर्नुहुन्छ पक्कै पनि. तर आज जन्मदिनको विशेष विशेष अवसरमा कामना गर्नुभएको छ. अमृत तामाङज्यूलाई जन्मदिनको अवसरमा हाम्रो पनि धेरै धेरै शुभकामना छ. यही गीतका साथ तपाईँको लागि हो यो गीत. यो गीतका साथ अब छुट्टिन्छु म आजको कार्यक्रम नमस्ते युकेबाट. हवस् त, अब भोलि त होइन, भोलि बिहान योगजी आइपुग्नुहुन्छ. पर्सि बिहान चाहिँ म यहाँहरूलाई भेट्न आइपुग्नेछु फेरि कार्यक्रममा. आजलाई बिदा हुन्छु. नमस्ते, बाबा.

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: प्रधानमन्त्री भालेन्द्र शाहले रसुवाका जलविद्युत सुरुङमा आएको समस्या विश्वका अन्य भागका दुर्घटनाभन्दा फरक भएको दावी गर्नुभएको छ। प्रतिनिधि सभामा सांसदहरूसँग प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायले समेत नभोगेको संकट नेपालले भोगिरहेको बताउनु भएको हो।
4: त्यो बाढीभित्र पसेर बाढीसहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
3: प्रधानमन्त्री शाहका अनुसार सुरुङमा फँसेका श्रमिक निकाल्नका लागि साधन स्रोतको अभाव पनि छैन।
4: त्यसको एउटा सीमा छ, त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन। हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि हामीलाई धेरै मान्छेहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा वरपर विदुर समय पुगेर हेर्दा पनि त्यही ठाउँको त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन। अनि हामी प्राय गुगल गर्छौँ, एआईलाई सोध्छौँ, आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौँ, जियोटेकहरूलाई सोध्छौँ, विभिन्न देशमा काम गरिराख्नुभएका इन्जिनियरहरूलाई सोध्छौँ र त्यो सोधेको आधारमा बुझेको आधारमा नै हामीले प्रक्रिया दिएका छौँ। यसको लागि विभिन्न सोसल मित्र पत्रिकामा जुन गुनासो आएको छ त्यो हामी पूर्ण रूपमा बुझ्छौँ।
3: विपदका बेला सरकारको भूमिका नियन्त्रणमुखी हुन नहुनेमा सांसदहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसद अर्जुन कार्कीले पञ्चायतकालदेखिको परम्परा अहिले पनि नफेरिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भयो।
5: उहाँहरूले चाहिँ यो साझेदारको रूपमा चाहिँ खेल्ने भूमिका खेल्न सक्नु पर्यो। सरकार सबै कन्ट्रोल गर्ने, सधैँ गभर्न गर्ने, सबै आई एम द राइट एन्ड पर्सन अथवा एन्टिटी भनेर जाँदाखेरि के हुन्छ भनेदेखि चाहिँ जुन एउटा चाहिँ सिनर्जेटिक इम्प्याक्ट हाम्रो कलेक्टिभ वर्कको आउँथ्यो त्यो आउन सक्दैन।
3: नेकपाका प्रमेश हमालले दुर्घटनाको 8 दिनसम्म पनि सरकारको सम्भावित प्राथमिकता सम्झाउनु भएको छ।
6: मुख्य कुरो अहिले रेस्क्युकै हो। यति बेलासम्म अझै पनि थुप्रै व्यक्तिहरू हराइरहनु भएको छ र कतिपय चाहिँ नि व्यवसायीहरूले पनि भन्नुभएको छ यो हाइड्रो पावरको टनेलभित्र फेरि थुनिनु भएको छ, उहाँहरूको निष्कासन हुन सकेको छैन भन्ने कुरो छ। त्यसमा अत्यन्त तीव्रतापूर्वक त्यसको चाहिँ खोजी गरियोस्।
3: बैठकमा पर्यटन मन्त्री खड्गराज पौडेल गणेशले रसुवा बाढीले पर्यटन क्षेत्रमा परेको अनुमान गर्नुभएको छ।
7: विभिन्न होटलहरू, होटल व्यवसायहरू, गाइडहरू, पोर्टरहरू, होइन, जनधनको क्षति त आफ्नो ठाउँमा छ। यो सबैलाई मूल्याङ्कन गर्दाखेरि र त्यसले पार्ने इस्टिमेटेड फ्युचर लसलाई पनि हामीले त्यसमा क्यालकुलेट गरेका छौँ। त्यो सबै गर्दा हरियाली 50 अरबभन्दा बढीको क्षति भएको हामीले अनुमान गरेका छौँ।
3: लुम्बिनीका मुख्यमन्त्री सहित अधिकारीहरूले नारायणी नदीमा आएका सब व्यवस्थापन स्थलको निरीक्षण गरेका छन्। नवलपरासी पुगेका लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्यले बगेर आएका सब व्यवस्थापन र फोरेन्सिक जाँचमा सघाउनु कर्तव्य हो भन्नुभएको छ।
8: जस्तै बाहिरबाट आएका डर साबुकले पनि दुःख पाउनु हुँदैन, खान बस्नको निम्ति उहाँको पनि राम्रो व्यवस्थापन गर्नु जरुरी हुन्छ, किनकि दिउँसोभरि बिचरा त्यसरी उहाँहरू खटिरहनु भएको छ, लाइरहनु भएको छ। बेलुका अनि पछि गएर उहाँहरूको राम्रोसित हामीले व्यवस्थापन गरेर राख्न सकेनौँ भने स्वाभाविक रूपमा हामीले हाम्रो जिम्मेवारी पुरा गरेको ठहरिन्, किनकि त्यो भोलि गएर वन्य जन्तुले त्यहाँ खोस्रिएर त्यस बाहिर निकाल्दै हो भने त्यो हामीले त्यो व्यवस्थापन गरेको र नगरेको कुनै अर्थ हुँदैन।
3: सबहरूको डीएनए परीक्षण गर्दै जंगलमा गाडेर व्यवस्थापन भइरहेको छ। राष्ट्रिय युवा संघले खाद्यान्न र राहत वितरण सहज बनाउन आग्रह गरेको छ। बाढ़ी प्रभावित धुन्छेमा रहेका संघका अध्यक्ष महाराज गुरूङले परिवारका सदस्य गुमाएका नागरिकका घरमै राहतको व्यवस्था गर्न भन्नुभएको छ।
9: मान्छे खाना नपाउने अवस्था भइरहेको छ तर राहत लिनकै निम्ति आफ्नो घरमा मान्छे मरेको छ तर फेरि सिडियो कार्यालयमा लाइन बसेर आर्मीको घरमा आर्मीको ब्यारेकमा पुगेर राहत लिन उनीहरूलाई धेरै अप्ठ्यारो परिस्थिति भएको छ।
3: बन्दीका बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिका सहित किसपाङ गाउँपालिका भित्रका सबै विद्यालय बन्द हुँदा बेलकुटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: BS Gorkha Radio.

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई काठमाडौँको सौगात कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 17 गते तदनुसार आज बुधबार 2 सेप्टेम्बर सन् 2026 हो। यानि कि सेप्टेम्बर महिनाको 2 तारीक आज बुधबारको दिनमा काठमाडौँको सौगात यहाँहरूले गत सोमबारदेखि नै बीएफबीएस सनक्लिफबाट सुनिराख्नु भएको छ र सनक्लिफ स्टुडियोमा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन। अनि तपाईँ कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ त? तपाईँको दिनचर्या, तपाईँको दैनिकी भनौँ न, तपाईँको यो वर्ष के कस्तो हुँदैछ अथवा अहिलेको समय के चलिरहेको छ, नेपालमा भइरहेको विभिन्न किसिमका घटनाक्रमहरू छँदैछन् र आदि इत्यादिको विषयमा पनि तपाईँले कुनै भनौँ न तपाईँका अनुभवहरू, तपाईँका विचारहरू सेयर गर्न चाहनुहुन्छ भने बीएफबीएस गोर्खा रेडियोमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क टेलिफोन नम्बर 013।

3024673730 र इमेल bfvsgarkha@bfvs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई तपाईँका विचारहरू सेयर गर्न सक्नुहुनेछ। हजुर, आउनुहोस् अब भने हामी काठमाडौँको सौगातमा विशेष गरेर आज के कस्ता सामग्रीहरू रहेका छन् त त्यो विषयमा म तपाईँलाई जानकारी गराउन चाहन्छु। र सबैभन्दा पहिला त यहाँहरूले सुन्न सक्नुहुनेछ गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ र कक्षा 12 पढाइ हुने यो विद्यालयमा करिब करिब त्यहाँ 1643 विद्यार्थी अध्ययनरत थिए र बाढी आउँदा विद्यालयमा नियमित पठन पाठन कार्य भइरहेको थियो भनेर यहाँहरूले विभिन्न सोसल मिडियामा पनि सुनिराख्नु भएको छ। र त्यसपछि बाढीको सूचना पाए लगत्तै त्यहाँका प्रधानाध्यापक राजेन्द्र डवाडीको नेतृत्वमा विद्यार्थी शिक्षक तथा कर्मचारीलाई सुरक्षित स्थानतर्फ जान भनिएको थियो र त्यहाँ ठूलो मानवीय क्षति हुनबाट जोगिएको विषयमा आज नुवाकोटको विदुर स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग हाम्रा सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ। त्यसै गरी आजको अर्को विषयमा भने यहाँहरूले सुन्न सक्नुहुनेछ गल्फ विषयमा र हामीलाई धनजङजीले दिनुभएको यो रिपोर्टमा चन्द्र गुरुङ आउनुहुनेछ युके टिमबाट भनिएको छ। अनि त्यस्तै गरी हामीसँग अर्को एक रिपोर्ट पनि छँदैछ। अहिलेको रिपोर्टमा तपाईँहरूले सुन्न सक्नुहुनेछ कृष्ण डवाडीको रिपोर्ट पोखराबाट, पोखरामा के कस्तो स्थिति छ आदि इत्यादि। विशेष गरेर अहिले विनाशकारी जुन यो बाढी आएको छ नेपालमा त्यस विषयमा के कस्तो स्थिति भइरहेको छ, मानिसहरू कति चिन्तित छन् र उहाँहरूको विचारहरू सुन्न सक्नुहुनेछ पोखराबाट कृष्ण दवाडीको रिपोर्ट। अनि त्यसपछि भने विभिन्न पत्र पत्रिकाको संगालो दैनिक समीक्षा लिएर सहकर्मी साथी आरती लम्सालबाट हामीले विभिन्न पत्र पत्रिकाको संगालो दैनिक समीक्षा सुन्नेछौ। यिनै विषयहरू आजको काठमाडौँको सौगातमा समेटिएको छ। हजुर, अबको केही समयपछि म तपाईँलाई मौसम सम्बन्धी जानकारी पनि गराउनेछु। अहिलेको लागि भने म निमा रुम्बाले गाउनुभएको ब्लक हिल जुत्ता तपाईँको लागि सुनाउँछु। ब्लक हिल जुत्ता अब हामी सुनौ।

0: निमा रुम्बा भन्दै हुनुहुन्थ्यो, दिल मेरो चोरी लग्यो उसको रूपले। समय बिहानको 9:19 गयो। नेपालमा पनि दिनको 2:04 गएको छ। ब्रुनाईमा भने दिनको 4:19 गयो। बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगातमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, आज पनि काठमाडौँको सौगातमा काठमाडौँबाट प्राप्त भएका विभिन्न रिपोर्टहरू हामी सुन्नेछौँ। केही रिपोर्टहरू लाइभ पनि हुनेछन् र अहिले भर्खरै तपाईँहरूले पनि हेर्दै हुनुहुन्छ होला तपाईँहरूको विभिन्न सोसल मिडियामा। रसुवाको विपद पछि भने सरकारले के गर्यो त, प्रधानमन्त्रीको ब्रिफिङ भएको छ र भदौ 10 रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीपछि सरकारले कस्ता कार्यहरू गर्यो भनेर प्रधानमन्त्री बालन शाहले संसदलाई जानकारी दिएका छन्। र आज बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालनले के कस्ता काम भएको छ भनेर ब्रिफिङ गरेका हुन्। यसमा ब्रिफिङमा उनीहरूले बाढी आए लगत्तै सरकार अलर्ट भएको र प्रधानमन्त्रीको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसेको अनि बैठकपछि पनि नागरिकको खोजी उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित सबै निकायलाई निर्देशन गरेको अनि त्यसपछि पनि बिहान घटना लगत्तै मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बसेको आदि इत्यादि कुराहरू छन्। अनि त्यसपछि भने घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षापन व्यवस्थापन अनि स्वास्थ्य सेवा, राहत परिचालनबारे पनि समन्वयको काम अगाडि बढाइएका कुराहरू, पृथ्वी राजमार्गको गल्छी, नुवाकोट रसुवाको स्याफ्रुबेसी सडक तथा मुगलिङ नारायणगढ़ सडकका तत्काल यात्रा नगर्न र नगराउन पनि सम्बन्धित स्थानीय तह, प्रशासन र सर्वसाधारणलाई अनुरोध गरेका कुराहरू, जोखिमयुक्त क्षेत्रमा यातायात लगायतका आवाजावतमा पनि पूर्ण रोक लगाइएको, नागरिकको जीवनको सुरक्षालाई पहिलो प्राथमिकता राखेको कुराहरू पनि रहेका छन् र त्यसै गरी विभिन्न कुराहरू आजको ब्रिफिङमा रहेको कुरा पनि तपाईँहरूले विभिन्न सोसल मिडियामा पढ्दै सुन्दै हेर्दै आइरहनु भएको छ। आउनुहोस् अब पनि हामी हाम्रा सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको आजको इस्यु अफ द डे अन्तर्गत भदौ 10 रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ, तर त्यहाँ पढ्ने विद्यार्थीहरू भने सकुशल रहेका छन् र यसै विषयमा त्यहाँका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी हामी सुन्नेछौँ। तर त्यसभन्दा अगाडि भने हामी साङ्गीतिक विश्राम लियौँ र हामी त्यसपछि भने रिपोर्ट सुन्नेछौँ।
1: चालिस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
2: यो PFBS गोर्खा रेडियो हो।

0: बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इशू अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज कार्यक्रम इशू अफ द डेमा कुराकानी गर्दैछौ। छोटकरीमा भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले नुवाकोटको बिद्रु स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा समेत ठूलो क्षति पुर्याएको कुरा हामीले संचार माध्यमबाट सुनिसकेका छौँ र त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई पनि ज्यान जोगाइएको कुरा पनि आइसकेको छ। र केही दिन अगाडि प्रकाशित समाचारलाई आधार मान्यो भने विद्यार्थी बचाउनु पर्ने अवस्थामा डर सबै भागेको कुरा पनि बताउनु भएको थियो प्रधान अध्यापक राजेन्द्र दवाडीजीले। अब स्कूलको पुनर्निर्माणको कुरा छ, भौतिक संरचनाहरू धेरै क्षत विक्षत भएका छन्, सँगसँगै मानवीय क्षति भएको छ र अकल्पनीय जुन घटना भयो हुन त यो पूर्व सूचना आइरहेकै थिए। हिमनदी हिमतालहरू चाहिँ विस्फोट भएमा बाढी आउन सक्छ, नदीको तटहरूमा भएका चाहिँ बस्तीहरू जोखिममा रहेका छन् भनेर समाचार आइँदाखेरि यसपटक चाहिँ अलिकति सावधानी अपनाउन पाउँदै जुन क्याजुअल्टीमा पर्यो अथवा चाहिँ दुर्घटनामा पर्यो यस सन्दर्भसँग प्रधान अध्यापक राजेन्द्र दवाडीसँग कुराकानी गर्दैछौँ। छोटकरीमा धेरै बेर नपर्खौ राजेन्द्र सर, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद सर,
0: समय दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। कतै निस्कँदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो अफ द रेकर्डमा यहाँले, होइन? अब अलिकति मैले छोटकरीमा यहाँसँग चाहिँ जिज्ञासा राखेँ, होइन? अब स्कुलमा पढाइ भइरहँदाखेरि सूचना तपाईँले पाउनुभयो, होइन? त्यस पछाडि तपाईँहरू ज्यान जोगाउनको लागि कुन ठाउँमा चाहिँ पुग्नुभयो सर? कसरी चाहिँ त्यहाँ त्यत्रो विद्यार्थी थिए, कसरी चाहिँ तपाईँले अगाडि बढाउनु भयो विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा पुर्याउनलाई, त्यहीँबाट कुराकानी गरौँ सर।
1: होइन, अब सुरक्षित ठाउँमा त अब मैले धेरैचोटि भनिसकेँ, अब दुई तिनवटा इन्फर्मेसन एकैचोटि आइसके पछाडि, होइन, अब त्यो चाहिँ माउथ टु माउथ इन्फर्मेसनै हो, होइन? अब फोन कलहरू पनि आए, इन्फर्मेसनहरू आइसकेपछि हामीले आउन लागेको गाडीहरूलाई ठाउँ ठाउँमै रोक्यौँ। अब विद्यार्थीहरूलाई चाहिँ माथितिर अथवा सुरक्षित ठाउँमा र अझ घरै भन्यौँ, अब किन चाहिँ उ गर्नु, हामीले घरै जाऊ भाग अथवा यहाँ जोगिनुपर्छ भन्यौँ। हाम्रो सेक्युरिटीहरूले सिटी बजाउनु थाल्नुभयो, पालेहरूले घन्टी बजाउन थाल्नुभयो। त्यो अब अरू शिक्षक साथीहरू पनि हुनुहुन्थ्यो मसँग, उहाँ शिक्षक साथीहरूले पनि कक्षा कोठाहरू खाली गर्न थाल्नुभयो। जो ब्याग लिएर आउन लागेको बच्चाहरूलाई ब्याग चाहिँ छोडिदेऊ बरू तिमीहरू भाग भन्न थाल्नुभयो। हाम्रो प्राइमेरी इन्चार्जले चाहिँ उहाँ प्राइमेरीको गेटमा बसेर आइरहेको बच्चाहरू फर्काउनु भयो। त्यसो गरेर हामीले बच्चाहरूलाई पठायौँ, माथि पठायौँ, घर पठायौँ जोगा आउनको लागि। म मात्र होइन, म त आज त्यहाँको लिडर हुँ, त्यो कारणले मेरो लिडरसिपमा रहेका साथीहरूले मलाई नछोडिकन ती सबै कामहरू गर्नुभयो। र त्यही संजोगमा एउटा बस, हाम्रो फुल लोडेड स्टुडेन्ट लोडेड बस स्कुलभित्र छिरा थियो, त्यो बसलाई पनि मैले बस ड्राइभरलाई तिमी चाहिँ रिटर्न गरिहाल है, त्यहाँ बस्नु हुँदैन, इट्स नट अ सेफ भनेर उनलाई पनि पठाएँ। उनी बस पुल क्रस गर्दाखेरि पुल लगभग उनले क्रस गरेको 30 सेकेन्ड पछाडि पुल नै गएको अवस्थामा चाहिँ उनले बसबाट विद्यार्थीहरूलाई जोगाउन सफल भएका छन्। यस्तो गरी हाम्रो भागदौड, एकदम स्केयर्ड, एकदम प्यानिक, त्यही अवस्थामा कति विद्यार्थीहरू चाहिँ फेन्ट भएर ढलेको अवस्था छ। फेन्ट भएका विद्यार्थीलाई पनि त्यहाँ छोडेन, मोटरसाइकलमा राखेर त्यहाँ लोड गरेर त्यहाँबाट चाहिँ हामीले अगाडि बढाएर अनि हामी निस्केको अवस्था छ। तर त्यसरी निस्किँदै गर्दाखेरि पनि एकजना कार्यालय सहयोगी जो विद्यालयभित्रैबाट मिसिङ हुनुभयो भन्ने लाग्छ मलाई, मभन्दा पछाडि हुनुहुन्थ्यो, सायद उहाँ कर्तव्य पालनको सिलसिलामा ढोका लाउन जानुभयो कि जस्तो लाग्छ। त्यसरी चाहिँ उहाँलाई हामीले गुमाउनु परेको छ। एकजना शिक्षक साथी उहाँ आफ्नो रुममा हुनुहुन्थ्यो, उहाँ रुमबाटै मिसिङ हुनुहुन्छ अहिलेसम्म, सन्तोष परियार सर, होइन? उहाँको फ्यामिलीहरू एकदम ट्रमामा हुनुहुन्छ, हामी पनि ट्रमामै छौँ, त्यो कुराले एकदम चाहिँ हामी दुखित छौँ, एकदम चाहिँ एकदम अहिले त्यो भन्नै सक्ने शब्दै छैन, त्यसको दुःख वर्णन गर्ने ठाउँै छैन। त्यस्तो अवस्थामा हामी भएकाहरू अति पारी भाग्न नसक्नेहरू हामीहरू डाँडातिर भाग्यौँ सर।
0: हजुर, जुन ठाउँमा तपाईँहरूको विद्यालय छ त्यो जुन बस्तीमा चाहिँ नदी पस्यो भनौँ न, अब त्रिशुलीको भनौँ न, यो भोटेकोसीको बाढी पस्यो, कस्तो छ भूगोलको हिसाबले त्यो ठाउँ चाहिँ अलिक जोखिम हो अथवा कस्तो छ स्थिति चाहिँ त्यहाँको चाहिँ सर?
1: 76 वर्षदेखि विद्यालय थियो सर, म आफू पनि पढेकै विद्यालय हो। अब नदी तटीय क्षेत्रहरू जोखिम त जोखिम नै हो, अब हामीले सुन्दै पनि आएको हो, माथि हिमताल फुट्न सक्छ, के फुट्न सक्छ, तटीय क्षेत्रमा बस्न हुँदैन भन्ने चाहिँ। अब हाम्रो लगभग डिस्टान्सको हिसाबले अलिकति डिस्टान्स पनि थियो, त्यति हुँदा हुँदै पनि त्यो तटले हामीलाई दुःख चाहिँ दियो।
0: कति चाहिँ फरक थियो सर, कति चाहिँ मिनटको चाहिँ डिफरेन्टमा हो त्यो चाहिँ तपाईँहरू बसेको एरिया र त्यो जुन भोटेकोसीको चाहिँ जुन भनौँ न अब छालले त अब भेटे नि तपाईँहरूलाई पनि त्यहाँ, होइन?
1: एरिया त अलिक माथि त हामी सेफ एरियामा बसेका थियौँ, पछि त
0: नै स्कुल भएको एरियाको कुरा गरेको सर मैले चाहिँ, स्कुलको जुन भवन भएको
1: स्कुलको स्थान त खोलाइ हो
0: भनेपछि अब त्यो अहिले जुन 643 भनेपछि यो जुन आँकडा आएको छ हजुरहरूको स्कुलमा पढ्ने विद्यार्थी चाहिँ 643 नै हुनुहुन्छ,
1: 1643
0: भनेपछि उहाँहरू चाहिँ कुनै पनि चाहिँ विद्यार्थीहरू क्याजुअलिटीमा पर्नु भएन भनौँ न, अब सुरक्षित चाहिँ भनौँ न,
1: कुनै पनि भन्न सकिएन सर, त्यो विद्यालयभित्र कोही पनि हुनुहुँदैन थियो।
0: हजुर सर,
1: अब उहाँ कतिपयको त घर बितेको छैन, कतिपय प्यारेन्ट्स हुनुहुन्न, प्यारेन्ट्स नभएकोले मलाई कसरी खबर गर्नुहुन्छ, होइन र?
0: हो, सही कुरा हो,
1: कति कतिपय कतिपय हुनुहुन्न, जस्तै मेरो त्यहाँ म आफूलाई जानकारी भए अनुसार कक्षा एघारमा पढ्ने अनिश नेपाली भाइ चाहिँ त्यहाँ बित्नु हुनुहुन्न।
0: हजुर, अब यो जुन अहिले रेडियो सुनेर बस्नु भएको छ, धेरै नेपालीहरू विशेष गरेर हाम्रा विगर्फ गोर्खाजमा कार्यरत नेपाली दाजुभाइहरू उहाँका परिवारजन इष्टमित्रहरूले सुनिरहनु भएको छ, अब गैर आवासीय नेपालीहरूले पनि साथ सहयोग गर्ने कुराहरू बाहिर आइरहेको छ, नेपाल सरकारले पनि त्यसको प्रयासहरू भइरहेको छ, जो विदेशमा हुनुहुन्छ होइन उहाँका आफन्तहरू पनि अवश्य पनि हुनुहुन्छ त्यो एरियामा होइन, जसै रसुवा जिल्लाबाट पनि कतिजना हाम्रा ब्रिगेडका साथीहरू हुनुहुन्छ होइन, के भन्नुहुन्छ बाहिर बस्नेहरूलाई, तपाईँहरू सुरक्षित हुनुहुन्छ? अहिले त सूचनाको हिसाबले पनि धेरै गाह्रो छ होइन,
1: हामीले पुनर्जन्म पाएका हौ
0: हजुर सर,
1: 1643 विद्यार्थीले पनि पुनर्जन्म पाउनु मेरो विद्यालयका, मेरो विद्यालय नभएकन छिमेकी विद्यालयहरूका अरू विद्यालयका विद्यार्थीहरू जो त्यहाँ बाढीमा दिवंगत हुनुभयो त्यहाँहरूको परिवारप्रति एकदम शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना पनि व्यक्त गर्न चाहन्छु म, र अब मृत आत्माप्रति चिर शान्तिको कामना पनि गर्न चाहन्छु। अब त्यस पछाडि त्यो मेरो विद्यालय मात्र होइन सबै विद्यालयहरू रिस्टाब्लिस गरेर अब एउटा उच्चतम सेफ जोनमा विद्यार्थीहरूलाई राखेर यो करिकुलममै एउटा व्यवस्थापन गरेर अब यो यस्तो खालको चाहिँ स्कुल बनाउँदाखेरि सँगै यो फ्लड आउँदैछ यो आधा घन्टा एक घन्टा आउने वार्निङ सिस्टमहरू चाहिँ स्कुलमा सुरुदेखि नै जडान गर्ने खालको गतिविधिहरू बनाएर अब स्कुलहरू चाहिँ सुरक्षित ठाउँमा लान सकिन्छ भन्ने खालको कुरा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने लागेको छ, त्यही भन्न चाहन्छु।
0: हजुर, र यहाँको सञ्चार माध्यममा यहाँले जुन फेस गर्नुभएको छ तपाईँलाई चाहिँ कुराहरू पनि सेयर गर्नुभएको छ, सञ्चार माध्यममा आइसकेको छ होइन, विशेष गरेर तपाईँहरूले चाहिँ भनौँ न जीवनमा आइपरेको यो एउटा चाहिँ कहिल्यै बिर्सन नसक्ने घटना हो होइन, जुन विद्यार्थीहरूलाई जोगाउने आफ्नो ज्यान पनि जोगाउने अवस्थामा चाहिँ तपाईँलाई आफूलाई चाहिँ बिर्सन नसक्ने क्षण चाहिँ कुन देख्नुभयो तपाईँले चाहिँ भनौँ न यो अहिलेको स्थितिमा जो रेडियो सुनेर बसिरहनु भएकाहरूलाई भन्नुपर्दाखेरि विभिन्न सूचनाहरू गइरहेका छन् होइन, तपाईँ आफ्नो अनुभवमा चाहिँ सर?
1: होइन, मेरो अनुभवमा त यो बिर्सनै सकिँदैन सर, अब यस्तो चिज त यो संसारमा कहिले हुँदै हुँदैन,
0: अब यो हजुर अब बाहिर बस्ने नेपालीहरूलाई चाहिँ हजुर बाहिर त्यसमा के भन्नु भन्नु
1: सहयोग गर्नुहोस्, अब हामीलाई चाहिँ यो फेरि पुनर्स्थापित गरेर त्यो त्रिभुवन त्रिशुली मात्र नभइकन सम्पूर्ण संस्थाहरू अगाडि बढ्नुपर्छ, पुरै चाहिँ नुवाकोट जिल्ला विदर्भ नगरपालिका रसुवा सबै ठाउँमा चाहिँ यो एजुकेसन इन्स्टिट्युसनहरू रिस्टाब्लिस हुनुपर्छ भन्ने कुरामा उहाँहरूले सहयोगको आह्वान गर्दै बिदा हुन्छु, धन्यवाद।
0: हजुर, धेरै धन्यवाद सर यहाँलाई चाहिँ। उहाँ हुनुहुन्थ्यो त्रिभुवन माध्यमिक विद्यालयका प्रधान अध्यापक हुनुहुन्थ्यो त्रिशुलीका राजेन्द्र दवाडी, उहाँले चाहिँ आफ्नो विद्यार्थीहरूलाई ज्यान जोगाउन सफल हुनुभएको र केही आफ्नो कर्मचारी र एकजना शिक्षक यो अहिलेको घटनामा परेको कुरा बताउनु भयो, र हामीले सञ्चार माध्यममा समाचारहरू सुनिसकेका छौँ र राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यम मैले यी घटनाहरूलाई प्राथमिकताका साथ समाचारहरू सम्प्रेषण गरिरहेका छन् र हामीले पनि सकेसम्म ग्राउन्डमै रहेका व्यक्तिहरूसँग कुराकानी गरेर त्यहाँको चाहिँ वास्तविक सूचनाहरू सम्प्रेषण गर्ने प्रयास गरिरहेका छौँ, र यही सन्दर्भमा आज भने हामीले नुवाकोटमा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रधान अध्यापकसँग कुराकानी गर्यौँ, र यो कुराकानी सँगसँगै आजको यो बसाईबाट म धनजङ गुरुङलाई पनि बिदा दिनुहोस्, तपाईँको बाँकी समय शुभमयसँग बितोस्, नमस्कार।

0: एस गोरखा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

0: हजुर आदरणीय श्रोताहरू, अहिले प्रस्तुत मिठो गीत हामीले सुनिरहेका थियौं। अब यो गीत पछि भने सुशान्त केसीले गाउनु भएको गीत पछि भने हामीसँग नेपालबाट हाम्रा गल्फरहरू जो युके का गल्फरहरू अहिले नेपालमा पनि हुनुहुन्छ, यसै क्रममा हामीलाई सहकर्मी साथी धनजङ गुरुङले सम्पर्क गराउनु भएको छ। को हुनुहुन्छ त लाइनमा, हामी स्वागत गरौं। हेलो, नमस्ते।
1: नमस्ते रूपा बहिनी।
0: वा, चन्द्र गुरुङ दाई होइन?
1: हजुर हजुर, बोल्दैछु
0: दाई, तपाईँलाई युकेमा वेलकम छ।
1: थ्याङ्क यू। अब दुई हप्ता साढे दुई हप्ताको पछि आउँदैछु हजुर।
0: ए हजुर, तपाईँ एउटा विशेष कामले जानुभएको थियो र अहिले गल्फ कोर्सबाट हुनुहुन्छ कि अहिले कुन ठाउँमा हुनुहुन्छ दाई तपाईँ?
1: अहिले गल्फ सकिएर तल तिर फर्कँदैछु। सर्वप्रथममा त ब्याच गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा म चन्द्र गुरुङ एकदम अलिकति इमर्जेन्सीमा नेपाल आएको थिएँ र यहाँ सम्पूर्णलाई मेरो नमस्कार अनि न्यानो अभिवादन भन्न चाहन्छु रूपा बहिनी।
0: अवश्य, हाम्रा धेरै श्रोताहरूले थाहा पाइसक्नुभयो गोर्खा हिल सुपर स्टारका प्रोप्राइटर हुनुहुन्छ हाम्रो चन्द्र गुरुङ दाई, एकदमै गल्फ प्रेमी भनौँ न, एउटा राम्रो गल्फर हुनुहुन्छ गोर्खा गल्फ सोसाइटी युकेको। र दाई तपाईँ अहिले कुन गल्फ कोर्समा हुनुहुन्छ?
1: रूपा बहिनी, हामी गल्फ सकिएर अहिले फर्कँदैछौँ। अहिले हामी खास गरी नुमानथाङ गल्फ कोर्सको लागि म आएको थिएँ र यो टुर्नामेन्ट चाहिँ अस्ति गएको आज तिन दिनमा फाइनल भइसकेको थियो। एक दिने म्याच थियो तर म त्यो दिनमा उपस्थित हुन सकिनँ किनभने बाटोमा हामी आउँदा आउँदै बिहान आउँदा आउँदै बाटो पहिरोको कारणले गर्दाखेरि बाटो खुल्न सकेन, म उपस्थित हुन सकिनँ। तर 25 टुर्नामेन्ट टोलीहरूले झन्डै 4,700 मिटरको उचाइमा गल्फ खेलेका थिए। प्रोहरू अनि एमेचरहरू थियो। चाहिँ म चाहिँ हिजो मात्रै सबै यता घरतिर आयो भनेदेखि मैले हिजो मात्र अलिकति ट्रेनिङ गर्ने मौका पाएँ र माथिसम्म जाने बेलासम्म 4,800 मिटर बाट टी अप गर्न पाउँदा बडो खुसी लागेको छ।
0: है, 4,800 कति भन्नुभयो दाई?
1: 4,800 मिटर
0: भनेपछि करिब करिब 15,000 फिटबाट होइन? ओके, एकदमै इन्ट्रेस्टिङ होइन। अनि त्यहाँको त्यो ग्राउन्डको लेभलिङहरू कस्तो छ त दाई गल्फ कोर्समा? अलिकता भनौँ न, अब अभियसली अब हाई स्थानमा गएर खेल्दाको मजा कस्तो हुँदो रहेछ सुनाउनुहोस्।
1: एकदमै बहिनी, एकदमै खुसीको कुरा, एकदमै रमाइलो, एउटा नेचुरल थियो होइन। यो चाहिँ जस्तै हामी अरू ग्राउन्डहरूमा जस्तो तुलना गर्न सकिँदैन। यो त अब मौसमको, यहाँको अब मौसम कति दिन बन्द हुन्छ, अहिले चाहिँ एकदमै राम्रो मौसम भनौँ न यस समयमा यो लुमानथाङमा आएर खेल्न। यो चाहिँ कोरलाको नजिक पर्छ, बोर्डरको नजिक पर्दो रहेछ। कोरला पुग्नलाई 1 घन्टा 25 मिनट लाग्छ यो स्थानबाट र हामी एकदमै भने नेचुरल छ भने यो त आफै आर्टिफिसियल्ली बनेको ग्राउन्ड, अब अलिकति ग्रिन बनाइदिएको छ, अलिकति डिफिकल्टिजहरूमा बङ्कर बनाइदिनु भएको छ र 580 मिटर कोर्समा 580 मिटरसम्म लामो पार्फाजको थियो भने अलिक छोटो छ। तर ग्राउन्ड त अब हाम्रो जस्तो युकेमा जस्तो पेलेर बनाएको जस्तै उहरू छैन, ग्रिनहरू छैन, तर राम्रो छ एउटा खेल्ने लायकको। सबै कुरा एकदम दृश्यहरू सबै ठाउँमा देखिने, एकदम हाई उचाइबाट देखिने दृश्यहरूले गर्दा एकदम मनमोहक थियो।
0: ओहो, भनेपछि दाई तपाईँले भन्नुभयो जस्तै ओके, अब त्यो ग्रिनमा मात्रै जब तपाईँ पटिङ गर्नुहुन्छ नि, ग्रिनमा मात्रै छ अनि त्यसपछि अरू सबै बालुवै बालुवा होला होइन दाई?
1: बालुवा होइन बहिनी, पुरा ग्रिन धाराहरू छ, तर धाराहरू चाहिँ त्यो मिलेको छैन ग्राउन्डहरू भन्नाले, कोही ठाउँमा फुक्का परेको घाँसहरू उम्रेको छ, घाँस सबैमा छ तर अलिकति कोहीमा फुक्का फुक्का उठेको, त्यो चाहिँ मसरुम भन्दो रहेछ, मसरुमहरू रहेछ, त्यसले गर्दाखेरि अलिकति ग्राउन्डहरू चाहिँ अनब्यालेन्स लागेको जग्गामा पुग्दैन भनौँ न,
0: हजुर,
1: उनीहरूले त्यसमा लाग्यो भने ठोकिएर दाहिने बायाँ जाने अलिकति त्यो डिफिकल्टिजमा थियो, र अलि ग्रिन चाहिँ पुरा पुरा ग्रिन थिएन, अब भर्खर टेम्पोररी बनाएको माटोको ग्रिनहरू थियो, एकदम रमाइलो थियो बहिनी, एकदम रमाइलो कोर्स आउनु भयो त. धेरै खेलाडीहरूलाई अलिकति जुन हाई अल्टिच्युडले गर्दाखेरि पुरा कोर्सहरू खेल्न पनि सकेको थिएन भनौँ न.
0: ओके, हाई अल्टिच्युड भयो अनि बल कतिको हावाको गति कस्तो थियो दाइ, अब स्विङ गर्दा बल अब भनेको ठाउँमा पुर्याउन सकिने नसकिने अवस्था?
1: त्यस्तो अलि यो हाई एल्टिच्युडले गर्दा भन्दा त्यति टाढो जाने जान नसक्ने हो, भनौँ न एउटा टप अफ द ओल्ड गल्फ कोर्स को नाममा दर्ता भएको छ होइन,
0: हजुर,
1: भन्नाले एल्टिच्युडले गर्दाखेरि होला बहिनी बल अलिक टाढो नगएको अनुभव भयो. हाम्रो त यहाँबाट हिर्का उहाँ हुँदाखेरि त हिर्का भने एकदम सिधा टाढा जाने अवस्थामा थियो भने अझै अलिकति नहुने जस्तो लाग्यो मलाई.
0: ओके, अनि यसमा अब कतिको रोचक लाग्यो त दाइ, अब एलडी लङ्गेस्ट ड्राइभदेखि लिएर होइन एनटिपीहरू, अब तपाईँले ग्रिनमा पनि पटिङ गर्दा अथवा तपाईँको ग्रिनमा त्यो बललाई होइन कसरी होल्ड गर्नुभयो, कसरी त्यो ब्यालेन्स गर्नुभयो अनि ड्रप गर्नुभयो, यो एकदमै सजिलो भयो कि कस्तो भयो सुनाउनुहोस् अरू पनि.
1: होइन भने एकदम अप्ठ्यारो छ भने किनभनेदेखि
0: अप्ठ्यारो हुन्छ
1: अब हजुर, हामीले जब ट्रेन गरिसकेपछि जुन बललाई वान क्रप हामीले मिलाएर हान्न पाउने थियो होइन भने, तर हिर्काउँदाखेरि पनि ब्यालेन्स चाहिँ मिल्ने जग्गा थिएन क्या, फक्ला फुक्दो परेको ठाउँहरू, अब त्यसबाट मिलाएर हिर्काए पनि राम्रो उति साह्रो मन त हुन त. अब मैले हो पार नाइनसम्म होल नम्बर नाइनसम्म खेलेँ तर कुनै पनि पार गर्न सकिनँ, बगी समेत गरेँ. अब ग्रिनमा कुरा गर्ने भने उहाँहरूले बनाउनु भएको टेम्पोररी ग्रिन हो, सबै माटोले लिप अलिकति उ गरेको, झारहरू पनि अलिकति थियो, तर हिर्काउँदाखेरि जग्गामा नपुग्ने भनौँ
0: न. हजुर, फिस कति लाग्दो रहेछ दाइ यो ग्रिन फिस?
1: यो फिसको कुरा चाहिँ हामीमा थिएन, हामी सबै सरहरू गरेको थियौँ, सबैले बनाउनु भएको थियो, फिसको विषयमा त फिसको विषयमा सोधेन, तर गर्नेले कसैले 5,000, 10,000 पनि भन्नुहुँदो रहेछ. यो सधैँ रेगुलर खेल्दैन बहिनी, यो सिजनमा मात्रै,
0: यो सिजनमा मात्रै,
1: यो सिजनमा मात्रै हजुर, उहाँहरूको गल्फको क्लब छैन, तर आउँदाखेरि उहाँको हाम्रो इन्द्र धाराविष्ट भन्ने उहाँले गर्नुभएको पूर्व माननीय पनि हुनुहुन्थ्यो सांसद, उहाँले गराउनु भएको र आउँदै जाँदै अब हिजो हामी म एकजना हिजो खेल्ने बेलामा रसियन नागरिक एउटा पानीजहाजको मालिक हुनुहुँदो रहेछ, उहाँसँग खेल्ने मौका पाएको थिएँ, उहाँ पनि राम्रै खेल्नुहुन्छ, उहाँले पनि रोचक एकदमै कोर्स एकदम राम्रो लाग्यो भन्नुभएको थियो.
0: हजुर, आदरणीय श्रोताहरू, अहिले हाम्रो गोर्खा हिल सुपर स्टारका प्रोप्राइटर चन्द्र गुरुङ दाई, अब वर्ल्डकै भनौँ न यो पृथ्वीको हाइएस्ट गल्फ कोर्स उहाँ चाहिँ यो मुस्ताङ गल्फ कोर्स होइन दाई, यो नुमानथाङबाट उहाँले
1: हामी नुमानथाङ 3,750-800 मिटर होला, त्यहाँदेखि पनि अझ हामी 4,448 भनेपछि त निकै 1,400 मिटर हाइमा गएर खेलेका थियौँ.
0: ओके, एकदमै इन्ट्रेस्टिङ दाइ, तपाईँ यो संसारकै भनौँ न यो पृथ्वीको हाइएस्ट गल्फ कोर्समा पनि खेल्नुभयो र यसभन्दा अघि तपाईँ विभिन्न कन्ट्रीमा गएर पनि गल्फ खेल्नु भएको छ र तपाईँको अनुभव छँदैछ, एकदमै राम्रो खेल्नुहुन्छ. कति ह्यान्डिक्याप दाइ तपाईँ अहिले
1: भन्नुहुन्छ बहिनी? सबै दुनियाँमा प्रोमा फेरि गर्दैनन् होला, फेरि त्यो ह्यान्डिकेप भन्यो भने मलाई
0: ठिक छ नि. अब मलाई सोध्नु भयो भने मेरो त एक डोको भरि छ भन्दा पनि फरक पर्दैन होइन. ओके, चन्द्र दाई एकदमै इन्जोय गर्नुभएको रहेछ, थ्याङ्क यू सो मच. अब अरू गल्फरहरू जो तपाईँसँगै अब बेलायतमा हुनुहुन्छ नेपालमा पनि, उहाँहरूलाई यसमा कतिको रेकमेन्ड गर्नुहुन्छ तपाईँले? अभियसली अब न्यू प्लेस होइन, नयाँ अनुभव छँदैछ, अरू के भन्न चाहनुहुन्छ?
1: अब सम्पूर्ण गल्फर साहबहरूलाई के भन्यो होइन बहिनी, एउटा एकदमै भनौ न यति ठाउँ यति उचाइमा आएर खेल्न पाउनु एकदम सौभाग्यको कुरा भनौँ बहिनी है. खेल त अब यस्तो गोल्ड कोस्टहरू कति ठाउँहरूमा छन् राम्रा राम्राहरू एकदम छन् होइन, तर यसैलाई प्रोत्साहन गर्नलाई अब यति टाढा आउनुपर्छ. जस्तै अब पोखराबाट यो ठाउँ आउनलाई हामीलाई झन्झन्दै 2 दिनमा हामी आइपुग्छौँ.
0: तपाईँहरू कारमा आउनु भएको कि बाई प्लेन?
1: जानु र खेल्नु हाई अल्टिच्युड खास गरी हामीलाई मैले के अनुभव गरेँ भने म यसरी हिँड्दाखेरि अलिकति उकालो जाँदाखेरि अलिक हान्दाखेरि अलि उकालो उकालो जाँदाखेरि एकदम भन्नाले सुहाँ सुहाँ एकदम सास
0: हजुर
1: त्यो लाग्ने हुन्छ. र अस्तिको कुरा प्रोहरूको कुरा सुन्दाखेरि उहाँले पनि 18 होल खेल्न सक्नु भएन.
0: तपाईँहरू कति होल खेल्नु भयो? 9 होल?
1: म पनि 9 होल, तर म त गाडीमा खेलेको थिएँ बहिनी, मलाई अलिक सजिलो भयो.
0: हजुर हजुर.
1: अलिकति त्यो 4,700 मिटरसम्म जाने बेलामा त ठिकै थियो, तर 100 मिटर अझ माथि हाइटमा बाट पार 3 टिङ अप टे गर्नुपर्ने थियो. अलिक दुःख हुँदो रहेछ किनभने साथ एकदमै बढ्ने.
0: हजुर हजुर. हो,
1: तर अनुभव भयो भनौँ न एउटा जीवनमा मैले
0: अवश्य चन्द्र दाई तपाईँले एकदमै राम्रो अनुभव गर्नुभयो जिन्दगीमा होइन. यी र यस्ता अनुभव नै हाम्रो स्मरणीय हाम्रो सम्पत्ति हो भन्दा पनि फरक पर्दैन. अहिलेको लागि तपाईँहरू सम्पूर्ण गल्फरहरूलाई धेरै धेरै शुभकामना भन्दै म समाचारतर्फ जान्छु. थ्याङ्क यू दाई, हामी पछि भेटौँला.
1: थ्याङ्क यू बहिनी.
0: हस्, थ्याङ्क यू, बाबाई.
1: थ्याङ्क यू, बाबाई.
0: हजुर, आदरणीय श्रोताहरू, चन्द्र गुरुङ दाई उहाँ यो संसारकै भनौँ न पृथ्वीको हाइएस्ट गल्फ कोर्स यो मुस्ताङ गल्फ कोर्सको मनानथाङ अथवा नुमाङथाङ पनि भनिन्छ त्यहाँबाट हामीलाई जानकारी गराउनु भएको थियो. अब हामी समाचार सुनौ.
2: सैन्य समुदायमा
3: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाका जलविद्युत सुरुङमा आएको समस्या विश्वका अन्य भागका दुर्घटना भन्दा फरक भएको दावी गर्नुभएको छ. प्रतिनिधि सभामा सांसदहरूसँग प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायले समेत नभोगेको संकट नेपालले भोगिरहेको बताउनु भएको हो.
4: यो बाढीभित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्. यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन. विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो. र त्यसको लागि जुन बेलामा बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ. र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लगाइएन भन्ने यस्तो पनि कुरा आएको थियो. त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन.
3: प्रधानमन्त्री शाहका अनुसार सुरुङमा फँसेका श्रमिक निकाल्नका लागि साधन स्रोतको अभाव पनि छैन.
4: त्यसको एउटा सीमा छ, त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन. हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि हामीलाई धेरै मान्छेहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा वरपर विदुर समय पुगेर हेर्दा पनि त्यही ठाउँको त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन. अनि हामी प्रायः गुगल गर्छौँ, एआईलाई सोध्छौँ, आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौँ, जियोटेकहरूलाई सोध्छौँ, विभिन्न देशमा काम गरिराख्नुभएका इन्जिनियरहरूलाई सोध्छौँ र त्यो सोधेको आधारमा बुझेको आधारमा नै हामीले प्रक्रिया दिएका छौँ. यसको लागि विभिन्न सोसल मिडिया पत्रिकामा जुन गुनासो आएको छ त्यो हामी पूर्ण रूपमा बुझ्छौँ.
3: भोटेको सीमा आएको बाढ़ीका कारण नारायणीमा पानीको बहाव बढ्दा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्रभावित बनेका छन्। बाढ़ीले जलचर र थलचर प्राणीहरूको वासस्थानमा असर परेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
5: बाढ़ीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा भन्नुहुन्छ, टापु क्षेत्रमा असर देखिएको छ।
6: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस चाहिँ नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ, ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन्, त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर गरेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
5: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे:
7: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
5: यसले महामारी नफैलियोस् भन्नेमा नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो।
8: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ होइन चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। अब सब यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ र हाम्रो निकुञ्जभित्रमा भित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
5: नदी तटीय क्षेत्रमा वातावरणीय असर नहोस् भन्नका लागि निकुञ्जले निगरानी बढाएको छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार। यो BFBS कुल खबर रेडियो

समय बिहानको 10:10 गयो। नेपालमा पनि दिनको 3:05 लागि 5 बाँकी रहेको छ र ब्रुनाईमा भने बेलुकीको 5:10 गएको छ। तपाईं हुनुहुन्छ काठमाडौँको सौगात कार्यक्रममा, तपाईंलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। हजुर, कार्यक्रमको दोस्रो घण्टामा भने हामी पोखराबाट सहकर्मी साथी कृष्ण दवाडीको रिपोर्ट सुन्नेछौँ। श्रोता, पोखरामा हाम्रा संवाददाता हुनुहुन्छ कृष्ण दवाडी, अनि त्यस्तै गरी हाम्रा अर्का सहकर्मी हुनुहुन्छ आरती लम्सालबाट भने विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा हामी सुन्नेछौँ। हजुर, यसभन्दा अगाडि भने कार्यक्रमको पहिलो घण्टामा हामीले गोर्खा हिल सुपरस्टारका प्रोप्राइटर हुनुहुन्छ चन्द्र गुरुङ दाईसँग हामीले कुराकानी गरेका थियौँ र उहाँले संसारकै भनौँ न एकदमै हाइएस्ट स्थानबाट खेलिने गल्फ कोर्सको विषयमा जानकारी गराउनु भएको थियो। यो चाहिँ लो मानन्द मा नेपालको एकदमै यो भनौँ न हाई अल्टिच्युडमा भएको गल्फ कोर्स हो, 4,645 रहेको छ र यो सन् 2022 यसमा अफिसियली रूपमा उद्घाटन गरिएको थियो नेपाल गल्फ एसोसिएसनले। र यो गल्फ कोर्सको विषयमा विशेष गरेर टुरिज्म अनि त्यहाँको ग्रिन ग्रासलाई एकदमै उत्थान गर्नको लागि नेचुरल डेजर्टबाट यो गल्फ कोर्समा उहाँको अनुभव सुनाउनु भएको थियो। मलाई केही गल्फ प्रेमी हाम्रा जति पनि गल्फर हुनुहुन्छ उहाँहरूले पनि सुनेर रुचक मान्नु भएको रहेछ, हाम्रो बकेट लिस्टमा पर्यो भनेर उहाँहरूले पनि हामीलाई जानकारी गराउनु भएको छ। इन्जोय गर्नुहोला यो संसारकै भनौँ न यो पृथ्वीको हाइएस्ट गल्फ कोर्स मुस्ताङ गल्फ कोर्स। श्रोता, यो मुस्ताङे राजाको भनौँ न त्यहाँका राजा अहिले पनि छन् र उहाँको एरियाबाट यो गल्फ कोर्सको विषयमा जानकारी गराउनु भएको थियो। संसारका भनौँ न वर्ल्डको मोस्ट फेमस सफ्ट जिरो आइस गल्फ च्याम्पियनसिप हुने गर्छ कुनै समयमा भनेर पनि अनुमान गरिएको छ र हेरौँ अब यो कोर्सको विकसित हुँदै गयो भने पक्कै पनि यो -45 हुन सक्छ कुनै कुनै समयमा पनि भनिएको छ। ओके, 350 नर्थमा रहेको छ। अनि एकातिर अघि चन्द्रदाईले पनि भन्दै हुनुहुन्थ्यो चाइनाको बोर्डर पर्छ होइन, अर्कोतिर एकदमै एभरेस्ट माउन्ट पनि रहेको विषयमा पनि उहाँले जानकारी गराउनु भएको थियो। आउनुहोस् अब भने नेपालमा यो भदौ 10 रसुवाको भोटेको सिनदीमा आएको ठुलो भीषण बाढीले अन्य क्षेत्रमा बसोबास गर्नेहरूलाई पनि के कस्तो भनौँ न चिन्तित बनाएको छ, जसमा मानिसहरू त्यहाँ विभिन्न स्थानबाट भिजिटमा गएका थिए अथवा त्यहाँ रहेको धर्मस्थलहरूको लागि

0: ती पनि पुगेका थिए र आफ्ना मानिसहरू नभेटिँदा कतिको चिन्तित बनेका छन्। यसै सेरोफेरोमा रहेर हाम्रा संवाददाता कृष्ण दवाडीको रिपोर्ट अबको प्रस्तुतिमा हामी सुनौ।
1: रसुवामा आएको विनाशकारी बाढीमा परि बेपत्ता भएका आफ्ना प्रियजन नभेटिँदा परिवार चिन्तित बनेका छन्। गत भदौ 10 गते आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवार सास र लास खोज्दै अस्पतालसम्म धाइरहेका छन्। अस्पतालमा समेत आफ्ना मान्छेको पहिचान नहुँदा उनीहरू निराश छन्। भोटेकोसी बाढीपछि विभिन्न स्थानमा भेटिएका 102 शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो। ल्याइएका शवमध्ये केहीको पहिचान भएको छ भने धेरैको पहिचान हुन सक्ने अवस्था छैन। तुलसीपुरका हरि अधिकारी छोरा नारायण अधिकारी सम्पर्कविहीन भएपछि खोजीमा भौँता दिनु भएको छ। छोरा नुवाकोटको तल्लो त्रिशुली आयोजनामा मजदुरका रूपमा कार्यरत हुनुहुन्थ्यो। तर बाढीपछि छोराको केही अत्तो पत्तो छैन। राज्यले छिटो भन्दा छिटो तलास गरिदिए हुन्थ्यो भन्नुहुन्छ उहाँ।
2: मेरो छोरा नारायण अधिकारी ऊसँग मेरो सम्पर्क त अब त्यति हुँदैन थियो। आमा आफ्नो बुढीहरूसँग सम्पर्क हुन्थ्यो। ऊ मसँग अलग नै थियो र ऊ नुवाकोटको तल्लो त्रिशुली थ्रीबी फेवा कन्स्ट्रक्सनमा हेल्पर काम गर्दै थियो र ऊ लगायत हाम्रो 17 टिम थियो नाइटको ड्युटीमा। उनीहरू अहिले सम्पर्कविहीन भएको हुनाले हाम्रो राज्यलाई छिटोभन्दा छिटो खोज तलासी गरिपाऊ भन्ने आह्वान गर्दछौँ।
1: तुलसीपुरका सुरेश चौधरी रसुवाको टिमुरेमा सडक निर्माणमा मजदुरका रूपमा गत साउन 5 गते घरबाट जानुभएको थियो। बाढी आउनु अघिल्लो दिन साँझ फोनमा कुरा भएको श्रीमतीको भनाइ छ।
3: मेरो श्रीमानको नाम सुरेश चौधरी हो अनि हामीलाई त एकदम चिन्तितमा छौँ। अनि यो तसमा आएर पनि हामी त्यो गर्न सकेनौँ, किन्न सकेनौँ। जस्तरी भए पनि खोजेर हामीलाई जानकारी गराउनु होला। अब के गर्ने सर? अब मिस्त्री काम उसमा बाटामा काम गर्नु थियो, सम्पर्क असम्म आउनु भएको छैन। त्यो
4: कहिले अन्तिम पटक हजुरको कहिले सम्पर्क भएको थियो श्रीमानसँग भेट भनेको फोनबाट?
3: फोन त अघिल्लो दिन फोन भयो, पछि दिन त्यस्तो भयो।
4: बेलुका
3: साँझ 5 फोन गर्नुभएको थियो। आज फोन गरेर त पछि दिउँसो त यस्तो खबर आयो।
4: कति भएको थियो नि उता काममा जानुभएको?
3: काम गएको एक महिना 5-6 दिन भएको थियो। बच्चापछि चिन्तितमा छ बच्चापछि जस्तरी पनि बाबाले बाबा कहाँ जानुभएको छ जस्तरी भए पनि के गर्नुहुन्छ ल्याउनुलाई भनेको छ छोराछोरी।
1: तुलसीपुर 13 वडाध्यक्ष मोहन पौडेलले चितवनमा खोजी गरेर पोखरा आए पनि पहिचान हुन नसकेको बताउनुभयो। उहाँले तुलसीपुरका 18 बाढीपछि सम्पर्कविहीन भएको बताउनुभयो।
5: अहिले हामी दाङको तुलसीपुर उपमहानगरपालिकाबाट हराइरहेका व्यक्तिलाई खोज्न हामी चितवनको नारायण घाटमा हामी पुगेका थियौँ। त्यहाँ हामीले नगरवासीको शवहरू परिवारलाई देखायो र त्यहाँ हामीले भेट्न नसकेपछि हामी पोखरा स्थित यहाँ आइपुग्यौँ। यहाँ आएर पनि हामीले 102 शवहरूलाई परिवारलाई हेर्न लगायौँ। परिवारलाई हेर्न लगाउँदै गर्दा हामीले तुलसीपुर उपमहानगरपालिकाको कोही पनि नभएको परिवारजनले पुष्टि गर्नुभएको छ र हामी पनि समयसम्म उहाँसँगबाट अहिलेसम्म हाम्रो डाटामा आएका 18 शवहरू हुन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 4 छ, 19 नम्बर वडाको 4 छ, 11 नम्बर वडाको 1 छ, 6 नम्बर वडाको 1 छ, अनि 18 नम्बर वडाको 1 छ, 7 नम्बर वडाको 1 छ, 15 नम्बर वडाको 3 एकजना भेटिसक्नु भएको छ भन्ने हामीलाई जानकारी छ र अहिले 1 नम्बर वडाको 1 हुनुहुन्छ। हामी 18 परिवारसँगै हामी अहिले 40 तुलसीपुर उपमहानगरपालिकाको नगर प्रवक्ताको सँगसँगै छौँ।
1: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारजनहरू आइरहेका छन्। प्रतिष्ठानमा शव पहिचानका लागि स्क्रिनमा तस्विर हेर्ने व्यवस्था मिलाइएको छ। शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिनुभएका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले शव व्यवस्थापन र पहिचानको काम भइरहेको बताउनुभयो। शव गृहमा शवहरू बाहिर निकालेर हिलो पखाल्ने फोटो खिच्ने गरिएको छ। त्यसपछि हुलिया सहितको विवरण हेल्प डेस्कमा राखेर स्क्रिनमा पीडित परिवारले आएर हेर्न सक्ने छन्। यही मिलेको खण्डमा आफन्तले सब गृहभित्र आएर सब हेर्न सक्नुहुन्छ। प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो,
6: हाम्रो जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीज्यूको निर्देशन बमोजिम हामी तिनवटा प्रहरी निरीक्षक सहितको एउटा टोली र सोको जिल्लाभरिका सोको अधिकृत सहितको टोली चाहिँ यो सब व्यवस्थापन गर्ने पक्षमा हामी काम गरिरहेका छौँ। हिजोबाट अस्तिबाटै हो हामी यो काम गरेको र हिजो र आज गरेर हामीले लगभग लगभग 12 जति 12 जति चाहिँ लास्ट चाहिँ हाम्रो पहिचान भइसकेको अवस्था चाहिँ छ। त्यो प्रक्रिया चाहिँ भएको छ, प्रोसेसिङमा छ र डाक्टर साहबहरूबाट पनि त्यही अनुसार पोस्टमार्टम गरिराख्नु भएको छ। पोस्टमार्टम रिपोर्ट पनि लगभग 50 बढीको पोस्टमार्टम भइसकेको छ र प्रहरीले अब हामी अहिले लास्ट आवरमा हामी म यो सब गृहभित्र छु र त्यसमा चाहिँ सबहरू बाहिर निकाल्ने र हामीले प्रहरीले जम्मै अब हिलोहरू छ विभिन्न किसिमको छ त्यसलाई चाहिँ धोई पखाली गरेर अनुहार शुद्ध अनुहार चाहिँ फोटो खिच्ने र उहाँहरूको फिङ्गर प्रिन्टहरू लिने र उहाँहरूको आइडेन्टिटी हुने अरू हुलियाहरू के हुनसक्छ कपाल चिउरो रिङहरू टाटु लगायतको विभिन्न कुराहरू के हुनसक्छ ती चाहिँ लिने र त्यो हुलियासहितको त्यसको सबै हुलिया विवरणसहितको फोटो अहिलेको लेटेस्ट लिएर हाम्रो नेपाल प्रहरीको जुन हेल्प डेस्क खडा गरेका छौँ यहाँ त्यो हेल्प डेस्कमा लगेर राखेर जुन हामीले अब स्लाइडमा सो गरिसकेपछि आम नागरिकहरू जुन पीडित हुनुहुन्छ जुन जसबाट पीडित भइरहनु भएको छ पीडितहरू चाहिँ आएर मेरो चाहिँ व्यक्ति यहाँ छ कि छैन लास छ कि छैन अवस्था कस्तो छ भनेर सबै त्यो हुलिया र त्यो चाहिँ हाम्रो जुन उहाँहरूले पहिचान गर्न सक्ने किसिमको हुलिया र त्यो हाम्रो फोटो चाहिँ उहाँहरूले स्लाइडमा हेर्नुहुन्छ। हेरिसकेपछि कन्फर्म भइसकेपछि हामीले त्यही अनुसार चाहिँ हामीले कुन जिल्लाको कहाँ राखिएको छ कुन जिल्लाबाट लिएर आएको चाहिँ सबहरू चाहिँ कहाँ राखिया छ भन्ने किसिमको एउटा सब गृहमा त्यो किसिमको व्यवस्थापन प्रहरीले गरेको छ हाम्रो प्रशासनको सहयोगमा र त्यसलाई चाहिँ हामीले सजिलै किसिमले एउटा इन्डिकेट गरिरहेछौँ नेमबाट जुन नेम हामीले यता पठाउँछौँ त्यही नेमलाई चाहिँ हामीले नम्बरिङ गरेका छौँ त्यो नम्बरिङ चाहिँ हामीले यता मिलाएका छौँ जसबाट सब चाहिँ छिटो पहिचान गर्न सहज होस् र छिटो निकाल्न पनि सहज होस् भन्ने तरिकाले व्यवस्थापन गरिरहेको अवस्था छ। आज बेलुकीसम्म लगभग लगभग हामीले चाहिँ प्रहरीले चाहिँ सब चाहिँ को सबै कामहरू चाहिँ प्रक्रिया हामीले चाहिँ सक्ने अवस्थामा हामी लागिरहेछौँ।

0: नेपाली माट्यो नेपालको विकास यही फल्छ सुनचाँदी यही फल्छ हिरामोती हिरामोती हामीले सुनिरहेका थियौ श्रोता यस गीतमा स्वर भर्ने कलाकार सञ्जय तुम्रुक र मेनुका राई अनि घन थापा मगरको शब्द रचना हो घनबहादुर थापाज्यूको शब्द रचनामा यो गीत हामीले सुनिसकेका थियौं र अब भने हामी कार्यक्रमलाई अघि बढाउँ र कार्यक्रममा हामीले आज काठमाडौँको सौगातमा अबको प्रस्तुतिमा भने विभिन्न पत्र पत्रिकाको संगालु दैनिक समीक्षा आज विभिन्न पत्र पत्रिकाको प्रमुख भनौँ न फ्रन्ट पेजमा के कस्ता समाचारहरू छन् आदि इत्यादिको विषयमा सहकर्मी साथी आरती लम्सालले जानकारी गराउनुहुनेछ अहिलेको लागि भने हामी कार्यक्रमलाई अघि बढाउँ
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन् त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन् वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk
2: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार, आज मिति 2073 साल भदौ महिनाको 17 गते बुधबार, तदनुसार सेप्टेम्बर 2 तारिक सन् 2026। पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ। म आरती लम्साल, कान्तिपुर दैनिकबाट समीक्षा सुरुवात गरौँ। कान्तिपुर दैनिकले जो परिवार विहीन बने शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। बाढीपछि विस्थापितहरू, जसको परिवार बगायो, जसको घरबार छैन, त्यही विषयको खबर छापिएको छ। उनीहरूको मानसपटलमा त्यो पत्याउने मुस्किल पर्ने कहाली लाग्दो त्रासदी छ। सेकेन्डभरले बाढीबाट जोगाएको क्षण कानमा गुन्जिरहन्छ बाढीमा बिलाएका र बेपत्ता भएका आफन्तहरूको बोली। न आफ्ना कोही बाँकी रहे, न त आफ्नो केही बाँकी रह्यो। अब के गर्ने केही थाहा छैन, स्तब्ध छ मन। विमल खतेवडा र अर्जुन पौडेलको बाइलाइनको यो खबर उत्तर गया रसुवाबाट स्टोरी छापिएको छ। रन्जिना तामाङ, तरली माया तामाङ, बुद्धिबहादुर तामाङ, बलबहादुर घले, उहाँहरूको फोटो पनि छापिएको छ र गर्भमा जीवन परेलामा आँसु शीर्षकमा छेवैमा अर्को खबर छ। समर्पण श्रीको बाइलाइनमा काठमाडौँको रानीवनस्थित पहिलो गुम्बामा अस्थायी आश्रय लिइरहेकी रसुवा टिमुरेकी कारसाङ तामाङको मन थिर छैन। छ रात भयो उनको आँखाबाट निद हराएको, हरेक क्षण उनका आँखा उही त्रासदीमय बिहानले ढाकिन्छ। भोटेको शिवबाडीमा कारसाङले 21 महिनाका छोरा र आफूलाई त जसोतसो जोगाइन्, काममा निस्कन्छु भनेर हिँडेका श्रीमान र त्यस दिनदेखि बेपत्ता छन्। थुप्रै पटक सम्पर्क गरिन्, फर्कन्छन् भन्ने झिनो आश कारसाङसँग अझै छ। सासूलाई पनि उही निर्दयी बाढीले निल्यो, बा आमा पनि बाढीमै मिसिए। कारसाङको पेटमा 3 महिनाको गर्भ छ, 21 महिनाको छोरो र गर्भभित्र हुर्किरहेको प्राणकै कारण उनलाई कमजोर हुने छुट छैन। गर्भमा जीवन परेलामा आँसु र जो परिवार विहीन शीर्षकमा कान्तिपुरले यो हाफ पेजको खबर छापेको छ। बाढीकै खबर छ अर्को, बाढीबाट 16 लाख प्रभावित विद्यार्थी 69,000 भनेर दुर्गा दुलाल र सञ्जय बरालको बाइलाइनको यो खबर। सरकारले भोटेकोशी बाढीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढीबाट मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार 1050 मृत्यु पुष्टि भइसकेको छ। चितवनमा 321, नवलपरासी पूर्वमा 216, पश्चिम नवलपरासीमा 170, नुवाकोटमा 142, गोर्खामा 65, धादिङमा 57, तनहुँमा 38 र रसुवामा 41 शव फेला परेका छन्। देशका 62 जिल्लाबाट 3,916 जना बेपत्ता भएको विवरण प्राप्त भएका छन्। बेपत्ता मध्ये 62% स्वदेशी पर्यटक तथा नेपाली सहितको समूह, 17% सरकारी निकायको कर्मचारी र 15% विदेशी नागरिक छन्। हालसम्म 11,814 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। यसमध्ये 253 जना विदेशी छन्। हवाई मार्गबाट 3,702 उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाका 8,896, नेपाल प्रहरीका 7,912 र सशस्त्र प्रहरी बलका 4,203 गरी कुल 21,011 सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको प्राधिकरणको भनाइ छ। बाढीबाट 16 लाख प्रभावित विद्यार्थी 69,000 शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ। अब नेपाल समाचार पत्र दैनिक, नेपाल समाचार पत्रले पनि अग्रपृष्ठमा विपदकै खबर छापेको छ। रसुवा बाढीको विषय समेटिएको छ। सुरुङमाथिबाट ड्रिल गरेर फसेकासम्म पुग्ने सरकारको नयाँ योजना। काठमाडौँ, रसुवा र धादिङको होल्डिङ सेन्टरमा 3,453 जना भनेर सरकारले सार्वजनिक गरेको तथ्याङ्कको नै विवरण छापिएको छ। अर्को खबर छ, 47 हिमतालको पुरानो सूचीले दिएको नयाँ चेतावनी। हिमाल पग्लिँदा नेपाललाई अब पानीसँगै विपद पनि उपहार शीर्षकमा दीपक रिजालको बाइलाइनको यो खबर छ। हिमकुण्ड बढ्दै, हिमनदी घट्दै, नेपालका 21 सम्भावित जोखिमयुक्त हिमताल मध्ये केहीमा उच्च निगरानी आवश्यक भनेर पनि लेखिएको छ। नेपालले अब बाढीलाई केवल मनसुनको वर्षा र नदीको पानीसँग जोडेर हेरेर पुग्ने अवस्था रहेन। हिमालमा जमेको बरफ घटिरहेको छ, हिमनदी पछाडि हटिरहेका छन्, नयाँ हिमताल बनिरहेका छन् र पुराना हिमताल विस्तार भइरहेका छन्। अर्कोतर्फ तीव्र पहिरो, हिमचट्टान खस्ने घटना, प्राकृतिक रूपमा नदी थुनिने र त्यस्ता अवरोध फुटेर एकैपटक ठूलो बहाव आउने जोखिम समेत बढ्दै गएको छ। यही बदलिँदो हिमाली भूगोल बीच करिब 6 वर्ष अघि पहिचान गरिएको 47 सम्भावित जोखिमयुक्त हिमतालको सूची अहिले फेरि गम्भीर रूपमा
चर्चामा आएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त अध्ययनले हिन्दूकोश हिमालय क्षेत्रमा रहेका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीसँग सम्बन्धित 47 सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो। तीमध्ये 21 नेपालमा, 25 चीनको तिब्बत क्षेत्रमा र एउटा भारतमा रहेको अध्ययनले देखाएको थियो। 47 मध्ये 42 कोशी नदी प्रणालीमा परेका थिए। यसलाई नयाँ सूची वा पछिल्लो वर्ष मात्रै गरिएको अध्ययनका रूपमा बुझ्न नहुने विज्ञहरूले चेतावनी दिएका छन्। हिमाल पग्लिँदा नेपाललाई अब पानीसँगै विपद पनि उपहार। अर्को खबर छ, पहिला पीड़ा भुलाऊ अनि पढ़ाईमा फर्काउ, बाढ़ी पीड़ित विद्यार्थीको पुनः सामान्यकरण योजना भनेर ईश्वरराज ढकालको बाइलाइनमा खबर छापिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित बालबालिकालाई तत्काल विद्यालयमा बोलाउने योजना रोकेको छ। पहिलो चरणमा प्रभावित बालबालिकालाई पीड़ा भुलाउँदै पुनः सामान्यकरण गर्ने योजना अघि सारेको छ। उनीहरूलाई खेल्ने, खेलाउने र पीड़ा भुलाएर मात्रै विद्यालयमा बोलाउने योजना बनाएको छ। सरकारले विद्यालयमा पढ्न जाने वातावरण बनाउनु अघि सम्बन्धित स्थानीय तह, दात्री निकाय र स्वास्थ्य संस्थाको सहयोगमा मनोपरामर्श चिकित्सकद्वारा मनोपरामर्श दिने व्यवस्था गरेको छ। त्यसका लागि शिक्षा विभाग र स्थानीय तहलाई जिम्मेवारी दिइएको मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिनुभयो। उहाँका अनुसार बुधबारबाट रसुवा, धादिङ र नुवाकोटमा 3 टोली खटाइनेछ। टोलीले दिएको प्रतिवेदनका आधारमा योजना तयार गरिनेछ। शिक्षा विभागका सूचना अधिकारी एवं निर्देशक निम प्रकाश राठौरले स्थानीय निकायको समन्वयमा पहिचान भएका विद्यालय र बालबालिकालाई मनोपरामर्श दिन शुरू गरेको जानकारी दिनुभयो। पहिले पीड़ा भुलाउ अनि पढ़ाईमा फर्काउ, नेपाल समाचार पत्र दैनिकले यो खबर छापेको छ। विपदको घड़ीमा संसद खुल्दै सरकारमाथि दबाव बढ्दै शीर्षकमा सुनिल महर्जनको बाइलाइनमा अर्को खबर छ भने, भोटे कोशीले बगाए 33 अर्ब, पुननिर्माणमा 50 अर्ब भन्दा बढ़ीको भार। नेपाल समाचार पत्रको अग्रपृष्ठमा पनि रसुवा बाढ़ीकै खबर छापिएको छ। अब गोर्खापत्र दैनिक, गोर्खापत्र दैनिकले सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छापेको छ। अग्रपृष्ठमा बाढीग्रस्त क्षेत्रको भ्रमणपछि पत्रकार सम्मेलन जुन हिजो भयो, गृहमन्त्री सुदन गुरुङ लगायतको टोली, त्यो सम्मेलनको तस्विर पनि छापिएको छ। र जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री शीर्षकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। मंगलबार सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको उल्लेख गर्दै भन्नुभएको छ, कसरी विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने आएको छ। त्यसैले यस क्षेत्र अझै सचेत हुनै पर्छ। जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री शीर्षकमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। गोर्खापत्रले सबै खबर बाढ़ीसँग सम्बन्धित नै समेटेको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने शीर्षकमा एउटा खबर छ। अर्को छ, भारतसम्म पुग्यो सब, काठमाडौँमा 85 सब व्यवस्थापन, विकास अधिकारीको बाइलाइनको यो खबर। चीनको तिब्बतबाट शुरू भएर नेपालको पहाड़ी क्षेत्रमा वितण्ड मच्चाएको बाढ़ीमा परेर मृत्यु भएकाको शव भारत समेत पुगेको पाइएको छ। र सुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा परि मृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन्। भारतसम्म पुग्यो शव, यी खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। नयाँ पत्रिका दैनिकले बाढ़ीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर छापेको छ। 1253 घरको नामो निशान नै छैन, बाँकी घरहरूमा पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्था छ। नुवाकोटको त्रिशुली बजारका भग्नावशेष आफ्नो बचेको घरबाट सामान निकालेर लैजाँदै गरेका स्थानीयको तस्विर छापिएको छ। सञ्जित परियारको तस्विर हो यो। मिलन विश्वकर्माको बाइलाइनको खबर छ, भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले 5 जिल्लाका 7,570 निजी घरमा पुर्याएको क्षतिको प्रारम्भिक विवरण समेटिएको यो खबर। कुन पालिकामा कति घर क्षतिग्रस्त भए भनेर तथ्याङ्क दिइएको छ। रसुवामा कुल क्षतिग्रस्त घर 1779, क्षति रकम 5,07,98,00,000, रसुवाको गोसाईकुण्डमा 1,043, कालिकामा 112, आमा छोदिङमोमा 57 र उत्तर गयामा 567 घर क्षतिग्रस्त भएका छन्। धादिङको कुरा गर्न पर्दा कुल क्षतिग्रस्त घर 1451, क्षति रकम 2,40,95,00,000। धादिङको बेनीघाट रोराङमा
1037, गजुरीमा 107, गल्छीमा 79, सिद्धलेखमा 228। त्यसै गरी नुवाकोटको छ कुल क्षतिग्रस्त घर 3977, क्षति रकम 9,22,62,00,000। नुवाकोटको बेलकोट गढीको 212 घर, विदुरको 3026 घर, किस्पाङको 696 घर र तारकेश्वरको 43 घर क्षति भएको छ। गोर्खाको कुरा गर्दा कुल क्षतिग्रस्त घर 263, क्षति रकम 43,39,00,000, गण्डकीको 248 र शहीद लखनको 15 छ गोर्खामा। र चितवनको कुरा गर्दा 100 घर क्षतिग्रस्त छ, क्षति रकम 16,50,00,000 र त्यसमा इच्छा कामना गाउँपालिकाको 100 घर क्षतिग्रस्त भएका छन्। कुन पालिकामा कति घर क्षतिग्रस्त भए भनेर यो तथ्याङ्क आजको नयाँ पत्रिका दैनिकले छापेको छ। नयाँ पत्रिकाले अग्रपृष्ठमा सबै बाढीकै खबर समेटेको छ। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत भनेर खबर पनि छापेको छ शिवहरी घिमिरेको बाइलाइनमा। र सँगै तस्विर पनि छापिएको छ बेलकोटगढी नगरपालिका 8 जनसेवा आधारभूत विद्यालयमा बसेका पीड़ितहरूको तस्विर पनि छापिएको छ। नुवाकोटमा 20 होल्डिङ सेन्टरमा 3,003 भनेर कुन कुन होल्डिङ सेन्टरमा कतिजना भन्ने तथ्याङ्क छ। कोलोनी कवर्ड हल र भैरुम माविमा 500, विदुर वडा नम्बर 3 कार्यालय परिसरमा 350, महादेव माविमा 272, विदुरमा पुस्तकालय तथा स्वास्थ्य चौकीमा 250, त्रिभुवन माविमा 200, चन्द्रज्योति माविमा 159, सेफ हाउस क्रियापुत्री भवनमा 158, कवर्ड हल 140, सुलक्षण माविमा 120, तामाङ प्लाजामा 109, आयुर्वेद वैकल्पिक चिकित्सा भवनमा 103, त्रिशुली आबीमा 100, स्वास्थ्य चौकी विदुरमा 98, सुन्दरी क्योरेनीमा आबीमा 93, किस्पाङको कार्की मनकामना आबीमा 80, रणभूमेश्वरीमा आबीमा 75, इन्द्रायणी आबीमा 67, शिलादेवीमा आबीमा 60, र जनसेवा आबीमा 48, बेलकोटगढीको महादेव क्याम्पसमा 26 बसेका छन्। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरको यो तथ्याङ्क नयाँ पत्रिका दैनिकले छापेको छ। अब अन्नपूर्ण पोस्ट दैनिक, अन्नपूर्ण पोस्ट दैनिकले भोटे कोशी विपदपछि नेपालद्वारा 20 मिलियन डलर दावी शीर्षकमा कभर स्टोरी छापेको छ। रसुवा भोटे कोशी विपदलाई जलवायु परिवर्तनको असर निष्कर्ष निकाल्दै सरकारले पहिलो पटक सिधै अन्तर्राष्ट्रिय नोक्सानी र क्षतिपूर्तिको कोषबाट 20 मिलियन अमेरिकी डलर अर्थात करिब 3.5 अर्ब रुपियाँ सहायता दावी गरेको छ। विगतमा परियोजनाका आधारमा मात्रै रकम प्राप्त गर्दै आएको नेपालले यसपटक भोटे कोशी बाढीको विनाशलाई प्रमुख प्रमाण बनाउँदै आगामी कोप 2027 समेत रणनीतिक रूपमा प्रस्तुत हुने तयारी गरेको छ। यही खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। छेवैमा डाक्टर ऋषि बस्ताकोटीको टिप्पणी छ, शासनको संरचनागत परीक्षा भनेर यति बेलाको परीक्षाको विषय समेटिएको छ। सरकारको परीक्षा शासनको परीक्षा। बाढीले खोसेको बस्तीको खबर पनि छ। सुरेन्द्र काफ्ले र केदार ढकालको बाइलाइनमा उद्धारमा सरकारले निजी क्षेत्र बल्ल गुहारेको छ, यो खबर पनि समेटिएको छ। अजबी पौडेलको बाइलाइनमा र अस्पतालका बेडमा घाइतेहरूको चिच्याहाट, बाढी आयो बचाओ शीर्षकमा दिनेश गौतमको बाइलाइनको यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। अब नागरिक दैनिकले आकाशीय उपभोग्य वस्तुको मूल्य शीर्षकमा खबर छापेको छ। बाढी पहिरोले खाद्य पूर्तिमा असर भनेर मधुजङ पाण्डेको बाइलाइनमा चिनीको प्रति केजी 40 रुपियाँ बढेको छ। गुडलक मसिनो चामलको 25 केजीमा 1900 थियो, 2500 रुपियाँ भएको छ। सनफ्लावर तेल 245 रुपियाँ प्रति लिटरबाट 300 पुगेको छ र तोरीको तेल 340बाट 375 रुपियाँ पुगेको छ। अर्को खबर छ, सरकारसँगै छैन मानवीय क्षतिको तथ्याङ्क, रमेश धमलाको बाइलाइनमा। र विद्युतका सुरुङभित्र उद्धार चुनौतीपूर्ण शीर्षकमा दिलीप पौडेलको बाइलाइनमा खबर छ। अब अन्त्यमा अभियान दैनिकले जलविद्युतमा ब्याङ्कको लगानीमा खतराको घण्टी, बोटेकोशी बाढीको असर शीर्षकमा यादव हुमा गाईको बाइलाइनमा खबर छापेको छ। नेपाल राष्ट्र ब्याङ्कको बाध्यकारी व्यवस्था र प्रोत्साहनका कारण जलविद्युत क्षेत्रमा ब्याङ्कहरूको लगानी बढ़िरहेका बेला रसुवाको बोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ब्याङ्किङ क्षेत्रको लगानीमा समेत खतराको घण्टी बजाएको छ। नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार 2082 चैतसम्म वाणिज्य ब्याङ्कहरूले ऊर्जा क्षेत्रमा मात्रै 4,95,00,000,00,000 रुपियाँ कर्जा प्रवाह गरिसकेका छन्। यसमध्ये अधिकांश लगानी जलविद्युत आयोजनामा केन्द्रित छ। यस क्षेत्रमा ब्याङ्कहरूको लगानी बढ़िरहेका बेला बाढी पहिरो तथा जलवायु परिवर्तनका कारण आयोजनाको भौतिक संरचना र उत्पादनमा हुने क्षतिले त्यसको प्रत्यक्ष असर ब्याङ्कको कर्जा असुलीमा समेत पर्न सक्ने देखिएको हो। हवस् त, पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: PFBS गोर्खा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर, आँखैमा कसैको तस्विर बसेछ। नारायण गोपाल र मीरा राणाको युगल सर्वदा प्रस्तुत गीत थियो। आउनुहोस् अब हिजो मंगलबारको दिनमा भएको च्याम्पियनसिप अन्तर्गतको रिजल्ट भने यस प्रकार छ। लिंकन सिटी नेल, ब्ल्याकबर्न रोवर्स नेल, पोस्टमथ नेल, डार्बी काउन्टी 2, प्रेस्टन नर्थ एन्ड 1, ब्रिस्टल सिटी 3, सेफिल्ड युनाइटेड 3, बोल्टन 2, स्वान्जी सिटी 2, वाटफोर्ड नेल, वेस्ट ह्याम युनाइटेड 4, वल्भरह्याम्प्टन 2, बर्मिंगम सिटी 1 र साउथह्याम्प्टन पनि 1 भएको छ भने स्टोक सिटी 1, नर्वे सिटी नेल भएको छ। र आज पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ च्याम्पियनसिप अन्तर्गत मिलवल भर्सेस रेक्सम पाउने 8 बजे, क्विन्स पार्क रेन्जर्स भर्सेस कार्डिफ सिटी पाउने 8 बजे, वेस्ट बुर्मिस एल्बियन भर्सेस चार्ल्टन एथलेटिक पाउने 8 बजे, अनि बर्नली भर्सेस मिरल्सबाट ठिक 8 बजे इन्जोय गर्नुहोला भन्दै आजको यस कार्यक्रम काठमाडौँको सौगातबाट म रूपा राणा पनि छुट्टिन्छु। भोलि यही समयमा हामी काठमाडौँको सौगातमा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। नमस्ते, बाई बाई।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाडीमा 1114 जनाको शव फेला परेको बताएको छ। प्राधिकरणको हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी चितवनमा 348 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190, नुवाकोटमा 155, गोर्खामा 66, धादिङमा 59, रसुवामा 41 र तनहुँमा 38 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाइएको छ। रसुवाबाडी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको जानकारी दिनुभयो। उहाँका अनुसार हिजो मात्रै कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा भएको छ। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकास भइसकेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा रोक लगाई घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास दिने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको हो। निगम र ग्यास विक्रेता महासंघको आज बसेको बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले तराईका उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाउन भनिएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिने निर्णय गरिएको छ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। विपदका बेला सरकारको भूमिका नियन्त्रणमुखी हुन नहुनेमा सांसदहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसद अर्जुन कार्कीले पञ्चायतदेखिको परम्परा अहिले पनि नपिरिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
4: उहाँले यो साझेदारको रूपमा खेल्ने भूमिका खेल्न सक्नु पर्यो। सरकार सबै कन्ट्रोल गर्ने, सबै गभर्न गर्ने, सबै आई एम द राइट एन्ड पर्सन अथवा इन्टिटी भनेर जाँदाखेरि के हुन्छ भनेदेखि त्यहाँ जुन एउटा चाहिँ सिनर्जेटिक इम्प्याक्ट हाम्रो कलेक्टिभ वर्कको आउँछ त्यो आउन सक्दैन।
3: नेकपाका प्रवेश हमालले दुर्घटनाको 8 दिनसम्म पनि सरकारको सम्भावित प्राथमिकता सम्झाउनु भएको छ।
5: मुख्य कुरो अहिले रेस्क्युकै हो। यति बेलासम्म अझै पनि थुप्रै व्यक्तिहरू हराइरहनु भएको छ र कतिपय चाहिँ नि व्यवसायीहरूले पनि भन्नुभएको छ यो हाइड्रो पावरको टनेलभित्र फेरि थुनिनु भएको छ, उहाँहरूको निष्कासन हुन सकेको छैन भन्ने कुरो छ। त्यसमा अत्यन्त तीव्रतापूर्वक त्यसको चाहिँ खोजी गरियोस्।
3: बैठकमा पर्यटन मन्त्री खड्ग राज पौडेल गणेशले रसुवाबाडीले पर्यटन क्षेत्रमा धेरै असर पारेको अनुमान गर्नुभएको छ।
6: विभिन्न होटलहरू, होटल व्यवसायीहरू, गाइडहरू, पोर्टरहरू होइन, जनधनको क्षति त आफ्नो ठाउँमा छ। यो सबैलाई मूल्याङ्कन गर्दाखेरि र त्यसले पार्ने इस्टिमेटेड फ्युचर लसलाई पनि हामीले त्यसमा क्यालकुलेट गरेका छौँ। त्यो सबै गर्दा हरियाली 50 अरबभन्दा बढीको क्षति भएको हामीले अनुमान गरेका छौँ।
3: शिक्षा मन्त्रालयले भोटेकोशी बाढी प्रभावित बालबालिकालाई तत्काल विद्यालय बोलाउने योजना रोकेको छ।
7: पहिलो चरणमा प्रभावित बालबालिकालाई पीड़ा भुलाउँदै पुनः सामान्यकरण गर्ने योजना अघि सारेको छ। उनीहरूलाई खेल्ने, खेलाउने र पीड़ा भुलाएर मात्रै विद्यालयमा बोलाउने योजना बनाएको छ। सरकारले विद्यालयमा पढ्न जाने वातावरण बनाउनु अघि सम्बन्धित स्थानीय तह, दात्री निकाय र स्वास्थ्य संस्थाको सहयोगमा मनोपरामर्श चिकित्सकद्वारा मनोपरामर्श दिने व्यवस्था गरेको छ। त्यसका लागि शिक्षा विभाग र स्थानीय तहलाई जिम्मेवारी दिएको मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिनुभयो। उहाँका अनुसार रसुवा, धादिङ र नुवाकोटमा 3 टोली खटाइनेछ। टोलीले दिएको प्रतिवेदनका आधारमा योजना तयार गरिनेछ। शिक्षा विभागका सूचना अधिकारी एवं निर्देशक निम प्रकाश राठौरले स्थानीय निकायको समन्वयमा पहिचान भएका विद्यालय र बालबालिकालाई मनोपरामर्श दिन शुरू गरेको जानकारी दिनुभयो।
3: अस्ट्रेलियामा नेपाल ए क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग दुई विकेटले पराजित भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार। बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छुनामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुनेछ, श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान मैले एउटा सुमधुर गीतबाट गरिसकेको छु, जुन गीतमा स्वर रहेको थियो स्वरूपराज आचार्यको, र स्वरूपराज आचार्यको स्वरमा रहेको यस गीतका गीतकार हुनुहुन्थ्यो अमर बान्तु भन्ने सङ्गीत यसमा राजसागरको रहेको थियो। र आज मैले कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान गीतकार अमर बान्तुले लेख्नुभएको फुल जस्ती बोलको गीतबाट गरिसकेको छु। स्वरूपराज आचार्यको स्वर रहेको अमर बान्तु गीत रचना अनि राजसागरको सङ्गीत रहेको थियो र यसै गीतबाट कार्यक्रम स्वर्णिम संगमको ढोका उगारी सकिसकेको छु। र यसभन्दा अगाडि यहाँहरूले चाहिँ काठमाडौँको सौगात कार्यक्रम बेलायतबाट सुन्दै हुनुहुन्थ्यो र अब भने यहाँहरू बेबेस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 17 गते षष्ठी तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज सेप्टेम्बर महिनाको 2 तारिक सन 2026। र मौसमको कुरा गर्नुपर्दा आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सूर्योदय बिहान 5:43 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:23 जाँदा हुँदैछ। अब लाग्नु श्रोता आजको व्यवसायको बारेमा जानकारी दिनुपर्दा बिएबिएस गोर्खा रेडियोको बुधबारको व्यवसायमा आज पनि सधैँको जस्तै व्यवसायमा म बिएबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा एकजना अतिथिको साथमा उपस्थित भइसकेको छु। हुन त उहाँलाई मैले गएको हप्ता नै कार्यक्रममा अतिथिको रूपमा निम्त्याएको थिएँ, तर नेपालमा देशमा हुन गएको विषम परिस्थिति, विशेष गरी रसुवा नुवाकोट र धादिङ क्षेत्रमा भोटे कोशी नदीले भदौ 10 गते आएको त्यो विभत्स दृश्य अनि काली लाग्दो बाढीले धेरैभन्दा धेरै निर्दोषहरूको ज्यान लिएको थियो र धनजनको पनि व्यापक मात्रामा क्षति भएको हुनाले एउटाको पीडामा अर्कोको मन हाँस्न सक्दैन, खुसी हुन सक्दैन।

लाग्दैन, त्यही भएर पनि बोल्न गाह्रो हुन्छ, गीत सुनाउन पनि गाह्रो हुन्छ, रमाइला कुराकानी गर्न पनि गाह्रो हुन्छ भनेर मैले गएको हप्ताको कार्यक्रमलाई यो हप्ता सारेको छु। र फेरि पनि हामी यो दुःखमा एकसाथ छौँ, होस्टेमा आइसे गर्दै सबैले मलम लगाउनुपर्छ र जनजीवनलाई बिस्तारै सहजीकरणतिर पनि लानै पर्छ, जीवन यसरी नै चाल्ने हो। र फेरि पनि सम्पूर्ण भटेकोशीको त्यो बाढीमा परेर निधन भएकाहरूप्रति हामी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। र गएको हप्ताको अतिथि गीतकार देवी पराजुलीलाई मैले आजको लागि निम्ताएको छु र आज हाम्रो साथमा हुनुहुन्छ भद्रपुर झापा नौमा जन्मिएकी गीतकार देवी पराजुली। नेपाली गीती लेखनमा निरन्तर कलम चलाइरहेकी नारी हस्ताक्षर गीतकार सङ्घ नेपालको वर्तमान कार्य समिति सदस्य समेत हुनुहुन्छ र नेपाल सरकारको कर्मचारी समेत हुनुहुन्छ। आज भने म विशेष गरी गीत सङ्गीतमै केन्द्रित रहेर कुराकानी गर्नेछु र हाम्रो साथमा हुनुहुन्छ देवी पराजुली। र तपाईँ पनि यो क्षणीवाला बिएबिएस गोर्खा रेडियो सुन्दैछ नै जोडिन सक्नुहुन्छ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ र तपाईँले पठाउनुभएका प्रतिक्रियाहरूलाई म जस्ताको तस्तै आजको अतिथि देवी पराजुली गीतकार समक्ष राख्ने नै छु। आशा छ सधैँको बुधबार जस्तै आज पनि बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर यहाँहरू जोडिनुहुनेछ र आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउनु हुनेछ भन्ने विश्वास लिँदै यति बेला भने म देवी पराजुलीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु। नयाँ गीतै हो, विशेष गरी यो विश्व शान्तिको कामना गर्दै उहाँले लेख्नुभएको गीत हो र यो जीवन दर्शनसँग नजिक रहेको सुफी शैलीको गीत रहेको छ। आनन्द अधिकारीले गाउनु भयो, माखनुल आनन्द कार्कीको स्वरमा रहेको यो गीतका गीतकार आजको अतिथि नारी हस्ताक्षर गीतकार देवी पराजुली हुनुहुन्छ नि। सङ्गीत यसमा अर्जुन नेपालीको रहेको छ र यो गीत म यहाँहरू माझमा राख्नेछु र त्यस पश्चात भने म देवी पराजुलीलाई कार्यक्रममा स्वागत गर्नेछु।

0: दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in/radio
1: हजुर आदरणीय श्रोता बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज हाम्रो साथमा हुन्छ गीतकार देवी पराजुली र भर्खरै मैले उहाँले लेख्नुभएको एउटा गीत राखिसकेको छु गुन्जियो शान्ति धुन मुस्कुराओ सबै आर्पल आर्पल अनि प्रेमले हटाओ द्वन्द निकै सान्दर्भिक गीत राखे र यतिखेर हामी शान्तिको पर्खाइको साथसाथै एउटा अलिकति दुखाइमा पनि छौँ भटेको सिंहबारीले दुखाएको मनहरूमा हामीले अब मलम लाउनुपर्छ र उहाँहरूको दुःखमा हाम्रो पनि साथ रहनुपर्छ भन्ने मान्यताको साथ गएको हप्ताको कार्यक्रम पोस्टपोन गरेर आज मैले उहाँलाई अतिथिको रूपमा निम्त्याएको छु र भर्खरै एउटा यस्तै यस्तै सन्देशमूलक गीत राखे जीवन दर्शनसँग नजिक रहेको गीत आनन्द कार्कीले गाउनु भएको थियो उहाँको रचना अर्थात् देवी पराजुलीको रचना र अर्जुन कार्कीको सङ्गीत अर्जुन नेपालीको सङ्गीत रहेको थियो र अब नै म उहाँलाई देवी पराजुलीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु देवीजी यहाँलाई स्वागत छ
2: धन्यवाद
1: यो गीतको सिर्जना कसरी भयो एकदम भनौँ बुद्ध दर्शनसँग नजिक जस्तो म्युजिक पनि त्यस्तै होइन सुन्दा आनन्द एउटा सकुन मिल्ने अनि अब यो शान्तिको चाहना हरेक नेपालीको मात्र नभएर विश्वभरिकै भनौँ नागरिकहरूको सबैभन्दा ठुलो चाहना के भन्यो भने शान्ति आफ्नो देश शान्ति होस् घर शान्ति होस् समाज शान्ति होस् उहाँहरूले राख्ने चाहना हामीले राख्ने चाहना यही हो यसको सिर्जनाको बारेमा थोरै बताइदिनुहोस् न
2: सर्वप्रथम त श्रोता तथा दर्शकहरूले हामीले फेसबुकबाट पनि लाइभ दिइराखेका हुनाले मैले दर्शकज्यू पनि भने उहाँहरूलाई नमस्कार भन्न चाहन्छु सेकेन्डमा मैले यो शान्तिको गीत भन्नुभयो यहाँले म बिरामी आजभन्दा एक वर्ष अगाडि म बिरामी परेको थिएँ
1: ए
2: करिब आधा केजीभन्दा अलिक ठुलो फाइब्रेड भन्छ त्यसलाई मेरो पेटमा थियो जुन झिकियो कि अनि मैले करिब 26 दिन चाहिँ रेस्ट गर्नु पर्यो अनि त्यो 26 दिनको सिलसिलामा त्यतिखेर कता कता विश्वमा युद्धको जस्तो होइन त्यो के न्युज सुनियो नि त अब घरमा बसेर आनन्दले सुन्दा त न्युजहरू बढी सुनिन्छ अनि यसो सोचेँ यो चाहिँ सबैको मन मनमा शान्ति भएदेखि होइन व्यक्ति व्यक्तिमा शान्ति भएदेखि समाजमा सबै व्यक्तिमा शान्ति भएदेखि त यस्तो द्वन्द्व कहिले आउँदैन थियो होला होइन भाइ भाइचारामा मुद्दा पनि हाल्नु पर्दैन थियो होला आफै मनै शान्ति भएपछि त केही पनि गर्नै पर्दैन के त्यस्तो लागेर अनि भित्रैबाट उब्जियो के त्यस्तो खालको भावहरू उब्जेर अनि लेखेको गीत हो
1: हाम्रो नेपालीमा एउटा उखान छ नि आफू भलो जगत भलो भने जस्तै शान्तिको लागि सबैभन्दा पहिला चाहिँ आफै नै भलो हुनुपर्छ होइन भनेपछि तपाईँ त्यो एउटा हस्पिटलको बेडमा अथवा तपाईँ अपरेसन गरेर एउटा त्यो भनौँ एक किसिमले भन्ने पनि बिरामी अवस्थामा तपाईँलाई आफ्नो शरीरको भन्दा पनि यो समाचार हेर्दै गर्दा विश्व चाहिँ शान्तिमय भइदियो कति राम्रो हुने थियो होला त्यो सोच बढी आयो
2: हजुर त्यो सोच बढी आयो एकदमै त्यस्तो खालको सोच आयो अहिले जस्तो भोटेकोसीले आफूलाई असर नगरे पनि अरूलाई परेको असरले आफूमा भित्र बिझ्दो रहेछ त्यो घाउ त झन् औषधि खाएरै पनि निको हुँदैन जस्तो लाग्छ कि अनि अहिले यस्तोमा भुलिन पाए पनि बरु मन बलाउँथ्यो होला भने जस्तो लागे जस्तै त्यतिखेर पनि मलाई विश्व शान्तिको लागि त्यस्तै काममा नचाहिरहेको थिएँ मैले अनि त्यतिखेर यो गीत चाहिँ रचना गर्न पुगेको छु
1: यो गीतको बारेमा कुराकानी गरौँला हाम्रा मानबहादुर थापा मगर अहिले बेलायतबाट चाहिँ नमस्ते तुलसीजी, साथै आजको पाहुना बहिनीलाई पनि नमस्ते भन्नुभएको छ है, र शिव दिदीले पनि नमस्ते भन्नुभएको छ लन्डनबाट। शिवकुमारी दिदीलाई धन्यवाद दिन चाहन्छु, मानवत थापाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भने यो गीतको उदय अर्थात् गीतको जन्म चाहिँ सायद तपाईँ त्यो बिरामी नभएर त्यो अपरेसन नभएर चाहिँ बेडमा नबसेको भए त्यता ध्यान जाने थिएन, यो सिर्जना नजन्मिने रहेछ,
2: अलिक अहिले नै चाहिँ जन्मिँदैन थियो कि जस्तो लाग्छ। मैले त्यतिखेर धेरै न्युज हेरेँ होइन, त्यतिखेर इरान इराक अथवा कता कता युद्ध,
1: रसिया उता युक्रेन युद्ध त भइरहेको छ,
2: युद्ध भइरहेको थियो। अनि मैले त्यतिखेर त्यो मान्छेहरू मर्दाखेरि चाहिँ कस्तो भित्र के
1: हजुर
2: एकदमै मन रुयो कि, बाहिर नदेखिए पनि भित्र रोको मन त झन् त्यो भित्रको घाउ त झन् कडा हुन्छ नि त, अनि त्यसैको उपज होला सायद।
1: भनेपछि त्यो एउटा पीडा त्यो दुःखले जन्मेको, र यो गीतको चाहिँ तपाईँले लोकार्पण पनि त्यहाँ एउटा बानेश्वरमा रहेको
2: होइन सहरी तथा भवन निर्माण विभागको
1: विभागमा
2: हजुर, म चाहिँ कार्यरत विभाग हो त्यो होइन निजामती कर्मचारी, अहिले म सहरी तथा भवन निर्माण विभागको न्युजिप भन्ने प्रोजेक्टमा छु। त्यसैमा मैले हाम्रो तत्कालीन मन्त्रीज्यू हाम्रो डिजी सरहरू सबै आउनुभयो, त्यो अब कार्य समय अघि पछि बनाएर आधी घन्टामा हामीले त्यतिखेर
1: लोकार्पण गर्नुभयो होइन, भनेपछि उहाँहरूबाट पनि राम्रै प्रतिक्रिया पाउनु होला, किनकि यो गीत एक किसिमले भन्ने शान्ति कसले
2: एकदमै एकदमै त्यही माथि बुद्ध जन्मिनु भएको देशका मान्छेहरूले होइन झनै बढी चाहनुहुन्छ जस्तो लाग्छ मलाई।
1: हजुर, हाम्रो मानवत थापाजीलाई धन्यवाद दिन चाहन्छु। अब त्यो एउटा पीडा एउटा त्यो युद्धले एउटा गीत जन्मेछ है, अस्ति भोटेकसीको त्यो विनाशकारी बाढी देख्दाखेरि त मन झनै दुख्यो होला, हामीले कार्यक्रम पनि पोस्टपोन गरौँ एक हप्ता पर सारौँ रमाइलो कुराकानी नगरौँ भन्यौँ। यहाँ अघि अमेरिकाबाट पनि हाम्रा कनेक्टिकटबाट शर्मिला अधिकारी लेख्दै हुनुहुन्थ्यो, एउटा रमाइलो गीत सुन्नु मन लाग्यो, यो भटेकोसीको विभत्स दृश्यले डिप्रेसनमै जान्छु जस्तो भएछ, साह्रै मन दुखेको छ भन्नुभएको छ, सारा नेपालीहरूको मन दुखेको छ देश विदेशमा
2: है, मनकै कुरा शर्मिला म्याडमले भन्नुभएको छ होइन। मलाई पनि के भयो भने हाम्रो लगातार तिन दिन बिदा भयो क्या अस्ति, त्यतिखेर डिप्रेसन चाहिँ होइन एन्जाइटी चाहिँ भएकै जस्तो फिल भयो क्या मलाई, जतिखेर हेर्यो एकदमै कारुणिक दृश्य देखिने होइन, नपरेको मान्छेलाई अरूको परिवारमा पर्दा त हामीलाई यस्तो हुन्छ, सम्बन्धित परिवारलाई कति गाह्रो भएको होला, छोराछोरी नभेटिँदा त्यो छटपटिएको मन कति गाह्रो होला भनेर म चाहिँ अफिस अस्ति सोमबार लाग्दाखेरि पनि मलाई एकजना साथीले भेट्न आउनुभएको थियो, आज तपाईँ त एकदमै मुड अफ हुनुहुन्छ के भयो भन्नुभयो, बिरामी हुनुभयो क्या हो भन्नुभयो, केही भएको थिएन वास्तवमा, मलाई त्यही घटनाले कता कता छोइराखेको, बाहिर नदेखाउँ भने पनि बाहिर त देखिहाल्छ नि होइन, हामीले यो कार्यक्रम नै सार्नुको तापर्य पनि त्यही नै हो। अनि फेरि त्यतिखेर त एकदमै मुड अफ नै थियो कि, अनि उहाँले भने जस्तै साँच्चै रमाइलो यस्तो गफहरू गर्दाखेरि अथवा भनौँ न गीतै सुन्दा पनि अलिक मन शान्त हुन्थ्यो कि मन बहलाउँथ्यो कि भने जस्तो पनि फिल भयो कि। मेरै माइतको आमाले म त बिरामी परेँ आज राति के भयो भयो टाउको दुखो भन्नुभयो कि, अनि के भयो त त्यो धेरै हेर्नुभयो होला भिडियो भनेर भने हो हेर्न त धेरै हेरिरहेको थिएँ भन्नुभयो, साँच्चै नै उहाँलाई पनि त्यस्तै भएछ, अनि मैले मेरो गीतहरू पठाइदिएँ क्या उहाँलाई, यो गीतहरू सुन्नु त्यता नहेर्नु है भनेर, अनि मैले म्यासेजमा उहाँले त पढ्न जान्नुहुन्न, अनि हाम्रो ग्रुप छ त्यही ग्रुपमा मैले लेखेँ कि आमालाई चाहिँ गीत त्यो ऊ चाहिँ गीतहरू सेभ गरिदिनु, अनि अफलाइन भएको बेला पनि आउने बनाइदिनु है, आमा त नभए एन्जाइटी हुने रहेछ आमालाई भनेर भने कि, आफैलाई परेको उहाँलाई पनि त्यस्तै पर्यो सायद सबैलाई त्यस्तै पर्यो होला, अहिले म्याडमले पनि त्यही कुरा गर्नुभयो होइन, साँच्चै नै परिरहेछ, त्यसैले मिठा गीतहरू सुन्दा पनि मन बलाउँथ्यो कि जस्तो मलाई पनि फिल भएर, अनि आज चाहिँ ल गरौँ न भनेर अनि आइयो कि।
1: अब एउटा विपत्तिमा सर्जकको सामाजिक जिम्मेवारी चाहिँ कस्तो हुन्छ, एउटा गीतकारको एउटा कलाकारको है,
2: कलाकार गीत जस्तो मैले सामाजिक भन्नाले हाम्रो उहाँलाई आर्थिक रूपमा त हामीले सहयोग गऱ्यौँ नै, गीतकार सङ्घको तर्फबाट हामीले भोलिपल्टै 1,15,000 रुपियाँ उहाँलाई भनौँ न त्यो
1: होइन
2: कलेक्सन गरेर त्यही दिन भनौँ न, अनि यता हाम्रो चाहिँ 5% 7%
1: 10%
2: हजुर त्यस्तो छ, त्यताबाट पनि काटियो, त्यो त आर्थिक पक्ष भयो होइन, अब सामाजिक मनोवैज्ञानिक पक्षमा पनि गीत सङ्गीत मार्फत नै हामीले उहाँहरूलाई भुल्याउन कसरी सकिन्छ होइन, अलिकति मन एकछिन भुलियो भने पनि मान्छे चाहिँ सुसाइड गर्नबाट रोकिन्छ अरे कि, एकैछिन उसको मन चाहिँ कतै बहलाइदियो भने त्यस्तो हुन्छ अरे, साँच्चै नै त्यो पनि एकछिन गर्दै बहलाइदियो भने सायद ऊ डिप्रेसन हुनबाट रोकिन्छ कि जस्तो चाहिँ मलाई फिल हुन्छ हाम्रो गीतहरू बजाइदिएर।
1: हो नि, एउटा परिवारको चाहिँ एकजना बाँचेको छ, सबैजनाको चाहिँ निधन भइसकेपछि होइन, त्यो एउटा बाँच्नलाई कति पीडा होला, अनि हिजोसम्म रहेका ती भौतिक संरचनाहरू आफ्नै घर आफ्नै सम्पत्ति नष्ट हुँदाखेरि एकाएक एउटा लाएको लुगा मात्र सीमित हुँदाखेरिको त्यो पीडा बेग्लै पनि हुने गर्छ, झन् परिवार गुमाउनुको पीडा त झनै गाह्रो हुन्छ,
2: आफ्नै
1: देख्दा देख्दै चाहेर पनि सकिँदैन बचाउनु होइन, त्यो स्थितिमा मलम चाहिँ लाउने सर्जकहरूको काम पनि हो
2: होइन।
1: तर अक्सर सर्जकहरू लेख्ने गीतमा चाहिँ पीडाका भावनाहरू बढी हुन्छ कि, विपत्तिको है, दुखेको अथवा रोएका कुराहरू, तर यसलाई फेरि जीवन चाहिँ फेरि बाँच्नुपर्छ है भनेर, अब उठ्नुपर्छ, जीवनलाई फेरि सहजीकरणतिर लानुपर्छ भनेर अलिक कम लेख्छन् है, त्यो सायद छिटो मलम चाहिँ पीडाको गीतले हुन्छ भनेर हो कि के हो?
2: पीडाको गीतले त झन् उहाँहरूलाई झन् दुखित बनाउँछ कि जस्तो लाग्छ कि मलाई चाहिँ, मलाई चाहिँ त्यस्तो हुन्छ, अब उहाँहरूको अनुभव मैले सेयर गर्न सक्दिनँ होइन, तर मेरो चाहिँ अनुभव कस्तो लाग्छ भने पीडाले त झन् पीडा दिन्छ कि होइन, अब केही नभएको बेला त एउटा पीडाको गीत सुन्न थालो भने मान्छेको फेसै डाउन भयो अर्कै हुन्छ नि होइन, त्यसैले पनि अरू अरू टाइपको गीतहरू सुनेर मन चाहिँ बहलाइदिने हो कि, अथवा ती गीत त छँदैछन् ती पनि सुन्नै पर्यो होइन, अब यो त इतिहास हो नि त, ऐतिहास हुन्छ नि पछि त होइन र, यो फेरि नेपालमा त यस्तो घटना आजसम्म घटेकै थिएन अरे कि,
1: यति ठुलो घटना,
2: यति ठुलो घटना
1: विश्वमै पनि भन्छन् क्या,
2: हो त, एकदमै एकदमै बोल्दा बोल्दै आँसु आउला जस्तो हुन्छ कि मलाई त, त्यो सम्झिने बित्तिकै पनि एकदमै माया लागेर आउँछ त्यो दृश्य,
1: त्यो क्षण, त्यो दृश्यले नरुने कुन नेपाली होला होइन,
2: एकदमै गाह्रो भएको थियो एकदमै,
1: त्यही भएर पनि हामी बोल्न सक्दैनौँ होला भनेर कार्यक्रम हामीले पोस्टपोन गर्यौँ, किनकि त्यो आलो दृश्य देखेपछि गाह्रै हुन्छ नि,
2: यतिखेर तिजको रम जम्मा रमिरहेको,
1: फेरि चाडपर्वहरू आइरहेको छ
2: होइन,
1: के छ अब गुन्जियो शान्ति धुन गीत लेख्ने गीतकार देवी पराजुलीले भोटेकोशीको त्यो बाढीले दुखाएको दृश्य झलझली अहिले पनि हामीले अब सामाजिक सञ्जाल अथवा मोबाइलको स्क्रिनहरू छोइरहनु पर्दैन, हाम्रो आँखा अगाडि यसरी आइदिन्छ कि बिर्सनु खोज्दा खोज्दै आइरहेको हुन्छ, ती चिजहरूलाई एउटा शब्दबाट अभिव्यक्त गर्ने सोच छ कि छैन?
2: मैले लेख्न त अस्ति आधा लेखेँ तर त्यो आँसु नथामिएर त्यत्तिकै छोडिदिएँ कि, एकदमै गाह्रो भयो मलाई त्यो लेख्दा लेख्दै गाह्रो भयो
1: हजुर,
2: अनि मैले त्यो गीतै लेख्न छोडेँ, त्यो गीत झन् मैले प्यारी आमा भन्ने गीत चाहिँ कसैको जीवनमा आधारित भएको हुनाले त्यो गीत सुन्दाखेरि त मलाई गाह्रो हुन्छ, भनिसकेपछि यो गीत त झन् धेरै हजारौँ मान्छेहरू मरेको दृश्य आफ्नै आँखा अगाडि देख्दाखेरि होइन, युट्युबमा देख्दा नै टिभीमा देख्दा नै आँखा अगाडि देखेको जस्तो फिल हुन्छ, झन् गाह्रो भइराखेको बेला त्यो शब्द कोर्ने त कोर्न त सकिन्छ नै, कोरियो पनि होइन, कोर्दा कोर्दै धेरै आँसु आयो अनि मैले छोडेको छु, लेख्न चाहिँ म लेखेको लेख्छु नै, पुरा गर्छु।
1: अघि तपाईँले गीतकार सङ्घले पनि सहयोग गरेको कुरा गरिहाल्नु भयो होइन, अहिले तपाईँ वर्तमान कार्य समितिमा पनि हुनुहुन्छ र गीतकार सङ्घले गर्न लागेको कार्यक्रमहरू पनि यो आफ्नो वार्षिक कार्यक्रमहरू हुन्छ नि, जस्तै स्रष्टा सम्मान होइन, सर्जकहरूलाई अनि नयाँ भनौँ वर्ष गीतहरू लगायत विभिन्न पुरस्कार, त्यो सबै नै रोकिएको, अब
2: रोकिएको 25 गतेको अब पोस्टपोन गरेँ,
1: भदौ 25 गते हजुर
2: 25 गते थियो, यसलाई अब यही डेट भनेर तोकेको छैन, अहिलेलाई चाहिँ रोकेका छौँ हामीले,
1: र सङ्घको तर्फबाट पनि यो राहत कोषमा 1,25,000 गीतकार सङ्घको तर्फबाट पनि भने सम्पूर्ण गीतकारहरूको प्रतिनिधिको रूपमा होइन,
2: होइन हामीले थोरैले मात्रै उठाएर
1: होइन भने सिङ्गो सङ्घमा आबद्ध गीतकारको प्रतिनिधि त भएन त्यो,
2: हजुर सिधै पनि उहाँहरूले धेरैले राख्नु भएको रहेछ, त्यहाँ आइराखेको छ स्क्रिनसट गरेर होइन, तर सिधै अहिले सरकारी कोषमै पनि हालिदिएँ, राहत कोषमा हालिदिइराख्नु भइरहेछ, तर हामीले चाहिँ तत्काल दिनुपर्छ भनेर त्यही दिन नै निर्णय गरेर हालिदिइहाल्यौँ कि बेलुका चाहिँ, त्यसले पनि छिटै राहत पुगोस् भनेर पनि हो हामीले त्यति छिटो गर्नुको कारण चाहिँ.
1: अनि यहाँ हामीलाई गोपाल बराइलीजीले नमस्कार, पाहुनाजीलाई पनि नमस्कार छन् धनकुटाहरू लेख्नु भएको छ है. गीतकार लीलाराज कामबाङजीले पनि बेलायतबाट नमस्ते भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद. र लीलाराज कामबाङजी कता हराउनु भयो, एनपी परदेशीजी कता हराउनु भयो भनेर अघि शर्मिला अधिकारीजीले कनेक्टिकट युएसएबाट लेख्नु भएको थियो. अब लीलाराजजीले नि बताउनु होला है कता हराउनु भयो, मलाई त थाहा भएन तर उहाँको व्यस्तता पनि हुन सक्दछ. र एनपीजीले कार्यक्रम चाहिँ सुनिरहेको हुन्छ र कता कता यो भनौँ अमेरिकाको जीवनशैलीले गर्दाखेरि लेख्न गाह्रो हुन्छ, कहिले कहिले लेखि पनि हाल्छु तर चाहेका कुराहरू चाहना इच्छा हुँदा हुँदै पनि अपुरो हुँदो रहेछ भनेर हिजो मलाई बताउनु भएको थियो र यही जानकारी गराए. लीलाराजजी कता हराउनु भयो, शर्मिला अधिकारीजीले एनपी परदेशीजी र लीलाराज कामबाङजी हराउनु भएको छ भने लेख्नु भएको छ, हराउनु भएर रहेनछ, आज पनि सुन्दै हुनुहुन्छ भन्न चाहन्छु. र हामी आज गीतकार देवी पराजुलीसित कुराकानी गरिरहेछौँ र उहाँ चाहिँ अहिले वर्तमान कार्य समिति गीतकार सङ्घ नेपालको कार्य समिति सदस्य पनि हुनुहुन्छ र गीतकारहरूले पनि यो भटेकोसीको बाढीको पीडामा आफ्नो ऐक्यबद्धता जनाइसकेको कुरा उहाँले जानकारी दिनुभएको छ. 1,15,000 नेपाल सरकारको त्यो राहत कोषमा जम्मा गर्नुभएको रहेछ र सरकारी कर्मचारीको नाताले उताबाट पनि तपाईँहरूको त कति 6 दिनको तलब होइन,
2: 7 दिनको
1: 1 हप्ताको भने यता गीतकार भएको नाताले सङ्कटहरूबाट पनि है राम्रो कुरा. यसरी भनौँ अरूको घाउमा अरूको पीडामा मलम लाउनु एक किसिमले भने मन शान्ति मनलाई सकुन पनि त मिल्छ नि,
2: एकदमै एकदमै शान्ति दिन्छ त्यसले पनि होइन, शान्ति पैसा मनैदेखि शान्ति दिन्छ त्यसले पनि
1: यस्ता चिजहरूले. र गीत मात्रै शान्ति होइन, मनलाई पनि शान्ति पार्नको लागि चाहिँ पुण्य कामहरू होइन, एक थुकी सुखी 1,000 थुकी नदी भन्छन् होइन, सानो सानो सहयोगले ठुलो हुन सक्दछ होइन तत्कालको लागि. त्यही भएर पनि सारा नेपालीहरूको भन्नु साथ सहयोग रहनेछ भन्ने हामी पनि विश्वास लियौँ. सरकारी यो फन्डमा धेरैभन्दा धेरै रकम जुटोस् र पीडितहरूसम्म त्यो सहयोग पुगोस् भन्ने हामी कामना गरौँ. र अब बिस्तारै बिस्तारै गीतहरू त तयार हुन्छ होला, बिस्तारै बिस्तारै जनजीवन पनि अब सहजीकरणतिर जानु पर्यो नि होइन,
2: जानै पर्यो नि. अब सधैँ पीडैको कुरा गरेर होइन डिप्रेसनमै गइन्छ जस्तो फिल भयो क्या मलाई त. अहिले यति आउँदा पनि अलिकति बोल्न सक्ने भइयो कि भने जस्तो, अस्तिको दिनभन्दा अलिकति आज सहज भयो जस्तो होइन. कतिले चाहिँ त्यस्तो खालको युट्युब हेरेर औषधि नै खानुपर्ने अवस्था पनि सिर्जना भइराखेको छ अरे कि. हाम्रै अफिसमा पनि एकजना आज के भयो हजुरलाई भनेर सोधेको होइन, म त हिजोदेखि बिरामी परे भन्नुभयो.
1: 2072 सालको भूकम्प पश्चात धेरैलाई त्यस्तो भएको थियो, त्यसपछि अहिले त्योभन्दा ठुलो परिदृश्य भनौँ न,
2: हो त एकदमै ठुलो.
1: किनकि भूकम्पमा त थिचिएका मान्छेहरू बाँच्ने आधार पनि हुँदो रहेछ होइन, अक्सिजन पुग्ने. तर अब त्यो बाढीमा त्यो लेदोले पुरिएपछि जीवन कस्तो होला होइन, हामी परिकल्पना गर्न सक्दैनौँ
2: चाहिँ, हामीले सपनामा पनि सोच्न नसकेको कुरा के त्यो सोस्तानी पढ्दाखेरि चाहिँ को हुरी बतासा र यस्तो यस्तो भयो भनेर कहिले काहीँ सुनिन्थ्यो नि, त्यहाँ अलिकति कानेर सुनिन्छ कि, हो त्यस्तै लाग्यो कि. त्यो चाहिँ म कल्पना मात्रै गरेको होला भन्ने सोच्थेँ, साँच्चै नै कल्पना होइन यथार्थ पनि रहेछ भने जस्तो फिल भयो कि, यथार्थ पनि त्यस्तो हुँदो रहेछ भने जस्तो होइन. 20-25 मिटर माथि चाहिँ त्यस्तो हावा हुरीका साथ चाहिँ लेदो बग्नु भनेको त सानो दिनु कुरा होइन नि, 4 तले घर डुबाउनु होइन.
1: हुन्छ, हामी कुराकानीलाई पनि जोड्दै जानेछौँ, गीत सङ्गीत पनि राख्दै जानेछौँ र यति बेला भने तपाईँले नि लेख्नुभएको एउटा गीत राख्न चाहन्छु. सन्तोष श्रेष्ठको सङ्गीत रहेको रहेछ होइन यसमा, र रचना रिमालको स्वर रहेको र गीत रचना चाहिँ तपाईँको र आमाको बिम्ब टिप्नु भएको रहेछ होइन. संसारको सबैभन्दा प्रिय नाम, पुण्य नाम र कसैले अप्ठ्यारोमा अनि दुःखमा सम्झिने नाम भनेको नि आमै होला. यो गीत राख्छ है त.
3: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ. यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज. बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
4: BFBS Gorkha Radio।

0: Az is a dar ama meri piari ama racionale malco shore che io git rakhe bali haru mazma santo shrestha ko sangeet ani aaj ko atithi gitkar devi parajili lekhnu bhate yo git pashchat bebeskor khariri ko prastuti karyakram shwadim sangam ma sampurna shrota lai swagat garna chahanchu ra devi ji yala pani swagat cha
1: dhanyabad
0: rag bhatra ji le chai lahai tulsi ji purano samjana aayo dhanyabad devi ji bhan lekhnu bhat cha waha bebes ma aunda yahi studio ma aunu bhatyo kei barsha agadi hai samjana cha ni
1: cha malai dai
0: उहाँ हजुरबा भएको नि सम्झना रहेछ है
1: त्यही भन्नु बताइदिइहालेको यहीँबाट उहाँलाई
0: ल अब हजुरबा हुनुभएको छ रघुजी तपाईँलाई धेरै धेरै बधाई छ है
1: र अब
0: परिवारमा
1: आउनु भएको नयाँ शिशुलाई पनि बधाई छ
0: यो अब आमा हुन त अब तपाईँ आफै पनि एउटी आमा भएको नाताले पनि आमालाई सम्झेरै लेख्नु भएको होला यो गीतको सिर्जना गर्दा तपाईँले आफ्नै आमालाई सम्झनु भयो होला आफू पनि आमा भएको त्यो फिल भयो होला थोरै बताइदिनु न
1: आमा भन्ने शब्द चाहिँ त्यतिकै आफैमा प्यारो छ कि आमा भन्ने बित्तिकै त्यो आफै जो कोहीलाई पनि त्यसको भाव नै अर्कै फिल हुन्छ होला सायद होइन मलाई जस्तै हुन्छ होला अनि यो गीत चाहिँ खास मेरो माइजूको आमा अमेरिका बस्नुहुन्थ्यो माइजू मामा माइजू अमेरिकामा हुनुहुन्छ उहाँहरूसँग त्यस पछाडि उहाँ कोभिडभन्दा कोभिड आउँछ भन्ने त थाहा भएन होइन कोभिडभन्दा करिब 2 महिना अगाडि नेपाल आउनु भइरहेको थियो यहीँ बुढा निलकण्ठमा बस्नुहुन्थ्यो त्यतिखेरै उहाँलाई पछि 4-5 महिनापछि कोभिड लागेर बित्नु भयो कि अनि कुनै बिमार केही पनि थिएन अरू त केही पनि नै थिएन त्यतिखेर त छुन पनि पाइँदैन थियो नि होइन कति दर्दनाक अवस्था थियो आफ्नो परिवारको मृत्यु हुँदा पनि आफूले दाह संस्कार गर्न पाइँदैन थियो त्यस्तो अवस्थामा उहाँहरू पनि उहाँबाट आउन पाउनु भएन अनि जहिले माइजूले फोन गरेर रुने के यस्तो आमाको सम्झना आयो आउन पनि पाइएन भन्ने अनि पछि चाहिँ मैले यो गीत अलि अगाडि पनि लेखेको थिएँ आमा त त्यसै प्यारो हुन्छ नि मैले अघि भने आमा हुनेलाई पनि नहुनेलाई पनि होइन अनि ल न त एउटा गीत छ यसो अलिअलि परिमार्जन गरेर यो गीत निकालौँ न त हजुरहरू आएको बेला सुटिङ पनि गरौँ भनेर त्यही सन्दर्भमा
0: हुनुहुन्छ
1: हजुर अनि त्यही सन्दर्भमा मेरो चाहिँ 102 वर्षको हजुरआमा हुनुहुन्छ बिरतामोडमा होइन
0: 102 वर्ष
1: अझै एकदम मजाले बोल्नुहुन्छ कि दिनको एकचोटि मलाई भिडियो कल गर्नुहुन्छ के गर्दैछस् तैँले गरिनस् मैले तँलाई फोन गर्न मन लाग्यो गरेँ केही त्यस्तो अप्ठ्यारो त छैन नि भन्नुहुन्छ अफिसमा पनि फोन गरेर कि त्यति तगडा हुनुहुन्छ अनि जे सबै आमालाई सम्झेर लेखेको गीत हुन चाहिँ उहाँ पनि हुनुहुन्छ त्यसमा उहाँलाई यही एफएम रेडियो होइन बिएफएस
0: रेडियो
1: मार्फत नै उहाँलाई दीर्घ जीवनको अझै कामना गर्न चाहन्छु
0: हाम्रो तर्फबाट पनि आमालाई 102 वर्षको हुनुहुँदो रहेछ दीर्घ जीवनको कामना गर्न चाहन्छौँ हामी उहिलेका बुढाबुढी भनेपछि नि त्यतिखेर त अब अर्ग्यानिक चिजहरू होइन वास्तवमा सबैभन्दा ठुलो कुरो चाहिँ खानपिनै रहेछ है मान्छेको स्वास्थ्यको लागि
1: एकदम हजुरआमा फेरि त्यति टेन्सन लिनुहुन्न थियो कि हजुरबा धेरै अगाडि बित्नु भएको त्यही पनि उहाँ कुनै कुराको हाम्रोमा पनि बस्नुभयो त्यहाँ मामाको रुम थियो होइन मामा अमेरिका जानुभयो त्यतिखेर चाहिँ त्यहाँ बस्दा मैले 5-6 वर्ष उहाँसँग बस्ने अवसर पाएँ भन्नु
0: पर्यो
1: अनि हजुरआमादेखि यस्तै जीवन चाहिँ रमाइलो पनि हुने रहेछ यसरी नै जिउनु पर्ने रहेछ भनेर मैले सिकेँ पनि क्या अलिअलि जतिसुकै दुःखमा पनि खुसी भएर जिउन चाहिँ सक्ने त्यो एक किसिमको कला नै हो भन्छु म चाहिँ कि हामी त दुःखी भयौँ भने आफै रोगी बन्दा रहेछौँ अहिले नै अब यही टेन्सन लिन थालो भने चाहिँ के हुन्छ हुन्छ अब त बाहिरको रोग पो निको हुन्छ त होइन घाउ भएको भन घाउ निको हुन्छ भित्रको मनभित्रको पीडा त केहीले निको हुँदैन त्यो आफै भुलिनुपर्छ अनि मात्रै निको हुँदो रहेछ कि हजुरआमा चाहिँ आफै भुलिन सक्ने कि अनि उहाँबाट त मैले धेरै कुरा सिकेँ अनि दुःख पनि गर्नु हुँदैन भन्ने उहाँको चाहना जस्तो अब त्यतिखेर पनि प्लेनको टिकट त थुप्रो राख्थ्यो नि त झापाबाट यहाँ आएको गएको उहाँ कहिल्यै बसमा हिँड्नु भएन क्या सधैँ प्लेनमा पहिलादेखि नै भोजपुर जाँदाखेरि तराई आएर भोजपुर जाँदाखेरि पनि प्लेनमै जाने कि
0: तपाईँहरूको पुर्खौली भोजपुर हो क्या
1: हजुर हजुर भोजपुर हाम्रो
0: त्यही भएर पो यो भोजपुर खोटाङको मान्छेमा गीत सङ्गीत र साहित्यको प्रभाव हुन्छ भने त्यो कता कता आइहाल्दो रहेछ होइन भेगी हिसाबले पनि होइन
1: धेरै हुनुहुन्छ होइन भोजपुरको खोटाङको
0: रामप्रसाद थापा काउजादी दाईले चाहिँ तुलसीजी नमस्कार साथै आजको अतिथिजीलाई पनि नमस्ते भन्नुभएको छ है बेलायतबाट हुनुहुन्छ र विष्णु कुमारी विश्वकर्माजीले बेजिङ स्टोक युकेबाट लेख्नुहुन्छ है उहाँ नमस्कार तुलसी सर हजुरको पाहुनालाई पनि नमस्कार हजुरहरूको कार्यक्रम सुरुदेखि सुन्दैछ है बेजिङ स्टोकबाट भन्नुभएको छ बेलायतबाट हुनुहुन्छ विष्णु कुमारी विश्वकर्माजीलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद छ अनि गीतकार हुनुहुन्छ तेन्जी पाखरिनजी उहाँ लेख्नुहुन्छ नमस्ते तुलसी सर साथै आजको पाहुना प्रिय मित्र देवीज्यूलाई पनि सम्झना तथा सम्पूर्ण रेडियो प्रेमीहरूमा हार्दिक नमन कार्यक्रमको सुरुवातदेखि नै नेपाल आमाको दुखद अवस्थालाई समेटेर प्रस्तुत गर्नुभएको भलाकुसारी सुन्दैछ है सर भन्नुभएको छ उहाँले त गीत पनि लेख्नु भएको छ हिजो मैले राखेको थिएँ अनि यति यदि सम्भव भएमा देवीज्यूकै शब्दमा रहेको कुनै पनि एउटा गीत सम्पूर्ण रेडियो सुन्नुहुने श्रोताहरू मित्रहरूको लागि बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु भनेर रेडिङ युकेबाट तेन्जी पाख्नुजीले लेख्नु भएको छ परिचित नाम तपाईँसँग धेरै धेरै धन्यवाद दिन चाहन्छु गीत त म वाकै राख्छु केही पश्चात है र तेन्जी पाख्रिजी साथी देवेश गोर्खा रेडियोको माध्यमबाटै पनि मित्रता जोडिएको होला है धेरैसँग
1: त्यो पनि हो कि अलिक अगाडि नै चिनेको उहाँलाई गीतकार सङ्घ मार्फत हो कि अथवा केही मार्फत जोडियौँ अनि फेसबुक मार्फत पनि हुनसक्छ होइन अलिक अगाडि नै अनि त्यसरी चिनेको उहाँलाई चाहिँ गीतकारै हुनुहुँदो रहेछ गीतकारले त गीतकारलाई चिन्नु
0: पर्छ
1: मन पनि लाग्दो रहेछ
0: सर्पले सर्पको खुट्टा देख्छ भने जस्तो होइन अनि हाम्रा सरोज वाग्लेजी चाहिँ टेक्सास युएसएबाट हुनुहुन्छ युएसए अमेरिकाको टेक्सास युएसएबाट हुनुहुन्छ नमस्ते तुलसी तथा देवी पराजुरी म्याम भन्नुभएको छ म पनि हजुरहरूको यो रमाइलो भलाकुसारी सुन्दैछु अत्यन्तै रमाइलो ज्ञानवर्धक लागिरहेछ देवी पराजुरी म्यामलाई आगामी दिनहरूमा अझ उत्कृष्ट लेख तथा सिर्जनाहरूको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु उहाँको लेखनीले निरन्तर नयाँ उचाइ हासिल गरोस् भनेर पृथ्वीको अर्को गोलार्धबाट युएसएबाट टेक्सासबाट हुनुहुन्छ उहाँ है त्यताको बिहानीबाट सुन्दै हुनुहुन्छ उहाँलाई धन्यवाद छ
1: मैले यहाँले भनेअनुसार नै साँच्चै नै मैले एउटा उपन्यास आदि लेखेको छु पहिलोचोटि आउँदा पनि मैले लेखिरहेछु भनिरहेथेँ होइन अफिसको व्यस्तताले गर्दा पनि त्यसलाई पुरा गर्न सकेको छुइनँ सायद म चाँडै नै पुरा गर्छु यहाँहरूको माया अझै
0: पाइरहेको धनवीर पुनज्यू लेख्नुहुन्छ उहाँ पनि गीत गाउनुहुन्छ राइजिङ स्टोक युकेबाट हुन्छ नमस्कार तुलजी आजको हजुरको अति लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सुन्दै भरपूर मनोरञ्जन लिइरहेछु आजको अतिथि गीतकार देवी पराजुलीमा नमस्कार छ है भनेर लेख्नु भएको छ धनवीर पुनज्यूलाई उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र एउटा गीत अघि तेन्जी पाखरिनजीले भनिहाल्नु भएको छ तपाईँकै गीत राख्नेलाई मैले यहाँ भनौँ रेडी तयारी पारेछु प्ले लिस्टमा राखिसकेछु होइन बुट्टे चोलीमा यो गीतको बारे केही भन्न चाहनुहुन्छ मेलिना राई र मनोज साम सुहाङ राईले गाउनु भएको छ होइन सङ्गीत मनोजीकै होला
1: हजुर मनोजीकै हो अनि यसमा चाहिँ विशेष मेरो अस्ट्रेलियामा बस्ने बहिनी ज्वाइँले अभिनय गर्नु भइरहेछ
0: भिडियोमा चाहिँ
1: हजुर भिडियोमा चाहिँ अनि यो गीत चाहिँ अलिक रोमान्टिक रोमान्टिक टाइपको पनि छ अनि यसमा चाहिँ म अफिसमा काम गरेर हो कि खोइ त्यस्तै त्यस्तै काम गरेर होला एक दुईवटा शब्दहरू अफिसियली शब्द पनि पाउन सक्नुहुन्छ
0: ल उसो भने अघि शर्मिला अधिकारीजीले एउटा अलिकति रोमान्टिक गीत सुनौँ भन्नुभएको थियो ल त यो गीत राखौँ है त र आदन सुधार यो गीत पश्चात पनि यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ र यस गीतका गीतकार चाहिँ आजको अतिथि देवी पराजुली हुनुहुन्छ सङ्गीत यसमा मनोज राईको रहेको छ अनि सामसुङ राईको स्वर चाहिँ यसमा मेलिना राई र मनोज सामसुङ राईको रहेछ र गीत पश्चात समाचार समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ

0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाड़ीमा 1114 जनाको शव फेला परेको बताएको छ। प्राधिकरणको हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी चितवनमा 348 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190, नुवाकोटमा 155, गोर्खामा 66, दहादिङमा 59, रसुवामा 41 र तनहुमा 38 जनाको शव फेला परेको छ। फेला परेका शव मध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाइएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाउनु भएको हो।
1: आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि, यो तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। नेतृत्व खोजेको छ देशले, जनताले आश्वासन खोजेको छैन, हरेक ठाउँमा सरकारको उपस्थिति खोजेको छ, पीडित नागरिकले पोस्ट होइन संकटमा राज्य देखियोस्।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा रासोपाका तर्फबाट भनाई राख्दै उहाँले रसुवाको भोटेको सिबाड़ी पीड़ित परिवारले महसुस गर्ने गरी नागरिकको जीवन रक्षाका काम गरिरहेको बताउनुभयो।
2: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो। त्यसैले यस्ता विपत्तिमा नेतृत्वको आफ्नो जिम्मेवारीको स्थान नछोडी कमान्ड, कोअर्डिनेसन, कम्युनिकेसनको श्रृङ्खला बलियो बनाइराख्नुपर्छ। मैदानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी र स्वयंसेवकले हाम्रो पछाडि निर्णय लिन सक्ने राज्य नेतृत्व दृढतापूर्वक उभिएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ। जिम्मेवार नेतृत्वको उपस्थिति आफैमा उद्धार कर्मीका लागि साहस, निकायहरूका लागि निर्देशन र नागरिकका लागि भरोसा हो। त्यसैले संकटका बेला पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो प्राथमिक जिम्मेवारी पहिचान गरी त्यसैमा अडिग रहँदै प्रत्येक निकायले अझ जिम्मेवार र परिणाममुखी ढङ्गले परिचालन गर्न सक्नु पनि वास्तविक नेतृत्वको परीक्षा हो। ज्यानको जोखिम मोलेर काम गरिरहेका छन्। उद्धारको जटिलता बढेपछि छिमेकी राष्ट्र लगायत देशका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको छ। विशेषत जलविद्युत आयोजनाका सुरुङभित्र सम्भावित रूपमा फँसेका सयौं श्रमिकसम्म पुग्न नेपाली सेना तथा अन्तर्राष्ट्रिय टनल रेस्क्यू विशेषज्ञहरू संयुक्त रूपमा परिचालित भइरहेका छन्।
0: नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउबा समूहले 15 महाधिवेशन मक्सिरमा गर्ने प्रस्ताव गरेको छ। चुनदेवीमा भएको बैठकमा मक्सिर 21-23 गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव भएको हो। बैठकमा असोज 15 गते ओडा, 20 गते पालिका, 23 गते प्रदेश निर्वाचन एवं प्रतिनिधि सभाको निर्वाचन क्षेत्र, कार्तिक 15 गते जिल्ला र मक्सिर 4 गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरेको हो। भारतले राहत सामग्रीसहित 5 विमान नेपाल पठाएको छ। थप 11 जना उद्धार विज्ञ र विशेष उपकरण सहितका उद्धारकर्मी पठाएको विदेश मन्त्री एस जयशंकरले बताउनु भएको छ। सो विमानमा 5.5 टन अत्यावश्यक औषधि र अन्य राहत सामग्री पनि पठाइएको छ। बाढ़ी पीड़ितका लागि राहत सामग्री लिएर कोरियन एयरफोर्सको जहाज पनि काठमाण्डु अवतरण गरेको छ। यस अगाडि नै कोरियाको दा टोली आएर बाढ़ी प्रभावित क्षेत्र का सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ। विश्व स्वास्थ्य संगठनको अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रोगको संक्रमण बढ़ने ठूलो जोखिम रहेको छ। संगठनका प्रवक्ता क्रिस्टियन ल्यान्डमेयर:
3: फ्लडिङ, डिस्प्लेसमेन्ट, ओभरक्राउडिङ, स्टेग्नेंट वाटर can increase the risk of disease outbreaks. WHO is supporting surveillance to monitor the potential increase in these areas of dengue, scrub typhus and other communicable diseases.
0: आईएफआरसीका अपरेशन म्यानेजर म्याड ब्याडेलले बाँचेका मानिसहरू परिवारका सदस्य खोज्न आफै अघि सरेका देखेको बताउनु भएको छ।
4: Search and rescue is still ongoing and the monsoon hasn't stopped. People are coming back to look for their homes and what's left of them. We met a group digging through the mud for their mother, 82 years old, on the
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो बीएफबीएस कुल

0: नमरी बाँचे दैवले साँचे भेटौँला अर्को साल सलल बग्ने त्रिशुली नदी माझीले हानेल जाल. यसपालि त्रिशुली नदीमा माझीले मात्रै जाल हानेन, सिङ्गो प्रकृतिले नै जाल हानेर धेरै निर्दोष नेपालीहरूको ज्यान गएको यो दुःखद क्षणमा हामी छौँ. तर पनि जीवनलाई अगाडि बढाउने क्रमलाई निरन्तरता दिइरहेका छौँ. र यसै गीतको साथ गीतकारले राज काम मगरले लेख्नुभएको गीत थियो यो, जसमा स्वर रहेको थियो मकर रञ्जन र मेचु थिमालको मकर रञ्जनकै सङ्गीत रहेको थियो. र यसै गीतको साथ कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको दोस्रो खण्डको उठान गरिसकेको छु र सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु, सुधार्न चाहन्छु. सङ्गीत यसमा मेचु थिमालकै रहेको थियो, गीत लेख्नु भएको थियो यतिखेर भने अक्सफोर्ड बेलायतमा बस्नु नै राज काम मगरले. र यसै गीतको साथ कार्यक्रम स्वर्णिम सङ्गम बुधबारको यो व्यवसायको दोस्रो खण्डको उठान गरिसकेको छु र सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु, देवीजीलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु, यहाँलाई फेरि पनि स्वागत छ.
1: थ्याङ्क यू.
0: अब निरन्तर कलम चलाइरहनु भएको छ, गीत लेखिरहनु भएको छ है, कस्ता गीतहरू लेख्दा मनमा अलिक बढी सन्तुष्टि मिल्छ तपाईँलाई चाहिँ?
1: लेख्न त नारीवादी भन्छन् कतिले त मलाई, होइन, नारी सम्बन्धी गीतहरू बढी लेख्नुहुन्छ भन्छन्, तर नारीलाई उत्प्रेरित गर्न खालका गीतहरू अझ बढी मनपर्छ मलाई चाहिँ. मैले यहाँ अहिले मेरो युट्युबमा पनि छैन, त चाहिँ सायद अडियो प्लेटफर्ममा छ, होइन, उठाउँ है जागौँ हे दिदी बहिनी आत्मा आत्त गाँसेर यो छिचो मिचो सधैँका लागि चौगेर अब तोडेर भनेर एउटा गीत मैले लेखेको थिएँ. त्यसको सङ्गीत चाहिँ हाम्रो अशोक कुमार राई दाइले गर्नुभएको थियो, स्वर तिनजनाको छ त्यसमा, मैले अहिले बिर्सेँ. हो त्यस्तो टाइपको गीतहरू नारीलाई चाहिँ उत्प्रेरित गर्ने खालको गीतहरू मनपर्छ कि. हामी सहरमा बसेर हामी नारी पुरुष बराबरी भनेर त्यसरी होइन, गाउँतिर त साँच्चै भन्यो भने महिलाहरूले दुःख पनि पाउनु भइरहेछ नि त पुरुषकै कारणले पनि. दिनभरि पुरुष चाहिँ गएर जाँड रक्सी खाइदिने अनि के गर्ने, अनि बेलुका आएर त्यही महिलालाई कराएको छ, अझै भात पकाएकी छैनस् भन्दै कराएको छ कि. त्यो अवस्था पनि छ नि त. अनि गीतै मार्फत भए पनि अलिकति भए पनि उत्प्रेरणा मिलोस् भनेर पनि मैले त्यस्ता खालका गीत लेख्दा चाहिँ अझ बढी सन्तुष्टि भएको फिल हुन्छ मलाई.
0: नारीवादी गीत लेख्नु मन लाग्छ भनिहाल्नु भयो, अरूको जीवनलाई हेरेर गीत लेख्नु भएको रहेछ, होइन. गीतकार देवी पराजुले लेखेका गीतहरूमा आफ्नो जीवनको कथाहरू चाहिँ कतिको भेटिन्छ?
1: आफ्नै जीवनको कथा नै भनेन कि, त्यस्तो टाइपको कथा नै भनेन, होइन,
0: अरूको जीवनको त लेख्नुहुन्छ. आफ्नो जीवनले भोगेका कुराहरूलाई सृजनामा उतार्नु भएको छ कि बिम्बको रूपमा हुन्छ नि?
1: छैन, खासै छैन नै, अरूको त छुइहाल्छ नि, होइन, सबै त्यो गीतले नछोए पनि कुनै अन्तराल त छुन्छ.
0: गीत जन्माउनु पनि अब नारी भएको एउटा प्रसव पीडा जस्तै हुन्छ भने एउटा गीत जन्माउनुको लागि कतिको गाह्रो कतिको सहज हुन्छ?
1: कुनै बेला गाह्रो हुन्छ, कुनै बेला त्यो गीत आफै फुरेर आइहाल्छ, होइन, कसैले यो गीत लेखिदिनु न यस्तो किसिमको भन्नुभयो भने

0: त्यो गीत लेख्न चाहिँ महिनौ लाग्न पनि सक्छ अथवा नलेख्न पनि सकिन्छ कि त्यो टाइपको होइन तर ठ्याक्कै फुरेको बेला त्यो आधी घन्टामै 15 मिनटमै लेखिन्छ फेरि थाहा नै हुन्न कि मलाई चाहिँ अरूलाई सबैलाई त्यस्तो नहोला होइन मलाई चाहिँ खोइ फुरेको बेला चाहिँ यस्तो सम्झिराखेपछि त्यो ठ्याक्कै फुर्छ कि कुनै कुनै बेला चाहिँ घरि स्थायी घरि अन्तरा होइन अनि यसो नोटप्याडमा लेखिहाल्छु
1: सजिलो छ अहिले त डायरी बोक्नु परेन होइन मोबाइलको
0: स्कुटी एक ठाउँमा रोक्यो
1: ए त्यसरी पनि गीत लेख्नु भएको छ
0: लेखेको छु मैले के मेसेज लेखेको
1: के फेरि ड्राइभिङ गर्दा गर्दा गीत सम्झिँदै हेर्दाखेरि अलिकति हुँदैन
0: छैन आजसम्म त्यस्तो भएको अझ रमाइलो लाग्छ कि गीत सम्झिँदै हिँड्नु भने
1: सम्झिँदै हिँड्न भन्दा पनि कहिलेकाहीँ यो सडक सायरीहरू पनि गीत लेख्ने गर्नुभएको छ चाहिँ कहिलेकाहीँ जन्मिन्छ नि त्यस्तो गीतहरू गाडीको पछाडि एक एकवटा सायरीहरू लेखिरहेको हुन्छ है कहिलेकाहीँ छुन्छ त्यस्तो चिजहरूले जस्तै मैले एउटा गीत लेखेको थिएँ कि मैले सम्झना गर्न चाहे तिमीलाई भुल्दैछु किस्ता किस्तामा तिम्रो तस्बिर मेट्दैछु दिलको भित्तामा यो वास्तवमा यो गीतको पहिलो स्थायी चाहिँ एउटा ट्रकको पछाडि क्या ती धुवा छोड्यो मुरमुरिँदै मोटरसाइकल कुदाउनेहरूको समस्या तपाईँलाई थाहा छ नि स्कुटी गाडीले धुवा यसो हेरेको पछाडि चाहिँ तिमीलाई भुल्दैछु ठुली किस्ता किस्तामा लेखेछ कि त्यो चिजले छोयो क्या ठुलीको छमा चाहिँ तिमीलाई भुल्दैछु म किस्ता किस्ता भनेर लेखेँ वास्तवमा त्यो गीतको श्रेय चाहिँ त्यो सडक सायरी भन्छ गाडीको पछाडि लेखेँ कहिलेकाहीँ म हेर्छु गाडीको पछाडि कस्तो राम्रो राम्रो कुराहरू लेखेको हुन्छ नि होइन भने चाहिँ तपाईँ चाहिँ ड्राइभिङ गर्दा गर्दा सम्झना आयो भने एक साइडमा स्कुटी राखेर
0: नभए अफिस पुग्ने बित्तिकै लेख्छु भन्छु बिर्सिहालिदिँदो रहेछ कि फेरि त्यहाँ राख को भेट भन्छ गफ गर्न थाल बिर्सिन्छ कि त्यस्तो पनि परिरहेछ धेरैचोटि
1: रघु भट्टराईजीले युएसएबाट हुनुहुन्छ बोस्टनबाट चिन्नुहुन्छ नि उहाँले लामो लेख्नु भएको छ पढ्छु है त नमस्कार तुलसी आजको अतिथि गीतकार देवी परालजीमा नमस्कार समय त कति छिटो बित्ने पो रहेछ पत्तै नहुने म केही वर्ष पहिले नेपाल आएको बखत बेबेस रेडियो स्टेसनको अवलोकन साथै तुलसीजीलाई भेट्न बानामा तिथिमिति त ठ्याक्कै बिर्सन्छु त्यहाँ पुगेको थिएँ र सौभाग्यवश देवी पराजुजी पराजुलीजी त्यही दिन अतिथिको रूपमा रेडियो बेबेसमा आउनुभएको थियो र त्यही कार्यक्रम लाई प्रत्यक्ष हेर्ने सुन्ने मौका मिलेको थियो आज त्यो दिनलाई फेरि ताजा बनाइदिनु भयो देवीजीका गीतहरू अनि देवीजीको आतिथ्यले तर यसपालि मेरो भने प्रत्यक्ष साक्षी बन्ने मौका चाहिँ मिलेन तर सुनिरहेको छु देवीजीको गीतहरू सबै सुनि नै रहन्छु सधैँ एउटा कुशल प्रशासकको कलम गीत साहित्यमा सशक्त चल्नु भनेको नेपालीहरूको लागि गर्वको कुरा हो यहाँको कलम अझ सशक्त चलो शुभकामना धन्यवाद भनेर लेख्नु भएको छ
0: धन्यवाद धेरै धेरै धन्यवाद राख्छु
1: केही वर्ष अगाडि नेपाल आउँदाखेरि साक्षी बन्न पाए सधैँ त यो मौका नमिल्नु सक्छ किनकि पृथ्वीको अर्को गोलार्धमा हुनुहुन्छ होइन अर्को चोटि आउँदा सँगै बोलाउँला होइन धन्यवाद दिन चाहन्छु हाम्रो रघु भट्टराईजीलाई सम्झना छ नि है त्यो दिन
0: एकदमै सम्झना छ
1: ल रघुजी धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई अनि यसै गरी यहाँ अर्का गीतकार हुनुहुन्छ घनबहादुर थापा मगर बेलायतबाट हुनुहुन्छ है उहाँ चाहिँ नमस्कार तुलसी सर र आजको अतिथि गीतकार अधिकृत जीव भलाकुसारी सुनेर मनोरञ्जन लिइरहेछु है उहाँलाई हार्दिक नमन र उहाँको कलम निरन्तर चलिरहोस् यही शुभकामना छ भन्नुभएको छ
0: धन्यवाद यहाँलाई पनि धेरै धेरै
1: र भाउजू कृष्ण थापा मगर संयुक्त रूपमा सुनिरहनु भएको छ उहाँहरू दुवैजनालाई धन्यवाद छ होइन
0: थ्याङ्क यू
1: धेरै धेरै धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगरलाई कार्यक्रम चुनिदिनु भएकोमा र सुनेर हामीसित प्रत्यक्ष रूपमा जोडिनु भयो यहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु अनि यहाँ लेख्नुहुन्छ तुल पुन्जी हुनुहुन्छ बेलायतबाट नमस्कार तुल सर साथै आजको अतिथि देवी पराजीज्यूलाई पनि हार्दिक नमस्कार लोकप्रिय कार्यक्रम सुनिरहेको छु र आज सम्पूर्ण कार्यक्रमभरि तपाईँहरू सँगै रहनेछु भनेर लेख्नु भएको छ अनि अगाडि लेख्नुहुन्छ देवीज्यूलाई अझै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना भनेर लेख्नु भएको छ उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ तुलपुन बेलायतबाट हुनुहुन्छ उहाँलाई पनि धन्यवाद
0: यहाँलाई धेरै धेरै धन्यवाद छ यहाँहरूको यस्तै माया पाइराख्यो भने पक्कै पनि गीत मात्रै होइन मैले मेरो उपन्यास पनि पुरा गर्नेछु भन्ने वाचा पनि गर्दछु
1: यो उपन्यास पनि लेखिरहनु भएको छ भनेपछि उपन्यास के सामाजिक उपन्यास हो कि के छ
0: सामाजिक उपन्यास नै
1: भने चाहिँ कलम चाहिँ चलाइरहनु भएको रहेछ है निरन्तर उसो भने
0: चलाउनु पर्यो नि होइन
1: उपन्यास लेख्नु भनेको पनि फेरि चान्चुने कुरा होइन नि विषयवस्तु होइन गहन अध्ययन पनि गर्नु पर्यो र उपन्यास लेख्नु झनै गाह्रो होला है किनकि उपन्यासमा धेरै कुराहरू मिलाउनु पनि पर्छ होला नि
0: एकदमै गाह्रो गाह्रो चाहिँ तर मैले त्यो कल्पना गरिसकेको छु कि यो उपन्यास यसको सुरुवात यस्तो, यसको इन्डिङ यस्तो, यसमा यो यो कथावस्तुहरू हुन्छ भनेर मैले त कल्पना गरिसकेको हुनाले त्यस्तो गाह्रो सायद नहोला जस्तो लाग्छ
1: उपन्यास लेख्नको लागि. होइन, हुन्छ, हामी कुराकानीलाई फेरि पनि निरन्तरता दिनेछौँ. यसबीचमा अब हरितालिका तिज पनि नजिक नजिक आउँदैछ. यसपालि हुन त यो भटेकोसीको बाढीले गर्दा तिजका धेरैभन्दा धेरै त नभनौँ सम्पूर्णै कार्यक्रम जस्तो कार्यक्रम स्थगित भएको छ र तिजका दरका लागि छुट्याइएका भनौँ त्यो पात्री प्यालेस र भेन्यूहरूको पैसा चाहिँ यता बाढी पीडितलाई नै सहयोग होस् भन्ने उद्देश्यले एकदम भनौँ ठुलो मन उदार मन देखाउनु भएको छ हाम्रा नेपाली दिदीबहिनीहरूले. राम्रो कुरा पनि हो र अब हुन त यो बाढी आउनुभन्दा पूर्व सन्ध्या अगाडि नै लेखिसक्नु भएको गीत भएको हुनाले श्रोतामा चाहिँ राखिहाल्छ त यो गीत र त्यसपछि हामी बाँकी कुराकानी गर्दै जानेछौँ.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु.
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्.
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.

0: हजुर श्रोताहरू, ढल्की ढल्की मै नाच्दा ताली बरार साडी फरार रमाइलो तिजको भाका। वास्तवमा तिजका गीतहरू नाच्ने हुन्छन्, तिजका गीतहरू नचाउने हुन्छन् र पीडाका गीतहरू पनि हुन्छ तिजमा। र मिठो गीत यसपालि तयार भएको गीत रहेछ, सबैले नचाउने उहाँको सोच थियो होला देवीजीको, तर प्रकृतिसँग हाम्रो के लाग्छ र प्रकृतिको पीडाले गर्दाखेरि त्यो रमाइलो कार्यक्रमहरू करिब करिब सबैजसो बन्द भएको छ। तर पनि यो गीतको बारेमा अलिकति बताइदिनुहोस् न, भिडियो पनि आइसकेछ, आफै नाच्नु भएको छ, अरूलाई नचाउनु भएको छ, होइन केही भन्न चाहनुहुन्छ? जुन प्रसाई मुनले गाउनुभयो गीत, होइन, कमल अधिकारीको सङ्गीत रहेको छ तपाईँको रचनाको।
1: यो गीत चाहिँ एक वर्ष अगाडि नै अडियो रेडी भइरहेको थियो, होइन?
0: ए, अडियो चाहिँ एक वर्ष अगाडि नै?
1: हजुर, म बिरामी भएपछि मैले त्यसलाई त्यतिकै थाती राखेर अनि अहिले चाहिँ निकाल्छु भनेर नै निकालेको, अलिक अगाडि निकालिसकेको थियो, सायद मजाले जान्थ्यो होला, होइन? अब यो चाहिँ हुन चाहिँ गाउँघरमा यथार्थ कुरालाई मैले प्रायःसो गीतमा चाहिँ त्यही कुरालाई निकालेको मात्रै हुन्छु कि, होइन? जस्तो बाबाज्यूले किनिदिनु भएको सिको फाइभ, त्यतिखेर हामी सानो हुँदाखेरि सिको फाइभ लगाउने मान्छे त ठुलो हुन्थ्यो नि त, होइन? सिको फाइभ घडी लगाउने मान्छे त निकै धनी जस्तो हुन्थ्यो कि। हुन चाहिँ मैले चाहिँ डुप्लिकेट किनेको थिएँ अनि त्यो बुवाले किनिदिनु भएको घडी यति माया लाग्ने कि पछिसम्म पनि त्यही घडी नै लगाइरहेको थिएँ कि मैले।
0: र त्यही भएर पनि साडीको प्रसङ्ग पनि जोड्नुभयो, सिको, होइन?
1: साडी अब श्रीमानले किनिदिनु भएको साडी, होइन? त्यही साडी नाच्दा, त्यही साडी लगाएर नाच्दाखेरि सबै साथीहरूले ताली बराएर बजाइदिनु भयो। आँचल मेरो आँचल त्यस्तै गरौँ, मैले ढल्की ढल्की मै नाचेँ भनेर त्यो चाहिँ यथार्थ कुरालाई उतारेको भनौँ न। दाजुले मलमल पछ्यौरी किनिदिनु भयो, यस्तै यस्तै कुरालाई, अनि आफ्नो कमाइले चाहिँ शिरबिन्दी टिका मेरो आफ्नो कमाइले किने, हेर त मुहार कति झलल बलेको छ, आफ्नो कमाइ भनेको आफ्नै हुन्छ भनेर त्यसमा देखाउन खोजेको पनि हो।
0: र यो साडीको प्रसङ्ग आउँदै गर्दाखेरि यो भटेकोसीको बाढीमा पनि एउटी नारीको साडीले 21 जनाको ज्यान बचाएको समाचार पढेको थिएँ मैले, होइन? किनकि त्यो भूगोलै त्यस्तो छ, चट्टानै चट्टानको भूगोल, भाग्दाखेरि माथि जानको लागि गाह्रो हुन्छ, बाटोहरू भएको दौडेर कुद्नुपर्ने, तर त्यहाँ माथि गएको एकजना महिलाले चाहिँ आफ्नो साडी तल फालेर त्यो साडी समातेर चाहिँ अरू 21 जना चाहिँ माथि चढ्न सफल भएछ भनेपछि साडीमा एक किसिमको शक्ति पनि रहेछ, होइन?
1: होइन,
0: र हामी खुसी भयौँ 21 जनाको त्यो जीवन बाँच्नु भनेको, होइन? अब हजारौँले आफ्नो भनौँ जीवन गुमाएको बेला 21 जना बाँच्दा पनि हामी थोरै भए पनि खुसी हुन सक्दछौँ नि, होइन? त्यसको श्रेय साडीलाई गएको छ, होइन? आज मैले समाचार पढेको थिएँ, तपाईँले यहाँ साडी फरेर गीत लेख्दै गर्दाखेरि गीत चाहिँ रमाइलो भनेर रहेछ, सबैले नचाउने गीत बनाउनु भएको रहेछ, तर परिस्थितिले गर्दाखेरि अलिकति हुन त अब यो बिस्तारै अरू अरू तिजमा पनि नाचौला अरे, होइन? यो त सिर्जना त रहिरहन्छ नि,
1: सोचिरहेको छु। तर कतिपय ठाउँमा नि यस्तो अवस्था पर्दाखेरि झन् दुःखदायी कुराहरू हेरिरहेको भने झन् गाह्रो हुन्छ, मैले अघि नै पनि भने, होइन? झन् गाह्रो हुन्छ, बरु यसो यस्ता खालका गीतहरू सुनेर पनि मन बहलायो भनेदेखि मान्छे डिप्रेसनतिर जाँदैन जस्तो।
0: अघि शर्मिलाजीले युएसबाट त्यही कुरा लेख्नु भएको थियो, अलिक रमाइलो गीत सुन न भनेर, होइन? वास्तवमा यसो मोबाइल हेर्यो त्यही चिज आउँछ, समाचार खोल्यो त्यही चिज आउँछ, म त घरिघरि अहिले त त्यो हेर्नु पनि छोडिसके।
1: धेरै त्यसो गर्नुभएको छ, धेरैले नै एकदमै
0: त्यो विभत्स्य काली लाग्दो दृश्यहरू देख्दाखेरि केही नभए पनि 2-4 घन्टा मन अलिक गरिदिन्छ, अनि त्यसले अघि तपाईँले भने जस्तै डिप्रेसन भन्दा पनि एकदम पीडा हुँदो रहेछ कि,
1: एकदमै पीडा। महिलाहरू त छिटो डिप्रेसनमा पनि गइन्छ कि जस्तो लाग्छ कि मलाई, त्यो एकदमै त्यो आदि यदि हात मात्रै हेरिराख्दाखेरि, अब कसैले कसैलाई चिन्नको लागि आफ्नो ट्याटु हेर्नु त,
0: हजुर,
1: मान्छे चिन्नलाई, होइन, कति गाह्रो के, छेद विच्छेद भएको अवस्थामा ट्याटोले गर्दा चिनियो, अब त्यस्तो अवस्था हेर्दाखेरि नै निकै गाह्रो भइरहेको हुन्छ कि। अनि म पनि कतिलाई अहिले त भन्छु, अब हेर्दै नहेर्नुहोस्, हेरौँ भने हजुरलाई झन् गाह्रो हुन्छ, बिरामी हिजो हस्पिटल गएँ यस्तो भयो भन्नुहुन्छ नि, हस्पिटलै जानु पर्दैन, अब नहेर्नुहोस्, बरु गीत सङ्गीत सुन्नुहोस्, त्यसैले बरु अलिअलि आनन्द दिन्छ, अब हुन्न जे नहुनु भइ त हालो, होइन? रोकेर हामीले रोकेर रोकिँदैन, त्यहाँ त्यत्रोजना जानु भइरहेछ, उद्धार गर्दै हुनुहुन्छ सायद, अब पनि अझै पनि सकुशल निकाल्न अझै सफल हुनुहुन्छ, विश्वास गरौँ, होइन?
0: हजुर, अब तपाईँले तिजको गीत रमाइलो गीत लेख्नु भएको छ साडी फरर, होइन तिजको गीतमा चाहिँ पहिले पहिला होइन पीडाका कुराहरू हुन्थ्यो, होइन महिलाका पीडाका, माइतीको सम्झना, श्रीमान सीताको प्रसङ्गहरू हुन्थ्यो, तर अहिलेको तिजको गीतहरू चाहिँ अलिकति त्यो चिजहरू त्यो हराउँदै गएको छ नि, यसलाई कसरी समयको परिवर्तनसँगै यस्ता भन्नु शब्दहरू आएको हो कि के हो? हुन त हिजो पीडा किन हुन्थ्यो भने एउटी चेली माइती जानको लागि घन्टौँ हिँडेर जानु पर्थ्यो, त्यो हिँड्दै जाँदाखेरि बाटोमा विभिन्न अप्ठ्यारोहरू भोग्नु पर्थ्यो होला, तर अहिले सबै ठाउँमा मोटर बाटो पुगिसकेछ, होइन जानको लागि सजिलो, गाउँ गाउँमा मोटर बाटो पुगेछन्, हिजो जस्तो अप्ठ्यारो छैन है।
1: पहिला चाहिँ वर्षमा एक दिन पनि बल्ल बल्ल माइत जानु दिनुहुन्थ्यो अरे कि, त्यो अनि फेरि घरमा मिठो मसिनो पनि त खान पाइँदैन थियो अरे होइन, अनि माइत गएर मिठो मसिनो खाइन्छ, आमाले पकाएको खाइन्छ, अनि त्यति टाढा हजुरले भने जस्तो दुई दिन हिँडेर एक दिन हिँडेर बल्ल बल्ल माइत पुगिन्छ, त्यो नै कारुणिक दृश्य पनि हुन्छ, प्लस घरको अब अलिक जस्तो पनि भएर बस्नुभएको हुन्थ्यो नि त पहिला पहिला त कति होइन, अनि त्यो कुरा चाहिँ गीत मार्फत पोख्नुहुन्थ्यो, अहिले अब त्यस्तो आफै अलिक सक्षम नै भइसक्यौँ धेरै जसो भनौँ न, अनि सक्षम भइसकेपछि अझै पनि म पीडामै छु, म चाहिँ जेलैभित्र छु, म यस्तो छु भनेर भन्नु चाहिँ व्यर्थ हो, बरु इन्करेज खालको गीतहरू लेखौँ जस्तो लाग्छ कि मलाई चाहिँ, महिलालाई इन्करेज भनौँ न सूचना खालको, सुसूचित गर्ने खालको कि त्यस्तो लेख्यो भने अझ उहाँले त्यो सिकेर ए यस्तो रहेछ है भन्नुहुन्छ नि त होइन, यहाँ गयौँ भने हामीले यो सूचना अहिले कति ठाउँमा दिइराखेको हुन्छ नि, यसो गर्नुहोस्, यसो गरेपछि यसो गर्नुहोस्, अनलाइन फर्म भर्न यसो गर्नुहोस् भनिराखेको हुन्छ नि होइन, त्यो पनि त सुसूचित गराएको हो नि त, त्यसरी नै जानिन्छ होला, अनि आफ्नो हक अधिकार लिन पनि सहज हुन्छ, अनि त्यसरी पीडामै डुबिराख्नु पर्दैन होला जस्तो लागेर पनि मलाई चाहिँ अहिलेको अवस्था अनुसार पनि लेखेको यहाँले ठिक भन्नु।
0: हुन त अब भोटेकोसीको प्रसङ्गसँग जोडौँ होइन, भोटेकोसीको त्यो काली लाग्दो बाढीले कति धेरै संरचनाहरू बगाए है, तर तिजका गीतहरूको शब्द र तिजका गीतहरूले चाहिँ हाम्रो संस्कृति बगाइरहेछ भन्छन्, यसलाई कसरी लिनुहुन्छ?
1: त्यस्तै खालको गीत श्रोताहरूले पनि मन पराउनुहुन्छ नि त, फेरि अस्ति के गीत हो त्यो ठस्स गनाउने कि के समथिङ, म त त्यो सम्झिन पनि चाहन्न कि, त्यस्तो टाइपको गीतहरू चाहिँ टन्न धेरै भ्युज गइरहेको हुन्छ कि, हामी त्यस्तैमा रमाउन खोजिरहेका छौँ, हामीले हाम्रा परम्परा मूल्य मान्यता संस्कार नबिर्सिदिए हुन्थ्यो भने जस्तो लागेर चाहिँ, तर त्योभन्दा पनि यतातिर चाहिँ जाओस् न बरु यो संस्कार, त्यस्तै बाढीले बगाए जस्तो भइदियो भने त पछिको हाम्रो योभन्दा पछाडिको पिँढीले त हाम्रो संस्कार कस्तो थियो भनेर झन् बिर्सिन्छ कि, अहिले त झन् मोबाइलको युग छ नि होइन, आउने बित्तिकै पासवर्ड माग्न थाल्छन् बच्चाहरू होइन, पहिलोमा पासवर्ड हामी नै माग्छौँ कि, तर हामीले त संस्कार त बुझेका छौँ,
0: पहिला पहिला चाहिँ यसो आउने बित्तिकै घर छिर्ने छ, चिसो पानी खाऊ अथवा तात पानी खाने, यसो पासपोर्ट छ भने पासपोर्ट मागिहाल्ने,
1: अनि त्यसैले त्योतिर भन्दा पनि हाम्रो मूल्य मान्यता संस्कार रीतिरिवाजहरूलाई चाहिँ हाम्रा पुस्तौँ पुस्ताले पनि बुझुन् भन्ने मेरो चाहिँ चाहना हो, त्यसैले पनि यस्तो खालको रहेछ है भन्ने बुझुन् भनेर त्यो लेख्न खोजेको त्यतातर्फ।
0: तिजका गीतहरूमा पुरुष जोडिनु थालेको छ होइन, पर्व नारीको, यसलाई कुन रूपमा लिनुहुन्छ? हुन त नारी पुरुष रथका दुई पाङ्रा हुन् भन्छन् होइन, तर के यस्ता स्पेसली चाडहरू छन् होइन, स्पेसल चाडहरू जो नारीको मात्रै होइन हुन्छन् होइन, तिजलाई चाहिँ हिजो चाहिँ एउटा नारीको रूपमा पर्वको रूपमा लिने गरिन्थ्यो, र त्यहाँ अहिले चाहिँ पुरुष पनि जोडिन थालेछ यसलाई,
1: नराम्रै चाहिँ भन्दिनँ म चाहिँ फेरि, किनभने नि मान्छे खुसी भएर आयु लम्बिन्छ भन्छन् नि होइन, खुसी बाममा बाँच्यो भनेदेखि अझ आयु लम्बिन्छ अरे कि, तर अब सबै यो पर्व फेरि पुरुषको पनि हो रहेछ भन्ने पछिल्लो पुस्ताले चाहिँ महसुस पनि नगरुन् होइन, यो चाहिँ महिलाकै पर्व हो, यो चाहिँ यस्तो यस्तो रहेछ, यसरी मनाएको रहेछ भन्ने यसको ऐतिहासिकता उहाँहरूले पनि बुझ्न सकेर त्यसमा पुरुष जोडिनु चाहिँ राम्रै मान्छु फेरि म चाहिँ, जोडिनु त्यति नराम्रो चाहिँ होइन, तर अब दरै खानलाई त्यसरी पुरुषले पनि दरै, हामीले अब महिलाले जस्तो होइन कामकाजी महिलाहरूले त माइत जान पाइँदैन, अनि अब यहीँ मिलेर दर खाइन्थ्यो नि त, मनाइन्थ्यो तिज पर्व होइन, हो त्यसरी नै पुरुषले पनि मनाउन चाहिँ नमनाइदिए हुन्थ्यो त्यसरी चाहिँ भने जस्तो चाहिँ लाग्छ, तर दुई चारजना पुरुषहरू आएर रमाइलो गर्नु त राम्रो हो, राम्रो जस्तो लाग्छ।
0: अब पुरुषहरूको प्रसङ्ग आउँदै गर्दा हाम्रा श्रोताहरूका प्रसङ्गहरूलाई पनि जोडौँ है। हरिराईजी फाल्टाम लन्डनबाट लेख्नुहुन्छ, तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम सडिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मिठा मिठा गीत सङ्गीत सुरुबाटै सुनेर मनोरञ्जन लिइरहेछ। आजको अतिथि साहित्यकार गीतकार देवी पराजुली म्यामलाई हार्दिक स्वागत तथा अभिवादन भन्ने लेख्नुभएको छ। अनि तपाईँको गीत साह्रै राम्रा र मार्मिक लाग्छन्, हजुरलाई धेरै धेरै बधाई छ। तपाईँका कृतिहरू नेपाली साङ्गीतिक आकाशमा सधैँ चम्किरहन्, शुभकामना, सबैलाई शुभ दिन, हरिराई फाल्टाम लन्डन भन्ने लेख्नुभएको छ। सर्वप्रथम म हरिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: धेरै धेरै धन्यवाद भन्छु, र अनि आगामी दिनमा पनि गीत सङ्गीत क्षेत्रमा होइन अझै मेरा कलमहरू यहाँहरूकै मायाले गर्दा अगाडि बढाउने छु भन्ने पनि वचन दिन चाहन्छु।
0: गीतकार लीलाराज कामबाङजी लेख्नुहुन्छ, अघि मैले कार्यक्रमको दोस्रो घण्टामा उठानमा एउटा गीत राखेँ नि, जोडौँ कि माया भन्ने गीत, उहाँ चाहिँ सर्जक पनि हुनुहुन्छ है, उहाँ बेलायतबाट हुनुहुन्छ, अक्सफोर्डबाट। तुलसी बस्नेत सर नमन नमस्कार, अत्यन्तै सुन्दरी देवी पराजुलीलाई पनि नमन गरे, उहाँको फोटो हेरेर मलाई शब्द कोर्न मन लाग्यो, माइखोलाको दोबानमा कसम खाएको, भेट्न आउँछु भनेर खै त आएको ला, तपाईँले बाचा गरेर बाचा तोडिदिने, माई खोलाको दोबानमा कसम खाएको, भेट्न आउँछु भनेर खै त आएको, अब अक्सफोर्डसम्म पुग्ने टिकट काटिदिनु पर्यो नि, ल रमाइलो एकातिर भए तापनि जीवनको यथार्थमा बग्दै जाँदा आजभोलि मलाई जिउँदो इतिहास दीप श्रेष्ठ सरको गीत धेरै धेरै नै गाउन सुन्न मन लाग्यो, गाउँमा पहिरो गयो रे होइन, हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो, त्यो गीतको सम्झना गर्नु होला, देशलाई दुखेको बेला त के भन्ने भन्ने लेख्नु भएको छ, के गर्ने, कसरी, कसलाई, कति, कहाँ भन्ने कुराले अत्यास बनाउँदो रहेछ। अक्सफोर्ड सायर नेप्लिसको तर्फबाट हेल्प फर नेपाल कोष मार्फत आवश्यक सहयोग उठाउँदैछौँ परदेशमा बसेर भन्ने लेख्नु भएको छ। अरू के गर्न सकिन्छ होला भन्दै सम्झनामा सम्पूर्ण नियमित श्रोताहरू सबैमा बुटु फुट्ने गरी सम्झना छ। अन्त्यमा देवी परालीज्यूको उपन्यासको पनि छिटो भन्दा छिटो त्यो उपन्यास पढ्न पाऊँ, अहिलेबाट नै आँसु पुस्ने कुसिम रुमाल साँचेर राखेको छु भन्ने लेख्नु भएको छ है, रमाइलो लेख्नु भएको छ, केही भन्न चाहनुहुन्छ लीलाराज कामबाङजीलाई?
1: धेरै धेरै धन्यवाद यहाँलाई, पक्कै पनि म त उपन्यास पुरा गर्नेछु, साँच्चै नै मैले लेख्दा लेख्दै धेरै पटक आँसु बगाएको छु उपन्यास लेख्दाखेरि पनि होइन, यथार्थ कुरालाई उठ उजागर गर्ने कोसिस गरेको छु त्यसमा, मैले देखेका म सानो हुँदाखेरि होइन मान्छेले जात उबिच गरेको विभेद, तर त्यही जसलाई विभेद गरे त्यही मान्छे चाहिँ पछि ठुलो भइसकेपछि त्यस्तै बन्नुपर्छ भनेर उदाहरणीय बनेका कुराहरू होइन, पछि चाहिँ पहिला ट्रेजेडी टाइपको नकारात्मक अथवा भनौँ न रुने दुखी खालको, पछि चाहिँ त्यही मान्छेले राम्रो गरेपछि ऊ सुखमा बनेपछि सबै सुखी हुनुपर्ने, त्यो टाइपको चाहिँ मैले त्यो उपन्यास उजागर गर्न कोसिस गरेको छु कि, अनि तिजको व्रतलाई पनि मैले जोडेको छु
0: होइन। हजुर ल लीलाजी, तपाईँको लागि कुसुमे रुमाल उहाँले किन्नुहुन्छ है, तपाईँले अघि लेखे जस्तै अब होइन अब त्यता आउने चाहिँ अब के भन्छ त्यसलाई अब जुर्यो भने होइन स्पोन्सर गर्नु पर्यो, माई खोलाको दोबानमा कसम खाएको भेट्न आउँछु भनेर खै त आएको गीतै लेख्नु भएछ,
1: धेरै राम्रो शब्द लेख्नु भएछ, यहाँलाई धेरै धेरै धन्यवाद, साथै नमन पनि गर्न चाहन्छु।
0: अनि अर्का गीतकार हुन्छ, सायद उहाँ पनि गीतकार सङ्घ नेपालको सदस्य हुनुहुन्छ होला, नूतन भुषालजी आज पनि सदस्य जस्तो लाग्छ। नमस्कार सर, साथै पाहुना गीतकार देवीज्यूलाई पनि नमस्कार भन्नुभएको छ, उहाँ चाहिँ इजरायलबाट हुनुहुन्छ है,
1: नमस्कार यहाँलाई पनि, यहाँ आएपछि पक्कै पनि हामी भेट्नेछौँ भन्ने अपेक्षा पनि लिएको छु।
0: अनि यहाँ लेख्नुहुन्छ पार्वती नेपालीजी हुनुहुन्छ, उहाँ चाहिँ लन्डनबाट हुनुहुन्छ है, उहाँ लेख्नुहुन्छ नमस्ते तुलसीज्यू, हजुरको लोकप्रिय कार्यक्रम सडिन सङ्गम सुन्दै भरपूर मनोरञ्जन लिइरहेछ, साथै सुनिरहन्छु सधैँ नै, तर दुःखको कुरा मेलापातले गर्दा सधैँ लेख्न चाहिँ पाउँदिन, आजको अतिथि गीतकार देवी पराजुली बहिनीलाई पनि नमस्कार छ, कति राम्री बहिनी भनेर लेख्नु भएको छ, सबैको दिन शुभ रहोस् धन्यवाद भनेर पार्वती गुरुङज्यूले लन्डनबाट लेख्नु भएको छ, उहाँलाई केही भन्न चाहनुहुन्छ?
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद, यहाँका नजरै राम्रो भन्छु,
0: फुलको आँखामा फुलै संसार होइन। कैलाश अनिता लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट हुनुहुन्छ, नमस्ते तुजदाई, आज बुधबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट लिरिसिस्ट देवी पराजुली दिदीलाई पनि नमस्ते, हजुरहरूको यो रमाइलो भलाकुसारी सुनेर बुधबारको कार्यक्रम स्वर्णिमसँगमको इन्जोय लिइरहेछु भने ननिटनबाट लेख्नु भएको छ कैलाश अनिता लिम्बूले, उहाँलाई पनि
1: यहाँलाई पनि नमस्कार, धेरै धेरै धन्यवाद पनि।
0: द्वारिका थापा मगरजी हुनुहुन्छ, उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ है, नमस्कार तुलजी, साथै आजको पाउनु नपाउन लोकप्रिय गायक गीतकार है देवी पराजुली दुवैजनालाई नमन गरे। हजुरहरूको मिठो भलाकुसारी साथै मिठा मिठा गीतहरू सुन्दै आनन्द लिइरहेछु। देवीजीको साङ्गीतिक यात्राले सधैँ नै सफलता प्राप्त गरोस् कामना गर्दछु। हस्त कार्यक्रम सुन्दै विदा भए द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्ग बाटो भनेर भन्नुभएको छ उहाँलाई पनि
1: नमस्कार। धेरै धेरै
0: धन्यवाद दिन चाहन्छु। अनि
1: पाइरहेको
0: होइन भुवन गुरुङ दाई लेख्नुहुन्छ फानपुर बेलायतबाट, नमस्कार तुलजी। अनि गीतकार बहिनी देवी पराजीजीलाई नमस्कार। छ्याजालो नमन हजुरहरूको लोकप्रिय कार्यक्रम सुनिरहेछु भनेर लेख्नु भएको छ। उहाँले चाहिँ काठमाडौँको सौगातबाटै सुनिरहेछु भनेर लेख्नु भएको छ। तुलसीजी अहिले नेपाल आमा रोइरहेको बेलामा देवीज्यूले प्यारी आमा गीत लेख्नु भएको रहेछ, जुन गीतले मेरो मन छुयो, स्वर्गवासी मेरी आमाको स्मरण भयो भनेर लेख्नु भएको छ उहाँले।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद, साथै
0: अत्यन्तै न्याय गर्नुभयो भने त्यो गीतबाट है ल धन्यवाद छ। हाम्रो
1: न्याय पाउनेछ भन्ने आशाले नै लेखेको, यहाँको संयोग बस मिल्न गयो होइन। यहाँलाई धेरै धेरै धन्यवाद।
0: देवीजीले सबै प्रकार गीत लेख्नु भएको छ र एउटा गीत पनि लेख्नु भएको छ हामी नारी है, बिन्दु परियार सत्यकला राईले गाउनु भएको ज्योति प्रकाशको संगीत रहेको र तपाईँकै रचना रहेको यो गीत राखौँ त।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk। BFBS Gorkha Radio।

0: हजुर श्रोताहरू, हामी नारी यो गीत राखे मैले आजको अतिथि नारी हस्ताक्षर गीतकार देवी पराजुलीको गीत रचना रहेको थियो। सुर यसमा रहेको थियो बिन्दु परियार र सत्यकला राईको, भने ज्योति प्रकाशको सङ्गीत रहेको थियो र गीतले नारी अधिकारको कुरा बोलेको थियो र देवीजीलाई नै यो गीतको बारेमा बोल्न लाउँछु। अलिकति बताइदिनु, यो गीतको चाहिँ भिडियो चाहिँ तपाईँले पूर्व राष्ट्रपति होइन विद्यादेवी भण्डारीकै अगाडि उहाँकै हातबाट भिडियो विमोचन गर्नु लोकार्पण गर्नुभएको थियो र नेपालका भनौँ प्रहरी सेवामा उच्च हतमा डिआइजी आइजी बनिसकेका होइन महिला प्रहरी अधिकृतहरू अनि यता नेपाल सरकारका सचिवहरू सबैलाई चाहिँ भिडियोमा देखाउनु भएको थियो होइन। नारी पनि सक्षम छ है, हेर ब्युरोक्रेट्समा होस् अथवा सुरक्षा निकायमा होस् जहाँ पनि होइन, त्यसमा चाहिँ देशकै राष्ट्रपति पनि नारी पनि सक्षम छ भनेर देखाउने एउटा सिम्बोलिक रूपमा गर्नुभएको हो कि भिडियो। यो गीतको बारे अलिक बताइदिनुहोस् न।
1: यो गीत चाहिँ मैले रचना गर्दाखेरि पनि हामी असक्षम छैनौँ है, हामी चाहिँ अग्रगामी पनि छौँ होइन, हामी नारी शक्ति हो एउटा, यो नारीलाई पनि पुरुषले सँगसँगै लानुपर्छ भन्ने सोचाइ सहित यो गीत रचना गरेको थिएँ। यसमा चाहिँ हामी यो लेभलसम्म पुगिसक्यौँ, हामी तल्लो लेभल, हामी भान्साको काम पनि आफै गर्छौँ, भाँडा बाँध्ने काम पनि आफै गर्छौँ, राष्ट्रपति पनि भयौँ, प्रधानमन्त्री पनि भइसक्यौँ अब त होइन। पूर्व प्रधानमन्त्री ज्यू पनि आउनुहुन्थ्यो त्यतिखेर, उहाँ त्यतिखेर भर्खरै प्रधान न्यायाधीश सकिसक्नु भइरहेको थियो होइन, कोभिड भर्खर सकिएको थियो नि त, अनि उहाँलाई चाहिँ त्यतिखेर कोभिड भयो कि
0: हस्पिटलबाट
1: घर हजुर, उहाँ चाहिँ हस्पिटलबाट घर जानुभएको बेला परेर मात्रै नभए उहाँले पनि म पनि आउँछु भन्नुभएर थियो चार दिन अगाडिसम्म, अनि सबैलाई नै समेट्ने कोसिस चाहिँ गरिरहेथ्यौँ हामीले। यसमा चाहिँ एउटा ग्रुप थियो हाम्रो, त्यो ग्रुपले ल यो राम्रो गीत छ यो सबैलाई समेटौँ भनेर लागेको पनि थियौँ र समेट्न सफल पनि भयो केही हदसम्म।
0: त्यही भएर पनि यो गीत नारीकै बिम्ब टिपेको गीत भएको, सबैलाई समेट्नु भएको छ।
1: राष्ट्रपतिज्यू त्यतिखेर राष्ट्रपति नै हुनुहुन्थ्यो, अनि उहाँलाई पनि
0: शीतल निवासमै गर्नु भन्यो होइन,
1: शीतल निवासमै गरे गयो, उहाँलाई पनि साह्रै मन पर्यो। अर्को कुनै कार्यक्रममा जोडेर उहाँले लु यतिजना आउनुहोस् भनेर त्यही लोकार्पण गरिदिनु भयो कि,
0: प्रोटोकलको कुरा हुन्छ त्यही भएर पनि होइन,
1: हजुर बाहिर गएर चाहिँ गरेको होइन, अरू कुनै कार्यक्रममा राखेर अनि उहाँले गरिदिनु भयो। हामी साह्रै खुसी भयौँ कि, मलाई नै धेरै खुसी लाग्यो भनौँ न, मैले त्यो सोचेको थिइनँ त्यसरी उहाँबाट गराउँछु होला होइन, फेरि नारी सम्बन्धी गीत उहाँलाई केही अप्ठ्यारो पर्छ कि भने जस्तो लागिरहेको थियो, तर गीतको भाव चाहिँ अत्यन्तै राम्रो, आफूलाई त राम्रो लागिहाल्छ, आफ्नो गीत छोराछोरी भन्छन् होइन, त्यही सरह नै हुन्छ भन्छन्, तैपनि गीतको भावले पनि नराम्रो काहीँ पनि छैन होइन, हामी चाहिँ सँगसँगै हिँड्छौँ, हामी एउटा शक्ति हौ राष्ट्रको भनेर चाहिँ यसमा सोचिनु त नराम्रो कुरा होइन नि त, उहाँलाई पनि मन पर्यो अनि उहाँले त्यसरी गरिदिनु भयो, सबैलाई समेट्न सफल भएकोमा हाम्रो टिमलाई नै विशेष धन्यवाद दिन चाहन्छु।
0: नारीवादी गीत होइन, यहाँ नर्थ क्यारोलिना युएसए अमेरिकाबाट एनपी परदेशी लेख्नुहुन्छ, न्यानो अभिवादन गर्दै सुरुबाटै कार्यक्रम चाहिँ सुनिरहेको जानकारी गराउन चाहन्छु अनि कपीको चुस्की पनि लिइरहेछु भनिदेख्नु भएको छ है उहाँले।
1: उहाँलाई पनि धेरै धेरै धन्यवाद, नमस्कार पनि मेरो तर्फ।
0: एनपी परदेशीलाई धेरै धेरै धन्यवाद। अघि दुखेसो थियो शर्मिला अधिकारीजीको, एनपी परदेशी र गीतकार लीलाराज कामबाङजी कता हराउनु भनेर लेख्नु भएको थियो, अहिले रेडियो ड्राइभिङ गर्दै सुन्दै छु भनेर लेख्नु भएको थियो। एनपीजी र लीलाराजीले कार्यक्रम चाहिँ सुनिरहेकै हुन्छ है भन्न चाहन्छु। अनि तेन्जी पाखनजी लेख्नुहुन्छ रिडिङ युकेबाट, फेरि पनि तुलसी सर देवीज्यूले उपन्यास मात्र नै उहाँको गीतहरूको किताब पनि प्रकाशित हुँदैछ है भने, ए गीत सङ्ग्रह पनि आउँदैछ
1: उहाँलाई थाहा थियो कि, उहाँ एक दिन अफिसमा पनि जोस कतै भेट भयो अनि अफिस पनि जाउँ न भनेर गइरहेको थियौँ अनि मैले उहाँलाई देखाएको थिएँ कति गीतहरू,
0: ए तपाईँको गीतहरू
1: 150 गीत राखेर म गीतको किताब पनि निकाल्छु चाँडै नै,
0: गीत सङ्ग्रह पनि तपाईँको तयारी हुँदै रहेछ है। ल यो जानकारीको लागि हाम्रा तेन्जी पाखरिनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रिडिङ युकेबाट हुनुहुन्छ उहाँ, आफै पनि गीतकार, राम्रो राम्रो गीतहरू लेख्नु भएको छ र धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई। तारापसा च्यामजिङजी लेख्नुहुन्छ ननिटन युकेबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ सेवारो तुलसीज्यू आजको पाहुना देवी बहिनी दुवैजनालाई मेरो सेवारो, मिठो मिठो गीतको साथ हजुरको तातो मिठो भला कुसारी सुन्दैछु, देवी बहिनीलाई आउने दिनहरूमा पनि नयाँ नयाँ गीतको लागि शुभकामना भनेर लेख्नु भएको छ है।
1: धेरै धेरै धन्यवाद, यहाँहरूको यसरी नै माया पाएँ भने मैले गीत मात्रै नै उपन्यास पनि लेख्नेछु भन्ने पनि वाचा गर्छु,
0: लेख्दै नै हुनुहुन्छ
1: त्यसै होइन, आदि लेखिसकेको छु, पुरा गर्नेछु भन्नु पर्यो होइन, पुरा गर्नु पर्यो नि अब त्यो उपन्यासलाई त।
0: अब यो आख्यान विधामा कलम चलाइसक्नु भएको छ होइन, उपन्यास एउटा साहित्यिक विधा है, हुन त गीत सङ्गीत पनि अब साहित्यमै पर्छ होइन, तर पनि उपन्यास चाहिँ अलि गाह्रै हुन्छ होला होइन, दुई चार पन्ना लेखेर हुँदैन होइन, परिकल्पना सिक्वेन्स सबै मिलाउनु पर्छ होला है, कति गाह्रो छ उपन्यास
1: चालिस पन्ना त लेखिसकेको छु
0: ए
1: लेखिसकेको छु, तर गाह्रो होइन त्यो मैले कल्पना गरिसकेको छु कि मेरो उपन्यास
0: फ्रेम चाहिँ बनाइसक्नु
1: भयो, फ्रेम बनाइसके मैले, अब त्यसलाई स्ट्रक्चर बनाइसकेपछि घरलाई डेन्टिङ पेन्टिङ गर्ने काम बाँकी छ
0: होइन। ए ल हाम्रो शुभकामना छ चाँडै उपन्यास पढ्न पाऊ है, अघि हाम्रो लीलाज भन् कामबाङले भने जस्तै रुमालै बोकेर बस्ने खालको उपन्यास लेख्नु होला है,
1: थ्याङ्क यू, लेख्ने नै छु, सायद मदन पुरस्कार पनि पाइन्छ कि भन्ने पो अपेक्षा गरेर छु,
0: ल ल अग्रिम शुभकामना
1: त्यति, र ज्ञानवर्धक पनि छ।
0: हाम्रा प्रेम विश्वकर्म दाई लेख्नु छ देव ज्वेलरी अल्सोट युकेबाट हुन्छ प्रेम दाई, नमस्कार तुलजी, आजको अतिथिजीलाई साङ्गीतिक नमन उपस्थिति मात्रै जनाए भने उहाँ अहिले डी भनौँ पसलमा हुनुहुन्छ होला, प्रेम दाईलाई धन्यवाद छ,
1: उहाँलाई पनि धन्यवाद, साथै नमस्कार पनि भन्छु।
0: उहाँ चाहिँ अल्सोट युकेबाट हुनुहुन्छ अनि दीप ज्वेलरी अल्सोट युके। टङ्क शेरचन दाई लेख्नुहुन्छ बेलायतबाट, नमस्ते तुलजी, आजको पाहुना देवी पराजीज्यूलाई पनि नमस्कार भन्नुभएको छ,
1: नमस्कार मेरो तर्फबाट पनि।
0: छवि थापा मगर फक्सटन केन युकेबाट लेख्नुहुन्छ, नमस्ते तुलजी, अनि आजको पाहुना गीतकार साहित्यकार देवी पराजुलीज्यूमा नमन, हजुरहरूको यो मिठो भलाको शैली सुनेर मनोरञ्जन लिइरहेछ, उहाँलाई शुभकामना भन्नुभएको छ,
1: थ्याङ्क यू सो मच।
0: छवि थापाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। ओम प्रसाद थापा काउचा दाई लेख्नुहुन्छ फानब्रो बेलायतबाट हुनुहुन्छ, नमस्ते तुलसीजी, साथै आजको अतिथि गीतकार देवी बहिनीलाई पनि नमस्कार छ, साह्रै सुन्दर मन छुने शब्दहरूका गीतहरू छन् सुनिरहेको छ, उहाँका गीतहरू धेरै राम्रो रहेछन्, बहिनीको कलमको मसी बगिरहन् शुभकामना छ भनेर हाम्रा ओम प्रसाद थापा काउचा दाईले बेलायतबाट लेख्नु भएको छ फानब्रोबाट, ओम दाईलाई पनि धन्यवाद,
1: धेरै धेरै धन्यवाद।
0: यति धेरै श्रोताहरूले अब तपाईँलाई शुभेच्छा दिनुभएको छ, सृजनाहरू राम्रो राम्रो निरन्तर लेखिरहनुहोस्, हाम्रो पनि शुभकामना भन्नुभएको छ, यो चाहिँ ऊर्जा है एउटा स्रष्टाको लागि,
1: एकदमै ऊर्जा हो, माया पनि हो,
0: माया पनि हो,
1: हजुर,
0: माया धेरै पायो भने पनि
1: मातिन्छ,
0: पुलपुली नै मातिने डर हुन्छन् भन्छन्, केही पाएन भने आत्तिने डर हुन्छन् भन्छ, यसलाई कसरी लिनुहुन्छ?
1: म यहाँहरूको माया जति पाए पनि मातिन्न होइन, पिएर मान्छे मातिन्छ, त्यसमा म पिउँदिन पनि, र अनि माया पाएर पनि मातिन्न जस्तो लाग्छ मलाई, माया चाहिँ यहाँहरूको चाहन्छु फेरि,
0: त्यो माया पाइरहँ होइन,
1: पाइरहँ हजुर,
0: र यहाँ हाम्रो जर्मनीबाट यो प्रतिक्रिया त पढे जस्तो लाग्यो मैले हाम्रो द्वारिका थापा मगरजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। हामी कार्यक्रम पुछारमा चाहिँ एउटा गीत राख्नेछौँ है, तपाईँकै रचना रहेको गीत सुनिल मास्के दाईले सङ्गीत गर्नुभएको र स्मिता दालको स्वरमा, यो गीतको बारेमा केही भन्न चाहनुहुन्छ?
1: यो गीत
0: बन्द भयो बोलीचाली,
1: बन्द भयो बोलीचाली रिसायो कि क्या हो भनेर, यो गीत चाहिँ अलिकति अन्त्यमा मिसायो कि क्या हो भनेर छ होइन, अलिक बोल्न छोड्यौ अन्त्यमा मिसायो कि भनेर, मान्छेको त्यो चाहिँ यथार्थतालाई उजागर गरेको छु क्या, कति मान्छेहरूले, म सोलुमा पनि बसेर जाहिर खाएँ नि त एक वर्ष,
0: सोलुखुम्बु अघि हाम्रो एनपी परदेशजी पनि सोलुखुम्बुकै हुनुहुन्छ, हाम्रो तेन्जी पाखिनजी पनि सोलुखुम्बुको, सोलुमा बसेको हुनाले सोलुका मान्छेसितको मित्रता दर रहेछ है,
1: तर मैले त्यहाँ बस्दा उहाँहरूलाई चिनेको थिइनँ कि, म त्यहाँ उलाकमा बसेँ एक वर्ष, अनि त्यतिखेर मैले थाहा पाएँ कि त्यो मान्छेहरूको नजिकबाट चाहिँ धेरै कुराहरू आफूले लिन सक्ने भए नि त त्यहाँ त होइन, अब त्यहाँको स्टाफहरू नै कतिले धेरै दुःख पनि, एकजना भनौँ न धेरै त होइन, एकजनाले अलिक त्यस्तै श्रीमानको पीडा पनि खेप्नु भइरहेको थियो त्यहाँ, श्रीमान चाहिँ सधैँ जाँड रक्सी खाने टाइपको हुनुहुन्थ्यो कि, अनि पछि अलिक ठिक हुनुभयो उहाँ, अब त्यस्तै त्यस्तै अरूको पनि मैले धेरै कुरा सुने अनि यस्ता कुराहरू पनि सुने, त्यस पछाडि श्रीमान श्रीमती बिच त अरूको पनि हुन्छ है यो चाहिँ फेरि होइन, धेरैको हुन्छ, अन्ततिर बोल्न थाल्यो कि क्या हो, मसँग त श्रीमान राम्ररी बोल्न छोडो होइन, धेरै साथीहरूले भन्नु पनि हुन्छ कि म बाहिर जाँदा श्रीमानले चाहिँ के हो अरूसँग पो केही हुन्छ कि माया पिती बस्छ कि भने जस्तो कुरा पनि गर्नुहुन्छ नि त कति साथीहरूले, अनि साच्चै नै त्यो शङ्काले चाहिँ
0: जन्मेको गीत हो क्या,
1: जन्मेको गीत हो कि, त्यस्तै त्यस्तै शङ्का गीत
0: त्यो गीत हामी कार्यक्रमको बिसौनीमा राख्नेछौँ है। सुनिल मास्के दाइले पनि कार्यक्रम सुन्दैछ, राम्रो सङ्गीत गर्नुहुन्छ उहाँ है। यहाँ घनबहादुर थापा मगरले चाहिँ बेलायतबाट नमस्कार तुलसीज्यू, गीतकार देवी पराजीवको गीतले मेरो रचना छोरीको वेदनाको सम्झना आयो, 2069 सालतिर देशको माटोमा मेरो फुलको सम्झना आयो भनेर लेख्नु भएको छ उहाँको कृतिको है। उहाँलाई हार्दिक नमन, मल्टी ट्यालेन्टेड गीतकार पो हुनुहुँदो रहेछ भनेर उहाँले चाहिँ यो छोरीको वेदना कसले सुनिदेला मेरो कथाहरू, कसले बुझिदेला मेरा व्यथाहरू, जन अघि सायद छोरी नारीको गीत सुनेर होला होइन, जन्मौ भन्दा अघि जन्मनु भन्दा अघि केटा हो कि केटी भन्ने, अल्ट्रासाउन्ड गरेपछि पक्कै केटी भनी जाने भनेर यो यो भन्छ नि भ्रूण हत्या अथवा त्यसैको बारेमा लेख्नु भएको थियो होला है। उहाँलाई फेरि पनि धन्यवाद,
1: मलाई धेरै धेरै धन्यवाद। मलाई पनि के लाग्छ भने मैले एउटा आर्टिकल पनि लेखेको थिएँ होइन, छोरी चाहिँ जन्मिनुभन्दा अगाडि त्रास दिए हेर्नु न कस्तो छ कि, ऊ जन्मिनुभन्दा अगाडि पेटमै पनि म मर्छु कि भन्ने उसलाई पिर होइन, उसले थाहा नै नपाइकन म मर्छु कि भन्ने पिर, त्यहाँदेखि जन्मिसकेपछि पनि छोरो कि छोरी भनेर डोमिनेट होइन हाम्रो त्यो हुन्छ, त्यस पछाडि जन्मिसकेपछि अलिक ठुलो भएपछि पनि अहिले पनि अस्ति भर्खरको एउटा घटनाले पनि थाहा छ नि, 3-4 बच्चा बलात्कृत भएको होइन, 3 वर्षको त्यस्तै त्यस्तै त्रासदीपूर्ण, तँ पछाडि पनि कस्तो घरमा परिन्छ होइन, श्रीमानले पढ्न दिने हो होइन, म मेरो खुट्टामा उभिन्छु उभिन्न, म सक्षम हुन्छु भन्न, त्यो सधैँ त्रासदीपूर्ण अवस्थामा जिइराखेको पाइन्छ कि, उहाँले भन्नुभएको यथार्थ नै हो क्या
0: कुराहरू। र अब चाहिँ म तपाईँलाई धन्यवाद दिन चाहन्छु, समय घड्किसकेको छ होइन, गीत पनि राख्नुपर्ने हुन्छ, आइदिनु भयो तपाईँलाई धन्यवाद छ,
1: धेरै धेरै धन्यवाद। म अलिकति पनि कुरा राख्छु
0: ल श्रोताहरूले के भन्नु,
1: हजुर म चाहिँ झापा चन्द्रगढी तिन तत्कालीन चन्द्रगढी तिनमा जन्मेको छ, त्यो आमा चाहिँ इन्दिरा पराजुली, बुवा चक्रप्रसाद पराजुली, हामी 5 छोरीहरू हो,
0: छोरी
1: म चाहिँ हजुर म जेठी छोरी, दाई हुनुहुन्छ, दाई अधिवक्ता हुनुहुन्छ है, यस्तो बिचमा जन्मे, मलाई सानैदेखि नै यो कला साहित्य संस्कृतिप्रति रुचि राख्ने भएको हुनाले पनि सायद यो क्षेत्रतिर म अगाडि बढ्न सकेँ सर बढ्नु छ, म त लेख्दैछु भर्खर सिकारु नै छु जस्तो लाग्छ कि, अझै पनि लेख्न थालेको त धेरै वर्ष भयो, यहाँहरूको यस्तै माया पाएँ भने पक्कै पनि म अझै धेरै अगाडि बढ्ने छु भन्ने अपेक्षा
0: हुन्छ। तपाईँको चाहना पुरा होस्, तपाईँको सिर्जनाहरू आउने साथ हामी कुराकानी गर्दै जाउँला रेडियोमा, आज आइदिनु भएको धन्यवाद है त। र आदरणीय श्रोताहरू यहाँलाई पनि धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा, र सुनेर जोडिनु सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै देवी पराजुली आजको अतिथिले लेख्नुभएको सुनिल मास्केको सङ्गीत अनि स्मिता दालको स्वरमा रहेको गीत छोड्दै म पनि बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: आज बसेको प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ी विपद सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो। अरियालले विपदबाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गर्नुभएको छ। सभामुख अरियालले विपदबाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बाल बालिकाको सुरक्षा संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ। भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपति आर्यघाटमा आज धेरै आफन्तले शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकोले अन्तिम संस्कार शुरू गरेका हुन्। नेपाल राष्ट्र बैंकले भोटेकोशी बाढ़ीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान गरी आवश्यक सहयोग गर्न भनेको हो। सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। अर्थ मन्त्रालयले भोटेकोशी त्रिशुली बाढ़ीमा भएको क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानी प्रक्रियालाई सरल र द्रुत गतिमा बढ़ाउने विषयमा पहल थालिएको जनाएको छ। अर्थमन्त्री सोडी मुवागले सहित मन्त्रालयका उच्च अधिकारीहरू नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरू पुनर्बीमा कम्पनी तथा सर्वेयर संघका प्रतिनिधिहरूबीच यस विषयमा छलफल भएको छ। बैठकमा वास्तविक र प्रमाणिक दावीलाई बिना झन्झट तत्काल फरचोट गर्न र जलविद्युत लगायतका ठूला पूर्वाधारको पुननिर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेस्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो। विपदको विशेष परिस्थितिलाई ध्यानमा राखी दावी प्रक्रियाका लागि आवश्यक कागजात सम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भोटेकोशी क्षेत्रमा करिब 900 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूको झन्नै 180 अर्ब रूपियाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारी साधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ। रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको जानकारी दिनुभयो। उहाँका अनुसार हिजो मात्रै कोषबाट राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा भएको छ। त्यसमध्येबाट 6,75,00,000 रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकास भइरहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। त्रिशुली 3A सुरुङको मुख खोस्न राति 3 बजेबाट काम नियमित गरिएको छ। सांसद श्रीराम नेउपानेले वर्षाका कारण राति 3 बजेबाट काम सम्भव भएको भन्दै सुरुङको प्रवेश ढोकामा फेरि पनि ठूला ढुङ्गा भेटेका भन्दै फुटाउने प्रयास भइरहेको बताउनु भएको छ। ती ढुङ्गा विस्फोट गराई फुटाएर प्रवेशद्वार खोल्ने काम शुरू गर्न लागेको उहाँको भनाइ छ। बाढीमा परि मृत्यु हुनेको संख्या 1118 पुगेको छ। फेला परेका मध्ये 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। हालसम्म 869 वटा शव माटोमुनि सुरक्षित राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिचान नभएको 911 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। खबर यति नै, नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

मनोज थापा मगर र सुनिता थेगिमले गाउनुभएको गीत सुन्दै सुनाउँदै आदरणीय श्रोतावृन्द आजको हाम्रो कार्यक्रम दिवाकोसेलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन टक्राउन चाहन्छु। म शिरीष तपाईँको सियामा छु। आजको कार्यक्रमसहित ठिक चार बजीसम्म रहनेछु। अहिले भने दिउँसोको एक बजेर बाह्र मिनट गएको छ युकेको स्थानीय समयअनुसार। प्रिय श्रोताबृन्द यो बेलामा अब तपाईँको लागि आज बुधबारको यो हाम्रो कार्यक्रम लिएर आइसकेकी छु। हिजो र अस्ति दुई दिन चाहिँ मैले बिहानको कार्यक्रम यहाँ हाम्रो काठमाडौँको सौगात राखेकी थिएँ तपाईँको लागि, र आजबाट पनि दिवाकोसेली सहित तपाईँको सेवामा अब फेरि पनि हाजिर जनाउन आइपुगिसकेकी छु। आशा गर्दछु यहाँहरू सबैले सुनेर साथ दिनुहुन्छ होला भन्ने। त आजको कार्यक्रम पनि ठिक चार बजीसम्म तपाईँको सेवामा म राख्नेछु। र अहिलेको लागि सबैभन्दा पहिला तिथिमितिलाई हेरौँ, र तिथिमिति हेर्नुपर्दाखेरि नेपाली पात्रलाई पल्टाइहाल्छु। विक्रम सम्म 2083 साल भदौ महिनाको आज 17 गते, तदनुसार 2 सेप्टेम्बर सन् 2026 बुधबारको दिन भदौ कृष्ण षष्ठी तिथि पनि परेको छ आज। त आजको दिनको कुरा गर्नुपर्दाखेरि अब यो तिथिमितिको मैले तपाईँसँग कुराकानी गरिसकेका छु। यही चाहिँ प्लेटफर्ममा हाम्रो सुन जातिको दरबार पनि सधैँ नै अपडेट हुने गर्छ। हिजोभन्दा आज 8,800 रुपियाँले घटेको छ। 3 लाखभन्दा माथि चढिसकेको सुनको मूल्य आज चाहिँ 2 लाखभन्दा तल झरेको छ। 2 लाखभन्दा तल होइन, माफ गर्नुहोला, 3 लाखभन्दा तल झरेको छ। छापावाल सुन प्रति तोला 2,97,300 कायम भएको छ भने चाँदी प्रति तोला 4,580 कायम भएको छ। त यो चाहिँ भनौँ सुन चाँदीको दरबार पनि मैले तपाईँसँग अलिकति सेयर गरिहालेँ, र अब भने अगाडि बढौँ। अगाडि बढ्नु पर्दा अलिकति मौसमको पनि कुरा गर्न चाहन्छु। मौसमको कुरा गर्नुपर्दाखेरिमा चाहिँ हाम्रो यो युकेको मेट अफिसलाई म साभार गर्छु, र आज चाहिँ वर्षाको क्रम पूर्वीय भूभागहरूतिर जारी रहनेछ। मध्यवर्ती भूभागहरूमा पनि वर्षा हुनेछ, तर सुदूर दक्षिण पूर्वीय इङ्ल्यान्डका भूभाग र उत्तरी स्कटल्यान्ड भने सुक्खा रहनेछ, उज्यालो रहनेछ। मध्यवर्ती र दक्षिणी भूभागहरूतिर हावाको बहाव आज महसुस गर्न सकिन्छ। आज राति धेरै ठाउँमा बदली नै रहनेछ। वर्षा हुने क्रम चाहिँ सुदूर उत्तरी अनि उत्तर पश्चिम भेगहरूतिर बढी केन्द्रित रहन्छ। बाँकी भूभागमा न्यानो रातको रूपमा नै आजको चाहिँ रातलाई लिन सकिन्छ, स्पेसली दक्षिणी भेगतिर। प्रिय श्रोताबृन्द आज चाहिँ विभिन्न प्रकारका विशेष विशेष दिनहरूको कुरा गर्नुपर्दा के परेको छ त भन्ने कुरा पनि मैले गर्न चाहेँ तपाईँहरूसँग। र आज चाहिँ विशेष गरिकन वर्ल्ड कोकोनट डे पर्न गएको छ, र वर्ल्ड कोकोनट डे भन्ने बित्तिकै अब यो संसारभरि नै कोकोनट यानि कि यो जुन नरिवल छ यसको बारेमा चर्चा परिचर्चा गर्ने, यसको फाइदा बेफाइदाको बारेमा कुरा गर्ने र जागरूकता यसको सेवनप्रति बढाउने विशेष उद्देश्यको साथमा संसारभरि नै वर्ल्ड कोकोनट डे मनाउने गरिन्छ। र आज त्यही दिन हो, प्रत्येक साल 2 सेप्टेम्बरको दिनमा चाहिँ विश्व नरिवल दिवस मनाइन्छ। र सन् 2009 सेप्टेम्बर 2 को दिनमा चाहिँ एसिया प्रशान्त नरिवल समुदायको गठनको चाहिँ अवसरमा यो दिनलाई मनाउन सुरु गरिएको हो। र यो एसिया प्रशान्त नरिवल समुदायद्वारा स्थापित गरिएको यो दिनको मुख्य उद्देश्य भने अधिकभन्दा अधिक आर्थिक विकासलाई प्राप्त गर्ने र नरिवलसँग जोडिएको विकास गतिविधिहरूलाई बढावा दिने, नरिवलप्रति जागरूकता बढाउने र यसको महत्त्वको प्रसार प्रसार गर्ने नै हो भन्दा फरक नपर्ला। अहिलेसम्म आउँदा हालको समयमा चाहिँ 18 देशका सदस्यहरू एक अन्तर

सरकारी सङ्गठनको रूपमा काम गरिरहेका छन् यस अन्तर्गत. यसलाई सर्टमा एपिसिसी भनेर भनिँदो रहेछ, र जसमा चाहिँ भनौँ जसको मुख्य उद्देश्य भनेको नरिवलबाट यसको चाहिँ आर्थिक विकासको लागि, यसको योगदानको लागि बढावा दिने र यसप्रति सबैको ध्यान आकर्षण गराउने नै हो भन्दा फरक पक्कै पनि नपर्ला. त नरिवल एकदमै फाइदाजनक हाम्रो लागि छ भन्दा सायद फरक नपर्ला. यसको नरिवलको पानीदेखि लिएर, यसको गुदीदेखि लिएर एभ्रिथिङले हामीलाई पोषणहरू प्रदान गरिरहेको हुन्छ. र यस विषयवस्तुमा आजको हाम्रो हेल्थ सेगमेन्ट केन्द्रित रहनेछ. सुन्दै चाहिँ गर्नुहोला. नरिवल दिवस हो आज, यस कारण गर्दाखेरि विश्वभरि नै नरिवल दिवस मनाइरहेको अवस्थामा हामी पनि नरिवलको अलिकति चर्चा परिचर्चा आजको हेल्थ सेगमेन्टमा गर्नेछौँ. त यसै गरिकन आज विभिन्न प्रकारका अवेरनेस मन्थहरूको सुरुवात हिजोदेखि भएको हुनाले दिनहरू भन्दाखेरि पनि यो मेजर सेप्टेम्बर अवेरनेस मन्थहरूको म कुरा गर्न चाहन्छु. वर्ल्ड अल्जाइमर्स मन्थ पनि परेको छ, ब्लड क्यान्सर अवेरनेस मन्थ, चाइल्डहुड क्यान्सर अवेरनेस मन्थ, युरोलोजी अवेरनेस मन्थ र अर्ग्यानिक सेप्टेम्बर पनि परेको छ. युकेमा चाहिँ नि इस्ट एन्ड साउथ इस्ट एसियन हेरिटेज मन्थ पनि मनाइरहेको अवस्था छ. यो सबै कुराहरू चाहिँ यो महिनाभरि नै अब्जर्भ गरिनेछ. र यो महिनाभरिकै कुरा भएको हुँदाखेरि मैले अल्जाइमरको कुरा भयो, ब्लड क्यान्सर, चाइल्डहुड क्यान्सरको कुरा, युरोलोजीको सँग सम्बन्धित समस्याहरूको कुराहरू भयो. यी कुराहरू पनि म अगाडि गर्दै जानेछु प्रिय श्रोताबृन्द, तपाईँहरूले सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहन्छु. अनि साथसाथमा चाहिँ नि यति मात्र नभइकन सिकल सेल अवेरनेस मन्थको रूपमा पनि यो महिनालाई चाहिँ नि भनौँ अब्जर्भ गरिँदैछ. त यी विभिन्न प्रकारका चाहिँ स्वास्थ्यसँग सम्बन्धित क्याम्पेनहरू चलिरहेको छ र यी नै विषयवस्तुहरूमा यो महिनाभरि कुनै न कुनै समयमा तपाईँहरूसँग चाहिँ म कुराकानी सेयर गर्ने नै छु. सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु. आज चाहिँ वर्ल्ड कोकोनट डे भएको हुनाले आज चाहिँ नरिवलको बारेमा हाम्रो हेल्थ सेगमेन्टमा चर्चा परिचर्चा हुनेछ. अनि दुई बजेको समाचार पश्चात कार्यक्रमको अर्को चरणमा हामी स्रष्टा एक सृजना अनेक अन्तर्गत एक एक कलाकारका गीत सङ्गीतहरू सुन्छौँ. त्यसपछि भने तिन बजेको समाचार हुन्छ. अनि तिन बजेको समाचार पश्चात कार्यक्रमको अन्तिम चरण तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ.

त प्रियश्रोतामृन्द कार्यक्रमको अन्तिम चरण चाहिँ 3 बजेदेखि ठिक 4 बजेसम्म रहनेछ। 3 बजेको विस्तृत समाचार जुन छ त्यस पश्चात तपाईँको लागि म राख्नेछु र उक्त चरण अन्तर्गत पनि मिठा मिठा गीत सङ्गीत छँदैछ। यसको अलावा तपाईँको लागि हाम्रो दाजु योगराज रोय तयार पार्नुभएको बिएबिएस संवाद पनि म राख्ने तयारीमा रहेकी छु। आज सुनेर साथ दिनुहोला भनेर भन्न चाहन्छु यतिखेर। र आजको यो बिएबिएस संवाद अन्तर्गत पनि हाम्रो दाजुले चाहिँ हरिबुढा मगरसँग कुराकानी गर्नुभएको छ र यही कुराकानी आजको बिएबिएस संवाद अन्तर्गत कार्यक्रमको अन्तिम चरणमा समेट्नेछु। यति नै गर्छु अहिलेको लागि जानकारीहरू कार्यक्रम अन्तर्गतको। र अब भने तपाईँको लागि रेशमा पुन मगर र रियाज पाण्डेले गाउनुभएको गीत तयार छ मेरो प्लेलिस्टमा, सुनाइहाल्छु।

0: BFBS Gorkha Radio.
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङ को बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलेउ तपाईं घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईं अझै पनि नशामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईं कुनै घटना बिना नै घर आइपुग्नुभयो भने साँच्ची नै यो पटक तपाईं बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ
0: यो BFBS गोर्खा रेडियो हो

हजुर दादा यसोलाई पनि दिवा कसैले अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्य चर्चाको कुरा गर्नु पर्दाखेरि आज चाहिँ विश्वभरि नै हामीले नरिवल दिवस मनाउँदैछौँ, वर्ल्ड कोकोनट डे भनेर मनाउँदैछौँ। यसै कारणले गर्दा नरिवलकै बारेमा आज अलिकति हामी कुरा गर्छौँ, यसको उपयोग, यसको लाभ, यसको चाहिँ केही साइड इफेक्ट्सहरूको बारेमा आज अलिकति कुरा गर्ने मेरो तयारी रहेको छ। तपाईँहरू सबैले पनि सुनेर साथ दिनुहुन्छ भन्ने आशा गर्दछु यतिखेर। त नरिवल भन्ने बित्तिकै तपाईँ हामी सबैलाई मनपर्ने एउटा चाहिँ फल हो भन्दा फरक पक्कै पनि नपर्ला। यो एकदमै उपयोगी पनि छ, यसको फाइदाहरू अनगिन्ती छन्। नरिवलको उपयोग फलको रूपमा गरिन्छ, तेलको रूपमा गरिन्छ, दुधको रूपमा पनि गरिन्छ। अनि आफ्नो चाहिँ भनौँ न हरेक इच्छा बमोजिमको हामीले चाहिँ हाम्रो डिसहरूमा नरिवलको प्रयोग पनि गर्दै आइरहेका छौँ, होइन? यसबाट चाहे त्यो चाहिँ सेभरी डिस होस्, चाहे त्यो स्विट डिस होस्, सबै कुराहरू बनाउन सकिन्छ, होइन? र नरिवललाई हामीले काँचो पनि खान सक्छौँ अथवा यसलाई सुकाएर पनि खान सक्छौँ है। यसलाई पकाइन्छ भने कहिलेकाहीँ कतिपय खाद्य पदार्थ चाहिँ जुन एउटा हाम्रो कुजिनहरू छ, कतिपय रेसिपिजहरू छन्, त्यसमा चाहिँ यसको प्रयोग हामीले पकाएर पनि गर्ने गर्दछौँ, होइन? चाहे त्यो काँचो नरिवल होस्, चाहे सुकेको नरिवल होस्, चाहे पकाएको नरिवल होस्, यो हरेक प्रकारले हाम्रो लागि लाभदायक छ। स्वास्थ्यको लागि राम्रो छ, छालाको लागि राम्रो छ, कपालको लागि राम्रो छ। र यस कारण गर्दाखेरि नरिवल चाहिँ सर्वगुण सम्पन्न एक प्रकारको एउटा यस्तो फल हो जसको प्रयोगले तपाईँ हामी सबैलाई धेरै नै फाइदा मिल्छ भन्दा सायद फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ मलाई। त अब विशेष गरिकन यो नरिवलको प्रयोगको कुरा गर्नुपर्दा यसलाई कि त काँचो खाइन्छ, होइन, कि त यसलाई सुकाएर हामीले प्रयोग गर्ने गर्छौँ। यसर्थमा चाहिँ नि यसको काँचो स्वरूपमा हामीलाई कस्तो खालको फाइदा मिल्छ अनि यसको सुक्खा स्वरूपमा हामीलाई कस्तो खालको फाइदा मिल्छ भन्ने विषयवस्तुमा अलिकति जानकारी आजको यो सेगमेन्ट अन्तर्गतमा राख्दैछु। आज वर्ल्ड कोकोनट डे यानि कि विश्व नरिवल दिवस भएको कारणले गर्दाखेरि यस विषयवस्तुमा कुरा गर्नु एकदमै जरुरी छ भन्दा फरक नपर्ला। त्योभन्दा अगाडि चाहिँ नरिवलको पोषण मूल्य यानि कि न्युट्रिसनल भ्याल्यु के छ, कस्तो कस्तो प्रकारको पोषक तत्त्वहरू पाइन्छ भन्ने कुरा गर्छु। यसमा चाहिँ 100 ग्राम नरिवलको कुरा गर्दछु म है, किनभने कुनै पनि खानेकुराहरूको पोषणको कुरा गर्नुपर्दा त्यो कति मात्रामा खाँदा कति पोषण पाइन्छ भन्ने कुरा एकदमै जरुरी हुन्छ। यसर्थमा जेनरली हामी 100 ग्रामको कुरा गर्छौँ जुनसुकै खानेकुरालाई पनि, होइन? यसर्थमा आज नरिवलको प्रत्येक 100 ग्राम नरिवलमा पाइने पोषक तत्त्वहरू के हो भन्दाखेरि ऊर्जा यानि कि एनर्जी चाहिँ मिल्छ 354 क्यालोरी, कार्बोहाइड्रेट 15.23 ग्राम, सुगर 6.23 ग्राम, डायटरी फाइबर 9 ग्राम, अनि कुल फ्याट 33.49 ग्राम, अनि सेचुरेटेड फ्याट यसमा 29 ग्राम, मोनोसेचुरेटेड फ्याट 1.43 ग्राम, पोलिअनसेचुरेटेड फ्याट 0.37 ग्राम पाइन्छ। प्रोटिन पाइँदो रहेछ 3 ग्राम, थायामिन जसलाई भिटामिन B1 भनिन्छ यो चाहिँ 0.066 मिलिग्राम पाइन्छ, यानि कि हाम्रो जुन दैनिक जुन हाम्रो जरुरत हुन्छ त्यसको 5% यसले चाहिँ नि कभर गर्दो रहेछ। अनि राइबोफ्लेभिन भिटामिन B2 यो चाहिँ 0.02 मिलिग्राम, नियासिन यसलाई भिटामिन B3 भनिन्छ 0.54 मिलिग्राम, अनि पेन्टोफेनिक एसिड भिटामिन B5 0.300 मिलिग्राम पाइन्छ, भिटामिन B6 0.054 मिलिग्राम, फोलेट भिटामिन B9 भनिन्छ 26 माइक्रोग्राम, भिटामिन C 3.3 मिलिग्राम, क्याल्सियम 14 मिलिग्राम, आइरन 2.43 मिलिग्राम, म्याग्नेसियम 32 मिलिग्राम, फस्फोरस 113 मिलिग्राम, पोटासियम 356 मिलिग्राम र जिङ्क 1.1 मिलिग्राम पाइन्छ। अब यो त पोषण तत्त्व के कस्ता पाइन्छ भन्ने मैले कुरा गरेँ 100 ग्राम कोकोनट यानि कि नरिवलमा। अब यसको फाइदाहरूको कुरा गर्छु। सबैभन्दा पहिला काँचो नरिवलको फाइदा के छ स्वास्थ्यको लागि, सबैभन्दा पहिला सुगरलाई नियन्त्रित गर्दो रहेछ यसले। यो नरिवलले चाहिँ इन्सुलिन बनाउनमा मद्दत गर्छ। इन्सुलिनको मद्दतद्वारा शरीरले चाहिँ ग्लुकोजलाई ऊर्जामा परिवर्तन गर्छ, साथसाथमा यसबाट ब्लड ग्लुकोजको स्तर पनि नियन्त्रित हुन्छ। अनि काँचो नरिवल खानाले तेजीको साथमा भोजन पचाउनमा पनि मद्दत मिल्छ र पाचनसँग सम्बन्धित लक्षण वा आन्द्राहरूसँग जोडिएको अन्य समस्याहरूको लागि पनि फाइदाजनक छ। यो चाहिँ शरीरलाई फाइदा दिएर पोषण र खनिजलाई अवशोषित गर्नमा मद्दतगार हुन्छ र यसले उल्टी र वाकवाकीको समस्यालाई पनि टाढा भगाउँछ।
यसै गरिकन अगाडि प्रतिरोधात्मक क्षमता बढाउने कुरा पनि गरौँ. इम्युन सिस्टमको लागि यो एकदमै राम्रो छ. यसमा एन्टिभाइरल, एन्टिफङ्गल, एन्टिब्याक्टेरियल र एन्टिप्यारासाइटिक गुणहरू हुन्छ. भएभरको सबै गुणहरू यसमा हुँदो रहेछ. नरिवलको तेलको प्रयोग गर्नाले शरीरलाई भाइरस र ब्याक्टेरियाबाट बचाव मिल्छ. अनि काँचो नरिवल खानाले गम्भीर बिमारीहरूमा पनि धेरै फाइदा मिल्छ, जस्तो कि घाँटीको सङ्क्रमण भयो, ब्रोङ्काइटिस, युरिनेरी इन्फेक्सन आदि इत्यादि बिमारीहरूमा पनि यसबाट हामीलाई फाइदा मिल्दो रहेछ. यसले ऊर्जा पनि प्रदान गर्छ. काँचो नरिवलले फ्याटलाई बर्न गरेर ऊर्जा बढाउनमा मद्दत गर्छ. नरिवलको तेलमा पाइनेवाला ट्राइग्लिसराइड्स 24 घन्टामा गरिने जति पनि युज गरिन्छ ऊर्जा, यसको कुल खपतलाई 5% यसले बढाइदिँदो रहेछ, जसले गर्दाखेरि लामो समयसम्म वजन घटाउने प्रक्रियालाई बढावा मिल्छ. नरिवल खानाले भोक पनि कम लाग्छ, त्यो पनि बिना हाइपोग्लाइसेमिया भएर. है, काँचो नरिवल खानाले थाइरोइड पनि स्वस्थ रहन्छ, साथसाथमा लामो समयसम्म चलिआएको चाहिँ जति पनि थकानका लक्षणहरूबाट पनि राहत मिल्दो रहेछ. अनि युरिनेरी ट्र्याक्ट इन्फेक्सनबाट पनि बचाउँछ. यसमा चाहिँ प्राकृतिक डायुरेटिक गुण हुन्छ, जस कारण गर्दाखेरि युरिनेरी ट्र्याक्ट इन्फेक्सनबाट बचाव मिल्दछ. ब्लड कोलेस्ट्रोललाई पनि यसले कम गर्नमा मद्दत गर्दो रहेछ, जसबाट हृदयको बिमारीको जोखिम पनि कम हुन्छ. यसमा रहेको सेचुरेटेड फ्याटले शरीरमा स्वास्थ्यवर्धक कोलेस्ट्रोललाई बढाउँछ र खराब कोलेस्ट्रोललाई नियन्त्रित गर्छ. यसबाट हड्डी र दाँत पनि स्वस्थ हुँदो रहेछ. अनि यसले चाहिँ हाम्रो जुन नरिवल छ यसमा चाहिँ काँचो नरिवलमा क्याल्सियम र म्याङ्गनिजलाई अवशोषित गर्नको लागि शरीरको क्षमतामा सुधार ल्याउँछ यसले, जसले गर्दा हड्डीको चाहिँ समस्यामा धेरै राहत मिल्छ. यसले चाहिँ अस्टियोपोरोसिसको समस्यालाई सुधार्नमा पनि मद्दत पुर्याउँदो रहेछ. र जसलाई ल्याक्टोज इन्टोलरेन्स छ उनीहरूको लागि पनि यो विकल्प एकदमै स्वस्थ विकल्पको रूपमा लिन सकिन्छ. रिसर्चबाट साबित के भएको छ भने प्रत्येक दिन नरिवलको सेवन गर्नाले नरिवलको सेवन प्रत्येक दिन नगर्ने मान्छेको तुलनामा त्यो व्यक्ति चाहिँ बढी स्वस्थ रहेको पनि देखाएको छ. त यो कुरा सँगसँगै अगाडि बढ्नु पर्दा छालाको लागि, स्किनको लागि पनि काँचो नरिवलको धेरै नै फाइदा छ. तपाईँलाई पनि थाहा भएको कुरा होला, विभिन्न प्रकारका चाहिँ स्किन प्रडक्ट्सहरूमा यसको प्रयोग हामीले भएको पाउँछौँ, होइन? अनि रगतको सर्कुलेसनलाई पनि यसले राम्रो बनाउने रहेछ. कपालको लागि पनि राम्रो छ. हाम्रो टाउको त्वचा जुन छ यसलाई सङ्क्रमणबाट बचाउँछ यसले, किनभने यसमा एन्टिफङ्गल गुणहरू हुन्छ, जसको कारणले गर्दाखेरि डेन्ड्रफ, जुम्रा जस्तो कुराहरू अनि चिलाउने जस्तो समस्याहरूबाट बचाउँछ हामीलाई. अनि कपाललाई पनि एकदमै मुलायम, चमत्कार बनाउँछ अनि एकदमै स्वस्थ पनि राख्छ, किनभने यसमा भिटामिन के र आइरन पनि छ स्वस्थ कपालको रक्षाको लागि. त काँचो नरिवलबाट हुने यी फाइदाहरू लिनको लागि आजैबाट काँचो नरिवलको सेवन सुरु गरौँ भनेर भन्न चाहन्छु म यतिखेर. अब छोटकरीमा फेरि पनि अब काँचो नरिवल पश्चात सुक्खा नरिवल खानाले कस्तो हामीलाई चाहिँ फाइदा मिल्छ भन्ने कुरा गर्नतर्फ लाग्छु. तर त्योभन्दा पनि अगाडि एउटा छोटो म्युजिकल ब्रेक म तपाईँको लागि राख्ने तयारीमा रहेकी छु र यो एउटा गीत तपाईँलाई सुनाउँदै अगाडि तपाईँलाई लिएर जान चाहन्छु. त आउनुहोस् अब यो एउटा गीत राखिहाल्छु जुन गीतमा सञ्जीव लामाको आवाज तपाईँले सुन्न सक्नुहुन्छ. अनि यो म्युजिकल ब्रेक पश्चात हामी फेरि पनि नरिवलको गुणहरूको बारेमा नै कुरा गर्नेछौँ.

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
2: यो पीएफ

हजुर, त प्रिय श्रोता पनि यो छोटो म्युजिकल ब्रेक पश्चात अब अगाडि फेरि पनि तपाईँहरू सबैलाई मैले कार्यक्रम दिएको कसैलीको यो हेल्थ सेगमेन्टमा अगाडि जोड्न चाहेँ. आज भने वर्ल्ड कोकोनट डे, यानि कि विश्व नरिवल दिवस मनाइरहेका छौँ, र यही सिलसिलामा नरिवलको बारेमा केही जानकारी तपाईँसँग आज म सेयर गर्दैछु. त नरिवलमा रहेको पोषण तत्त्वहरूको विषयमा कुरा गरेँ. यसको चाहिँ काँचो प्रयोगले कस्तो प्रकारको स्वास्थ्य सम्बन्धी हामीलाई फाइदाहरू पुर्याउँछ भन्ने कुरा पनि गरे. अब हामी अगाडि बढ्छौँ. यो नरिवललाई सुक्खा रूपमा हामीले खाँदाखेरि कस्तो हामीलाई फाइदा हुन्छ, यस विषयवस्तुमा कुरा गर्न पछि. त नरिवललाई काँचो पनि अनि सुकेको पनि दुइटै प्रकारले चाहिँ हामीले प्रयोग गर्न सक्छौँ भनेर मैले तपाईँलाई अघि नै भनिसकेका छु. अब यो सुकेको नरिवलको फाइदाहरू के के छन् त? सबैभन्दा पहिला चाहिँ सुकेको नरिवलले हाम्रो हृदयको स्वास्थ्यलाई कस्तो फाइदा पुर्याउँछ यो कुरा गरौँ. यो सुकेको नरिवलमा फाइबर एकदमै धेरै हुन्छ र स्वस्थ हृदय बनाउनको लागि यसले मद्दत पुर्याउँछ. र हामी सबैलाई थाहा भएकै कुरा हो कि पुरुषहरूलाई 38 ग्राम फाइबरको आवश्यकता हुन्छ, जबकि महिलाहरूलाई 25 ग्राम फाइबरको आवश्यकता हुन्छ प्रत्येक दिनको कुरा गर्नुपर्दाखेरि. सुक्खा नरिवल खानाले हामीलाई पर्याप्त मात्रामा फाइबर प्राप्त हुन्छ, जसले गर्दाखेरि हृदय सम्बन्धी समस्याहरू आउँदैन. यसै गरिकन सुक्खा नरिवलले दिमागलाई पनि तेज राख्छ, र हाम्रो डायटमा सुक्खा नरिवललाई समावेश गरेर हामीले चाहिँ हाम्रो मस्तिष्कको कार्यहरूलाई सुधार पनि गर्न सक्छौँ, र स्वस्थ दिमागलाई बढावा दिनमा यसले धेरै मद्दत गर्दो रहेछ. यसको अलावा कुनै पनि गम्भीर बिमारीमा चाहिँ सुकेको नरिवलले राम्रोसँगले चाहिँ यसको प्रयोग गर्नाले धेरै हदसम्म त्यसमा चाहिँ हामीलाई केही फाइदा हुनसक्छ, जस्तो कि अल्जाइमरको समस्या, स्पेसली मस्तिष्कसँग सम्बन्धित कुनै पनि समस्याहरू भएको छ, गम्भीर समस्याहरूसँग जुझिरहेका छौँ भने यस्तो अवस्थामा चाहिँ सुक्खा नरिवलको प्रयोग गर्नु राम्रो मानिँदो रहेछ. अनि प्रतिरोधक क्षमता बढाउँछ यसले. सुक्खा नरिवलमा 5.2 माइक्रोग्राम सेलेनियम पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनमा मद्दत गर्छ. हामीले हाम्रो डायटमा सुक्खा नरिवललाई प्रयोग गर्ने र रोग प्रतिरोधात्मक क्षमतालाई अधिक मजबुत गर्न सक्छौँ. र सेलेनोप्रोटिनको उत्पादन गर्छ यसले, जसले गर्दाखेरि कयौँ बिमारीहरूलाई टाढा भगाउनमा मद्दत मिल्छ हामीलाई. यसै गरिकन पुरुषको जुन बाँझोपन छ, इन्फर्टिलिटी होइन, यसको समस्यालाई पनि यसले रोक्दो रहेछ. चिकित्सा विज्ञानले कयौँ परीक्षण गरेको छ, जसबाट के प्रमाण पाएको छ भने सुक्खा नरिवल खानाले शरीरमा सेलेनियमको उत्पादन बढ्छ र पुरुषको बाँझपनमा यसलाई फाइदाजनक रूपमा प्रयोग गर्न सकिन्छ. अनि एनिमियाको समस्या छ भने त्यसबाट पनि राहत मिल्दो रहेछ हाम्रो यो सुक्खा नरिवलको प्रयोगले है. खास गरी महिलाहरूमा एउटा सर्टन उमेर पश्चात चाहिँ रगतको कमी हुने समस्या देखिन्छ, र यो आइरनको कमीको कारणले गर्दाखेरि हुन्छ, र यसबाट उनीहरूलाई धेरै विभिन्न प्रकारको समस्याहरू हुनसक्छ. त सुक्खा नरिवल चाहिँ आइरनले भरपूर हुन्छ, जसले गर्दाखेरि एनिमियालाई टाढा राख्नमा मद्दत मिल्दछ. आफ्नो आहारमा सुक्खा नरिवललाई मिलाए र अगाडि आफ्नो भोजनको हामीले प्लान गर्ने हो भने यसबाट केही दिनमा नै हामीले हाम्रो जुन समस्या छ शरीरमा, हाम्रो जुन समस्या छ त्यसमा केही न केही फरक त पक्कै पनि देख्न सकिन्छ. अनि पाचन प्रणालीलाई पनि यसले राम्रो गर्दो रहेछ. सुक्खा नरिवलले कयौँ पाचन सम्बन्धी समस्याहरूबाट बचाउनमा मद्दत गर्छ, जस्तो कि कब्जियत भयो, अल्सर भयो आदि इत्यादिमा. अनि अर्थराइटिसबाट पनि केही हदसम्म यसले जोगाउँदो रहेछ. अर्थराइटिस भयो, अस्टियोपोरोसिस आदि भयो होइन, यसमा चाहिँ प्रत्येक दिन सुक्खा नरिवलको सेवनले गर्दाखेरि चाहिँ केही हदसम्म यसमा राहत महसुस गर्न सकिन्छ. सुक्खा नरिवललाई कयौँ प्रकारले हामीले प्रयोग गर्न सक्छौँ, र यसमा चाहिँ यस्तो प्रकारको कयौँ खनिज हुन्छ जसले चाहिँ कनेक्टिभ टिस्युजलाई मजबुत बनाउँछ र शरीरलाई स्वस्थ बनाउनमा मद्दत पुर्याउँछ. त अब नरिवलको चाहिँ प्रयोग मैले आज गर्दाखेरि कस्तो प्रकारको फाइदा हुन्छ स्वास्थ्यलाई भन्ने कुरा गरिसकेका छु होइन. तर नरिवलको केही नोक्सान पनि हुनसक्छ, र स्पेसियली चाहिँ सुक्खा नरिवलको नोक्सानको कुरा गर्नुपर्दाखेरि यसमा चाहिँ नरिवलको पानीमा क्यालोरी त कम हुन्छ, तर यसमा चिनीको मात्रा अधिक हुन्छ. अमेरिकन हार्ट एसोसिएसनको अनुसार डायटमा ज्यादा मात्रामा चिनी बढ्नाले वजन बढ्ने र मोटोपन बढ्ने सम्भावना अधिक हुन्छ. साथसाथमा केही नरिवल पानीबाट बनेको उत्पादनहरू जसमा चिनीको मात्रा पाइन्छ, यसले शरीरमा सुगरको स्तर बढाउँछ.
नरिवल पानीमा फ्याट प्रति कपमा 0.5 ग्राम कम हुन्छ, तर यसमा अधिकांश 0.4 ग्राम या कुल वसा सामग्रीको चाहिँ 88% सेचुरेटेड फ्याट हुन्छ। अमेरिकन हार्ट एसोसिएसनले चाहिँ सेचुरेटेड फ्याटको कुल क्यालोरीको अधिकतम 5-6% मात्र लिने सुझाव दिन्छ। 2000 क्यालोरी प्रतिदिन लिने समयमा सेचुरेटेड फ्याट लगभग 11-13 ग्रामसम्म हुन्छ, जबकि नरिवल पानीले हामीलाई 3-4% कुल सेचुरेटेड फ्याट प्रदान गरिसकेको हुन्छ। एक प्रकारले चाहिँ यो मात्रा अत्यन्तै अधिक हो। उच्च मात्रामा आहार लिनाले हाम्रो वजन कम गर्नमा मुस्किलहरू आउन सक्छ, साथसाथमा हृदयको बिमारी र स्ट्रोकको जोखिम पनि बढ्न सक्छ। त सारांशमा भन्नुपर्दाखेरि नरिवल अत्यन्तै बहुमूल्य र पोषक तत्वले भरपूर फल हो, जसको कयौँ स्वास्थ्यका सम्बन्धित लाभहरू छन्। नरिवलको पानीमा इलेक्ट्रोलाइट्स भरपूर मात्रामा हुन्छ, जसले शरीरलाई हाइड्रेट राख्नमा मद्दत गर्छ र पाचनमा सुधार ल्याउँछ। यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले शरीरमा फ्री रेडिकल्ससँग लड्नको लागि मद्दत गर्छ र इम्युन सिस्टमलाई मजबुत बनाउँछ। नरिवलको तेलले त्वचा र कपाललाई अत्यन्तै धेरै फाइदा दिन्छ, यसले हाम्रो चाहिँ छालालाई एकदमै मोइस्चर गराइराख्छ, एउटा नमी प्रदान गर्छ र कपाललाई मजबुती र चमकदार बनाएर राख्छ। नरिवलको दुध र नरिवलको जुन भित्रको जुन भाग हुन्छ, सेतो भाग होइन, जुन चाहिँ काँचो हुँदाखेरि, यसमा भिटामिन मिनरल्स र फाइबर भरपूर मात्रामा हुन्छ, जसले पाचन तन्त्रलाई अत्यन्तै राम्रो गरी चाहिँ राख्छ है। अनि साथसाथमा हाम्रो चाहिँ हृदय स्वास्थ्यलाई पनि राम्रो बनाउन मद्दत पुर्याउँछ। यसको अलावा नरिवलको नियमित सेवनबाट वजन नियन्त्रित गर्ने, ऊर्जा बढाउने र स्वास्थ्य फ्याट चाहिँ प्रदान गर्नमा मद्दत मिल्छ। नरिवल एउटा सम्पूर्ण पौष्टिक खाद्य पदार्थ हो, जसले शरीरलाई सम्पूर्ण रूपबाट स्वास्थ्य बनाउनमा मद्दत पुर्याउँछ। तर त्यही हो, कुनै पनि कुरा धेरै भयो भने त्यसको खति त्यसको बिहोर्नुपर्छ, क्षति त्यसको बिहोर्नुपर्छ भन्ने कुरा त तपाईँ सबैलाई थाहा भएकै कुरा हो होइन। राम्रो कुरा पनि धेरै खायो भने त्यसबाट केही नराम्रा नराम्रा चाहिँ असरहरू पुग्न सक्छन्। जस्तो कि चिनी पनि धेरै खायो भने गुलियो होइन तितो हुन्छ भनेर भन्छ नि, त्यस्तै कुनै पनि राम्रो कुरालाई पनि अधिक त्यसको चाहिँ प्रयोग गर्यो भने एउटा हदबाट पार भयो भने त्यसबाट हामीलाई बेफाइदा नै हुनसक्छ। यसर्थमा नरिवलको पनि प्रयोग त गरौँ, तर नरिवलको प्रयोगलाई सम्झेर बुझेर गरौँ। नरिवलको प्रयोगबाट फाइदा मात्र होइन, यसको अधिक प्रयोगबाट केही बेफाइदा पनि हुनसक्ने कुरा पनि मैले तपाईँसँग सेयर गरिहालेँ। त आदरणीय श्रोतावृन्द, यति नै गर्छु आजको हेल्थ सेगमेन्टमा नरिवलको बारेमा कुराकानी। आज चाहिँ विश्वभरि नै वर्ल्ड कोकोनट डे मनाइरहेका छौँ र यही सिलसिलामा आज यो नरिवलको बारेमा कुरा गरेँ, किनभने अब आजको विशेष दिनमा यस विषयवस्तुमा ध्यान आकर्षण गराउने सबैको चाहिँ लागि जानकारी प्रदान गरेर चाहिँ नि जुन जनचेतना अभिवृद्धि छ त्यसमा चाहिँ भाग लिने आजको दिनको विशेष महत्त्व हो र यसमा चाहिँ बिएमएसका रेडियोले आफ्नो तर्फबाट यो कोसिस गरेको छ कि आफ्नो श्रोता हरूलाई नरिवलको बारेमा कति राम्रो छ त यो हाम्रो स्वास्थ्यको लागि भन्ने बारेमा जानकारी गराउने कोसिस गरेको छ। त यति नै गर्छु अहिलेको लागि, यति भन्दै अब तपाईँलाई अगाडि 2 बजेको समाचारतर्फ लिएर जान्छु। त्यस पश्चात भने कार्यक्रमको अन्तिम होइन दोस्रो चरणलाई लिएर म फेरि पनि हाजिर हुनेछु। अहिलेको लागि एक्सिस ब्यान्डले गाउनु भएको यो एउटा एकदमै अपबिट गीत छ, म तपाईँलाई सुनाउँछु। गीतलाई इन्जोय गर्नुहोस् अनि 2 बजेको समाचार पश्चात फेरि भेटौँ है त अर्को चरणमा।

0: Pe Live Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भोटेको सिबाडीमा पनि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम संस्कार थालेका हुन्। पशुपति आर्यघाटमा आज धेरै आफन्तले शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकोले अन्तिम संस्कार शुरू गरेका हुन्। आज बसेको प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ी विपद सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो। अरियालले विपदबाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गर्नुभएको छ। सभामुख अरियालले विपदबाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामा सामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बाल बालिकाको सुरक्षा संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ। कांग्रेसले सुरुङ उद्धार कार्यमा सरकारमाथि गम्भीर प्रश्न उठ्ने निष्कर्ष निकालेको छ।
4: केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सुरक्षा र प्रशासनिक निकायको भूमिकाप्रति सम्मान प्रकट गर्दै सुरुङभित्र फँसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता देखाएको ठहर गरेको छ। आफ्नो क्षमता र विज्ञताले भ्याउन नसक्दा तत्कालै संसारको पल्लो कुनाबाट विज्ञ सहयोग लिएर सुरुवाती दुई तीन दिनभित्र फँसेकाहरूको उद्धार गर्नुपर्ने जिम्मेवारीमा सरकार असफल भएको कंग्रेसको आरोप छ। अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्ने र जलविद्युत आयोजनाका प्रवर्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्धारको अनुमति नदिने व्यवहार सच्चाएर तुरन्त उद्धारमा जुट्न कंग्रेसको आग्रह छ। प्रतिष्ठानले मनोसामाजिक परामर्शको तयारी शुरू गर्ने निर्णय लिएको छ। मानसिक स्वास्थ्य सचेतना उपसमिति मार्फत स्वयंसेवीहरूको सहभागितामा यो अभियान अघि बढाइनेछ। विपदका कारण काकादेखि 15 वर्षसम्मका कैयौं बालबालिका अभिभावक विहीन बनेका भन्दै तथ्याङ्क संकलनका लागि बाल अधिकार उपसमितिलाई सक्रिय तुल्याउने निर्णय बैठकले गरेको छ।
3: शिक्षा मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकालाई तत्काल विद्यालय बोलाउने योजना रोकेको छ।
5: पहिलो चरणमा प्रभावित बाल बालिकालाई पीड़ा भुलाउँदै पुनः सामान्यकरण गर्ने योजना अघि सारेको छ। उनीहरूलाई खेल्ने खेलाउने र पीड़ा भुलाएर मात्रै विद्यालयमा बोलाउने योजना बनाएको छ। सरकारले विद्यालयमा पढ्न जाने वातावरण बनाउनु अघि सम्बन्धित स्थानीय तह, दात्री निकाय र स्वास्थ्य संस्थाको सहयोगमा मनोपरामर्श चिकित्सकद्वारा मनोपरामर्श दिने व्यवस्था गरेको छ। त्यसका लागि शिक्षा विभाग र स्थानीय तहलाई जिम्मेवारी दिएको मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामीले जानकारी दिनुभयो। उहाँका अनुसार रसुवा, धादिङ र नुवाकोटमा तीनवटा टोली खटाइनेछ। टोलीले दिएको प्रतिवेदनका आधारमा योजना तयार गरिनेछ। शिक्षा विभागका सूचना अधिकारी एवं निर्देशक निम प्रकाश राठौरले स्थानीय निकायको समन्वयमा पहिचान भएका विद्यालय र बालबालिकालाई मनोपरामर्श दिन शुरू गरेको जानकारी दिनुभयो।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाउनु भएको हो।
6: आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि, यो तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। नेतृत्व खोजेको छ देशले, जनताले आश्वासन खोजेको छैन, हरेक ठाउँमा सरकारको उपस्थिति खोजेको छ, पीडित नागरिकले पोस्ट होइन संकटमा राज्य देखियोस्।
3: नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउबा समूहले 15 महाधिवेशन मंगसिरमा गर्ने प्रस्ताव गरेको छ। चुनदेवीमा भएको बैठकमा मंगसिर 21-23 गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो। बैठकमा असोज 15 गते ओडा, 20 गते पालिका, 23 गते प्रदेश निर्वाचन एवं प्रतिनिधि सभाको निर्वाचन क्षेत्र, कार्तिक 15 गते जिल्ला र मंगसिर 4 गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरेको हो। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा रोक लगाई खरास घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास दिने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको हो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

तीन पाती डाँडा काटेर मिठो गीत सुन्दैन थियो अहिले अनुराधा पौडवालको आवाजमा आदरणीय श्रोता बृन्द. आज अनुराधा पौडवालको आवाजमा यस्तै मिठा मिठा गीत सुन्दै सुनाउँदै कार्यक्रम अन्तर्गतको यो दोस्रो चरणमा हामी स्रष्टा एक सृजना अनेकलाई इन्जोय गर्नेछौँ. अब समय अहिले दिउँसोको 2:11 गएको छ. कार्यक्रम दिएको शैलीमा सधैँ नै बुधबार हामी एकै कलाकारका गीत सङ्गीतहरू सुन्ने गर्छौँ.

आदरणीय श्रोता वृन्द अनुराधा पौडवाल भन्ने बित्तिकै तपाईँ हामी सबैलाई धेरै धेरै गीतहरूको सम्झना हुने गर्दछ. स्पेसली नाइन्टिजको दशकमा एकदमै व्यस्त रहेकी गायिका हुन् अनुराधा पौडवाल. थुप्रै हिट नम्बरहरू, थुप्रै चर्चित गीतहरू उनले हाम्रो लागि राखेकी छिन् र यही सिलसिलामा चाहिँ नि केही यस्तै यस्तै गीतहरू तपाईँको लागि आज मेरो तयारी रहेको छ सुनाउने. है, तपाईँहरू सबैले पनि पक्कै यो समयलाई अनुराधा पौडवालका गीत सङ्गीतहरूको साथमा इन्जोय गर्नुहुन्छ होला भन्ने आशा पनि मैले गरेकी छु. आउनुहोस्, यही सिलसिलालाई अब म अगाडि बढाइहाल्छु र अनुराधा पौडवालको बारेमा केही जानकारी, केही चर्चा परिचर्चा त हुन्छ नै, त्यसलाई पनि म अगाडि कार्यक्रममा जोड्दै जानेछु. तर त्योभन्दा अगाडि अहिलेको लागि एउटा चर्चित गीत अब हामी सुनिहालौँ र यो गीत चाहिँ पुरानो चलचित्र दिल है के मान्ता नहींबाट म सुनाउने तयारीमा छु र यो गीत भन्ने बित्तिकै अब धेरैले सुनेको, धेरैले मन पराएको गीत हो. अनुराधा पौडवालले यो गीत जुन बेलामा गाएकी थिइन् अत्यन्तै सुपर डुपर हिट भएको थियो. यो फिल्म पनि एकदमै सुपर डुपर हिट भएको थियो र यो गीत पनि एकदमै सुपर डुपर हिट नै गीत हो भन्दा फरक नपर्ला. यो चाहिँ नि हाम्रो यस चलचित्रको टाइटल नम्बर हो, दिल है कि मान्ता. अनुराधा पौडवालको आवाजमा सुनेर एकैछिन इन्जोय गरौँ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS कुलकर्म रेडियो हो।

मेरा हिरो है एकदमै क्लासिक नम्बर एउटा सुन्दै हुनुहुन्थ्यो तपाईँले आदरणीय श्रोताबृन्द यतिखेर मनहरको साथमा हुनुहुन्थ्यो अनुराधा पौडवाल त अनुराधा पौडवालका आवाजमा केही गीत सङ्गीतहरू सुन्दै सुनाउँदै आजको यो समयलाई मनोरम बनाउँदैछु आज स्रष्टा एक सृजना अनेक अन्तर्गत हामी यस्तै मिठा मिठा गीतहरू सुनिरहेका छौँ जसमा चाहिँ अनुराधा पौडवालका आवाज रहेका छन् र यहाँहरू सबैले इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने आशा मैले गरेको छु एकदमै प्रतिभाशाली गायिकाहरूमध्येको एक मानिन्छ अनुराधा पौडवाललाई र हिन्दी सिनेमामा उनले चाहिँ गायकीको योगदानको लागि धेरै पुरस्कारहरूबाट पनि उनी चाहिँ अलङ्कृत भइसकेकी छिन् एकमात्र यस्तो गायिका हुन् अनुराधा पौडवाल जसले मङ्गेशकर दिदीबहिनीहरूलाई टक्कर दिने क्षमता राख्दथिन् तपाईँलाई थाहा छ लता मङ्गेशकर अनि आशा भोसले चाहिँ दुईजना यस्ता चाहिँ चर्चित अनि एकदमै भनौँ न हिन्दी गीत सङ्गीतको क्षेत्रमा चाहिँ स्पेसली पार्श्व गायनमा चाहिँ नि एकदमै उच्च स्थानमा अग्रस्थानमा रहेकी गायिकाहरू हुन् होइन र उनीहरू दुईजनालाई टक्कर दिने क्षमताको साथमा हिन्दी सिने पार्श्व गायनमा उत्रिएकी थिइन् अनुराधा पौडवाल र अनुराधा पौडवालका गीतहरू नै आज हामी सुन्दैछौँ स्रष्टा एक सृजना अनेक अन्तर्गत र अनुराधा पौडवालको कुरा गर्नुपर्दाखेरिमा चाहिँ उनको जन्म सन् 1954 अक्टोबर महिनाको 27 तारिकको दिनमा भएको थियो र उनले चाहिँ भनौँ पार्श्व गायिकाको रूपमा हिन्दी सिनेमामा धेरै समयसम्म आफ्नो योगदान पनि दिइन् र सन् 1990 दशकको कुरा गर्नुपर्दा अत्यन्तै लोकप्रिय रहिन् उक्त दशकमा उनले थुप्रै गीतहरू गाइन् थुप्रै यस्ता गीतहरू जो अहिलेसम्म पनि हामी सुनेर इन्जोय गर्ने गर्दछौँ हुन त उनले आफ्नो फिल्मी करियरको सुरुवात चाहिँ चलचित्र अभिमानबाट गरेकी थिइन् जसमा उनले चाहिँ जयबहादुरीको लागि एउटा श्लोक गाएकी थिइन् छोटो श्लोक होइन जसलाई चाहिँ सङ्गीतकार सचिन देव बर्मनले निर्देशन गरेका थिए र त्यस पश्चात उनले सन् 1954 आफ्नै श्रीमान सङ्गीतकार अरुण पौडवालको सङ्गीत निर्देशनमा भगवान समाय संसारमे चलचित्र मुकेश र महेन्द्र कपूरको साथमा गीत गाउने मौका पाएकी थिइन् त यसरी आफ्नो करियरको सुरुवात उनले सानो श्लोकबाट र भनौँ एउटा गीतबाट गरे तापनि पछि गएर उनको यति धेरै चर्चा यति धेरै चाहिँ भनौँ कुरा भयो हिन्दी गीत सङ्गीतको क्षेत्रमा स्पेसली पार्श्व गायनमा उनले यति धेरै नाम कमाइन् त्यो भनेर साध्य छैन तपाईँहरूलाई पनि थाहा भएकै कुरा हो होइन र कर्नाटकको उत्तर कन्नड जिल्लाको करवार भन्ने ठाउँमा एक कोङ्कणी परिवारमा अनुराधा पौडवालको जन्म भएको थियो तर उनको पालन पोषण चाहिँ यता मुम्बईमा भयो र उनको विवाह अरुण पौडवालसँग भए जो प्रसिद्ध सङ्गीतकार एसडी बर्मनको सहायक सङ्गीतकारको रूपमा काम गर्थे अरुण आफै पनि एक सङ्गीतकार थिए 90 दशकमा अनुराधा पौडवालले आफ्नो करियरको शिखरमा पुग्ने मौका पाइन् त्यही समयमा उनको श्रीमान अरुण पौडवालको एउटा दुर्घटनामा मृत्यु भयो र उनको एउटा छोरा छन् आदित्य पौडवाल र छोरी कविता पौडवाल त यिनै अनुराधा पौडवालका केही गीत सङ्गीतहरू आज हामी सुनिरहेका छौँ र उनको कुरा गर्नुपर्दाखेरि मैले अघि नै भने अमिताभ र जयाद्वारा अभिनीत चलचित्र अभिमानबाट उनको सुरुवात भएको थियो प्रपर सुरुवात फर्मल गायकी पार्श्व गायकको रूपमा उनले जया बच्चनले उक्त चलचित्रमा गाएको छोटो एउटा श्लोक गाएकी थिइन् र यो उनको सुरुवात एउटा सानो श्लोकबाट भए तापनि एउटा यस्तो समय आयो हिन्दी सिने क्षेत्रमा होइन जति बेला हरेक फिल्ममा अनुराधाको नै गीत हुन्थ्यो तर लामो समयसम्म अहिले चाहिँ उनी गायनबाट टाढा छिन् लामो समयसम्म उनले गायनलाई निरन्तरता दिइनन् उनले चाहिँ अन्तिम पटक सन् 2006 आएको चलचित्र जानी होगा कियामा गीत गाएकी थिइन् त्यस पश्चात यता उनले गीतबाट लगभग सन्यास नै लिएको जस्तो हामीले महसुस गरेका छौँ तर उनले चलचित्रमा जति पनि गीत गाइन् त्यो आफ्नो सक्रिय वर्षहरूमा त्यही गीतहरू अहिलेसम्म पनि सुनेर हामी रमाइरहेका छौँ इन्जोय गरिरहेका छौँ र यिनै गीत सङ्गीतहरू आज तपाईँको सेवामा राख्दैछु म आजको स्रष्टा एक सृजना नै अन्तर्गत आउनुहोस् अब अर्को एउटा गीत गाउँ त होइन गीत सुनौ गीत गाउने त अनुराधा पौडवालले गाउनुहुन्छ हामी गीत सुन्दैछौँ है र यो पनि अर्को चर्चित गीत हो त्यति बेलाको चलचित्र आशिकीको जुन आशिकी त एकदमै सुपर डुपर हिट भयो होइन त्यसको गीत एउटा मात्र होइन हरेक गीत उक्त चलचित्रको
उत्ति नै चर्चित भयो, उत्ति नै मन परायो र आजको दिनसम्म पनि यो डेटसम्म पनि ती गीतहरू सुन्दाखेरि हामी उत्ति नै रमाउँछौँ है। र त्यसै अन्तर्गतको एउटा गीत जुन अत्यन्तै चर्चित भएको थियो, नजर के सामने जिगर के पास, उनी कुमार सानुसँग यो गीत डुएटको रूपमा गाएकी छिन्। यो गीत एकैछिन सुनौँ है त।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

अनुराधा पौडवालका केही गीत सङ्गीतहरू सुनाइरहेकी छु। यही सिलसिलामा भर्खरै मात्र यो चलचित्र सडकको गीत सुन्दै हुनुहुन्थ्यो तपाईँहरूले, मनहर उदास पनि यस गीतमा उनको साथमा थिए। र यो गीतको साथै म अगाडि बढ्दैछु कार्यक्रम दिवाकुसी अन्तर्गतको यो श्रेष्ठ एक सृजना अनेक अन्तर्गत तपाईँको लागि यस्तै मिठा मिठा गीतहरू राख्दैछु। आज चाहिँ अनुराधा पौडवालकै आवाजमा केही गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ र उनकै बारेमा पनि केही जानकारी धेर थोर म तपाईँसँग सेयर गर्दै पनि छु। र विशेष गरिकन अनुराधा पौडवालको चलचित्र हिरोको जुन गीत मैले तपाईँलाई सुनाएँ, उक्त गीत अत्यन्तै सफल भयो, अत्यन्तै लोकप्रियता मिल्यो त्यस गीतलाई। त्यस पश्चात चाहिँ बल्ल उनको गिनती चाहिँ शीर्ष गायिकाहरूमा हुन थाल्यो। यस फिल्ममा उनले चाहिँ लक्ष्मीकान्त प्यारेलालको साथमा जोडी बनाएकी थिइन् र हिरोको सफलता पश्चात यस जोडीको कैयौँ अन्य फिल्महरूमा पनि सफल गानाहरू उनले गाइन्, जस्तो कि मेरी जङ, बटवारा, राम लखन, आखिरी अनि तेजाब आदि इत्यादि गीतहरूमा पनि उनको आवाज हामीले सुन्न सक्छौँ। र त्यस पश्चात उनले टी सिरिजको गुलशन कुमारको साथमा हात मिलाइन् र अन्य गीतहरूमा पनि उनले आफ्नो आवाज दिइन्, अन्य चाहिँ चलचित्रमा पनि उनले आफ्नो आवाज दिन भन्दा फरक नपर्ला। र उनले सोनु निगम, उदित नारायण झा, कुमार सानु, अभिजित, अनु मल्लिक र नदिम श्रवणसँग धेरै काम गरेको हामी पाउँछौँ पनि। र उनले एउटा गल्ती चाहिँ के गरिन् भने, आफ्नो सफलताको चरम चुलीमा पुग्दाखेरि केवल टी सिरिजसँग मात्र काम गर्ने उनले घोषणा गरिन्, जसले गर्दाखेरि अन्य चाहिँ रेकर्ड लेबलहरूसँग उनको काम हुन सकेन। र यसको प्रत्यक्ष लाभ चाहिँ अर्की गायिका अल्का याग्निकलाई मिल्यो। अनुराधा पौडवाल पश्चात चाहिँ त्यो एउटा दौर जुन थियो अनुराधा पौडवालको, त्यस पश्चात अल्का याग्निकको दौर सुरु भएको पनि हामीले पाउँछौँ होइन। र त्यस पश्चात अनुराधा पौडवालले चाहिँ फिल्महरूबाट हटेर भक्ति गीतहरूमा ध्यान दिन सुरु गरिन् र यस क्षेत्रमा उनले थुप्रै सफल भजनहरू पनि गाइन् है। र केही समय पश्चात उनले चाहिँ आफ्नो गायकीलाई विश्राम दिइन् र आफूले पनि विश्राम लिइन् र 5 साल पश्चात फेरि पनि पार्श्व गायनमा उनी आइन्। तर त्यति बेलासम्म धेरै कुरा परिवर्तन भइसकेको थियो, उनले जुन 5 वर्षको एउटा ब्रेक लिएर पार्श्व गायनमा फर्किने उनले भनौँ कोसिस गरिन्। त्यस पश्चात थुप्रै अन्य गायिकाहरू पनि आइसकेका थिए, उदाइसकेका थिए। मूलत अल्का याग्निकले बलिउडलाई चाहिँ छपक्कै छोपिसकेकी थिइन् भनौँ न होइन। यस कारण गर्दाखेरि उनको त्यो जुन सिलसिला अथवा त्यो जुन कोसिस थियो त्यो चाहिँ त्यति साह्रो सफल हुन सकेन। र उनको चाहिँ जुन यात्रा छ पार्श्व गायनको यात्रा धेरै हदसम्म रोकियो भन्दा फरक पक्कै पनि नपर्ला। आदरणीय श्रोतावृन्द, त अनुराधा पौडवालले सङ्गीत क्षेत्रमा गरेका श्रेष्ठ योगदानको लागि कयौँ पुरस्कारहरूबाट सम्मानित उनलाई गरिसकिएको छ। उनले भारत सरकारको तर्फबाट 2017 पद्मश्री सम्मान भन्ने एकदमै सम्मानित पदकबाट पनि अलङ्कृत हुने मौका पाइन्। यसको अलावा उनले 4 फिल्मफेयर पुरस्कार र 1 राष्ट्रिय फिल्म पुरस्कार पनि उनले प्राप्त गरिसकेकी छिन्। त यो चाहिँ थुप्रै उनको पुरस्कारहरू छन्, तर अब यो पुरस्कारको बारेमा धेरै कुरा गर्न त समयले साथ नदेला। यस अर्थमा एउटा गीत अब फेरि पनि सुनाऊ हामी यो पुरानो चलचित्र साजनबाट।

हजुर, बहुत प्यार करते हैं तुमको सनम, मिठो गीत सुन्दै थियो यतिखेर हामी रेसको साथमा अगाडि बढेका छौँ। अब भने अन्तिम गीत स्वरूप पुरानो चलचित्र दिलको गीत राख्छु। यसमा चाहिँ उदित नारायण झाको साथमा उनको आवाज हामी सुन्नेछौँ र यही गीतको साथमा अब अगाडि 3 बजेको समाचारतर्फ तपाईँलाई लान्छु अनि त्यस पश्चात भने अगाडि कार्यक्रमको अन्तिम चरण लिएर म फेरि हाजिर हुनेछु। है त

0: गोर्खा रेडियो हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाबाडीमा 1114 जनाको शव फेला परेको बताएको छ। प्राधिकरणको हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी चितवनमा 348 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190, नुवाकोटमा 155, गोर्खामा 66, धादिङमा 59, रसुवामा 41 र तनहुमा 38 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाइएको छ। भोटेकोसे बाढीमा परि बेपत्ता भएकाहरूको आफन्तले कुसको शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्। एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुसको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। अब शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकोले अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपति आर्यघाटमा कुसको प्रतिमा बनाएर निशुल्क अन्त्येष्टिको व्यवस्था गरिएको पशुपति विकास कोष अन्तर्गत आर्यघाटमा दाउरा व्यवस्थापनमा खटिएका कर्मचारी बुद्ध तामाङले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाका जलविद्युत सुरुङमा आएको संकट विश्वका अन्य भागका दुर्घटना भन्दा फरक भएको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूसँग प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायले समेत नभोगेको संकट नेपालले भोगिरहेको बताउनु भएको हो।
1: यो बाढीभित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
0: सुरुङमा फँसेका श्रमिक निकाल्न साधन स्रोतको अभाव नभएको प्रधानमन्त्रीको दावी छ।
1: त्यसको एउटा सीमा छ, त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन। हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि हामीलाई धेरै मान्छेहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा वरपर विदुर समय पुगेर हेर्दा पनि त्यही ठाउँको त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन। अनि हामी प्रायः गुगल गर्छौँ, एआईलाई सोध्छौँ, आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौँ, जियोटेकहरूलाई सोध्छौँ, विभिन्न देशमा काम गरिराख्नुभएका इन्जिनियरहरूलाई सोध्छौँ र त्यो सोधेको आधारमा बुझेको आधारमा नै हामीले प्रक्रिया दिएका छौँ। यसको लागि विभिन्न सोसल मित्र पत्रिकामा जुन गुनासो आएको छ त्यो हामी पूर्ण रूपमा बुझ्छौँ।
0: काँग्रेसका रसुवा सांसद मोहन आचार्यले त्रिशुली 1, त्रिशुली 3A र बी बाहेकका प्रभावित आयोजनामा सुरुङ उद्धारको काम चलिरहेको बताउनु भएको छ। बाढीपछि रसुवामै राहत र उद्धारमा संलग्न सांसद आचार्य
2: सुरुङभित्रको उद्धारको बारेमा धेरैले चासो व्यक्त गरिराखेका छन्।
3: गर्नुपर्ने थियो, त्योभन्दा फेरि अगाडि प्रायोरिटाइजहरू गर्दै गर्दा त्यो समस्याहरू आए। तर यो विषयमा सुनि टनेलको विषयमा त टनेल त हाम्रो रसुवा जिल्लामा 6 वटा टनेल छ, तर 6 वटा हैदराबादको टनेलको छ, त्यो चाँडा बल्ल अहिले चाहिँ अलिअलि चासो दिएर अगाडि बढिएको मात्रै देखाएको छौँ। हामी त अनुमानमा अझ मिसिङहरू चाहिँ बाँचबुन भएको छ भन्ने हाम्रो लागेको छ। हामी त वी हेभ लस्ट आवर लभ वान, हाम्रो मान्छेहरू त अहिले भर्खरै चाहिँ छैन भनेर लाग्ने त हामी त्यो त हुनै भएन नि।
2: कतिवटा सुरुङमा कसरी काम हुँदैछ अहिले?
3: अनि तपाईँको रसुवागढीको सुरुङभित्र त्यो रनिङ हाइट भएर 111 मेगावाटको त्यहाँभित्र त्यो रन गरिरहेको प्रोजेक्टभित्र त त्यहाँ उहाँहरूको सिस्टम स्टेसन म्यानेजरदेखि सबै कम्प्लिट त्यहाँ टिमभित्र काम गरिरहेको होइन। अब तपाईँको त्यहाँभित्र सुरुङभित्र नै त्यहाँ पावर हाउसदेखि एकदमै सिस्टम छ, त्यसले गर्दा हामी मासतिर गएर बस्नु भएको छ भने हामी एकदम होपफुल छ। जस्तै चिलिमी हाइड्रो पावर पनि त्यसरी नै छ होइन, 216 को त काम गरिरहनु भएको भएर काम गरिरहेको ठाउँमा अझ त्यहाँ पनि कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सन थियो, कुनै ठाउँमा गएर जोगिनु भएको छ होला भन्ने हाम्रो अनुमान छ। अब लाङटाङ भोटेकोसीको त तपाईँको अलमोस्ट त्यहाँ चाहिँ गइसकेको छ होइन, त्यहाँ चाहिँ लाङटाङ भोटेकोसीको चाहिँ आफ्नो ठाउँमा रह्यो। मेन अरू हाइड्रो पावरहरूको चाहिँ हामी छन् भने आशावादीमा छौँ कि त्यसरी 3A र 3B त यता हामी यता एक्सिस सजिलो हो उहाँले त्यसमा अहिले लागिरहनु भएको छ होइन गर्ने हुनुहुन्छ उतातिर मासिकतिर त एटमै भएको थिएन बल्ल हिजोबाट अब अलिअलि बढी सुरु भएको छ अब आजबाट म्यान पावर थप बढ्दै बढ्दै गइरहेको अवस्था
2: अनि खाद्यान्नको अब मजदातको अवस्था कति समयलाई पुग्छ त्यसपछि समस्या हुन्छ भन्ने छ
3: होइन अब त्यो विषय चाहिँ कस्तो छ भन्नुहुन्छ भने अहिले चाहिँ कतिपय ठाउँहरूमा अझ बाँकी छ होइन अब राहतहरू चाहिँ खाद्यान्नहरू आइरहेको छ र प्रपर ठाउँमा प्रपर खाद्यहरू पुग्नु पर्ने कुराहरू चाहिँ अझ गर्न बाँकी हुन्छ अब यहाँको सेक्युरिटी पर्सनलहरूको उहाँहरूको सिस्टमै मिलाउन बाँकी छ कि हजुरको हिजो जुन स्टाइलले काम गरिरहेको थियो त्यो आफ्नो ठाउँमा भयो होइन कतिपय जनपद अब त्यहाँ तपाईँको किन राज्य र स्थानीय तहको चाहिँ कोअर्डिनेसनै अझ के अरे सडक सञ्जाल टुट्या भएर तपाईँको कम्युनिकेसन टुट्या भएर त्यो मेन्टेन गर्नै गाह्रो भइरहेको
0: रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,000 रूपियाँ जम्मा भएको जानकारी दिनुभयो उहाँका अनुसार हिजो मात्रै कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा गरिएको छ त्यसमध्येबाट 6,75,00,000 रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका बाढी प्रभावित 15 पालिकामा निकास भइसकेको छ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको छ भने थप 61,41,700 अमेरिकी डलर जम्मा भएको छ रसुवा बाढी पीड़ितको सम्झनामा बेलायतमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरिएको छ एनआरएनए युकेले प्रिन्सेस गार्डनमा रहेको कसल बीर थापा भीसी मेमोरियलमा कार्यक्रम आयोजना गरेको हो कार्यक्रममा सहभागीहरूले मौन धारण दीप प्रज्वलन पुष्प अर्पण गर्दै दिवंगत प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए कार्यक्रममा नेपाली समुदायका साथै स्थानीय गैर नेपाली शुभेच्छुकहरूको समेत सहभागिता रहेको थियो सहभागीहरूले विपद प्रभावितको राहत सहयोग तथा पुनस्थापनाका लागि एकजुट हुन अपील गरेका छन् कार्यक्रममा एनआरएनए युके आईसीसी सदस्य तथा गोर्खा टास्क फोर्सका संयोजक ओम प्रसाद थापा काउचा लगायतको सहभागिता रहेको थियो कांग्रेसले सुरुङ उद्धार कार्यमा सरकारमाथि गम्भीर प्रश्न उठ्ने निष्कर्ष निकालेको छ
2: केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सुरक्षा र प्रशासनिक निकायको भूमिकाप्रति सम्मान प्रकट गर्दै सुरुङभित्र फँसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता देखाएको ठहर गरेको छ आफ्नो क्षमता र विज्ञताले भ्याउन नसक्दा तत्कालै संसारको पल्लो कुनाबाट विज्ञ सहयोग लिएर सुरुवाती 2-3 दिनभित्र फँसेकाहरूको उद्धार गर्नुपर्ने जिम्मेवारीमा सरकार असफल भएको कंग्रेसको आरोप छ अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्ने र जलविद्युत आयोजनाका प्रवर्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्धारको अनुमति नदिने व्यवहार सच्चाएर तुरन्त उद्धारमा जुट्न कंग्रेसको आग्रह छ प्रतिष्ठानले मनोसामाजिक परामर्शको तयारी सुरु गर्ने निर्णय लिएको छ मानसिक स्वास्थ्य सचेतना उपसमिति मार्फत स्वयंसेवीहरूको सहभागितामा यो अभियान अघि बढाइनेछ
0: अब खबर फटाफट
4: बाँकेमा एचपीभी खोप अभियान सुरु हुँदै करिब 6,000 किशोरीलाई लक्षित गरी भदौ 30 खोप दिइने लमजुङको स्मार्ट फिल्म सिटी योजना अलपत्र 7 वर्ष अघि घोषणा भएको 5,90,00,000,000 परियोजना अझै कार्यान्वयनमा गएन कृष्णभीर समाधानका लागि सुरुङ र बाइपास अध्ययन पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्काल अस्थायी संरचना र दीर्घकालीन विकल्प खोजिँदै चितवनमा किशोरी आमा बन्ने क्रम घटेन पछिल्लो वर्ष अस्पतालमा प्रसूति गराउने मध्ये 985 जना 20 वर्ष मुनिका तनहुको ब्यासले पुनः प्रयोगयोग्य फोहोर बेचेर 1 वर्षमा 27,00,000 कमायो पञ्चकुण्ड हिमतालको अवस्थाबारे अध्ययन आवश्यक तालको आकार बढेको दावी तर स्थलगत अध्ययन बिना जोखिम निष्कर्ष ननिकाल्न विज्ञको सुझाव भोजपुरमा वनबाट 9,70,00,000 राजस्व काठ तथा गैर कास्टर वन पैदावारबाट ठूलो राजस्व संकलन सुनको मूल्य 8,800 रुपियाँले घट्यो छापावाल सुन प्रतितोला 2,97,300 कायम
0: अमेरिकी सेनाले इरान विरूद्ध पुनः आक्रमण शुरू गरेपछि तेहरानले जोर्डन कुवेत इराकमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: यो BFBS गोर्खा रेडियो हो।

निमारु मालिक आउनुभएको मिठो गीत सुन्दै थियौँ यतिखेर आदरणीय श्रोताबृन्द। यही गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाको शैलीको यो अन्तिम चरणको यात्रा पनि सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम।

No, यो आधा नै पटक फेरि पनि वेलकम ब्याक भन्न चाहन्छु। म श्री सुनवार तपाईँको सेवामा छु, तपाईँको कार्यक्रम अवधिभरि नै साथ दिनेछु। ठिक 4 बजीसम्म अझै पनि रहनेछौँ हामीसँगै, अहिले पनि दिउँसोको 3:17 गएको छ। यतिखेर अब तपाईँलाई यस्तै गीत सङ्गीत सुनाउँदै अगाडि लिएर जान्छु र आज चाहिँ हाम्रो कुराकानी अन्तर्गत बिहेबी संवादमा सुन्न सक्नुहुन्छ हाम्रो दाजु योगराज राईले गर्नुभएको कुराकानी, र पाहुना हुनुहुन्छ हरिबहादुर हरिबुढा मगर एमबी, र उहाँले चाहिँ कन्करिङ ड्रिम जुन बुक छ यसको बुक लन्चको बारेमा गर्नुभएको कुराकानी तपाईँको लागि राख्दैछु म। अहिलेको लागि पनि त्रिशला गुरुङले गाउनुभएको एउटा गीत सुनाउँछु अनि यसको साथमा यो कुराकानीतर्फ तपाईँलाई लिएर जान्छु है त।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते. कार्यक्रम व्यवेश संवादबाट म योगराज राईको र व्यवेश संवादमा आज मेरो गेस्ट हुनुहुन्छ चिर परिचित हरि बुढा मगर एमबीए भाइ र उहाँ चाहिँ क्यान्टरबरीमा बसोबास गर्नुहुन्छ र उहाँको नयाँ किताब कन्करिङ ड्रिम्स चाहिँ यो आउँदो थर्सडे 27 अगस्तमा चाहिँ लन्च हुँदैछ. यसै सम्बन्धी हामी कुराकानी गर्नेछौँ. 2017 सालमा चाहिँ उहाँले मेरा पिक चाहिँ चढ्नुभयो र उहाँ चाहिँ फर्स्ट डबल एभब नि एम्पुटी हुनुहुन्छ. त्यसपछि 2023 सालमा चाहिँ उहाँले माउन्ट एभरेस्टको सफल आरोहण गर्नुभयो अनि 2026 साल गत जनवरीमा चाहिँ उहाँले 7 समिट चाहिँ पुरा गर्नुभयो. र छोटकरीमा उहाँको बारेमा भन्नुपर्दा अब भने यो बुक सम्बन्धी कुराकानी गरौँ. हरि भाइ नमस्ते.
1: नमस्ते दाई.
0: धेरै भयो भेट काट्नु भएको. के छ भाइ हाल खबर?
1: थ्याङ्क यू दाई. यस्तै छ दाई, जिन्दगी. काम पनि छैन, फुर्सद पनि छैन भने जस्तै छ.
0: ए राइट, ओके. अब तपाईँको यो नयाँ किताब कन्करिङ ड्रिम्स चाहिँ थर्सडे लन्च हुँदैछ, कति एक्साइटेड हुनुहुन्छ नि?
1: म एकदम एक्साइटेड छु दाई. यो किताब खास एभरेस्ट पछि निकाल्नु पर्ने, अब अलिकति बुढेसकाल लाग्दैछ. अब फेरि अब यो ट्रेनिङहरूमा अब मेरो बडीलाई पनि असर पर्ने गरी म हिमाल छ अरे होइन. अब त्यसपछि अब फेरि ज्यानले दिन्छ कि दिँदैन, त्यही भएर चाहिँ अहिले 7 समिट सकिहालौँ, किताब पछि लेख्दै गरौँला भनेको. त्यही भएर 7 समिट सकियो दाई, त्यही भएर चाहिँ अब चाहिँ जसरी भए निकाल्नु पर्छ भनेर निकालेको दाई. अनि फेरि अर्को कुरा चाहिँ यो किताबको कुराहरू चाहिँ अब पब्लिसरहरूले सिटीमिटी नपट्याउँदो रहेछन् नि.
0: तपाईँको पनि
1: आफ्नै आफ्नै संसार छ यसको होइन. त्यही भएर पनि पछिका दिन बल्ल जुरे दाई, सबै कुरा जुर्नु पर्दो रहेछ.
0: बुक्सले पब्लिस गरेको रहेछ होइन?
1: हजुर दाइ, हजुर.
0: अब तपाईँ जस्तो व्यक्तिको पनि नपताउने भन्नुभयो, के कस्तो खालको चाहिँ च्यालेन्जेसहरू चाहिँ भयो त?
1: यस्तो हुँदो रहेछ है दाइ, यो कति राम्रो स्टोरी भन्ने नहुँदो रहेछ कि यो फिल्म बुक इन्डस्ट्रीजहरूमा चाहिँ. अब यो अरूको लागि त, मेरो लागि पो यो एउटा हो नि त दाइ होइन, एउटा क्याम्पेन हो यो डिसेबिलिटी अवेरनेस गर्नलाई. अनि तर अरूको लागि त दाइ उसले कति पैसा कमाउँछ भन्ने हो नि त होइन. त्यो भएर चाहिँ उनीहरूलाई त्यो राम्रो स्टोरी, यस, उनीहरूले त्यो बिग्ने खालको स्टोरी नै पब्लिकेसन गर्छ. बट एट द सेम टाइम उनीहरूलाई त पैसा बनाउँदैन भने त देन उनीहरूले त यो पब्लिस गर्ने कुरा आउँदैन नि त. सो त्यो त्यो च्यालेन्ज. अर्को कुरा चाहिँ न जिजुले बाजेले बाउले गरेको दाइ होइन, सबै कुरा सिक्दै गर्दाखेरि अब कति कुरामा चाहिँ अब राइट तरिकाले गर्न नसकिँदो रहेछ. सो त्यो भएर चाहिँ सबै गर्दै जाँदा बल्ल अहिले यसो जुर्यो भन्नु पर्यो दाइ.
0: कंग्रेचुलेसन भाइ. अनि यो लन्च चाहिँ कहाँ कसरी हुँदैछ त्यो दिन?
1: यो चाहिँ लन्डनको एउटा पालो आल्टो भन्ने नेटवर्क छ, यो 55 तलामा लन्च हुन्छ. यो चाहिँ युरोपको सबभन्दा हाइएस्ट अफिस बिल्डिङ इभेन्ट भेन्यु हो. त्यहाँनिर पालो आल्टो भन्ने एउटा डिफेन्सको साइबर सेक्युरिटी हेर्ने एउटा कन्ट्राक्टर हो. यो यो यो युकेको डिफेन्स मात्र नभएर अमेरिका, क्यानाडा, यिनी अरूहरूको डिफेन्स पनि हेर्छ. सो त्यो भेरी काइन्डली मलाई त्यो स्पेस प्रोभाइड गरेको छ अनि फेसिलिटी प्रोभाइड गरेको छ दाइ. त्यहाँ चाहिँ थर्सडे 5 बजे लन्च हुँदैछ. सो बिहान अलिकति सानो छ, प्रतिमा अहिले प्याक भएको छ दाइ त्यो उसको लागि चाहिँ.
0: राइट, अनि त्यो दिन चाहिँ लन्चमा चाहिँ को को आउँदै हुनुहुन्छ?
1: मोस्टली चाहिँ जति पनि मलाई सपोर्ट गर्ने छ नि दाइ, मलाई त एकदमै को ठुलो मान्छे ल्याएर यसरी त्यो लन्च गर्नुभन्दा पनि मैले चाहिँ मेनली चाहिँ जो जतिले अहिलेसम्म सहयोग गरे मेरो यो नट जस्ट माउन्टेनको जर्नीमा, बट अल्सो म जन्मेदेखि मेरो बुवा र दिदी पनि नेपालबाट भिजिटमा हुनुहुन्छ. यो मिलाएको त होइन, तर जस्ट को इन्सिडेन्सली यस्तो परेको छ. एट द सेम टाइम मलाई क्लाइम्बिङमा सपोर्ट गर्नेदेखि ल्याएर पल्टनमादेखि मलाई ज्यान बचाउनेदेखि लिएर सबैजनालाई चाहिँ फेरि अब सबैलाई बोलाउनु मन थियो दाइ, तर भ्याकेन्सीको होइन, एकदम 110 जना मात्र अट्छ त्यहाँनिर होइन. त्यो भएर चाहिँ पनि जो जति सपोर्टर्सहरू छ मेनली चाहिँ उनीहरू आउँछन् दाइ.
0: अब लन्डन जस्तो त्यस्तो ठाउँमा गर्दै हुँदो रहेछ, कस्तो छ कस्ट वाइज? तपाईँले नै बेहोर्ने हो कि पब्लिसरले गर्ने हो?
1: यो पब्लिसरले नै गर्छ दाइ, त्यही भएर चाहिँ अब एउटा चाहिँ पब्लिसरहरूले गर्छ, अर्को कुरा चाहिँ त्यो पालो आल्टो नेटवर्क्सले भेरी काइन्डली दे डोनेटेड त्यो स्पेसली स्पेस र उसको लागि अब त्यहाँको जस्ट अब रिफ्रेसमेन्ट्सहरूको लागि. सो सो त्यसले गर्दा पनि अब इट्स गन बी हेल्प नि दाइ, त्यहाँ मेरो विचारमा होइन. अनि फ्रम दिस बुक्स आई डोन्ट मेक लाइक अ ह्युज अमाउन्ट अफ द मनी, भेरी स्मल मनी बनाएको छु. आई थिङ्क जति पनि किताब इन्डस्ट्रिजमा बसेकोहरूलाई यो एउटा कुरा थाहा छ. तैपनि आई थिङ्क होपफुली मेरो मेन एम भनेको यो डिसेबिलिटी अवेरनेस हो. यो फर्स्ट मेरो किताब हो अनि यो इङ्ग्लिस भर्सनमा आउँदैछ. सायद पछि म नेपाली भर्सन अरू अरू भाषाको भर्सनहरूमा पनि अहिले हेरिराखेको छ. यो पछि अब पेपर ब्याग अहिले हार्ड कपी लन्च भएको छ त, अनि त्यसपछि पेपर ब्याग आउँछ, अडियो आउँछ, किन्डल्सहरूमा ल्याउने विचार छ. सो लेट्स सिधै अब कस्तो हुन्छ, गर्दै जाँदा, देख्दै जाँदा, सिक्दै जाँदा सबै हुने त होइन दाइ.
0: ओके, अब पहिला चाहिँ तपाईँले अन्तर्वार्ता पनि भन्नुहुन्थ्यो, पहिला मैले अन्तर्वार्ता दिए नभएको रेस्ट अफ द स्टोरी ल्याउँछु भन्दै हुनुहुन्थ्यो. खास खास यो किताबमा चाहिँ कस्तो खालको तपाईँको स्टोरीहरू पढ्न पाइन्छ?
1: यो चाहिँ प्रिटी मच सबै चिजलाई एकदम समराइजको रूपमा कभर गरेको छ, एकदमै कुनै कुनै ठुलोमा एकदम डिटेली पनि छ. अब कुनै कुनै रूपमा चाहिँ अलिकति समर, किनभने पछि 228 पेजको हुनुपर्ने अलरेडी 320 पेजको भइसकेको छ दाइ.
0: अझै बढेको, मैले पनि त्यहाँ अनलाइनमा 288 पेज त्यहाँ लेखेको छ,
1: 288 को. तर अब त्यो सबै कपीलाई गर्नुहुन्छ नि 320 पेजको भएको छ, विच इज अलरेडी त्यो ओभर भइसकेको छ. त्यसो त्यसलाई काट्दा छान्दाखेरि त्यो भएको छ. तर यसमा चाहिँ अब मैले टकहरू, स्पिच, इन्टरभ्युजहरू दिँदाखेरि म्याक्सिमम भनेको मैले एक घन्टाको इन्टरभ्यू हुन्छ भाइ, होइन एकदमै लामो पोडकास्टदेखि लामो भए पनि. सो अब त्यसमा सर्टेन पोइन्ट मात्र कभर गर्न सकिन्छ, नीतिहरू होइन, अब त्यो बिहाइन्ड. जस्तै हामीलाई चाहिँ दाइ त्यो सगरमाथाको टुप्पोमा गएर फोटो मात्र देख्छ, 7-7 सकेको फोटो मात्र देख्छ होइन दाइ, तर बिहाइन्ड हामी कति दुःख, कति कष्ट गरेर त्यहाँसम्म पुगिया छ त्यो देख्दैन नि होइन दाइ. सो त्योहरू अलिकति ल्याउने कोसिस गरेको छु. र मेनली यो एम भनेको अब किताबको मेन एमै भनेको कन्करिङ ड्रिम्स हो दाइ, होइन त्यो भनेको मेरो बाल्यकालको सगरमाथा चुम्ने मेरो सपना हो, त्यो चाहिँ 43 वर्षमा मेरो खुट्टा गइसकेपछि पनि सफल भयो. त्यो त्यसपछि फेरि एउटा सपना पछि अर्को, अर्को सपना पछि अर्को आउँछ, अनि पछि यो चाहिँ मेरो एभरेस्टको मेरो कन्करिङ ड्रिम चाहिँ मेरो एक्सपिडिसन नाम भयो. त्यसपछि पछि 7 समिट पनि फेरि एउटा सपना सकिन्छ अनि अर्को आउँछ नि त दाइ, सपना कहिले पनि सकिँदैन होइन. त्यो भएर चाहिँ यो 7 समिट्सको नाम पनि भयो, अहिले मेरो कुटा भएको छ. यो मेन कुरा चाहिँ हामी जस्तो ब्याकग्राउन्डमा हेरेको हुर्के पनि, जस्तै रोल्पा जस्तो होइन, एउटा विगत गाउँमा जन्मेर भए पनि, हामी जस्तो अवस्थामा भए पनि, जिन्दगीले जता फाले पनि, जिन्दगीमा जे भए पनि हामी केही न केही गर्न सक्छौँ, हाम्रो जिन्दगी एउटा सार्थक बनाउन सक्छौँ भन्ने मेन म्यासेज त्यसमा छ. त्यो भएर चाहिँ यो हिमालको बुक होइन, होइन यो चाहिँ डिसेबिलिटीको बुक होइन, यो आर्मीको बुक मात्र होइन, यो नेपालको बुक मात्र होइन, यो कम्बाइनेसन अफ होल बुक्स लाइक चाहिँ 1x1 कसरी सपनाहरू पुरा गर्न सकिन्छ, मेरो सपना मैले कसरी पुरा गरेँ भन्ने कुरा मेन कुरा त्यो छ.
0: यो किताबको नाम चाहिँ कन्करिङ ड्रिम्स पहिल्यै फिक्स गरेर लेख्नु भएको कि पछि लेख्दै जाँदा चाहिँ यो राख्नु पर्यो भन्ने सोचमा पुग्नु भयो?
1: यो कन्करिङ ड्रिम्स नाम कसरी राख्ने भन्ने कुरा भयो भने, जस्तै एभरेस्ट सगरमाथा चढ्ने बेला नाम के राख्ने त भन्ने कुरा भयो होइन दाइ. अनि धेरै कुराहरू गर्दाखेरि यो कन्करिङ ड्रिम्स भनेको यो एउटा हो मेरो बाल्यकालको सपना हो यो सगरमाथा चढ्ने. अर्को कुरा चाहिँ के हो भनेपछि, मसँग जाने साथी भाइहरूको पनि त उनीहरूको आफ्नै ड्रिम छ नि मसँग जानलाई पनि त होइन र दाइ. सो त्यो भएर चाहिँ हामीले चाहिँ कन्करिङ ड्रिम्स राखौँ भनेको. अनि पछि किताबकोमा धेरै डिस्कसन भयो, मलाई चाहिँ यो मेरो पब्लिसरले इम्पोसिबल एसेन्ट राखौँ भन्ने कुरा गरेको थियो. अनि मैले चाहिँ यो इम्पोसिबल एसेन्ट, दिस इज ए पोसिबल एसेन्ट होइन, अलिकति डिस्कसन पनि भयो त्यसपछि. अनि मैले चाहिँ सजेसन गरेँ, मेरो म्यानेजरले सजेसन गर्यौँ यो नाम राख्दा सायद ठिक हुन्छ होला, किनभने पछि यो आई वान्ट वान अफ द मोस्ट इन्सपायरिङ बुक पोसिबल के दाइ. अनि त्यो भइदियो भने चाहिँ कस्तो हुन्छ भने, एउटा मेरो स्टोरी त सेयर भइहाल्छ दाइ, यसको बेनिफिट त म त पाइ नै हाल्छु, त्यो उनी कुरो भएन. तर योले चाहिँ हामी सबै नेपाली, हामी गोर्खाली, डिसेबिलिटी, यो भेटरन्स, अनि यो माउन्टेन छु छ, त्यो कम्युनिटीलाई पनि एउटा अवेरनेस गराओस्, यसको हामीलाई हाम्रो प्रोफाइल रेज गरोस्, त्यो छ दाइ. अनि मेरो विचारमा यदि यो जति बिकोस् नबिकोस् सकेसम्म चाहिँ संसारको प्रत्येक भाषामा चाहिँ यो किताब निकाल्न मन छ दाइ. अनि त्यो भयो भने चाहिँ संसारको प्रत्येक मान्छेलाई चाहिँ नेपालीहरूको स्पिरिट, नेपालीहरूको एउटा मनोबल, कसरी नेपालको बारेमा त्यो चिनाओस् भन्ने त्यो छ. एट द सेम टाइम यो अपाङ्गहरू चाहिँ हामी पनि के गर्न सक्छौँ भन्ने एउटा मनोबल जागोस् र हाम्रो वरिपरि हाम्रो परिवार, हाम्रो छरछिमेक, हाम्रो नाता गोताले पनि यो अपाङ्ग भए पनि केही गर्न सक्छन्, त्यसरी हामीलाई सपोर्ट गरौँ भन्ने हो दाइ।
0: हजुर, हरि बुढा मगर हाम्रो माउन्टेनर भाइ हुनुहुन्छ, एमबी, उहाँसँग कुराकानी गरिरहेको छ। खुसीको खबर, बिगडा गोर्खाजकै हाम्रो भाइ हुनुहुन्छ, कन्करिङ ड्रिम्स चाहिँ उहाँको यो आउँदो थर्सडे चाहिँ लन्च हुँदैछ, लन्डनको कुरा गरिहाल्नु भयो र उहाँसँग कुराकानी गरिरहेको छ। छोटो विश्राम लिउँ, त्यसपछि बाँकी कुराकानी सेकेन्ड पार्टमा।

0: BFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

0: गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ कन्करिङ ड्रिम्स. हाम्रो हरिबुढा मगर एमबीए भाइको चाहिँ यो नयाँ किताब हो, भर्खरै चाहिँ उहाँले लेखिसक्नु भएर अब पब्लिस हुँदैछ यो 27 तारिक आउँदो थर्सडे. यसै सम्बन्धी कुराकानी गरिएका छौँ. अनि भाइ, यो किताब लेख्दाको अलिकति अप्स एन्ड डाउन्सहरू, कस्तो कस्तो च्यालेन्जेसहरू भोग्नु पर्यो, कति टाइम लाग्यो, कसरी लेख्यो, अलिकति भनिदिनुहोस् न.
1: यो किताब लाग्न फर्स्ट कुरा त होइन, यो मेरो सेकेन्ड किताब हुनु पर्थ्यो
0: होइन,
1: पक्का पक्कामा चाहिँ अब एभरेस्ट पछि एउटा किताब अनि अर्को पछि, म कमर्सियली त्यसरी हेर्ने हो भने नि यो भनेको चाहिँ लाग्यो हुनु पर्थ्यो. तर अब त्यही त होइन, अब कति कुरा नजानेर, कति कुरा नबुझेर, कति कुरा नजुरेर होइन, लट्स अफ डिफरेन्ट वे, लट्स अफ वेजमा यो अलिकति जस्ट 7 समिट्सलाई कुर्नु पर्यो यो किताबले. त्यसपछि यो लेख्न चाहिँ मैले अस्ति मार्चतिर सुरु गरेको दाइ, हो दाइ हो, नोट गरौँ, म डायरीहरूतिर पहिले राखिराखेको थिएँ. सो यदि कसैले किताब लेखिराख्नु भने चाहिँ तपाईँहरूको त्यो रुटिन डायरीहरू त्यो लेखेर राख्नुहोस् अनि त्यसले धेरै हेल्प गर्दो रहेछ. अनि एउटा कुरा चाहिँ, इट वाज भेरी नाइस टु गोइङ ब्याक अन त्यो आफ्नो चाइल्डहुडदेखि दाइ होइन, पछिदेखि ल्याएर भर्ती लागेकोदेखि होइन, अब लट्स अफ कुराहरू त्यहाँ छ अनि त्यो सम्झिन कस्तो रमाइलो पनि हुँदो रहेछ. एट द सेम टाइम कहिले काहीँ त्यो ट्रोमा छ नि त दाइ होइन, जस्तै अब मैले त्यो बाल्यकालमा बिहा गरेकोदेखि ल्याएर, त्यसपछि यो मेरो इन्जुरीको कुराहरूदेखि ल्याएर, त्यो कुराहरू, त्यो स्ट्रगलको पार्टहरू जाँदा चाहिँ एकदमै कस्तो फेरि ट्रामा ब्याक भएको जस्तो न कस्तो हुँदो रहेछ दाइ होइन. तर अनि यो अर्को कुरा चाहिँ, खास यो किताब मलाई एकजना साथीले, मेरो घोस्ट राइटरले लेखिदिएको हो, किनभने चाहिँ मेरो एउटा कुरा चाहिँ, म पर्सनली मेरो इङ्ग्लिस राम्रो छैन, लगभग कुराहरू अब म लेख्न सक्ने कुरो होइन, लेख्न सके पनि यो किताब फेरि लाइक से मेनली नेपाली भर्सनमा, सायद हामी अलिकति नेपाली भर्सन पनि निकाल्छौँ होला दाइ होइन, किनभने त्यो भाव मिल्दैन. अनि तर चाहिँ कस्तो हुँदो रहेछ भने द्याट लट्स अफ उहरू हुन्छ नि त, त्यो भएर चाहिँ लट्स अफ के, अब कति कुरा त रातिको म 4 बजेसम्म पनि त्यो किताब करेक्सन गरेँ दाइ होइन, लेख्छ अनि मिल्दै मिल्दैन होइन, त्यो नमिलेको त कहाँ लेख्नै भएन नि दाइ होइन, यो किताब भनेको चिज होइन. अनि म एकदम ट्रुली लेखेको छु, जसरी म तपाईँलाई त्यो उमा बोल्छु नि होइन,
0: त्यस्तो
1: तरिकाले एकदमै ट्रुली म्याक्सिमम फ्याक्चुअल एज पोसिबल बनाएर मैले लेखेको छु. र यदि तपाईँको लिसनरहरूले सुन्नुहुन्छ र पढ्नुहुन्छ भने प्लिज गएर रिभ्यू गरिदिनु होला. अर्को कुरा चाहिँ यो, जस्तै मलाई जस्ट कमेन्ट गरिदिनु होला, त्यसले चाहिँ त्यो पछि म सेकेन्ड बुक बनाउँदाखेरि अथवा यसको नेक्स्ट भर्सन निकाल्दाखेरि सायद मैले यो इम्प्रुभ गर्ने मौका पाउँदै, सो त्यो भएर चाहिँ अब के यसमा चाहिँ यो खास अब नेपाल र नेपालीको लागि वान अफ द बेस्ट बुक बनाऊँ न दाइ होइन.
0: राइट, अनि यो कति प्रति निकाल्नु भएको अनि कहाँ कहाँ पाइन्छ यो बुक चाहिँ अब थर्सडे अनवर्ड्स?
1: आई थिङ्क अलरेडी लाइक 1000 copies सोल्ड भइसक्यो दाइ यो अलरेडी है, यो चाहिँ त्यसलाई प्री अर्डर भन्छ, धेरैले अलरेडी अर्डर गरिसकेका छन्. आई डोन्ट हाउ मच इज गन गेट पब्लिस, आई थिङ्क इट क्यान पब्लिस एज मच एज इट क्यान दाइ है, यो चाहिँ यो अहिले इङ्ग्लिस भर्सनमा छ, सो यिनीहरूलाई देयर इज नो लिमिटेसन दिँदा यो यति पब्लिस गर्नुपर्छ भन्ने कुरा चाहिँ.
0: इनिसियलमा चाहिँ कति कपी छाप्नु भएको छ?
1: होइन दाइ, यिनीहरूले चाहिँ आई डोन्ट नो दाइ कति छापिया छ होइन, तर यिनीहरू चाहिँ मार्केटको डिमान्डहरू चाहिँ एकैछिन छापिहाल्छ है दाइ, जस्तै डिमान्ड भोलि पर्सि एभ्रिथिङ सेट इज जस्तो लाग्यो, अब यो बुक सपहरूले अलरेडी धेरै अर्डर गरिसकेका छ होइन दाइ, लाग्यो स्टोन, सो अमेजनले अलरेडी आई थिङ्क 400 copies अलरेडी किनेर लगिसकेको छ दाइ होइन, यो अमेजनले त्यस्तै तरिकाले अरूहरूले कति 400 कि 4000 समथिङ भनेर
0: 4000 होला
1: समथिङ अलरेडी किनेर लगिसकेका छ, त्यो भएर चाहिँ यिनीहरूले दाइ जस्ट देयर लिमिट छैन, जस्तै यो अहिले यो युएसतिर पनि आई थिङ्क अमेजनमा युरोपमा तिनीहरूको भइसकेका छ, सो आई थिङ्क दाइ अब
0: तपाईँले चाहिँ एउटा किताबको कसरी पर्सेन्टेज कसरी पाउनुहुन्छ अथवा कस्तो हुन्छ हुँदो रहेछ यो?
1: त्यो त एकदम एउटा प्राइभेट म्याटर हो दाइ होइन, लट्स अफ कुरा चाहिँ अब त्यो साह्रै सेयर,
0: तर तपाईँले
1: मिनिमम एकदम थोरै पाउँछु, किनभने यो किताब इन्डस्ट्रिजमा भएकोहरूलाई यो थाहा छ, किनभने पछि यो लेख्नमा मैले पैसा खर्च गरेन नि त दाइ, होइन, त्यो सबै पब्लिसरले इन्भेस्ट गरेँ नि त, होइन, यो लेख्नको सो लेख्नलाई पनि उनीहरूले नै पैसा दिन्छ, एट द सेम टाइम यो मार्केटिङ उनीहरूले नै गर्छ दाइ, मैले होइन मैले के मैले त्यसको लोयल्टी मात्र पाउँछु, सो इट्स भेरी, तर मेरो लोयल्टी एज अ स्टोरी मेरो बुकसँग मेरो राम्रो रिलेसनसिप भएको कारणले यिनीहरूले चाहिँ फर्स्ट टाइम उसको भन्दा जस्तो राम्रै दिएको छ दाइ, यिनीहरूले
0: भने त अब त्यो किताब त
1: फर्स्ट टाइम अथरको भन्दा राम्रै दिएको छ,
0: अब जति सेल भयो त्यो तपाईँले पाइराख्नुहुन्छ नि त अन्टिल अब पछि समय, होइन
1: हो दाइ, अनि यिनीहरूसँग मेरो कन्ट्राक्ट छ, यदि चाहिँ उनीहरूले सर्टेन कपी बिग्न सकेन भने चाहिँ मैले प्रमिसहरू टर्मिनेट गर्न सक्छु, यो छ, तर यसो दाइ अब बुकबाट पैसा धेरै कमिन्छ भने चाहिँ छैन दाइ, लेसे एउटा किताबबाट आई मेक भेरी भेरी लिटल दाइ, लाग्छ मेबी ओन्ली आई मेक मनी पोसिबली सेल्स लाइक हन्ड्रेड अफ थाउजन्ड्स अफ,
0: होइन त्यो एउटा मेरो पनि जिज्ञासा अनि श्रोतागम जी त्यो भाइले त्यत्रो किताब लेख्नु भयो पैसा त थुप्रो कमाउनु, अब हाम्रो हुन्छ नि त गोर्खालीहरूको नेपालीहरूको के
1: कोही साथीहरू जिज्ञासित हुनुहुन्छ भने पर्सनली पठाइदिनु,
0: यो जुआना लुम्ले त्यो फरवर्ड चाहिँ लेख्नु भएको रहेछ, तपाईँले आफैले एप्रोच गर्नुभयो कि उहाँले नै ठिकै छ मैले लेखिदिन्छु भन्नुभयो?
1: मैले अप्रोच गरेको दाइ, त्यो चाहिँ सो मैले अप्रोच गरेको अनि उहाँ चार घन्टामा अप्रुभ गरिदिनु कस्तो, अनि उहाँले मलाई यो मात्र नभएर धेरै सहयोग गर्नुभएको छ दाइ, मेरो इभेन्ट्समा आइदिनु भएको छ, होइन होइन लाइक सो आई थिङ्क आई डोन्ट नो जना दिदीलाई अरूले कसरी हेर्छ हाम्रो कम्युनिटिजहरूमा, होइन मलाई त कस्तो लाग्छ भने यदि जना दिदीहरू जसले क्याम्पेन नगरिदिएको भए त फर्स्ट कुरा त म यहाँनिर आउँदैन थिएँ, मलाई नेपाल पठाउँथे, कहाँनिर कुनामा कुरेर बस्नु पर्थ्यो दाइ, होइन एउटा कुरा छ,
0: मैले त जोआना लुम्लेको बारेमा सबैले राम्रै भनेको सुन्छु, अनि त्यो त अभियस रिजन छ नि त, कसले नराम्रो भन्छ, त्यत्रो गोर्खालीले काम गर्नु भएको छ, होइन
1: हो दाइ, अनि त्यो मात्र नभएर दाइ मलाई उहाँलाई जस्तै मेरो इभेन्ट्समा एटेन्ड गरिदिनु भएको छ, उहाँ कति बिजी हुनुहुन्छ दाइ, होइन, त्यो अब हामी इमेजिनै गर्न सक्दैनौँ त्यो कुरा, अनि अर्को कुरा चाहिँ उहाँले जस्तो मेरो एभरेस्टको बारेमा पैसा दिनुभयो दाइ, पछि यो सेभेन सेम समिटको गरिसकेपछि च्यारिटिजहरूको लागि पैसा दिनुभएको छ, होइन, अब च्यारिटीहरूलाई, सो लट अफ वेज, सो मेनी डिफ्रेन्ट वेजमा मलाई सपोर्ट गर्नु भएको छ, र मलाई मात्र नभएर अरूलाई हेर्छु कि अरूहरूको पनि, उहाँको एसोसिएसन इन्भल्भमेन्ट गोर्खाली कम्युनिटीसँग हेर्दाखेरि धेरै नेपाली गोर्खालीहरूलाई सहयोग गर्नुभएको, मैले पर्सनली मेरो आँखाले देखेको छु दाइ।
0: हुन्छ भाइ, समयको पाउन्दी पनि रह्यो, तपाईँले यो किताबमा अब पुरा भएपछि यस्तो छुट्यो भनेर त्यस्तो छ कि तपाईँ कम्प्लिटली ह्याप्पी हुनुहुन्छ?
1: अब आई थिङ्क जिन्दगीमा मैले नै दाइ, देयर इज नथिङ पर्फेक्ट के है है है, जस्तै जिन्दगीमा कहिले पनि पर्फेक्ट हुन नसकिँदैन, जस्तै यो मेरो हिमाल पनि दाइ, होइन, म यो एभरेस्ट पछि चढेँ, अब सेभेन समेत चढ्न जाँदा त प्रत्येक हिमालमा यस्तो खतरा तरिकाले ट्रेन गर्छु, होइन दाइ, सबै पैसा उठाएर राख्छु, एकदम खतरा खतरा किट एन्ड इक्विपमेन्ट्सहरू चाहिँ बनाउँछु भन्थे क्या मैले, अनि प्रत्येक माउन्टेनमा गयो त एट द इन्डमा कत्ता न कत्ता के न के नमिलेको जस्तो के दाइ, है होइन, समथिङ कहिले चाहिँ पैसा नपुगिराखेको, कहिले चाहिँ भनेको सामान नपुगिराखेको, होइन, किन्न नसकिराखेको, है दाइ, त्यस्तो हुन्छ, राम्रो गर्ने कोसिस गरेको छु, त्यही भएर पनि कता न कता के कुरो कता थोरै भएको हुनसक्छ, मैले स्पेसली कुनै कुनै साइडमा चाहिँ अलि धेरै भयो कि कुनै अलि थोरै भयो कि मलाई त्यो पर्सनली पनि त्यस्तो लाग्या छ, अनि आई थिङ्क मेरो विचारमा चाहिँ त्यसमा चाहिँ आई थिङ्क रिडर्सहरूले कमेन्ट दिनुभयो भने यसमा यसमा चाहिँ गर्नु भने
0: हुन्छ भाइ, समयको पाउन्दी रह्यो, अलिकति हिमाल चढाको अनुभवहरू समग्रमा सोध्नु मन थियो, पछि कुराकानी गाउँला भाइ, ह्युज कङ्ग्रेचुलेसन, अनि यो किताबले चाहिँ एकदमै वर्ल्ड वाइड पपुलारिटी पाओस्, अफकोर्स पाउँछ, अनि सम्पूर्ण गोर्खालीहरूको प्रतिनिधित्व गरेर तपाईँले चाहिँ गोर्खालीको नाम चाहिँ इज्जत राख्नु भएको छ संसारमा, तपाईँलाई स्यालुट छ, किप गोइङ भाइ, है त,
1: थ्याङ्क यू दाइ, अनि तपाईँहरूको पनि ठुलो हात छ दाइ, होइन, मेरो यो सगरमाथा चढ्नलाई एभ्री मान्छेले चाहिँ एक पाउन्डदेखि, होइन, कोहीले धेरै पटक डोनेट गर्नुभएको छ, अनि सो मेनी थिङ्स, एन्ड मैले हिमाल चढ्दाखेरि कस्तो लाग्थ्यो भने दाइ, कहिले काहीँ चाहिँ ओहो गरम कि नगरम, गरम कि नगरम लाग्छ नि दाइ, जाडोमा, होइन, माथि थाकिराखेको बेलामा, कहिले कहिले केही नमिलिराखेको बेलामा, अनि एउटा कुराले चाहिँ अब म अरू केही पनि गर्न सक्नु, द बेस्ट थिङ आई कुड डु इज डु माई बेस्ट एन्ड मेक इट प्राउड, होइन दाइ होइन, द्याट्स वाट आई कुड डु. सो आई होप द्याट एभरेस्ट सेभेन समिटमा आई ह्याभ डन टु हाम्रो कम्युनिटीमा, अनि सेम वेज होपफुली दिस बुक विल मेक मेनी पिपल प्राउड द्याट हु आर एसोसिएटेड विथ मी दाइ. अनि थ्याङ्क यू सो मच तपाईँको हेल्प एन्ड सपोर्टको लागि अगेन एन्ड अगेन, नट जस्ट वान टाइम बट मेनी टाइम. सो थ्याङ्क यू सो मच.
0: थ्याङ्क यू भाइ. हजुर, उहाँ हुनुहुन्थ्यो हाम्रो हरि बुढा मगर एमबी भाइ, र उहाँको किताब कन्करिङ ड्रिम्स चाहिँ यो थर्सडे 27 अगस्तमा चाहिँ लन्डनमा लन्च हुँदैछ, र उहाँलाई बधाई भन्दै कार्यक्रम बेबे संवादबाट मैले बिदा मागे. हस्त, नमस्ते.
2: आदरणीय श्रोताबृन्द, यो कुराकानी सुन्दै हुनुहुन्थ्यो तपाईँले बुक लन्चको बारेमा, कन्करिङ ड्रिम्स, यो चाहिँ हरिबुढा मगर एमबी भाइको पुस्तक. यो गत अगस्त महिनाको 27 तारिकको दिनमा लन्डनमा यसको चाहिँ अनावरण भइसकेको छ अथवा विमोचन भइसकेको छ. यो रिपिट कुराकानी सुन्नुभयो. र अब एउटा अन्तिम गीत तपाईँको लागि राख्दै म बिदा लिन्छु. भोलि दिउँसो 1 बजेको समाचार पश्चात भेट्न आउनेछु. त्यति बेलासम्मको लागि टेक केयर अफ योरसेल्फ्स. नमस्ते, बाई बाई.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा भोटे कोशी बाढीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा सुरुदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरुद्ध हवाई हमला तीव्र पारेको जवाब स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर सुरु गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बाहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली सङ्घ ईयुकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमुना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रुसले गरेको बताउँदै आएको छ। युकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रुसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रुस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मङ्गलबार बताएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झुटो प्रमाण खडा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ्दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रमभन्दा बढी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसङ्घको वातावरण कार्यक्रमले जोड दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कडा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
1: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लडिरहेका छौँ।
0: अधिकारीहरूका अनुसार करिब 12,000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
1: घरबार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ। कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
1: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर सङ्केत गरेको छ। त्यसैले हामी त सचेत हुनै पर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कडा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदिङबे,
2: स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको सुरुमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
6: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकाङ्की भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसद प्रति पूर्णत उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनु पर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अब लागौं बाढी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणिन्द्र दहाल।
3: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठुलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीडितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौँ मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
3: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ, एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोसिसहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रु चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै चिलिमे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौँ। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणिन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसङ्घीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकताबारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसङ्घीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी सञ्जय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढीले मानिसका घर बजार र गाउँ बस्ती बगाएर लगेको छ, त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौँ पुलहरू बगे ती छैनन्, त्यसैले कैयौँ ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौँ। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्युब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा सुरुदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यस क्रममा उनले सङ्घालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
8: विभिन्न परिवारबाट हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ, होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन, होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट, होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
9: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा ओभरअल गर्नु भएको छ, होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये पनि त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ, होइन। पहिला ती ठाउँ कस्तो थिए देखिन्थ्यो र अहिले कस्तो देखिन्छ, केही कम्पेरिजन गर्नुपर्दाखेरि?
8: पहिला त अब ग्रिनेरी, होइन, खोला तल बगिरहेको,

0: गाउँहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरे र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ जुन चाहिँ पल्टिएका, कुचिएका, ठोकिएका, यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दाखेरि पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
1: यसपालि चाहिँ अलिकति एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, त्यो चाहिँ एकदमै न्यारो नै छ नि त होइन, त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
0: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेलसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ त एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसनहरू आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र 2-3 ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर चाहिँ रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पऱ्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथिको त्यो बढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन।
2: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। Details of all our services are at BBC World Service.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

14 उर्गेन दोङले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, लवली सङ। पक्का पनि इन्जोय गर्नुभयो होला। गोधुली कार्यक्रम आज सेप्टेम्बर महिनाको 2 तारिक वेन्सडेको सुरु भइसकेको छ। यहाँ चाहिँ सबैलाई वेलकम गर्न चाहन्छु। 4:25 गइसकेको छ बेलायतमा, नेपालमा हो भने 9:10 गइसकेको छ। ब्रुनाईमा मध्यरात हुनै आँटेको छ। 11:26 जाँदा चाहिँ तपाईँले सुन्दै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। आजको कार्यक्रम 5 समाचारपछि भने हाम्रो झुम्काजी राई दाजु हुनुहुन्छ, एक्सक्युजीको सदस्य, तमुदिएको वर्तमान अध्यक्ष हुनुहुन्छ। र अस्ति यो मेलामा उठेको पैसाहरू चाहिँ यो बाढी पीडितहरूलाई दिने भन्दै हुनुहुन्थ्यो, 1,01,000 दिनुभएको रहेछ। र यस सम्बन्धी प्रत्यक्ष कुराकानी गर्नेछु म आज 5 समाचारपछि। अनि 5:25 जाँदा चाहिँ हाम्रो राजसभाकी चाहिँ हाम्रो सांसद हुनुहुन्छ, प्रतिनिधि सभाको हाम्रो चाहिँ इन्दिरा राणा मगर्जी, र उहाँसँग कुराकानी गर्नेछु। अनि पूर्व उपसभामुख पनि हुनुहुन्छ है त, र उहाँसँग गरेको कुरा पनि 2 पार्ट्समा तपाईँले सुन्न सक्नुहुन्छ। र आज चाहिँ जो लन्डन पार्लियामेन्टतिर जाने कुरा चाहिँ थियो उहाँको, सायद त्यहीतिर जाँदै हुनुहुन्छ होला। अनि भोलि चाहिँ नेपाल प्रस्थान गर्दै हुनुहुन्छ। अनि आज चाहिँ 6:28 जाँदा चाहिँ आज वेडनेसडे हो, टिटी टिपन टापन सुन्न सक्नुहुन्छ। र नेपालमा हुनुहुन्छ अहिले हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी, र उहाँसँग चाहिँ गरेको टिपन टापन तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। अलिकति नेपालको हालखबरको बारेमा पनि उहाँले अपडेट गराउनु भएको छ। अब अहिले बाढी पीडितहरूकै कुरा छ, र उहाँले पनि धेरै राम्रो कामहरू गरिराख्नु भएको रहेछ, र त्यस सम्बन्धी गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। यता आज एउटा प्रसङ्ग पनि राख्न मन लाग्यो, प्रसङ्ग भन्दा पनि अहिले यो बाढी पीडितहरूलाई तपाईँहरूले के गर्दै हुनुहुन्छ, रकमहरू कसरी सङ्कलन गर्दै हुनुहुन्छ, एउटा चाहिँ भनौँ न संस्थाबाट तपाईँहरूको चाहिँ जस एसोसिएसनबाट के गर्दै हुनुहुन्छ होइन, र यसो तपाईँहरूले यसो लेखेर पनि पठाउन सक्नुहुन्छ है त। र कसरी कतिपय अब कतिपय हाम्रो चाहिँ श्रोताहरू हुनुहुन्छ, उहाँहरूलाई कसलाई दिने कसरी दिने भन्ने माहौल त्यस्तो अन्यल पनि होला, त्यसले गर्दा तपाईँहरूले आफ्नो संस्था गतमा सामूहिक रूपमा उठाउँदै हुनुहुन्छ भने उहाँले पनि दिन चाहनु भएको छ भने त्यो इन्फर्मेसन पनि हुनसक्छ। त्यसले गर्दा तपाईँहरूले के गर्दै हुनुहुन्छ व्यक्तिगत रूपमा अथवा सामूहिक रूपमा यसो जानकारी चाहिँ गराउनु होला है त। अब कतिपयले 20-25 अब 50 10 हामी दिन्छौँ, तर त्यो चाहिँ डाइरेक्ट अब प्रधानमन्त्रीको राहत कोषमा त्यो अनलाइनबाट पठाउन चाहिँ नमिल्ने रहेछ, त्यसले गर्दा सामूहिक रूपमा पठाउनु पर्ने हुन्छ। नेपाल एम्बासीले पनि यसबाट पहल गरिरहेको होला, के गर्दै हुनुहुन्छ यसो इन्फर्मेसन तपाईँहरूले दिन चाहिँ सक्नुहुनेछ है त। यिनै छन् आदरणीय श्रोता आजको चाहिँ जानकारीहरू, र शब्द दिए तपाईँहरूको जे होस् एकदमै शुभ रहोस्। कका केकी चलचित्रबाट अरुण सापकोटा र मेलिना राईले गाउनु भएको यो एकदमै ब्युटिफुल गीत सुन्नुहोस्।

हजुर, चलचित्र काकी गीतबाट यो गीत मेलिन राई र अर्जुन सापकोटाले गाउनु भएको गीत हो। पक्का पनि तपाईँले इन्जोय गर्नुभयो होला। अनि अब नेपालमा बाढी पीडितहरूको लागि तपाईँले के गर्दै हुनुहुन्छ? सामूहिक रूपमा गर्दै हुनुहुन्छ अथवा जस तपाईँले चाहिँ केही पैसा पनि उठाउँदै हुनुहुन्छ? कसरी नेपाल पठाउने चाहिँ जस प्लान गर्दै हुनुहुन्छ र के गर्दै हुनुहुन्छ? यसो तपाईँहरूले गरेको कामहरू यसो लेखी पठाउन चाहिँ सक्नुहुन्छ है त? अलिकति इन्फर्मेसन पनि हुन्छ गर्दा। अहिले नेपालमा अब पैसा त थुप्रै थुप्रैले उठाइराख्नु भएको, दिइराख्नु भएको कुराहरू पनि सुन्छु। र अस्ति नेपाली मेलामा पनि एउटा ग्रुप हुनुहुन्छ दिदी बहिनी, उहाँले पैसा उठाउँदै हुनुहुन्थ्यो। 1,01,000 रुपियाँ चाहिँ तपाईँ युकेले चाहिँ प्रदान गरेको रहेछ अस्ति। त्यहाँ सुन्नु त सुन्दै थियो, 1 करोड भनेको ठुलो अमाउन्ट हो। र यस सम्बन्धी हाम्रो जुम्काजी दाजु हुनुहुन्छ तपाईँ युकेको वर्तमान अध्यक्ष, र उहाँसँग 5 बजेको समय 4 बजी कुराकानी गर्नेछौँ। अनि 5 बजेर 25 मिनट जाँदा दुईवटा पार्टमा चाहिँ राजसभाकी प्रतिनिधि सभा सदस्य हुनुहुन्छ अनि पूर्व उपसभामुख पनि हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास चाहिँ गर्नुहोला है त। उहाँ चाहिँ निम्स पूर्जा भाइको लागि फिनरलको लागि उहाँ आउनुभएको हो र एक दुईवटा सङ्घ संस्थातिर पनि जानुभएको रहेछ। अस्ति नेपाली मेला पनि आउनुभएको थियो, हिजो उहाँको स्पिच तपाईँहरूले सुनिसक्नु भएको छ है त। अनि बिएफएसले बिग सल्युट चाहिँ कार्यक्रम गर्दैछ, अप चाहिँ अब समिट भनेर तपाईँहरूले यसो डाँडा चढ्न सक्नुहुन्छ। र यदि तपाईँहरूले अब त्यो गर्नुहुन्न, म पैसा मात्रै दिन्छु भन्ने लागेको छ भने जस तपाईँहरूले सिम्पली चाहिँ जस्ट गिभिङ पेजमा जानुहोला र त्यसपछि चाहिँ डोनेट भन्ने बटन हुन्छ, त्यहाँ डोनेट गर्नुहोला। तर त्यो चाहिँ तपाईँले चाहिँ सर्चमा चाहिँ बिएफएस लेख्नुभयो भने अप समिट अपरेसन समिट भनेको त्यहाँ पाउनुहुन्छ, त्यहाँ गएर लिङ्कमा चाहिँ डोनेट गर्न चाहिँ सक्नुहुन्छ है त। अब बेलायतमा बसेपछि अब पहिला चाहिँ अब थाहा थिएन हामीलाई यो च्यारिटी भनेको के हो, र अहिले चाहिँ च्यारिटी भनेको कति इम्पोर्टेन्ट रहेछ भन्ने कुरा अहिले हामीले चाहिँ बुझेका छौँ। र थुप्रै सङ्घ संस्थाले च्यारिटी इभेन्ट गरेर पनि नेपालतिर धेरै चाहिँ सहयोग गरिराख्नु भएको छ, एम्बुलेन्सहरू किनिराख्नु भएको छ अनि स्कुलहरू बनाइराख्नु भएको छ, एकदमै राम्रो। अब यहाँको 1-2 पाउन्डले पनि नेपालमा ठुलो डिफ्रेन्स पाउन चाहिँ सकिन्छ। र अहिलेको अवस्थामा त होइन, अब धेरै चाहिँ धनजनको अब क्षति भएको छ, ज्यान गएको छ, जुन कुरा मैले तपाईँलाई भनिराख्नु पर्दैन। तारापुसा चेम्दङ दाजुले पनि जस कार्यक्रम सुन्दै हुनुहुन्छ, हाम्रो एकदमै ज्ञानी श्रोता हुनुहुन्छ। र उहाँले चाहिँ अनिल कोइराई र सुनिता थेगिमले गाउनुभएको गीत अनुरोध त गर्नुभएको छ, अनिल कोइराईकै शब्द सङ्गीतमा उहाँको कम्पोज मलाई एकदमै मनपर्छ। ल दाई इन्जोय गर्नु होला है त।

0: गोर्खा रेडियो।
1: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, सुपेक्षा खड्काले गाउनुभएको यो गीत हामीले सुन्यौँ। योभन्दा अगाडि चाहिँ मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, जुन गीतलाई चाहिँ अनुरोध गर्नुभएको थियो ताराप्रसाद चेम्जोङ दाजु ननिटनमा हुनुहुन्छ र उहाँले मजाले सुनेर जस गीत सुन्दा मजा आयो भनेर लेख्नु भएको छ। हाम्रो कृष्ण चामलिङ दाजुले पनि आज मैले चाहिँ तपाईँले अब नेपालमा बाढी पीडितहरूको लागि के गर्दै हुनुहुन्छ र तपाईँले कसै सङ्घ संस्थालाई पैसा डोनेट गर्दै हुनुहुन्छ सामूहिक रूपमा अथवा के गर्दै हुनुहुन्छ भनेर तपाईँहरूको चाहिँ जिज्ञासा पनि बुझ्न चाहिँ खोजिरहेको छु। हाम्रो मिनी कालीकोटे राई बहिनीले एउटा गीत पनि मगाउनु भएको छ र उहाँले लिङ्क चाहिँ गोर्खा फिस फाउन्डेसनको पठाइदिनु भएको छ र त्यहाँ पनि गएर तपाईँले अफकोर्स लिङ्कमा डोनेट गर्न चाहिँ सक्नुहुन्छ सामूहिक रूपमा। अब जस प्रधानमन्त्री कोषमा एकल अब जस अलिकति साह्रै पर्छ, त्यसले गर्दा सामूहिक रूपमा पठाउँदा नै राम्रो हुन्छ होला। बहिनी थ्याङ्क यू भेरी मच, त्यहाँ पनि गएर तपाईँहरूले डोनेट गर्न चाहिँ सक्नुहुन्छ। कता जाउँ, के गरौँ र कसलाई डोनेट गरौँ कसरी भन्ने लागेको छ भने त्यहाँ पनि गएर जसरी पनि पैसा दिनु त हो, नेपाल सरकारले पुर्याउने त होइन, गर्दा तपाईँलाई त्यो दुविधामा हुनुहुन्छ भने त्यो लिङ्क गोर्खा पिस फाउन्डेसनको पेजमा गएर तपाईँले त्यहाँ लिङ्कमा पैसा डोनेट गर्न चाहिँ सक्नुहुन्छ है त। हाम्रो कृष्ण चामलिङ दाजु लेख्नुहुन्छ, हेलो यो गुड इभिनिङ लोकप्रिय सो, हाम्रो ट्विन ब्रदर लक्ष्मण गुरुङ सरको डायलग सापट गर्नुपर्दा डर लाग्दो सुन्दैछु भनेर भन्नुभएको छ। दाईहरूलाई एकदमै मिस हुन्छ, उहाँहरू कता जानुभयो, उहाँ बेलायतमै हुनुहुन्छ र कार्यक्रमतिर पनि त्यति भेट चाहिँ भइँदैन र उहाँ भूमिगत त हुनुभएको होइन तर कामले व्यस्त हुनुहुन्छ, एकदमै मिस हुन्छ उहाँहरू आउँदा। एकदमै जस्तो रेडियो एकदमै उज्यालो हुन्थ्यो, संसारै उज्यालो हुन्थ्यो जस्तो लाग्छ, रेडियोको कुरा छोडिदिउँ होइन, त्यो चाहिँ एकदम मिस हुन्छ र दाईले आज सम्झाइदिनु भयो डर लाग्दो सुन्दैछु यज्ञी एकदमै फ्याबुलस फ्यान्टास्टिक भन्दै आउनुहुन्थ्यो। अनि आज बाढी पीडितलाई राहत सङ्कलन कसरी कसलाई दिने सवाल उठाउनु भएको रहेछ, बडो राम्रो कुरा हो। यो दुःखद घडीमा हामी सबै देश विदेशमा बासी नेपालीहरूले पीडितहरूको पीडामा मलम लगाउन हामी सबै नेपाली एकजुट हुनुपर्दछ भन्ने मान्यता राख्दै हाम्रो चाँगे धरती आमा कोष युके शाखाले पनि राहत सङ्कलन अभियान सुरु गरेका छौँ र यो पुण्य काममा हाम्रा सबै साबिक चाँगे गाविसवासी सन्तानहरूमा एकबद्धता जनाउन आह्वान गर्दछौँ। सम्पर्क चाँगे धरती आमाको चाहिँ यस युके शाखा कार्य समिति अध्यक्ष होमा पाइम आङबुआङ, सचिव गङ्गा देवी आङबुआङ, तारा आङबुआङ लिम्बूलाई सम्पर्क गरेर नसै सक्नुहुने रहेछ तपाईँहरूले र सरकारले एकद्वार नीति सिस्टम गरेकोले प्रधानमन्त्री राहत कोषबाट नै दिन उत्तम ठानेको छौँ। आशा छ यो सरकारले पीडितसम्म राहत पुर्याउने नै छ, पहिला जस्तो मिसयुज नगर्ला भन्ने ठुलो आशा भरोसा राखेका छौँ। सबै नेपालीहरूले धन्यवाद भनेर भन्नुभएको छ। दाई थ्याङ्क यू भेरी मच, तपाईँको चाँगे धरतीले पनि यो पुण्य कामलाई सुरु गरेको रहेछ, थ्याङ्क यू भेरी मच जान्न पाउँदा। अरू पनि थुप्रै थुप्रै नेपालमा यहाँ बेलायतमा थुप्रै थुप्रै सङ्घ संस्थाहरू हुनुहुन्छ र पक्कै पनि तपाईँहरूले पनि सामूहिक रूपमा पहल गरिराख्नु भएको होला, के गर्दै हुनुहुन्छ प्लिज जानकारी चाहिँ गराउनु होला है त। अनि नेपाल रोएको बेला भनेर उहाँले एउटा कविता पनि कोर्नु भएको रहेछ र विध्वंसकारी बाढी पहिरो कहली लाग्दो प्रलय भएको बेला हजारौँ परिवार शोकमा परि सिङ्गो नेपाल पीडाले रोइरहेको बेला नगरौँ अहिले राजनीति र स्वार्थ अनि बेकुपका कुरा र एकजुट भई यो विपदमा गरौँ मानव ताको पुरा भनेर, मानवताको पुरा मानवदायको पुरा, सारा सपना जनधन हेर्दा हेर्दै बाढीसँगै बहेर गएको बेला कहाली लाग्यो अन्धकार आपद विपद छाएको बेला खट्नुपर्छ प्रधानमन्त्री गृहमन्त्री सारा सुरक्षा अङ्ग खटे जस्तै देश र जनताको दुःखमा लड्नुपर्छ नेपाल सरकार युद्धभूमिमा लडे जस्तै, कहिले राजनीति कहिले बाढी पहिरोले उथलपुथल भएको बेला पीडाई पीडाले छाती चिराएर नेपाली आमा रोइरहेको बेला आऊ काँधमा काँध मिलाई एक ढिक्का भई चट्टान झै हामी उठाउँ, आऊ देश विदेशका सन्तानहरू रोइरहेको आमाको आँसु सबै मिली पुछौँ र विध्वंसकारी बाढी पहिरो कहली लाग्दो प्रलय भएको बेला सारा सपना जनधन हेर्दा हेर्दै आँखै अगाडि बगेर गएको बेला कहाली लाग्दो सोच्नै नसक्ने आपद विपद भएको बेला हजारौँ परिवार विपदमा परि सिङ्गो नेपाल रोइरहेको बेला, सिङ्गो नेपाल रोइरहेको बेला, शब्द कृष्ण चामलिङ भनेर लेख्नु भएको रहेछ। दाई थ्याङ्क यू भेरी मच, मेरो वाचन शैली पटक्कै भएन, म फिल गर्न सक्छु तर तपाईँले यति मिठो भावना यति सान्दर्भिक कुरा लेख्नु भएको रहेछ, दाईलाई ह्याट्स अफ टु यू पनि भन्न चाहन्छु है त। अब मिनी कालीकोटे राई बहिनीले अनुरोध गर्नुभएको गीत सुनौ, कर्णदासले गाउनुभएको गीत हो, उन्नति बोहराको शब्द अनि सङ्गीत समुजित बासकोटाको रहेको छ, यो गीत सुनौ। पाँच बजेको समाचारपछि पनि तमुदी युगेको अध्यक्ष हुनुहुन्छ हाम्रो जुम्काजी गुरुङ दाजुसँग कुराकानी गर्नेछौँ, 1,01,000 प्रदान गर्नुभएको छ र यो चाहिँ बाढी पीडितहरूको लागि सहयोगार्थको लागि र यस सम्बन्धी छोटो कुराकानी हामी गर्नेछौँ है त। र तपाईँले पनि के पहल गर्दै हुनुहुन्छ नेपालको बाढी पीडितहरूको लागि,
तपाईँहरूले ड्रप मी अ फ्यु लाइन्स।

हजुर, कर्णदासले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। आदरणीय श्रोताहरू, पक्कै तपाईँले इन्जोय गर्नुभयो होला। र यो बिचमा हाम्रो खेलमा तिलिमुदीले फोन गर्नुभएको थियो र यो चाहिँ राजेश पाल राई र अञ्जु पन्तले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ। यो गीत सुन्दै हामी समाचारतर्फ लाग्नेछौँ। समाचारपछि एउटा गीत, त्यसपछि हाम्रो दाजु जुम्काजी गुरुङज्यूसँग कुराकानी गर्नेछौँ। यशोदा गुरुङ दिदीको पनि यहाँ मैले यहाँ टेक्स्ट देख्दैछु, अहिले पढेर सुनाउनेछु। दिदी, थ्याङ्क यू भेरी मच।

हजुर, यो गीत पनि सुन्दै गर्नु होला। यो बीचमा हाम्रो शङ्कर नारायण प्रजापति ज्यू हुनुहुन्छ, न्युयोर्क अमेरिकामा बसोबास गर्नुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्कार योगजी, हामीले पनि सामूहिक पैसा सङ्कलन गरी नेपाल सरकारको दैवी कोषमा करिब 2,50,000 सहयोग गर्न सफल भयौँ। सुनिरहेको छु है योगजी भनेर भन्नुभएको रहेछ। हजुर, थ्याङ्क यू भेरी मच, एकदमै पुण्य काम गर्नुभएको रहेछ तपाईँ अनि तपाईँको सम्पूर्ण टिमलाई चाहिँ हाम्रो सलाम छ। देशले यति बेला हामी सबैको चाहिँ सहयोग खोजिरहेको छ नेपाल आमाले, यत्रो ठुलो सहयोग भनेको एकदमै ठुलो कुरा हो। थ्याङ्क यू भेरी मच। हजुर, गीत सुन्नुहुन्छ भने यसो जानकारी गाउनु होला इनबक्समा है त।

0: Pelaajan pari.
1: Moner.
0: Appma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन मक्सिरमा गर्ने प्रस्ताव गरेको छ। चुनदेवीमा भएको बैठकमा मक्सिर 21 देखि 23 गतिसम्म महाधिवेशन गर्ने प्रस्ताव भएको हो। बैठकमा असोज 15 गते ओडा, 20 गते पालिका, 23 गते प्रदेश निर्वाचन एवं प्रतिनिधि सभाको निर्वाचन क्षेत्र, कात्तिक 15 गते जिल्ला र मक्सिर 4 गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकले भोटेको सिबारीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान गरी आवश्यक सहयोग गर्न भनेको हो। सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर, नमूना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। अर्थ मन्त्रालयले भोटेको सी त्रिशुली बाढ़ीमा भएको क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानी प्रक्रिया सरल र छिटो बनाउने विषयमा पहल थालिएको जनाएको छ। अर्थमन्त्री सोडी मुवागले सहित मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरू, पुनर्बीमा कम्पनी तथा सर्वेयर संघका प्रतिनिधिहरूबीच यस विषयमा छलफल भएको छ। बैठकमा वास्तविक र प्रमाणिक दावीलाई बिना झन्झट तत्काल फर्चोट गर्न र जलविद्युत लगायतका ठूला पूर्वाधारको पुननिर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेस्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ का प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो। विपदको विशेष परिस्थितिलाई ध्यानमा राखी दावी प्रक्रियाका लागि आवश्यक कागजात सम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भोटेकोशी क्षेत्रमा करिब 900 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूको झन्डै 180 अर्ब रूपियाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारी साधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ। भोटेको सीमा आएको बाढ़ीका कारण नारायणीमा पानीको बहाव बढ्दा चितौन राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्रभावित बनेका छन्। बाढ़ीले जलचर र थलचर प्राणीहरूको वासस्थानमा असर परेको छ। चितौनबाट अनिल ढकालको रिपोर्ट।
4: बाढ़ीले चितौन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा भन्नुहुन्छ, टापु क्षेत्रमा असर देखिएको छ।
5: तल्लो तटीय क्षेत्र चितौन पनि भएको र चितौनमै राष्ट्रिय निकुञ्ज नवपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
4: पानीमा आश्रित दुर्लभ जलचर, घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे:
6: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
4: यसले महामारी नफैलियोस् भन्नेमा नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो।
7: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ होइन चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्र
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: क्रिस भट्टराईले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 5:08 गइसकेको छ, तपाईँले गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ। रेशम खड्काज्यू हुनुहुन्छ र उहाँले के लेख्नु भएको छ, नमस्कार हजुर, आज राहत सङ्कलन सम्बन्धी राख्नु भएको रहेछ, हामी पनि राहत सङ्कलनमा बिजी छौँ, म त झन काम नगर्ने भएकोले चारवटा चाहिँ संस्थामा कार्य समितिमा जुटिरहेको छु। खुसीको कुरा, चारवटा संस्थाबाट राहत सङ्कलन गरिएका छौँ, त्यसैले हप्ता दिन भयो बिजी भइरहेको छु, के गर्ने नेपाललाई दुःखको बेला भनेर भन्नुभएको छ। थ्याङ्क यू भेरी मच हजुरले स्टोरी सेयर गर्नुभएकोमा। आज चाहिँ तपाईँहरूले अब सङ्घ संस्थाबाट के कस्तो पहल गर्दै हुनुहुन्छ नेपालको राहतको लागि, त्यस सम्बन्धी यसो आफ्नो विचारको पठाउनको लागि मैले आग्रह गरेको छु। अब जानकारी गराएन हाम्रो झुम्काजी गुरुङ दाजु हुनुहुन्छ, तमुदिकेको अध्यक्ष, र उहाँको संस्थाले चाहिँ 1,01,000 रुपियाँ चाहिँ बाढी पीडितहरूको लागि दिएको रहेछ, प्रदान गरेको रहेछ। यस सम्बन्धी कुराकानी गर्नको लागि दाईलाई निमन्त्रणा गरेको छु। दाई नमस्ते हजुर।
1: योग भाइ नमस्ते। यो सानो यो गोथली कार्यक्रमबाट तपाईँले सानो अपडेट गर्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
0: हजुर, त्यही त अघि म झक्क त्यहाँ फेसबुकमा देखेँ तपाईँले 1,01,000 रुपियाँ प्रदान गर्नुभएको रहेछ, यसको बारेमा अलिकति भनिदिनुहोस् न हजुर।
1: हजुर, सर्वप्रथम त सम्पूर्ण यो बेस सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूमा म तमुदी युकेको अध्यक्ष झुम्काजी गुरुङको तर्फबाट हार्दिक अभिवादन, नमन अनि नमस्कार अनि सजिलो भन्न चाहन्छु। त 26 जुन रसुवा जिल्लामा भएको बाढी पीडितको लागि यो हाम्रो नेपाली मेलाको कार्यक्रम हुनुभन्दा केही दिन अगाडि यो जुन रसुवामा गएको बाढी पहिरोले गर्दाखेरि हामीलाई एकदमै कार्यक्रम गर्ने कि नगर्ने भन्ने कुराहरू आएको थियो। तर हाम्रो 27 हाम्रो सानो मिटिङले यो मेला चाहिँ गर्ने, तर यसबाट उठेको जति पनि उठेका रकमहरू, प्राप्त रकमहरू चाहिँ हामीले यो रसुवाको बाढी पीडितलाई हस्तान्तरण गर्ने भन्ने हाम्रो ट्रस्टीज्यू, संस्थापकज्यू र हाम्रो कार्य समितिका साथीहरूले यो निर्णयले यो हाम्रो नेपाली मेला कार्यक्रम सञ्चालन गरिएको थियो। र हजुरहरूलाई विगत थाहा छ, यो 30 आइतबारको दिनमा हाम्रो नेपाली 17 नेपाली मेला पनि सम्पन्न भयो।
0: हजुर, त्यो कार्यक्रम मैले पनि विटनेस गर्ने मौका पाएँ, धेरै व्यक्तिहरूको सहभागिता थियो। यो सबै पैसा त्यही दिनै उठेको हो कि दाई?
1: होइन, यो पैसा चाहिँ अब कति रकम उठ्यो अहिलेसम्म हाम्रो कोषाध्यक्षले क्यालकुलेसन गर्दै हुनुहुन्छ। र यो उठ्ने अहिले हामीले यो हाम्रो अफिसियल हिजो हामीले सानो जुम मिटिङ राखेर हाम्रो कार्य समितिका बिचमा जुम मिटिङ राखेर द्वारा यसलाई चाहिँ पक्का हामीले सबैलाई सार्वजनिक गर्यौँ कि हामीले 1,01,000 चाहिँ यस उपलब्ध गराउँछौँ भनेर हामी सार्वजनिक गरिसकेको छौँ। अनि यो नेपाली मेलामा त्यति धेरै पैसा कलेक्ट गर्ने त एकदम सम्भव नै छैन, होइन, तर पनि हाम्रो आफ्नो सेन्ट्रल फन्डबाट पनि र यदि नपुगेको खण्डमा यसबाट थपथाप गरेर हाम्रो जस्तै हाम्रो तमुहरूको गुरुङहरूको सङ्घ संस्थाहरू पनि जोडिएका छन्, हजुरले देख्नुभयो हाम्रो सपोर्ट नेपालको ले चाहिँ 1500 चाहिँ त्यही बेला हस्तान्तरण गर्नुभएको छ, र हाम्रो आमा टोलीका हाम्रो भोलिन्टियरहरूले चाहिँ बकेट थापेर केही रकम त्यहाँ जम्मा गर्न सफल भएको छ भन्दै हामीले चाहिँ कसरी हुन्छ, हाम्रो टार्गेट चाहिँ 1,01,000 र नेपाली पाउन्ड 50,000 हामीले टार्गेट राखेका छौँ।

0: हस्तान्तरण गर्ने हामीले निर्णय राखेको
1: छ। हजुर, अनि यो पैसा चाहिँ सेप्टेम्बरभित्र भन्नुभयो प्रधानमन्त्रीकै कोषमा पठाउने हो कि कसरी प्रदान गर्दै हुनुहुन्छ दाइ?
0: विगतका दिनहरूलाई सम्झिँदै हामीले हामीले 2015 सालमा आएको जुन भूकम्प आएको थिए त्यसमा हामीले करोडौँ रुपियाँ उठाएर एनआरएनए आइसिसीका मार्फत हामीले पठाएका थियौँ। त्यस साथै हामीले त्यस बेला 12 लाख चाहिँ हाम्रो एमएससीद्वारा त्यहाँ पनि हामीले दिएका थियौँ। र आखिरमा के देखियो भनेदेखि चाहिँ हामीले 70,000 पाउन्डको एउटा धादिङ रुबी भ्यालीमा जुन स्कुल हामीले बनायो त्यो मात्र देखियो कि तमुदीले यो के गरेको रहेछ भन्ने एउटा देखियो। अरू त्यत्रो करोडौँ रुपियाँ जाँदाखेरि हामीले केही हाम्रो तमुदीको केही हामीले त्यत्रो सहयोग गर्दा पनि कुनै सहयोग देखिएन। त्यसकारण चाहिँ हामीले यो अहिले उठे जति पनि रुके हामीले जुन प्रतिबद्धता गरेको रकम छ त्यो चाहिँ हामीले सिधै प्रधानमन्त्रीको कोषमा पुर्याउँछौँ। तर चाहिँ हामी यताबाट ब्याङ्क डाइरेक्ट ब्याङ्कमा नगरिकन उहाँका अर्थमन्त्री गृहमन्त्री जुन उहाँका जुन सङ्कलन गर्नुभएको उहाँहरूको कमिटी छ होला उहाँहरूलाई गएर चाहिँ सिधै उहाँहरूको ब्याङ्कमा हामीले हस्तान्तरण गर्ने हामीले निर्णय राखेको छौँ।
1: यसपटकको यो नेपाली मेला चाहिँ कम्पेयर टु लास्ट इयरमा यसपटक धेरै मान्छे पनि देखे जस्तो मलाई लाग्यो, अलिकति बिचमा पानी पऱ्यो नत्र भने वेदर इज फ्यान्टास्टिक, कस्तो भयो दाइ, कस्तो भएको महसुस गर्नुभयो हजुरले?
0: तपाईँले एकदम सही भन्नुभयो, हामीले टिकटको बेचाइ जुन टिकट कार पार्किङको अनुसार चाहिँ गत वर्षको भन्दा यस वर्ष चाहिँ भव्य अनि के अरे हाम्रो दर्शकज्यूहरू जहाँ उहाँहरूले चाहिँ एकदमै हामीलाई माया देखाएर आइदिनु भयो त्यसको लागि म धेरै आभार व्यक्त गर्दछु। विशेष गरेर त भन्नुपर्दा योगजी जुन हामीले 27 तारिक राखेको जुन हाम्रो सानो हाम्रो फेसबुक मार्फत र हाम्रो गोर्खा मिडिया मार्फत हामीले जुन हामीले प्रतिबद्धता गरेर यो कार्यक्रम कसरी सञ्चालन गर्ने अनि यो नेपाली मेलामा उठेको जति पनि रकम चाहिँ यो रसुवाको बाढी पहिरो यो डिजास्टरलाई जान्छ भन्दाखेरि हाम्रो जति पनि यो युकेमा बसेका हाम्रो दाजुभाइ दिदीबहिनी सङ्घ संस्थाका सम्पूर्णले आएर चाहिँ यो मेलामा चाहिँ शोक एकै थलोमा बसेर हामीले कसरी शोक मनाउने भनेर उहाँहरू आइदिएर यो 17 औं मेला चाहिँ एकदम भव्य अनि सभ्य अनि गत वर्ष भन्दा पनि यो वर्ष चाहिँ अवश्य पनि धेरै दर्शकहरू आइदिनु भएको थियो।
1: ए भनेपछि अहिलेसम्म त्यो बकेटमा पनि धेरै पैसा उठ्यो जस्तो लाग्यो, मैले पनि त्यहाँ अलिकति कन्ट्रिब्युट गरेँ, त्यसको हिसाब किताब र नेपाली मेलामा खर्च सर्च कटाएर कति नाफा भयो त्यो चाहिँ अहिलेसम्म तपाईँहरूको अहिले क्यालकुलेसन भइसकेको छैन?
0: अहिले नाफा त नभन्नुहोस् होइन, हाम्रो चाहिँ सधैँ घाटै हुन्छ होइन। अब हामी चाहिँ कसरी तपाईँलाई थाहै छ, अब तपाईँ त निकट तमुदीको निकट पनि हुनुहुन्छ, हामी तमुदीमा कसरी काम गर्छौँ भनेदेखि चाहिँ अब टिकट त जम्मा 5 पाउन्ड छ, कारको 5 पाउन्ड छ, त्यसले त धेरै हाम्रो खर्च धेरै छ। हामीले यो क्याम्पटेन पार्कलाई चाहिँ 33,000 पाउन्ड तिर्नुपर्छ स्थानको मात्र। हामीले डक्टरको लागि चाहिँ एम्बुलेन्स देख्नुभयो होला त्यो हजुरहरूले आउने बित्तिकै त्यसलाई चाहिँ हामीले डक्टर्सको हरेक डक्टरलाई घन्टाको 200 पाउन्ड अनि प्लस त्यो एम्बुलेन्सलाई हामीले 5,000 पाउन्ड तिरेका छौँ। यो त एउटा देखिने कुरा हो। अनि हामीले क्याम्पटन पार्कलाई नि 33,000 पाउन्ड तिर्नु पर्दाखेरि भ्यानो त्यो जतिको राम्रो भ्यानो फेरि कहीँ पनि छैन। अनि स्टेजलाई नि हामीले 3,500 तिर्नुपर्छ होइन। हामीले खनि त मान्छेहरूले भन्छ अनि टिकट चाहिँ हामीले जम्मा 5 पाउन्ड छ, 5 पाउन्ड कारको 5 पाउन्ड अनि त्यसमाथि हामीले हाम्रा पाहुनाहरू तपाईँलाई थाहा छ तपाईँ माथि लाउन्जमा जानुभयो भने हाम्रो 400-500 हाराहारी सधैँ पाहुना हुन्छ। त्यो भएर तमुदेखिले जति पनि हाम्रो पाहुनाहरूलाई सत्कार गर्नु चाहिँ अलिकति असम्भव नै हुन्छ किनभने अध्यक्ष एकातिर हुन्छ हाम्रो आमा टोली सत्कार गर्नुहुन्छ तर चाहिँ कहिले कहिले अलिकति उहाँहरूलाई हामीले मान सम्मान दिनु नसक्दाखेरि कतै अलिकति हामी कतै चुकेको छ कि जस्तो लाग्छ। त्यस कारण चाहिँ हामीले चाहिँ नाफा भन्दा

0: हामीले नाफा नभनौँ, हाम्रो चाहिँ यो सङ्कलित रकम अनि तमोदिनबाटै हामीले लाउन्चमा जानलाई हामीले विभिन्न क्याम्पेनहरू गरेको हुन्छ। जस्तै म अध्यक्ष भयो, मैले चाहिँ मेरो श्रीमती र मेरो गरेर 100 पाउन्ड प्लस 5 पाउन्ड दुईजनाको टिकट 10 पाउन्ड अनि कारको गरेर मैले 15 पाउन्ड गरेर 115 पाउन्ड चाहिँ हामी अध्यक्षले चाहिँ त्यहाँभित्र जान्छौँ तिर्छौँ हामीले। अनि हाम्रो जति पनि भोलिन्टियर छ सबै साथीहरू त्यही हो, साथीहरू सबैले तिरेर जानुहुन्छ। अनि खाना खाना फेरि भन्नुपर्दा अब साथीहरूले हामीले प्रिपेरेसनमा जान्छौँ, प्रिपेरेसनको खाना चाहिँ हामीले सबै हाम्रो लन्डन निकायका अध्यक्षको आमा समूहको अध्यक्ष देवकला, हाम्रो इन्जिनियरको हाम्रो 41-86 ईश्वर ईश्वर ईश्वर ईश्वर गुरुङ तपाईँले चिन्नुहुन्छ, उहाँ बहिनीको अब जुन अध्यक्ष छ आमा अध्यक्ष उहाँको डटफटमा हामीले बिहानको खाजाहरू त्यहाँ ल्याउँछौँ होइन। भनेपछि हामीले चाहिँ नाफा होइन, हामीले हाम्रै तमोदिनबाट यसरी भोलिन्टियर रूपमा गरेर रकम चाहिँ हामीले सङ्कलित गर्छौँ। अनि हामीले अलिकति पैसा बढाउने भन्ने साथ तमोदिनले के गरेको यस्तो भनेर आउँछ। अब हामीले मैले म कति ठाउँमा जान्छु तर मैले मेरो पाहुनाहरूलाई मैले कहिले पनि चार्ज गरेको मैले कहिले पनि चार्ज गर्दैन हामी तमोदिनले, तर म अरू ठाउँमा अरू सङ्घ संस्थातिर जाँदाखेरि होइन तपाईँले त कारको पैसा तिर्नै पर्छ भनेर मैले तिरेर पनि आइराखेको छु, म कति संस्थामा जान्छु म तिरेर आइराखेको छु, तर हामी तमोदिनमा त्यस्तो गर्दैन, म पाउन हो भनेर चाहिँ आउन साथ हामीले चाहिँ कार देखाउन साथ हामीले उहाँलाई चाहिँ फ्री अफ चार्ज।
1: तर मैले चाहिँ तिरेको छु है दाइ, मैले चाहिँ प्रत्येक वर्षै तिर्दै आएको छु है।
0: ल थ्याङ्क यू भेरी मच त्यसको लागि थ्याङ्क यू भेरी मच होइन। हाम्रो खासै कारको अनि मान्छेको चाहिँ तिर्दैन, हामीले त्यो एउटा इन्भिटेसन कार्ड पायो भने त्यो छ। र नाफा होइन योगजी, यो चाहिँ हामीले सङ्कलित रकम भन्न चाहिँ म चाहन्छु। पाँच इयरहरू पनि हामी त्यस्तै घाटामा थियौँ, तर पनि हामीले नेपाली मेलालाई चाहिँ सुचारू रूपमा सञ्चालन गर्दै आएको छौँ। र यस बेला चाहिँ यस पटकमा चाहिँ हाम्रो सङ्कलित रकम चाहिँ धेरै नै भएको जस्तो मैले अनुमान राखेको छु।
1: राइट, यसपटक चाहिँ त्यहाँको स्थानीयहरू त्यहाँको अब गोरा गोरेनीहरूलाई अलिकति ल्याउने हिसाबले त्यतै प्रचार प्रसार गर्नुभएको थियो, कस्तो अलिकति केही उपस्थिति देख्नुभयो त्यहाँ? अनि मैले त्यहाँ जर्नलिस्टहरू त देखेको थिएँ टेलिभिजनमा खिच्दै हुनुहुन्थ्यो।
0: एकदम अवश्य एकदमै यस पटक हाम्रो के अरे जर्नलिस्टहरू आउनुभएको थियो स्काईबाट बिबिसीबाट र आइटिभीका पत्रकारहरू आउनुभएको थियो। यो चाहिँ सबै हाम्रो एसके मिडिया प्लस काउन्सिलर मिना बहिनीले सबै व्यवस्था गर्नुभएको हो होइन, उहाँको मतहतमा यो आएको थियो। र त्यहाँको वरपरको लागि चाहिँ हामीले हाम्रो संयोजकज्यूले लिफलेटिङ गर्नुभएको थियो, र लिफलेटिङ गर्दाखेरि उहाँहरू आएका थिए, त्यहाँको के हो कसो हो भन्दै आएको थियो, खेती हेर्न आएको थिए। र अर्को सालदेखि हामीले के गर्ने विचार गरेको छौँ भनेदेखि चाहिँ यो नेपाली मेलाको लिफलेटिङ पहिला नै गर्ने, 5-6 महिना पहिला नै गर्ने, र रोयल मेललाई चाहिँ हामीले हस्तान्तरण गरेर हामीले अलिक केही पैसा उहाँलाई दिने, र यो टिकट लिएर आयो भने तपाईँहरूलाई 1 पाउन्ड मात्र चार्ज गर्छौँ, तपाईँहरू आइदिनुहोस् भनेर चाहिँ हामीले त्यो त्यही एउटा हामीले इनिसिएट हामीले गर्ने विचार गरेको छौँ। र विदेशी गोडाहरूलाई पनि त्यो दिनमा हामीले कतै उहाँहरूलाई ल्याउनु सम्भव भयो भने राम्रो होला जस्तो लाग्छ।
1: हुन्छ दाइ, अमेजिङ, 1 करोड अब 1,000 भन्नुभएको छ, अमेजिङ अमाउन्ट हो यो चाहिँ कुनै संस्थाले यो पहिलोचोटि नै डोनेट गरेको होला, आई थिङ्क तपाईँहरू पहिलो नै हुनुहुन्छ होला। दाइ थ्याङ्क यू भेरी मच दाइ। हजुर
0: योगजी थ्याङ्क यू भेरी मच भाइ, अब चाहिँ यसरी केही जनमानस बिच मैले यो सानो अपडेट राख्ने मौका पाए दिलाइदिनु भएकोमा म सम्पूर्ण हाम्रो बिएफबिएस गोर्खा रेडियोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै म यसै रेडियो मार्फत जसले सुन्नुभएको छ उहाँ श्रोताहरूलाई म के आग्रह गर्छु, म के निवेदन गर्छु भने हाम्रो रसुवा यो जुन नेपालमा भएको बाढी पहिरोलाई चाहिँ केही भने पनि राहत दिउँ। अहिले हजुरहरूले देख्नुभएको छ उहाँ माटोमा बसिरहने केही नभएर माटो एकदमै हिलो हिलो भएको छ, त्यसमा अहिले चाहिँ हाम्रो यो यसलाई चाहिँ बनाउन अहिले नै 1-2 वर्षको छैन, यसलाई लाग्छ हामीले 1 करोड दियो यो त के पनि होइन, त्यत्रो माथिबाट 5 वटा जिल्लालाई छुएको छ हजुरहरूलाई थाहा छ, त्यो यो यो त त्यहाँ पानीमा के अरे यो खोलामा एउटा सानो उसाले जस्तो हो, हामी सबैले एक्लै थुकी सुकी सैले थुकी अब नदी समुद्रै बन्छ भनेदेखि यहाँ नेपालीहरूले पनि गर्दै हुनुहुन्छ, सबैले सहयोग गरौँ, यो सरकार ऊ सरकार नभनौँ, तपाईँले कुन माध्यमबाट दिनुहुन्छ अनि उहाँ हाम्रो बालेन सरकारको प्रधानमन्त्री कोषमा पुऱ्याउँ र आशा छ यो पैसा हामीले जे जति मद्दत गर्ने पैसा छ त्योहरू सिधै प्रधानमन्त्री कोषमा एक एक ढोका गर्नुभएको छ, त्यो भएको कारणले गर्दा आशा छ हामीले दिएको सानो राहतले हाम्रो नेपाल रुएको बेलामा नेपाल आमा रुएको बेलामा आशा छ केही न केही हामीले मलम लगाउने मलमपट्टी गर्ने समर्थ हुन्छ जस्तो लाग्छ र फेरि पनि म एकचोटि भन्न चाहन्छु यो जति पनि दिवंगत हुनुभएको दाजुभाइ दिदीबहिनीहरू आमा बाबाको आत्माको चिर शान्तिको कामना गर्दै आफ्नो जुन जुनले आफ्नो परिवार गुमाउनु भयो उहाँहरूलाई चाहिँ एकदमै उहाँहरूको धैर्य धारण गर्ने शक्ति मिलोस् र भगवान्ले फेरि पनि उहाँहरूलाई फेरि हाम्रो नेपाललाई 2015 सालमा गएको भूकम्प पीडितले गए जस्तै फेरि हाम्रो नेपाल फेरि बनोस् भन्न चाहन्छु।
1: हजुर दाई थ्याङ्क यू, हजुरको स्पिच हजुर हिजो आएको थियो सायद तपाईँले सुन्न पाउनु भएन होला, र सुन्नु भएको छैन र सुन्न चाहिँ तपाईँ टाइम मिल्छ भने यो आउँदो थर्सडे भोलिको दिन आउँदैछ दिउँसो 2:28 बजे है त दाई, 2:28 जाँदा
0: यो भाइ थ्याङ्क यू भेरी मच यो समयको लागि सम्पूर्ण नेपाली दाजुभाइलाई म तमोदीको युकेको तमोदी युकेका अध्यक्ष जुन जुम्काजी गुरुङको हार्दिक हार्दिक अभिवादन र ग्यासाजी धन्यवाद भन्न चाहन्छु।
1: हुन्छ दाइ थ्याङ्क यू। हजुर उहाँ हुनुहुन्थ्यो तमुदी युकेको वर्तमान अध्यक्ष हाम्रो जुम्काजी गुरुङज्यू, र उहाँको संस्थाले चाहिँ 1 करोड 1 हजार रुपियाँ चाहिँ बाढी पीडितहरूको लागि उहाँले दिनुभएको छ, प्रदान गर्नुभएको छ, सायद तपाईँले विभिन्न मिडियाबाट देखि पनि सक्नुभयो होला। दाईलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। एक्सक्युजीको सदस्य हुनुहुन्छ, दाई नै भन्छु, एकदम दाई नै प्रिय लाग्छ र हजुर एकदमै मिजासिलो व्यक्ति हुनुहुन्छ। रेशम खड्काजी हुनुहुन्छ नोटिङहामबाट, र अघि उहाँहरूले पनि पैसा उठाउँदैछ भन्नुहुन्थ्यो, हामीले पनि नोटिङहाम समाजबाट 2,515 पाउन्ड पठाइसक्यौँ र धेरैले भन्दा धेरै उठाउने कोसिसमा छौँ, कमसेकम 10,000 उठाउने कोसिसमा छौँ भनेर भन्नुभएको छ हजुर। थ्याङ्क यू भेरी मच। देवेन्द्र गुरुङज्यू भन्नुहुन्छ, नमस्कार योगजी, तपाईँको सुन्दर प्रस्तुति सुनिरहेको छु तर घरिघरि इन्टरप्सन आइरहेको छ भनेर जानकारी गराउन चाहन्छु है, धन्यवाद। उही तपाईँको शुभचिन्तक देवेन्द्र गुरुङ ननिटन भनेर भन्नुभएको छ, हजुरलाई धेरै धेरै धन्यवाद। यशोदा गुरुङ दिदीको चाहिँ यहाँ भोइस म्यासेज छ, त्यो पनि म प्ले गर्नेछु। अहिलेलाई भने फुल बुट्टे चोली बोलको गीत सुनाऊ, त्यसपछि हाम्रो चाहिँ प्रतिनिधि सभाको चाहिँ सदस्य हुनुहुन्छ हाम्रो चाहिँ इन्दिरा राणा मगरज्यूसँग म कुराकानी गर्नेछु।

0: स्मिता अधिकारी र नवीन कार्कीले गाउनुभएको गीत हामीले सुन्दै थियौँ। अब भने हामी इन्दिरा राणा मगरज्यूसँग कुराकानी गरौँ र उहाँ चाहिँ राजसपाकी चाहिँ प्रतिनिधि सभाको चाहिँ सदस्य तथा उहाँ चाहिँ पूर्व उप प्रमुख पनि हुनुहुन्छ र त्यस उपसभामुख भनौँ न उपसभामुख पनि हुनुहुन्छ। उहाँसँग म कुराकानी गर्दैछु दुईवटा पार्ट्समा है त। मानवज्यू यहाँलाई नमस्ते।
1: नमस्कार हजुर।
2: हजुर तपाईँ आउनु भएको त केही दिन भयो। युकेको बसाइ कस्तो जाँदैछ हजुरको?
1: ए होइन, म त अब निम्सपूर्जाको अन्त्येष्टिको लागि आएको हो।
2: हजुर,
1: त्यसमा आउने बेलामा अब आउँदाखेरि एउटा पार्लिमेन्टेरियन कस्तो रहेछ यहाँको पार्लिमेन्ट सिस्टम, यहाँको केही पार्लिमेन्टेरियनहरूसँग भेटौँ भन्ने कुरामा अब डेप्युटी स्पिकरसँग चाहिँ मेरो मिटिङ तय भएको थियो। हाम्रो रविजङ लामिछानेले चाहिँ मिलाउनु भएको थियो, रविन्द्रजङ लामिछानेले। त्यही भएर मेरो चाहिँ पर्सिको टिकट छ, भोलि चाहिँ उहाँसँग मिटिङ इभिनिङको भएको हुनाले। अनि अब अहिले त अब एक दुईवटा इन्ट्राक्सनहरू भयो, अब नन इन्टर्नमा पनि त्यहाँको मेयरले वेलकम गर्यो होइन, त्यहाँको भनौँ नन इन्टर्नको मेयरले, अनि काउन्सिल पनि भेटेको थियो यङ पिपल 20 इयर्स ओल्ड। अनि त्यस्तै गरेर अब यतातिर मेटिस्टोनमा पनि दुईटा इन्ट्राक्सन भएको थियो, अनि अब मेलामा गए नेपाली मेलामा तपाईँसँग भेट भएको।
2: हजुर, फिनरल चाहिँ कस्तो फिल गर्नुभयो त्यहाँ जाँदा हजुरले?
1: अब हामीले नेपालमा हाम्रो मन्त्रालयले पनि ट्राई गरेको, यहाँ चाहिँ अब मन्त्रालयले हेरेन भन्ने त कुरा रहेछ यहाँको, मैले त्योजना इन्ट्राक्सन गर्दाखेरि होइन। तर अब त्यहाँ मैले हाम्रो पर्यटन मन्त्रीज्यूसँग कुरा गर्दाखेरि चाहिँ उहाँले हामीले ल्याउनु बढी नेपालमा ल्याउन आउँदा परिवारले दिएन, हामीले धेरै ट्राई गर्यौँ भन्ने जस्तो कुरा गर्नुभयो उहाँले। त्यो चाहिँ अब के हो मैले खासमा बुझेको छैन। अब यहाँनिर चाहिँ अब एउटा अनर अफ गार्ड है, नेसनल गार्ड अफ अनर भनेर चाहिँ त्यसरी चाहिँ एकदमै आर्मीहरूले नै त्यो चाहिँ प्रेस सबै आर्मीका सबै हाई पोस्टकाहरू सबै विभिन्न गार्डको आउनु भएको थियो। त्यस्तो चाहिँ अब नेपालीहरूको पहिलो नै होला जस्तो लाग्यो, किनभने उहाँ त रिटायर भइसक्यो, उता छोडिसक्नु भएको थियो नि, छोडेर पनि त्यो एउटा जुन अनर पाउनु भयो आर्मीहरूले दिनुभयो, राम्रो मलाई चाहिँ लाग्यो।
2: अब जे भए पनि उहाँले क्लाइम्बिङ क्षेत्रमा जुन एउटा योगदान पुर्याउनु भएको छ त्यो योगदानलाई चाहिँ हामीले कसरी लिन सकिन्छ, के लाग्छ हजुरलाई?
1: मलाई लाग्ने कुरा त सबैभन्दा पहिला मैले नै बोलेको सदनमा, उहाँलाई चाहिँ एउटा राष्ट्रिय विभूति पनि दिनुपर्छ। त्यो होइन कि अब जस्तो हामी त पहिला त अब यहाँ भनेको त अङ्गीकृत नागरिकता पाउने हो नि त गोर्खालीहरूले, त्यो त पछि अब G2G प्रोग्राम हाम्रो जुन एग्रिमेन्ट अनुसार नेपाली सिटिजन रहने भन्ने नै हाम्रो एग्रिमेन्ट थियो। पछि अब यहाँको यहाँ बस अब नेपाली सिटिजनको हाम्रो 97 स्तरमा छ होइन, भनेपछि यहाँ सर्भाइभ गर्न, बच्चाहरूलाई पढाउन, हरेक कुरामा सर्भाइभ गर्न यहाँको नेसनलिटी चाहियो, त्यो पनि उहाँहरूले लडेर लिनु भएको हो। तर अब हाम्रो चाहिँ ड्वेज सिटिजन चाहिँ हाम्रो संविधानमा नभएको हुनाले अब अहिले उहाँहरूको वंशाणुगत सिटिजन पनि गुमाउनु चाहिँ बाध्य हुनु भएको छ। अब त्यसलाई चाहिँ मैले त एकदमै एक्नोलेज गरेको छु सुरुदेखि नै, ब्रिटिस गोर्खाकोमा चाहिँ भिन्नै हुनुपर्छ होइन, किनभने उहाँहरू त एउटा कन्ट्री टु कन्ट्रीको एग्रिमेन्टबाट जानु भएको नि त, चाहे ब्रिटिसले इन्डिया चलाउने बेलामा भए तापनि त्यतिखेरको हो त्यो, म चाहिँ त्यसरी बुझेको छु। अब यस्तै कुराहरू हरेक अब मैले चाहिँ विभिन्न ठाउँमा मेरो इन्ट्राक्सन हुँदाखेरि चाहिँ धेरै जस्तो ब्रिटिस आर्मीहरूसँग नै मेरो इन्ट्राक्सन भएको थियो, उहाँहरूको चाहिँ त्यही नै थियो। हामीले यहाँको ब्रिटिस आर्मी जस्तो हामीले सेलेरी पेन्सन पनि पाउँदैनौँ, त्यो 1997 कि कहिलेदेखिको अगाडिको त्यो जुन यता उताबाट आउनु भएको छ नि हङकङबाट,
2: मैले 3 वर्षको पाउँदिन,
1: त्यो पनि आवाज हिजो पनि उठाउनु भएको थियो, प्रश्न गर्नुभएको थियो। अब यो चाहिँ गभर्मेन्ट टु गभर्मेन्ट डिल गर्ने, हाम्रो गभर्मेन्टले चाहिँ लबी गर्ने हो, डिसिजन त यहीँको गभर्मेन्टले गर्ने हो, ब्रिटिस गभर्मेन्टले नै होइन।
2: ओके, पेन्सनको त्यो ठिकै छ, मेरो यो प्रश्न अलिकति पछि थियो, तै पनि यो नागरिकताको चाहिँ अब राष्ट्रपाको सरकार आएपछि धेरैले आशा गरेका छन्, समग्रमा तपाईँको राष्ट्रपाको पार्टीको धारणा चाहिँ के छ त्यसमा?
1: त्यो धारणा त मैले कसरी भन्ने, अहिले त अब हामीले संविधानलाई नै कसम खाएर संविधान मान्ने भनेर आएको छौँ, मैले त संविधानको विपरीत केही पनि बोल्न मिल्दैन। अनि अब तपाईँको यो नागरिकताकै विषयमा पनि गोर्खालीहरूको गोर्खा ब्रिटिस गोर्खाहरूको चाहिँ विशेष गरी अदालतमा छ क्या, अनि अदालतमा भएको कुराहरूमा हामीले एज अ सांसद बोल्न पनि मिल्दैन सदनमा पनि, हामीले त अब भित्रबाट लबी गरिदिने हो, भोलि अब संविधानै चेन्ज भएपछि अथवा हामीले चाहिँ एउटा नागरिकता सम्बन्धी विधेयक पहिला बन्दाखेरि पनि अब त्यो उठाएकै हो त्यो कुराहरू, त्यतिखेर पहिलो अब एमालेको सरकार थियो होइन, एमाले र कङ्ग्रेसको सरकार थियो, अब उहाँहरूले त्यो त्यतिखेर नागरिकता बनाएको हो, त्यतिखेर उहाँहरूले त्यतिखेर त्यो आँट गर्नु भएन होइन। अब हामीले अब यस विषयमा पनि अब हामीले संविधानै परिवर्तन गरेर एउटा फेरि विधेयकलाई संशोधन गरेर मात्रै यो भन्न सकिन्छ। अब मैले त अघि नै भनिसकेँ, मैले त्योभन्दा मैले सम्बोधन अहिले जति पनि हाम्रा एक्स ब्रिटिस आर्मी साथीहरूले उठाउनु भएको, दाजुभाइहरूले उठाउनु भएको कुराहरू छ, त्यसलाई सम्बोधन गर्नेछु भन्ने चाहिँ मैले बोलेर आएको छु।
2: त्यो संविधान संशोधन गर्नु चाहिँ कतिको सम्भव देख्नुहुन्छ त तपाईँले?
1: अब त्यो त अब समयले बताउँछ, मैले त्यो निर्णय म एक्लैले निर्णय गर्ने भन्ने कुरा पनि होइन। अब त्यो अहिले हामी अहिले देशलाई सुशासनमा कसरी लाने भन्ने कुरामै लागेको छौँ। देशको हावा पानी सुहाउँदो, देशको सिचुएसन सुहाउँदो, देशलाई समग्र नेपालीलाई को आवाजहरूलाई हामीले कसरी अब देशकै सार्वभौमतालाई पनि कसरी जोगाउन सकिन्छ, त्यो हिसाबले हामीले कुनै पनि कानुनहरू बनाउनु पर्छ, असर देशलाई असर नपर्ने किसिमले। उहाँहरूले पनि उठाउनु भएको छ त्यो कुरा, त्यसलाई पनि मैले सम्बोधन गर्ने चाहिँ वचन दिएको छु।
2: ओके, अब यो राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भने तपाईँले पनि भन्नुभयो, यहाँ कतिहरूले पनि त्यो आवाजहरू उठाइरहेका छन्। यसमा चाहिँ सरकारले के गर्ला त? सरकारले घोषणा गर्ला,
1: सरकारले के गर्नुहुन्छ त्यो मलाई थाहा भएन। मैले हुलाक संचार मन्त्रीलाई पनि भने, हुलाक टिकटमा पनि निर्मल पुर्जाको चाहिँ फुट हुनुपर्छ हुलाक टिकटमा भन्ने पनि कुरा उठाएको छु। अनि उहाँले क्याबिनेटमा म राख्छु दिजु भनेर भन्नुभएको थियो संचार मन्त्रीले। मैले ठाउँ गर्ने ठाउँमा मैले लबी नै गरेको छु, र मैले त्यो अस्ति सदनमा बोलेको पनि कुनै देशको सार्वभौमलाई असर गर्ने किसिमले मैले बोलेको होइन। उहाँ चाहिँ ब्रिटिस सिटिजनकै रूपमा भए तापनि मैले त्यो किन बोलेको भने, पहिलाको इतिहासहरू हेर्ने हो भने अब भ्रिकुटी चाइनिज भयो अनि उहाँलाई राष्ट्रिय विभूति नै दियो होइन, देशको लागि उहाँले बिहे गरेर सम्बन्ध जोड्नु भयो। सीताले पनि बिहे गरेर इन्डियासँग बिहे गर्यो, उहाँलाई राष्ट्रिय विभूतिकै रूपमा हामी लिन्छौँ। त्यस्तै गरेर हामीले विभिन्न कालमा हेर्ने भने विदेशी नागरिकहरू जसले चाहिँ नेपालको लागि नेपाललाई चिनाउने काम गर्नु भएको छ, जर्ज एभरेस्टले, हामीले माउन्टेनकै नाम एभरेस्ट राखिदिउँ, माउन्ट एभरेस्ट राखिदिउँ, त्यसले गर्दाखेरि अनरेबल सिटिजन दिएछौँ हामीले उहाँहरूलाई, उहाँहरूले देशमा जस्तो फादर ग्याफ्नीलाई हामीले सिटिजन दिएको छौँ, उसले उसको देशको पनि सिटिजन थियो, उसँग यताको पनि सिटिजन लिएको हो। अनि निर्मल पूर्जा भनेको हिजो न त जन्मिएको थियो, न त निर्मल पूर्जा फेरि पनि गाह्रै छ जन्मिन जस्तो लाग्छ मलाई, किनभने 6 महिना 6 दिनमा 14,000 भन्दा माथिका हिमालहरू चढ्नु भनेको इट्स नट अ जोक। अनि ऊ आफै मात्रै चढेन कि, उसले एउटा टिमलाई नै चढायो क्या, उसले हरेक कुरामा जस्तो K2 मान्छे एक्लै माथि चढेर आउँछ नि, उसले त टिमलाई नै अपलिट गर्यो, टिमकै एउटा रेकर्ड ब्रेक गरिदियो। म चाहिँ उहाँलाई महामा मानव एउटा जन्मिएको थियो र महामानव सधैँ यो धरतीमा जन्मिँदैन भन्ने हिसाबले म त हेर्छु। त्यसले गर्दा पनि म उहाँको अन्तिम अन्त्येष्टिमा चाहिँ म राम्रोसँग चाहिँ विदाई गरौँ भनेर म विदाउट प्लानै आएको, एउटा म चाहिँ सिभिल तरिकाबाट भिजिट गरेर आएको, म अफिसियली आएको होइन।
2: ओके, अस्ति नेपाली मेलामा त्यही अब निम्स दाईकै जस प्रसङ्गबाट तपाईँले मलाई आफ्नो स्पिच दिनुभएको थियो, मैले यहाँ बेबेसमा पनि सुनाउँछु, र महामानवको संज्ञा दिनुभएको थियो 2017 हामीले यहाँ स्टेज सेयर गरेका थियौँ भन्नुभयो। त्यहाँ उभिएर त्यहाँ नेपाली मेलामा सम्बोधन गरिरहँदा चाहिँ के लाग्यो हजुरलाई?
1: नेपाली मेलामा सम्बोधन गर्दा सबैभन्दा मिस त मैले नेम्सलाई नै गरेँ, किनभने म त्यही स्टेजमा त्यही ठाउँमा त्यही लोकेसनमा हामी बोलेको थियौँ क्या, दुईजना देशको विषयमा बोलेको थियौँ, देशको इन्भाइरोमेन्टको विषयमा बोलेको थियौँ, देशको कल्चरको संस्कृतिको विषयमा बोलेको थियौँ। तमोदीले गरेको त्यो जुन एउटा नेपाली मेला चाहिँ एउटा ठुलो एउटा देशको लागि चाहिँ एउटा देशको कल्चरलाई जोगाइराख्ने प्रिजर्भ गर्नलाई चाहिँ ठुलो टेवा मिलेको छ नेपालीहरूलाई, सायद त्यो नेपालीले पनि गर्न सकेको छैन नेपालभित्र पनि, त्यति सुन्दर छ क्या। मैले त्यो जुन झाँकीहरू हेरेँ, देशलाई कसरी विकास गर्ने, हामी कसरी सभ्य मान्ने, हाम्रो देश यति सुन्दर हेभेन जस्तै छ, हामीले अब यो क्लाइमेट चेन्जलाई चाहिँ हामीले नेचुरल डिजास्टरलाई रोक्न सकेको छैनौँ, ग्लोबल वार्मिङले सबैभन्दा नेपाललाई असर गरेको छ, यो त विश्वमै सबैभन्दा पोल्युसन प्रड्युस गर्ने, यो ग्लोबल वार्मिङ प्रड्युस गर्ने त अरू कन्ट्री छ नि जसमा चाहिँ ठुल्ठुलो इन्डस्ट्रीहरू छ, वी हेभ टु क्लेम देम के, त्यो चाहिँ नेपालीले सुरु गर्नुपर्छ। क्लाइमेट चेन्जको कुरा गर्दा मान्छेहरू हाँस्थे कि, अहिले डिजास्टरले देखाएन कयौँ मान्छेहरूले ज्यान गुमाउनु पर्यो हो कि न, मलाई दुःख लागिरहेछ यहाँबाट त्यो बोलिरहन पनि।
2: मानवजी, यसमा म पछि आउँछु, अहिलेलाई भने छोटो विश्राम लिन्छौँ, त्यसपछि फेरि सेकेन्ड पार्टमा तपाईँसँग कुराकानी गर्नेछु है त। इन्दिरा राणा मगरजी हुनुहुन्छ राज्यसभाकी सांसद तथा पूर्व उपसभामुख, र अहिले बेलायतमा हुनुहुन्छ, बेलायतमा आउनुभएको बेला उहाँसँग मैले यो भलाकुसारी गरिरहेको छु, र छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी हुनेछन्।
3: यो BFBS गोर्खा रेडियो हो।

BFBS Gorkha Radio. साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको रोग अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, बिहेबे संवाद सुनिराख्नु भएको छ। इन्दिरा राणा मगरजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेको छु। हाल बेलायतमा हुनुहुन्छ, राज्यसभा के प्रतिनिधि सभा सदस्य तथा पूर्व उपसभामुख पनि हुनुहुन्छ र उहाँलाई यो दोस्रो पार्टमा वेलकम गर्दै, अब अहिले देश आपत्तिमा परेको छ, यहाँ विभिन्न ठाउँमा गइरहँदा तपाईँले सहयोगको कस्तो खालको चाहिँ जस वातावरण पाउनु भएको छ भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
1: अब जतिसम्म मानिसहरू मसँग ठोकिन आउनुभयो, मैले एम्बासडरलाई त्यो मेलामा पनि भेटेको थिएँ, निम्स पूर्जाको उसमा पनि भेटेको थिएँ। अब सरकारको जुन हो एकद्वार प्रणाली त्यो एकदमै सही छ, ट्रान्सप्यारेन्ट हुनुपर्छ भन्ने कुरा चाहिँ मैले पनि राखेको छु। अनि हरेकलाई अलिकति डिफिकल्टिज चाहिँ मलाई एम्बासडरले भन्दै थियो, अब यहाँ कतिजना मान्छेले 10-20 pounds दिन खोज्नेहरूलाई चाहिँ त्यसरी अनलाइनबाट दिनलाई गाह्रो भइरहेछ होइन। अब फेरि एकजनाले उठाएर अब कसरी ट्रान्सप्यारेन्ट हुन्छ, कसरी जान्छ भन्ने कुरा पनि ट्रस्ट हुन गाह्रो हुन्छ। यो चाहिँ अब एमबिसीमै त्यस्तो खोलिदिएर अनि हामीले चाहिँ यो ग्रुपबाट यति आयो, यो ग्रुपबाट यसरी आयो भनेर हामीले लिस्ट आउट गरेर पठाउँदा राम्रो हुन्थ्यो भन्ने कुरा पनि गर्नुभएको थियो। तर अब कतिले चाहिँ ग्रुप ग्रुप नै उठाएर उहाँहरूले डाइरेक्ट प्रधानमन्त्री कोषमा चाहिँ पठाउने भन्ने, राहत कोषमा पठाउने भन्ने पनि छ। अब धेरै ग्रुपहरूसँग मेरो इन्टरेक्सन भएको थियो, मैले चाहिँ अब त्यो तपाईँलाई अब एमबिसीबाट सही लिङ्क लिएर पठाउनु होला भनेर भन्ने कुराहरू पनि गरेका छु। अब धेरै जस्तो त अब अहिले हामीलाई चाहिने भनेको अब हाम्रो प्रधानमन्त्री सँगैको नजिकको भाइहरूसँग मेरो कुराहरू हुँदाखेरि चाहिँ कन्स्ट्रक्सनमा चाहिँ चाहिन्छ होला। भोलि अब जसको घरहरू बोकाएको छ हामीले अब त्यो कोरिडोरबाट मान्छे हटाउनु भयो भने कहाँनिर सार्ने र फेरि एउटा रिबिल्ड गर्ने होइन, उहाँहरूलाई बस्ने ठाउँ अब रोजगार क्रिएट गर्नु पर्यो, बस्ने ठाउँ क्रिएट गर्नु पर्यो, भवनहरू एटलिस्ट एउटा एक फ्ल्याट जस्तो त दिनु पर्यो नि त होइन, अथवा जोडेरै बनाउने हो कि अर्थक्विकलाई पनि असर नगर्ने खालको अलिकति स्ट्रङ हरेक कुराबाट सेफ्टी हुने खालको एउटा विलेजै बनाउने हो कि भन्ने कुराहरू पनि भइरहेको थियो। त्यही विषयमा पनि मैले उहाँहरूलाई अब तपाईँहरूले बिस्तारै आफूले आफ्नो कम्युनिटीले अब जस्तो ननिटनको कम्युनिटी भयो, मेड स्टोनको हुन्छ, त्यस्तै गरी विभिन्न कम्युनिटी नेपाली कम्युनिटीले अब फन्ड रेज गरेर आफ्नो कम्युनिटीबाट त्यसरी पढाउँदा पनि भयो होइन, प्रधानमन्त्री राहत कोषमा। त्यही भन्दै छु मैले चाहिँ।
0: ए, अब यो सुकुम्बासीको एउटा मलाई अलिकति अन्यल परेको र अब सरकारले राम्रो व्यवस्था गरेर हटायो तर अहिले चाहिँ फेरि उहाँले विपत्तिमा पार्यो, केही बन्दोबस्त गरेको छैन भन्ने कुराहरू सुनिन्छ, सरकारले अहिले त्यो सुकुम्बासीहरूलाई चाहिँ कहाँ कसरी व्यवस्थापन गरिरहेको छ?
1: अहिले एउटा कुरा चाहिँ कसैमा एउटा भ्रम छ, सुकुम्बासी भनेर चाहिँ हामीले अहिले कसलाई भनिरहेछ, अवस्थित बस्तीहरू भनिरहेछौँ, त्यो चाहिँ एउटा भोट ब्याङ्कको रूपमा 35 वर्षदेखि नै के दिने भन्यो त्यत्तिकै भइरहेको थियो। अब पहिला अब कतिजनाले चाहिँ पाउनुभयो होइन, 60-50 वर्ष भन्दा अगाडिदेखि मान्छेहरू जग्गा भोगचलन गरेर बसेकोहरूको अझै अहिले पनि नाममा छैन के, त्यस्तोहरूले चाहिँ जसले निसा लिएको छ उनीहरूले चाहिँ भोट ब्याङ्क गर्दै अब दिने भन्दै नदिएको के पहिलाको सरकारहरूले, अनि त्यसलाई चाहिँ व्यवस्थित गर्ने भनेको अहिलेको सरकारले र दिइ पनि सके। म आफैले लाल पूर्जा बाँडेर पनि आएको छु, जसले चाहिँ भोगचलन गरेको जमिन छ, निसा छ, एउटै जमिन वर्षौंदेखि बसेर भोगचलन गर्नु भएको छ र बीचमा उनीहरूले कतै जमिन किन्यो भने त्यो पनि अब रेकर्ड देखाउने, अब कसैको चाहिँ किनेकै छैन सुकुम्बासी नै छ भने उनीहरूलाई चाहिँ एउटा पनि फी नलाग्ने, एउटा पनि ट्याक्स नलाग्ने उहाँहरूको लाल पूर्जा लिने, अनि जसको चाहिँ निसा लिएर बसेको छ अरू पनि जग्गाहरू छ भने उहाँहरूलाई चाहिँ ट्याक्स लिने भन्ने कुराहरू छ। अनि जस्तो तपाईँको विशेष गरी कोरिडोरको खोलाको कोरिडोरमा पहिले कानुन के थियो भने खोलाको छेउमा मान्छे बस्नुहुन्न, बस्ती बसाउनुहुन्न भन्ने थियो, तर पनि जबरजस्ती मान्छेहरू बसिरहेको थियो र त्यो पहिलाको सरकारहरूले निसा पनि दिएको थियो, अब उनीहरूले चाहिँ भोट ब्याङ्कको रूपमा नै राख्नु भएको थियो, त्यो उहाँहरूलाई पनि फर्म भर्न लगाइएको छ, उहाँहरूलाई आफ्नै एरियामा दिने कि कहाँ दिने भन्ने कुराहरूमा चाहिँ अझै पनि निश्चित चाहिँ भएको छैन जस्तो लाग्छ मलाई, तर फर्म भरेर निसा हुने मान्छेहरूले फर्म भरेर बसेको छन्। तर त्यो सुकुम्बासी एरियामा के पनि थियो भने होल्डिङ सेन्टरमा जति पनि मान्छेहरू देख्नुभयो फर्म नभरेको उनीहरूले पाएन भन्ने, उहाँहरू चाहिँ डेरामा पनि बस्नु भएको थियो क्या। अब जस्तो तपाईँ अर्का म कसैको घरमा डेरामा बसेँ नि, त्यो घरै त मेरो हुँदैन नि, मैले निसा पाउँछु त पाउँदिनँ नि, त्यस्तो त्यो सुकुम्बासीले बनाएकै घरमा पनि डेरामा बस्नेहरू मान्छेहरू पनि डेरामा बस्ने त गरिबै हुन्छ, रोजगार गर्न आएको हुन्छ गाउँ घरबाट, तर उनीहरूको निसा पनि नभएको कतिको त नागरिकै छैन, अनि त्यस्तो मान्छेहरू होल्डिङ सेन्टरमा अहिले पनि हुनुहुन्छ। र अब कतिजना सुकुम्बासीहरूले त अब छोराछोरीहरू विदेश पढाएको उहाँले पनि फर्म भरौँ कि नभरौँ भनेर पनि सोधेको थियो मलाई, मैले फर्म भर्नुहोस् तपाईँहरू भने, म त किन सुकुम्बासी एरियाहरूमा मैले कोभिडको बेलामा 2 वर्ष त कन्टिन्यू खानाहरू पकाएर दिएको हो नि त, त्यो एरियामा बाँडेको हो नि त, अब मलाई थाहा छ। अनि मान्छेहरू त्यहाँ डेरामा पनि एउटा रुमहरू डेरामा लगाएर सस्तोमा 500-1000 कोठाहरू दिएर पनि बसेको थियो, त्यसरी लिएर पनि बसेको थियो मान्छेहरू, त्यसलाई चाहिँ अलिकति भ्रमित गरेको हो। तर अब गरिब त गरिबै हो, होल्डिङ सेन्टरमा बसे पनि पनि राम्रो प्रोपर खानेकुराहरू भएन भन्ने कम्प्लेनहरू छ। अब हुलमुला त्यो त भइरहेको छ, म सरकारलाई मैले पनि ध्यान आकर्षण गराउन चाहन्छु, त्यो चाहिँ व्यवस्थित गर्नुपर्छ, तर वास्तवमा सुकुम्बासीलाई उठाएर खेदाएको चाहिँ होइन।
0: ओके, अर्को चाहिँ यो राजदूतको अलिकति कुराकानी गर्छु, हुन त्यो सरकारको कुरा होला, अब राजदूत त धेरै देशहरूमा अहिले छैन, यहाँ बेलायतमा पनि अब कार्यभार राजदूतले चलाइराख्नु भएको छ, यो राजदूतको नियुक्ति ढिलाइ भएको कारण चाहिँ खास के हो?
1: त्यो मसँग चाहिँ एन्सर छैन हेर्नुहोस्, किनभने त्यो सरकारले गर्ने कुरा हो, हामीले सरकारले गर्ने कुराहरू उहाँहरूले गर्नुहुन्छ, हामी एज अ पार्लिमेन्टेरियन हामी कानुन बनाउने हो, विकासका कुराहरू गर्ने हो, हामीलाई कसलाई राजदूत दिने कसलाई पठाउने काम भने त्यो सरकारले गर्ने हो। म अहिले रुलिङ पार्टीको भए पनि म सरकारभित्र छैन नि त, म मन्त्री पनि होइन, केही पनि होइन, होइन र त्यसले गर्दाखेरि
0: तपाईँले यो कुरा उठाउन सक्नुहुन्छ,
1: गर्दै हुनुहुन्छ होला, पठाउँदै होला, छान्ने काम गर्दै होला, होइन, त्यसमा चाहिँ म इन्भल्भ छुइनँ। किनभने हामीले भनेको अब कस्तो किसिमको देशमा कानुन बन्नुपर्छ त्यो किस विषयमा म आफ्नो क्षेत्रहरूमा अब विभिन्न क्षेत्र रिमोट एरियाहरूमा के भइरहेछ ओभरअल राष्ट्रिय इस्युहरूमा उठाउने हो मैले। अब मैले त्यतातिर चाहिँ सरकारले गर्ने कामहरूमा त्यति परराष्ट्र मन्त्रालयले गर्ने काम हो त्यो मैले त्यतातिर चाहिँ ध्यान दिएको छैन, उहाँहरूले गर्ने काम हो, मैले इन्टरफियर पनि गर्दिनँ, उहाँहरूले गर्दै हुनुहुन्छ।
0: अब यो संसदमा चाहिँ के छ, प्रधानमन्त्री आउनुहुन्न, उहाँले सम्बोधन गर्नुहुन्न भनेर दिन प्रतिदिनै त्यो कुरा सुनिन्छ, विकासको कुरा चाहिँ सुनिँदैन, तपाईँलाई चाहिँ के लाग्छ, उहाँ आएर चाहिँ बोल्नुपर्छ लाग्छ कि त्यहाँ संसद भवनको माहौल चाहिँ कस्तो हुन्छ तपाईँहरूको?
1: अब त्यो हाम्रो नेवाली हुन्छ होइन, नेवाली हुन्छ, नेवालीमा चाहिँ के छ भने प्रधानमन्त्री आउन नभएको बेला उसले आफ्नो प्रतिनिधि पठाउन मिल्छ भनेर यो नेवालीमा लेखेको छ होइन, आउनु पनि भयो एक दुईपल्ट। अब उहाँहरूले जसरी प्रधानमन्त्रीलाई ब्लेम लाउनु भएको छ घरि राष्ट्रघाती भन्नुहुन्छ के भने, अब उहाँले कुटनीतिक हिसाबमा उहाँले अब कतिवटा हामी चाहिँ ओपन बोर्डर भएको हुनाले नेपालीहरू पल्लोतिर फार्मिङ गरेका छन् भन्ने हिसाबले भन्नुभयो होला, अब त्यसलाई नै गीत गाएको गाएकै चार महिनासम्म गाउनु चाहिँ मलाई ठिक लाग्दैन,
0: किनभने
1: मलाई त वाक्कै लाग्छ, मलाई त्यो सुन्दाखेरि हामीले त्यति भन्दा केही जाने छैन। प्रतिपक्षी भनेको सरकारले काम राम्रोसँग गरेको छ, हामी सांसद भनेको सरकारलाई लगम लगाउने हो कि, संसद भनेको हामीले सरकारलाई लगाउने, म एज अ सांसद पनि मेरो रुलिङ पार्टी सरकार भए पनि मैले सरकारले गलत गर्दैछ भने मैले गलत छ है भन्ने सदनबाट नभने पनि मैले गएर मन्त्रालयमा गएर यो भएन भनेर मैले मन्त्रीसँग भन्ने अधिकार छ र म भनी पनि रहेको छु, मेरो क्षेत्रमा यो पुगेन भनेर मन्त्रीलाई भन्छु, प्रधानमन्त्रीलाई म्यासेज पठाएको हुन्छु, सभापतिलाई पनि भनिरहेको हुन्छु, मेरो रुलिङ पार्टीको सभापतिलाई पनि रवि लामिछानेले पनि भनिरहेको छु भने म्यासेज पठाउँछु भने प्रधानमन्त्रीलाई पनि पठाउने मेरो अधिकार छ होइन, त्यो हाम्रो ठाउँबाट गर्ने कामहरू छँदैछ, हामी त्यही सदनमै उफ्रिनुपर्छ भन्ने पनि छैन सबै कुरा होइन, सदनमा त यस्तो राम्रो इस्युहरू उठाउनुपर्छ जुन काम गर्नलाई गाह्रो छ, कानुन राम्रो कानुन नबनेर जब जनतालाई समग्र रूपमा समेट्ने खालको कानुन छैन भने त्यसलाई चाहिँ संशोधन गर्ने हो, राम्रो गर्ने हो, कानुनले गर्दा कति अडचनहरू आइरहेको हुन्छ डेली लाइफमा मान्छेको जीवनमा, त्यस्तो कुराहरूमा हामीले त्यहाँ सदनबाट पास गर्ने हो कि, विधेयकहरू पास गर्ने हो, बनाउने हो, जनतालाई सहज बनाइदिने हो। अनि एज अ सांसद हामीले गाउँको जिल्लाको इस्युहरू विकासको कुराहरूदेखि लिएर हरेक इस्युहरू हुन्छ जनता ठोकिने इस्युहरूमा हामीले आवाज बुलन्द रूपमा उठाउने हो, हामी जनताको प्रतिनिधि हो, जनताको इमेज हो भनिसकेँ मैले यहाँलाई।
0: अब तपाईँको चुनाव क्षेत्रतिर जाउँ र आफ्नो चुनाव क्षेत्रमा कतिको गइराख्नु भएको छ अनि त्यहाँहरूको आवश्यकताहरू के रहेछ, के गर्नुपर्ने चाहिँ तपाईँले देखिराख्नु भएको छ आफ्नो चुनाव क्षेत्रमा?
1: अब हेर्नु, प्लेनमा जानु पर्यो, बाटो साथै राम्रो छैन, पैसा जान्छ, त्यो आफ्नो पर्सनल पैसा त्यही सरकारबाट आएको त्यो अलाउन्सबाट जाने हो होइन,
0: आफ्नो जिल्लातिर जाँदा सरकारले
1: आफैले हो
0: भत्ताहरू त दिन्छ होला नि,
1: दिँदैन, किन भत्ता दिन्छ, कसले दिन्छ भत्ता, कसले यो एकदम गलत, हामीलाई दिने भनेको तपाईँको 66,000 हो कि एउटा सांसदलाई, अब त्यसले हामीले घरबाट तिर्नु पर्यो, अब घर हाम्रो त घर छैन, घर हुनेहरूको त केही छैन, उनीहरू पैसा हुनेहरूलाई त केही छैन, अब हामी त देशमा केही गरौँ भनेर गएको मान्छेहरू गाउँ घरबाट त एकदमै दिनरात राजनीति गरेर आउने मान्छेहरू पनि होला, तर म 5 चोटिसम्म गइसकेको छु, म जिल्लाको इस्युहरूलाई फोनबाट पनि मैले रिसिभ गर्छु, रातभरि पनि फोन आइरहेको हुन्छ, रिसिभ गर्छु, अब अहिले चाहिँ मलाई अब भयो मेरो एउटा फोन छोडिदिएको छु, मेरो असिस्टेन्टले उ गरिराख्नु भएको छ, तर त्यहाँ पनि समितिहरू छ, मेरो सचिवालयका समितिहरू छन्, उहाँहरूले पनि जनताहरूको कुराहरू उठाउने, जनताको कुराहरू ठाउँमा गएर सहयोग गरिदिने काम गरिरहनु भएको छ, अहिले पनि म यहीँ बसेर पनि मेरो टिमलाई मोबिलाइज गरिरहेको छु, अहिले अब जस्तो मेरो सोकिया हुनुहुन्छ, त्यहाँ गएर अप्ठ्यारो परेको ठाउँहरूमा जाऊ भनिरहेछौँ, त्यो काम गर्ने हो, अब त्यो प्रचार गरेर मिडिया बोकेर हिँड्ने चाहिँ होइन, म यहीँ आएको पनि एउटा पनि पोस्ट गरेको छुइनँ, म कति ठाउँमा मैले इन्टरेक्सन गरिसकेँ नेपालीहरूलाई, हामीले चाहिँ आज जाति भनेर होइन, समुदाय भनेर मात्रै होइन, हामीले चाहिँ नेपाली भएर चाहिँ देशलाई हेर्नुपर्छ, रिबिल्ड गर्नुपर्छ। देशै रहेन भने हामी कहाँ रहन्छौँ र होइन, जहाँ सुकेपछि पनि मेरो देश कहाँ हो त, नेपाल हो भन्ने त चिनिनु पर्यो नि त। तपाईँहरू पनि त्यही माटोबाट, त्यही हावा पानी, स्वच्छ हावा, त्यही माटोमा हुर्किनुभयो, जन्मिनु भयो होइन, तपाईँहरूमा त्यो पनि त्यो महत्त्व हुन्छ। हिजो पनि मैले अब मगर कम्युनिटीले मगरको छोरी हो भनेर एउटा सम्मान गर्नुभयो, अब मैले उहाँहरूलाई त्यही भनेको थिएँ। देशले के दिएन होइन कि, देशलाई हामीले के दियौँ भन्ने कुरा चाहिँ एकदमै प्रश्न गर्नुपर्छ आफूले आफैलाई भन्ने कुरा चाहिँ मैले राखेको थियो
0: अब
1: सारा नेपालीले।
0: यो नयाँ सरकार सुरु भएको धेरै भएको छैन, अब हाम्रो सबैको चाहना चाहिँ यही सरकारले 5 वर्षसम्म चलाओस् र रवि र भालेन बीच चाहिँ फाटो नआओस् भन्ने हाम्रो चाहना हो। तपाईँहरू सांसद बीचहरूमा चाहिँ तिमी रवि पार्टीको हो, यता तिमी भालेन्स तिरको हो भन्ने त्यस्तो माहौल छ कि छैन?
1: हेर्नुहोस्, म अब मेरो सभापति एकजना भयो, उहाँले राजनीतिमै मलाई रवि लामिछाने ल्याइदिनु भयो। मलाई त्यो राजनीतिमा मलाई ल्याउने भनेको रवि लामिछाने हो, अनि उहाँ मेरो गुरु भनौँ न, एउटा क्रिएटर पनि भनौँ न राजनीति फिल्डको, किनभने मैले बिचमा छोड्न खोजेको हुन त म आफै गएको हो सुरुमा। अब मैले बिचमा छोड्दा चाहिँ उहाँले नै रोक्नु भएको हो, नजानु न दिदी भनेर। अब मलाई फेरि राजनीति मलाई ठिक लागेन भन्दाखेरि होइन दिदी बस्नुपर्छ हजुर भनेर त्यो गर्नुभएको, म नेभर आई फोगेट द्याट होइन। म जहिले पनि म सल्युट गर्छु मेरो सभापतिलाई। अब हाम्रो राइट अनरेबल प्राइम मिनिस्टर पनि उहाँ मेयर हुनुभन्दा अगाडि नै म चिन्थेँ, उहाँले दिदी भन्नुहुन्थ्यो मलाई, सो आई हेल्प हिम अल्सो। त्यो भोटिङ क्याम्पेनमा म गएको छु, इभन प्रेस क्याम्पेनमा, म उहाँलाई पनि भाइ भन्छु, उहाँ रवि रवि मानिज्यूलाई पनि म भाइ भन्छु, दुईजना मेरो लागि भाइ हो। अब म दुईजना मिलेर देश चलाउनु भन्ने म चाहन्छु, उहाँहरू दुईजनामा आफ्नै आफ्नै किसिमको क्यापेबिलिटी छ, प्रतिपक्षीसँग पनि मिलेर काम गर्नुपर्छ, किन प्रतिपक्षीले पनि रुलिङ पार्टीसँग मिलेर देश बनाउनु पर्छ। अहिलेको कुरमा मान्छेलाई चाहिँ एकदमै खालि सत्तामै कतिखेर चाहिँ सत्ता ढाल्ने भनेर लाग्नु भनेको गलत हो, देशलाई चाहिँ अन्याय गर्नु हो, हाम्रो मातृभूमिलाई नेपाल आमालाई अन्याय गर्नु हो भन्न चाहन्छु म चाहिँ।
0: हुन्छ ल, तपाईँ बिजी पनि हुनुहुन्छ, सम्पूर्ण बेलायतवासीहरूलाई के भन्नुहुन्छ हजुर मानवजी?
1: बेलायतवासीहरूलाई त म त्यही भन्छु, उहाँहरूले उहाँहरूलाई कतिजनाले आफ्नो वंशानुगत नागरिकता पाउनु भएको छैन, मलाई दुःख लागेछ, उहाँहरूलाई पनि त्यो राइट कसरी हुन्छ मिलाउने, हामीले एउटा विधेयक बनाउने कुराहरूमा आफ्नो ठाउँमा मैले सम्बोधन गर्ने अनि मैले लबी गर्ने काम त गरि नै हाल्छु, उहाँहरूले पनि कन्टिन्यू गर्नुपर्छ र देशलाई पनि बिर्सिनु भएन होइन, देशलाई सङ्कट परेको बेलामा सहयोग गर्नुपर्छ। अनि एउटा सल्लाह सुझाव भनेको जहाँबाट पनि दिन सकिन्छ, एक्सपर्टिज भनेको टेक्निकल सपोर्टदेखि लिएर हरेक कुरामा सपोर्ट गर्न सक्नुहुन्छ देशहरूलाई। अहिले देश दुखेको बेलामा, देशलाई आपत परेको बेलामा, जहाँसुकै हजुरहरू बस्नुहुन्छ, जहाँसुकै नागरिक भएर बसे पनि, अब यो क्लाइमेट चेन्जले नेपाललाई असर गरेको छ, यो भनेको मेल्टिङ भइरहन्छ, यो ग्लोबल वार्मिङ जति बढेर जान्छ मेल्टिङ भइरहेको हुन्छ, हिमताल फुट्छ, एभलेन्स आउँछ, हिम पहिरोहरू जाइरहन्छ, अब यसलाई जोगाउनु, नेपालको जस्तो सुन्दर देशलाई जोगाउन हामीले के गर्ने, र यो चाहिँ अरू देशले चाहिँ यसलाई चाहिँ कम्पासेसन दिनुपर्छ हाम्रो देशलाई, सबैभन्दा असर पर्ने भनेको नेपाललाई हो। म यो आवाज चाहिँ हरेक कुरामा बस्ने नेपालीहरूले उठाउनु पर्छ आफ्नो देशको लागि, जुन देशमा चाहिँ जन्मिनु भयो, हुर्किनु भयो होइन, त्यही देशबाट चाहिँ तपाईँहरू जहाँसुकै बसे तापनि, यसले नेपालले दिएन, नेपालले बिग्रियो होइन कि, नेपाललाई कसरी सुधार्ने, नेपाललाई कसरी सपोर्ट गर्ने भन्ने कुरामा चाहिँ एक हुनुपर्छ सारा नेपालीहरू, चाहे संसारका जुनसुकै कुरामा बसेका नेपालीहरू। त्यही नै मेरो एउटा सन्देश सम्पूर्ण नेपालीहरू।
0: हजुर हुन्छ माननीयज्यू, हजुरलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू।
1: हजुर थ्याङ्क यू।
0: हजुर उहाँलाई धन्यवाद दिँदै कार्यक्रम बेबे संवादबाट मैले पनि बिदा मागे। हस्त नमस्ते।

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाल राष्ट्र बैंकले भोटेको सिबाडीबाट प्रभावित भए ब्याङ्किङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज सेवा दिन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
4: राष्ट्र बैंकको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले ब्याङ्क तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान गरी आवश्यक सहयोग गर्न भनेको हो। सूचना अनुसार ब्याङ्क तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान एकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक ब्याङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र ब्याङ्कले निर्देशन दिएको छ।
3: भोटेकोसीबाड़ीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तले कुशको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपति आर्यघाटमा आज धेरै आफन्तले शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरिसकेकाले अन्तिम संस्कार शुरू गरेको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकले भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ी विपद सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। बैठकमा सभामुख टोल प्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो। अर्यालले विपदबाट ज्यान गुमाउने स्वदेशी र विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गर्नुभएको हो। सभामुख खरियालले विपदबाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ। अर्थ मन्त्रालयले भोटेकोशी त्रिशुली बाढ़ीमा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानी प्रक्रिया सरल र छिटो बनाउने विषयमा पहल थालिएको जनाएको छ।
4: अर्थमन्त्री सोडी मुवागले सहित मन्त्रालयका उच्च अधिकारीहरू नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरू पुनर्बीमा कम्पनी तथा सर्वेयर संघका प्रतिनिधिहरूबीच यस विषयमा छलफल भएको छ। बैठकमा वास्तविक र प्रमाणिक दावीलाई बिना झन्झट तत्काल फरचोट गर्न र जलविद्युत लगायतका ठूला पूर्वाधारको पुननिर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेस्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो। विपदको विशेष परिस्थितिलाई ध्यानमा राखी दावी प्रक्रियाका लागि आवश्यक कागजात सम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भोटेकोशी क्षेत्रमा करिब 900 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूको झन्नै 180 अर्ब रूपियाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारी साधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ।
3: रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र फँसेको आशंका गरिएका मानिससम्म पुग्न उद्धार टोलीले आज नयाँ बाटो खोलेको छ। यसअघि सुरुङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरिएको थियो तर सुरुङभित्र ढुङ्गा माटो र लेदो भरिएपछि उद्धार टोली करिब 100 मिटरभित्र पुगेपछि अगाडि बढ़न सकेको थिएन। त्यसपछि प्राविधिक टोलीले अर्को बाटोबाट सुरुङभित्र पुग्ने योजना बनाएको थियो। आज हाइड्रो मेकानिकल इन्जिनियर सहित 7-8 जनाको टोली आयोजनाको खाली पेन्स्टक पाइपभित्र पसेर करिब 150 मिटर माथिसम्म पुगेको हो। त्यहाँ पाइपमा मेसिन प्रयोग गरेर मानिस छिर्न सक्ने प्रवेशद्वार बनाइएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
5: बाँकेमा एचपीभी खोप अभियान शुरू हुँदै करिब 6000 किशोरीलाई लक्षित गरी भदौ 30 देखि खोप दिइने। लमजुङको स्मार्ट फिल्म सिटी योजना अलपत्र, 7 वर्ष अघि घोषणा भएको 5 अर्ब 90 करोड़को परियोजना अझै कार्यान्वयनमा गएन। कृष्णभीर समाधानका लागि सुरुङ र बाइपास अध्ययन, पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्काल अस्थायी संरचना र दीर्घकालीन विकल्प खोजिँदै। चितवनमा किशोरी आमा बन्ने क्रम घटेन, पछिल्लो वर्ष अस्पतालमा प्रसूति गराउने मध्ये 985 जना 20 वर्ष मुनिका। तनहुको ब्यासले पुनः प्रयोगयोग्य फोहोर बेचेर 1 वर्षमा 27 लाख कमायो। पञ्चकुण्ड हिमतालको अवस्थाबारे अध्ययन आवश्यक, तालको आकार बढेको दावी तर स्थलगत अध्ययन बिना जोखिम निष्कर्ष ननिकाल्न विज्ञको सुझाव। भोजपुरमा वनबाट 9 करोड़ 70 लाख राजस्व, काठ तथा गैर कास्टर वन पैदावारबाट ठूलो राजस्व संकलन। सुनको मूल्य 8,800 रुपियाँले घट्यो। छापावाल सुन प्रति तोला 2,97,300 कायम।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, चलचित्र ऐश्वर्यबाट अन्जु पन्त र सुगम पोखरेलले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 6:10 गइसकेको छ, हामी अन्तिम आवरमा प्रवेश गरेको छौँ। अन्तिम आवरमा चाहिँ टिपन टापन आज बुधबार हो। म अनि गेस्ट प्रेजेन्टर अञ्जना गुरुङ तामाङ बहिनीसँग गरेको कार्यक्रम सुन्न सक्नुहुन्छ। उहाँ चाहिँ नेपाल काठमाडौँमा हुनुहुन्छ, 5 महिना जति भयो उहाँ नेपाल जानुभएको। हजुर, औ भने हाम्रो श्रोताहरूको चाहिँ यो मेलहरू पढ्न चाहन्छु, टेक्स्टहरू। हाम्रो ललित साप र सती दिदी लेख्नुहुन्छ, डियर भाइ नमस्कार भन्नुभएको छ। हजुरलाई पनि नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुन्दैछौँ। हजुरले विभिन्न व्यक्तिहरूसँग मिठा मिठा कुराहरू गर्दै कार्यक्रम प्रस्तुत गरिरहनु भएको सुन्दा एकदमै रमाइलो भइरहेको छ। थ्याङ्क यू हजुरलाई। मैले बुझे अनुसार धेरै सङ्घ संस्थाहरूले नेपाल आमाको लागि सहयोग रकम सङ्कलन गरिरहनु भएको देखेको छु। हामीले पनि 2-3 संस्थामा सकेको सानो सहयोग गरिसकेका छौँ। हाम्रो साउथ लन्डन नेपालिस गोर्खा एसोसिएसनले पनि सहयोग सङ्कलन गर्न सुरु गरिसकेको छन्। हामी सबै मिलेर थोपा थोपा गएर भोटे कोसीमा आएको बाढीभन्दा पनि ठुलो सहयोग जुटाउन सकौँ। दुःखमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सकेको सहयोग गर्न हामी सबै एकजुट भएर अघि बढाउँ भन्ने हाम्रो पनि अनुरोध छ। एकदमै राम्रो विचार साप्र दिदीको। हजुरले पनि आफ्नो कार्यक्रम मार्फत यो विषयमा आवाज उठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। ललित सत्य भनेर लेख्नु भएको छ, साप्रलाई धेरै धेरै धन्यवाद। अनि तपाईँहरू अरूले पनि पैसा कसरी उठाउँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, यसो जानकारी चाहिँ लेखेर पठाउन सक्नुहुन्छ, अथवा तपाईँहरूले फोनबाट पनि एक दुई शब्द भन्न चाहनुहुन्छ भने वाइ नट 01303-246-7300 कल गर्नु, तर आज अलिकति सम्भव नहोला जस्तो छ, गर्दा भोलितिर गर्न चाहिँ सक्नुहुन्छ है त। हजुर, हाम्रो समयश्री तुलाचन्द दिदीले पनि एउटा भोइस म्यासेज पठाउनु भएको छ, त्यो म प्ले गर्नेछु। हाम्रो कैलाश भाइले पनि एउटा गीत मगाउनु भएको छ, त्यो गीत सुन्नेछौँ। अनि हाम्रो होमा लिम्बुज्यू हुनुहुन्छ, हाम्रो तेन्जी पाकिङ भाइको नयाँ गीतको कुरा गर्नुभएको छ, सायद त्यो एआईले बनाएको गीत हो के भनेर उहाँले भन्नुभएको थियो हिजो। मैले गीत त सुनेँ तर त्यति लामो सुनेको छैन, र उहाँ गाउनु भएको एउटा लेख्नु भएको कुनै पनि एउटा गीत म हजुरको लागि राख्नेछु है त। अनि हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ र रेडिङबाट, र उहाँले के भन्नुहुन्छ, नमस्ते योग भाइ, गोधुली साँझमा मिठा पूर्ण गीत सङ्गीत सुनि मनोरञ्जन लिइरहेको छु। सम्बन्धित 17 नेपाली मेला 2 अपडेट भोइस रेकर्ड पठाएको थिएँ, यसो सुनिदिनुहोला भनेर भन्नुभएको छ, सुनेर सुनाइदिनुहोला भन्नुभएको छ। एकदमै रेडी छ दिदी प्ले गर्नको लागि। यसपालि आमासँगले युज्ड साडीहरू बिक्री गरी फन्ड कलेक्ट गर्यो भने कस्टो होलसेल सपले कस्टो हजुर होलसेलले एक

0: 55 रुपियाँ डोनेट गर्नुभएको रहेछ। उहाँ मान्नुपर्छ, ह्याट्स अप टु दिदी। अनि त्यहाँ साडी प्रत्येक वर्ष उहाँले बेच्नुहुन्छ आमासँगले, यसपटक पनि उहाँहरूलाई त्यहाँ देखेको थिएँ। सधैँ त लास्ट इयर त कुराकानी गरेँ जस्तो लाग्छ त्यो स्टलमा गएर, यसपटक चाहिँ कुरा भने दिदी थ्याङ्क यू भेरी मच। अनि हजुरको म्यासेज म प्ले गरेँ है त।
1: नमस्ते योगराज भाइ लगायत बिएबिएस परिवार र सम्पूर्ण श्रोता वृन्दमा म यशोदा गुरुङको तर्फबाट तमुधी युकेले हरेक वर्ष अगस्त महिनाको अन्तिम आइतबार नेपाली मेलाको आयोजना गर्दै आएको सन्दर्भमा यस वर्ष पनि मातृभूमिमा आएको विपत्तिको पीडालाई शोकमा सीमित नराखी शक्तिमा बदल्दै केम्पटन पार्कमा 17 नेपाली मेला अत्यन्त भव्यताको साथमा सम्पन्न गरिएको छ। तर यस पटकको नेपाली मेला केवल उत्सव खानपान संस्कृति र मनोरञ्जनमा मात्र सीमित रहेन, विपत्तिमा परेको मातृभूमिप्रतिको दायित्व बोधलाई व्यवहारमै रूपान्तरण गर्दै तमुधी युकेले बाढी पीडितका लागि 1,01,000 रुपियाँ मानवीय सहयोग गर्ने घोषणा गरेर मेलालाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ। यस अर्थमा नेपाली मेला केवल एउटा वार्षिक जमघट सांस्कृतिक उत्सव वा नेपाली खानपानको प्रस्तुति मात्र होइन कि नेपाली कला संस्कृति परम्पराको पुस्तान्तरणसँगै मानवीय संवेदना सामाजिक एकता र मातृभूमिप्रतिको जिम्मेवारी अभिव्यक्त गर्ने एउटा महत्त्वपूर्ण साझा चौतारी पनि हो। शोकलाई शक्तिमा र उत्सवलाई सेवामा साथमा एकतालाई मानवीय सहयोगमा रूपान्तरण गर्न सक्नु नै यस पटकको नेपाली मेलाको सबैभन्दा ठूलो उपलब्धि भएको छ। यस अर्थमा तमुथी युकेका अध्यक्ष श्री जुमकाजी गुरुङज्यू, 17 नेपाली मेलाका संयोजक उपाध्यक्ष कमल कोने गुरुङज्यू र सिङ्गो तमुधी युके परिवार, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङज्यू र सिङ्गो आमा समूह परिवार, यस मानवीय अभियानमा साथ सहयोग एकबद्धता जनाउनु हुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक बधाई र उच्च सम्मान व्यक्त गर्दछु। धन्यवाद।
0: हजुर यशोदा दिदी धेरै धेरै धन्यवाद, एकदमै पुण्य काम गरिराख्नु भएको छ, जान्न पाउँदा एकदमै खुसी लाग्यो। जानकारीको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु है त। 6:16 गइसकेको छ। अब यो अर्को फेरि इम्पोर्टेन्ट म्यासेज नै छ हाम्रो समष्टि तुलाचन दिदी, कहिलेकाहीँ हामी टिटीमा पनि भेट्ने गर्छौँ र कोलचेस्टरबाट यो म्यासेज रेकर्ड गरेर पठाउनु भएको रहेछ। दिदीको म्यासेज म प्ले गर्न चाहन्छु। दिदी थ्याङ्क यू भेरी मच हजुरको यो म्यासेजको लागि है त। उहाँ भन्नुहुन्छ,
2: हेलो योग भाइ नमस्ते, म समस्ते दिदी फेरि पनि तपाईँको कार्यक्रममा उपस्थित जनाएको छु। आज तपाईँले राख्नुभएको सब्जेक्ट म्याटर जुन चाहिँ एकदमै अहिलेको लागि उपयुक्त पनि छ र संसारभरिबाट सबै मनकारी नेपाली दाजुभाइ दिदीबहिनी प्लस अन्य सबैजनाले नै मन खोलेर हाम्रो देशको लागि सहयोग गर्नुभएको छ, त्यसै सम्बन्धीमा मैले हिजो पनि तपाईँलाई छोटो जानकारी त पठाएको थिएँ तर आज चाहिँ भोइस मेसेज नै पठाउनु मन लाग्यो। गत आइतबार भएको हाम्रो समर बार्बेक्यू जुन चाहिँ एनुअल्ली एउटा बिग प्रोग्राम हो र जहिले पनि त्यो त्यसको दिन चाहिँ 1 year अगाडि नै तोकेको हुन्छ र अनफर्चुनेटली यसपालि हाम्रो समर बार्बेक्यू हुनुभन्दा केही दिन अगाडि मात्र त्यस्तो घटना घट्यो जसले चाहिँ सम्पूर्ण नेपालीको मन अझसम्म पनि रोएको छ र विश्वास पनि गर्न सकेका छैनौँ र हामीले लास्ट मिनटमा प्रोग्राम पनि क्यान्सल गर्ने कि भनेर पनि कुरा भए थियो तर हरेक कुराको बुकिङ हरेक कुराको एरेन्जमेन्ट र अर्गनाइजर टिमलाई कति दुःख भएको हुन्छ, क्यान्सल गर्न पनि सकेनौँ र हामी सबैजनाले के डिसाइड गर्यौँ भने लेट्स टर्न दिस ग्यादरिङ इन्टु सम भेरी गुड कज भनेर हामीले चाहिँ त्यही डिसाइड गरेर नै हामी समर बार्बेक्यूमा गयौँ अनि कस्तो राम्रो भयो। सबैजना हामी सुरुमा नै सम्पूर्ण ज जसले आफ्नो ज्यान गुमाउनु भयो परिवार गुमाउनु भयो उहाँहरूको लागि हामीले क्यान्डल बालेर प्रार्थना गऱ्यौँ, एकछिन मौन धारण गऱ्यौँ। त्यसमा हामीले निम्स दाई जो चाहिँ साह्रै अविस्मरणीय छ उहाँको यो जसरी जानुभयो नि सबैको मन अहिलेसम्म रोएको छ सम्झिन बिर्सनै सक्दैनौँ कि अनि प्लस यो यत्रो हजारौँ परिवारहरू एकछिनमा आँखा चिम्लेर खोल्दा बगाएर लग्यो नि त्यो कुराहरू ओ माई गड वाट

0: लाइफ जस्तो लाग्ने होइन, त्यसको धेरै हामी सबैजना बसेर सम्झना गऱ्यौँ, दुःख व्यक्त गऱ्यौँ र त्यो दिनलाई चाहिँ हामीले एउटा गुड कज, केही गर्न नसके पनि हामी सबैबाट जे जस्तो हुन्छ अलिअलि डोनेसन कलेक्ट गरेर सहयोग गरौँ भन्ने कुरामा एकैछिनमा हाम्रो सानो सानो बच्चाहरूदेखि हाम्रो सिनियर बाबाआमाहरूले पनि मन खोलेर आफ्नो पकेटबाट आफूले ल्याएको पकेट मनी पनि दिनुभएको थियो कि तुरुन्तै तुरुन्तै। हामी धेरै सङ्ख्या त थिएनौँ तर पनि एकैछिनमा हामीले 5,000 पाउन्ड कलेक्ट गर्न सफल भएका थियौँ। त्यो चाहिँ हाम्रो सानो ग्रुपको लागि त्यो पैसा भनेको धेरै ठुलो लागेको थियो र पैसाको नम्बर त धेरै हुनसक्छ थोरै हुनसक्छ तर त्यो जुन मनदेखि एउटा श्रद्धाको भावनाले आएको रकम नै सबभन्दा ठुलो जस्तो लाग्छ भाइ। र हामीले त्यो दिनलाई यति राम्रोसँग क्लोजअप गर्न सक्यौँ र केही सहयोग गर्न सक्नुको त्यो फिलिङ र त्यो आनन्दको महसुस हामी सम्पूर्ण थकाली वेलफेयर सोसाइटीले लिएका छौँ। र मलाई पनि आज तपाईँको प्रोग्राममा यो सेयर गर्नु मन लाग्यो। यति दिए भनेर घमण्ड होइन कि यति भए पनि गर्न सकेका छौँ है। र जहाँ जताबाट तपाईँहरूले सुनिरहनु भएको छ तपाईँहरूले पनि थोरै थोरै गरेर भए पनि दियौँ भने थोपा थोपाले समुद्र बन्छ भन्ने कुरा एकदम सत्य हुनेछ। र हामीले यो हाम्रो समाजमा डोनेसन ओपन चाहिँ यो फ्राइडेसम्म राखेका छौँ र केही नभएको हामी सकेमा 20 लाख नभए पनि 15 लाख वाट एभर गर्न सक्छौँ त्यति भए पनि पठाउने प्रयास गरिरहेका छौँ। थ्याङ्क यू सो मच भाइ, तपाईँको यो प्रोग्रामबाट यस्तो कुराहरू अन एयर भइरहँदा सुतिरहेको मान्छेहरू एउटा थाहा नपाएको मान्छेहरूले पनि थाहा पाउने बाटो हो। त्यस कारणले थ्याङ्क यू सो मच बिएफबिएस र सम्पूर्ण तपाईँहरूको बिएफबिएसको परिवारलाई। थ्याङ्क यू, बाई बाई।
1: हजुर दिदी, धेरै धेरै धन्यवाद, एकदमै इन्सपायरिङ तपाईँको यो मेसेज थियो, थ्याङ्क यू। र तपाईँहरूले 5,000 भनेको त वा वाट अ अमाउन्ट, धेरै पैसा हो दिदी, एकदमै खुसी लाग्यो। जो जो त्यहाँ आउनुभएको थियो, जो जो चाहिँ दिनुभयो, तपाईँहरू सबै सबैलाई ह्याट्स अप टु यु भन्न चाहन्छु। अनि दिदीको भनाइमा एकदमै दम छ अनि एउटा प्रोत्साहित एउटा चाहिँ उहाँको स्पिच छ दिदी, थ्याङ्क यू भेरी मच। र अरूहरूले पनि उठाउँदै हुनुहुन्छ, यसो सेयर गर्न सक्नुहुन्छ ताकि दिदीले भने जस्तो असुल अरूलाई पनि प्रोत्साहन दिन सक्छ यसले। दिदी थ्याङ्क यू भेरी मच। अब भने हाम्रो चाहिँ होमा पाहिम लिम्बुजी हुनुहुन्छ र उहाँले मगाउनु भएको गीततर्फ म लान चाहिँ चाहन्छु। र उहाँ लेख्नुहुन्छ, गुड आफ्टरनुन सेयर योगज्यू, हजुरको लोकप्रिय गोधुली कार्यक्रमबाट सबैजनाले सहजुटै गर्नुभएको कुरा चाहिँ कानी सुनेर खुसी लाग्यो। यो बेला नेपाल आमा रोइरहेको अवस्थामा सबैले हातमा हात साथमा साथ मिलाउनु अति आवश्यक छ जस्तो लाग्छ। यहाँ हामी चाँगे धरती आमा कोष टिमले पनि सङ्कलन गर्दैछौँ। यदि समयले साथ दिएमा गीतकार तेन्जिङ पाखरिङज्यूको नयाँ तेन्जी पाखरिङ को हिजो चाहिँ सुनेको थिएँ भन्नुभएको छ र उहाँले लिङ्क पनि मलाई पठाइदिनु भएको थियो तर त्यो पक्का गीत चाहिँ हामीसँग छैन, सायद त्यो एआईको कुरा गर्नु गर्दै हुन्थ्यो, मैले पनि पुरा सुनेको छैन र त्यो अनुरोध गर्नुभएको रहेछ। तर उहाँले नै लेख्नुभएको अर्को गीत म राख्दैछु, सिडी विजय अधिकारीले गाउनु भएको, आशा छ तपाईँलाई स्वीकार्य हुनेछ। र एआईको गीतहरू राम्रो राम्रो छन् तर अहिले हाम्रो पोलिसी त्यसको बनिसकेको छैन, त्यसले के गर्ने कसरी बजाउने भन्ने कुरामा चाहिँ अलिकति हाम्रो पनि त्यो पोलिसी नभइसकेको कारणले गर्दा म अहिले त्यो बजाउन असमर्थ छु। यो गीत सुनौ, त्यसपछि एउटा प्रोमो ब्रेक अनि चाहिँ टिपन टापन सुन्न सक्नुहुन्छ बहिनी अन्जनासँग गरेको, अनि कैलाश भाइको गीत पनि मैले भुलेको छैन, म यो सुनाउने छु है त। इन्जोय गर्नु होला यो गीतबाट।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: हजुर, साप्ताहिक कार्यक्रम टिपन टावनबाट नमस्कार, म योगराज राईको। आज यो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म अनि लामो समयपछि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ, उहाँलाई आग्रह गरेको छु गेस्ट प्रेजेन्टरको रूपमा। उहाँ चाहिँ नेपाल काठमाडौँबाट टाइम दिनुभएको छ र उहाँसँग आजको टिपन टापन गर्नेछौँ। बहिनी नमस्ते।
2: नमस्ते। अनि यतिखेर बिएफबिएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण प्यारो श्रोताहरूमा म अञ्जनाको
1: नेपाल जानुभएको त धेरै भयो, ठिकै हुनुहुन्छ त अनि नेपालमा?
2: धेरै भन्दा नि 5 महिनामा छु भनौँ न, अहिले एकदम ठिकठाकै छ दाइ, यता राम्रो छ, ठिकै छ भनौँ न। मौसमहरू पनि काठमाडौँमा भएर चाहिँ अहिले एकदम ठिकै छ। काठमाडौँको मौसम बिहान चिसो अनि बेलुका पानी पर्ने, दिउँसो शीतलै छ होइन।
1: अब यता काम गर्नुपर्ने, उता त एकदमै रमाइलो होला है जिन्दगी तपाईँको?
2: यहाँ पनि काम गर्नुपर्छ नि हो, यहाँ पनि कहाँ त्यतिकै बस्न पाइन्छ र गाउँ घर पुग्नु पर्यो, आफ्नो यतातिरको हुन्छ नि आफ्नो आफन्त भेटघाट छ, काम कहिले नसकिने रहेछ भनौँ न।
1: ए, त्यहाँ त अब उठ्ने बस्ने खाने हिँड्ने भेट्ने त्यही त हो नि काम होइन? अरू त अफिसियल काम गर्ने कुरो भएन होइन?
2: अफिसियल कामहरू पनि अब अलिअलि त छ नै, हुन्छ नि घरैसी कामहरू, जाने भेट्ने पिए गर्ने, यो धेरै कामको त यो कहिले नसक्ने रहेछ त। यता बसेर पैसा भने काम त
1: अब टन्न पैसा कमाएर जानु भएको छ, पैसाको त के कुरै भएन नि त।
2: यस्तो त भन्न मिल्दैन दाइ, मान्छेलाई कहिले पनि पुग्दैन, तर मनले चाह्यो भनेदेखि चाहिँ आ एकछिन रेस्ट गरौँ न त भन्न चाहिँ पाइँदो रहेछ, किनभने आफूले चलाउने गाडी हो नि त यो हाम्रो जिन्दगी त होइन दाइ। अब कमाउँछु कि कमाउँछु भन्यो भने त अब कहिले अब त्यहाँ जागिर पाएको पाइ हो, पैसा पाएको पाइ हो, काम गरेको गरेको होइन।
1: तपाईँले टाइममै पैसा इन्भेस्ट गर्नुभयो, टाइममै सबै कुरा पुर्याउनु भयो, त्यही भएर नत्र भने त हामी त अब अहिले जतिकै सुकै ब्रेक मान्छु भने पनि मर्गेज तिर्नै पर्यो, महिना मरेपछि त सबै लगिहाल्छ ब्याङ्कले होइन। तर वेल म्यानेज गर्नु भएको रहेछ, आइएम ह्याप्पी फर यु है बहिनी।
2: त्यस्तो त हजुरलाई थ्याङ्क यू, तर हजुरहरू पनि त्यो भन्दा माथि नै हुनुहुन्छ जस्तो लाग्छ मलाई। अलिकति हामीले तरिका नजानेको हो कि हामीले आफूले आफूलाई समय पनि ननिकालेको हो कि जस्तो लाग्छ क्या। अहिले हाम्रो श्रीमानको साथीहरू अनि यता दाजुभाइहरूसँग हाम्रो कुरा हुन्छ अनि म्याक्सिमम् उहाँहरू आउनु भएको छ नि त, अब यता फर्केर कतिजना आउनु भएको छ अनि कुरा हुन्छ क्या। अब कमाउने जमाउने र बसेर खाने आफूले नै छुटाउनु पर्दो रहेछ क्या दाइ समयमै। अब त्यो चाहिँ फेरि हजुरहरू त झन् यति राम्रो पल्छ नि सबै हिसाब किताब झन्
1: त्यो तपाईँ जस्तै हिसाब किताब राम्रो भएको त अहिले हामी पनि नेपालतिर अथवा कता भइन्थ्यो होला। एनिवे, एकदमै खुसी लाग्यो बहिनी आज टाइम दिनुभयो, थ्याङ्क यू भेरी मच। अब विषयवस्तुतर्फ लागौँ, अरू पनि कुराकानी गर्दै जाउँला है त।
2: हजुर हस् हजुर,
1: राइट, ओके। nepalihealth.com आजको सबै सामग्री लिएका छौँ। सुरुमा आपको यो चाहिँ लाभदायी गुणको बारे हामी चर्चा गर्नेछौँ, अनि यो बिहान नुहाउँदा राम्रो हुन्छ कि रातमा नुहाउँदा राम्रो हुन्छ त्यो पनि आजको अर्को विषय छ, अनि ज्वानोको औषधीय गुणको बारेमा पनि हामी चर्चा गर्नेछौँ, अनि कपालको चाया हटाउनको लागि चाहिँ घरेलु उपाय के गर्न सकिन्छ त्यो पनि हुनेछ, भने फ्याटी लिभर कति खतरनाक हुन्छ र अनि यसको उपचारको बारेमा कुराकानी गर्नेछौँ, भने अन्तमा समयले साथ दियो भने दहीको फाइदाको बारेमा कुराकानी गर्नेछौँ। हाम्रो अञ्जना बहिनी काठमाडौँमा हुनुहुन्छ, यो प्रविधिको माध्यमबाट हामी जोडेका छौँ। ल बहिनी, सुरु गरौँ।
2: हजुर, आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रोलले लेभल कम गर्न मद्दत गर्छ, साथै मुटु सम्बन्धी समस्यामा मुक्ति मिल्छ। आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ।
1: आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्यास्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ। आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुको साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्दछ र शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ। आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुको साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ।
2: त्यसो त आँपमा भरपूर मात्रामा भिटामिन बी सिक्स हुन्छ, जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ। यसको सेवनले ब्लड प्रेसरको लेभल कन्ट्रोल गर्न मद्दत गर्छ। 2 चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउनाले र 1/2 घण्टापछि धुने गर्नाले कपाल नरम मुलायम हुनुको साथै चाया पर्ने समस्याबाट मुक्ति मिल्छ।
1: हजुर, छोटो जानकारी थियो। आँपको सिजन हो नि नेपालमा बहिनी, अहिले होइन, कति खाँदै हुनुहुन्छ?
2: हजुर, अब अहिले त अलिक कम भयो दाइ, अब अहिले त चाइनिज इन्डियन आउन थालिसक्यो। अस्ति चाहिँ लोकल आँप खत्रै खायो दाइ आएर, त्यो मालदा आँप भन्दो रहेछ, झन् यता लाहानतिरको त यति मिठो बासना आउने होइन, अनि एकदम पक्का अर्ग्यानिक जस्तै लाग्यो। अब यहाँ त के भन्छ क्या अरे, तर अर्ग्यानिक अरे होइन, अब एकदम राम्रो टेस्ट लिएर खाएँ म, सानोमा खाएको टेस्ट चाहिँ पाएँ मैले अस्ति खाँदा, मेरो त आँपमै गयो बिहान बेलुका त्यतिखेर।
1: पहिला हामी धरानमा डिपो स्कुल पढ्दा त्यति बेला ब्रिटिस क्याम्प त त्यही थियो, अनि भित्र पुरा आँप फल्थ्यो के त्यो सिजन बेला, अनि अब यता गेटबाट मूल गेटबाट जान दिन्थेन, अनि 2 गेट नागेर जानु पर्थ्यो के त, यो तार के त्यो तार नागेर जानु पर्थ्यो, कहिले काहीँ त त्यो चढ्दा चढ्दै आरपीहरूले भेट्नुहुन्थ्यो, खेदेर पुरा यहाँ खुट्टा छिलेर त्यस्तो हुन्थ्यो कि।
2: आँपको कुरा गरिरहँदा आँपको पातको चाहिँ एउटा यो घरेलु एउटा उपचार पनि रहेछ है। गएको वर्ष हामी चाहिँ यता आठधामको हामी यात्रामा रहँदा हाम्रो आमा बाबाहरू पनि हामीसँग धेरैजना हुनुहुन्थ्यो, अनि यो गाडीमा वाक वाक लाग्ने बान्ता लाग्नेहरूको लागि चाहिँ आँपको पत्ता चाहिँ जुत्ता भित्र क्या मोजाको मुनि जुत्ता भित्र लगाएर दुईटा पत्ता ओछ्याएर जुत्ता लगाएर मोजा लगाएर जुत्ता लगाएर हिँड्दा कसैलाई भमिट नहुने, यो चाहिँ उहाँहरूले प्रुफै गरेर देखाउनु भयो क्या, कसैले भमिट भन्ने हुँदै गर्दै गर्नु भएन गयो कसैले पनि। हामी 30 जना गएको थियौँ,
1: जान्नुपर्ने कुरा रहेछ है बहिनी।
2: हिजो अस्ति हाम्रो अर्को ट्रिप जानेलाई पनि हामीले यो टिप्स दिएर पठाएको थियौँ, उहाँहरूले पनि सायद युज गर्नुभयो होला।
1: डेफिनेटली ओके। अब दोस्रोमा चाहिँ बिहान नुहाउनु राम्रो कि रातिमा नुहाउनु राम्रो, त्यस सम्बन्धी जानकारी गराउँ। हामी मध्ये धेरैका लागि बिहान आँखा मिस्दै उठेपछि हामीले गर्ने पहिलो कामहरू मध्ये एक भनेको नुहाउनु हो। बिहान नुहाउनु पर्दछ भन्नेहरूको प्राय तर्क हुन्छ कि तातो पानीमा 10 मिनट नुहाउँदा उनीहरूलाई उठ्न, ताजा महसुस गर्न र दिन सुरु गर्न मद्दत गर्दछ।
2: यद्यपि रातको समयमा नुहाउनेहरूको तर्क चाहिँ सुत्नु अघि नुहाउँदा दिनभरिको फोहोर पखाल्न मद्दत पुग्छ र आनन्दमय निन्द्रा पुग्छ भन्ने रहन्छ। त्यसो भए विज्ञानले के भन्छ, जुन वास्तवमा हाम्रो लागि बढी फाइदाजनक छ, नुहाउँदा छालाबाट फोहोर पसिना र चिलोपना निखार्न मद्दत गर्छ।
1: प्रदूषण र धुलोका कणका कारण दिनभरिमा शरीरमा फोहोर जम्मा भएका हुन्छन्। यदि तपाईँले सुत्नुभन्दा पहिले नुहाउनु भएन भने त्यो फोहोर तपाईँको तन्ना र तकियामा जम्मा हुन्छ। तपाईँको छाला असाध्य साना माइक्रोबियल लाइफले भरेको हुन्छ। छालाको कुनै पनि भागलाई जुम गरेर हेर्नुभयो भने तपाईँले त्यहाँ 10,000 देखि 10,00,000 ब्याक्टेरिया देख्नुहुनेछ।
2: तिनीहरूले तपाईँको पसिनामा आउने ग्रन्थीबाट निस्केको चिल्लो पदार्थ खान्छन्। पसिना आफै दुर्गन्धित हुँदैन, तर स्टेफोलोरक जस्ता ब्याक्टेरियाले उत्पादन गर्ने सर्फल्स कम्पाउन्ड भन्ने पक्कै पनि दुर्गन्धित हुन्छ। त्यसैले सुत्नु अघि नुहाउनु बढी स्वच्छ विकल्प जस्तो लाग्न सक्छ। जे होस् सत्य त्यो भन्दा बढी जटिल छ।
1: युनिभर्सिटी अफ लेस्टरका माइक्रोबायोलोजिस्ट प्रिम रोज भन्छन्, राति नुहाउँदा तपाईँ सफा र सफा ओछ्यानमा जानुहुन्छ, तर रातभरि पसिना बग्न थाल्दछ। फ्रिस्टोनका अनुसार चिसो मौसममा पनि मानिसको पसिना आउँछ र 50,000 वा बढी छालाको कोशिकाहरूमा जम्मा गर्दछ।
2: तपाईँ अझै पनि एक प्रकारको पसिना सूक्ष्म वातावरण सिर्जना गर्दै जानुहुन्छ, त्यसलाई तपाईँको छालामा ब्याक्टेरियाले खान्छ र सानो स्तरमा शारीरिक गन्ध उत्पादन गर्छ। त्यसो भए राति नुहाउन सुतेपछि बिहान उठ्दा पनि तपाईँको शरीरमा अझै पनि दुर्गन्ध आउँछ, फ्रिस्टोन भन्छन्।
1: हजुर, दोस्रो विषय सुन्दै हुनुहुन्थ्यो। ल बहिनी, घर पो बनाउँदै हुनुहुन्छ भनेर सुनियो, कति करोडको घर छरिँदैछ त काठमाडौँमा तपाईँको?
2: त्यस्तो होइन दाइ, घर जस्तै हो, सानो कुटी भन्नुपर्छ मेरो लागि, भेरी कोजी है। अब यो के भन्ने, यसो काठमाडौँमा आउँदा टाउको लुकाउने ठाउँ मात्रै बनाएको भन्नुपर्छ। अब हजुरले कहाँबाट सुन्नुभयो थाहा भएन, मैले त भनेको थिइनँ।
1: 3-4 तलाको बन्दैछ भन्दै हुनुहुन्थ्यो, कति तलाको हो यो?
2: त्यस्तो त होइन दाइ, सानो सानो छ, एउटा 3.5 तला जस्तो भनौँ न। यसो आउँदाखेरि आफ्नो आफन्तहरू यसो जङ्सन भनौँ न, एउटा के भन्छ टाउको लुकाउने ठाउँ काठमाडौँमा। अब बस्न खान रमाउन त गाउँमै रमाइलो, तर काठमाडौँमा अब भवितव्य अब साह्रो गाह्रो पर्दा, मेडिकली हिसाबले हरेक कुराले हामीले यहीँ आउनुपर्ने भएकोले गर्दा काठमाडौँमा एउटा सानो विचार भनौँ न, अहिलेको यो प्राविधिक नयाँ चिजहरूसँग चाहिँ अब आफैले हेर्ने छैन छैन दाइ, कन्स्ट्रक्सनको काम कन्टिन्यू भइरहेछ, तर अहिलेको यहाँको विभिन्न कारणहरूले गर्दा चाहिँ तलमाथि तलमाथि भइरहेछ नेपालमा, सजिलो चाहिँ छैन, तर टेक्स टाइम।
1: ओके ल त, पछि यसो फोटो पठाउनलाई हामी पनि हेरौँला। आदरणीय श्रोताजु टिपन
2: हजुर,
1: थ्याङ्क यू। टिपन तापन सुन्दै हुनुहुन्छ, गेस्ट प्रेजेन्ट छ। निकै लामो समयपछि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनीसँग हामीले यो टिपन तापन गरिएका छौँ। अब छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी। हजुर, सेकेन्ड पार्ट केही बेरमा सुन्न चाहिँ सक्नुहुनेछ। र अब हाम्रो कैलाश भाइले मगाउनु भएको गीत छ विवेक श्रेष्ठ कन्दर साङ्गीतिक दलको प्रस्तुतिमा यो गीत सुन्नेछौँ। सबै सबै उहाँको आफन्तहरू अनि यति बेला विवेक सुनेर बसिराख्नु भएको श्रोतालाई यो गीत समर्पण गर्न चाहनुहुन्छ। अघि हाम्रो धन कुमारी तुलाचन दिदी हुनुहुन्छ, हाम्रो समष्टि तुलाचन दिदीको चाहिँ उहाँले म्यासेज सुन्नुभएको रहेछ। भाइ उहाँलाई धन्यवाद भनिदिनु है, धेरै पैसा सङ्कलन गर्न चाहिँ सफल हुनुभएछ भन्दै हुनुहुन्थ्यो। आशा छ समष्टि दिदीले पनि सुन्दै हुनुहुन्छ होला। अनि धन दिदीले त अहिले भर्खरै मलाई फोन पनि गर्नुभएको थियो, हामी फोनमा पनि एकछिन बोल्यौँ, तर जे होस् अलिकति जे होस् कट भइहाल्यो। दिदीलाई धेरै धेरै धन्यवाद भन्दै यो गीततर्फ लागौँ। त्यसपछि एउटा प्रोमो ब्रेक, एउटा गीत, अनि फेरि बहिनीसँगको टिटी दोस्रो पार्टमा

0: रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला। र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: गोर्खा रेडियो।

0: यो BFBS गोरखा रेडियो हो।
1: हजुर, गोरखा रेडियोबाट टिपन टापन सुन्दै हुनुहुन्छ। म अनि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी पहिला हिलिङडनमा हुनुहुन्थ्यो, अहिले नेपाल जानुभएको छ। कहिले 5 महिना जति भयो घर बनाउँदै हुनुहुँदो रहेछ, जस त्यसको प्रसङ्ग पनि हामीले जोड्यौँ। अब फेरि तपाईँहरूलाई वेलकम गर्दै ज्वानोको औषधि गुणको बारेमा चर्चा गरौँ। झट्टा जिब्रोले स्वाद लिँदा नमिठो लाग्ने भए पनि ज्वानोमा अत्याधिक मात्रामा पोषण तत्त्वहरू पाइन्छ। यसमा अत्याधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूको लागि राम्रो मानिन्छ। ज्वानोमा अन्य पोषक तत्त्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम र अन्य भिटामिन तथा खनिज पदार्थहरू पाइन्छ।
2: यसले मुख्य रूपमा शरीरमा पाचन प्रणालीका अङ्गहरूलाई मजबुत बनाउँछ। यसमा रहेका विभिन्न रासायनिक तत्त्वहरूले पाचन अङ्गहरूमा ग्रन्थिहरू मार्फत रस निकाल्न मद्दत पुर्याउँछन्। यसमा वातनाशक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीका दुखाइ कम गर्न मद्दत गर्नुका साथै शरीरमा हुने अन्य दुखाइलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ।
1: धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ, किनकि खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वास प्रश्वास एवं रुघाको समस्याको लागि उपयोगी छ। सुत्केरी हुँदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो। सुत्केरीहरूको स्वास्थ्यको दृष्टिकोणले यसको झोल लाभदायी मानिन्छ।
2: महिलाहरूलाई बेला बेलामा हुने पीडादायक महिनावारी तथा प्रसूति ज्वरमा पनि विभिन्न आयुर्वेदिक सम्मिश्रण औषधिका साथ प्रयोग गरिन्छ। ज्वानोसँगको अन्य सम्मिश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधिको रूपमा पनि प्रयोग गरिन्छ। हामीले प्रयोग गर्ने मसलाहरू ज्वानोको दाना मसिनो हुन्छ, स्वाद पिरो परपराउने र केही मात्रामा तितो पनि हुन्छ, तर बासनदार हुन्छ।
1: यसको खेती समुद्र सतहभन्दा 4500 फिट उचाइमा हुन्छ। खास गरी भारत, इजिप्ट र अल्जेरिया यसको खेतीको लागि प्रसिद्ध छन्। नेपालीहरूले पनि धेरै प्रयोग गर्ने भए तापनि ज्वानो भारतबाट आयात हुन्छ। ज्वानो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्। विभिन्न उपचार प्रयोजनका लागि यसको फल र पातबाट विशेष प्रकारको तेल पनि निकालिन्छ भन्ने यो ज्वानोको प्रसङ्ग थियो। बहिनीले भान्सामा कतिको प्रयोग गर्नुहुन्छ यो?
2: मलाई त ज्वानो एकदमै मनपर्छ दाइ, तर अब युकेमा हुँदा चाहिँ अब त्यो ज्वानो हाल्दा एकदम घरै गनाउँछ हामी नेपालीहरूको। अनि यहाँ नेपालमा अहिले आएर म यसो कुकिङ टाइममा म धेरै मिस गर्छु, त्यहाँ चाहिँ किन यति साह्रो गनाएको होला भनेको त त्यहाँ त हाम्रो त अब भुइँमा कार्पेट होइन कपडाको, अनि फेरि अब पर्दाहरू एकदमै क्लोज हुने, अनि त्यति हाम्रो झाइझुई हुने, किचन सानो हुने, पर्याप्त मात्रामा हावा बाहिर फाल्न सक्दैन नि त त्यहाँको मेसिनहरूले ठिकै मात्रै। अब सबै गोराहरूले त ओभनको खाना खानुहुन्छ, हामीलाई चाहिँ झाइझुई मनपर्ने। अनि फेरि म यहाँ नेपालमा चाहिँ अहिले ज्वानो मजाले खाइरहेको छु, किनभने पकाएको पनि त्यस्तो गनाउँदैन पनि, अब अलिकति सेपरेट पनि हुन्छ, ठुलो पनि भयो होइन। अनि फेरि यो ज्वानो चाहिँ मलाई हरेक कुरामा भन्दा पनि पक्का पक्का चाहिँ लोकल कुखुरामा चाहिँ यसको झोल यस्तो मिठो लाग्छ होइन, पातलो खालको झोल त्यसलाई भनिन्छ हाम्रो नेपाली उसमा सुत्केरी झोल भन्छ, त्यो असाध्यै मिठो लाग्छ मलाई चाहिँ। सुत्केरी झोलमा ज्वानो त हुनै पर्ने, त्यो चाहिँ सुत्केरी नहुँदा पनि नामै सुत्केरी झोल क्या, त्यो धेरै मिठो भएर
1: डेफिनेटली
2: खान्छु हुन्छ।
1: ओके, अब कपालको चाया हटाउन चाहिँ घरेलु उपाय के अपनाउन सकिन्छ, त्यहाँबाट तपाईँले नै सुरु गर्नुपर्ने रहेछ।
2: हजुर, 1 कप दहीमा 1 कप बेसन मिलाएर कपालमा राम्ररी लगाउनाले करिब 2 घन्टा पछि धुने। यो प्रक्रिया केही दिन लगातार गरेमा चाया निको हुँदै जान्छ। कपालमा नियमित रूपले नरिवलको शुद्ध तेल लगाउने गर्नाले पनि चाया हट्न मद्दत गर्छ।
1: अमला र जिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको 2 घन्टा पछि सफा पानीले धुने गरेमा पनि चाया हट्दछ। नुहाउनु भन्दा 1 घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा चायाको समस्याबाट मुक्ति पाउन सकिन्छ। अन्य व्यक्तिले प्रयोग गरेको ब्रस, तकिया, काइयो सकेसम्म प्रयोग नगर्नुहोस्।
2: अन्डा फुटाएर कपालमा राम्रोसँग लगाउने र 1 घन्टा पछि त्यसलाई पखाल्ने गर्नाले चायाबाट मुक्ति पाउन सकिन्छ। यसमा हल्का सेम्पू प्रयोग गर्न सकिन्छ। धुलो, धुवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिँड्ने गर्नुपर्छ, जसले गर्दा टाउकोमा फोहोर जमा हुन पाउँदैन र चाया पर्ने सम्भावना पनि कम हुन्छ।
1: हजुर, आज छोटो छोटो जानकारी तपाईँले सुन्दै हुनुहुन्छ र काठमाडौँ नेपालबाट अञ्जना गुरुङ तामाङ बहिनीसँग आजको कुराकानी गरेका छौँ। अनि बहिनी, तपाईँको त युकेमा थुप्रै साथीहरू हुनुहुन्छ, कस्तो छ अहिले हाई हेलो, अनि कतिको मिस भएको छ नि साथीहरू?
2: साथीहरू त यति धेरै मिस भएको छ दाइ, हरेक पटक होइन उनीहरूले पनि मलाई हरेक पटक हाम्रो भेटघाट भइरहन्छन् रहन्थ्यो नि त त्यहाँनिर काम पछि एकजनाको घरमा जाने, यसो ब्रेक गर्ने हुन्छ नि हप्तामा एक दिन, त्यस्तोहरू एकदमै मिस हुन्छ। उहाँहरूले पनि हरेक भेटघाटमा मलाई भिडियो कल गर्नुहुन्छ, सेयर गर्नुहुन्छ, उताको हरेक कुराहरू अपडेट भइरहेको हुन्छ। म बेला बेला लाग्छ म धेरै भाग्यमानी छु, मलाई दिनमा एकजना न एकजनासँग त मेरो कुरा भइ नै रहेको हुन्छ, अनि एकजनाले गर्दा सबै को कुराहरू थाहा पाइन्छ होइन, सन्चो बिसन्चो साह्रो गाह्रो के परिरहेछ होइन, तर म एकदम मिस गर्छु अनि उहाँहरूसँग कुरा गर्दाखेरि पनि आफूले आफूलाई उहाँहरूसँगै भएको फिल गर्छु। त्यो फिलिङ्सले एउटा यति नजिक ल्याउँदो रहेछ होइन, त्यो चाहिँ म यहाँ आएर फिल गरिरहेको छु। लाइक हुन्छ नि बोल्ने कुराहरू गर्ने, कहिले कहिले चाहिँ कस्तो हुन्छ नि समय त्यहाँ र यहाँको अलिकति नमिलेको कारणले कुराकानी हुन गाह्रो भइरहेको हुन्छ, तर उहाँहरूले ठ्याक्क समय मिलाएर गर्नुभएको बेलामा कुरा भएपछि म त्यही छु जस्तो हुन्छ क्या मलाई।
1: डेफिनेटली
2: सबैजनालाई यही टिपन टापनबाट एकचोटि फेरि पनि सबैलाई सम्झिन चाहन्छु। दाईलाई पनि एकदम खुसी लाग्यो, हजुरले मेरो साथीहरूलाई पनि जोड दिनुभयो, उहाँहरूको यो टिपन टापन बेस्ट हो। काममा टोपी भित्र त्यो ठेडी लगाएर कुटी कुटी कुटी यो आइरहेछ त्यो आइरहेछ आज यो भइरहेछ भन्ने यस्तो अपडेटहरू हुन्थ्यो पहिला होइन। काममा एकदम रमाइलोसँग हामी बेस हुन्थ्यौँ। अब अझै पनि मेरो दिदीहरू साथीहरूले सुन्नुहुन्छ, यो सुन्यो त्यो सुन्यो भनेर कुरा हुन्छ, तर म आफूले अहिले त्यति साह्रो सुनिरहन पाएको छुइनँ भन्नुपर्छ मैले, म आफू पनि बिजी भएर। अनि फेरि समय पनि अब जस्तै गोदुली सुन्नलाई मलाई रातिको अब 9:30-10 बजेदेखि सुन्नुपर्ने हुन्छ, तर म यदि एकदमै मलाई एकदम सुन्न समय मिलेन भने म भोलिपल्ट सबै क्याचअपमा गएर फेरि कन्टिन्यू जान्छु कि। अनि अनि म युकेमा छु जस्तो लाग्छ, अनि फेरि बेला बेला कस्तो लाग्छ भने ओहो यहाँ त म केही लेखेर पठाइहाल्नु क्या भन्छु फेरि, तर हुँदैन।
1: राइट राइट ओके। अनि अहिले चाहिँ नेपाल सरकारको कस्तो छ, अलिकति फरक पाउनु भयो, अहिले निकै राम्रो गरिरहेको छ भन्ने पनि सुनिन्छ, कसैले चाहिँ केही भएन भन्ने पनि सुनिन्छ, केही अन्तर पाउनु भएको छ अहिले?
2: हुनु पर्ने ठाउँहरूमा धेरै नै भएको छ, जस्तै अहिले आजकै कुरा गर्नुपर्दा हामीले आज अब बाढी पीडितको लागि केही राहतहरू सबैजनाको आफ्नो आफ्नो हुन्छ नि त एउटा ग्रुप, जस्तै मेरो पनि यहाँ एउटा सानो बच्चाहरूसँग एउटा ग्रुप छ, अनि उनीहरूसँग आज हामीले चाहिँ अराउन्ड 30,000 मेडिसिन एकदमै निडी चिजहरूलाई मात्रै हामीले चाहिँ फोकस गरेर काठमाडौँ जिल्ला कार्यालय बबर मलमा ड्रप गर्यौँ। उहाँ चाहिँ सुजन कुमारी बरदेवाज्यूले चाहिँ सबै बुझिदिनु भएको छ, अनि उहाँहरू हाम्रो चाहिँ कस्तो छ भने कस्तो राम्रो लागेको छ क्या मलाई यो पालि चाहिँ काठमाडौँ यो पीडितहरूले पाउने जुन राहतहरू छ नि, यो चाहिँ मलाई जहाँसम्म लाग्छ पोजिटिभ मेरो आँखाले हेर्दाखेरि चाहिँ राइट ठाउँमा राइट समयमा राइट मान्छेले पाएको भनेको बुझेको छु। मेरो साथीहरू कतिजना जानु भएको छ, म आफूलाई पनि मन त छ तर यो पालि त्यस्तै अब कति सकिँदैन रहेछ होइन चाहेर पनि, तर हाम्रो चाहिँ यहाँबाट गर्नु सक्ने आफ्नो सानो सानो कुरा क्या दाइ, हामीले ठुलो ठुलो चाहिँ हामी भन्दैनौँ होइन। मेरो अहिले यो जति पनि बच्चाहरू मेरो यो माया इम्प्याक्ट भन्ने एउटा ग्रुप छ, यो ग्रुपमा मेरो जति पनि बच्चाहरूले भोलिन्टियर काम गरिरहेछ उनीहरू सबै जब गर्छन्, सानो सानो जब गर्छ, उनीहरूले आफ्नो पकेट मनी नै छुट्याएर रेडी गर्छन्। जस्तै आज हामीले 35,000 को मेडिसिन किन्यौँ भने भोलि हाम्रो 50,000 को चाहिँ नयाँ लुगा, छोरा मान्छेहरूको लागि हाफ प्यान्ट, अनि पानीमा लाउने चप्पल, अनि सेन्डो भेस्टहरू, त्यो एकदम निडी चिजहरू पठाउने प्लान छ। आज चाहिँ हामीले सेनिटरी प्याड, अनि महिलाहरूको लागि अनि जीवनजल, सेटामोल, अनि नुहाउने टुथपेस्टहरू, साबुनहरू होइन, अनि त्यस्तै एकदम उहाँहरूलाई उहाँबाट के छ त भनेर उहाँहरू यस्तो राम्रो छ क्या सरकारको, अनि उहाँ के चाहेको छ त्यसलाई यहाँ फोकस गरिरहनु भएको छ। अनि आज थाहा पाएको कुरा चाहिँ हामीले लुगाहरू चाहिँ अब हाम्रो काठमाडौँमा चाहिँ के छ त्यो निकालेर खुत्तालेर दिउँ भन्छ, तर हाम्रो जति पनि दिँदाखेरि लास्टमा हामी फाटेको च्यातेकै निकाल्छौँ नि दाइ होइन, त्यो बानी छ भनौँ न होइन। तर हामीले चाहिँ हाम्रो सकभर यो पालि यस्तो भएको छ होइन, अब सक्छौँ भने राम्रै दिउँ, सक्दैनौँ भने बरु के सघाउँछौँ सघाउँ भनेर चाहिँ हामीले हाम्रो टिमलाई कुरा गरेको छौँ र हामीले त्यही गरेको छौँ। अनि सबैभन्दा राम्रो कुरा लन्डन सरकारले पनि हाम्रो नेपालको लागि यति राम्रो सोचेर होइन पठाउनु भएको छ, कति गर्व छ। अनि जहाँसम्म लाग्छ राइट ठाउँमा राइट तरिकाले पुगोस् र पुग्नेछ, र जो जति अब हराउनु भइरहेछ होइन बितिरहनु भएको छ उहाँहरूको घाउ हामी कसैले पनि मेटाउन सक्दैनौँ, तर पनि अब यो अहिले दुखेको बेलामा यति भए पनि गरौँ न भन्दाखेरि चाहिँ गरौँ गरौँ भनेर हुनु चाहिँ पर्ने रहेछ भनेर सोच्छु म चाहिँ होइन। तर अहिले चाहिँ सहयोग यति राम्ररी आएको छ र यति मजाले युटिलाइज भएको छ कि दाइ, मैले हिजो बिहान त्यहाँ 9:15 को त्यो समाचारहरू सुनिसकेपछि 11:30-12 बजेदेखि बेलुका रातिसम्म हाम्रो आकाशै खाली थिएन, म बुढा नीलकण्ठको नजिकको होइन, आकाश यति हेलिकप्टर क्रस क्या, एउटा जाने एउटा आउने, रातो गयो सेतो फर्क्यो त्यस्तो क्या, द्याट मिन्स त्यसरी हेल्प पुगेको छ भनेर चाहिँ म अनुमान लाउन सक्थेँ, अनि मलाई खुसी लाग्थ्यो अनि थ्याङ्कफुल हुन्थ्यो अनि कति राम्रो कुरा भइरहेछ जस्तो लाग्छ। अब हामीले पनि पोजिटिभ लिन सक्नुपर्छ जस्तो लाग्छ, हामीले पनि पोजिटिभले हेर्नुपर्छ, एकैचोटि म्याजिक त हुँदैन नि त होइन, तर अलिकति थोर बहुत त केही भएको छ, तर सबै ठाउँमा चाहिँ सहज भइसकेको छ भनेर चाहिँ भन्न मिल्दैन, काहीँ काहीँ चाहिँ अब म आफूले पनि भोगेको छु, यो चाहिँ मलाई पनि अब अपचल भएको छ, मलाई पनि मन परेको छैन, सायद त्यो दिन चेन्जेस हुन्छ होला।
1: डेफिनेटली आदरणीय श्रोता, यो कार्यक्रम चाहिँ गत हप्ता रेकर्ड गरेको कारणले गर्दा अलिकति तपाईँहरूले त्यो अपडेट पाउनुभयो बहिनीबाट, बहिनीलाई धेरै धेरै धन्यवाद। ल त बहिनी, लामो समय बाद कुराकानी गर्ने मौका मिल्यो, तपाईँलाई धेरै धेरै धन्यवाद। समय नै यति नै भयो त है, फेरि अर्को भेटमा हामी बाँकी कुराकानी गराउँला। अरू केही छ यता युकेतिरको लागि?
2: हजुरलाई एकदमै फर्स्ट अफ अल त हजुरलाई थ्याङ्क यू सो मच, हजुरले यस्तो बेला मलाई यसरी, यो मलाई एउटा रिफ्रेस जस्तो नि भयो क्या, कति समय मैले मिस गरिरहेको थिएँ टिपन टापन अनेस्टली भन्नु पर्दा, तर मलाई आज जोड्नु भयो, थ्याङ्क यू हजुरलाई, अनि सबै बिएफएसको फ्यामिलीलाई नै सम्झिन चाहन्छु, अनि मलाई अञ्जना भनेर चिन्नुहुने सबैजनालाई मेरो फेरि पनि यहाँबाट न्यानो माया अनि धेरै धेरै सम्झना पनि पुर्याउन चाहन्छु है दाइ।
1: ओके हजुर, अञ्जना बहिनीलाई धन्यवाद दिँदै कार्यक्रम टिपन टापनबाट मैले बिदा मागे, हस्त नमस्ते। हजुर, टिपन टापन कार्यक्रम सुन्दै हुनुहुन्थ्यो, यशोदा गुरुङ दिदी रेडिङबाट हुनुहुन्छ। फेब्रुअरी टिपन टापनमा मिठास आवाज इन्सपायरिङ मेसेज अञ्जना बहिनीलाई सुनिरहेको छु। वा हो, धन्यवाद अञ्जना बहिनी र योगराज भाइलाई, एप्रिसिएटेड भनेर लेख्नु भएको छ। थ्याङ्क यू, दिदीसँग एकपटक हामीले गऱ्यौँ, अब फेरि कुनै दिन आशा छ दिदीले टाइम दिनुहुन्छ होला टिटीको लागि। अनि हाम्रो गौरी गुरुङ बहिनी हिलिङडनबाट, र उहाँले पनि टिपन टापन सुनिराख्नु भएको रहेछ, अञ्जना बहिनीको भोइस लामो समय बाद सुन्न पायो, थ्याङ्क यू भनेर भन्नुभएको छ। थ्याङ्क यू फ्रम गौरी दिदी भन्नुभएको छ, अञ्जना बहिनीले सुन्दै हुनुहुन्छ भने, र यो म्यासेज छ है हजुरलाई। अनि यो दुःखद घडीमा उहाँहरूले पनि यस कम्युनिटीबाट केही रकमहरू डोनेसनहरू कलेक्ट गर्दै हुनुहुँदो रहेछ, अनि वी मिस्ड बहिनी सो मच भनेर अञ्जना बहिनी यो म्यासेज भन्नुभएको छ है। त थ्याङ्क यू सो मच दाई गौरी हिलिङटनबाट भनेर भन्नुभएको छ, हजुरलाई धन्यवाद। हजुर, यति भन्दै र भोलि हाम्रो भेटघाट चाहिँ ब्रेकफास्ट सोमा हुन्छ, मर्निङ सोमा, अनि जस शुक्रबार हुँदैन किनकि म चाहिँ गोर्खा कम्पनी ट्राभल एटोको ब्याटल अनर छ त्यतिर लाग्दैछु, गर्दा हाम्रो भेटघाट एकैचोटि अब नेक्स्ट विक पनि हुँदैन, मेरो छुट्टी छ, अब नेक्स्ट विक मात्रै फ्राइडे मात्रै हुन्छ। हस् त यहाँ सबै सबैलाई हेभ अ लभली इभिनिङ भन्दै बिदा मागे, नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
2: गोर्खा रेडियो हो
3: पटिकोशी नदीमा बगेर भारत पुगेका 9 जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेश स्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रोपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो। भारतीय प्रहरीले मंगलबार साँझ 5 र आज दिउँसो 4 शव नेपाल ल्याएको हो। नेपाल ल्याइएका शवमा 1 बालिका सहित 4 महिला र 5 पुरूषका छन्। बेलियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र फँसेको आशंका गरिएका मानिससम्म पुग्न उद्धार टोलीले आज नयाँ बाटो खोलेको छ। यसअघि सुरुङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरिएको थियो, तर सुरुङभित्र ढुङ्गा माटो र लेदो भरिएपछि उद्धार टोली करिब 100 मिटर भित्र पुगेपछि अघि बढ़न सकेको थिएन। त्यसपछि प्राविधिक टोलीले अर्को बाटोबाट सुरुङभित्र पुग्ने योजना बनाएको थियो। आज हाइड्रो मेकानिकल इन्जिनियर सहितको टोली आयोजनाको खाली पेन्स्टक पाइप भित्र पसेर करिब 150 मिटर माथिसम्म पुगेको हो। त्यहाँ पाइपमा मेसिन प्रयोग गरी मानिस छिर्न सक्ने प्रवेशद्वार बनाइएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभएको छ। यो प्रवेशद्वारबाट अब उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सक्नेछ। भोलि बिहान मौसम र सुरक्षाको अवस्था हेरेर टोली सुरुङभित्र प्रवेश गर्ने तयारी छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत 25 जना सम्पर्कविहीन छन्। उनीहरू सुरुङभित्र फँसेको हुन सक्ने आशंकामा खोजी भइरहेको हो। रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,000 बढ़ी रकम जम्मा भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हिजो मात्रै कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा गरिएको छ। यो मध्येबाट 6,75,00,000 रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,000 रूपियाँ मौजदात छ भने थप 61,41,700 अमेरिकी डलर जम्मा भएको छ। भोटिकोशी त्रिशुली बाढ़ी पीड़ितको सम्झनामा एनआरएनए युके र ग्रेटर रसमोर नेपाली कम्युनिटीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। बेलायतको अल्डरसर्टको प्रिन्सेस गार्डेन्समा भीसी कुलबेर थापा मेमोरियलमा श्रद्धाञ्जली दीप प्रज्वलन र मौन धारण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा बेलायती सांसद एलेक्स बेकरले पठाउनु भएको सन्देश अल्डरसर्ट रसमोर बरो काउन्सिल वेलिङटन वार्डका काउन्सिलर उत्तर बहादुर गुरूङले वाचन गरेर सुनाउनु भएको थियो। सांसद बेकरले आफ्नो पत्र मार्फत विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोशी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभएको छ। कार्यक्रममा क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट क्यूओजीलाल आरका गोर्खा मेजर विवेक जङ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, रसमोर बरो काउन्सिलका उपमेयर जीवनारायण बेलवासे, हेम्सा बरो काउन्सिलका काउन्सिलरहरू, सांसद इन्दिरा राणा, ग्रेटर रसमोर नेपाली कम्युनिटीकी चेयर लेडी लीला सेलिङ माभु लगायत अल्डरसर्ट फानबरामा बस्ने नेपाली समुदायका व्यक्तिहरूको उपस्थिति थियो। ग्रेटर रसमोर नेपाली कम्युनिटीले भोटेकोशी बाढ़ी पीड़ितका लागि सहयोग रकम संकलन पनि थालेको छ। नेपाली कांग्रेसले सुरुङ उद्धार कार्यमा सरकारमाथि गम्भीर प्रश्न उठ्ने निष्कर्ष निकालेको छ।
4: केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले सुरक्षा र प्रशासनिक निकायको भूमिकाप्रति सम्मान प्रकट गर्दै सुरुङभित्र फँसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता देखाएको ठहर गरेको छ। आफ्नो क्षमता र विज्ञताले भ्याउन नसक्दा तत्कालै संसारको पल्लो कुनाबाट विज्ञ सहयोग लिएर सुरुवाती 2-3 दिनभित्र फँसेकाहरूको उद्धार गर्नुपर्ने जिम्मेवारीमा सरकार असफल भएको कंग्रेसको आरोप छ। अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्ने र जलविद्युत आयोजनाका प्रवर्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्धारको अनुमति नदिने व्यवहार सच्याएर तुरन्त उद्धारमा जुट्न कंग्रेसको आग्रह छ। प्रतिष्ठानले मनोसामाजिक परामर्शको तयारी सुरु गर्ने निर्णय लिएको छ। मानसिक स्वास्थ्य सचेतना उपसमिति मार्फत स्वयंसेवीहरूको सहभागितामा यो अभियान अघि बढाइनेछ। विपदका कारण काकादेखि 15 वर्षसम्मका कैयौं बालबालिका अभिभावक विहीन बनेका भन्दै तथ्याङ्क संकलनका लागि बाल अधिकार उपसमितिलाई सक्रिय तुल्याउने निर्णय बैठकले गरेको छ।
3: रसुवाको भोटेकोसी नदीको बाढीमा परी मृत्यु भएका 1204 जनाको शव विभिन्न जिल्लामा फेला परेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, चितवनमा 348, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 202 शव फेला परेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS Gurkha Radio.

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 17 गते तदनुसार सेप्टेम्बर महिनाको 2 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज षष्ठी पनि परेको छ, चन्द्र षष्ठी व्रत र बुधबारको कार्यक्रम सदेश तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा सुप्रसिद्ध गजल गायक मेहदी हसनका आवाजमा रहेको सांगीतिक कोशीबाट मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सन्देश त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने हामीले कुराकानी गरेका छौँ गत बुधबार बिहान 10 बजेको वरिपरि अर्थात 9:40 वरिपरिमा गएको रसुवाको भुटेकोशी नदीमा आएको भीषण बाढीले त्यस जिल्ला मात्र नभइकन नुवाकोट, धादिङ र चितवनका धेरै ठाउँमा चाहिँ मानवीय क्षति, भौतिक क्षति र पुर्याएको कुरा हामीले सञ्चार माध्यममा देखिसकेका छौँ, सुनिसकेका छौँ। कतिले आफ्नो अभिभावक गुमाएका छन्, कतिले परिवार गुमाएका छन् र यही प्रसङ्गमा आज भने नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रधान अध्यापकसँग कुराकानी गरेका छौँ, जहाँ चाहिँ प्ले ग्रुपदेखि कक्षा 12 पढाइ हुने र जहाँ चाहिँ 1643 विद्यार्थी अध्ययनरत रहेको कुरा चाहिँ सञ्चार माध्यममा उहाँले हामीलाई बताउनु भएको थियो र राजेन्द्र दोवाडी उहाँ प्रधान अध्यापक हुनुहुन्छ र उहाँसँग गरिएको कुराकानी छोटकरीमा रहेको छ, सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीय भने आज हामीले इकान्तिपुरको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई लिएका छौँ भने साथमा केही मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: सुप्रसिद्ध गजल गायक जगदीश सिंहका आवाजमा रहेको यो गजल सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनचन्द गुरुङको साथमा। अब नै लागौं सम्पादकीय तर्फ। आजको सम्पादकीय भने लिएका छौं यी कान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ यात्रा योग्य सड़क खोजी उद्धार र आपूर्ति र राहतमा सहज। शीर्षकमा सम्पादकीय लेख्दछ यी कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा। जनधनको क्षति अनपेक्षित भए पनि प्राकृतिक विपदको उल्लेखनीय हिस्सा हो। यस्तो बेलामा विकासका पूर्वाधारमा पुग्ने क्षतिले विपद स्थलका नागरिकसँगको सम्पर्क र सम्बन्ध विच्छेद हुने गर्छ। 10 भदौमा टेकोसी त्रिशुलीमा आएको बाढीले ठूलो क्षति त पुर्याएको छ नै, सड़क सञ्जाल पनि विच्छेद हुँदा खोजी उद्धार आपूर्ति र राहत वितरण प्रक्रियामा पनि अवरोध पुगेको छ। विकल्पमा प्रयोग हुँदै आएको हेलिकप्टरको आफ्नै सीमितता छ। खास गरी सीमित भार वाहन क्षमता र खर्चिलो हुने भएकाले सबैको पहुँचमा हुँदैन। यसै कारण खोजी उद्धार र राहतलाई प्रभावकारी बनाउन जनशक्ति तथा सामग्री पुर्याउने काममा कठिन हुँदै आएको छ। विपद प्रभावित क्षेत्रमा पुग्ने उद्धार गर्ने, राहत वितरण गर्ने, सब व्यवस्थापन गर्ने लगायतका कामलाई यथासक्य प्रभावकारी बनाउने प्रयत्न सरकारले गरिरहेको हुन सक्छ, तर सड़क तथा पुल पुनर्निर्माण भएपछि वा वैकल्पिक व्यावहारिक सड़क सम्पर्क स्थापित भएपछि मात्रै जनजीवन सहज बन्दै जानेछ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। भोटेकोशी त्रिशुलीमा आएको बाढीले सड़क तथा पुल बगाएको कारण रसुवाको माथिल्लो क्षेत्रमा अझै बलियो पहुँच स्थापित हुन सकेको छैन। सड़क मार्ग सहज नहुँदा उद्धारमा सहयोगी हुने पर्याप्त उपकरण र जनशक्ति पुर्याउन कठिन भयो। सवारी साधन मार्फत गर्न सकिने ढुवानी पनि हुन सकेको छैन। परिणाम त खाद्य वस्तु, लत्ता कपडा, औषधि लगायतका जरुरी वस्तुहरू पुगेका छैनन्। स्थानीय नागरिक तथा विपद पछि जसो तसो पुगेका व्यक्ति वा सञ्चार कर्मीहरूले त्यहाँ निम्ति आएको चरम अभाव र अन्य संकटलाई सार्वजनिक गरिरहेका छन्। उद्धार सब व्यवस्थापन राहत वितरण नहुँदा बाढीबाट जोगिएकाहरूलाई पनि जिउन कठिन भइरहेको बताएका छन्। शहरी तथा बजार क्षेत्रमा मौजात हुने भए पनि बाढीले बगाइदिएको छ, अन्यत्रको मौजात पर्याप्त हुँदैन। यही बेलामा विस्थापितहरू अलपत्र परेका छन्। त्यसैले बाढीबाट प्रभावित नभएका स्थानीयको दैनिकीलाई सहज बनाउन, प्रभावित स्थानीयलाई राहत तथा पुनर्स्थापना कार्यक्रममा जोड्न र गैर स्थानीयलाई परिवारको सम्पर्कमा पुर्याउन पनि सड़क मार्ग आवश्यक छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। भोटिकुसी त्रिशुलीको बाढी प्रभावित क्षेत्रका स्थानीय मात्रै होइन, देश विदेशका मानिसमा छटपटाहट छ, किनकि रोजगारी, व्यवसाय वा भ्रमणका लागि धेरै मानिस त्यहाँ पुगेका थिए। सम्पर्कविहीन भएका आफ्ना मानिसबारे केही सूचना पाइन्छ कि भनेर धेरै आफन्त यति बेला चितवनदेखि नवाकोटसम्म पुगिरहेका छन्। कतिपय रसुवा पुग्ने प्रयत्न पनि गरिरहेका छन्। यसरी पुग्ने धेरै मानिस आफ्नो हताशपूर्ण मनस्थितिका बीच नयाँ भूगोलको यात्रा गर्न बाध्य छन्। सड़क र पुल नहुँदाको शास्ति उनीहरूले पनि बेहोर्नु परेको छ। परिवारका सदस्य गुमाएको अकल्पनीय पीड़ा, सूचना प्राप्तिको एकीकृत प्रणाली नहुँदाको झन्झट, आफै यात्रा गर्न सड़क मार्ग विच्छेद भएका कारण प्रभावित परिवारका आफन्त थप समस्यामा परेका छन्। त्यस्तै प्रभावित क्षेत्रमा रहेका पुराना तथा नयाँ बिरामीको अस्पतालसम्मको पहुँच पनि बिथोलिएको छ। सरकारले सड़क मार्ग सञ्चालन गर्ने कामलाई पनि अत्यावश्यक कामकै रूपमा प्राथमिकता दिएमा खोजी तथा उपचार प्रक्रियाले पनि निरन्तरता पाउन सक्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। त्रिशुलीमा आएको बाढीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो जाँदा मुगलिङ हुँदै काठमाडौँ आउने बाटो अवरुद्ध बनेको छ। यो सड़क काठमाडौँ आवाजावतका लागि मात्रै होइन, काठमाडौँ वासीलाई आवश्यक पर्ने खाद्यान्नदेखि विलासी सामग्रीको आपूर्ति गर्ने मुख्य माध्यम पनि हो। काठमाडौँमा खाद्यान्न, पेट्रोलियम पदार्थ, एलपी ग्यास, तरकारी, औषधि लगायतका अत्यावश्यक वस्तुको तत्कालै अभाव नहुने सरकार तथा सम्बन्धित क्षेत्रका संस्थाहरूको भनाई छ। यद्यपि मौजातको तथ्याङ्क एकातिर हुन्छ, बजारको मनस्थिति अर्कै भइसकेको हुन्छ। त्यसैले बजारमा अत्यावश्यक वस्तुको अभाव हुन नदिन, मूल्य वृद्धि पनि हुन नदिनका लागि सरकारले सड़कको मर्मत सम्मार वा व्यावहारिक वैकल्पिक उपाय सुझाउनु पर्छ। सड़क चाडपर्व सुरु भइसकेको र दशैं नजिकिएसँगै आवाजातको चाप बढ्ने पृथ्वी राजमार्गमै अवरोध आउँदा धेरै नागरिकले हैरानी खेप्नु पर्नेछ। साँगुरा र धेरै घुम्ती भएका वैकल्पिक मार्गमै भर पर्दा दुर्घटना बढ्न सक्ने सम्भावना पनि रहन्छ। त्यसैले वैकल्पिक सड़कलाई यथासक्य सुरक्षित पनि बनाइनु पर्छ। छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। रसुवा पुग्ने सड़क हुन् वा पृथ्वी राजमार्ग, सबै सड़कलाई यात्रायोग्य बनाउने काम सरकारको उच्च प्राथमिकतामा पर्नुपर्छ। त्यसका लागि बढीभन्दा बढी जनशक्ति र उपकरणको प्रयोग गर्न पनि तयार हुनुपर्छ। सड़क निर्माणलाई तीन कोणबाट सोचिनुपर्छ। पहिलो, यो खोजी उद्धार र राहत प्रक्रियालाई सहज बनाउने अत्यावश्यक पूर्वाधार हो। सड़क सहज भएमा विपद क्षेत्रका नागरिकले बाह्य क्षेत्रसँग पहुँच पाउँछन्। त्यसले उनीहरूको आत्मविश्वास बढाउन सघाउँछ। औषधि उपचार तथा आफन्तसँगको पहुँच सहज हुन्छ। दोस्रो, यात्राका लागि सड़क नै सबैभन्दा किफायती र व्यावहारिक विकल्प हो। सड़क अवस्था सहज भएमा विपद प्रभावितका परिवारले आफ्ना सदस्यलाई खोज्न सहज हुनेछ। साथै चाडपर्व नजिकिएकाले यात्रामा हुने चाप व्यवस्थापन हुनेछ। तेस्रो, भान्सादेखि अफिससम्मका धेरै उपयोगी वस्तु सड़कबाटै आपूर्ति गरिन्छन्। तिनको सहज आपूर्ति र उपलब्ध सुनिश्चित गर्न पनि सड़क मार्ग सहज हुनु जरुरी छ। नत्र भने अभाव र महँगी बढ्न सक्छ। यसर्थ पनि भुटेकोशी, त्रिशुली, बाढीका कारण वा अन्य कारणले अवरुद्ध भएका सड़क तत्कालै सहज बनाउन सरकारले ध्यान दिनुपर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो, यात्रा योग्य सड़क खोजी उद्धार र आपूर्ति र राहतमा सहज। अब यो सम्पादकीय पछि भने छोटो विश्रामतर्फ लागौं।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: उस्मान मिङका आवाजमा रहेको यस गजल सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ र तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा अब नै लागौं सधैँ त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ यहाँलाई जोड्न चाहन्छौ। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनुजन गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। छोटकरीमा भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले नुवाकोटको बिद्रु स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा समेत ठूलो क्षति पुर्याएको कुरा हामीले संचार माध्यमबाट सुनिसकेका छौँ र त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई पनि ज्यान जोगाइएको कुरा पनि आइसकेको छ। र केही दिन अगाडि प्रकाशित समाचारलाई आधार मान्यो भने विद्यार्थी बचाउनु पर्ने अवस्थामा डर सबै भागेको कुरा पनि बताउनु भएको थियो प्रधान अध्यापक राजेन्द्र दवाडीजीले। अब स्कूलको पुनर्निर्माणको कुरा छ, भौतिक संरचनाहरू धेरै क्षत विक्षत भएका छन्, सँगसँगै मानवीय क्षति भएको छ र अकल्पनीय जुन घटना भयो हुन त यो पूर्व सूचनाहरू आइरहेकै थिए। हिमनदी हिमतालहरू चाहिँ विस्फोट भएमा बाढी आउन सक्छ, नदीको तटहरूमा भएका चाहिँ बस्तीहरू जोखिममा रहेका छन् भनेर समाचार आइँदाखेरि यस पटक चाहिँ अलिकति सावधानी अपनाउन नपाउँदै जुन क्याजुअल्टीमा पर्यो अथवा दुर्घटनामा पर्यो यस सन्दर्भसँग प्रधान अध्यापक राजेन्द्र दवाडीसँग कुराकानी गर्दैछौँ। छोटकरीमा धेरै बेर नपरको राजेन्द्र सर कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद सर,
0: समय दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। कतै निस्कँदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो अफ द रेकर्डमा यहाँले, होइन? अब अलिकति मैले छोटकरीमा यहाँसँग चाहिँ जिज्ञासा राखेँ, होइन? अब स्कुलमा पढाइ भइरहँदाखेरि सूचना तपाईँले पाउनुभयो, होइन? त्यस पछाडि तपाईँहरू ज्यान जोगाउनको लागि कुन ठाउँमा चाहिँ पुग्नुभयो सर? कसरी चाहिँ त्यहाँ त्यत्रो विद्यार्थी थिए, कसरी चाहिँ तपाईँले अगाडि बढाउनु भयो विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा पुर्याउनलाई, त्यहीँबाट कुराकानी गरौँ सर।
1: होइन, अब सुरक्षित ठाउँमा त अब मैले धेरैचोटि भनिसकेँ, अब दुई तिनवटा इन्फर्मेसन एकैचोटि आइसके पछाडि, होइन, अब त्यो चाहिँ माउथ टु माउथ इन्फर्मेसनै हो, होइन? अब फोन कलहरू पनि आए, इन्फर्मेसनहरू आइसकेपछि हामीले आउन लागेको गाडीहरूलाई ठाउँ ठाउँमै रोक्यौँ। अब विद्यार्थीहरूलाई चाहिँ माथितिर अथवा सुरक्षित ठाउँमा र अझ घरै भन्यौँ, अब किन चाहिँ ऊ गर्नु, हामीले घरै जाऊ भाग अथवा यहाँ जोगिनुपर्छ भन्यौँ। हाम्रो सेक्युरिटीहरूले सिटी बजाउनु थाल्नुभयो, पालेहरूले घन्टी बजाउन थाल्नुभयो। त्यो अब अरू शिक्षक साथीहरू पनि हुनुहुन्थ्यो मसँग, उहाँ शिक्षक साथीहरूले पनि कक्षा कोठाहरू खाली गर्न थाल्नुभयो। जो ब्याग लिएर आउन लागेको बच्चाहरूलाई ब्याग चाहिँ छोडिदेऊ बरू तिमीहरू भाग भन्न थाल्नुभयो। हाम्रो प्राइमेरी इन्चार्जले चाहिँ उहाँ प्राइमेरीको गेटमा बसेर आइरहेको बच्चाहरू फर्काउनु भयो। त्यसो गरेर हामीले बच्चाहरूलाई पठायौँ, माथि पठायौँ, घर पठायौँ जोगाउनको लागि। म मात्र होइन, म त आज त्यहाँको लिडर हुँ, त्यो कारणले मेरो लिडरसिपमा रहेका साथीहरूले मलाई नछोडिकन ती सबै कामहरू गर्नुभयो। र त्यही संजोगमा एउटा बस, हाम्रो फुल लोडेड स्टुडेन्ट लोडेड बस स्कुलभित्र छिरा थियो, त्यो बसलाई पनि मैले बस ड्राइभरलाई तिमी चाहिँ रिटर्न गरिहाल है, त्यहाँ बस्नु हुँदैन, इट्स नट अ सेफ भनेर उनलाई पनि पठाएँ। उनी बस पुल क्रस गर्दाखेरि पुल लगभग उनले क्रस गरेको 30 सेकेन्ड पछाडि पुल नै गएको अवस्थामा चाहिँ उनले बसबाट विद्यार्थीहरूलाई जोगाउन सफल भएका छन्। यस्तो गरी हामी भागदौड, एकदम स्केयर्ड, एकदम प्यानिक, त्यही अवस्थामा कति विद्यार्थीहरू चाहिँ फेन्ट भएर ढलेको अवस्था छ। फेन्ट भएका विद्यार्थीलाई पनि त्यहाँ छोडेनौँ, मोटरसाइकलमा राखेर त्यहाँ लोड गरेर त्यहाँबाट चाहिँ हामीले अगाडि बढाएर अनि हामी निस्केको अवस्था छ। तर त्यसरी निस्किँदै गर्दाखेरि पनि एकजना कार्यालय सहयोगी जो विद्यालयभित्रैबाट मिसिङ हुनुभयो भन्ने लाग्छ मलाई, मभन्दा पछाडि हुनुहुन्थ्यो, सायद उहाँ कर्तव्य पालनको सिलसिलामा ढोका लाउन जानुभयो कि जस्तो लाग्छ। त्यसरी चाहिँ उहाँलाई हामीले गुमाउनु परेको छ। एकजना शिक्षक साथी उहाँ आफ्नो रुममा हुनुहुन्थ्यो, उहाँ रुमबाटै मिसिङ हुनुहुन्छ अहिलेसम्म, सन्तोष परियार सर, होइन? उहाँको फ्यामिलीहरू एकदम ट्रमामा हुनुहुन्छ, हामी पनि ट्रमामै छौँ, त्यो कुराले एकदम चाहिँ हामी दुखित छौँ, एकदम चाहिँ एकदम अहिले त्यो भन्नै सक्ने शब्दै छैन, त्यसको दुःख वर्णन गर्ने ठाउँै छैन। त्यस्तो अवस्थामा हामी भएकाहरू अति पारी भाग्न नसक्नेहरू हामीहरू डाँडातिर भाग्यौँ सर।
0: हजुर, जुन ठाउँमा तपाईँहरूको विद्यालय छ त्यो जुन बस्तीमा चाहिँ नदी पस्यो भनौँ न, अब त्रिशुलीको भनौँ न, यो भोटेकोसीको बाढी पस्यो, कस्तो छ भूगोलको हिसाबले त्यो ठाउँ चाहिँ अलिक जोखिम हो अथवा कस्तो छ स्थिति चाहिँ त्यहाँको चाहिँ सर?
1: 76 वर्षदेखि विद्यालय थियो सर, म आफू पनि पढेकै विद्यालय हो। अब नदी तटीय क्षेत्रहरू जोखिम त जोखिम नै हो, अब हामीले सुन्दै पनि आएको हो, माथि हिमताल फुट्न सक्छ, के फुट्न सक्छ, तटीय क्षेत्रमा बस्नु हुँदैन भन्ने चाहिँ। अब हाम्रो लगभग डिस्टान्सको हिसाबले अलिकति डिस्टान्स पनि थियो, त्यति हुँदा हुँदै पनि त्यो तटले हामीलाई दुःख चाहिँ दियो।
0: कति चाहिँ फरक थियो सर, कति चाहिँ मिनटको चाहिँ डिफरेन्टमा हो त्यो चाहिँ तपाईँहरू बसेको एरिया र त्यो जुन भोटेकोसीको चाहिँ जुन भनौँ न अब छालले त अब भेटे नि तपाईँहरूलाई पनि त्यहाँ, होइन?
1: एरिया त अलिक माथि त हामी सेफ एरियामा बसेका थियौँ, पछि त
0: नै स्कुल भएको एरियाको कुरा गरेको सर मैले चाहिँ, स्कुलको जुन भवन भएको
1: स्कुलको साथ त खोलाइ हो।
0: अब त्यो अहिले जुन 643 भनेपछि यो जुन आँकडा आएको छ हजुरहरूको स्कुलमा पढ्ने विद्यार्थी चाहिँ 643 नै हुनुहुन्छ,
1: 1643
0: भनेपछि उहाँहरू कुनै पनि विद्यार्थीहरू क्याजुअलिटीमा पर्नु भएन भनौँ न, अब सुरक्षित चाहिँ भनौँ न,
1: कुनै पनि भन्न भन्न सकिएन सर। त्यो विद्यालयभित्र कोही पनि हुनुहुँदैन थियो
0: हजुर सर।
1: अब उहाँ कतिपयको त घर बितेको छैन, कतिपय प्यारेन्ट्स हुनुहुन्न, प्यारेन्ट्स नभएकोले मलाई कसरी खबर गर्नुहुन्छ होइन र?
0: हो सही कुरा हो।
1: कतिपय हुनुहुन्न, जस्तै मेरो त्यहाँ म आफूलाई जानकारी भए अनुसार कक्षा एघारमा पढ्ने अनिश नेपाली भाइ चाहिँ त्यहाँ बित्नु हुनुहुन्न।
0: हजुर, अब यो जुन अहिले रेडियो सुनेर बस्नु भएको छ, धेरै नेपालीहरू विशेष गरेर हाम्रा विगर्फ गोर्खाजमा कार्यरत नेपाली दाजुभाइहरू उहाँका परिवारजन इष्ट मित्रहरूले सुनिरहनु भएको छ, अब गैर आवासीय नेपालीहरूले पनि साथ सहयोग गर्ने कुराहरू बाहिर आइरहेको छ, नेपाल सरकारले पनि त्यसको प्रयासहरू भइरहेको छ, जो विदेशमा हुनुहुन्छ होइन उहाँका आफन्तहरू पनि अवश्य पनि हुनुहुन्छ त्यो एरियामा होइन, जस्तै रसो जिल्लाबाट पनि कतिजना हाम्रा ब्रिगेडका साथीहरू हुनुहुन्छ होइन, के भन्नुहुन्छ बाहिर बस्नेहरूलाई, तपाईँहरू सुरक्षित हुनुहुन्छ? अहिले त सूचनाको हिसाबले पनि धेरै गाह्रो छ होइन,
1: हामीले पुनर्जन्म पाएका हौ
0: हजुर सर,
1: ती 1643 विद्यार्थीले पनि पुनर्जन्म पाउने मेरो विद्यालयका, मेरो विद्यालय नभएको छिमेकी विद्यालयहरूका अरू विद्यालयका विद्यार्थीहरू जो त्यहाँ बाढीमा दिवंगत हुनुभयो त्यहाँहरूको परिवारप्रति एकदम शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना पनि व्यक्त गर्न चाहन्छु म, र अब मृत आत्माप्रति चिर शान्तिको कामना पनि गर्न चाहन्छु। अब त्यस पछाडि त्यो मेरो विद्यालय मात्र होइन सबै विद्यालयहरू रिस्टाब्लिस गरेर अब एउटा उच्चतम सेफ जोनमा विद्यार्थीहरूलाई राखेर यो करिकुलममै एउटा व्यवस्थापन गरेर अब यो यस्तो खालको चाहिँ स्कुल बनाउँदाखेरि सँगै यो फ्लड आउँदैछ, यो आधा घन्टा एक घन्टा आउने वार्निङ सिस्टमहरू चाहिँ स्कुलमा सुरुदेखि नै जडान गर्ने खालको गतिविधिहरू बनाएर अब स्कुलहरू चाहिँ सुरक्षित ठाउँमा लान सकिन्छ भन्ने खालको कुरा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने लागेको छ, त्यही भन्न चाहन्छु।
0: हजुर, र यहाँको सञ्चार माध्यममा यहाँले जुन फेस गर्नुभएको छ, तपाईँलाई चाहिँ कुराहरू पनि सेयर गर्नुभएको छ, सञ्चार माध्यममा आइसकेको छ होइन, विशेष गरेर तपाईँहरूले चाहिँ भनौँ न जीवनमा आइपरेको एउटा चाहिँ कहिल्यै बिर्सन नसक्ने घटना हो होइन, जुन विद्यार्थीहरूलाई जोगाउने आफ्नो ज्यान पनि जोगाउने अवस्थामा चाहिँ तपाईँलाई आफूलाई चाहिँ बिर्सन नसक्ने क्षण चाहिँ कुन देख्नुभयो तपाईँले चाहिँ भनौँ न यो अहिलेको स्थितिमा जो रेडियो सुनेर बसिरहनु भएकालाई भन्नुपर्दाखेरि विभिन्न सूचनाहरू गइरहेका छन् होइन, तपाईँ आफ्नो अनुभवमा चाहिँ सर?
1: होइन, मेरो अनुभवमा त यो बिर्सनै सकिँदैन सर, अब यस्तो चिज त यो संसारमा कहिले हुँदै हुँदैन।
0: अब यो हजुर, अब बाहिर बस्ने नेपालीहरूलाई चाहिँ हजुर बाहिर त्यसमा के भन्नु,
1: हामीलाई सहयोग गर्नुहोस्, अब हामीलाई चाहिँ यो फेरि पुनर्स्थापित गरेर त्यो त्रिभुवन त्रिशुली मात्र नभइकन सम्पूर्ण संस्थाहरू अगाडि बढ्नुपर्छ, पुरै चाहिँ नुवाकोट जिल्ला विद्युत नगरपालिका रसुवा सबै ठाउँमा चाहिँ यो एजुकेसन इन्स्टिट्युसनहरू रिस्टाब्लिस हुनुपर्छ भन्ने कुरामा उहाँहरूले सहयोगको आह्वान गर्दै बिदा हुन्छु। धन्यवाद
0: हजुर, धेरै धन्यवाद सर यहाँलाई चाहिँ। उहाँ हुनुहुन्थ्यो त्रिभुवन माध्यमिक विद्यालयका प्रधान अध्यापक हुनुहुन्थ्यो त्रिशुलीका राजेन्द्र दवाडी। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपालको लिङ्क सुन्दै हुनुहुन्छ, म धनचन्द गुरुङको साथमा। भर्खरै सुन्नुभयो त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रधान अध्यापक राजेन्द्र दवाडीसँग गरिएको कुराकानी, र यो कुराकानी सँगसँगै भने लागौं छोटो विश्रामतर्फ।
2: अवकाश लिने बेला नजिकै आइसकेको वा टाढै रहेको भए पनि आफ्नो पेन्सन प्लान सही छ भने तसल्ली गर्नु बुद्धिमानी ठहरिन्छ। यदि तपाईँको श्रीमान फौजी सेवामा हुँदा उहाँसँगै तपाईँ पनि युके भन्दा बाहिर जानु भएको थियो र त्यति बेला आफ्नो नेसनल इन्सुरेन्स क्रेडिट तिर्न छुटाउनु भएको थियो भने तपाईँले पछि पाउने स्टेट पेन्सनमा यसको नकारात्मक असर पर्न सक्छ। तर नआतिनुहोस्, राम्रो खबर के छ भने तपाईँ नेसनल इन्सुरेन्स क्रेडिटको लागि योग्य पनि सक्नुहुन्छ। यदि यसो हो भने तपाईँको स्टेट पेन्सन सुरक्षित हुनेछ। यसबारे जान्नको लागि gov.uk मा गएर नेसनल इन्सुरेन्स फर फोर्सेस स्पाउसेस एन्ड सिभिल पार्टनर्सको खोजी गर्न सक्नुहुन्छ।

दिनेश सुब्बाका आवाजमा रहेको यो सांगीतिक कोसिली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाउँ। तपाईँ अहिले गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनचन्द गुरुङको साथमा लागौं अर्को एउटा सांगीतिक विश्रामतर्फ। र यो सांगीतिक विश्रामलाई लिएका छौं

चलचित्र आराधनाको यस गीतमा आवाज रहेको थियो स्वर्गीय लता मङ्गेशकर र किशोर कुमारको, र लेजेन्डरी गायकर हुन्। उहाँले गाएको यस्ता गीतहरू कालजयी छन्, जस्तै नेपालमा अरुणा लामा, तारा देवी, त्यस्तै नारायण गोपाल, यस्ता बच्चु कैलाश, यस्ता थुप्रै स्वर्गीय कलाकार हुनुहुन्छ, गायक गायिका हुनुहुन्छ, जसले चाहिँ सङ्गीतलाई जीवन्त दिएका छन्। र यही क्रममा हामीले आजको बसाइमा लता मङ्गेशकर र किशोर कुमारको आवाजमा रहेको यो साङ्गीतिक कोसिली सँगसँगै अब पनि लागौँ स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतमा। शब्द भने माधव प्रसाद घिमिरेको रहेको छ र यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

स्वर्गीय सम्राट नारायण गोपालको आवाजमा रहेको यो साङ्गीतिक कोसिली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। तर त्यसभन्दा अगाडि भने अर्को एउटा साङ्गीतिक कोसिली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। स्वर्गीय अरुण थापाको आवाजमा रहेको जति माया लाए पनि बोलको यो गीतबाटै कार्यक्रमलाई यही बिट मार्न चाहन्छु। नमस्कार।

0: समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFPS
1: यो BFPS गोर्खा रेडियो
0: गोर्खा रेडियो
3: फरक भएको बताउनु भएको छ. प्रतिनिधि सभामा सांसदहरूसँग प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायले समेत नभोगेको संकट नेपालले भोगिरहेको बताउनु भएको हो.
4: यो बाढी भित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पुरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्. यस सम्बन्धी काम गर्नलाई एकदमै ठुलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन. विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ. र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लगाइएन भन्ने यस्तो पनि कुरा आएको थियो. त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन.
3: प्रधानमन्त्री शाहका अनुसार सुरुङमा फँसेका श्रमिक निकाल्नका लागि साधन स्रोतको अभाव पनि छैन.
4: त्यसको एउटा सीमा छ, त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन. हामीले चिन्ता लिइरहेको विषय त्यो किन बन्यो भन्दाखेरि हामीलाई धेरै मान्छेहरूलाई चाहिँ हामी घर बस्दाखेरि अथवा वरपर विदुर समय पुगेर हेर्दा पनि त्यही ठाउँको त्यही टनेलकै मुखको अवस्था कस्तो छ थाहा हुँदैन. अनि हामी प्रायः गुगल गर्छौँ, एआईलाई सोध्छौँ, आफ्नो साथीभाइ कोही जियोलोजिस्ट हुनुहुन्छ भने उहाँहरूलाई सोध्छौँ, जियोटेकहरूलाई सोध्छौँ, विभिन्न देशमा काम गरिराख्नुभएका इन्जिनियरहरूलाई सोध्छौँ र त्यो सोधेको आधारमा बुझेको आधारमा नै हामीले प्रक्रिया दिएका छौँ. यसको लागि विभिन्न सोसल मिडिया पत्रिकामा जुन गुनासो आएको छ त्यो हामी पूर्ण रूपमा बुझ्छौँ.
3: भोटेकोसी बाढीका कारण नारायणीमा पानीको बहाव बढ्दा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्रभावित बनेका छन्। बाढीले जलचर र थलचर प्राणीको वासस्थानमा असर परेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
5: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा भन्नुहुन्छ, टापु क्षेत्रमा असर देखिएको छ.
6: पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस चाहिँ नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो. नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ. ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ.
5: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ. बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ. यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे:
7: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ. यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ.
5: यसले महामारी नफैलियोस् भन्नेमा नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो.
8: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ होइन चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ. त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ. अब सब यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ र हाम्रो निकुञ्जभित्रमा भित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ.
5: नदी तटीय क्षेत्रमा वातावरणीय असर नहोस् भन्नका लागि निकुञ्जले निगरानी बढाएको छ.
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

नमस्कार. गएको बुधबार आज ठ्याक्कै एक हप्ता भयो. रसुवा त्यसै गरी नुवाकोट धादिङ लगायतका जिल्लाहरूमा त्रिशुली नदी भोटेकोसी हुँदै त्रिशुली नदीमा जुन खालको एउटा बाढी आयो त्यसले अहिले सारा मुलुकको नै अवस्थालाई चित्रित गरेको छ. स्रोत साधन त्यसै गरी विज्ञता अनि अन्य धेरै विषयहरूमा हामी कति अगाडि छौँ या पछाडि छौँ भन्ने कुरा त्यसले एउटा उजागर पनि गरेको छ. भर्खरै मात्र प्रधानमन्त्रीले केही बेर अगाडि संसदमा भनि पनि सक्नुभयो कि जसरी यो टनेलमा फँसेका छन् मानिसहरू, त्यो टनेलबाट मान्छे निकाल्नको लागि जुन खालको एउटा विज्ञता चाहिन्छ, जुन खालको एउटा म्यान पावर चाहिन्छ, दक्ष जनशक्ति चाहिन्छ, त्यो हामीसँग मात्र होइन संसारभरि नै कहीँ पनि छैन भनेर उहाँले आफ्नो कुरा राख्नु पनि भयो होइन. त्यसको विभिन्न खालका प्रतिक्रियाहरू पनि आइरहेका छन् र अब यो बाढीले जुन खालको विपत्ति निम्त्याएको छ यसलाई केवल बाढी मात्रै भन्न पनि मिलेन. यो पानी परेर आएको बाढीभन्दा पनि हिमचट्टान खसेर आएको यो लेदोसहित माटोसहितको यो बाढीले जुन खालको एउटा विपत्ति मचायो त्यो अकल्पनीय थियो तत्कालको लागि. यो कल्पनाभन्दा बाहिरको कुरा थियो तर यसमा मानव निर्मित क्रियाकलापहरू नै मुख्य जिम्मेवार रहेको हुनाले यो तत्कालै देख्दा सुन्दा हेर्दाखेरि अकल्पनीय जस्तो लागे तापनि यसको कहीँ न कतै कारक तत्त्व मानव अथवा मानव क्रियाकलाप नै हो. चाहे त्यो जलवायु परिवर्तनको कारक तत्त्व मानव क्रियाकलाप होस्, हिमालमा किन हिउँ पग्लिरहेको छ, हिमचट्टान किन खसिरहेको छ, हिमताल किन फुट्ने सम्भावनामा छन्, यी सबै मानव क्रियाकलापले गर्दाखेरि नै भएको हो. तसर्थ यो अकल्पनीय भनेर भनिरहँदाखेरि पनि यो एक्सपेक्टेड पनि थियो, यो कुनै न कुनै बेला हुन्थ्यो नै भन्ने खालको भनाइ विज्ञहरूबाट आइरहेको छ र अबको दिनहरूमा झन् यस्ता खालका सम्भावनाहरू हुन सक्छन्, बढेर जान सक्छन्, बढेर जान सक्ने सम्भावना छ. किनभने जलवायु परिवर्तनको जोखिममा हामी नेपाल जस्तो मुलुक हिमाली मुलुक त सदैव छ नै, तर यसमा हाम्रो भूमिका भने अत्यन्तै कम छ. हाम्रै कारणले जलवायु परिवर्तनमा जलवायुमा परिवर्तन आइरहेको जुन भूमिका छ त्यो अत्यन्तै न्यून छ. विश्वका विकसित देशहरूको यसमा ठुलो हात छ. त्यसै गरी मानव क्रियाकलापले गर्दाखेरि जसरी तापक्रम वृद्धि भइरहेको छ यसले हामी जस्तै हिमाली मुलुकमा यसरी हिमचट्टान हिमनदी त्यसै गरी हिमतालहरू फुटे पछाडि एउटा जुन कल्पनाभन्दा बाहिरको क्षति हुनसक्ने सम्भावना छ. अब यसलाई अब हल्का रूपमा लिन नहुने अवस्था बनिसकेको छ किनभने हिमाली मुलुक भएको हुनाले हामी कहाँ हाम्रो क्षेत्रमा यस्ता हिमतालहरू हिमनदीहरू यस्ता हिउँका विशाल पहि जो

जबसम्म हामी भोग्दैनौँ तबसम्म हामी चेत्दैनौँ. अब यसमा हामीले जुन कडाइका साथ अन्तर्राष्ट्रिय फोरमहरूमा विशेष गरी जलवायु परिवर्तन सम्बन्धी यस्ता फोरमहरूमा समिटहरूमा आवाज उठाउनु पर्थ्यो त्यो हामीले तदारुकताका साथ उठाउन नसकेको नै हो. गएको वर्ष मात्रै ब्राजिलमा भएको थियो, ब्राजिलको वेलेममा यो परिवर्तन जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम भएको थियो, जहाँ नेपालबाट जानुभयो उहाँले प्रश्नसँग कुरा उठाउन सक्नु भएन नेपालबाट जाने प्रतिनिधिले. त्योभन्दा अघिल्लो वर्ष अजरबैजानको बाकुमा भएको थियो, त्यहाँ पनि हाम्रो मुद्दाहरू प्रश्न उठाउन सकेनौँ. त्योभन्दा अगाडि संयुक्त अरब इमिरेट्सको दुबईमा भएको थियो, त्यहाँ पनि हामीले आफ्नो कुराकानी राख्न सकेनौँ. किनभने हामी सबैभन्दा त्यसका पीडित पक्ष हौँ, साक्षी हौँ, जसरी हामीले भोग्नु पर्यो तर त्यसको कारक तत्त्व हामी हाम्रो त्यसको जो परिणाम आउनुमा हाम्रो भूमिका चाहिँ धेरै कम छ. त्यसैले गर्दा हामीले त क्षतिपूर्ति पाउनुपर्ने हो. क्षतिपूर्ति मिलियन्स डलरमा पाइन्छ भनेर हामीले बारम्बार कार्यक्रममा भन्छौँ, तर त्यो पनि हामीले क्लेम गर्न सकिरहेका छैनौँ. तसर्थ अब यो विपत्तिको भागीदार हामी मात्रै हुने, अब आउँदो वर्षहरूमा अझै कति हुन जान्छ या हुँदैन या हुनबाट रोक्न के गर्न सकिन्छ भन्नेतर्फ सोच्न एकदमै ढिला पनि भइसकेको छ, होइन? र यो जुन खालको एउटा विपत्ति सिर्जना भयो यसले सारा क्षेत्रमा असर पारेको छ नै. अब अहिले विद्यालयका विश्वविद्यालयका कलेजका परीक्षाहरू रोकिए, हजारौँ विद्यार्थीहरूको भविष्यमा के हुने हो, भविष्य के हुने हो त भन्ने प्रश्न चिन्ह खडा भएको छ. र अहिले रसुवाको भोटेकोसी सहित चाहिँ अब रसुवा, नुवाकोट र धादिङमा बाढीबाट प्रभावित विद्यार्थीको सङ्ख्या कुरा गर्ने हो भने हजारौँकोमा छ. अब यसमा विभिन्न खालका तथ्याङ्कहरू आइरहेका छन्. अब सरकारी तथ्याङ्कले भन्दाखेरि झन्डै 7,000 विद्यार्थीहरू अथवा 6,500 बढी विद्यार्थीको पढाइ प्रभावित भएको प्रारम्भिक विवरणहरू आएका छन्. तर अब बालबालिकाको हितमा काम गरिरहेको युनिसेफको कुरा गर्ने हो भने यो 17,000 बढी प्रभावित भएको तथ्याङ्कहरू आएका छन्. यद्यपि अब शिक्षा तथा खेलकुद मन्त्रालयले त्यसै युनिसेफ आफैले पनि आफ्नो तथ्याङ्क प्रारम्भिक भएकोले यसमा थपघट हुन सक्ने उल्लेख पनि गरेको छ. र बाढीबाट पीडित भएको एक हप्ता भइसक्यो, विद्यालय, शिक्षक र विद्यार्थीको क्षतिको एकीकृत तथ्याङ्क सङ्कलन हुन सकेको छैन. त्यसले गर्दाखेरि प्रभावित बालबालिकाहरूको वास्तविक सङ्ख्या कति हो भने नै स्पष्ट हुन सकेको छैन. विद्यालय भवनको क्षति कति भयो, विद्यार्थी प्रभावित भएको सङ्ख्या कति हो, यो चाहिँ अब विवरणमा मात्र होइन कि पूर्ण रूपमा ध्वस्त भएका विद्यालयको सङ्ख्यामा समेत सरकारी र बालबालिकाको हितमा काम गरिरहेका विभिन्न संस्थाहरूको तथ्याङ्क भिन्न रहेको छ. अब शिक्षा तथा खेलकुद मन्त्रालयका पदाधिकारीको कुरालाई मान्ने हो भने रसुवा, नुवाकोट र धादिङमा मात्रै गरेर 6,550 बढी विद्यार्थीको पढाइ प्रभावित भएको प्रारम्भिक अनुमान छ. त्यसै गरी रसुवाका चारवटा विद्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र 3 आंशिक क्षति पुगेको छ र ती विद्यालयहरूमा 1,350 बढी विद्यार्थी चाहिँ अध्ययन गरिरहेका थिए. अब नुवाकोटलाई हेर्ने हो भने 3 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने त्यति नै सङ्ख्यामा आंशिक क्षति पनि पुगेको छ. र प्रभावित विद्यालयमा नुवाकोटको कुरा गर्ने हो भने झन्डै 3,000 विद्यार्थी अध्ययन गरिरहेका थिए. धादिङमा कुरा गर्ने भने एउटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएको छ, झन्डै 10,000 बढी विद्यालयमा क्षति पुगेको छ र यी टोटल 8 विद्यालयमा 2,000 बढी विद्यार्थी अध्ययनरत थिए. र मन्त्रालयको प्रारम्भिक विवरण हेर्ने हो भने शिक्षा मन्त्रालयको 3 जिल्लाका 8 विद्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका छन्. तर अब युनिसेफको तथ्याङ्कलाई हेर्ने हो भने 18 विद्यालय पूर्ण रूपमा ध्वस्त भएको जानकारी आएको छ र थप 20 विद्यालयमा क्षति पुगेको जानकारी पनि दिएको छ. र विद्यार्थी नै प्रभावित भएको तथ्याङ्कमा पनि ठुलो एउटा डिफ्रेन्सेस छ. हामीले अघि भन्यौँ 17,000 बढी बालबालिका प्रभावित भएका छन् युनिसेफको तथ्याङ्क आधार मान्ने हो भने र 6,500 सरकारी तथ्याङ्क रहेको छ. र युनिसेफको भनाइलाई तथ्याङ्कलाई आधार मान्ने हो भने अनुमानित 10,000 जो विद्यार्थीहरू चाहिँ विद्यालय जानु उमेरका छन् र त्यसकारणले गर्दा बालबालिकालाई शिक्षा निरन्तरता दिनको लागि चाहिँ होइन उनीहरूको शिक्षा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनको लागि तत्काल सहयोग आवश्यक रहेको समेत युनिसेफले जानकारी दिएको छ. हो त्यति मात्र होइन, विभिन्न बच्चाहरूले यो छोटो समयमा तुरुन्तको तुरुन्त आँखा अगाडि नै विभिन्न खालका यस्ता भयावह दृश्य देखेको हुनाले उनीहरूको मानसिक अवस्था कस्तो छ भन्नेतर्फ पनि सोच्न जरुरी भएको बालबालिकाको हितमा काम गरिरहेका सङ्घ संस्थाले दिएका छन् जानकारी. अनि त्यसै गरी अहिले अब बाढीबाट त बचे कतिपय विद्यार्थीहरू, उनीहरूमा रोग, कुपोषण, शोषणको जोखिम,

0: शिक्षाको जोखिम रहेको समेत ती संस्थाहरूको भनाइरहेको छ, जसले गर्दाखेरि अहिले अस्थायी सिकाइ केन्द्र खोलेर होस्, शैक्षिक सामग्री वा बालबालिका र शिक्षक दुवैको लागि चाहिँ मनोसामाजिक सहयोग रहेको आवश्यक रहेको समेत युनिसेफले जानकारी दिएको छ। अब कति बच्चाहरूको प्यारेन्ट्सहरू गुमेका छन्, कति बच्चा र आमा बुवा विहीन भएका छन्, होइन परिवार सदस्य परिवारको सदस्य गुमाएका छन् वा सम्पर्कविहीन भएका छन्, कतिपयको त विद्यालयसँगै घर पनि बगेको छ। अब यस्तो अवस्थामा बालबालिकालाई तत्काल कक्षा कोठामा फर्काउने अवस्था पनि छैन। मेन त उनीहरूको मनोसामाजिक अवस्था सुधार्नुपर्ने स्वयं शिक्षा मन्त्रालयका पदाधिकारीहरू समेत बताउँछन्। अब यो बाढीमा परेर झन्डै 150 बढी शिक्षकहरू समेत हराइरहेको र सबको कुरा गर्ने हो भने 200 बढी विद्यार्थी सम्पर्कविहीन भएको सूचनाहरू आएका छन् र बाढीबाट मृत्यु भएका 987 चाहिँ बाल झन् 1987 होइन, यो त पुरानो तथ्याङ्क हो, 1000 बढीको जो तथ्याङ्क आइसकेको छ विपत् जो बेपत्ता भएका त्यति नै छन्। त्यसमध्ये बालबालिका कति छन् त त्यो हराउनेमा कति छन् मर्नेमा कति छन् भन्नेको विवरण पनि अझै यकिन हुन सकेको छैन र प्रभावित क्षेत्रमा थुप्रै विद्यालयहरू अहिले पनि नदी किनारमा रहेको हुनाले त्यस्ता विद्यालय अझै जोखिममा रहेको समेत बताइएको छ। यसले गर्दाखेरि चाहिँ बालबालिकाहरूलाई सुरक्षित रूपमा पढ्ने खेल्ने र सामान्य अवस्थामा फर्कने एउटा इन्भाइरोमेन्ट समेत गुमेको युनिसेफको भनाइरहेको छ। यो एकदमै डरलाग्दो तथ्याङ्क तथ्य हो। अब यसबाट निस्किनको लागि कस्ता खालको कार्यक्रमहरूको खाँचो छ त्यसमा पनि सोच्न जरुरी छ। अब अहिलेसम्म उद्धारको कामै चलिरहेको छ, सरकारले उद्धार गर्न नसकिकन अब स्थानीय तहको समेत सहयोग मागेको अवस्था छ। हिजोको दिनमा एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने उद्धार गर्नको लागि कसैको सहयोग नचाहिने भने तापनि अब सरकार बिस्तारै यसमा गल्दै गइरहेको पनि भान हुन्छ। तसर्थ अहिले अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको, त्यसै गरी स्थानीय तहले समेत यसमा सहयोग गर्नुपर्ने आवाज सरकार स्वयंबाटै आउन थालेको छ, होइन सरकार स्वयंले भन्न थालेको छ। प्रधानमन्त्रीले भनिहाल्नुभयो यो विज्ञता त कोहीसँग पनि छैन भनेर भन्नुभयो, होइन छैन भन्ने कुरा त अब त्यो गर्दाखेरि थाहा हुन्थ्यो नै है। अहिले विभिन्न विदेशका जो त्यस्ता एक्सपर्टहरूले विभिन्न अन्तर्राष्ट्रिय देशहरूले चाहिँ अब यो सहयोगको लागि सरकारसँग अनुमति मागेका थिए तर सरकारले 4-5 त्यो अनुमति नै दिएन, तसर्थ ती विज्ञहरू आउनै पाएनन्। अब अहिले धेरै ढिला पनि भइसकेको छ, टनेलभित्र फँसेका त्यसै गरी विभिन्न यो घरहरूमा बाढी पहिरोले थुनिएर फँसेका मानिसहरूको लगभग अब बाँच्ने आशा चाहिँ क्षीण हुँदै गएको छ। विशेष गरेर सुरुङको हामीले धेरै चर्चा गरेको पाइरहेका छौँ र अहिले राहत सामग्री र उद्धारको काम जति सक्दो धेरै चाहिँ नुवाकोट जिल्लामा केन्द्रित रहेको, रसुवातर्फ चाहिँ त्यो पर्याप्त मात्रा नभएको भन्ने गुनासो पनि आइरहेका छन्। यद्यपि त्यतातर्फ पनि अगाडि बढेको छ यो उद्धारको कामहरू। अहिले चाहिँ अब विशेष गरी हामीले अब आज प्रोग्राम को फर्मेट अनुसार कुरा गर्ने हो भने चाहिँ हामीले यसले शैक्षिक क्षेत्रमा पारेको असरकै कुरा हामी धेरै चर्चा गर्छौँ, होइन अघि हामीले भनिहाल्यौँ रसुवा नुवाकोट र धादिङ्गा गरेर चाहिँ लगभग 2 बढी विद्यालयमा क्षति पुगेको छ। अब यो सरकारी तथ्याङ्क हो, फेरि 6,500 विद्यालयमा विद्यार्थीहरू चाहिँ विद्यालयमा पढ्ने विद्यार्थीहरू प्रभावित भएका छन्। अब विभिन्न सङ्घ संस्थाको तथ्याङ्क अलग अलग आएको हुनाले अबको केही समयमा एक्चुअल चाहिँ नम्बर कति हो भन्ने पनि थाहा हुन सक्छ, किनभने एउटा संस्थाले अर्कै भनिरहेको छ, सरकारी निकायले अर्कै भनिरहेको छ, तर जसले जे भने तापनि अहिले बालबालिकाहरू धेरै प्रभावित भएका छन्। अहिले शिक्षक समेतलाई मनोसामाजिक असरहरू परेको देखिन्छ, उनीहरूलाई पनि परामर्शको खाँचो छ र कैयौँ विद्यार्थीले अब अभिभावक स्कुल गुमाएका छन्, आफन्त गुमाएका हुनाले उनीहरू मानसिक हिसाबले एकदमै ग्रसित अवस्थामा छन् र आफै पनि कति धेरै विद्यार्थीहरू हराएको कुरा त तपाईँ हामीले थाहा नै पाएका पनि छौँ। तसर्थ अब यसमा आर्थिक सहयोग पुनर्स्थापनाको कुराहरू अनि त्यसै गरी अब राहत सामग्रीका कुराहरू सहयोगको कुरा त छँदैछन्, तर बच्चाहरूमा जुन परेको एउटा मानसिक असर छ यो लामो समयसम्म मृत्यु पर्यन्त अथवा जीवनको अन्तिम घडीसम्म पनि रहने हुनाले त्यस्ता खालको समस्याबाट उनीहरूलाई बाहिर निकाल्न अत्यन्तै जरुरी पनि छन्। साना बच्चाहरूदेखि लिएर टिनएजरसम्मका बच्चाहरू भाइ बहिनीहरू विद्यार्थीहरू प्रभावित भएका छन्। कतिले अब आमा बुवा गुमाएका छन्, कतिले अब घर गुमाएका छन्। यसले जुन खालको एउटा असर परेको छ त्यो हामीले गर्ने कल्पनाभन्दा बाहिरको कुरा छ। यो जति हामी एउटा यो कोठाभित्र बसेर बोल्छौँ, सामाजिक सञ्जाल हेरेर हामी अज्युम गर्छौँ, त्योभन्दा कैयौँ गुणा कैयौँ गुणा पीडा र अप्ठ्यारो अवस्था चाहिँ प्रभावित क्षेत्रमा छ। रसुवा नुवाकोट जस्ता क्षेत्रहरूमा हिजोका बजारहरू, बच्चाहरू खेल्ने, त्यसै गरी पढ्ने विद्यालयहरू, घरहरू बगेका छन्। आँखा अगाडि साथीभाइहरूको जीवन समाप्त भएको छ। त्यसले पार्ने असर भनेको कल्पनाभन्दा बाहिरको हुन्छ। तसर्थ यो तत्कालै यतातर्फ पनि सोचियोस्। अब अस्थायी सिकाइ केन्द्रको स्थापना गरेर हुन्छ कि के हुन्छ, विद्यार्थीलाई शैक्षिक कार्यक्रमहरू उपलब्ध गराइयोस्, त्यसै गरी मनोसामाजिक परामर्शहरूको पनि आवश्यकता भएको हुनाले त्यस्ता स्रोतहरूको पनि खोजी गरियोस्। कहाँबाट यो गर्न सकिन्छ, बच्चा शिक्षक सबैलाई, विशेष गरी त बच्चाहरू नै होइन, त्यतातर्फ पनि सोचियोस्। सायद सम्बन्धित निकायले सोच्छ पनि होला भन्ने लाग्दछ। अब यसमा आफन्तहरू हुनुहुन्छ भने बच्चाहरूले पनि, बच्चाहरूलाई आफन्तहरूले नै सहयोग गर्न सकिन्छ। जसको प्यारेन्ट्सहरू गुमे तापनि अथवा या कुनै एउटा मानसिक पीडामा भए तापनि आफ्नो प्यारेन्ट्सहरूले पनि या वरिपरिका चाहिँ अब आफन्त साथीभाइहरूले पनि यो कुरामा चाहिँ सहयोग गर्न सकिन्छ। अब त्यो अवस्थामा आफै नै पीडामा परेको अवस्थामा अन्यलाई कसरी सहयोग गर्ने भन्ने सवाल पनि हुनसक्छ। तर यो बेला चाहिँ एकअर्कासँग हातेमालो गरेर उठ्ने समय हो। पीडामा बस्ने समयभन्दा पनि भन्न सजिलो छ उठ्नपर्छ भनेर, तर बहुत गाह्रो छ। तर समयक्रमसँगै बिस्तारै बिस्तारै स्मृतिबाट, दिमागबाट, मानसपटलबाट ती खराब दृश्यहरू, खराब सोचहरू आउट हुँदै जान्छन्। यो तपाईँले कुनै बेला भोग्नु भएको छ यस्तो विषयहरू, कहिले मैले भोगेको होला, कहिले अरूले भोगेको होलान्, तसर्थ समयक्रमसँग यो बिस्तारै बिस्तार ठिक त हुन्छ, तर तत्कालको लागि चाहिँ गलत खालका क्रियाकलापहरूतर्फ जानबाट बस्न अथवा चाहिँ गलत खालका निर्णय लिनबाट बस्नको लागि पनि सामाजिक, जो मनोसामाजिक परामर्शको अत्यन्तै खाँचो देखिन्छ। ओके, अब कसरी अगाडि बढ्छ यो शिक्षा क्षेत्रमा परेको असर बाढीले प्रभावित, विशेष गरी रसुवा, नुवाकोट र धादिङका जिल्लाहरूमा? त्यतातर्फ सरकारले खास ठोस योजना सिर्जना गर्न पनि सकेको छैन, किनभने बनाउन सकेको छैन योजना, किनभने अहिले अब उद्धारको काम नै तीव्र रूपमा चलिरहेको हुनाले पहिलो कुरा ज्यान बचाउनु नै हो। कतै जीवित भेटिने आशा कायम रहेसम्म जीवित बचाउने नै पहिलो प्राथमिकता भएको हुनाले अब यो विषय जुन अघि हामीले चर्चा गरेको विषयमा पनि विस्तारै सम्बन्धित सङ्घ संस्था निकाय सरकारी निकायहरूले सायद अब आफ्नो कार्यक्रमहरू अगाडि बढाउनेछन् भन्ने विश्वास लिन सकिन्छ। ओके, अब यो बाढी प्रभावितबाट भएको जुन क्षति चारैतर्फ भएको छ, जुनसुकै क्षेत्रमा पनि, शैक्षिक क्षेत्रमा के कस्ता असर परेका छन् भन्ने बारेमा हामीले छोटोमा चर्चा गऱ्यौँ। यो चर्चा पर्याप्त छैन, तर एउटा जानकारी हो, कार्यक्रममा गरिएको चर्चा हो। अहिलेलाई हामी ब्रेकतर्फ जान्छौँ, ब्रेक पछाडि फेरि आउनेछौँ। BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

हामीले कार्यक्रममा अघि चर्चा गर्यौँ, बाढीले जति पनि ठाउँमा प्रभावित गरेको छ विभिन्न जिल्लाहरूमा, विशेष गरी नुवाकोट, धादिङ र रसुवा जस्ता जिल्लाहरूमा विभिन्न ठाउँहरूमा जुन प्रभाव परेको छ, त्यहाँका विद्यालयहरूमा परेको असरको तथ्याङ्क अलग अलग संस्थाको अलग अलग रहेको बारेमा हामीले चर्चा गर्यौँ। र खास गरी अहिले सबैभन्दा धेरै भनेको सामुदायिक विद्यालयमा परेको छ, जसमध्ये 9 सामुदायिक विद्यालयहरूमा क्षति पुगेको जानकारीहरू छन्। 7 निजी र 1 धार्मिक विद्यालय रहेका छन् र तीमध्ये पनि 9 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त, जसमध्ये 6 सामुदायिक विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। 2 संस्थागत विद्यालय क्षतिग्रस्त भएका छन् र 1 धार्मिक स्कुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् र 8 विद्यालयहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन्, जसमध्ये 3 सामुदायिक र 5 संस्थागत तथा निजी विद्यालयहरू रहेका छन्। अब अहिले रसुवा नुवाकोटका 8 सामुदायिक विद्यालयलाई अहिले जो 1200 बढी जो विस्थापितका लागि चाहिँ अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गरिएको छ। बाढीबाट प्रभावित भएका मानिसहरू त्यहाँ बसिरहेका छन्, तसर्थ 1300 विद्यार्थीको झन्डै पढाइ अवरुद्ध पनि भएको छ। केही विद्यालयमा चाहिँ भौतिक क्षति नभए पनि मानवीय क्षति र अन्य असर परेको विभिन्न प्रतिवेदनहरूले देखाएका छन्, जसमध्ये विभिन्न 1 विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थी गरेर झन्डै 267 बेपत्ता भएको अथवा मृत भएको अभिलेखहरू पनि आएका छन्। अनि 18 चाहिँ अब यो शिक्षक र 17 विद्यार्थी बाढीमा बगेको र 249 विद्यार्थी र शिक्षक गरेर बेपत्ता रहेको समेत जानकारीहरू आएका छन्, अथवा यो सङ्ख्या चाहिँ बढ्न सक्ने पनि जानकारीहरू आएका छन्। सबैभन्दा बढी घटना रसुवा जिल्लामा दर्ता भएका छन्, जसमध्ये उत्तर गया र गोसाइँकुण्डा गाउँपालिकाका विद्यालयबाट 100 घटनाहरू रिपोर्ट भएका छन्। सञ्चार माध्यममा आएका र अन्य स्रोतहरूलाई आधार मान्ने हो भने अझ यो बढ्ने सम्भावना चाहिँ रहेको छ। 350 बालबालिका, 50 बढी अभिभावक बालबालिकाका बेपत्ता हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन, तर यो सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। र विद्यार्थीहरू शिक्षकभन्दा धेरै प्रभावित भएको यसपटकको तथ्याङ्कले देखाउँछ। र आंशिक रूपमा क्षति पुगेको वा क्षति नभएका विद्यालयहरूमा पनि अब बाढी प्रभावित जनताहरू बसिरहेको हुनाले त्यहाँ पढ्ने विद्यार्थीको पढाइ पनि पूर्ण रूपमा प्रभावित भएको छ। त्यसैले गर्दा बाढीले प्रभावित क्षेत्रका विद्यालयहरू अब अनिश्चित समयको लागि बन्द पनि भएका छन्। भोटेकोसी हुँदै त्रिशुली नदीमा जुन बाढी आयो, यसले नुवाकोटका विद्यालयहरू अनिश्चित समयको लागि बन्द गरिएका छन्। बिदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ। बेलकोटगढी र तारकेश्वरले भने प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जानकारी पनि दिएको छ, किनभने अब कतिपय विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका छन्। विद्यालयको संरचना, सडक र पुलमा क्षति पुगेको छ, आवत जावत गर्नै कठिन रहेको हुनाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको बिदुर नगरपालिकाले जानकारी दिएको छ। दैनिक रूपमा जनजीवन सहज केही भए पछाडि वा नदी वारपार गर्न सक्ने भए पछाडि मात्रै विद्यालय सञ्चालन हुने समेत बिदुर नगरपालिकाले जानकारी दिएको छ। अब बिदुर नगरपालिकाका शिक्षा शाखा नवराज सापकोटा उहाँले अस्ति नै केही समयहरू भन्नुभएको कुरालाई आधार मान्ने हो भने चाहिँ अब बाढी आउँदैछ भन्ने सूचना प्राप्त भएको थियो, तर प्रभाव यस्तै अकल्पनीय होला भन्ने अनुमान नहुँदाखेरि क्षतिको आकार ठुलो भएको समेत जानकारी दिइएको छ। यद्यपि कतिपय विद्यालयले भने उच्च सतर्कता अप्नाएसँगै ठुलो मात्रामा विद्यार्थीहरूको दुर्घटना हुनबाट जोगिएको पनि छ, यो हामीले देखेका पनि छौँ। होइन, अहिलेको अवस्था र जनजीवन असामान्य भएको छ र केही समय पछाडि चाहिँ वैकल्पिक माध्यमबाट अध्ययन गराउने योजनामा रहेको समेत बिदुर नगरपालिकाले जानकारी दिएको छ। र बिदुर नगरभित्र मात्रै 83 विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। 7 विद्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र ती सबै क्षतिग्रस्त नभएका विद्यालयमा पनि अब विभिन्न कारणले गर्दाखेरि पढाइ पूर्ण रूपमा प्रभावित भएको जानकारीहरू आएका छन्। र रसुवामा पनि त्यही अवस्था छ, धादिङका कतिपय ठाउँहरूमा त्यस्तो खालको अवस्था छ। सबैभन्दा बढी क्षति भनेको विद्यालयतर्फ हेर्ने हो भने यो नुवाकोटमा पुगेको देखिन्छ, त्यसै गरी त्यस पछाडि रसुवा अनि अन्य ठाउँहरूमा बिस्तारै क्रमैसँग कम क्षति भएको मानिन्छ। सबैभन्दा बढी क्षति चाहिँ नुवाकोट जिल्लाभित्रका स्कुलहरूमा
पुगेको छ र अघि हामीले भने जस्तै जुन जुन ठाउँहरूमा विद्यालय क्षतिग्रस्त कम छन् त्यस्ता ठाउँहरूमा पनि बाढी प्रभावितलाई आश्रयस्थलको रूपमा राखिएको हुनाले त्यहाँ पनि पढाइ पूर्ण रूपमा प्रभावित भएको छ। यो खालको अप्ठ्यारो अवस्थाबाट कहिले निस्कने हो त्यो त समय लाग्छ बिस्तारै होइन, किनभने अहिले केवल ती जिल्लाका मात्र होइन कि अब अहिले थुप्रै अन्य एक्जामहरू पनि प्रभावित भएका छन्, धेरै एक्जामहरू रोकिएका छन्, परीक्षाहरू रोकिएका छन्, सरकारले नै यो खालको निर्देशन दिइसकेको छ। प्राकृतिक विपदका कारण अहिले अब आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै भदौ 13 गतेदेखि सञ्चालन हुने भनिएको सबै विश्वविद्यालयको परीक्षा नै स्थगित गरिसकिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यो खालको निर्देशन दिएसँगै परीक्षा स्थगित भएको हो। भदौ 13 गतेबाट सञ्चालन हुने भनिएको परीक्षा स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तसर्थ स्थगित परीक्षाको संशोधित तालिका चाहिँ उपयुक्त समयमा सार्वजनिक गर्नको लागि पनि युनिभर्सिटीहरूलाई निर्देशन दिएको छ र निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ। योभन्दा अगाडि जति पनि परीक्षाहरू भए त्यसमा विशेष गरी 12 गते विभिन्न कारणले गर्दाखेरि सहभागी हुन नसकेका परीक्षार्थीले पुनः परीक्षा दिन पाउने भएका छन्। त्यसै गरी अत्यावश्यक बाहेकका भेला गोष्ठी सेमिनार सभा तथा अन्य सामूहिक कार्यक्रम समेत स्थगित गर्न विश्वविद्यालयहरूलाई मन्त्री सस्मित पोखरेलले अनुरोध पनि गरिसकेका छन् र विपदबाट प्रभावित विद्यार्थी र अभिभावकसँग विश्वविद्यालय त्यसै गरी सम्बन्धित शैक्षिक संस्था मार्फत चाहिँ निरन्तर सम्पर्क र समन्वय गर्नको लागि आवश्यक सहयोग गर्न पनि निर्देशन दिएको छ र वर्तमान अवस्थामा यो खालको एउटा जुन खालको परिस्थिति निर्माण भएको छ यसलाई केन्द्रमा राख्दै मन्त्रालयले जारी गरेका यी निर्देशनहरूलाई तत्काल कार्यान्वयन गर्नको लागि अनि आवश्यक निर्णय लिनको लागि पनि मन्त्री शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका पदाधिकारीहरूलाई आग्रह गरिसकेको अवस्था छ। अब यो एउटा बाढी एक ठाउँमा आएको बाढीले केवल ती जिल्लाहरूमा मात्रै असर पर्ने होइन कि सारा क्षेत्रमा असर परेको छ, शिक्षा क्षेत्रमा पनि यो खालको असर परेको छन्, सम्पूर्ण परीक्षा रोकिएका छन्, विश्वविद्यालयका सम्बन्धित ठाउँका विद्यालयहरू बन्द भएका छन्, पढाइ रोकिएको छ। अब यस्तो खालको अवस्था सिर्जना हुन्छ एउटा प्राकृतिक विपत्तिले, हामीले एक ठाउँको घटना भनेर सोच्छौँ तर यसले सारा सिस्टम एउटा सारा सञ्जालमा नै असर पारिरहेको हुन्छ जसरी अहिले असर पारिरहेको छ। ओके, अब यो चर्चा पछाडि हामी एकपल्ट फेरि ब्रेकतर्फ जान्छौँ, ब्रेक पछाडि त आउने नै छौँ।

0: यसपटकको साथी हो अन्तर्राष्ट्रिय साक्षरता दिवस अब चाँडै आउँदैछ। भदौ 23 गते आउँदो मङ्गलबार पर्छ र यसपटकको अन्तर्राष्ट्रिय साक्षरता दिवस शिक्षा विभागले भव्य रूपमा मनाउने निर्णय गरेको छ। शिक्षा विभागको अनौपचारिक तथा आजीवन शिक्षा शाखाले सबै शिक्षा विकास तथा समन्वय एकाइ स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई पत्रचार गरिसकेको छ र विशेष कार्यक्रमसहित यो दिवस मनाउन अनुरोध पनि गरेको छ। र यस वर्षको साक्षरता दिवस को आदर्श वाक्य भनेको चाहिँ मानव पृथ्वी र समृद्धिका लागि साक्षरता, लिटरेसी फर पिपुल द प्लानेट एन्ड प्रोस्पेरिटी रहेको छ यसपालिको नारा। र शिक्षा विभागको अनुसार दिगो विकास, सामाजिक न्याय र वातावरण संरक्षणमा साक्षरताको भूमिकालाई विशेष जोड दिँदै यो नारा पनि तय गरिएको। अब हरेक वर्ष जस्तो आउने यो साक्षरता दिवस त मनाइन्छ, तर नेपालमा साक्षर मानिस कति छन् त भन्नेतर्फ पनि यसो केलाउँदाखेरि अहिले राष्ट्रिय जनगणना 78 तथ्याङ्कलाई आधार मान्ने हो भने साक्षरता प्रतिशत 76.2% रहेको छ साक्षरता दर, र पुरुष र महिला गरेर यसमा फेरि फरक छ। पुरुषमा साक्षरता दर 83.6% रहेको छ, महिलाको 69.4%। अब यसमा निकै नै फरक भयो, 10%भन्दा बढीको फरक भयो, झन्डै 15%। र सहर र गाउँमा भने अलिअलि फरक छ, त्यस्तो धेरै छैन। सहरी क्षेत्रको साक्षरता दर 78.5% रहेको छ र गाउँपालिका क्षेत्रको साक्षरता दर 74.1% रहेको छ। 2078 सालको विवरण अनुसार नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई पूर्ण साक्षर घोषणा गर्ने क्रम चाहिँ जारी रहेको छ। यो जारी त अहिलेदेखि होइन, 65 सालदेखि नै भएको हो। नेपालको साक्षरता दर भनेको 100% पुर्याउने र निरक्षरता उन्मूलन गर्ने घोषणा नेपाल सरकारले हरेक पल्ट दावी गर्दै आइरहेको छ। यो घोषणा विभिन्न राजनीतिक नेतृत्वले गर्दै आइरहेको छ। विशेष गरी आर्थिक वर्ष 65-66 हेर्ने हो भने पुष्पकमल दाहाल पहिलोपल्ट प्रधानमन्त्री भएको बेलामा यो अभियान सुरु भएको थियो, नेपालमा राष्ट्रिय साक्षरता अभियान भनेर। त्यति बेला सरकारको नीति तथा कार्यक्रममा चाहिँ बजेट मार्फत नै 2 वर्षभित्र निरक्षरता उन्मूलन गरेर 100% साक्षरता पुर्याउने लक्ष्य राखिएको थियो। 65-66 आर्थिक वर्ष बजेट मार्फत नै राष्ट्रिय साक्षरता अभियानको घोषणा भएको थियो। त्यस पछाडि पनि विभिन्न बजेट आवधिक योजनाहरू, राष्ट्रिय योजना आयोगको 16 योजना, आर्थिक वर्ष 85-86 समेत साक्षरता दरलाई 100% पुर्याउने लक्ष्य राखिँदै आएको छ। अब यसभन्दा पछाडिका वर्षहरूमा पनि, र अहिले वर्तमान अवस्था के छ भन्दाखेरि कुनै पनि देशको साक्षरता दर 95%भन्दा बढी भएमा वा त्यति भएमा त्यसलाई फुल लिटरेट कन्ट्री घोषणा गर्न सकिन्छ। र सोही अनुरूप नेपालका धेरैजसो पालिकाहरू पूर्ण रूपमा साक्षर भइसकेका छन् भने केही जिल्लाहरू अझै बाँकी छन्, तसर्थ नेपालको साक्षरता दर भनेको लगभग 76.2% अड्किएको छ। तर पटक पटक यस्ता योजनाहरू ल्याइए पनि किन साक्षरता दर 95 पुग्न सकेको छैन त? यो अभियानहरू के केवल चर्चाको लागि मात्र थिए भन्ने खालका प्रश्नहरू पनि उठिरहेका छन्। अब साक्षर भन्नुको मतलब पढ्न लेख्न जान्नु होइन, फेरि एउटा बुझाइमा कमी नहोस् गलत नहोस्, सामावश्य चिन्ने, त्यसै गरी हस्ताक्षर गर्न सक्ने, आफ्नो नाम लेख्न सक्ने जो व्यक्ति छ उसलाई साक्षर भनिन्छ। त्यसको लागि एसई पास गरेको हुनुपर्ने अथवा कक्षा 10 पढेको हुनुपर्ने त कलेज पढेको हुनुपर्ने भन्ने हुँदैन। चेकमा हस्ताक्षर गर्न सक्ने, सामावश्य मजाले चिन्न सक्ने, पढ्न सक्ने र आफ्नो हस्ताक्षर गर्न सक्ने व्यक्तिलाई साक्षर मान्ने गरिन्छ। र त्यो प्रतिशत पनि 76 रहेको छ। भनेपछि अब कलेज पढ्ने त कति होलान्, अथवा जो आधार जो माध्यमिक तहसम्मको परीक्षा दिएर पास गर्ने कति होलान्, तपाईँ आफै अनुमान गर्न सक्नुहुन्छ कति प्रतिशत होलान् नेपालमा टोटल जनसङ्ख्या कुरा गर्ने हो भने। अब यो अभियान पटक पटक चले तापनि नेपाल पूर्ण साक्षर देश बन्न सकेको छैन, अझै यसको प्रतिशत बढ्न सकेको छैन। यद्यपि सबैले यो भन्ने नै गरेका छन्, सबै राजनीतिक नेतृत्वहरूले, सबै सरकारले पनि भन्ने गरेका छन्, यो पटक पटक अभियानमा पर्ने गर्दछ, आफ्नो नीतिहरूमा पर्ने गर्दछ, तर त्यो हुन सकेको छैन। यद्यपि 65 सालभन्दा अगाडि जुन राष्ट्रिय साक्षरता अभियान सुरु जो भएको थियो 65 सालमा, त्यसभन्दा अगाडि चाहिँ नेपालको साक्षरता दर भनेको 54.1% रहेको थियो र 58 जनगणना अनुसार लगभग 54.1 थियो। पुरुष साक्षरता दर 65.5%, महिला साक्षरता दर 42.8% रहेको थियो। अझ त्योभन्दा अगाडि जाने हो भने 38 सालको कुरा गर्ने हो भने त 20% हाराहारीमा, 48 सालमा 33%, 58 सालमा 54% र 65 सालमा भने चाहिँ 65 साल पछाडि 68 सालमा भने चाहिँ त्यो 65% भएको थियो र यो 78 सालमा आउँदाखेरि त 76% भइसकेको छ। भनेपछि यसमा प्रगति चाहिँ नभएको होइन, तर 95%भन्दा माथि 100% बनाउने भनेर जुन एउटा लक्ष्य लिएको थियो त्यसमा चाहिँ हामी सफल हुन सकेका छैनौँ। तर हामीले 38 सालदेखिको यता हेर्ने हो भने 20.5%बाट साक्षरता दर बढेर 76.2% पुगेको छ। यो चाहिँ धेरै नै प्रगति भएको त मानिन्छ, तर एज अथवा ड्युरेसन पनि लामो नै भयो होइन। 38 सालदेखि अहिलेसम्म आइपुग्दाखेरि त लगभग अबको 78 सालमा त 50 वर्ष नै हुन्छ। 50 वर्षको अवधिमा झन्डै 21 झन्डै 77 पुग्न आँटेको छ। अब यो जुन पछिल्लो समयमा प्रविधिको विकास, त्यसै गरी महिला पुरुष सबैले बराबरी रूपमा शिक्षा आर्जन गर्न पाउनुपर्छ भन्ने मान्यताको विकास भएको हुनाले पनि यो दर चाहिँ बढेको हुनसक्छ, सहयोग गरेको हुनसक्छ साक्षरता दर बढ्नको लागि यस्ता खालका सोचहरूले। ओके, अब यो 60 अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्य रूपमा मनाउने निर्णय भएसँगै साक्षरता दर कसरी बढाउने भन्नेतर्फ पनि सम्बन्धित निकायहरूले पक्कै काम गरि नै रहेका छन् होला भन्ने लाग्छ होइन। र यसपटक पनि यो कार्यक्रम एउटा कार्यक्रमको रूपमा मात्रै नहोस्, आगामी दिनहरूमा यो दर कसरी बढाउन सकिन्छ भन्नेतर्फ पनि केन्द्रित होस् भन्ने शुभकामना दिँदै अब कार्यक्रममा हामी ब्रेक लिन्छौँ फेरि।
1: तिमी अनलाइनमा हो?
2: हो,
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

एकदमै कार्यक्रमको अन्तमा छौँ। बाढी पीडितका लागि शिक्षक कर्मचारीदेखि लिएर विश्वविद्यालयका कर्मचारीहरूले पनि सहयोग गर्ने घोषणा गरेका छन्। जस अन्तर्गत शिक्षक कर्मचारीहरूले 2-10 दिनसम्मको तलब सहयोग गर्ने नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले जानकारी पनि दिएको छ। हुन त निजी क्षेत्रबाट धेरै प्रधानमन्त्री दैवी प्रकोप विपद कोषमा रकमहरू जम्मा भएका छन्। केही दिन अगाडि मात्रै बसेको बैठक को कुरा गर्ने हो भने नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले तलब भत्ताबाट 2-10 दिनसम्मको तलब सहयोग गर्ने जानकारी समेत प्रदान गरेको छ। तह र श्रेणी अनुसार निजामती सेवाका कर्मचारी सरह आर्थिक सहयोग उपलब्ध गराउन आम शिक्षक कर्मचारीलाई अपिल समेत गरेको छ महासङ्घले। र यस अन्तर्गत 2-10 दिनसम्मको तलब बराबरको रकम सहयोग स्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको जानकारीहरू पाइएको छ। भदौ महिनाको तलबबाट कट्टा गर्ने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नको लागि आग्रह समेत गरिएको छ। र रकम जम्मा गरेको जानकारी शिक्षा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई गराउन समेत जानकारी दिइएको छ। त्यसै गरी त्रिभुवन विश्वविद्यालयका कर्मचारी शिक्षकहरूले पनि बाढी पीडितका लागि 10 दिनसम्मको तलब सहयोग गर्ने जानकारीहरू दिएका छन्। भदौ 12 गते बसेको त्रिवि कार्यकारी परिषदको बैठकले जुन रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीको कारण रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यो सहयोग गर्ने निर्णय पनि गरेको थियो। भदौ महिनाको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोपको लागि खोलिएको कोषमा जम्मा गरिने समेत जानकारी दिइएको छ। जस अन्तर्गत कुलपतिबाट नियुक्त पदाधिकारीको 1 महिना, प्राध्यापक प्रशासक सहप्राध्यापक र सहप्रशासक र वा सोसहरका शिक्षक कर्मचारीको 10 दिन, उपप्राध्यापक उपप्रशासक शाखा अधिकृत र प्रशिक्षकको 7 दिन, मुख्य कार्यालय सहायक र कार्यालय सहायकको 5 दिन र श्रेणीविहीन कर्मचारीको 2 दिन बराबरको सुरुको तलब स्केल कट्टा गरिने समेत जानकारी दिइएको छ। र यो रकम आर्थिक प्रशासन महाशाखा मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने व्यवस्था समेत मिलाइएको छ। ओके, यो त अब सहयोगको कुरा भयो। हरेक तहबाट सहयोग आएको छ, व्यक्तिगत तहबाट सहयोग आएको छ, निजी कम्पनीबाट सहयोग आएको छ, सरकारी कर्मचारीबाट सहयोग आएको छ। रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा उद्धार कोषमा जम्मा भएको छ, तर प्रभावकारी रूपमा काम हुन नसकेको भन्दै गुनासोहरू पनि आइरहेका छन्। अब यस्तो अवस्थामा पनि अब शिक्षा ऐनका कुराहरू पनि अगाडि बढिरहेका छन्। शिक्षा विधेयकको मस्यौदा तयारी गृह कार्य अगाडि बढेको जानकारीहरू आएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा यो विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था विषयमा छलफल सुरु भएका छन्। विद्यालय शिक्षाको सुधार व्यवस्थापन तथा पाठ्यक्रमलाई व्यवस्थित बनाउनको लागि चाहिँ आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको छ। र यस अगाडि नै यो कार्यक्रम शिक्षा मन्त्रालयले 7 प्रदेशमा गरि पनि सकेको छ र यसमा विभिन्न खालका आपत्तिहरू पनि आएका थिए। शिक्षक महासङ्घ लगायत विभिन्न सरकारवाला निकायहरूले यो जो यो कार्यक्रममा आपत्ति जनाएका थिए आफूहरूले नसमेटेको भन्दै होइन, र अहिले आएर चाहिँ अब यो शिक्षा मन्त्रालयले सुरु गरेको विद्यालय शिक्षाको सुधार व्यवस्थापन तथा पाठ्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले जुन खालको यो एउटा विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था विषयमा छलफलहरू सुरु गरेका छन्, यसबाट चाहिँ अब कम्तीमा पनि अब आउने शिक्षा ऐनहरूमा थुप्रै परिवर्तनको जरुरी रहेको र स्थानीय तहमा शिक्षालाई एकल अधिकार समेटिएको संविधानमै भन्दै कक्षा 12 सम्म कसैले पनि नजर लगाउन नहुने भन्दै यति बेला यस्ता खालका सुझावहरू पनि विभिन्न ठाउँहरूबाट आइ नै रहेका छन्। अब खास शिक्षक महासङ्घको आपत्ति पनि यसैमा हो, कक्षा 12 सम्मको अधिकार स्थानीय तहलाई दिन नहुने भन्दै बारम्बार शिक्षक महासङ्घले आन्दोलन गर्दै आइरहेको छ। र यस यो कुरा चाहिँ संविधानमै उल्लेख भएको हुनाले यसतर्फ कसैले आँखा लगाउन नहुने विज्ञहरूबाट सुझाव आएको छ। र यसै क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि सरकारवालाको अपनत्व हुने गरी शिक्षा ऐन चाँडै ल्याउने बताएका छन्। र विभिन्न छात्र सङ्गठनका प्रतिनिधिहरूसँग चाहिँ हिजो आयोजना भएको एउटा अन्तर्क्रियात्मक कार्यक्रममा
ऐन निर्माणका क्रममा चाहिँ प्राप्त सुझावहरूलाई समेटेर परिपक्व ढङ्गले अन्तिम रूप दिने जानकारी पनि दिइएको छ। निर्माणका क्रममा शिक्षा ऐन निर्माणका क्रममा जति पनि सरकारवालाहरूसँग छलफल भएको छ सबैबाट आएका राय सुझावलाई समेटेर ऐन चाँडोभन्दा चाँडो टुङ्ग्याइने र कुनै पनि ऐन तथा नीति बनाउँदाखेरि सबै स्टेक होल्डरहरूको अपनत्व हुनुपर्ने बुझाइका साथ सकेसम्म सबै सरकारवालासँग छलफल गरिएको मन्त्री सस्मित पोखरेलको भनाइ पनि रहेको छ। र शिक्षा मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूप र पछिल्लो प्राकृतिक विपत्तिको विषयमा निजी क्षेत्रका विद्यालय सञ्चालकसँग अन्तर्क्रियात्मक कार्यक्रम गरेको थियो। यो कार्यक्रममा चाहिँ प्याप्सन एन्ड प्याप्सन हिसान एपिन लगायतका निजी विद्यालयका सम्बन्धित विभिन्न सङ्घ संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको सहभागिता समेत रहेको थियो। शिक्षा ऐनको बारेमा धेरै खालका सवालहरू उठिरहेका छन्। पटक पटक अघिल्लो सरकारको पालामा पनि अहिले पनि यो अत्यन्तै जरुरी विषय भएको हुनाले पटक पटक यसमा सम्बन्धित सङ्घ संस्था निकाय सरकारवालाहरूले आवाज उठाए तापनि यसतर्फ भने ठोस प्रगति भएको देखिएको छैन। अब अहिलेको सरकार हरेक हिसाबले बलियो भएको हुनाले सम्भवतः यो सरकारले चाह्यो भने शिक्षा ऐन जारी गर्न सक्छ भन्नेतर्फ सबैको आशा छ। तर एकल हिसाबले पेलेर लैजाने नीति अङ्गीकार गरियो भने चाहिँ फेरि शिक्षा क्षेत्रमा काम गरिरहेका विभिन्न समूह सङ्घ संस्था जस्तो शिक्षकै समूह निजी विद्यालय सञ्चालकहरूकै समूह अन्य यस्ता धेरै ठुला ठुला समूह छन् जसको सहयोग बिना चाहिँ अब शिक्षा क्षेत्र शैक्षिक प्रणालीलाई अगाडि बढाउन अप्ठ्यारो पनि हुन्छ। त्यस्ता तत्त्वहरू त्यस्ता समूहहरूलाई बाइपास गरेर अगाडि बढ्न खोज्यो भने फेरि विरोधका स्वरहरू नउठ्लान् भन्न सकिन्न। यसै त भदौ महिनाबाट आन्दोलन गर्ने चेतावनी शिक्षक महासङ्घले दिइसकेको छ। अब अहिले यो खालको विपत्ति आए पछाडि यो आन्दोलनको कार्यक्रमको रूपरेखा के भयो भन्ने बारेमा त तत्काल जानकारी आएको छैन। तर बिस्तारै अब अवस्था सामान्य भयो हुँदै गइसके पछाडि र आफ्नो मागहरू यदि पुरा गर्न नसकेको अवस्थामा शिक्षक महासङ्घले फेरि आन्दोलन गर्न नसक्ला भन्न सकिन्न। ओके, अब अहिले तत्कालको अवस्था भनेको बाढी पहिरोबाट अथवा बाढीबाट पीडितहरूलाई उद्धार गर्ने नै हो। क्रमैसँग विद्यालय बालबालिकाहरूलाई पुनः पुरानै स्थानमा फर्काउने चुनौती पनि छ सरकार सामु। विद्यार्थीहरू सयौँ हराएका छन्, हजारौँ विद्यार्थी प्रभावित भएका छन्, बाँचेका विद्यार्थीहरूको कतिको अभिभावक गुमेका छन्। उनीहरूलाई सुरक्षित वातावरणमा स्वस्थ वातावरणमा समेत विद्यालयको त्यो प्राङ्गणमा फर्काउन अबको समय एकदमै चुनौतीपूर्ण छ। आशा छ यसमा सबैले हातेमालो गरेर पुरानै अवस्थामा फर्काउन प्रभावित क्षेत्रका मानिसहरूलाई सहयोग गर्नेछन् भन्ने विश्वास पनि लिन सकिन्छ। यसमा तपाईँ हाम्रो समेत साथ जरुरी छ। ओके, यति भन्दै आजको लागि अब कार्यक्रमबाट बाई बाई भन्ने टाइम भएको छ। भोलि भेट्नेछु म तपाईँसँग कार्यक्रम बायोस्कोपमा। थ्याङ्क यू सो मच हामीलाई सुनिदिनु भएकोमा। थ्याङ्क यू रविन्द्र फर टेक्निकल हेल्प। रेगुलर प्रोग्रामहरूमा भेट भइ नै हाल्नेछ। आजको लागि यो कार्यक्रमबाट महेश लिम्बुले बिदा लिन्छु। नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં પન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: परि ज्यान गुमाउनेको संख्या 1200 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको साँझ 6 बजेसम्म बाढीमा परि ज्यान गुमाउनेको संख्या 1204 पुगेको जनाएको हो। विभिन्न मानव अङ्ग सहित 1204 शव फेला परेको प्राधिकरणको भनाइ छ। रसुवामा टिमुरीबाट ल्याइएसँगै 115 शव फेला परेका छन्। नुवाकोटमा 155, तनहुँमा 38, नवलपरासी पूर्वमा 217, धादिङमा 60, नवलपरासी पश्चिममा 202, गोर्खामा 69 र चितवनमा 348 शव फेला परेका हुन्। फेला परेर सोमबारसम्म पनि पहिचान हुन नसकेका शव जमिन मुनि राखिएको छ। अहिलेसम्म 95 शव मात्रै आफन्तले बुझेका छन्। प्रहरीका अनुसार 500 बढी शव जमिनमा पुरिसकिएको छ। अहिले रहेका शव पनि केही दिन पहिचानका लागि राखिने र पहिचान हुन नसके डीएनएका लागि प्रक्रिया पूरा गरेर जमिनमा पुरिनेछ। बाढीमा परि 4216 जना बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क छ। पोटिकोसी बाढीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ। एक सातासम्म शव फेला नपरेपछि आफन्तले कुशको शवबाट अन्तिम संस्कार शुरू गरेका हुन्। पशुपतिको आर्यघाटमा हिजो धेरै आफन्तले शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकाले अन्तिम संस्कार शुरू गरेको बताएका छन्। नेपाल प्रहरीले भोटेकोसी बाढीमा परि मृत्यु भएका प्रहरी कर्मचारीको परिवारलाई प्रतिव्यक्ति 10,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको नीति निर्माण समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड समेत दिने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले जानकारी दिनुभएको छ। बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजी गर्न सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। भोटेकोसी बाढीमा परि 25 जना प्रहरी अझै बेपत्ता छन्। दिवंगत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट एकजनालाई सिपमूलक तालिम दिने पनि बैठकको निर्णय छ। दिवंगत प्रहरीका सन्ततिलाई पाएक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निशुल्क प्रदान गर्ने समितिको निर्णय छ। बैठकले बाढी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेसी र बेत्रावतीमा कार्यरत व्यक्तिगत सामग्री क्षति भएका प्रहरीलाई राहत स्वरूप 50,000 रूपियाँ दिने निर्णय गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले सांसद र राजनैतिक दलहरूलाई व्यवस्था गरेको आरोप लगाउनुभयो।
4: आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि, यो तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। नेतृत्व खोजेको छ देशले, जनताले आश्वासन खोजेको छैन, हरेक ठाउँमा सरकारको उपस्थिति खोजेको छ, पीडित नागरिकले पोस्ट होइन संकटमा राज्य देखियोस्।
3: नेपाल राष्ट्र ब्याङ्कले भोटेकोसी बाढीबाट प्रभावित भए ब्याङ्किङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज सेवा दिन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
5: राष्ट्र ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले ब्याङ्क तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान गरी आवश्यक सहयोग गर्न भनेको हो। सूचना अनुसार ब्याङ्क तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर, नमूना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान एक गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक ब्याङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र ब्याङ्कले निर्देशन दिएको छ।
3: जिल्ला प्रशासन कार्यालय पर्साले भोटेकोसी बाढी प्रभावितका लागि राहत सामग्री संकलन शुरू गरेको छ। कार्यालयले खाद्यान्न लत्ता कपडा लगायत सामग्री संकलन शुरू गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभएको छ। यसका लागि पर्सामा राहत संकलन केन्द्र स्थापना गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio Hawaii.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसका रसुवा सांसद मोहन आचार्यले त्रिशुली एक त्रिशुली थ्री ए र बी बाहेकका प्रभावित आयोजनामा सुरुङ उद्धारको काम चलिरहेको बताउनु भएको छ। बाढीपछि रसुवामै राहत र उद्धारमा संलग्न सांसद आचार्य
4: सुरुङभित्रको उद्धारको बारेमा धेरैले चासो व्यक्त गरिराखेका छन्।
5: तर यी विषयमा सुनिल टनेलको विषयमा त टनेल त हाम्रो रसुवा जिल्लामा छवटा टनेल छ, तर छवटा अहिले पर्व टनेलको छ, त्यो चाँडा बल्ल अहिले चाहिँ अलिअलि चासो दिएर अगाडि बढिएको मात्रै देखाएको छौँ। हामी त अनुमानमा अझ मिसिङहरू चाहिँ बाँच्नु भएको छ भन्ने हाम्रो लागेको छ। हामी त वी हेभ लस्ट आवर लभ वान, हाम्रो मान्छेहरू त अहिले भर्खरै चाहिँ छैन भनेर लाग्ने त हामी त्यो त हुनै भएन नि।
4: कतिवटा सुरुङमा कसरी काम हुँदैछ अहिले?
5: अनि तपाईँको रसुवागढीको सुरुङभित्र त्यो रनिङ हाइट भयो 111 मेगावाटको, त्यहाँभित्र त्यो रन गरिरहेको प्रोजेक्टभित्र त त्यहाँ उहाँहरूको सिस्टम स्टेसन म्यानेजरदेखि सबै कम्प्लिट त्यहाँ टिमभित्र काम गरिरहेको होइन। अब तपाईँको त्यहाँभित्र सुरुङभित्र नै त्यहाँ पावर हाउसदेखि एकदमै सिस्टम छ, त्यसले गर्दा हामी मासतिर गएर बस्नु भएको छ भने हाम्रो एकदम होपफुल छ। जस्तै चिलिमी हाइड्रो पावर पनि त्यसरी नै छ होइन, 216 त काम गरिरहनु भएको भएर काम गरिरहेको ठाउँमा अझ त्यहाँ पनि कन्स्ट्रक्सन अन्डर कन्स्ट्रक्सन थियो, कुनै ठाउँमा गएर जोगिनु भएको छ होला भन्ने हाम्रो अनुमान छ। अब लाङदाङ भोटेकोसीको त तपाईँको अलमोस्ट त्यहाँ चाहिँ गइसकेको छ होइन, त्यहाँ चाहिँ लाङदाङ भोटेकोसीको चाहिँ आफ्नो ठाउँ रह्यो। अब मेन अरू हाइड्रो पावरहरूको चाहिँ हामी छन् भने आशावादीमा छौँ कि त्यसो थ्री ए र थ्री बीमा त यता हामी यता एक्सिस सजिलो हो, उहाँले त्यसमा अहिले लागिरहनु भएको छ होइन, गर्ने मन छ। उतातिर मासिकतिर त एकदमै भएको थिएन, बल्ल हिजोबाट अब अलिअलि बढी सुरु भएको छ, अब आजबाट म्यान पावर थप बढ्दै बढ्दै गइरहेको अवस्था।
4: अनि खाद्यान्नको अब मजदातको अवस्था कति समयलाई पुग्छ, त्यसपछि समस्या हुन्छ भन्ने छ?
5: होइन, अब त्यो विषय चाहिँ कस्तो छ भन्नुहुन्छ भने अहिले चाहिँ कतिपय ठाउँहरूमा अझ बाँकी छ होइन, अब राहतहरू चाहिँ खाद्यान्नहरू आइरहेको छ, प्रपर ठाउँमा प्रपर खाद्यहरू पुग्नु पर्ने कुराहरू चाहिँ अझ गर्न बाँकी हुन्छ। अब यहाँको सेक्युरिटी पर्सनलहरूको उहाँहरूको सिस्टमै मिलाउन बाँकी छ कि हजुरको, हिजो जुन स्टाइलले काम गरिरहेको थियो त्यो आफ्नो ठाउँमा भयो होइन, कतिपय जनपदी अब त्यहाँ तपाईँ किन राज्य र स्थानीय तहको चाहिँ कोअर्डिनेसनै अझ के अरे सडक सञ्जाल टुट्या भएर तपाईँको कम्युनिकेसन टुट्या भएर त्यो मेन्टेन गर्नै गाह्रो भइरहेको।
3: विपदका बेला सरकारको भूमिका नियन्त्रणमुखी हुन नहुनेमा सांसदहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसद अर्जुन कार्कीले पञ्चायत कालदेखिको परम्परा अहिले पनि नफिरिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
6: उहाँहरूले यो साझेदारको रूपमा खेल्ने भूमिका खेल्न सक्नु पर्यो। सरकार सधैँ कन्ट्रोल गर्ने, सधैँ गभर्न गर्ने, सबै आइएम द राइट एन्ड पर्सन अथवा इन्टिटी भनेर जाँदाखेरि के हुन्छ भनेदेखि त्यहाँ जुन एउटा चाहिँ सिनर्जेटिक इम्प्याक्ट हाम्रो कलेक्टिभ वर्कको आउँथ्यो त्यो आउन सक्दैन।
3: नेकपाका प्रमेश हमालले दुर्घटनाको 8 दिनसम्म पनि सरकारको सम्भावित प्राथमिकता सम्झाउनु भएको छ।
7: मुख्य कुरो अहिले रेस्क्युकै हो, यति बेलासम्म अझै पनि थुप्रै व्यक्तिहरू हराइरहनु भएको छ र कतिपय चाहिँ नि व्यवसायीहरूले पनि भन्नुभएको छ यो हाइड्रो पावरको टनेलभित्र फेरि थुनिनु भएको छ, उहाँहरूको निष्कासन हुन सकेको छैन भन्ने कुरो छ। त्यसमा अत्यन्त तीव्रतापूर्वक त्यसको चाहिँ खोजी गरियोस्।
3: बैठकमा पर्यटन मन्त्री खड्गराज पौडेल गणेशले रसुवा बाढीले पर्यटन क्षेत्रमा परेको अनुमान गर्नुभएको छ।
8: विभिन्न होटलहरू, होटल व्यवसायहरू, गाइडहरू, पोर्टरहरू होइन, जनधनको क्षति त आफ्नो ठाउँमा छ, यो सबैलाई मूल्याङ्कन गर्दाखेरि र त्यसले पार्ने इस्टिमेटेड फ्युचर लसलाई पनि हामीले त्यसमा क्यालकुलेट गरेका छौँ। त्यो सबै गर्दा हरियाली 50 अरबभन्दा बढीको क्षति भएको हामीले अनुमान गरेका छौँ।
3: लुम्बिनीका मुख्यमन्त्री सहित अधिकारीहरूले नारायणी नदीमा आएका शव व्यवस्थापन स्थलको निरीक्षण गरेका छन्। नवलपरासी पुगेका लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्यले बगेर आएका शव व्यवस्थापन र फोरेन्सिक जाँचमा सघाउनु कर्तव्य हो भन्नुभएको छ।
9: जस्तै बाहिरबाट आएका डर साबुकले पनि दुःख पाउनु हुँदैन, खान बस्नुको निम्ति ठाउँको पनि राम्रो व्यवस्थापन गर्नु जरुरी हुन्छ। किनकि दिउँसोभरि बिचरा त्यसरी उहाँहरू खटिरहनु भएको छ, लाइरहनु भएको छ। बेलुका अनि पछि गएर उहाँहरूको राम्रोसित हामीले व्यवस्थापन गरेर राख्न सकेनौँ भने स्वाभाविक रूपमा हामीले हाम्रो जिम्मेवारी पुरा।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: रसुवाबाडी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राहत कोषमा अहिलेसम्म 7,88,57,000 बढ़ी रूपियाँ जम्मा भएको जानकारी दिनुभयो। उहाँका अनुसार अस्ति मात्रै कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा भएको छ। यो मध्ये 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 6,88,57,000 रूपियाँ मौजदात छ। थप 61,41,700 अमेरिकी डलर जम्मा भएको छ। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द भएका छन्। भुटीकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढ़ी र तारकेश्वरको पनि शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न कठिन रहेकाले तत्काल विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण अहिलेसम्म कति विद्यार्थी र शिक्षक हराइरहेका छन् भन्ने यकिन तथ्याङ्क छैन। धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ेको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ आउजाउ गर्ने सवारी साधन मकवानपुरका वैकल्पिक सड़कमा केन्द्रित हुँदा पछिल्ला दिनमा यी मार्गमा सवारी चाप बढ़ेको हो। सामान्य अवस्थामा करिब 3 घण्टा लाग्ने हेटौँडा काठमाडौँ यात्रामा अहिले 5 घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क साँगुरो भएका कारण सवारी चाप अनुसार विभिन्न ठाउँमा केही समय रोकेर समूहमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकता दिएर गन्तव्यतर्फ पठाउने गरिएको छ। 14 सिटसम्मका साना यात्रुभाग सवारी साधन हेटौँडाबाट भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँतर्फ आइरहेका छन्। काठमाडौँबाट हेटौँडातर्फ जाने साना सवारी साधनलाई फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी मार्गबाट सञ्चालन गरिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो। यसैबीच काठमाडौँ उपत्यकामा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन 12 चक्कासम्मका मालवाहक सवारी साधनलाई मकवानपुरको भैंसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ आउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाने मालवाहक सवारीलाई भने ललितपुरको एकान्त कुना, छम्पी, टीका भैरव हुँदै कान्ति लोकपथबाट र मालवाहक सवारी साधन एकतर्फी रूपमा सञ्चालनको व्यवस्था मिलाइएको छ। दुवै मार्गमा ग्यास बुलेट सञ्चालन गर्न भने नदिने उहाँले बताउनुभयो। ग्यास भरिएका सिलिण्डर बोकेका ट्रकलाई त्रिभुवन राजपथबाट सञ्चालनको व्यवस्था मिलाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा रासुवाका तर्फबाट भनाइराख्दै उहाँले रसुवाको भोटेको सी बाढ़ी पीड़ित परिवारले महसुस गर्ने गरी नागरिकको जीवन रक्षाको काम गरिरहेको बताउनुभयो।
4: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो। त्यसैले यस्ता विपत्तिमा नेतृत्वको आफ्नो जिम्मेवारीको स्थान नछोडी कमान्ड, कोअर्डिनेसन, कम्युनिकेसनको श्रृङ्खला बलियो बनाइराख्नुपर्छ। मैदानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी र स्वयंसेवकले हाम्रो पछाडि निर्णय लिन सक्ने राज्य नेतृत्व दृढतापूर्वक उभिएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ। जिम्मेवार नेतृत्वको उपस्थिति आफैमा उद्धार कर्मीका लागि साहस, निकायहरूका लागि निर्देशन र नागरिकका लागि भरोसा हो। त्यसैले संकटका बेला पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो प्राथमिक जिम्मेवारी पहिचान गरी त्यसैमा अडिग रहँदै प्रत्येक निकायले अझ जिम्मेवार र परिणाममुखी ढंगले परिचालन गर्न सक्नु पनि वास्तविक नेतृत्वको परीक्षा हो। ज्यानको जोखिम मोलेर काम गरिरहेका छन्। उद्धारको जटिलता बढेपछि छिमेकी राष्ट्र लगायत देशका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको छ। विशेषतः जलविद्युत आयोजनाका सुरुङभित्र सम्भावित रूपमा फँसेका सयौं श्रमिकसम्म पुग्न नेपाली सेना तथा अन्तर्राष्ट्रिय टनल रेस्क्यू विशेषज्ञहरू संयुक्त रूपमा परिचालित भइरहेका छन्।
3: नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: अर्थ मन्त्रालयले भोटेको सितृशुली बाढीमा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावी भुक्तानी प्रक्रिया सरल र छिटो बनाउने विषयमा पहल थालिएको जनाएको छ।
4: अर्थमन्त्री सोडी मुवागले सहित मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरू, पुनर्बीमा कम्पनी तथा सर्वेयर संघका प्रतिनिधिहरू बीच यस विषयमा छलफल भएको छ। बैठकमा वास्तविक र प्रमाणिक दावीलाई बिना झन्झट तत्काल फर्चोट गर्न र जलविद्युत लगायतका ठूला पूर्वाधारको पुननिर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेस्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो। विपदको विशेष परिस्थितिलाई ध्यानमा राखी दावी प्रक्रियाका लागि आवश्यक कागजात सम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भोटे कोशी क्षेत्रमा करिब 900 मेगावाट क्षमताका जल विद्युत आयोजनाहरूको झन्डै 180 अर्ब रूपियाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारी साधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ।
3: नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। भोटेको सितृशुली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई 10 लाख रूपियाँ सहयोग गर्ने पनि निर्णय भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहत स्वरूप संकलित रकमबाट सहयोग गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्ले जानकारी दिनुभएको छ। बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजीका लागि सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढीमा परि 25 जना प्रहरी अझै बेपत्ता छन्। दिवंगत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट एकजनालाई सिपमूलक तालिम दिने पनि बैठकको निर्णय छ। दिवंगत प्रहरीका सन्ततिलाई पाएक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निशुल्क प्रदान गर्ने समितिको निर्णय छ। बैठकले बाढ़ी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय ठिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढ़ी, स्याफ्रुबेसी र बेत्रावतीमा कार्यरत व्यक्तिगत सामग्री क्षति भएका प्रहरीलाई राहत स्वरूप 50-50 हजार रूपियाँ दिने निर्णय गरेको छ। भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितको सम्झनामा एनआरएनए युके र ग्रेटर रसमोर नेपाली कम्युनिटीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। बेलायतको अल्डरसटको प्रिन्सेस गार्डेन्समा बीसी कुलवीर थापा मेमोरियलमा मौन धारण दीप प्रज्वलनसँगै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बेलायती सांसद एलेक्स बेकरले पठाउनु भएको सन्देश अल्डरसटको रसमर बर काउन्सिल वेलिङटन वार्डका काउन्सिलर उत्तर बहादुर गुरूङले वाचन गरेर सुनाउनु भएको थियो। सांसद बेकरले पत्र मार्फत विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नु भएको छ। कार्यक्रममा क्वीन्स औन गोर्खा लजिस्टिक रेजिमेन्ट क्यूओजीएलआरका गोर्खा मेजर विवेक जङ शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, रसमोर बर काउन्सिलका उपमेयर जीव नारायण बेलवासे, हेमसा बर काउन्सिलका काउन्सिलरहरू, सांसद इन्दिरा राणा, ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेकी अध्यक्ष लीला सेलिङ माबो, गोर्खा सैनिक परिवार लगायत अल्डरसट फानबरामा बस्ने नेपाली समुदायको उपस्थिति थियो। ग्रेटर रसमोर नेपाली कम्युनिटीले भोटेकोशी त्रिशुली बाढी पीड़ितका लागि सहयोग रकम संकलन पनि शुरू गरेको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। सभापति गगन थापाले भदौ 20 गते दिउँसो 1 बजेका लागि बैठक बोलाउनु भएको हो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ। बैठकका एजेण्डाहरू भोटेकोशी बाढी विपद र पार्टीको 15 महाधिवेशन सम्बन्धी रहेको नेपाली कांग्रेसले जनाएको छ। कांग्रेसले आउँदो असोज 16-19 गतेसम्म 15 महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। गोर्खापत्र दैनिकका पूर्व महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायको निधन भएको छ। पर्साको वीरगंज चार गहवा माई मन्दिर अगाडिको चौतारोमा उहाँ हिजो अचेत अवस्थामा भेटिनु भएको थियो। तनहुँको भानु एक भन्सार पुलका 55 वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउने बित्तिकै प्रहरीले उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल वीरगंज पुर्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अस्पताल पुर्याउँदा चिकित्सकले उपाध्यायको निधन भइसकेको बताएका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते. बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही. मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन छ. आज बिहिबार 3 सेप्टेम्बर 2026 साल तदनुसार भदौ 18 गते 2083 विक्रम सम्बत. हजुर, बिहिबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु. मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ. यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुभए पनि हुन्छ. जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098. ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ. हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ. सिराईमा मेरो टोपी विक्रम लिम्बुले गाउनुभएको देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ. ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ. ब्रुनाईको एयर पल्युसनको विषयमा यहाँहरू अनभिज्ञ पक्कै पनि हुनुहुन्न ब्रुनाईवासी. र अहिले ब्रुनाई मुआराको पिएसआई मापन 215 पुगेको छ हिजोदेखि, र तपाईँहरूलाई पक्कै पनि हेक्का होला. 201-300 यो इन्डेक्स, पोल्युटन्ट स्ट्यान्डर्ड्स इन्डेक्स पिएसआई भनेर भनिन्छ, त्यो भेरी अनहेल्थी हो. र अहिले विशेष गरी बेलायत डिस्ट्रिक्टको 211 पुगेको छ, र हामी जुन ठाउँमा अवस्थित छौँ बेलायत डिस्ट्रिक्टभित्र 211 पुगेको छ पिएसआई. र ब्रुनाई मुआरा अझै नराम्रो देखिएको छ, 215 छ पिएसआई. त्यसै गरी टुटोङ 168 र तेम्बुरोङ 164. र 0-50 छ भने गुड क्वालिटी मानिँदो रहेछ एयर क्वालिटी. 51-100 मोडरेट, अनि 101-200 अनहेल्थी, अनि 201-300 भेरी अनहेल्थी भनिएको छ. र यसको असर हेल्थ इफेक्ट के हुन सक्छन् त, हेल्थ वार्निङ्स अफ इमर्जेन्सी कन्डिसन्स, दि इन्टायर पपुलेसन इज मोर लाइकली टु बी अफेक्टेड भनेर भनेपछि त्यति राम्रो अवस्था छैन. जे होस्, तपाईँ घर बाहिर जानुहुन्छ भने अलिकति सुरक्षित रहनुहोला, सावधानी अप्नाउनुहोला. हुनसक्छ भने मास्क लगाएर हिँड्नु राम्रो मानिन्छ, र घरभित्रै बस्न सुझाइएको छ, अनि एकदमै स्ट्रेनुअस एक्सर्साइजहरू केही पनि नगर्ने भनिएको छ. त्यसर्थ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला. अब आजको थॉट फर द डे, आर्नल्ड बेनेट भन्नुहुन्छ, एनी चेन्ज इवन अ चेन्ज फर द बेटर इज अलवेज अकम्पनीड बाई ड्रब्याक्स एन्ड डिस्कम्फर्ट्स. कुनै पनि परिवर्तन राम्रैका लागि भए पनि सधैँ केही न केही बेफाइदा र असुविधाका साथ आउने गर्दछ. हो, परिवर्तन सजिलो हुँदैन, र हाम्रो स्वभावैले परिवर्तनलाई तुरुन्तै आत्मसात गर्न सक्दैनौँ. तर परिवर्तन हुने बेलामा यस्तै हुन्छ, केही असुविधा हुन्छ, केही बेफाइदा होलान्, तर राम्रैका लागि हुन्छ त्यो. चिटाई इन हिस्ट्री, सन् 1928 साल 3 सेप्टेम्बरको कुरा हो. स्कटिस ब्याक्टेरियोलोजिस्ट अलेक्जान्डर फ्लेमिङ डिस्कभर्स अ मोल्ड लेटर आइडेन्टिफाइड एज पेनिसिलिन वाइल सोर्टिङ थ्रु petri dishes containing colonies of the bacteria staphylococcus at St Mary's Hospital in London. 1928 salma Alexander Fleming de penicillin patta lagayeko din ho 3 September 1928 salma. फेमस बर्थडे सन् 1965 साल 3 सेप्टेम्बरमा जन्मेका हुन् चार्ली शीन, अमेरिकन एक्टर. उनको जन्म न्युयोर्क सिटीमा भएको थियो. चार्ली शीनका चलचित्रहरू वाल स्ट्रिट, प्लटुन एकदमै चर्चामा आएको, र टेलिभिजनमा सिरिज 2.5 Men उनको लिड रोल थियो. र तिनै चार्ली शीनको जन्मदिन आज. उनी 1965 साल 3 सेप्टेम्बरमा न्युयोर्क सिटीमा जन्मेका रहेछन्. अब हेल्थ टिप्स. टिप्स फर वर्क लाइफ ब्यालेन्स. हामीले वर्क र आफ्नो लाइफको ब्यालेन्स मिलाउन सकेनौँ भने साह्रो पर्छ. के कुराहरूमा ध्यान दिनुपर्छ त? प्र्याक्टिस ए गुड टाइम म्यानेजमेन्ट. सबभन्दा जरुरी छ टाइम म्यानेजमेन्ट. अनि सेट गोल्स एन्ड प्लान्स. तपाईँको लक्ष्य के छ त्यो पक्का सेट गर्नुपर्छ. आफ्नो कामलाई मन पराउनु पर्यो सबैभन्दा पहिला. लभ योर जब, लभ योर लाइफ, स्टे हेल्थी जरुरी छ. रिवार्ड योर सेल्फ. तपाईँ दुःख मात्रै गर्ने होइन, समय समयमा आफूले आफूलाई रिवार्ड पनि गर्न सक्नुपर्छ. टेक होलिडेज एन्ड लङ विकेन्ड्स, ब्रेक्स लिने गर्नुहोस्. अनि सबैभन्दा जरुरी, बी पोजिटिभ, प्यासनेट एन्ड एन्थुजियास्टिक. यति भयो भने तपाईँको वर्क लाइफ ब्यालेन्स राम्रो हुन्छ र तपाईँको जीवन सुन्दर हुन्छ. अब मौसम. सेरियाको अहिले तापक्रम 26 डिग्री सेल्सियस र अधिकतम आज यहाँ 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिन घमाइलो रहनेछ आज. अब नेपाल. काठमाडौँको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

솔티니 미쳐기 순대우는 드 아느라즈 따망쿠 British forces Brunei basika lagi aaja hune bhanieko yoga and meditation with Pandit ji karan bas radda bhanu gayeko cha yaad garnu hola aaja 9:15 baje Chitchat community center ma hune bhanieko yoga and meditation with Pandit ji radda bhayeko cha त्यसै गरी भोलिदेखि आउँदो 6 सेप्टेम्बरसम्म हुने भनिएको पनागा क्लब समर फेस्ट 2026 पनि पोस्टपोन गरिएको छ. हुन त रद्द भएको होइन, सारिएको छ भनेर भनिएको छ. अर्को सूचना प्राप्त नभइन्जेलसम्मका लागि पोस्टपोनमेन्टमा परेको छ त्यो. यसको मूल कारण तपाईँहरूले चाल पाइहाल्नुभयो होला, अहिले ब्रुनाईको हेज हो. ब्रुनाईमा अहिले तुवालो लागेर अवस्था अलिकति खराब बन्दैछ. अघि हामीले केही समय अगाडि पनि कुराकानी गरेका थियौँ यस विषयमा, र यहाँको अहिले पिएसआई पोल्युटन्ट स्ट्यान्डर्ड्स इन्डेक्स भनिन्छ, एयर क्वालिटी लेभल हो खास खासमा. एयर क्वालिटी लेभलको त्यो मापन यहाँ अहिले बेलायत क्षेत्रमा 211 भएको छ. स्मरण रहोस्, 201-300 भेरी अनहेल्थी मानिँदो रहेछ. त्यही भएर सावधानी अप्नाउनु एकदमै जरुरी छ. बाहिर कुनै पनि फिजिकल एक्सर्साइज, स्ट्रेनुअस एक्सर्साइज धेरै नगर्नुहोला. धेरै भन्नुको मतलब गर्दै नगर्नुभए पनि हुन्छ. र बाहिर हिँडडुलमा पनि अलिकति कमी ल्याउनु पर्यो. स्टे इन्डोर्स भनेर भनिएको छ, त्यो गर्न सकियो भने तपाईँको स्वास्थ्यको लागि फाइदाजनक होला, अन्यथा भन्न सकिन्न. सावधानी अप्नाउँदै गर्नुहोला. र यो अझै यो हप्ताभरि नै यस्तै अवस्था रहिरहला जस्तो छ भनेर जानकारहरूले भनेका छन्.

मायाको पोको प्रकाश सपूत र मुना थापा मगरलाई सुन्दै हुनुहुन्थ्यो। ब्रुनाईको हेज बाट सिर्जित समस्याहरू थुप्रै छन्। तपाईँहरूले यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईको कम्युनिटीको खबरहरू सुन्दै हुनुहुन्छ होला। स्कुल बन्द छ अहिले र अहिलेको यो अनगोइङ पोल्युसनका कारणले गर्दा होर्नबिल स्कुल ट्री टप सेटिङ 3 तारिकसम्म अर्थात् आजसम्म बन्द रहनेछ र यो सिचुएसनलाई नजिकबाट नियालिरहेको बुझिएको छ। त्यसपछि अब आउने दिनहरूमा के हुन्छन् भनेर यहाँहरूले जानकारी पाइहाल्नुहुनेछ। तर कान ठाडो गरेर बस्नुहोला किनभने सबैको सरोकारको विषय हो यो। किनभने स्कुल अब 4 सेप्टेम्बरदेखि रिड्युस्ड आवरमा जाला जस्तो बुझिएको छ। अब यस्तै तरिकाले अब स्कुल नै बन्द गर्नुपर्ने हो कि त्यो भन्न सकिन्न, तर अहिलेको अवस्था हेर्दाखेरि बिस्तारै त्यसलाई नजिकबाट मोनिटर गरिरहेको भन्ने बुझिएको छ। अनि तपाईँले खबरहरू के आउँछन् सुन्दै गर्नुहोला। रिओपनिङ अफ द प्याटियो बार, शनिबार 5 तारिक प्याटियो बार पुनः खुल्दैछ, बेलुकी 7 बजे सुरु हुन्छ। बिदाको समयमा बन्द रहेको प्याटियो बार अब 5 सेप्टेम्बर शनिबार खुल्ने भएको छ। दीपक बज्राचार्यको यो गीत अब हामी सुन्छौँ, मुस्कान, इन्जोय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, गोल्डन ओल्डिज मध्येको एक फतेमानले गाउनु भएको गीत बनाई खायो डढेलोले हामीले भर्खरै सुन्यौं। इन्जोय गर्नुभयो होला भन्ने मैले ठानेको छु। र कार्यक्रममा अब भने पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 151.66 रुपियाँ, बिक्री दर 152.26 रुपियाँ। युरो एकको खरिद दर 175.49 रुपियाँ, बिक्री दर 176.18 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.51 रुपियाँ, बिक्री दर 205.31 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 186.05 रुपियाँ, बिक्री दर 186.79 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 108.04 रुपियाँ, बिक्री दर 108.46 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 108.83 रुपियाँ, बिक्री दर 109.26 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 119.03 रुपियाँ, बिक्री दर 119.50 रुपियाँ। जापानिज यन 10 को खरिद दर 9.49 रुपियाँ, बिक्री दर 9.52 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.56 रुपियाँ, बिक्री दर 22.65 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.39 रुपियाँ, बिक्री दर 40.55 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.60 रुपियाँ, बिक्री दर 41.77 रुपियाँ। थाई भाट एकको खरिद दर 4.55 रुपियाँ, बिक्री दर 4.57 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.29 रुपियाँ, बिक्री दर 41.46 रुपियाँ। मलेसियन रिंगित एकको खरिद दर 37.49 रुपियाँ, बिक्री दर 37.64 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 11.10 रुपियाँ, बिक्री दर 11.14 रुपियाँ। स्विडिस क्रोनर एकको खरिद दर 15.69 रुपियाँ, बिक्री दर 15.75 रुपियाँ। डाइनिस क्रोनर एकको खरिद दर 23.48 रुपियाँ, बिक्री दर 23.57 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.34 रुपियाँ, बिक्री दर 19.41 रुपियाँ। कुवैती डिनार एकको खरिद दर 493.77 रुपियाँ, बिक्री दर 495.72 रुपियाँ। बारेन डिनार एकको खरिद दर 402.27 रुपियाँ, बिक्री दर 403.86 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 393.92 रुपियाँ, बिक्री दर 395.48 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौ आर्यन मगर एन्ड द क्लस्टर्सको मनलाई पुग्ने माया।

सागर गुरुङको कहाँ जाउँ म यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौं। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 5 मिनट बाँकी रहेको छ। कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्दैछु प्रताप दास र बबिना भट्टराईले गाउनु भएको एउटा गीतबाट, तिमीलाई देखेपछि भन्ने गीत छ। इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: Pilain Bhari
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio
3: भारतीय सुरक्षा निकायले भुटेको सिबाडीमा बगेर भारत पुगेका 9 जनाको शव नेपाललाई हस्तान्तरण गरेको छ। भारत उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याएर रूपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो। भारतीय प्रहरीले अस्ति पाँच र हिजो चार शव नेपाल ल्याएको हो। एक बालिका सहित 4 महिला र 5 पुरुषको शव नेपाल ल्याइएको हो। भोटेकोसी बाढीमा परि ज्यान गुमाउनेको संख्या 1200 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गएको साँझ 6 बजेसम्म बाढीमा परि ज्यान गुमाउनेको संख्या 1204 पुगेको जनाएको हो। विभिन्न मानव अंग सहित 1204 वटा शव फेला परेको प्राधिकरणको भनाइ छ। भोटेकोसी त्रिशुली बाढी पीड़ितको सम्झनामा एनआरएनए यूके र ग्रेटर रसमोर नेपाली कम्युनिटीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। बेलायतको अल्डरसटको प्रिन्सेस गार्डेन्समा बीसी कुलवीर थापा मेमोरियलमा मौन धारण दीप प्रज्वलन सँगै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बेलायती सांसद एलेक्स बेकरले पठाउनु भएको सन्देश अल्डरसटको रसमोर बरा काउन्सिल वेलिङटन वार्डका काउन्सिलर उत्तर बहादुर गुरूङले वाचन गरेर सुनाउनु भएको थियो।
4: As we remember those who have lost their lives in the blasting, lost flood across the Nepal, Tibet border. My girls, we are the everyone who has lost loved ones and those still waiting news. Just last year, we came together to mark 10 years since the 2015 earthquake. So, to see Nepal facing another crisis on this scale and heartbreaking. But just as Britain stood with Nepal, then we stand with you now. As your Member of Parliament and a chair of the all-party parliamentary group of Nepal, I will always support you and will work with government to ensure the solidarity as followed by accent, and I welcome the 5 million